0: हजुर दर्शन,
1: भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबु।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबु।
0: अनि दादा त अफिस गइसक्नु होला है?
1: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। नेपाली कंग्रेसका सभापति गगन थापाले नागरिक सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता भएकाले जनताका पक्षमा निरन्तर उकालत गर्ने बताउनु भएको छ। कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजित पार्टीको भ्रातृ संस्था नेपाल थारू संघको प्रथम महाधिवेशनमा उहाँले थारू समुदायका नागरिकका लागि राज्यका निकायमा सहज पहुँच पुर्याउन आफू लागिपर्ने बताउनु भयो। सभापति थापाले बजेटमा धेरै सुधारका कुराहरू समेटिएको भए पनि न्यून आय भएको समाजका वर्गप्रति बजेट मौन रहेको धारणा व्यक्त गर्नुभयो। पार्टीका महामन्त्री प्रदीप पौडेलले संविधानमा प्राप्त भएको अधिकारलाई रक्षा गर्दै थारू समुदायलाई मूलधारमा स्थापित गर्न मिलेर जानुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ। उहाँलाई ज्वरो रुगाखोकी बढेपछि हिजो बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखी उपचार गरिने उहाँले बताउनुभयो। नेकपा एमाले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ 20 र 21 गते काठमाडौँमा राष्ट्रिय कार्यशालाको आयोजना गरेको छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा हिजो पार्टीका महासचिव शङ्कर पोखरेलको आतिथ्यमा सम्पन्न केन्द्रीय संगठन विभागको बैठकले यस्तो निर्णय गरेको हो। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई रूपन्देहीको बेलैया नाका हुँदै नेपाल लिइएको छ। सुरुमा आर्थिक प्रलोभन तथा पछि शारीरिक र मानसिक यातना दिएर जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाइएका ती नेपाली नागरिकको उद्धार गरिएको हो। उद्धार गरिएका नेपालीलाई 8 भारतीय बस मार्फत सुनौली बेलैया नाका हुँदै भैरवा ल्याई उनीहरूको विवरण संकलन स्क्रिनिङ तथा सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर साईले बताउनुभयो। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले शिक्षा क्षेत्रमा पूर्वाधार विकास नीतिगत सुधार प्रविधिको उपयोग र सुशासनको सवाललाई महत्त्व दिएको विज्ञ तथा सरकारवालाको धारणा रहेको छ। शिक्षामा एआईको उपयोग र सूचना प्रविधिको अवधारणाले 21 शताब्दीका लागि नेपाली बालबालिकालाई प्रविधि योग्य बनाउने अवसर मिल्ने विज्ञ तथा सरकारवालाको धारणा रहेको छ। काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलले बजेटमा शिक्षामा केही पूर्वाधार र सुधारका पक्षहरू राखिनुले शिक्षकको मनोबल बढाउने र सुशासन कायम गर्न सकेमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक शिक्षाविद डाक्टर मनप्रसाद वाग्ले नेपाली बालबालिकालाई समय सापेक्ष प्रविधि योग्य बनाउने अवसर मिल्ने तथा गणित विज्ञान र प्रविधिमा सुधार हुने आशा व्यक्त गर्नुभयो। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षामा कुल बजेटको 20% विनियोजन हुनुपर्ने आवाज उठ्दै आएकोमा अहिले 10.27% मात्रै बजेट निर्धारण भएको उल्लेख गर्नुभयो। सरकारले सहज यातायात सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखी थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अघि सारेको छ। मुलुकभित्र नागढुङ्गा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ भने सिद्ध बाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी भएको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना बजेटमा समावेश गरेको छ। काठमाडौँ तराई मधेस द्रुत मार्गमा पनि 6 सुरुङ निर्माणको क्रममा छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ भने कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूलमासदेखि जुम्लाको टोप्लासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। बजेटमा खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दुधकोसी स्थित रबुवा घाट 670 मेगावाट क्षमताको दुधकोसी जलाशयुक्त जलविद्युत आयोजना अघि बढाउने घोषणा भएको छ। दुधकोसी जलाशयुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अघि बढाउने गरी अर्थमन्त्री डाक्टर सोडी मुवागीले बजेटमा समावेश गर्नुभएको छ। त्यस्तै संघीय सरकारले बाँकेमा निर्माणाधीन सिक्टा सिंचाइ आयोजनाका लागि 2.5 अर्ब बढी रकम विनियोजन गरेको छ। यो रकमबाट पूर्वी र पश्चिमी नहरको काम
गरी 5,000 हेक्टरमा सिंचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले निर्वाचनका क्रममा जनता सामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नेतर्फ सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पालिका अधिवेशनका अवसरमा नुवाकोटको तादी गाउँपालिका 5 आयोजित कार्यक्रममा संचार मन्त्री तिमिल सिन्हाले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेट युवा पुस्ताको सुशासन समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको बताउनु भयो। संचार मन्त्री तिमिल सिन्हाले नीतिगत सुधार मार्फत विकास प्रक्रियालाई प्रभावकारी सन्तुलित र समावेशी बनाउने प्रयास भइरहेको बताउँदै समानुपातिक विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले लोकतन्त्र सामाजिक न्याय मानवाधिकार तथा राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेपाली महिलाले पुर्याएको योगदान गौरवपूर्ण रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानले सुनिश्चित गरेका महिला अधिकार तिनै ऐतिहासिक सङ्घर्ष त्याग र योगदानको उपलब्धि भएको बताउनुभयो। पर्वतीय हाई अल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षको जेठ 15 गतेसम्म 9 विदेशी नागरिक सहित 13 पर्यटकले ज्यान गुमाएका छन्। त्यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न पुगेका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त संख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आर्थिक वर्षको 10.5 महिनामा हाई अल्टिच्युडका कारण लेक लागि 13 पर्यटकको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये नेपाली पर्यटकतर्फ 3 पुरुष र 1 महिला तथा विदेशी पर्यटकतर्फ 7 पुरुष र 2 महिला रहेका छन्। नेपालगञ्ज उपमहानगरपालिका 21 फुलटेक्रा स्थित नयाँ बस्तीमा अवस्थित एभरेस्ट प्लाई ढोका उद्योगमा आगलागी भएको छ। शुक्रबार दिउँसो भएको आगलागी हिजो मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब परीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभयो। आगलागीबाट उद्योगका सम्पूर्ण मेसिन कच्चा पदार्थ र तयारी ढोका जलेर नष्ट भएको उद्योगका सञ्चालक प्रकाश राणाले जानकारी दिनुभयो। उहाँका अनुसार उद्योगमा रहेका मेसिन कच्चा पदार्थ तथा तयारी ढोका जलेका छन्। विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। र नेपाल चिकित्सक संघको आयोजनामा चितवनमा अल नेपाल मेडिकल कन्फरेन्स एनएमए अन कन 2026 सुरु भएको छ। आजसम्म सञ्चालन हुने सम्मेलनमा नेपालसहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू नर्स स्वास्थ्य कर्मी लगायतको सहभागिता रहेको छ। सम्मेलनमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूको समेत सहभागिता रहेको चिकित्सक संघले जनाएको छ। सम्मेलनमा देशभरबाट 350 सहभागी छन्। सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बिमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले जानकारी दिनुभयो। हरेक 2-2 वर्षमा हुँदै आएको सम्मेलन अब 3-3 वर्षमा गर्न थालिएको छ। यस वर्षको सम्मेलनको मूलनारा आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तन मार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण भन्ने रहेको छ। 6 समाचार यहीँ सकिन्छ। यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल जेठ 17 गते आइतबार, ज्येष्ठ शुक्ल पक्ष पूर्णिमा तिथि, तदनुसार मे 31 सन् 2026, नेपाल सम्मत 1146। कार्यक्रम अखबारमा गोर्खापत्र राष्ट्रिय दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको समाचारलाई सबैभन्दा पहिला समावेश गर्दैछौ। मध्यम वर्गको शिर उठाउने बजेट समाचार शीर्षक रहेको छ। जेनतेन जीविका धान्ने तर भविष्यका लागि बचत गर्न नसक्ने मध्यम वर्गको शिर उठाउने गरी सरकारले यसपटक बजेट ल्याएको छ। बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, आमदानी, उद्यमशीलता र करका विभिन्न दरमा उच्च छुट प्रदान गर्दै मझौला साना व्यापार व्यवसाय गर्नेका लागि विभिन्न वस्तुमा भन्सार शुल्क खारेज गरिएको छ। अर्थतन्त्र चलायमान हुन जनजीविका पहिले चलायमान हुनुपर्छ भन्ने मानवीय सिद्धान्तलाई यसपटकको बजेट मार्फत सरकारले आत्मसात गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्दै भन्नुभयो, सुशासन मध्यम वर्गको उदयसँगै समतामूलक नेपाल निर्माण गर्ने लक्ष्य सहित प्रस्तुत बजेटले राज्यको भूमिका नियन्त्रण र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पनि पुनर्परिभाषित गर्न खोजेको छ। राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसङ्ख्याको 22% जनसङ्ख्या मध्यमवर्गीय रहेको छ। यसमा निम्न वर्गीय समेतको जनसाङ्ख्यिकी आँकडा जोड्दा 60% जनसङ्ख्याको हिस्सा उगर्दछ। यो वर्ग आधारभूत आवश्यकता पूरा गर्न हरदम परिश्रम गरिरहन्छन्। आधारभूत आवश्यकता जसोतसो पूरा भए पनि अनिश्चित आमदानीका कारण सधैँ गरिबतर्फ उन्मुख हुन सक्ने जोखिममा जीवनयात्रा गुजारिरहन्छन्। नेपाल राष्ट्र बैङ्कका अनुसार करिब 23,000-32,000 रुपियाँ मासिक आमदानी गर्ने वर्गलाई मध्यम वर्ग मानिए पनि व्यवहारमा यो भन्दा अलि बढी आय हुन सक्ने अनुमान छ। निजी क्षेत्रको विश्लेषण अनुसार पारिवारिक आमदानीको दिगो स्रोत नभएको र भए पनि त्यसले गुजारा चलिरहने तर आर्थिक स्थिति सुध्रेर नजाने वर्गलाई मध्यम वर्गका रूपमा लिइएको छ। मध्यम वर्गको शिर उठाउने बजेट गोर्खापत्र दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। बजेटले बढाउला लगानी र उत्पादन, कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित रहेको छ। तरलता करिब 14 खर्ब, विदेशी विनिमय सञ्चित 35 खर्ब, तर सरोकारवाला भन्छन् वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि बजेटमा पर्याप्त कार्यक्रम आएनन्। यो समाचारमा विभिन्न व्यक्तिको भनाइलाई समेत समावेश गरिएको छ, जसमा मिनबहादुर श्रेष्ठ, उहाँ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुनुहुन्छ, सरकारले लगानी एक्सप्रेस नीति मार्फत विदेशी नीतिलाई राहत प्रतिफल फिर्ता लिँदा राष्ट्र बैङ्कलाई जानकारी दिए मात्र पुग्ने जस्ता व्यवस्था गर्न खोजेको छ। यी एकदमै नयाँ र अर्थतन्त्रमा फड्को मार्ने खाले होइनन्। त्यसै गरी अञ्जन श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष हुनुहुन्छ, हामी बजेटको अध्ययन गरिरहेका छौँ, अहिलेसम्म हेर्दा तत्काल बैङ्क कर्जा प्रवाह हुने योजना देखिँदैन, सहकारीमा देखिएको समस्या समाधान र केन्द्रीय बैङ्कले पनि सहज बनाउने हो भने साना तथा मझौला उद्योगबाट कर्जाको माग हुन सक्छ। त्यसै गरी अम्लन मुखर्जी, युनिलिभरका कार्यकारी प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ, उहाँको भनाई, कर सुधारका विषय लामो समयदेखि रोकिएका थिए, बजेटले सम्बोधन गरेको छ, जुन सराहनीय छ। विदेशी लगानी कार्यान्वयनको अवस्था हेरेर आउनेछ, तर पनि कृषिजन्य उद्योगलाई पहिलो फाइदा पुग्नेछ। बजेटले बढाउला लगानी र उत्पादन, कान्तिपुर दैनिकमा खबर रहेको छ। यति बेला बैङ्क तथा वित्तीय संस्थामा पाउने 14 खर्ब रुपियाँ भन्दा बढी ऋण दिन मिल्ने रकम अधिक तरलता रहेको छ। मुलुकको विदेशी मुद्रा सञ्चित हालसम्मकै धेरै 35 खर्बको हारहारी छ। लगानी गर्न योग्य रकम पर्याप्त र बाह्य सूचकहरू निरन्तर सबल भइरहेका बेला आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले लगानी प्रोत्साहनका कार्यक्रम ल्याउने
हुने धेरैको अपेक्षा थियो। शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 बजेटमा लगानी विस्तारका केही नीति तथा कार्यक्रम बनी आए, तर वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गरी लगानी विस्तारका लागि पर्याप्त नभएको जानकारहरूको भनाई समाचारमा लेखिएको छ। साथै पहिलो पटक भ्याटमा बहुदर समाचार उपशीर्षक पनि रहेको छ। सरकारले बिजुली र राइडिङ सेयरिङमा 5% मूल्य अभिवृद्धि कर भ्याट लगाउँदै बहुदर भ्याटको व्यवस्था ल्याएको छ। सरकारले यसलाई औपचारिक रूपमा भने बहुदर भनेको छैन। अहिले कर योग्य वस्तु र सेवामा 13% एकल दर र शून्य दर रहेको छ। कान्तिपुर दैनिकमा यी खबरहरू प्रकाशित छन्। विद्यार्थी अभावले बन्द हुँदै सामुदायिक विद्यालय थपिँदै निजी, नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ। विद्यार्थी अभावमा देशभरका 8,000 सामुदायिक विद्यालय मर्ज गर्ने गाभ्ने तयारीमा सरकार लागिरहँदा निजी विद्यालयको संख्या भने बढ्दो दरमा रहेको छ। आपसमा गाभ्ने तयारी स्वरूप सरकारले 50 कम विद्यार्थी भएका सामुदायिक विद्यालयको सूची माग्दा 8,000 सूची शिक्षा मन्त्रालयमा पुगेको छ। तर निजी विद्यालय भने गत शैक्षिक सत्र 2082 104 थपिएका हुन्। सरकारले गत बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार शैक्षिक सत्र 2082 निजी विद्यालयको संख्या 8,931 पुगेको छ। देशभर सरकारी विद्यालय भने 27,020 रहेका छन्। सामुदायिक र निजी गरी देशभर 35,951 विद्यालय रहेका छन्। रीतिदै पहाडी क्षेत्रका सामुदायिक विद्यालय समाचार उपशीर्षक पनि रहेको छ आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा। आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा भारतको कुशीनगरमा बन्धक बनाइएका 453 नेपालीको उद्धार शीर्षकमा खबर प्रकाशित रहेको छ। सुरुमा आर्थिक प्रलोभन तथा पछि शारीरिक र मानसिक यातना दिएर जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाइएका 450 नेपाली नागरिकको भारतबाट उद्धार गरिएको छ। भारतको उत्तर प्रदेशको कुशीनगरबाट उनीहरूलाई उद्धार गरी ल्याइएको छ। दिल्ली स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाका अनुसार विभिन्न माध्यमबाट रोजगारीको झुटा आश्वासन दिएर गैर कानुनी कम्पनीले बेरोजगार नेपालीलाई बोलाउने र नेटवर्किङ व्यवसायमा लगाउने सूचनाका आधारमा दूतावासको टोली कुशीनगर पुगेर उद्धार गरेको हो। उत्तर प्रदेश प्रहरी तथा सामाजिक संस्था किन इन्डियाको सहयोगमा दूतावासले शुक्रबार राति 453 नेपालीको उद्धार गरेको हो। उद्धार भएका 115 महिला 338 पुरुष रहेका छन्। यो खबर आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा रहेको छ। कान्तिपुरको अग्रपृष्ठको खबरपछि अब लागौ अन्नपूर्ण पोस्टतर्फ। शास्तिबाट मुक्ति, छलेनको सडकमा गुड्दै पश्चिम नेपालको भविष्य शीर्षक रहेको छ अन्नपूर्ण पोस्ट दैनिकमा। यात्रीहरूका लागि शास्ति बनेको 14 किलोमिटर कठिन बुटवाल नारायणगढ सडकको दाउने खण्डमा 7.2 किलोमिटर सडक ढलान सकिएसँगै अब सर र गाडी गुड्ने भएको छ। छलेनको यो सडकले 24 घण्टाको कष्टपूर्ण यात्रालाई बढीमा 7-8 घण्टामा सीमित गरिदिएको छ। सडक निर्माणसँगै पश्चिम नेपालको अर्थतन्त्र चलायमान हुनेमा व्यवसायी र स्थानीयहरू ढुक्क भएका छन् अन्नपूर्ण पोस्ट दैनिकमा यो खबर प्रकाशित छ। त्यसै गरी अन्नपूर्ण पोस्ट दैनिककै अग्रपृष्ठमा रहेको अर्को समाचारलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौँ। बजेटको छायामा कूटनीति, विज्ञ भन्छन् कूटनीतिलाई खर्चिलो प्रशासनिक संरचना मात्रै ठानियो। सरकारले आर्थिक वर्ष 2083-84 लागि 21 अर्ब 24 अर्ब 34 करोड रुपियाँको महत्त्वाकांक्षी बजेट सार्वजनिक गरे पनि मुलुकको कूटनीति र परराष्ट्र सम्बन्ध सुदृढीकरणको पाटो भने ओझेलमा परेको छ। बजेटमा आर्थिक सुधार, पूर्वाधार, ऊर्जा, कृषि र सूचना प्रविधिलाई प्राथमिकता दिए पनि कूटनीतिक क्षेत्रका लागि ठोस कार्यक्रम र पर्याप्त बजेट विनियोजन नभएको परराष्ट्रविदहरूले
आरोप लगाएका छन्। भू राजनीतिक रूपमा संवेदनशील तथा भारत र चीन जस्ता दुई उदाउँदा आर्थिक शक्तिहरूको बीचमा रहेको नेपालका लागि कूटनीतिक, राष्ट्रिय सुरक्षा, आर्थिक विकास, लगानी प्रवर्धन र अन्तर्राष्ट्रिय प्रतिष्ठासँग प्रत्यक्ष जोडिएको विषय हो। तर हरेक वर्ष झैं यस वर्षको बजेटमा पनि कूटनीतिक क्षेत्र प्राथमिकतामा पर्न नसकेको विज्ञहरूको बुझाइरहेको छ। अन्नपूर्ण पोस्ट दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। सरकारको दायित्वभित्र पर्ने शिक्षामा 3% समतामूलक कर निजी विद्यालय र अभिभावक भन्छन् मान्दै मान्दैनौ। सरकारले शिक्षा सेवामा लगाएको 3% कर निजी लगानीमा सञ्चालित शिक्षालय र अभिभावकले नमान्ने भएका छन्। सरकारले यो करको विषयमा निर्णय फिर्ता नलिए आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन्। 16 वर्ष अघि पनि सरकारले सुरुमा 5% ग्रामीण शिक्षा कर लगाएको थियो। उक्त करको चौतर्फी विरोध भएपछि त्यसलाई घटाएर 1% झारिएको थियो। सरकारले फेरि अभिभावकलाई भार पर्ने गरी समता शुल्क कर लागू गर्ने घोषणा गरेको हो। सरकारको दायित्वभित्र पर्ने शिक्षामा 3% समतामूलक कर आजको नेपाल समाचार पत्रले अग्रपृष्ठमा यो खबर प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: प्याक खरिद गर्न #1415#2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। एक दशकमा पनि पूरा भएन कलङ्की वसुन्धरा सडक विस्तार। गोर्खापत्र दैनिकको अग्रपृष्ठमा रहेको यो समाचारलाई लिँदैछौँ। काठमाडौँ उपत्यकाको जीवनरेखा चक्रपथको कलङ्की वसुन्धरा चोक दोस्रो खण्ड विस्तारको कार्य एक दशकदेखि अल्पत्र र अस्तव्यस्त रहेको छ। सो खण्डको विस्तारका लागि 2074 4 गते नेपाल र चीनबीच प्रारम्भिक सम्झौता भए पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन। कलङ्की वसुन्धरा चोकसम्मको दूरी 8.2 किलोमिटर रहेको छ। सम्बन्धित निकायले आवश्यक तयारी पूरा नगर्दा काम सुरु हुन नसकेको हो। अहिलेसम्म योजनाको डिजाइन समेत स्वीकृत हुन सकेको छैन। अहिले चक्रपथको यस खण्डमा सर्भिस लेन निर्माण चलिरहे पनि मुख्य सडक विस्तार अझै अन्य रहेको छ, जसले गर्दा स्थानीय धुलो र हिलोको शास्ति खेप्न वर्षौंदेखि बाध्य रहेका छन्। सवारी साधनको अत्यन्तै चाप हुने यस सडक खण्डमा अत्यधिक ट्राफिक जाम हुनुका साथै सर्वसाधारणले ओहोर दोहोर र वारपारमा समेत शास्ति भोग्नु परेको छ। विस्तारका लागि भन्दै चक्रपथको यस खण्डको क्षेत्राधिकार राइट अफ वेमा पर्ने रुख, बिजुली र टेलिफोनका खम्बा लगायतका संरचना अघि नै हटाइसकिएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेटमा चक्रपथको कलङ्की वसुन्धरा खण्ड विस्तार कार्य सुरु गरिने उल्लेख गरेको छ। बजेटमा उल्लेख छ, काठमाडौँ चक्रपथ विस्तार अन्तर्गत कलङ्की वसुन्धरा खण्ड कार्य विस्तार सुरु गर्नेछौँ। वसुन्धरा चावेल कोटेश्वरको डिजाइन सम्पन्न गर्नेछौँ। काठमाडौँको चक्रपथ सुधार योजना प्रमुख काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख इन्जिनियर आशिका पोखरेलले सर्वे तथा डिजाइन सम्पन्न भई डिजाइन स्वीकृतिको क्रममा रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, अहिले डिजाइनलाई अन्तिम रूप दिने काम भइरहेको छ। सो खण्डको विस्तारका लागि चिनिया पक्षले 2 वर्ष अघि नै तयार पारेको डिजाइनमा हरियाली क्षेत्र, ग्रिन बेल्ट नराखिएको, 2 आकाशी पुल मात्र राखिएको तथा सडक पेटी लगायतका सडक सुरक्षाका पूर्वाधार कमजोर भएको भन्दै नेपाली पक्षले डिजाइनमा परिवर्तन गर्न आग्रह गरेको थियो। अहिले नेपाली पक्षको आग्रह अनुसारको डिजाइन अन्तिम रूप दिने काम भइरहेको योजना प्रमुख पोखरेलले जानकारी दिनुभयो। कलङ्की वसुन्धरा सडक विस्तार एक दशकमा पनि पूरा भएन। गोर्खापत्र दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। साथै गोर्खापत्र दैनिकको यसै पृष्ठमा बुद्ध परिपथ 12 अर्बको परियोजना सुरु अर्को समाचार पनि रहेको छ। बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण, सौन्दर्यीकरण र पर्यटन पूर्वाधार विकासका लागि विश्व बैङ्कको सहयोगमा सञ्चालन हुने बहुवर्षीय परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ। परियोजना कार्यान्वयनका लागि सहरी विकास तथा भवन निर्माण विभागले रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका 4 स्थानीय तहसँग सम्झौता गरेको छ। सम्झौतामा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजन, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव तथा देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले हस्ताक्षर गर्नुभएको छ। बुद्ध परिपथ 12 अर्बको परियोजना सुरु। गोर्खापत्र दैनिकमा यो खबर प्रकाशित छ अग्रपृष्ठमा। कोशी प्रदेश सभा संसदमै अड्कियो सरकारी कामकाजको भाषा विधेयक। आजको नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा समावेश रहेको यो खबरलाई कार्यक्रम अखबारमा लिँदैछौँ। कोशी प्रदेश सरकारले लिम्बू र मैथली भाषालाई सरकारी कामकाजको भाषा बनाउन 28 साउन 2082 विधेयक संसदमा प्रस्तुत गर्यो। 15 भदौमा संसदकै सामाजिक विकास समितिमा छलफलका लागि विधेयक गयो, तर त्यसपछि 1 वर्ष हुन लाग्दा पनि प्रक्रिया अघि बढेको छैन। विधेयक अल्पत्र रहेको छ। कोशी प्रदेश सभा संसदमै अड्कियो सरकारी कामकाजको भाषा विधेयक। नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा यो खबर प्रकाशित छ। पाँचौं राष्ट्रिय स्वास्थ्य सम्मेलन स्वास्थ्य क्षेत्र सुधार गर्न तीन तहबीच समन्वय आवश्यक। नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि तीन तहका सरकारबीच समन्वय अपरिहार्य रहेको सरोकारवालाले बताएका छन्। हाल स्वास्थ्यका कार्यक्रम सञ्चालनमा तीन तहका सरकारबीच नै प्रभावकारी समन्वय हुन नसक्दा प्रादेशिक र जिल्ला स्तरका स्वास्थ्य संस्था सञ्चालनमा समस्या भइरहेको उनीहरूको भनाइ रहेको छ। पाँचौं राष्ट्रिय स्वास्थ्य सम्मेलन स्वास्थ्य क्षेत्र सुधार गर्न तीन तहबीच समन्वय आवश्यक। गोरखापत्र दैनिकको भित्री पृष्ठमा यो खबर प्रकाशित छ। अब पत्र पत्रिकाले प्रकाशित गरेका आर्थिक प्रसङ्गहरू। आगामी वर्ष सार्वजनिक ऋण 34 अर्ब पुग्ने, चालु आर्थिक वर्षको अन्त्यसम्म 30 खर्ब 29 अर्ब सार्वजनिक ऋण पुग्ने अनुमान। आगामी आर्थिक वर्षमा 6 खर्ब 57 अर्ब उठाउने र 3 खर्ब 18 अर्ब भुक्तान गर्ने लक्ष्य। नेपालमा बढ्दो बजेट घाटा र चालु खर्चको चापले सार्वजनिक ऋण दायित्व बढाइरहेको छ। हरेक वर्ष सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण दायित्व मात्र होइन, सावा ब्याज भुक्तानीमा हुने खर्च समेत उच्च दरमा बढिरहेको छ। यसले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा जटिलता बढाउँदै लगेको देखिन्छ। आगामी आर्थिक वर्ष 2083-84 नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 34 खर्ब बराबर पुग्ने भएको छ। सरकारले आगामी आर्थिक वर्षमा 6 खर्ब 57 अर्ब सार्वजनिक ऋण परिचालन तथा 3 खर्ब 18 अर्ब ऋण भुक्तान गर्ने योजना र लक्ष्य बनाएको छ। साथै 56 अर्ब विदेशी विनिमय दरमा हुने परिवर्तनले घाटा हुने अनुमान गरिएको छ। पूरा ऋण प्राप्ति र सावा फिर्तापछि नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 34 खर्ब 18 अर्ब 77 करोड रुपियाँ बराबर पुग्ने सरकारको प्रक्षेपण रहेको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपालले भुक्तानी गर्ने बाँकी सार्वजनिक ऋण 29 खर्ब 75 अर्ब 4 करोड पुगेको सरकारी तथ्याङ्क रहेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकको आर्थिक पृष्ठमा रहेको छ। साथै यसै पृष्ठमा 15.5% बढाइयो वैदेशिक अनुदानको लक्ष्य, अर्को समाचार पनि प्रकाशित छ। आगामी आर्थिक वर्ष 2083-84 सरकारले 61.74 करोड 54 लाख रुपियाँ अनुदान लिने लक्ष्य राखेको छ। यो चालु आर्थिक वर्षको तुलनामा 15.54% बढी हो। आगामी आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोडको बजेट ल्याएको सरकारले वैदेशिक अनुदान मध्ये मिलेनियम च्यालेन्ज कर्पोरेसन MCCबाट सबैभन्दा धेरै 23 अर्ब 78 करोड 68 लाख रुपियाँ अनुदान पाउने अनुमान गरिएको छ। आजको नयाँ पत्रिका दैनिकमा अर्थ पृष्ठमा प्रकाशित खबर हुने। त्यसै गरी आजको कान्तिपुर दैनिकले आफ्नो अर्थ पृष्ठमा बजेटको जोड पूर्वाधारमा युवा प्रविधि र विज्ञान ओझेलमा खबर प्रकाशित गरेको छ। त्यसै गरी नेपाल टेलिकममा रणनीतिक साझेदारको सट्टा सर्वसाधारणलाई सेयर, अर्को समाचार पनि प्रकाशित रहेको छ। जापानमा जनसङ्ख्या निरन्तर घट्दो, कान्तिपुर दैनिकमै खबर प्रकाशित छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो राष्ट्रको संचार।
2: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 लागि शुक्रबार 21 अर्ब 24 अर्ब 34 करोड रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ, जसमा पुँजीगत खर्चतर्फ 20.3%, चालु खर्चतर्फ 59.8% र वित्तीय व्यवस्थातर्फ 19.9% विनियोजन गरिएको छ। त्यस्तै बजेटको स्रोततर्फ राजस्वबाट 66.15%, वैदेशिक ऋणबाट 11.64%, आन्तरिक ऋणबाट 19.30% र वैदेशिक अनुदानबाट 2.91% लक्ष्य लिएको छ। यसरी बजेट प्रस्तुत भइरहँदा यति बेला बजेटका सन्दर्भमा विभिन्न प्रतिक्रियाहरू आइरहेका छन्। कतिपयले विगत भनौँ गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनको बलमा भएको निर्वाचनले प्रचण्ड बहुमत दिएको यो सरकारले जसरी बजेट ल्याउनु पर्ने थियो त्यसरी ल्याउन सकेन भनेर प्रतिक्रिया पनि आएको छ। अर्कोतर्फ बजेटले लगानी र उत्पादन कसरी बढाउला भनेर विभिन्न धारणाहरू पनि आइरहेको छ। आजको सन्दर्भमा हामी यो सरकारले प्रस्तुत गरेको बजेट, यसले बोकेका उद्देश्य र बजेटले जुन खालको जसरी आम अपेक्षा थियो त्यो अपेक्षा अनुरूप बजेटले सम्बोधन गर्ने विषयमा कति सम्भव असम्भव देखिन्छ लगायतका सन्दर्भमा केन्द्रित हुन्छौँ। हामीसँग हुनुहुन्छ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोखरेल। डाक्टर साहब, स्वागत छ यहाँलाई। स्वागत छ। अब जसरी बजेट आयो आकारको हिसाबमा अहिलेसम्मकै ठुलो आकारको बजेट अहिले अर्थमन्त्रीले प्रस्तुत गर्नुभयो। अब आकारको हिसाबमा त ठुलो देखियो, तथापि अब जसरी यो सरकारको जग छ त्यो जग अनुसार बलियो सरकार पनि छ, बलियो सरकार अनुसारको बजेटमा समावेश गरिएका विषयहरूलाई यहाँले कसरी हेर्नु भएको छ? समग्रमा यो बजेटले आम अपेक्षा सम्बोधन गर्न सक्ला कि नसक्ला?
1: यो बजेट मिश्रित खालको छ। यहाँले भने पहिला भने जस्तै अब यसले विशेष गरी कमाइ गर्ने वर्गलाई, कमाउने वर्गलाई केही बढी राहत दिएको छ, उद्यमीहरूलाई बढी राहत दिएको छ, लगानीकर्ताहरूलाई बढी राहत दिएको छ, किनभने धेरै अन्त शुल्क करहरू धेरै घटाइएको छ अहिले, र जुन हुन त अब तिनको सट्टा अरू त्यसको बदलामा अरू पनि लगाइएको छ अरू करहरू, तर त्यसले चाहिँ किनभने अलिकति विशेष गरी जसले लगानी गर्छन् तिनीहरूलाई चाहिँ राम्रो सुविधा चाहिँ दिएको छ अहिले। केही सकारात्मक पाटोहरू पनि छन्, त्यही त जस्तै 273 प्रकारका कच्चा पदार्थ भन्सार दर घटाएको छ। अब अहिले भन्सार दर विभिन्न तह थियो, 11 तह थियो, त्यसलाई घटाएर 7 तहमा सीमित गरेको छ। 360 वस्तुमा लागेको अन्त शुल्क खारेज गरेको छ, त्यसलाई अब थोरै धेरै गरेर एकीकृत हरित करमा चाहिँ लगेको छ। केही सामाजिक क्षेत्रमा अटिजम भएका बालबालिका लक्षित गरी पूर्वाधार के आवासीय नमुना बनाउने भनेको छ। विशेष गरी यो तपाईँको निज क्षेत्रको सहकार्य कम्पनी मोडेलमा युरिया मल उत्पादन गर्ने, अनि तपाईँको चाहिँ बुढी गण्डकीलाई एउटा विशेष प्राधिकरण बनाएर अगाडि बढाउने त्यस्तो कुराहरू गरेको छ। र यसले चाहिँ अलिकति उद्यमीहरूलाई विशेष गरी जुन कच्चा पदार्थहरू आयात गर्नेमा सुविधा दिएर नेपालमा यो म्यानुफ्याक्चरिङ सेक्टर उद्योगहरू फस्टाउन सकिने खालको एउटा वातावरण गराउने प्रयत्न चाहिँ बजेटले गरेको छ। तर बजेटले चाहिँ अब त्यो चाहिँ के भने ठुला लगानीकर्ता अब यता 10 लाखसम्म व्यक्तिगत आयकरमा छुट दिएको छ। अब त्यो भनेको कमाउने वर्ग, किनभने 10 लाख कमाउने भनेको नेपालमा 3-4 लाखभन्दा बढी मान्छेहरू चाहिँ छैनन्, अब त्योभन्दा बढी कमाउने वार्षिक रूपमा, त्यस कारणले त्यो वर्गलाई र लगानी गर्ने वर्गलाई उद्यमी वर्गलाई अब बजेटले धेरै टार्गेट गरेको छ। बजेटको उद्देश्य के देखिन्छ भने त्यो लगानीकर्ताले उद्योग खोलेर कमाउनेले बजारमा खपत गरेर त्यसले आर्थिक गतिविधि बढाएर उद्योग धन्दा खोल्न सहयोग गरेर रोजगारीका अवसर सिर्जना हुन्छ भन्ने बजेटको सोचाइ छ। र बजेटले विगतका सरकारहरूले सुरु गरेका सडक, विद्युतीय पूर्वाधार, पुलहरू, होइन ट्रान्समिसन लाइनहरू, यी सबैलाई चाहिँ अब पर्याप्त मात्रामा बजेट दिएर यी आयोजना परियोजनाहरूलाई चाहिँ चाँडै सम्पन्न गर्नुपर्छ भन्नेतिर बजेट गएको चाहिँ देखिन्छ। अब यतातिर चाहिँ तपाईँको त्यति खासै ध्यान नदिएको पाटो भनेको जुन 20% करिब त्यतिको हाराहारीमा भएको गरिबीको रेखा मुनि परेको जनसङ्ख्या भयो, त्यसपछि अर्को 20% जुन भनरेबल हुन्छ विशेष गरी देशभित्र भएको विपद होइन, अनि त्यसपछि गएर यो बाह्य विपदहरू जस्तै अहिले मध्य पूर्वमा द्वन्द्व छ होइन, यो अब रुस युक्रेनको द्वन्द्वले भरि रासायनिक मलहरू आउनु नआउन सक्छ, अब यो यो पाटोबाट असर पर्ने जुन जनसङ्ख्या छ अर्को 20%, यसलाई पनि खासै राहत प्याकेजहरू धेरै देखिएको छैन। त्यही भएर यो यो जुन वर्ग छ, अब हुन त विद्युत 50 युनिटभन्दा कम खपत गर्नलाई केही गरेको छैन, त्योभन्दा माथिलाई चाहिँ कर लगाइदिएको छ जसले गर्दा हाम्रो पेट्रोलियम पदार्थ आयातमा कम गर्ने, इन्डक्सन चुलो चलाउने, विद्युतीय गाडी प्रयोग गर्ने अथवा ससाना उद्योगहरूले अब यो तपाईँको डिजेल अथवा अन्य फर्नेस ओइलहरू प्रयोग गरेर त्यसको सट्टा विद्युतीय ऊर्जा प्रयोग गर्ने जुन कुरा गरेको थियो साना तथा इन्फर्मल सेक्टरमा उत्पादन गर्नेहरूले, अब तिनीहरूमा चाहिँ पनि कर लाग्यो जुन भ्याट लगाइदियो विद्युतमा, त्यसले गर्दाखेरि यो त्यो वर्गलाई चाहिँ खासै यो बजेटबाट केही नपाउने जस्तो देखिन्छ।
0: अब तल्लो वर्गलाई सम्बोधन भएन, बजेटले सम्बोधन गर्न सकेन भन्ने कुरा आयो, यहाँले पनि उल्लेख गर्नुभयो, निम्न वर्ग र उद्यमी वर्गलाई चाहिँ यो यो बजेटले चाहिँ केही प्राथमिकता दिएको जस्तो छ। अब यसरी हेर्दा निम्न वर्ग र उद्यमी वर्ग माथिल्लो वर्गलाई चाहिँ त्यसमा चाहिँ लगानी बढाउँदा तल्लो वर्ग चाहिँ स्वत लाभान्वित हुने सोचाइ चाहिँ यो बजेटले लिएको हो कि अथवा यसमा लगानी गर्दा
1: मध्य आय भएका वार्षिक 10 लाखभन्दा बढी आय हुने 3-4 लाख मान्छे होला नेपालमा, त्यो वर्ग लगानी गर्ने वर्गहरूले अब लगानी

0: सरकार घोषणाले मात्रै चाहिँ लगानी हुँदैन। त्यस कारणले बजेटले एकातिर चाहिँ एउटा इकोनोमिक रिफर्म गर्न खोजेको देखिन्छ भने चाहिँ अर्कोतिर अलिकति सामाजिक न्यायको पाटोमा बजेट अलिक चुकेको हो कि भन्ने जस्तो देखिन्छ।
1: अब सरकारले जसरी बजेट ल्यायो, सरकारको आधार हेर्दा दुई तिहाई नजिकको सरकार छ, यो दुई तिहाई सरकारको नजिक यो भनौँ न यो बलमा आएको सरकारले ल्याएको बजेटले चाहिँ अब जसरी अर्थमन्त्रीले बजेट अघि रूपान्तरणकारी र अहिलेसम्मकै नभएको बजेट चाहिँ हामी ल्याउँदैछौँ भनेर अभिव्यक्तिहरू पनि दिइरहनु भएको थियो, अब त्यसलाई हेर्दा र अहिलेको यो सन्दर्भलाई हेर्दा यहाँले कसरी हेर्नु भएको छ?
0: होइन, अब अर्थमन्त्रीजीले जुन मध्यम आय भएको वर्गलाई चाहिँ टार्गेट गरिन्छ भनेर भन्नुभएको थियो, एक प्रकारले जुन किसिमका करका दरहरू हटाइएका छन् होइन, लगानीको माहौल गरिएको छ, वैदेशिक लगानीलाई अब राष्ट्र ब्याङ्कलाई र उद्योग विभागलाई खबर गरे मात्रै पुग्छ भनिएको छ होइन, केही सुधार छन्, यो नभएको होइन, विशेष गरी बोल्ड डिसिजनहरू पनि छन् अर्थमन्त्रीले ल्याएकोमा, आर्थिक सुधारहरू गर्न खोजेको स्पष्ट चाहिँ देखिन्छ, त्यसमा अब हामीले त्यसलाई एप्रिसिएट गर्नु चुक्नु हुँदैन, किनभने यो सायद महेश आचार्यपछि त्यो किसिमको बोल्ड रूपमा यो जुन अर्थतन्त्र आर्थिक संरचनामै यो करको राजस्वको यो दायरामै उथलपुथल हुने गरी जुन एक प्रकारको हस्तक्षेप गरिएको छ त्यो सुधारको लागि प्रयत्न गरिएको छ। अब त्यति गर्दै जाँदाखेरि दूरदराजमा ग्रामीण क्षेत्रमा बस्ने अब 60% जति भन्दा बढी रोजगारीको रोजगारी उपलब्ध गराउने, अर्थतन्त्रको 24% योगदान रहेको कृषि क्षेत्रलाई त्यति टार्गेटेड कार्यक्रमहरू देखिएको छैन, त्यो भनेको एकदम भुइँ मान्छेहरूको लागि भुइँ मान्छेहरूको बाँच्ने माध्यम भएको चिज हो, त्यहाँ चाहिँ त्यति धेरै अब बजेटको ध्यान देखिँदैन। त्यस कारणले दुई पाटो छ, एकदम जोखिम मोलेर यहाँ चाहिँ लगानीको माहौल सिर्जना गर्ने पाटो पनि बजेटले लिएको छ, अर्कोतिर समाजको भुइँ मान्छेले बजेटबाट हामीले के पायौँ त भन्नेमा चाहिँ त्यस्तो खासै चाहिँ देखिएको छैन। दुईवटा चिज चाहिँमा अन्तर छ। अब सबै 90% बिमा पुर्याउने भन्नुभएको छ, अब त्यो पक्षमा केही सुविधा हुन सक्छ कि, तर यता फेरि त्यही मध्यम वर्गले अब निजी क्षेत्रको विद्यालय निजी क्षेत्रको अस्पतालमा जाँदाखेरि करहरू बढी तिर्नुपर्ने किसिमको पनि छ, त्यस कारणले मिश्रित देखिन्छ।
1: अब बजेटको ठुलो हिस्सा चालु खर्चतर्फ छुट्याउनु परेको पर्ने बाध्यता छ, 59.8% चालु खर्चमा गएको छ, पुँजीगत खर्च हेर्ने हो भने जम्मा 20% हाराहारी छ। अब यो सन्दर्भमा अब सरकारले लिएको लक्ष्य जनताको आशा कसरी पुरा होला?
0: अब तपाईँले भन्छ यो सरकारको बजेटको आकार निकै महत्वाकाङ्क्षी छ, किनभने करिब करिब 25% चाहिँ वृद्धि देखिन्छ गत सालको अब संशोधित 16.80 अर्ब जतिको जुन बजेट थियो त्यो संशोधित अनुमानमा करिब करिब 25% झन्नै 25% थपेको छ बजेटमा। त्यस कारणले बजेटको आकार ठुलो छ र अहिले नेपालको अहिलेको अवस्थामा जुन राजस्व सङ्कलन छ त्यो चाहिँ लक्ष्य अनुसार पुग्न सकेको छैन, गत साल सरकारले लिएको लक्ष्य भन्दा धेरै कम। अहिले अस्ति अर्थमन्त्रीजीले बजेट भाषण गरिदिने बेलामा 10.5 खर्ब मात्रै राजस्व सङ्कलन भएको छ, अब अहिले 45 दिनमा बाँकी लक्ष्यमा चाहिँ पुग्न चाहिँ निकै कठिन हुन्छ। त्यस कारणले जुन राजस्व वृद्धिको 1402 खर्ब जुन राख्नु भएको छ त्यो धेरै महत्त्वाकाङ्क्षी छ, त्यसले गर्दाखेरि अब अहिलेको बजेटले ऋण तिर्नको लागि पुँजीगत खर्च गर्नको लागि जुन ऋण लिन्छ त्यो चाहिँ ऋण चाहिँ हाम्रो करिब करिब 22% थपिन्छ सार्वजनिक ऋण यो बजेटले गर्दाखेरि, त्यसैले बजेट महत्त्वाकाङ्क्षी आकार पनि ठुलो र अर्थमन्त्रीले धेरै जोखिम मोलेर राजस्व बढ्छ यो बजेट खर्च हुन्छ भन्ने हिसाबले अगाडि जानुभएको छ, किनभने कर्मचारीलाई पनि प्रोत्साहन गर्नको लागि अब 21% तलबहरू वृद्धि भएको छ विभिन्न शीर्षकमा र सरकारको सोच चाहिँ त्यो

0: तलब वृद्धिले चाहिँ कर्मचारीको मनोबल बढेर यो बजेटको कार्यान्वयन हुन्छ भन्नेमा छ। तर विगतका अनुभवले अब त्यति महत्वाकांक्षी भइहाल्नुपर्ने अवस्था देखिँदैन, किनभने सरकार आफैले अस्ति 100 दिनमा 100 बुँदा कार्यान्वयन गर्न ल्याएको कार्यान्वयन चाहिँ त्यति सकारात्मक रूपले चाहिँ अगाडि चाहिँ बढेको चाहिँ छैन।
1: अब नेपालमा विगतदेखि नै घाटा बजेट ल्याउने परिपाटी देखिएको छ, यसपालि पनि सरकारले 5 खर्बभन्दा बढीको घाटा बजेट ल्याएको देखिएको छ। एक हिसाबमा यो बजेटको आकार बढाउँदै जाने जुन खालको प्रवृत्ति छ नि, यसलाई चाहिँ कसरी हेर्न सकिन्छ? यो आकार बढाउँदैमा हुने चाहिँ के हो? अब प्रत्येक वर्ष चाहिँ बजेट संशोधन गर्नु परेको र आकार घटाउनु परेको अवस्था छ, अब यसपालि पनि त्यो अवस्था नआउला भन्न सकिँदैन। यो आकार बजेटको आकार बढाउने पछि संशोधन गर्ने घटाउने परिपाटी छ नि, यसले चाहिँ यसको उद्देश्य के देखिन्छ?
0: अब यो बजेटको आकार चाहिँ वास्तवमा राष्ट्रिय जनमतले दिएको सिलिङभन्दा धेरै माथि गएको छ, त्यस कारणले यो राजनीतिक आकाङ्क्षा विशेष गरी अब झन्डै 2 तिहाई मत लिएर आएको सरकारले अब जनताको आकाङ्क्षाहरू पुरा गर्नलाई एक प्रकारको राजनीतिक आकाङ्क्षाले बजेटको आकार बढेको हो। किनभने अब सरकारले पहिला हामी धेरै गर्छौँ भनेर 8 छ, त्यो 8 अनुसार चाहिँ अब सरकारी संरचनाहरूले त्यो नतिजा चाहिँ दिन सक्दैन, त्यस कारणले सरकारले हरेक सरकारले अब अलिकति राजनीतिक महत्त्वाकांक्षाको आधारमा बजेटको आकार बढाउने गर्छन्, र यो सरकारले अब त्यसलाई निरन्तर दिँदाखेरि यो सरकारले अझ बढी नै आकाङ्क्षी भएर, किनभने राष्ट्रिय योजना आयोगले दिएको जुन सिलिङ छ त्योभन्दा धेरै पहिला पनि गएका थिएन 1-2 पटक चाहिँ मात्रै, तर यति धेरै माथि चाहिँ बजेटको आकार चाहिँ जाने घरमा किन थिएन भने हाम्रो खर्च गर्ने क्षमता कमजोर पहिल्यैदेखि नै हाम्रो बजेटको त्यही 75-85% बिचमा चाहिँ खर्च हुने चाहिँ प्रचलन थियो होइन। तर यो चाहिँ अब पब्लिस राजनीतिक महत्त्वाकांक्षीले गर्दाखेरि सिलिङ माग्ने प्रवृत्ति चाहिँ नेपालमा अब पहिले पनि देखिएको थियो, अहिले त त्यो अलिक बढी नै भएको छ।
1: अब अर्कोतर्फ निजी क्षेत्रको लगानी बढाउनु पर्ने र निजी क्षेत्रको लगानी बढाउनका लागि उनीहरूमा मनोबल बढाउनु पर्ने अवस्था छ। अब हामीले अघि कुराकानीका क्रममा निजी क्षेत्रको मनोबल के बढाउने गरी बजेटमा व्यवस्थाहरू गरिएको छ, कर लगायतमा चाहिँ संशोधन गरिएको छ, जसले चाहिँ निजी क्षेत्रको मनोबल बढ्न सक्छ, लगानी चाहिँ बढ्न सक्छ भन्ने सन्दर्भ थियो। अब निजी क्षेत्रले अब यो बजेट कार्यान्वयनमा आइसकेपछि उनीहरूले उनीहरूको मनोबल बढाउँदै र उनीहरूको लगानी जुन खालको अहिले बजेटमा यो ब्याङ्क तथा वित्तीय संस्थामा तरलता बढ्दो छ, लगानी योग्य रकम बढे पनि त्यो लगानी हुन नसकिरहेको अवस्था छ, अब यसलाई सम्बोधन गर्ने गरी निजी क्षेत्रले जुन खोजेका छन् उनीहरूको मनोबल चाहिँ बढाउने सन्दर्भ छ, अनि थन्किएर रहेको तरलता चाहिँ बढ्दो तरलतालाई चाहिँ प्रयोग गर्ने सन्दर्भ छ, यो सन्दर्भमा चाहिँ यो बजेट फलदायी हुन सक्ला?
0: अब यो बजेटले तपाईँले भने जस्तै नीतिगत रूपमा प्रोत्साहनको रूपमा चाहिँ र जुन करहरूका झन्झट आयातमा करहरू थियो त्यो बाटो चाहिँ नीतिगत बाटो र इन्सेन्टिभको बाटो चाहिँ बजेटले निजी क्षेत्रलाई खोलिदियो होइन। अब जग्गा खरिद गर्दा पनि अब तपाईँ लाग्ने रेभिन्यूदेखि लिएर थुप्रै सुविधा सुधार चाहिँ गरेको छ, तर अब त्यतिले मात्रै निजी क्षेत्रको अब निजी क्षेत्रको सुरक्षा अब आन्तरिक राजनीति माहौल होइन अब निजी क्षेत्रप्रति हेर्ने सम्पूर्ण समाज सरकारी संयन्त्रको सोचाइ सोच र सरकारले अब प्रेडिक्टेबल सरकारले भोलि हामीलाई यस्तो गर्छ भन्ने जुन अनुमानजन्य कार्य गर्छ कि तदर्थवादमा सरकारले निर्णय गर्छ त्यो कुराहरूलाई हेरेर मात्रै निजी क्षेत्रको मनोबल बढ्यो भन्ने हुन्छ। तर केही जुन निजी क्षेत्रलाई आवश्यक पर्ने केही चाहिँ सरकारले गरे हो, त्यसमा सरकारलाई धन्यवाद दिन चाहिँ हामीले कन्सिडर गर्न सकिन्न, किनभने केही चिज चाहिँ सरकारले अब नीतिगत कुरामा चाहिँ निजी क्षेत्रलाई प्रमोसन गर्नको लागि चाहिँ त्यो चाहिँ ल्याएको छ।
1: अब राजस्वको लक्ष्य पुरा नभएका अघिल्ला आर्थिक वर्षहरूमा पनि छन्, राजस्वको लक्ष्य पुरा हुन सकेको छैन विगत लामो समयदेखि, अब यसपालि पनि राजस्वतर्फ 66.15% चाहिँ सरकारले राजस्वको स्रोत लाई चाहिँ अनुमान गरेको छ त्यो सँगै. अब राजस्व सङ्कलनमा सरकारले यी विभिन्न व्यवस्थाहरू गरेका छन्, त्यो व्यवस्थाबाट र जुन खालको लक्ष्य राजस्व सङ्कलनमा सरकारले राजस्वको लक्ष्य लिएको छ, त्यो लक्ष्य चाहिँ यसपालि चाहिँ पुरा होला भन्ने अनुमान लगाउन सकिन्छ?
0: त्यो चाहिँ धेरै महत्त्वाकाङ्क्षी छ, किनभने सरकारले यसरी रिफर्म गरेको छ, यसरी अर्थतन्त्रकोमा परिवर्तन ल्याएको छ, त्यो सबै अब यो चाहिँ चुनौती पनि बढ्न सक्छ, किनभने विभिन्न करका दरहरू हटाएको आए, अब यसले लगानी भएन, सरकारले सोचेअनुसार निर्यात बढेन, अब सरकारले सोचेअनुसारको यो जुन मध्यम वर्गको 10 लाखसम्मको आयकर छ त्यसले गर्दाखेरि खपत बढेन, जसले बजार चलामेन बनाएन भने अब थुप्रै नयाँ हिसाबले जाँदाखेरि चुनौतीहरू थुप्रै बढ्न सक्छन्. अवश्य पनि अर्थतन्त्रमा ल्याएको सुधारले र थुप्रै प्रकारका करहरू पनि छन्, फेरि तपाईँले करहरू थोरै अन्तशुल्क हटाए पनि विभिन्न अब डिपिएफ भनेर होइन डेभलपमेन्ट पोलिसी फाइनेन्सिङ कर हरित करहरूको नाममा एउटा कर खालको हिसाबले करहरू लगाएको छ, त्यस कारणले जस्तै विद्युत त मान्छेले प्रयोग गर्नै पर्छ, 50 युनिटभन्दा बढी विद्युत खपत गर्ने ब्याज 13% लाग्ने भनेको छ, त्यस कारणले यी क्षेत्रबाट चाहे आउला. तर अब त्यो कर तिर्ने वर्ग वास्तवमा ठुला करदाता त 400-500 मात्रै होला, नेपालमा धेरै त छैनन्, अब अरूले त धेरै कति कर तिर्छन् र तर भन्सारमा जुन जम्मा हुने शुल्कमा अब गरेको परिवर्तन एउटा करलाई धेरै करलाई हटाएर समग्रमा एउटै कर राखेको छ, त्यो अब त हेर्नुपर्छ कति तल भयो कति माथि भयो होइन. त्यस कारणले राजस्वको लक्ष्य चाहिँ हासिल गर्नमा सरकारले आकलन गरेको अनुसार आर्थिक गतिविधि बढ्नुपर्छ र भन्सार सुशासन विशेष गरी भन्सारमा चुहाट चाहिँ रोक्न सक्यो भने होला. तर विगतका अनुभवले अब डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री भएको अवस्थामा भए अरू बेलामा राजस्वको लक्ष्य चाहिँ नजिक त्यति धेरै भने जति चाहिँ पछिल्ला वर्षहरूमा चाहिँ राजस्व चाहिँ प्रगति हुन सकेको छैन होइन. तर अब सरकारले नयाँ किसिमले गइरहेको छ, अब तपाईँको सीमामा पनि कन्ट्रोल गरिराखेको छ, सायद केही उपलब्धि हासिल गर्न सक्छ हेरौँ.
1: अब यसमा वैदेशिक अनुदानको लक्ष्य पनि बढाइएको छ, अब विभिन्न परिस्थितिले वैदेशिक ऋण अनुदानहरू खुम्चिरहेको अवस्था पनि छ, यो सन्दर्भमा यो कति सम्भावना देख्नुहुन्छ यहाँले?
0: अब वैदेशिक अनुदान त अब सरकारले आफ्नो आर्थिक कूटनीतिलाई कति परिचालन गर्छ त्यसमा पनि भर पर्ने हो, तर मलाई जहाँसम्म लाग्छ यो वैदेशिक अनुदान चाहिँ अहिलेको जुन अन्तर्राष्ट्रिय परिस्थितिमा त्यो चाहिँ त्यति सम्भावना चाहिँ मैले देख्दैन, किनभने जस्तै अहिले यो द्वन्द्वले गर्दाखेरि हामीलाई अनुदान दिने देशहरूमा पनि आर्थिक एक प्रकारको सङ्कट, अमेरिकाले युएसएबाट दिने अनुदान कटौती गरेको त्यो चाहिँ हुन्छ. तर अब विशेष गरी अर्थमन्त्रीको आफ्नो अन्तर्राष्ट्रिय छवि, अन्तर्राष्ट्रिय पहुँच होइन, र अब नयाँ सरकारप्रति अन्तर्राष्ट्रिय समुदाय अहिले सकारात्मक देखिएको, फेरि युवा पुस्ताको सरकार भनेर त्यो लबिङले अन्तर्राष्ट्रिय अनुदान आउन सक्यो भने चाहिँ हो, नत्र भने जुन पछिल्ला वर्षहरूमा देखेको ट्रेन्ड र पश्चिमा राष्ट्रहरू जुन धनी राष्ट्रहरूमा पनि आर्थिक अप्ठ्याराहरू बढ्दै गएको अवस्थामा चाहिँ हाम्रो अनुदान बढ्छ भन्न चाहिँ सकिँदैन.
1: हुन्छ डाक्टर साहब, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद.
0: हस् धेरै धेरै धन्यवाद. अब अहिलेको बजेटै मुख्यतया कमाउने वर्ग र ठुला वर्गहरूलाई चाहिँ यसले चाहिँ धेरै सहुलियत दिएको छ, भूमि मान्छेहरूको लागि चाहिँ प्रत्यक्ष रूपमा त्यस्ता सुविधाहरू चाहिँ ल्याएको छैन, त्यस कारणले बजेट मिश्रित छ. सरकारका लक्ष्यहरू महत्त्वाकाङ्क्षी छन्, सरकारको त्यो कार्यान्वयनमा आन्तरिक र बाह्य वातावरणमा
1: अब कार्यान्वयन कसरी हुन्छ धन्यवाद यहाँलाई. हामी कुराकानी गर्दै थियौँ सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 बजेट र बजेटले उठाएका विषयहरूका सन्दर्भमा राष्ट्रिय योजनाका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोखरेलसँग हामीले कुराकानी गऱ्यौँ. यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौँ. प्राविधिक साथी शङ्कर भण्डारीलाई धन्यवाद. म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: रमेश, तिमी त विदेश गएर घरै बनायो, म त ऋणमा चुरलुम्मै डुबे यार।
3: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
2: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
4: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: होइन, के पोको पारा त्यस्तो? सुन भेट्यौ कि क्या?
6: हो, सुनै हो, हेर त।
5: ए, माटो पो रहेछ त।
6: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन।
5: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
6: माटोलाई सुधार गर्नु परेन। माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
5: ए, अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि?
6: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
1: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np मा लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
7: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
8: सडक सीमा भित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँ सम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
9: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
10: नेपालमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
12: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, ललितपुरको अनुरोध।
13: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
12: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
13: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
12: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
13: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नु हुन समेत अनुरोध छ।
12: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय, ललितपुर।
13: फोन नम्बर 5423159।
14: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नु समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आगामी आर्थिक वर्षको बजेटमा संरचनागत सुधारका प्रयास सकारात्मक भए पनि न्यून आय भएका नागरिकलाई राहत दिने योजना समावेश हुन नसकेको नेपाली काङ्ग्रेसका सभापति गगन थापाको प्रतिक्रिया। बजेट सुशासन समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको विभिन्न क्षेत्रका विज्ञहरूको भनाई। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेलहिया नाका हुँदै नेपाल ल्याइयो। लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षमा 13 पर्यटकको मृत्यु। र अमेरिका र इरान बीचको सम्भावित सम्झौता अनिश्चित, इरानका माग अध्ययनका क्रममा रहेको अमेरिकाको भनाई।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब समाचार विस्तारमा। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले बजेटमा काङ्ग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनु सकारात्मक भएको बताउनु भएको छ। उहाँले ती सकारात्मक नीति र कार्यक्रमका लागि आवश्यक कानून निर्माण गर्न प्रतिपक्षको हैसियतले काङ्ग्रेसले सहयोग गर्ने प्रश्न पार्नुभयो। हिजो नेपाल थारू संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै सभापति थापाले नेपाली काङ्ग्रेसले नेपालको अर्थतन्त्रमा केही संरचनागत सुधार गर्नुपर्छ भन्ने कुराको पैरवी गर्दै आएको बताउनुभयो। उहाँले आर्थिक मन्दी र बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला सरकारले ल्याएको बजेटमा सरकार उनीहरूप्रति उदासीन बनेको प्रतिक्रिया दिनुभयो। उहाँले नयाँ करका दरहरूले निम्न वर्गको भान्सा, शिक्षा र स्वास्थ्य उपचारलाई थप खर्चिलो बनाएको उल्लेख गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ। उहाँलाई ज्वरो रुघाखोकी बढेपछि हिजो बिहान ललितपुर स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको निजी सचिव गोविन्द अरियालले जानकारी दिनुभयो। संयोजक दाहाललाई टाइफाइडको लक्षण देखिएपछि अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने उहाँले बताउनुभयो। नेकपा एमाले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ 20 र 21 गते काठमाडौँमा राष्ट्रिय कार्यशालाको आयोजना गरेको छ। एमालेको केन्द्रीय कार्यालय च्यासलमा हिजो पार्टीका महासचिव शंकर पोखरेलको आतिथ्यमा सम्पन्न केन्द्रीय संगठन विभागको बैठकले उक्त निर्णय गरेको हो। कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश अधिकारी, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन विभाग प्रमुख, जनसंगठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष, साथै जनसंगठनका संगठन हेर्ने सचिव तथा संगठन प्रमुखहरूको सहभागिता रहने एमाले केन्द्रीय संगठन विभागको हिजोको बैठकले तय गरेको एमाले सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो। सचिव ढकालका अनुसार एमाले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी गरेको छ। सदस्यता नवीकरण, अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रविधि मैत्री बनाउने उद्देश्य सहित कार्यशाला आयोजना गर्न लागि उहाँले बताउनुभयो। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई रूपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएको छ। उद्धार गरिएका नेपालीलाई 8 भारतीय बस मार्फत सुनौली बेलहिया नाका हुँदै भैरवा ल्याएर उनीहरूको विवरण संकलन, स्क्रिनिङ तथा सोधपूछ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताउनुभयो। उहाँका अनुसार उद्धार गरिएका मध्ये आधा महिला रहेको र अनुसन्धानपछि पीडितलाई आफन्तको जिम्मा लगाएर घर पठाइने तथा घटनामा संलग्न व्यक्तिमाथि कानूनी कार्यवाही अघि बढाइनेछ। सुरुमा आर्थिक प्रलोभन तथा पछि शारीरिक र मानसिक यातना दिएर जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाइएका ती नेपाली नागरिकको उद्धार गरिएको हो। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले शिक्षा क्षेत्रमा पूर्वाधार विकास, नीतिगत सुधार, प्रविधिको उपयोग र सुशासनका सवाललाई महत्त्व दिएको विज्ञ तथा सरकारवालाको भनाइ रहेको छ। शिक्षामा एआईको उपयोग र सूचना प्रविधिको अवधारणाले 21औं शताब्दीका लागि नेपाली बालबालिकालाई प्रविधि योग्य बनाउने अवसर मिल्ने विज्ञ तथा सरकारवालाको धारणा रहेको छ। काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलले बजेटमा शिक्षामा केही पूर्वाधार र सुधारका पक्षहरू राखिनुले शिक्षकको मनोबल बढाउने र सुशासन कायम गर्न सकेमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक शिक्षाविद डाक्टर मन प्रसाद वाग्ले नेपाली बालबालिकालाई समय सापेक्ष प्रविधि योग्य बनाउने अवसर मिल्ने तथा गणित विज्ञान र प्रविधिमा सुधार हुने आशा व्यक्त गर्नुभयो। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षामा कुल बजेटको 20% विनियोजन हुनुपर्ने आवाज उठ्दै आएकामा अहिले 10.27% मात्रै बजेट निर्धारण भएको बताउनुभयो। सरकारले सहज यातायात सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेर थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ। मुलुकभित्र नागढुङ्गा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ भने सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी पुगेका बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना बजेटमा समावेश गरेको छ। काठमाडौँ तराई मधेस द्रुत मार्गमा पनि 6 सुरुङ मार्ग निर्माणको क्रममा रहेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ भने कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूलमासदेखि जुम्लाको टोप्लासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरिएको छ। खुरकोट चियाबारी, थानकोट चितलाङ, मझिमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्ने उल्लेख छ। बजेटमा खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दुधकोशी स्थित रभुवा घाट 670 मेगावाट क्षमताको दुधकोशी जलाशय युक्त जलविद्युत आयोजना अघि बढाउने घोषणा भएको छ। दुधकोशी जलाशय युक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाउने गरी अर्थमन्त्री डाक्टर सोनिम वाग्ले बजेटमा समावेश गर्नुभएको छ। त्यसै गरी संघीय सरकारले बाँकेमा निर्माणाधीन सिक्टा सिंचाई आयोजनाका लागि 2.5 अर्ब बढी रकम विनियोजन गरेको छ। यो रकमबाट पूर्वी र पश्चिमी नहरको काम गरेर 5,000 हेक्टरमा सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको छ। आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार शाहका अनुसार गत आर्थिक वर्षको बजेटमा भन्दा यस वर्ष करिब 1 अर्ब बढाएर बजेट विनियोजन भएको छ। सेक्टा सिंचाई आयोजना अन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माण भइरहेको छ भने सिधनिया, प्रसेनीपुर र अकल घरुवा शाखा नहरमा ठेक्का सम्झौता गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसेनाले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नेतर्फ सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम पालिका अधिवेशनका अवसरमा नुवाकोटको तादी गाउँपालिका 5 आयोजित कार्यक्रममा सञ्चार मन्त्री तिमिलसेनाले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेट युवा पुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको बताउनुभयो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले लोकतन्त्र, सामाजिक न्याय, मानवाधिकार तथा राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेपाली महिलाले पुर्याएको योगदान गौरवपूर्ण रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानले सुनिश्चित गरेका महिला अधिकार तीनै ऐतिहासिक संघर्ष, त्याग र योगदानको उपलब्धि भएका बताउनुभयो। मन्त्री बादीले निर्णय प्रक्रियामा महिलाको समान पहुँच सुनिश्चित गर्न तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज र समुदाय बीच सहकार्य अपरिहार्य रहेको पनि बताउनुभयो। मोरङ जिल्लाको उत्तरी भेगमा पर्ने जेफाले डाँडा पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ। भौतिक पूर्वाधारको विकासको खाँचो रहेको त्यस क्षेत्रमा समुचित विकास निर्माणका काम गरेर पर्यटक थप बढाउन सकिने सम्भावना रहेको छ। त्यसका लागि तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्ने स्थानीयको माग छ। विराटनगरबाट कुमोद अधिकारीको रिपोर्ट।
4: समुद्री सतहबाट करिब 1800 मिटर उचाइमा अवस्थित केराबारी गाउँपालिका 2 रहेको जेफाले डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य अवलोकन, सांस्कृतिक विविधता र सामुदायिक होमस्टेका कारण पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। तराईमा अत्याधिक गर्मी हुँदा पनि मोरङ, सुनसरी तथा धनकुट्टा जिल्लाको सिमानामा पर्ने जेफाले डाँडाको चिसो मौसम तथा त्यहाँ लाग्ने बाक्लो हुसोले पर्यटकको मन लोभ्याउने गरेको छ। पर्यटकहरूको आगमनले सो ठाउँमा होमस्टे व्यवसाय फस्टाउन थालेको छ। 25 घर रहेको जेफालेमा 9 घरमा सञ्चालित सामुदायिक होमस्टेले जीविकोपार्जनमा मदत पुर्याएको होमस्टे सञ्चालक अस्मिता कठायतको भनाइ छ।
5: आय आर्जनको स्रोत बन्ने देखियो। अब आफूलाई घर खर्च चलाउन हामी महिलाहरूको लागि चाहिँ मेन चाहिँ अब घरमै बसेर पनि यसो कमाउने बाटो आउने बाटो चाहिँ देखिन्छ। कसैले अब सब्जी खेती होमस्टेकै पाहुनाहरू आउनुहुन्छ भनेर अत्याधिक सब्जीहरू पनि लगाइराख्नु भएको हुन्छ।
4: गाउँका महिलाहरूसँगै युवाहरूलाई समेत होमस्टे व्यवसायले रोजगारी दिएको स्थानीय राजु खड्काको भनाइ छ।
6: एकदमै राम्रो छ। पछिल्लो समय मान्छेलाई चाहिँ यसो घुम्नलाई, वरपर जाउँ भन्नलाई र तराईसँग जोडिएको नजिकै चिसो ठाउँमा पुगौँ भन्नलाई उहाँहरूलाई पनि राम्रो छ र हामी व्यवसायलाई पनि पछिल्लो समयमा पर्यटन प्रवर्तन सँगसँगै आफ्नो जीविकोपार्जनलाई पनि यसले राम्रो मदत गरेको छ। एकदमै राम्रो छ।
4: त्यहाँ निर्माण गरिएको 4 भ्यू टावरबाट पूर्वको 14 जिल्लाको दृश्य अवलोकन तथा मौसम सफा भएको बेला विश्वकै सर्वोच्च शिखर सगरमाथा र कञ्चनजङ्घा हिमालको दृश्य समेत देख्न सकिन्छ। भ्यू टावरबाट सूर्योदय दृश्य हेर्न सकिन्छ भने पाथिभरा माताको मन्दिर, मोरङ जिल्लाको एकमात्र चिया बगान मातृभूमि टी इस्टेट, तीनचाने ढुङ्गा तथा अजङ्गको रुख हेर्न पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन्। जेफाले डाँडा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चिनिन थाले पनि पर्यटन पूर्वाधार, शान्ति सुरक्षा, बिजुली बत्ती तथा फोन नलाग्ने समस्याले पर्यटकहरूलाई असुविधा हुने गरेको जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरीको भनाइ छ।
7: यो बाटोको समस्या चाहिँ एकदमै बढी भएको कारणले गर्दाखेरि पनि हाम्रा पाहुनाहरूलाई आउनलाई असुविधा भएको छ। यो बाटोको चाँडो भन्दा चाँडो पहल होस् भन्ने अनुरोध गर्न चाहन्छु। बाटोलाई चाहिँ स्तर उन्नति पिच गर्दैदेखि चाहिँ एकदमै राम्रो हुने थियो।
4: वार्षिक 4-5 हजारको हाराहारीमा आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने गर्दछन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: पर्वतीय हाई अल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षको जेठ 15 9 विदेशी नागरिक सहित 13 पर्यटकले ज्यान गुमाएका छन्। त्यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न गएका धार्मिक पर्यटक मध्ये लेक लागेर उक्त संख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आर्थिक वर्षको 10.5 महिनामा हाई अल्टिच्युड का कारण लेक लागेर 13 पर्यटकको मृत्यु भएको बताउनुभयो। मृत्यु हुने मध्ये नेपाली पर्यटकतर्फ 3 पुरुष र 1 महिला तथा विदेशी पर्यटकतर्फ 7 पुरुष र 2 महिला रहेका छन्। धार्मिक तीर्थाटनका लागि मुस्ताङ आएका पर्यटक सबै बारागुङ मुक्ति क्षेत्र र घरपझोङ गाउँपालिकामा लेक लागेर प्रदेश अस्पताल जोमसोममा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिनुभयो। नेपालगञ्ज उपमहानगरपालिका 21 फुलटेक्रा स्थित नयाँ बस्तीमा अवस्थित एभरेस्ट प्लाई ढोका उद्योगमा आगलागी भएको छ। शुक्रबार दिउँसो सुरु भएको आगलागी हिजो मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले बताउनुभयो। सो आगलागीबाट उद्योगका सम्पूर्ण मेसिन, कच्चा पदार्थ र तयारी ढोका जलेर खरानी भएको उद्योगका संचालक प्रकाश राणाले जानकारी दिनुभयो। उहाँका अनुसार उद्योगमा रहेका मेसिन, कच्चा पदार्थ तथा तयारी ढोका समेत जलेर खरानी भएका छन्। बागलुङका महिलाहरू विभिन्न प्रकारका हाते तालिम लिएपछि सफल उद्यमी बन्नुका साथै आर्थिक रूपले पनि सबल बन्न थालेका छन्। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
8: बागलुङ हस्तकला संघले विभिन्न समयमा बुट्टे नली, कुसन बनाउने, गुडिया, हाते छोला, सिलाई, कताई, क्रिस्टलका गहना बनाउने लगायतका तालिम सञ्चालन गर्दै आएको छ। यस्ता खालका तालिम लिएपछि यहाँका महिलाहरू पनि सफल उद्यमी बनेर राम्रो आमदानी गर्दै आएका छन्। संघले उद्यमी उत्पादन मात्र नभई बजारीकरणमा समेत सहयोग गर्दै आएको छ। बागलुङ हस्तकला संघका अध्यक्ष ज्योति श्रेष्ठ:
9: हामीले कुसन, ह्यान्डब्याग, क्रिस्टलका ब्यागहरू, पार्टीवेयर ब्याग, क्रिस्टलका गहना बनाउने तालिमहरू, टी सेल रोटी, फिनी रोटी, चिनी रोटी, झर, अनासा, जुम्ले, यो हामीलाई बागलुङ हस्तकलाले हजारौं उद्यमीहरू, हजारौंलाई सिप प्रदान गरेर उद्यमीहरू बनाएका छौँ।
8: यहाँका महिला तथा पुरुषलाई विभिन्न तालिम मार्फत जागरण ल्याउने र कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले संस्थाको स्थापना गरेको बताउनुहुन्छ बागलुङ हस्तकला संघका अध्यक्ष इन्द्र कुमारी श्रेष्ठ।
10: यस संस्थाको स्थापना भएकै यस ठाउँको कला संस्कृतिको संवर्धन प्रवर्धन होस् भन्नको लागि हो। अर्को यस ठाउँका उद्यमी व्यवसाय दाजुभाइ दिदी बहिनीहरूलाई आयोगले सिपमूलक तालिमहरू दिएर उहाँले सक्षम बनाएर आफ्नो लागि केही गर्न सकोस् भन्ने यस संस्थाको मुख्य
8: श्रम र सिपले जो कोहीलाई आत्मनिर्भर बन्न सिकाउँछ। हस्तकला संघले गर्ने हरेक कार्यक्रममा उद्योग वाणिज्य संघले सबै प्रकारका सहयोग गर्न तत्पर रहेको बताउनुहुन्छ बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार साक्य।
11: एउटाको कमाइले सबैले खान्छ भन्दा घरको पनि प्रगति हुँदैन र राष्ट्रको प्रगति पनि हुँदैन। अहिले जे सरकारले गरेला भनेर हामी आत्मनिर्भर हुनु पालन भएको साउन पनि हामीले कसैले घर खोलेका छौँ। तपाईँलाई साउन पनि ल्याउनु, साउन राम्रो चाहिँ क्वालिटीको बनाउनु पर्यो। हस्तकला सङ्घले चलाउने भयो भने आउनु, तपाईँसँग सबैसँग सहकार गरेर जानुपर्छ।
8: श्रम र सिप जीवन बदल्ने शक्ति हो, अत दिनहुँको विदेश पलायन रोक्न तथा युवालाई स्वदेशमै आत्मनिर्भर बनाउनका लागि श्रम र सिपको विकास गरी युवाहरूलाई आत्मनिर्भर बनाउनका लागि राज्यको ध्यान जानुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
0: नेपाल चिकित्सक संघको आयोजनामा चितवनमा अल नेपाल मेडिकल कन्फरेन्स एनएमए कन 2026 सुरु भएको छ। आजसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल सहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरू, नर्स, स्वास्थ्यकर्मीको सहभागिता छ। सम्मेलनमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ। सम्मेलनमा देशभरबाट 350 जना सहभागी छन्। प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको संघका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले जानकारी दिनुभयो। हरेक दुई दुई वर्षमा हुँदै आएको सम्मेलन अब तीन तीन वर्षमा गर्न थालिएको छ। यस वर्षको सम्मेलनको मूल नारा आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नव प्रवर्तन मार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण भन्ने रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिका र इरानबीचको सम्भावित सम्झौता अझै अन्तिम नभएको जनाएको छ। अमेरिकी पक्षले प्रगति भएको संकेत गरिरहे पनि इरानी अधिकारीहरूले वार्ता प्रक्रिया जारी रहेको र विभिन्न प्रस्तावहरू पाकिस्तान सहित क्षेत्रीय मध्यस्थ कर्ता मार्फत आदान प्रदान भइरहेको बताएका छन्। इरानका अनुसार सम्झौताका केही महत्वपूर्ण विषयमा अझै सहमति जुट्न बाँकी छ। इरानले विदेशमा रोक्का गरिएका आफ्ना सम्पत्तिहरू सम्झौताको घोषणा हुने बित्तिकै फुकुवा गरिनुपर्ने माग गरेको छ। तर अमेरिकाले उक्त प्रक्रिया चरणबद्ध र कार्य सम्पादनमा आधारित हुनुपर्ने अडान राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानले सुरुमा आर्थिक क्षतिपूर्तिको माग गरे पनि अहिले त्यसलाई करिब 300 अर्ब डलर बराबरको निर्माण कोषका रूपमा प्रस्तुत गरेको छ। यस विषयमा अमेरिकाले कुनै स्पष्ट प्रतिबद्धता जनाएको छैन। इरानले तेल तथा पेट्रोकेमिकल क्षेत्रमा लगाइएका प्रतिबन्धहरू वार्ताकै क्रममा हटाउनुपर्ने माग राखेको छ। यसबारे पनि अमेरिकी पक्षबाट सकारात्मक संकेत नआएको इरानले जनाएको छ। भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशी सहित करिब 10,000 कैदीलाई रिहा गर्ने घोषणा गरेको छ। साइगोनको पतनको 50औं वर्षगाँठ र स्वतन्त्रताको घोषणाको 80 वर्ष पूरा भएको अवसरमा गत वर्ष 22,000 भन्दा बढी कैदीलाई रिहा गरिएको थियो। भियतनामका महासचिव तथा राष्ट्रपति तो लामद्वारा हस्ताक्षरित दस्तावेजमा यस वर्षको आम माफीको एक हिस्साका रूपमा जुन महिनाको सुरुमा 9,950 जना बन्दीलाई रिहा गरिने उल्लेख छ। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत पुँजीगत खर्च बढाउन गरेको प्रयासबाट निजी क्षेत्र उत्साहित रहेको बताउनु भएको छ। नेपाल जग्गा तथा आवास विकास संघले शनिबार काठमाडौँमा गरेको 19 वार्षिक साधारण सभामा महासंघका अध्यक्ष श्रेष्ठले सरकारको पुँजीगत खर्च बढ्दा अर्थतन्त्र चलायमान हुने र निजी क्षेत्रले समेत त्यसको लाभ लिन सक्ने बताउनु भयो। पूर्वाधार क्षेत्रको बजेट बढ्नु, आयकर घट्नु र प्रविधिलाई जोड दिनुलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको उल्लेख गर्नुहुँदै अध्यक्ष श्रेष्ठले विदेशी नागरिकले लीजमा घर किन्न पाउने व्यवस्था गर्नुले नेपालको घर जग्गा व्यवसाय चलायमान हुने विश्वास लिएको पनि बताउनुभयो। त्यस अवसरमा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले बजेटमा एकीकृत शहरी पूर्वाधार विकासको कल्पना समेटिनुलाई महासंघले सकारात्मक रूपमा लिएको उल्लेख गर्नुहुँदै जग्गा हदबन्दी र किताकाट सम्बन्धी समस्या समाधानका लागि समेत सरकार लचक हुनुपर्ने बताउनुभयो। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले मुलुकको समग्र अर्थतन्त्र सकारात्मक भए पनि लगानीको वातावरण नबन्दा समस्या परेको बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले लामो समयको अन्यलपछि स्थिर सरकार बनेकोले सरकारसँग निजी क्षेत्र आशावादी रहेको बताउनुभयो। खानी तथा भूगर्भ विभागले दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृह कार्य गरेको छ। विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्वे बीच थप सम्झौताका लागि आन्तरिक तयारी गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले बताउनुभयो। पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका वडा नम्बर 1 जलजलीमा पहिलो चरणको ड्रिलिङ र अन्वेषणको काम सम्पन्न गरिसकेको छ। पेट्रोलियम पदार्थको उत्पादन सम्भाव्यता र भण्डारण परिमाणको अध्ययनका लागि गरिएको नमुना परीक्षणले समेत पेट्रोल र प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको विभागले जनाएको छ। यस परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती हुन गई मुलुकको आर्थिक विकासमा समेत सहयोग पुग्ने यस क्षेत्रका जानकारहरूको भनाइ छ। धान उत्पादनका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचन कबलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ। कचन कबल 4 केचनाका 39 वर्षीय कृषक चन्द्र राजवंशीले भारतको बिहारबाट प्रविधि सिकेर 20 बिघा क्षेत्रफलमा मखना खेती गर्नुभएको छ। पानीमा फल्ने कमल प्रजातिको पौष्टिक खाद्य वस्तु मखनाको नेपालमै व्यावसायिक खेती हुन थालेपछि स्थानीयको चासोको विषय बनेको छ।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
14: नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनौटको सेमी फाइनलमा पराजित भएको छ। मलेसियाको वायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग 2 विकेटले पराजित भयो। यस हारसँगै नेपालले एसियन गेम्समा छनौट हुने अवसर गुमाएको छ। अब नेपालले छनौट चरण पार गर्न तेस्रो बन्नुपर्नेछ। तेस्रो स्थानका लागि नेपालले चीनसँग खेल्नेछ। फाइनलमा पुगेको मलेसिया र थाइल्याण्ड छनौट भएको छ। काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बुद्धिजाल प्रतियोगितामा 5 देशका 226 जना खेलाड़ी प्रतिस्पर्धामा रहेका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 24 को आयोजनामा नवीन्द्र राज जोशी स्मृति तेस्रो फिडे ऱ्यापिड 1900 मुनि चेस टुर्नामेन्ट शुरू गरेको खेलमा 5 देशका 226 सहभागी रहेका छन्। ओडाले विश्व बुद्धिचाल महासंघ, एसियन चेस फेडरेशन र नेपाल चेस फेडरेशन संघको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा नेपाल, भारत, अमेरिका, बेलायत र फ्रान्सका एकजना गरी 226 जना खेलाड़ी सहभागी छन्। पोखरामा आइतबारदेखि गण्डकी प्रदेश स्तरीय पुरूष बास्केटबल प्रतियोगिता शुरू हुने भएको छ। गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा र प्रदेश खेलकुद परिषद गण्डकीको विशेष सहयोगमा सञ्चालन हुने दोस्रो संस्करणको पोखरा कप 2083 प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा हुने संघ गण्डकीका अध्यक्ष ध्वज कुमार गुरूङले बताउनुभयो। प्रतियोगितामा कास्की पर्वत, लमजुङ, म्याग्दी, तनहु र स्याङ्जा गरी 6 जिल्लाका पुरूष टोलीहरूले सहभागिता जनाउनेछन्। प्रतियोगिता 2 दिनसम्म सञ्चालन हुने र लीग कम नकआउटका आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा विजेताले 50,000 रूपियाँ नगद प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले 30,000 रूपियाँ नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्।
0: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुमिता लामा। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका केही स्थानमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 17.2 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षको बजेटमा संरचनागत सुधारका प्रयास सकारात्मक भए पनि न्यून आय भएका नागरिकलाई राहत दिने योजना समावेश हुन नसकेको नेपाली काँग्रेसका सभापति गगन थापाको प्रतिक्रिया। बजेट सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको विभिन्न क्षेत्रका विज्ञहरूको भनाई। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई बेलहिया नाका हुँदै नेपाल ल्याइयो। लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षमा 13 पर्यटकको मृत्यु र अमेरिका र इरान बीचको सम्भावित सम्झौता अनिश्चित, इरानका माग अध्ययनका क्रममा रहेको अमेरिकाको भनाई। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकम को फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, बिमा सचेतना कार्यक्रमबाट नेपाल बिमा प्राधिकरणको सहयोगमा रेडियो नेपालबाट उत्पादित यो कार्यक्रम तपाईँ हरेक आइतबार बिहान यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रमका साथमा हामी छौँ केशव ढुङ्गाना, अर्जुन श्रेष्ठ र म सुरेन्द्रमणि त्रिपाठी। रेडियो नेपालको मिडियम वेभ फ्रिक्वेन्सीसँगै रेडियो नेपालका देशका विभिन्न स्थानमा रहेका एफएम रिले केन्द्रहरूबाट ठाउँ अनुसार एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ।
1: यस्तै अनलाइनमा रेडियो नेपाल online.com यो कार्यक्रम संसारभर लाइभ सुन्न सकिन्छ। साथै आफूलाई फुर्सदको समयमा रेडियो नेपाल online.com मल्टिमिडिया अडियो खण्डमा गएर यो कार्यक्रम जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। बिमा सचेतना कार्यक्रम हरेक हप्ताको आइतबार बिहान 7 बजेको समाचारपछि 15 मिनटसम्म प्रसारण हुन्छ।
2: बिमा सचेतना कार्यक्रमको आजको अङ्कमा मुख्य रूपमा नेपाल बिमा प्राधिकरणका उपनिर्देशक एवं प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख जमुना अरियाल आचार्यसँग गरिएको कुराकानी सुनाउनेछौँ। कार्यक्रममा उहाँसँगको कुराकानी सँगै केही सन्देश र जानकारीहरू पनि प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुमा भने बिमा सम्बन्धी यो छोटो सन्देश।

0: कार्यालयसँगै प्रदेश कार्यालयहरूले पनि छलफल तथा अन्तर्क्रिया लगायतका सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। यसै सन्दर्भमा आज हामीले नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बिमाको दायरा विस्तारका लागि के गरिरहेको छ त, लुम्बिनी प्रदेशमा बिमाको पछिल्लो अवस्था कस्तो छ लगायतका विषयमा केन्द्रित रहेर नेपाल बिमा प्राधिकरणका उपनिर्देशक एवं लुम्बिनी प्रदेश कार्यालयका प्रमुख जमुना अरियाल आचार्य कुराकानी गरेका छौं। सुन्नुहोस् नेपाल बिमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख जमुना अरियाल आचार्यसँग सहकर्मी केशव ढुङ्गानाले गर्नुभएको कुराकानी।
1: प्रमुखज्यू, यहाँलाई स्वागत छ कार्यक्रम बिमा सचेतनामा।
2: धन्यवाद।
1: प्रमुखज्यू, प्राधिकरणले प्रदेश स्तरमा कार्यालयहरू सञ्चालन गरेको करिब 3-3.5 वर्ष पुगेको छ लुम्बिनी प्रदेशमा कार्यालय स्थापना भएर। अहिलेसम्म आउँदाखेरिको अवस्थालाई हेर्दाखेरिमा लुम्बिनी प्रदेशमा बिमाको अहिलेको पछिल्लो अवस्था कस्तो पाउनुहुन्छ?
2: क्वेसनको लागि धन्यवाद। लुम्बिनी प्रदेशमा कार्यालय स्थापना भएको करिब 3.5 वर्ष भयो। म भन्दा अगाडि अर्को एकजना सर हुनुहुन्थ्यो, उहाँकै म करिब 14 महिना भयो। 14 महिनाको अन्तरालमा मैले विभिन्न स्थानीय तह त्यहाँका आम जनताहरूसँग चाहिँ भेट्दै गर्दा बिमामा अलि न्यून नै बुझाइ देखिन्थ्यो भने अब हालको अवस्थामा चाहिँ अलि सुधार हुँदै गएको छ, विकास हुँदै गएको छ। उहाँहरूलाई के महसुस भएको छ भने बिमा पहिला चाहिँ के हो भन्ने थियो भने अहिले चाहिँ बिमा चाहिँ हाम्रो आवश्यकता रहेछ, बिमाले हामीलाई सपोर्ट गर्दो रहेछ, सहयोग गर्दो रहेछ भन्ने कुरा। विभिन्न घटना परिघटना, प्राकृतिक विपद, मानवीय विपदले पनि बिमालाई अलिकति जागरूक बनाएको छ। जस्तो अस्तिको जेएनजीको आन्दोलन भयो, त्यसले पनि धेरै नै सचेत बनाएको छ। आम जनताको सम्पत्ति जीवधनको रक्षा गर्ने माध्यम भने चाहिँ बिमा रहेछ, बिमाले चाहिँ हामीलाई दुःख सुखमा चाहिँ साथ दिने रहेछ भन्ने महसुस चाहिँ भइरहेछ। यद्यपि जति हुनपर्ने हो, जीवन बिमामा चाहिँ हालसम्म लुम्बिनी प्रदेशमा प्रदेशहरू मध्ये नै दोस्रो स्थानमा होला, करिब 20% पुगेको छ भने निर्जीवन बिमामा अझ न्यून नै छ। लुम्बिनी प्रदेशमा चाहिँ जस्तो 12 जिल्ला छन्, 12 जिल्ला मध्ये म अहिले करिब 14 महिनाको अन्तरालमा चाहिँ 9 जिल्ला पुगेको छु। त्यहाँको चाहिँ स्थानीय तह, आम जनताहरूको बुझाइ र उहाँहरूले बिमा प्रतिको अवस्था देख्दा चाहिँ गत वर्षहरूमा चाहिँ क्रमिक रूपमा विकास भएको अनि त्यो स्थानीय तहले पनि यस्तो कार्यक्रम गर्दै गर्दाखेरि हामीलाई एकदम सचेतना भयो, अब हामी चाहिँ यस्तो कार्यक्रम गर्छौँ, स्थानीय तहमा पनि हामीले यस्तो कार्यक्रमहरू राख्छौँ भनेर उहाँहरू चाहिँ एकदम उत्सुक रूपले चाहिँ बिमालाई चाहिँ बुझ्न खोजिरहनु भएको महसुस मैले गरेको छु।
1: हजुर प्रमुखज्यू, यहाँहरूले बिमाको दायरा बढाउन, सचेतना बढाउन के कस्ता कार्यक्रमहरू गर्दै आउनु भएको छ?
2: हामीले चाहिँ यो बिमाको दायरा बढाउनको लागि एउटा त पत्र पत्रिकाहरूमा, रेडियोमा कार्यक्रम दिएका छौँ, कति विद्यालयहरूमा कार्यक्रम गरेका छौँ, महिला समूहसँग, पत्रकारसँग, स्थानीय तहसँग, जिल्ला स्थित सरकारवालाहरूसँग सम्पूर्णसँग, ताकि बिमाको विषयमा चाहिँ सबैले बुझुन् र बुझाउन सकुन्, बिमाको विकास र विस्तार हुँदै गओस् र चाहिँ यो विदेशी मुलुकहरूमा चाहिँ जस्तो आफ्नो जोखिमको मूल्याङ्कन गरेर चाहिँ बिमा गर्ने प्रचलन भयो, जस्तै हाम्रो नेपालमा चाहिँ अब फोर्सफुल्ली बिमा भइरहेछ, अझै फोर्स गर्नु परिरहेछ, त्यस्तो अवस्थालाई चाहिँ चिरेर स्वतस्फूर्त बिमा चाहिँ गर्नको लागि चाहिँ मान्छे उत्सुक हुन् भन्ने उद्देश्यले हामीले चाहिँ निबन्ध प्रतियोगिता राखेका छौँ, हाजिर जवाफ प्रतियोगिता राखेका छौँ, कतिवटा विद्यालयमा गएका छौँ, विद्यार्थीहरूसँग इन्टरेक्सन गरेका छौँ, त्यस्तो कार्यक्रमले अझ जनचेतना जागिरहेको छ भन्ने महसुस हामीले गरिरहेका छौँ।
1: हजुर प्रमुखज्यू, नेपाल बिमा प्राधिकरणले राष्ट्रव्यापी नै कार्यक्रमहरू बनाएर विभिन्न स्थानीय सरकारसँग, स्थानीय जनप्रतिनिधिहरूसँग सचेतनाका कार्यक्रमहरू, छलफलहरू गर्दै आउनु भएको छ। जनप्रतिनिधिहरूको बुझाइ चाहिँ कस्तो छ नि लुम्बिनी प्रदेशको हकमा कुरा गर्नुपर्दा बिमाप्रति?
2: कति जनप्रतिनिधिहरूले चाहिँ अलि बिमालाई चाहिँ अब जस्तो कस्तो महामारी जस्तो रोग पार्यो आयो भने त्यस्तो नदिने रहेछ, कोभिडको नदिने रहेछ, यस्तो भन्ने छ भने कतिले चाहिँ ओहो अस्तिको जेएनजीको आन्दोलनले गर्दा चाहिँ कति सरकारी भवनहरू क्षति भयो, अब प्राइभेट भवनहरू क्षति भयो, कति बिमाको दायरामा थिएनन्, त्यसले गर्दाखेरि चाहिँ सरकारको सम्पत्ति धेरै लस हुने रहेछ। यदि बिमा गरेको भयो भनेदेखि चाहिँ हाम्रो चाहिँ सरकारले दिने व्ययभार चाहिँ विकास निर्माण लाउन सकिने रहेछ, बिमा त राम्रो रहेछ भनेर म्याडम हामी चाहिँ अब हाम्रो बजेट आइरहेको छ, यो बजेटमा चाहिँ हजुरले मलाई सपोर्ट गर्नु पर्यो, कस्तो कस्तो बिमा राख्दाखेरि चाहिँ हामीले विपद जोखिम बिमा भयो, दुर्घटना बिमा भयो, विद्यार्थीको दुर्घटना भयो, स्थानीय तहका जनप्रतिनिधिको बिमा भयो भने त्यस्तो गर्नलाई कतिसम्म रकम लाग्छ, यो कसरी निर्धारण हुन्छ, त्यसको लागि हामीलाई सपोर्ट गरिदिनुपर्छ हजुरले, हामीले यो कार्यविधि बनाएर अब बिमालाई चाहिँ लागू गर्नेछौँ भनेर अस्ति मात्रै म चाहिँ अर्घाखाँचीमा गएको थिएँ, अर्घाखाँचीको सन्धि सर्कमा

0: चाहिँ चण्डीखरको नगरपालिकामा कार्यक्रम गरेको थियो, त्यहाँको चाहिँ मेयर हुनुहुँदैछ, यस्तो एक्टिभ हुनुहुँदैछ उहाँले चाहिँ, म्याडम मैले जब जेएनजी आन्दोलन भयो त्यसपछि चाहिँ यसरी यी बिमा गराएँ, मेरो यति यति रकमको यसरी बिमा गराएँ, मैले यो भवनको बिमा गराएको छु, यो गराएको छु, त्यो कार्यक्रम गर्दा उहाँले के भन्नुभयो भने मेरोमा यहाँ 12 वडा छन्, 12 वडा वडाको सबै नागरिकको म दुर्घटना बिमा गरिदिन्छु, सबै गरिदिन्छु र घरको बिमा पनि गर्छु, यो पनि गर्छु भने यस्तो प्रतिबद्धता जनाउनु भयो, मलाई यस्तो धेरै खुसी लाग्यो कि जनप्रतिनिधिले त्यसरी बुझेर बिमालाई चाहिँ कार्यक्रममा राख्छु, म कार्यविधि बनाउँछु र कसरी गर्छु भनेर भन्नुभयो, त्यसलाई मैले एकदमै उहाँप्रति यस्तो आभार प्रकट गरेँ र म हजुरसँग चाहिँ सहयोग लिनेछु भनेर चाहिँ भन्नुभएको छ। त्यसपछि मलाई चाहिँ ओहो गाउँसम्म चाहिँ बिमालाई चाहिँ अलिकति हामीले पुर्याउन सफल भएछ कि भन्ने अनुभूत गरेँ।
1: हजुर प्रमुखज्यू, नेपाल बिमा प्राधिकरणसँग बिमाको उजुरी गुनासाहरू सुन्ने र भनौँ बिमा दाबी भुक्तानीमा मध्यस्थता गर्ने एउटा अर्धन्यायिक अधिकार पनि छ, यहाँको प्रदेशमा बिमाको दाबी र अरू उजुरी गुनासाहरूको अवस्था चाहिँ के कस्तो छ नि?
0: अनि यस यही आवमा चाहिँ जम्मा 21 वटा उजुरी परेका छन्, त्यसमध्ये हामीले 6 वटा उजुरी चाहिँ यहाँ मध्यस्थता गरेर, जस्तो बिमा बिमित र हामी 3 पक्ष बसेर एउटा माइन्युट गरेर, अनि के छ त समस्या, यहाँहरूको बुझाइ के हो, समस्या के भएको, कहाँनिर उहाँहरूको ग्याप छ भन्ने कुरा चाहिँ सल्लाह गरेर सहमति गरेर दुईजना बुझाएर 3 पक्ष बिच बुझाएर माइन्युटै गरेर हामीले चाहिँ बिमा दाबी भुक्तानी गर्ने अवस्था गरेका छौँ भने कति कुरा चाहिँ अलि जटिल खालका हुन्छन्। ती चाहिँ हामीले केन्द्रीय कार्यालयमा, जस्तो 15 वटा चाहिँ यस सालको पनि केन्द्रीय कार्यालयमा चाहिँ फैसला गर्न पर्ने अवस्था देखिएको हुनाले केन्द्रीय कार्यालयमा चाहिँ फरवर्ड गरेका छौँ।
1: हजुर प्रमुख, यो बिमक र बिमितको बिचको मध्यस्थता गर्ने काम गरिरहेको यहाँहरूको अनुभवको हिसाबले पनि लुम्बिनी प्रदेशमा के कस्ता खालका नयाँ अथवा भइरहेका बिमा लेखहरूमा सच्याउनु पर्ने, सुधार गर्नुपर्ने या नयाँ माग हुने त्यस्तो कुराहरू केही पाउनु भएको छ?
0: नयाँ माग हुने चाहिँ यस्तो छ, अहिलेको जल्दो बल्दो भने राष्ट्रिय इस्यु भनेको चाहिँ बाँदर छ, यो कृषि बिमामा चाहिँ बाँदरले एकदमै खायो, हामीलाई चाहिँ कृषि बिमाको चाहिँ बाँदरले खाएको नि कभरेज हुने चाहिँ पोलिसी निर्माण गरिदिनु पर्यो, नत्र भने हामी चाहिँ उठीवास लाग्ने अवस्था पाएका छौँ, हामीलाई अरूको छैन, हामीलाई बाँदरको चाहिँ कभरेज नहुने रहेछ, बाँदर र त्यो बँदेलले खाने चाहिँ कभरेज गर्ने पोलिसी चाहिँ बनाइदिनु पर्यो म्याडम भनेर उहाँहरूले आग्रह गर्नुहुन्छ।
1: हजुर प्रमुख, यो नेपाल बिमा प्राधिकरण बिमा कम्पनीहरूको नियमन गर्ने निकाय पनि हो, प्राधिकरणको प्रदेश स्तरमा कार्यालयहरू स्थापना भएको त्यति लामो समय भएको छैन, लुम्बिनी प्रदेशकै कुरा गर्ने हो भने 79 माघतिरबाट बल्ल कार्यालय सञ्चालनमा आएको हो। हामीसँग भएको जानकारी अनुसार यहाँहरूसँग एकदमै थोरै मात्र जनशक्ति उपलब्ध छ, कार्यालयमा थोरै मात्र कर्मचारी हुनुहुन्छ, यो अनुगमन र नियमनको काम चाहिँ कसरी गर्दै आउनु भएको छ?
0: हजुरले एकदम सही क्वेसन गर्नुभयो, यसको लागि धन्यवाद। यो चाहिँ मैले एकदम आफू नै कार्यालय प्रमुख भएर कार्यभार सम्हालिरहँदाखेरि र आफ्नो मूल दायित्व भने नियमनकारी निकायको नियमन गर्ने हो, त्यसमा चाहिँ आफूले पर्याप्त मात्रामा गरिरहन नसक्दाखेरिको एकदम जल्दो बल्दो क्वेसन उठाउनु भयो, यसको लागि धेरै धेरै धन्यवाद फेरि पनि, किनभने हामी कहाँ जम्मा अब त 6-7 जना कार्यालय सहयोगसम्म छौँ, हामी टेबल वर्क गर्ने भने त 5-6 जना मात्रै कर्मचारी छौँ, हाम्रो अब नियमन गर्ने कम्पनीहरू धेरै हुनुहुन्छ, जस्तो 14 जीवन 14 निजीवन 7 वटा चाहिँ माइक्रो इन्सुरेन्सहरू छन्, फेरि एरिया त यो सहर केन्द्रित छैन नि त, गाउँमा त रिमोट एरिया छ, 12 जिल्ला छ, त्यो जिल्लाहरूमा पुग्नु पर्ने हुन्छ, कति ठाउँमा बाटो पनि हुँदैन, बर्खाहरू हुन्छ, पानी हुन्छ, त्यो प्राकृतिक विपदले पनि कति कति अवस्थामा चाहिँ अप्ठ्यारो पारिरहेका हुन्छन्, जति रूपमा चाहिँ हामीले नियमन गर्नुपर्ने हो त्यसले चाहिँ यो जनशक्तिको अभावले गर्न नसकेको अवस्था हो, यो वास्तविकता हो, मैले एकदमै महसुस गरेको छु, तर अब अफिसको पनि एउटा पर्याप्त जनशक्ति पदपूर्ति गर्न नसकेको अवस्था छ केन्द्रीय कार्यालयमा पनि, त्यसैले गर्दा होला उसमा पनि हुन सकेको छैन, तर हाम्रो अपेक्षा चाहिँ अझ कर्मचारी भएदेखि हाम्रो नियमनको दायरालाई अलिक बढाउन सकिन्थ्यो, बिमा प्रतिको जनमानसमा भएको विश्वास छ नि त्यसलाई चाहिँ अझ विकास गर्न पाए हुन्थ्यो, स्वच्छ तरिकाले बिमा व्यवसायको विकास गर्नको लागि चाहिँ दरिलो नियमनकारी निकायको आवश्यक पर्ने हुनाले त्यसलाई चाहिँ अझ दरिलो बनाउन चाहिँ अब जनशक्ति चाहिँ पर्याप्त मात्रामा पुग्नु पर्छ भन्ने महसुस गरेको छु, सायद अब भविष्यमा अझै हुन्छ होला भन्ने अपेक्षा पनि गरेको छु।
1: हजुर प्रमुखज्यू, हामी कुराकानीको लगभग अन्त्यमा छौँ, अन्त्यमा यहाँलाई छुट्टै जस्तो लागेको या भन्नुपर्ने जस्तो लागेको केही छ?
0: म आम नागरिकलाई चाहिँ के भन्न चाहन्छु भने यो जति पनि बिमा कम्पनीहरू छ

0: हुनुहुन्थ्यो नेपाल बिमा प्राधिकरणका उपनिर्देशक एवं लुम्बिनी प्रदेश कार्यालयका प्रमुख जमुना अरियाल आचार्य, सहकर्मी केशव ढुङ्गानासँग कुराकानी गर्नुहुँदै।
1: ठुलो बा, तपाईँ त निकै खुसी देखिनुहुन्छ। बाटोमा पैसा भेटाउनु भयो क्या?
2: के को भेटाउनु नि बाबु, जीवन बिमाको अवधि पुगेको थियो, एकमुष्ट पैसा आयो नि।
3: जीवन बिमा गरेको पैसा त मृत्यु भएपछि मात्र पाइन्छ होइन र?
2: त्यो मात्रै कहाँ हो र नानी, आफूले गरेको जीवन बिमाको अवधि पुगेपछि पनि बिमा कम्पनीबाट एकमुष्ट बिमा रकम पाइन्छ नि। कथम कदाचित आफ्नो मृत्यु भयो भने मात्र आफूले इच्छाएको परिवारका सदस्यले बिमा रकम पाउने हो।
1: जीवन बिमा गर्न के गर्नुपर्छ त ठुलोबा?
2: इजाजत प्राप्त जीवन बिमा कम्पनीमा गएर बिमा गर्नुपर्छ, अनि बिमाको अवधि पुरा नभएसम्म हरेक वर्ष बिमाको प्रिमियम तिर्दै जानुपर्छ।
1: अरू के गर्नुपर्छ? अनि जीवन बिमा कस्तो हुन्छ त ठुलोबा?
2: आफूले खरिद गरेको बिमाले सुरक्षितसँग राख्नुपर्छ र बिमा गरेको कम्पनीका बारेमा आफ्ना परिवारका सदस्यहरूलाई जानकारी दिनुपर्छ। अर्को कुरा, जीवन बिमा अन्तर्गत आजीवन, सर्वाधिक जीवन र म्यादी जीवन बिमा गर्न सकिन्छ।
3: अनि बिमा रकम कहिले पाइन्छ त?
2: आफूले कुन बिमा गरेको हो त्यसका आधारमा बिमा अवधि पुरा भएपछि बोनस सहित एकमुष्ट बिमा रकम पाइन्छ। अनि अर्को कुरा, निर्जीवन बिमा कम्पनीमा हाम्रो घर, हामीले पालेका पशुपन्छी र खेतीपातीको पनि बिमा गर्न पाइन्छ।
3: ठुलो बा, आज तपाईँसँग भेटेर बिमाका बारेमा धेरै कुरा थाहा पाएँ। अब म पनि बिमा कम्पनीमा गएर बिमा गरिहाल्छु।
4: आजका लागि बिमा सचेतना कार्यक्रमको समय सकिने लाग्यो। अब आगामी आइतबार बिहान 7 बजेको समाचारपछि कार्यक्रम बिमा सचेतनामा बिमा क्षेत्रका नयाँ नयाँ जानकारीका साथ तपाईँ हाम्रो भेटघाट हुने नै छ। यतिन्जेल हाम्रो साथ दिई कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद।
5: साथै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने नेपाल बिमा प्राधिकरणलाई पनि धन्यवाद। आजका लागि कार्यक्रमबाट संयोजक सुरेन्द्र मणि त्रिपाठीसँगै अर्जुन श्रेष्ठ र केशव ढुङ्गाना बिदा हुन्छौँ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस। हरेक वर्ष मे 31 तारिकका दिन यो दिवस विश्वभर मनाइन्छ। यसको उद्देश्य भनेको धुमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट हुने स्वास्थ्य जोखिमबारे जनचेतना फैलाउनु हो। म हुँ मनुका कुँवर। अब सुरु गरौँ आजको विशेष कार्यक्रम। सुर्तीजन्य पदार्थ भन्नाले चुरोट, बिँडी, खैनी, गुड्का लगायत निकोटिन युक्त पदार्थलाई जनाइन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष लाखौं मानिसको मृत्यु सुर्ती सेवनकै कारणले हुने गरेको छ। धुमपानले फोक्सोको क्यान्सर, मुटु रोग, उच्च रक्तचाप, दम लगायतका गम्भीर रोग निम्त्याउँछ। खाने व्यक्तिलाई मात्र होइन, वरिपरिका मानिसलाई पनि असर गर्छ। विशेष गरी युवा पुस्तामा बढ्दो लत आजको ठूलो चुनौती बनेको छ। साथीभाइको दबाब, फेसनको गलत बुझाइ र विज्ञापनको प्रभावका कारण धेरै युवा सुर्तीजन्य पदार्थतर्फ आकर्षित भइरहेका छन्। सुर्तीजन्य पदार्थले शरीरमा कस्तो असर पार्छ? मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर चन्द्रमणि पौडेल।
3: सुर्तीजन्य पदार्थ भन्नाले जिब्रो मुनि, ओठ मुनि राख्ने टोब्याको पनि सुर्तीजन्य पदार्थ पर्छ भने स्मोकिङ, त्यो पनि सुर्तीजन्य पदार्थ पर्छ। अर्को भनेको अहिले भ्याप, अहिले नयाँ ट्रेन्ड छ भ्याप, त्यो पनि एउटा सुर्तीजन्य पदार्थ नै हो। सुर्तीजन्य पदार्थले तपाईँको शरीरको टाउदेखि पुच्छर भनेको नङसँग सबै ठाउँमा असर गर्छ। रिक्स, मुटुको र शरीरमा हुने कुनै पनि रोगको लागि यो एकदमै ठुलो इम्पोर्टेन्ट रिस्क फ्याक्टर हो। भनेको कुनै पनि मान्छेको जिन्दगीमा रोग लाग्नको लागि सुर्तीजन्य पदार्थ एक नम्बरको खराब पदार्थ हो। त्यसमा चाहिँ सुर्तीजन्यले तपाईँको लङ क्यान्सर, स्मोकिङले लङ क्यान्सर होइन, स्मोकिङले हाइपरटेन्सन, यसले गर्दा मुटुमा हार्ट एट्याक, ब्रेनमा स्ट्रोक, अन्य क्यान्सरहरू, शरीरमा फैलिने अरू खालका रोगहरू पनि यसले गर्दा हुन्छ। र सुर्तीजन्य पदार्थ र मुटुको रिलेसन के छ

0: भन्दा सोटीजन्य पदार्थको मुटुमा डाइरेक्टली र इन्डाइरेक्टली दुई तिनवटा असरहरू छन्। अब डाइरेक्ट असर भनेको सोटीजन्य पदार्थले तपाईँको मुटुको नसाभित्र बोसो थुप्रिएको मान्छेमा हार्ट एट्याक गराउन सक्छ, है, ब्लड प्रेसर बढाउन सक्छ, ब्लड प्रेसर बढेर फेरि अन्तिममा हुने भने हार्ट एट्याकै हो। स्मोकिङले एक नम्बरको रिस्क फ्याक्टर, हार्ट एट्याक, ब्रेनको स्ट्रोकलाई चाहिँ प्रशय दिन्छ। त्यसै कारणले यो सोटीजन्य पदार्थको सेवन गर्नु हुँदैन। अब मुटु बाहेक र अरू क्यान्सर र अहिले मैले भनेको रोगहरू बाहेक फोक्सोको दम धेरै नेपालीहरूलाई एकदमै धेरै फोक्सोको दम फोक्सो बिगार्ने सुतिजन्य यो स्मोकले गर्दा हुन्छ। त्यसपछि यसले यसले मान्छेको माइन्डलाई पनि खान तुलबुल हुने, तुलबुल हुने मान्छे छटपटाउने नपाए भने यताउति हुने, मेन्टली डिस्टर्ब हुने, ती सबका समस्याहरू पनि हुन्छन्। युरिनरी ब्ल्याडरको क्यान्सरदेखि लिएर पेटको क्यान्सरदेखि लिएर आमाले स्मोकिङ गर्यो टोबाको खायो भने भ्रूणलाई, प्रेग्नेन्सी छ भने त्यो प्रेग्नेन्ट बच्चालाई सम्म पनि यसले असर गर्छ। त्यसै कारणले सुतिजन्य पदार्थ भनेको एकदमै इम्पोर्टेन्ट डेन्जरस एउटा रिस्क फ्याक्टर हो, जुन चाहिँ हामी जस्तो डाक्टरले, स्वास्थ्य कर्मीले र सरकारले यसलाई चाहिँ स्ट्रिक्टली कम गराउने उपाय चाहिँ गराउनुपर्छ। यो भनेको प्राइमोरियल प्रिभेन्सन हुन्छ कि, भनेको बच्चालाई त्यो देखाउँदै नदेखाउने, बच्चाले देख्दै देखेन भने खाँदै खाँदैन, भनेपछि त्यो प्राइमोरियल प्रिभेन्सनसम्म हामी जानुपर्छ। खाइसकेको मान्छेलाई अब खानै नदियो भने बेटर, खाइसकेको मान्छेलाई छुटाउन गाह्रो हुन्छ, त्यो छुटाउने कन्टेक्स्ट हामी प्राइमेरी प्रिभेन्सन भन्छौँ, त्योसम्म हामी लाग्नुपर्छ। होइन भने यसले विकराल समस्या ल्याउँछ। अब संसारमा हाम्रो नेपाल भनेको अविकसित देशबाट विकासशील भएर डेभलप कन्ट्रीमा जाने ट्रेन्डमा अब आउँदै आउँदैछ। त्यसमा चाहिँ तपाईँले सुतिजन्य पदार्थले अब हाम्रो नन कम्युनिकेबल डिज भनेको सङ्क्रमण नभइकन हुने अरू रोगहरू जस्तो डायबिटिज, हाइपरटेन्सन, हार्ट एट्याक, ब्रेन स्ट्रोक, यी डिजिजहरू बढेर जाने अब नेपालमा। अब यी डिजिज बढेर जाँदा सँगसँगै स्मोक भयो भने डबल रिस्क फ्याक्टर हुन्छ र विकराल समस्या ल्याउँछ। त्यसै कारणले यो भनेको देशको नै रोग मानेर हामीले यसलाई चाहिँ निर्मूले पार्नुपर्छ। देशको नै रोग हो भनेको सुतिजन्य पदार्थले अहिले एकदम अहिलेको 10 वर्षमा खायो भने त्यसपछिको 20 वर्ष 30 वर्षमा असर गर्छ। भनेको राज्यले गरेको लगानी पानीमा गएर खेरा गरे जस्तै हुने हो। अब यो लत छोड्नको लागि चाहिँ तपाईँले कोही मान्छेले भित्रैबाट मनमा लिएर आफै पनि छोड्न सक्नुहुन्छ भने कसैले चाहिँ यसलाई चाहिँ निकोटिन प्याचेजहरू हुन्छन्, होइन, यो प्याचेजहरू ट्याब्लेटहरू हुन्छन्, विशेषज्ञ डाक्टरले यो चाहिँ यो रोक्नको लागि विशेषज्ञ डाक्टरले कसरी रोक्ने भनेर उहाँहरूले ट्याब्लेटहरू दिएर, च्युइङमहरू दिएर, है, रोक्ने अब मन्थली, 3 मन्थली, इयरली फलोअपमा राखेर गर्नुहुन्छ। यसको लागि छुट्टै विशेषज्ञ डाक्टरले फलोअपमा पनि राख्नुहुन्छ।
1: धुमपान तथा सुर्तिजन्य पदार्थले स्वास्थ्यमा पार्ने प्रभाव बारे वरिष्ठ मुटु रोग विशेषज्ञले जानकारी दिँदै हुनुहुन्थ्यो। अब भने केही वास्तविक अनुभव सुनौ।
2: नमस्कार, म हिरा कुमार तामाङ, दोलखा, मेलुङ गाउँपालिका, मेरो घर। अहिले सम्झिँदा मलाई पनि कस्तो लाग्छ, त्यतिखेर गुड्का भन्ने चाहिँ थिएन, काँचो पातमा बेरेर, त्यो अँगेरीको पातमा काँचो पात भन्ने हुन्थ्यो अर्को, त्यो सुकाएर बेरेर खान्थे। बिडी आइसकेपछि चुरोट आउन थाले। वास्तवमा मैले करिब करिब 1-1.5 दिनसम्म खाएको थिएन। जब काठमाडौँ छिरेँ, काठमाडौँ छिरिसकेपछि 2-3 दिन चुरोट चाख्यो, त्यसले चाहिँ मलाई लत बस्ला जस्तो भएपछि मैले त्यसलाई छोडिदिएँ, खाएन, मैले अनुभूति गरेन। तर गाउँमा चाहिँ हजुरबाहरू, अरू बाहरले मलाई कहिलेकाहीँ सुर्ती सल्काएर ले भन्थ्यो। सुर्तीको ठुलो पात हुन्थ्यो, त्यो चाहिँ कल्ली भन्थ्यो, त्यो किनेर लान्थे, त्यसको चाहिँ अँगेरीको पातमा, सुकेको पातमा भेजेर सुर्ती बनाउँथे, त्यो खाए। तर हाम्रो पुस्तामा सुर्ती त स्वाभाविकै भयो, होइन, पुरानो पुस्ताहरूले नै खाइराख्थे। अहिले चाहिँ एकदम डरलाग्दो पाराले नवजवानहरू अथवा नयाँ पुस्ताहरू, नयाँ युवाहरू अझ भन्ने हो भने हुक्काको नाममा धेरै बिग्रिया छ। त्यो हुक्का चाहिँ सुर्ती, चुरोट या गुड्का जे जे छ बनाउन, कतै कुनै त्यो अलिकति परागमा पनि बढी त्यो निकोटिन हुन्छ, त्यो खानुभन्दा अझ घातक हो, सिधै त्यो चाहिँ छातीमा पुग्ने। त्यसैले नयाँ पुस्ताले अथवा युवा पुस्ताहरूले यो लतमा लाग्नु हुँदैन। यसलाई फेसनको रूपमा हेरिरहेछ, अहिले फेसनको रूपमा लिइरहेछ। विशेष त अझ भन्ने हो भने प्लस टू पढ्ने भाइ बहिनीहरू कलेज ड्रेसमै चाहिँ होटलमा चाहिँ हुक्का तानिरहेको देखेको छौँ हामीले। त्यसो हुँदाखेरि वास्तवमा मानव जीवनको लागि, मानव शरीरको लागि मादक पेय र मादक पदार्थ दुवै घातक प्रयोग गर्नु हुँदैन। नयाँ पुस्ताहरूले भावी नेपालको अथवा मुलुकको समृद्धिका आधारहरू हुन्, तिनीहरूले यसलाई अवलम्बन गर्नुभन्दा त्याग्नु नै राम्रो, यतातिर ध्यान दिनुभन्दा नदिनु नै राम्रो। होटलतिर छिर्ने बेलामा कहिले काहीँ मैले भात अर्डर गरिरहेको हुन्छु अनि साथी छेउमै बस्नेले दुङदुङ सुरुट उठाएको हुन्छ, उडाइरहेको, अर्कोले आएर हुक्का तानिरहेको हुन्छ। कोही कोही मान्छे फेरि खाना खाइसकेपछि अर्को यहाँ मान्छे खाना खाँदैछ भने बुझ्दैन, ऊ चुरुट तानेर मजाले दिइरहेको हुन्छ। त्यतिखेर चाहिँ अत्यन्तै जिन्दगीमा कहिले नउठ्ने रिस उठ्छ मलाई। त्यो रिस उठेर के गर्नु, अब सम्झाउनु पर्ने अथवा नखानुस् भन्ने भन्छौँ। कतिपय मान्छेको राइट्स होला, उसको अधिकार कुरो होला, तर आफ्नो अधिकार प्रयोग गर्दाखेरि अर्कोको अधिकारलाई हनन गर्न मिल्दैन, हुँदैन भन्ने मान्यता राख्छौँ हामी। त्यसैले त्यो सन्दर्भमा त्यो चाहिँ गलत हो, त्यो गर्नु हुँदैन, त्यो कसैले गर्छन् भने त्यो गलत हो। त्यसले यो समाजमा म मात्रै होइन अरू धेरै मान्छेहरू छन् उनीहरूको स्वास्थ्यलाई पनि मैले बिगारिरहेको छु भन्ने कुरो बुझ्नुपर्छ।
3: के सक्छौँला गुटखा र पराग त खाएको छैन अहिलेसम्म, मैले चुरोट चाहिँ खाएँ, अहिले पनि कहिले काहीँ खान्छु। कस्तो सन्दर्भमा खाएँ भन्नुहुन्छ भने यो चुरोट भन्ने चिज चाहिँ मान्छेलाई पीडा पर्छ नि, साध्यै पीडा परेपछि मान्छेले त्यो आफूलाई बहकाउन भुल्याउन चुरोट खाने गर्छ। जसरी तनाव हुन्छ, स्ट्रेस भयो नि, त्यो भएपछि चुरोट खान्छ। जिन्दगीमा मलाई त्यस्तै चोट पर्यो, चोटले गर्दा मैले चुरोट सेवन गरेँ। एकजना मेरो साथी हुनुहुन्थ्यो, उहाँले खानुहुन्थ्यो, उहाँले खाएको देख्दा मलाई चाहिँ खाउँ लाग्यो। त्यो खाएपछि झन् खाउँ त्यसले अलिअलि मलाई रिलिफ जस्तो हुने, चुरोट खाएपछि आनन्द जस्तो अनुभूति हुने भयो मलाई। जतिखेर खाना सुरुवात गरेँ, मैले अहिले मार्केटमा आएको जस्तो चुरोट खान पाइन्नथ्यो। हाम्रो पालामा खुकुरी चुरोट भन्ने हुन्थ्यो, प्रति प्याकेट 10 रुपियाँ पर्थ्यो। मोरगोटा भनेको 50 पैसा पर पिसमा पाइन्थ्यो, बिस्किली हुन्थ्यो। तर वास्तवमा खाने चिज त होइन रहेछ, त्यसले असर गर्ने, ज्यानलाई असर गर्ने, होइन, शरीर बिग्रिने आदि हुने कुरा त छँदैछ। सानो त कुनै मान्छेलाई चोट परेर खाइएका मान्छेहरू छन् जो मध्ये म छु। अहिलेको जुन जेनेरेसन छ, साना नानी भाइ बहिनीहरूले, मैले पनि देख्छु, कलेज पढ्ने भाइ बहिनीहरू चुरोट खाएको देख्छु। तिनले चाहिँ सोखका कारणले खाछन्, त्यो चाहिँ फेसनेबलको रूपमा उनीहरूले चुरोट खाइरहेछन्। ती बच्चा, ती नानी केटाकेटीहरूलाई चाहिँ सोखको रूपमा सिगरेट नपिऊ भन्न चाहन्छु। धुम्रपान वास्तवमै हानिकारक हो, स्वास्थ्यको लागि मात्रै होइन, त्यसले सामाजिक रूपमा पनि हानिकारक छ, फाइनेन्सियली पनि हानिकारक छ, स्वास्थ्यको रूपमा त पूर्ण रूपमा हानिकारक छ नै, ती अलावा अरू चिजमा पनि हानिकारक हुने नै भए। चुरोट खाएको मान्छेसँग भेटियो भने अर्को मान्छेलाई ठस सास गनाउने हुने, उसलाई असर गर्ने, सामाजिक रूपमा चुरोट खाएको मान्छेलाई राम्रो मान्दैन, कस्तो चुरोट खाँदैछ भन्छन्, सामाजिक रूपमा पनि तिरस्कृत जस्तो हुने, पैसा पनि त पर्छ, फाइनेन्सियली पनि तपाईँको असर पर्छ भनेपछि यी तिनटै चिजबाट असर पर्ने चिज वास्तवमा सेवन गर्नु हुँदैन।
4: ध्रुव आचार्य, सानो ठिमी भक्तपुर बस्छु अहिले, 46-47 सालमा कक्षा 6 पढ्दाखेरिको मलाई अनुभव लाग्छ। गोठालो जाँदा असार साउन चाहिँ फुल्ली स्कुल बिदा हुन्थ्यो, र गोठालो जाँदाखेरि त्यहाँ जानुभएका अलि मभन्दा पाका बुवाहरूले त्यो सुर्ती अँगेरीको पातमा सुर्ती बेरेर खाएको देख्दा दिनु न भनेर माग्थेँ। म एउटा ब्राह्मण परिवारको मान्छे, हुँदैन, बाहुनको छोरालाई हुँदैन भन्नुहुन्थ्यो उहाँहरूले। अनि वन भण्डारको पात चाहिँ बेरेर त्यसमा बेरेर मैले खान्थेँ। हुँदा हुँदै कहिले काहीँ एक हातमा 1-2 रुपियाँ पर्दाखेरि त्यो पात सुर्ती किनेर लिएर आउने, अनि त्यो गोठालो जाँदाखेरि दिउँसभरि त्यो बेर्ने, खाने, ऊ गर्ने, साह्रै मुख टट्टाउने पनि हुन्थ्यो। हुँदा हुँदा त्यो बेलामा बजारमा आएका चुरोटहरू किन्ने, लुकेर खाने गर्दा गर्दै 50 एसएचजी पछाडि घर छोडेपछि त चुरोट खानलाई फ्री जस्तो भइयो, खाइयो, अत्याधिक नै खाइयो। र पराग, त्यो एउटा हरियो रङको एउटा पराग आउँथ्यो, 10 रुपियाँमा 3 पाइन्थ्यो, म दिनमा 42 नै खाएँ। अनि त्यो 42 खाने क्रममा एक दिन चाहिँ अत्याधिक भयो चर, मेरो यो भित्र मुखबाटदेखि लिएर भित्रको पाइप भनौँ न अर्गान जति सबै पोलेको अनुभव भएपछि मैले पसलमा गएर 1 माजदा किनेर 3 पानी हालेर त्यो एकैचोटि खाएपछि जब मलाई शान्त भयो, त्यो दिनबाट मेरो मुखमा पराग परेको छैन। तत्पश्चात यो चुरोट पनि लुकेर खाने हो, मिसेसलाई थाहा नभइकन लामो समय खाइयो, अत्याधिक धेरै खाइयो। अनि मैले 2075 माघबाट चुरोट पनि टोटल्ली खान छोडेँ, म अहिले खाँदिनँ। लगभग 75 दिए आधा दिन त मेरो मुखमा परेको छैन, त्यो बिचमा लामो समय खाएँ। पहिला रहरले खाइयो, पछि त्यो लत बस्यो, होइन, त्यो लतलाई छुटाउन साह्रै मुस्किल भयो। लुकेर खानुपर्ने, के गर्नुपर्ने, लुक्ता एक दिन सयौँ दिन डोकाले छोप, थुन्चेल छोप्यो होला, कुनै दिन डोकाले छोप्ने दिन आयो भने त घर परिवारले थाहा पाउने, र स्वास्थ्यमा पनि गऱ्यो। लगभग मलाई आफूलाई अनुभव छ, मैले 40 उमेर कटेपछि खाना छोडेँ चुरोट चाहिँ। मैले पराग त पहिले खान छोडेँ, र अहिले पराग खाएर कोही छेउमा पऱ्यो भने अत्याधिक एलर्जी हुन्छ, त्यो त्यति गनाउँछ। पहिला चुरोट खानेहरू हामीहरू पनि लुकेर खानेको पाउँथ्यो, अहिले चाहिँ नव पुस्ताहरू चाहिँ अत्याधिक धेरै खाँदो रहेछ। टिनेजर विशेष गरी भाइ बहिनीहरू यो चिया अड्डा चिया चौतारीमा एक कप चिया मागेर पाँच सातवटा चुरोट खाएको म लाइभ देखिरहेको छु कि। म पनि चिहान जान्छु होइन, नन स्टप चेन स्मोकर जस्तो खाएको देखिन्छ, त्यो राम्रो पक्ष होइन। विभिन्न किसिमका दिवसहरू आउँछन्, विभिन्न किसिमका पर्वहरू आउँछन् र त्यो हामीले सीमित रूपमा भन्दा नि यिनीहरूबाट चाहिँ नव पुस्तालाई चाहिँ उनीहरूकै चेतना त छ तर यसलाई कम गर्नुपर्ने, उनीहरूबाट अगाडि बढ्नुपर्छ। अरू जस्तो म लुकेर मैले लामो समय खाएँ तर मलाई आफैलाई चेतना आयो मैले खानु हुँदैन भनेपछि मैले छोडेँ होइन, त्यो भएर नव पुस्ताले पनि त्यही गर्नुपर्छ जस्तो लाग्छ।
1: प्रिय श्रोताबृन्द, सुर्तीजन्य पदार्थले स्वास्थ्य मात्र होइन आर्थिक र सामाजिक जीवनमा पनि नकारात्मक असर पार्छ। दैनिक चुरोटमा खर्च हुने रकम बचत गर्दा परिवारको आवश्यकता पूरा गर्न सकिन्छ। स्वस्थ जीवनको सुरुवात गर्न आजैबाट धुमपान त्यागौं, सुर्ती होइन जीवन रोजौं, धुमपान त्यागौं, भविष्य बचाऊ। तपाईँ पनि धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने लतको अन्त्य गर्न चाहनुहुन्छ भने गोप्य र निशुल्क परामर्श सेवा दिने हेल्पलाइन 1132 सम्पर्क गर्न सक्नुहुनेछ। सरकारले यो हेल्पलाइन मार्फत धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने लतलाई न्यूनीकरण गर्ने प्रयत्न गरेको छ। सुरु आफैबाट गरौं, आजदेखि सुर्तीजन्य पदार्थलाई नाइ भनौं। विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसले हामी सबैलाई एउटा महत्त्वपूर्ण सन्देश दिएको छ कि स्वस्थ जीवनका लागि सुर्तीजन्य पदार्थबाट टाढा रहनु अत्यावश्यक छ। आउनुहोस् आफू पनि बचौं, परिवार र समाजलाई पनि बचाऊ। आजको कार्यक्रम यति नै, म मनुका कुँवर बिदा हुन्छु, नमस्कार।

नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: तथा भावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सरसम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
6: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
8: नेपालको समावेशी आवाज।
9: यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: This is Radio Nepal. I'm Manjil Ghimire with 8 a.m. News. The headlines first. Budget for the upcoming fiscal year gets mixed but positive response from experts and private sector. 453 Nepali nationals rescued from Kushinagar, India as Nepal police and Indian agencies launch joint operation. Nepal and missions abroad mark Sagarmatha Day with global events to expand tourism diplomacy. And West Asia tensions rise amid uncertainty over US-Iran negotiations. Now the news in detail. The budget for the fiscal year 2083-84 Bikram Sambat has received a mixed but largely positive response from experts, business leaders and industry representatives who say its focus on digital transformation, infrastructure development and private sector growth could help stimulate the economy. A key feature of the budget is the introduction of a soft power mobilization program aimed at promoting Nepal's international image and supporting economic prosperity through diplomacy, tourism, and cultural heritage. The government plans to intensify the global promotion of Sagarmatha, Lumbini, the Himalayan region, yoga and meditation traditions, cultural diversity, Nepali hospitality, and the country's role in international peacekeeping missions. The budget also pledges stronger engagement in regional and multilateral forums to enhance Nepal's global presence and influence. In the education sector, experts have welcomed increased emphasis on infrastructure, policy reforms, artificial intelligence, and information technology. Likewise, the budget's strong focus on digital transformation has also drawn attention. Similarly, business and industry leaders have broadly welcomed the budget. Federation of Nepalese Chambers of Commerce and Industry President Anjan Shrestha said increased in capital expenditure, infrastructure investment, tax reforms and support for information technology would help revitalize the private sector and strengthen the economy. The government has set a target of achieving 7% economic growth while keeping inflation at 6% in the coming fiscal year. Economists note that successful implementation of the budget, effective resource mobilization, and timely execution of development projects will be crucial in determining whether the targets can be achieved. A total of 453 Nepali nationals rescued from Kushinagar in India's Uttar Pradesh have been brought back to Nepal through the Behalia border point in Rupandehi as authorities continue investigations into the case. The rescue operation was conducted jointly by Nepal police and Indian security agencies. According to Rupandehi Police Chief Superintendent of Police Janak Bahadur Sai, all rescued individuals are currently under police supervision and are collecting detailed statements. Police also said around half of those rescued are women. Preliminary investigations indicate that some individuals were allegedly lured with promises of lucrative employment opportunities. Investigators say participants were reportedly charged membership fees ranging from 7,000 to 100,000 Indian rupees and pressured to recruit additional members. Authorities said verified victims will be handed over to their families after completing legal and administrative procedures, while legal action will be taken against individuals found involved in the network. Nepal and its diplomatic missions abroad have marked the 73rd Sagarmatha Day with a series of events highlighting mountain conservation, sustainable tourism and international cooperation in addressing climate change. Speaking at the AMS Everest Tourism Award 2026 in Kathmandu, Nepal's first president, Rambaran Yadav, said the protection of the Himalayan region is a shared global responsibility and described Sagarmatha as a symbol of human courage, determination, and international friendship. Meanwhile, the 73rd Sagarmatha Day was celebrated in Seoul, South Korea, through a program organized by the Embassy of Nepal. In a video message, Foreign Minister Shishir Khanal invited Korean tourists and adventure enthusiasts to visit Nepal and experience its natural beauty, cultural diversity, and mountain tourism opportunities. In Belgium, the Embassy of Nepal in Brussels, on the occasion of the day, organized a dialogue on climate change and its impact on the Himalayas. The event brought together diplomats, climate experts, academics, and representatives of international organizations. In a video message there, Foreign Minister Shishir Khanal highlighted the shared global responsibility to protect fragile mountain ecosystem and reaffirmed Nepal's commitment to climate action and mountain conservation. In Oman, the Embassy of Nepal in Muscat marked the occasion on with a peace walk and beach cleaning campaign at Kurram Beach. Similarly, Nepal intensified its tourism promotion efforts in Thailand through a tourism interaction program in Bangkok aimed at attracting more Thai tourists. Minister for Communications and Information Technology Dr. Bikram Timilsinai has said the government is committed to implementing the promises made to voters and delivering development that benefits all citizens. Addressing the first assembly of the Tadi Rural Municipality Committee of the Rashtriya Swatantra Party in Nuakot yesterday, Minister Dr. Timilsinai said the budget for the fiscal year 2083-84 has been designed to address the aspirations of youth by prioritizing good governance, prosperity, and transformative change. Minister for Women, Children, Gender and Sexual Minorities and Social Security, Sita Badi, has stressed the need for collective efforts from all stakeholders to ensure equal participation of women in decision-making processes. Addressing a program held yesterday to mark the 8th National Women's Rights Day, Minister Badi said Nepali women have made historic contributions to movements for democracy, social justice, human rights and national sovereignty. Speaking at the same event, chairperson of the National Human Rights Commission, Tapa Bahadur Magar, said women's rights are an integral part of human rights and emphasized that a strong human rights culture is essential for advancing gender equality. The program also honored outstanding women entrepreneurs from across the country in recognition of their contributions to economic and social development. Media professionals from Nepal and India have stressed the need to strengthen bilateral cooperation in journalism to further enhance understanding and relations between the two neighboring countries. Speaking at an interaction program held in Gorakhpur, India, on the occasion of the bicentenary of Hindi journalism, journalists from both countries highlighted the importance of collaboration in reporting shared issues, investigative journalism, and cross-border matters. Participants called for regular dialogue and collaboration to effectively address shared concerns and promote tourism, cultural exchange, trade, and people-to-people relations. The All Nepal Medical Conference 2026, organized by the Nepal Medical Association, is ongoing at the BP Koirala Memorial Cancer Hospital, Chitwan, bringing together health professionals from Nepal and abroad to discuss key challenges and innovations in the healthcare sector. According to Nepal Medical Association President Dr. Anil Bikram Karki, specialist doctors, nurses and health workers from Nepal, India and China are participating in the conference, which continues through today. Held every 3 years for the past 12 years, the conference has become a major platform for exchanging medical knowledge, sharing research findings and discussing policy priorities. This news comes to you from Radio Nepal. Now on to an international news update. Tensions have escalated in West Asia after Iran reasserted its control over the Strait of Hormuz, warning that foreign commercial and military vessels must follow its designated shipping routes or face action. The development comes amid ongoing uncertainty over U.S.-Iran negotiations. U.S. President Donald Trump has indicated that a final determination on a possible deal is expected soon following meetings with advisors at the White House. However, Iranian officials have denied that any agreement has been reached, saying discussions are ongoing without a final outcome. Meanwhile, Iranian officials have also accused the United States of undermining diplomacy. An advisor to the Iran supreme leader said Washington was betraying diplomacy through continued pressure and military presence in the region. Reports from both sides indicate competing narratives over the status of negotiations and maritime control, with Iranian media suggesting demands for the release of frozen assets, while U.S. sources emphasize security conditions and regional monitoring. Now, the general weather forecast for the country for today. The Meteorological Forecasting Division has forecast generally cloudy weather conditions over the Himalayan and hilly regions of the country, including Gandaki, Lumbini, Karnali and Sudarpashchim provinces, while the remaining Tarai regions are likely to experience partly cloudy weather conditions. There is a possibility of moderate rain or snowfall accompanied by thunder and lightning at some places in the Himalayan and hilly regions of Lumbini, Karnali, Sudarpashchim, Kosi, Bagmati and Gandaki provinces, and at one or two places in the Tarai regions of Kosi, Bagmati and Gandaki provinces, including Madhes province. There is a possibility of gusty winds at a few places in the Tarai region of Lumbini provinces today. The division has also stated that there is an influence of the westerly low-pressure trough in the upper atmosphere, local winds and a low-pressure line extending near Nepal from west to east. Temperatures in the Kathmandu Valley are likely to range from 14 to 16 degrees Celsius, with daytime highs between 27 and 29 degrees Celsius today. That wraps up our news bulletin for this hour. But before we go, here is a quick recap of the headlines. Budget for upcoming fiscal year gets mixed but positive response from experts and private sector. 453 Nepali nationals rescued from Kushinagar, India, as Nepal police and Indian agencies launch joint operation. Nepal and Missions Abroad mark Sagarmatha Day with global events to expand tourism diplomacy, and West Asia tensions rise amid uncertainty over U.S.-Iran negotiations. That's all for this hour. Our next English bulletin will be at 2 p.m. You can also tune in to our on-air broadcast, and for detailed news, visit us online at RadioNepalOnline.com or download our mobile app to listen to our bulletins anytime, anywhere. Stay tuned. Have a good day.
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
3: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
4: श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 नेपाली विषयको पाठ 2 रहेको घरझगडा कथापाठ अन्तर्गत रहेर भाषिक संरचनामा धातु तथा क्रियापदको पहिचान र प्रयोग, त्यसै गरी वर्णविन्यास अन्तर्गत दीर्घ इकारको पहिचान र प्रयोग, र अन्त्यमा सृजनात्मक कार्य अन्तर्गत मूलत कथा रचनामा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
5: रातो टीका निधारमा टलक्क टल्कियो।
6: गुरु हातमा शैक्षिक सामग्री बोकेर हाम्रो कक्षातिर आउँदै हुनुहुन्छ। तिमी चौरमा गीत गाएर बस न। अब
5: गीत गाउनु नराम्रो काम हो र भने?
6: ए बा, मैले गीत गाउनु नराम्रो काम हो भनेको छु र? अनि राम्रो काम भन्दैमा जति बेला पनि गीत गाएर बस्ने पनि त होइन नि।
5: ल भयो भयो, बरु तिमीसँग 12-27 कुरा गर्नु राम्रो होइन। ल हिँड, अब कक्षा कोठातिर जाउँ।
6: बल्ल घैटामा घाम लाग्यो होइन। ल हिँड जाउँ।
5: शुभ प्रभात गुरु, हजुरलाई हाम्रो कक्षामा स्वागत छ।
7: धन्यवाद। सबैजना आफ्नो स्थानमा बस्नुहोस्। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूका केही रचना वा चुट्किला छन् भने सुनाउनुहोस् न। अबको समय तपाईँहरूको प्रतिभा प्रस्फुटनका लागि।
5: गुरु म एउटा गीत गाउँछु है त।
7: गाउनुहोस् गाउनुहोस्, यो त राम्रो कुरा हो नि।
5: रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, जिउदो रगत सरिलो बल्लो यो शान हाम्रो।
7: तपाईँले राम्रोसँग गीत गाउनुभयो। ल सबैले ताली बजाएर सरोजलाई स्याबासी दिउँ त। विद्यार्थी भाइ बहिनीहरू, अब हामी आजको पाठ्यवस्तुतिर लागौँ। सबैजनाले कक्षा 10 नेपाली विषय पाठ 2 को भाषिक संरचना र वर्णविन्यास पल्टाउनुहोस् त।
6: हजुर गुरु, यहाँ भाषिक संरचना र वर्णविन्यास सम्बन्धी अभ्यास पल्टायौँ।
7: ल अब क्रियापदबाट धातु पहिचानका सन्दर्भमा छलफल गरौँ। मैले पाठ्यपुस्तकमा भएका भन्दा केही थप सामग्री पनि ल्याएको छु।
5: थप सामग्री भएपछि विषयवस्तु बुझ्न सजिलो हुन्छ, पढ्न रमाइलो पनि लाग्छ।
6: हजुरले राम्रो हस्तलेखनमा थप सामग्री तयार पार्नुभएछ। पहिला म पढेर सुनाउँछु है त। धारामा पानी आयो, मैले सिरकका खोल र केही मैला कपडा भिजाएँ। भाइले कपडामा साबुन लगायो, मैले कपडा पखालेर सुकाएँ। घाम चर्किएको थियो, केही बेरमा कपडा सुके। भाइ र म करेसाबारीमा गयौँ, बुवाले सुकेका कपडा झिक्नु भएछ, आमाले खाजा बनाउनु भएछ। सबैजना जम्मा भएर खाजा खायौँ।
7: विपिनले अनुच्छेद पढेर सुनाउनु भयो। अब सरोजले चाहिँ क्रियापद पहिचान गर्नुपर्छ।
5: क्रियापद पहिचान त अघिल्लो कक्षामा पनि पढिसकेको छ नि। आयो, भिजाए, लगायो, सुकाए, थियो, सुके, गयौँ, झिक्नु भएछ, बनाउनु भएछ, खायौँ, यी क्रियापदहरू हुन्।
6: यसरी स्पष्टसँग क्रियापद पहिचान गरेपछि सामान्यतया क्रियापद वाक्यको अन्त्यमा आउँछन् पनि भन न सरोज।
7: स्याबास, तपाईँहरूको बुझाइ असाध्यै स्पष्ट छ। अब धातुबाट क्रियापद बनाउने अभ्यास गरौँ न त।
5: अघि विपिनले पढेर सुनाए, अब म पढेर सुनाउँछु। दिइएको उदाहरण हेरी भन, जा, पढ, खेल धातुबाट क्रियापद बनाउनुहोस्। अब म हिँड धातुबाट क्रियापद बनाउँछु। हिँड, हिँड्यो, हिँड्छ, हिँड्ला, हिँड्दैछ, हिँड्ने छ, हिँडेको छ, हिँडिन्छ, हिँडेछ, हिँड्थ्यो, हिँडिन, हिँडेस।
6: हजुरले कति सजिलो हुने गरी उदाहरण बनाउनु भएछ।
5: मैले पनि त्यही भन्न आँटेको। धातुलाई लिङ्ग, वचन, पुरुष अनि
6: आदर, कालका पक्ष, भाव आदिका आधारमा क्रियापद बनाउनु पर्छ।
7: हो त, तपाईँहरूले राम्रोसँग विषयवस्तु ठम्म्याउनु भयो। गृह कार्यका रूपमा भन, जा, पढ, खेल यी धातुबाट क्रियापद बनाएर ल्याउनुहोस्।
5: हस् गुरु, हामी यसलाई गृह कार्य गरेर ल्याउँछौँ।
7: अब सकर्मक र अकर्मक क्रियापद पहिचानका सन्दर्भमा छलफल गरौँ है त।
6: हुन्छ गुरु, सकर्मक र अकर्मक क्रियापद पहिचान गर्ने तरिका सिकाइदिनुहोस् न, अलि अलमल हुन्छु म त।
7: अब तपाईँहरूले सकर्मक र अकर्मक क्रियापद पहिचान गर्ने कुरा बुझ्नुपर्छ। सकर्मक क्रियापदले कर्मको अपेक्षा गर्छ। वाक्यमा कर्तासहित के वा कसलाई भनी प्रश्न गर्दा उत्तर आउने वाक्यका क्रियापद सकर्मक हुन्छन्। उदाहरण पनि सुन्नुहोस् है त। बाँदरले रुखमा गएर आँप खायो, खायो क्रियापद सकर्मक हो।
6: ए बुझियो बुझियो, बाँदरले रुखमा गएर के खायो भनी प्रश्न गर्दा आँप उत्तर आयो।
5: यो वाक्यमा आप कर्मका रूपमा आएको छ।
7: बिल्कुल सही भन्नुभयो। अकर्म क्रियाले कर्मको अपेक्षा गर्दैन। वाक्यमा कर्तासहित के वा कसलाई भनी प्रश्न गर्दा उत्तर नआउने वाक्यका क्रियापद चाहिँ अकर्मक हुन्छन्। जस्तै भाइ बेलुका चाँडै सुत्छ, सुत्छ क्रियापद अकर्मक हो।
6: भाइ बेलुका चाँडै सुत्छ, यो वाक्यमा के वा कसलाई राखेर प्रश्न गर्दा उत्तर आउँदैन। यो वाक्यमा कर्म छैन, त्यसैले सुत्छ अकर्मक क्रियापद भयो।
7: अब तपाईँहरू सकर्मक र अकर्मक क्रिया पहिचान गर्न सक्षम हुनुभयो। ल अब घर झगडा पाठको भाषिक संरचना र वर्णविन्यास खण्डको अभ्यास 1 आधारमा पालै पालो छलफल गरौँ त।
5: पहिला म अनुच्छेद पढेर सुनाउँछु। 1, दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्। उमाले किनेको किताब हरिले पनि किने। उमा पसलबाट निस्केर घर जाँदै गरेको देखेर हरि पनि पसलबाट निस्के। उनी घर गए र पढ्ने काम गरे। उमाले पनि घर गएर किताब पढिन्। उमा र हरि रमाए।
6: म प्रश्न सोध्छु, माथिका अनुच्छेदमा रेखाङ्कित किने, निस्के, गए, गरे, पढिन, रमाए क्रियापदका धातु पहिचान गर्नुहोस्।
5: अब अघिल्लो छलफलले गर्दा यो प्रश्न त सजिलो लाग्यो। किने क्रियापदको धातु किन, निस्के क्रियापदको धातु निस्क, गए क्रियापदको धातु जा, गरे क्रियापदको धातु गर, पढिन क्रियापदको धातु पढ र रमाए क्रियापदको धातु रमा हुन्छ। मिल्यो त गुरु?
7: मिल्यो मिल्यो, तपाईँले सही जवाफ दिनुभयो।
5: अब अर्को प्रश्न म सोध्छु। ख, माथिका अनुच्छेदमा रेखाङ्कित किनेको, निस्केर, जाँदै, गरेको, देखेर, पढ्ने र गएर कृदन्त शब्द कुन कुन धातुबाट बनेका हुन्?
6: धातुमा प्रत्यय लागेर बनेको शब्द कृदन्त हुन्। किनेको शब्दको धातु किन, निस्केर शब्दको धातु निस्क, जाँदै शब्दको धातु जा, गरेको शब्दको धातु गर, देखेर शब्दको धातु देख, पढ्ने शब्दको धातु पढ र गएर शब्दको धातु जा हुन्छ।
5: अब प्रश्न सोध्ने मेरो पालो। ग, माथि प्रयोग भएका किने, गरे, पढिन, कर्म लिने सकर्मक क्रियापद र निस्के, गए, रमाए पद कर्म नलिने अकर्मक क्रियापद कुन कुन धातुबाट बनेका हुन्?
6: किने क्रियापदको धातु किन, गरे क्रियापदको धातु गर र पढिन क्रियापदको धातु पढ हुन्छ।
5: त्यसै गरी निस्के क्रियापदको धातु निस्क, गए क्रियापदको धातु जा र रमाए क्रियापदको धातु रमा हुन्छ।
7: स्याबास, तपाईँहरूले धातु र क्रियापदको पहिचान राम्रोसँग गर्नुभयो। अब अभ्यास दुईमा दिएको उदाहरण हेरी धातुबाट क्रियापद निर्माण गरेर सुनाउनुहोस् त।
6: पहिला म उदाहरण पढ्छु। रु, रुन्छ, रोयो, रुनेछ, रोला, रुँदै थियो, रोएको थियो, रुन्थ्यो, रोएछ, रोस।
5: अब म उठ धातुबाट क्रियापद सुनाउँछु। उठ, उठ, उठ्छ, उठ्यो, उठ्नेछ, उठला, उठ्दै थियो, उठेको थियो, उठ्थ्यो, उठेछ, उठोस्।
6: अब म लेख धातुबाट क्रियापद सुनाउँछु। सुन्नुहोस् है त साथीहरू। लेख, लेख्छ, लेख्यो, लेख्नेछ, लेख्ला, लेख्दै थियो, लेखेको थियो, लेख्थ्यो, लेखेछ, लेखोस्।
5: अब म दि धातुबाट क्रियापद बनाउँछु। दि, दिन्छ, दियो, दिनेछ, देला, दिँदै थियो, दिएको थियो, दिन्थ्यो, दिएछ, दियोस्।
6: अब म समाउ धातुबाट क्रियापद सुनाउँछु है त। समाउ, समाउँछ, समायो, समाउने छ, समाउला, समाउँदै थियो, समाएको थियो, समाउँथ्यो, समाएछ, समाओस्।
7: तपाईँहरूले धातुका आधारमा क्रियापद बनाउनुभयो। अब अभ्यास तिनका आधारमा कथांशबाट कृदन्त धातु र सकर्मक र अकर्मक क्रियाका रूप पालै पालो छलफल गरी पहिचान गर्नुहोस् त।
5: अघि हजुरले स्पष्टसँग सकर्मक र अकर्मक क्रियाका रूप पहिचान गर्न सिकाइसक्नुभयो। कृदन्त धातु पहिचान गर्न आइहाल्छ। यो अभ्यास पनि सजिलै होला कि?
6: केही कुरा अलमल भयो भने गुरु भइहाल्नुहुन्छ नि।
5: खोइ खोइ विपिन, पुस्तक देऊ त, म घर झगडा कथाको केही अनुच्छेद पढेर सुनाउँछु। काँडा झरेको गुलाफको बोट भए होलान् भन्ने आशा गरेकी थिए, तर झन् फुल झरेर काँडा मात्र बाँकी रहेका भनेर आएछन्। बालुवाले तिललाई पनि बालुवा नै सम्झन्छ भने झै उनका आँखामा म बिझाउन थाले।
6: अब बाँकी अनुच्छेद म पढ्छु। मैले वर्षाएका अमृतका कड कर्माउले बिष देख्न थाले। दिएको चिनीलाई गे गर सम्झे। पथ्य वचनले पनि तिखो बाँडको रूप लियो। उसैले घात प्रतिघात चल्दै गयो। अन्त्यमा उनले बुनेको जालमा म पो परे। थुनुवा कैदी जस्तो भएर बस्नुपर्दा खसमले त्यागेकालाई घरभित्र हुलेको पापको फल हो भनी चित्त बुझाए।
7: तपाईँहरूले घर झगडा कथाको अंश पढिहाल्नुभयो। अब पालै पालो कृदन्त धातु पहिचान गर्नुहोस् त।
5: हस् गुरु, म कृदन्त शब्द भन्छु है त। झरेको, भए, गरेकी, रहेका, बिझाउन जस्ता शब्द कृदन्त शब्द हुन्।
6: धातुमा प्रत्यय लागेर बनेका शब्द कृदन्त शब्द हुन्। वर्षाएका, चल्दै, बुनेको, भएर, हुलेको आदि पनि कृदन्त शब्द हुन्।
7: ठिक छ, ठिक छ। तपाईँहरू कृदन्त शब्द पहिचान गर्न सक्षम हुनुभयो।
5: अब म क्रियाका सकर्मक रूप पहिचान गर्छु। गरेकी थिए, सम्झन्छ, लियो आदि अनुच्छेदमा प्रयोग भएका सकर्मक क्रिया हुन्। किनभने यी क्रियाले कर्मको अपेक्षा गर्छन्।
6: म चाहिँ क्रियाका अकर्मक रूप पहिचान गरेर सुनाउँछु। यो अनुच्छेदमा अकर्मक क्रिया अलिक थोरै रहेछन्। आएछन्, थाले जस्ता क्रियाले कर्मको अपेक्षा नगर्ने हुनाले यी क्रिया अकर्मक क्रियापद हुन्।
7: स्याबास भाइ बहिनीहरू, अब तपाईँहरू सकर्मक र अकर्मक क्रियायुक्त वाक्य प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् न।
5: हामीले कक्षा कार्य पुरा गर्यो गुरु,
7: अब पालै पालो अनुच्छेद पनि सुनाउनुहोस् त।
6: हस् गुरु, पहिले म सुनाउँछु। सबिना गाउँमा बस्छिन्, सबिना बगैँचामा फुलका बिरुवा रोप्छिन्, उनलाई फुर्सदमा कुनै न कुनै काम गर्न मन लाग्छ, उनी नाचगानमा पनि सिपालु छिन्, उनको बानी बिहोरा पनि असल छ।
5: सबिना कसैलाई पनि भेदभाव गर्दिनन्, उनी सधैँ बिहान सबेरै उठ्छिन्, उनी घरको सरसफाई गर्छिन्, सधैँ पसलमा गएर पत्रिका किनेर ल्याउँछिन्, सबिना समाचार पनि पढ्छिन्, उनी दुखीहरूको सेवा गर्छिन्, मानिसहरू उनको प्रशंसा गर्छन्।
7: स्याबास, अब तपाईँहरूले भाषिक संरचना र वर्णविन्यास खण्डको अभ्यास चारका आधारमा सकर्मक र अकर्मक क्रियायुक्त वाक्य प्रयोग गरी विद्यालयमा सम्पन्न अतिरिक्त क्रियाकलापको वर्णन गरेर ल्याउनुहोस्। यो पनि तपाईँहरूका लागि गृह कार्य भयो।
5: हस् गुरु, हामी गृह कार्य गरेर ल्याउँछौँ। प्रश्न पाँचमा त वर्णविन्यास सम्बन्धी अभ्यास रहेछ।
6: मलाई त वर्णविन्यासका अभ्यास झन् सजिलो लाग्छ।
7: तपाईँहरू ध्यान दिएर पाठ पढ्नुहुन्छ अनि सजिलो भइहाल्छ नि। अब शब्दको सुरु, बीच र अन्तिममा दीर्घ इकार प्रयोग भएका शब्द पहिचान गर्नुहोस्। म शब्द सुनाउँछु, तपाईँहरूले तालिकामा लेख्नुपर्छ। शब्द सुन्नुहोस् है त। दीप, साथी, सीमा, जरुरी, जीवन, परीक्षा, ईश्वर, खेतबारी, प्राचीन, स्वीकार, कैलाली, सीता, साथी, भवदीय, कानुनी, शीर्षक, नेपाली, ई, अतीत, एकीकरण।
5: अब शब्दको सुरुमा दीर्घ इकार प्रयोग भएका शब्दको सूची सुनाउँछु है। दीप, सीमा, जीवन, ईश्वर, स्वीकार, सीता, शीर्षक, यी।
7: यो कुरा पनि बुझ्नुहोस् कि तत्सम शब्द अर्थात् संस्कृत भाषाबाट नेपाली भाषामा जस्ताको तस्तै प्रयोग हुन आएका र एक अक्षर भएका सर्वनाम दीर्घ लेखिन्छ।
5: यसरी उदाहरण र नियम सँगसँगै जानेपछि त कहिल्यै बिर्सिन्न।
7: बाँकी क्रियाकलाप भोलिको कक्षामा गरौँला।
5: हस् गुरु, हजुरलाई धेरै धेरै धन्यवाद।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौ सत्यराज आचार्य, जुना प्रसाई र साथीहरूको सुर रमेश चक्र खड्काको रचना अनि सङ्गीत हो लक्ष्मण अधिकारीको।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
4: नेपालमा धूम्रपान तथा स्वर्तिजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा स्वर्तिजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा स्वर्तिजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु काठमाडौँ।
6: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
8: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आगामी आर्थिक वर्षको बजेटमा संरचनागत सुधारका प्रयास सकारात्मक भए पनि न्यून आय भएका नागरिकलाई राहत दिने योजना समावेश हुन नसकेको नेपाली काँग्रेसका सभापति गगन थापाको प्रतिक्रिया। बजेट सुशासन समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको विभिन्न क्षेत्रका विज्ञहरूको भनाइ। आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस। सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष 80 लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको WHO तथ्याङ्क। र अमेरिका र इरान बीचको सम्भावित सम्झौता अनिश्चित, इरानका माग अध्ययनका क्रममा रहेको अमेरिकाको भनाइ। अब समाचार विस्तारमा। नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले बजेटमा काँग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनु सकारात्मक भएको बताउनु भएको छ। उहाँले ती सकारात्मक नीति र कार्यक्रमका लागि आवश्यक कानून निर्माण गर्न प्रतिपक्षको हैसियतले काँग्रेसले सहयोग गर्ने स्पष्ट पार्नुभयो। हिजो नेपाल थारू संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै सभापति थापाले नेपाली काँग्रेसले नेपालको अर्थतन्त्रमा केही संरचनागत सुधार गर्नुपर्छ भन्ने कुराको पैरवी गर्दै आएको बताउनुभयो। उहाँले आर्थिक मन्दी र बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला सरकारले ल्याएको बजेटमा सरकार उनीहरूप्रति उदासीन बनेको प्रतिक्रिया दिनुभयो। उहाँले नयाँ करका दरहरूले निम्न वर्गको भान्सा, शिक्षा र स्वास्थ्य उपचारलाई थप खर्चिलो बनाएको उल्लेख गर्नुभयो। नेकपा एमाले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ 20 र 21 गते काठमाडौँमा राष्ट्रिय कार्यशालाको आयोजना गरेको छ। एमालेको केन्द्रीय कार्यालय च्यासलमा हिजो पार्टीका महासचिव शंकर पोखरेलको आतिथ्यमा सम्पन्न केन्द्रीय संगठन विभागको बैठकले उक्त निर्णय गरेको हो। कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश अधिकारी, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन विभाग प्रमुख, जनसंगठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष, साथै जनसंगठनका संगठन हेर्ने सचिव तथा संगठन प्रमुखहरूको सहभागिता रहने एमाले केन्द्रीय संगठन विभागको हिजोको बैठकले तय गरेको एमाले सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो। सचिव ढकालका अनुसार एमाले पार्टी सदस्यता प्रणाली पूर्ण रूपमा डिजिटल माध्यमका रूपमा रूपान्तरण गर्ने तयारी गरेको छ। सदस्यता नवीकरण, अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रविधि मैत्री बनाउने उद्देश्यसहित कार्यशाला आयोजना गर्न लागिएको उहाँले बताउनुभयो। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई रूपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएको छ। उद्धार गरिएका नेपालीलाई 8 भारतीय बस मार्फत सुनौली बेलहिया नाका हुँदै भैरवा ल्याएर उनीहरूको विवरण संकलन, स्क्रिनिङ तथा सोधपूछ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताउनुभयो। उहाँका अनुसार उद्धार गरिएका मध्ये आधा महिला रहेको र अनुसन्धानपछि पीडितलाई आफन्तको जिम्मा लगाएर घर पठाइने तथा घटनामा संलग्न व्यक्तिमाथि कानूनी कार्यवाही अघि बढाइनेछ। सुरुमा आर्थिक प्रलोभन तथा पछि शारीरिक र मानसिक यातना दिएर जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाइएका ती नेपाली नागरिकको उद्धार गरिएको हो। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले शिक्षा क्षेत्रमा पूर्वाधार विकास, नीतिगत सुधार, प्रविधिको उपयोग र सुशासनका सवाललाई महत्व दिएको विज्ञ तथा सरकारवालाको धारणा रहेको छ। शिक्षामा एआईको उपयोग र सूचना प्रविधिको अवधारणाले 21 शताब्दीका लागि नेपाली बालबालिकालाई प्रविधि योग्य बनाउने अवसर मिल्ने विज्ञ तथा सरकारवालाको भनाइ रहेको छ। काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलले बजेटमा शिक्षामा केही पूर्वाधार र सुधारका पक्षहरू राखिनुले शिक्षकको मनोबल बढाउने र सुशासन कायम गर्न सकेमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक शिक्षाविद डाक्टर मनप्रसाद वाग्ले नेपाली बालबालिकालाई समय सापेक्ष प्रविधि योग्य बनाउने अवसर मिल्ने तथा गणित विज्ञान र प्रविधिमा सुधार हुने आशा व्यक्त गर्नुभयो। नेपाल शिक्षक महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षामा कुल बजेटको 20% विनियोजन हुनुपर्ने आवाज उठ्दै आएकामा अहिले 10.27% मात्रै बजेट निर्धारण भएको बताउनुभयो। सरकारले सहज यातायात सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेर थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अघि सारेको छ। मुलुकभित्र नागढुङ्गा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ भने सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी पुगेको बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना बजेटमा समावेश गरेको छ। काठमाडौँ तराई मधेस द्रुत मार्गमा पनि 6 सुरुङ निर्माणको क्रममा छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ भने कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूलमासदेखि जुम्लाको टोप्लासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले निर्वाचनका क्रममा जनता सामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नेतर्फ सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम पालिका अधिवेशनका अवसरमा नुवाकोटको तादी गाउँपालिका 5 आयोजित कार्यक्रममा संचार मन्त्री तिमिल सेनाले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेट युवा पुस्ताको सुशासन समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको बताउनुभयो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले लोकतन्त्र सामाजिक न्याय मानवाधिकार तथा राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेपाली महिलाले पुर्याएको योगदान गौरवपूर्ण रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानले सुनिश्चित गरेका महिला अधिकार तीनै ऐतिहासिक संघर्ष त्याग र योगदानको उपलब्धि भएका बताउनुभयो। पर्वतीय हाई अल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षको जेठ 15 9 विदेशी नागरिक सहित 13 पर्यटकले ज्यान गुमाएका छन्। त्यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न गएका धार्मिक पर्यटक मध्ये लेक लागेर उक्त संख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आर्थिक वर्षको 10.5 महिनामा हाई अल्टिच्युडका कारण लेक लागेर 13 पर्यटकको मृत्यु भएको बताउनुभयो। मृत्यु हुने मध्ये नेपाली पर्यटकतर्फ 3 पुरुष र 1 महिला तथा विदेशी पर्यटकतर्फ 7 पुरुष र 2 महिला रहेका छन्। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। हरेक वर्ष मे 31 मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन WHO गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो। WHO अनुसार हाल विश्वभर करिब 881.30 अर्ब मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्। तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्छन्। पछिल्ला वर्षहरूमा सुर्तीजन्य पदार्थको प्रयोग घट्दै गए पनि अझै विश्वका 5 वयस्क कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न हुने गरेको छ। सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष 80 लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब 12 लाख जनाको मृत्यु निष्क्रिय धूम्रपानका कारण हुने गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिका र इरान बीचको सम्भावित सम्झौता अझै अन्तिम नभएको जनाएको छ। अमेरिकी पक्षले प्रगति भएको संकेत गरिरहे पनि इरानी अधिकारीहरूले वार्ता प्रक्रिया जारी रहेको र विभिन्न प्रस्तावहरू पाकिस्तान सहित क्षेत्रीय मध्यस्थकर्ता मार्फत आदान प्रदान भइरहेको बताएका छन्। इरानका अनुसार सम्झौताका केही महत्वपूर्ण विषयमा अझै सहमति जुट्न बाँकी छ। इरानले विदेशमा रोक्का गरिएका आफ्ना सम्पत्तिहरू सम्झौताको घोषणा हुने बित्तिकै फुकुवा गरिनुपर्ने माग गरेको छ, तर अमेरिकाले उक्त प्रक्रिया चरणबद्ध र कार्य सम्पादनमा आधारित हुनुपर्ने अडान राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका केही स्थानहरूमा तथा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षको बजेटमा संरचनागत सुधारका प्रयास सकारात्मक भए पनि न्यून आय भएका नागरिकलाई राहत दिने योजना समावेश हुन नसकेको नेपाली काँग्रेसका सभापति गगन थापाको प्रतिक्रिया। बजेट सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको विभिन्न क्षेत्रका विज्ञहरूको भनाई। आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस। सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष 80 लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको डब्ल्यूएचओको तथ्याङ्क। र अमेरिका र इरान बीचको सम्भावित सम्झौता अनिश्चित, इरानका माग अध्ययनका क्रममा रहेको अमेरिकाको भनाई। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .online.com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी कुराकानी लिएर आएका छौं, कार्यक्रम सुन्दै गर्नुहोला।
1: आउनुहोस् कार्यक्रम सुरु गरौं।
0: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 र नियमावली 2065 भएको व्यवस्थाको बारेमा जानकारीका साथै ज्येष्ठ नागरिक स्वयंको अनुभव सुनाउँदै आएको यस कार्यक्रममा हामी यस सम्बन्धी विभिन्न संघ संस्था खोलेर संस्था सञ्चालन गर्दै आउनुभएका संस्था प्रमुखसँग पनि कुराकानी गर्दै आएका छौं। यसै सन्दर्भमा आज हामी 61 वर्षीय ज्येष्ठ नागरिक उद्धव दाहालसँग गरिएको कुराकानी सुनाउँछौं। उहाँ हेटौँडा उपमहानगरपालिका वडा नम्बर 17 गैरी गाउँमा रहेको श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रम तथा लक्ष्मी वेङ्कटेश मन्दिरको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। कार्यक्रममा अब हामी कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकलाई आश्रय दिँदै आएको यस वृद्धाश्रमले उहाँहरूलाई के कस्तो सेवा सुविधा दिएको छ, त्यहाँ बस्नुभएका ज्येष्ठ नागरिकहरूको अवस्था के कस्तो रहेको छ, आश्रमको दैनिक दिनचर्या के कस्तो रहेको छ, यसबाट उहाँहरू कत्तिको खुसी हुनुभएको छ, त्यहाँ रहनुभएका ज्येष्ठ नागरिकहरूको महाप्रस्थान भयो भने कसले दाह संस्कार गर्दछ लगायतका विषयलाई केन्द्रमा राखेर सहकर्मी विमला राईले उहाँसँग गर्नुभएको कुराकानी सुनाउँदैछौ।
1: वरिष्ठ उपाध्यक्षज्यू, श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रम हेटौडामा रहेको छ, यो आश्रमको उद्देश्य चाहिँ के छ?
2: यो आश्रमको उद्देश्य चाहिँ विशुद्ध नाफारहित समाजमा असहाय भएका वृद्ध वृद्धा, एकदम असहाय भएका भनेको मतलब बेसहारा वृद्ध वृद्धालाई सहायता गर्ने उद्देश्यले सञ्चालन भएको यो वृद्धाश्रम। हामीसँग पहिला तत्कालीन अवस्थामा 12-13 जनासम्म वृद्ध वृद्धा हुनुहुन्थ्यो, पछि 2-4 जना बैकुण्ठ जानुभयो, 1 जना फिर्ता जानुभयो, उहाँको परिवारमा पुनर्मिलनमा जानुभयो, अहिले 7 जना हुनुहुन्छ।
1: आश्रम चाहिँ कहिलेदेखि सञ्चालनमा आएको सर?
2: यो चाहिँ 2056 साल असारको 18 गतेबाट सञ्चालन हो। यसको हाम्रो यसको भोग चलनमा जग्गा करिब 1 बिघा जति जग्गा छ, 1 बिघा जति जग्गा छ, अनि मन्दिर सत्तल सहित मन्दिर र सत्तल सहितको एउटा भवन छ, अनि वृद्धाश्रम भवन 8 कोठाको भवन छ, कार्यालय भवन 2 कोठाको छ, भान्सा कोठा 2 कोठाको भान्सा कोठा छ। यसको हाम्रो हालसम्मको स्थिर सम्पत्ति चाहिँ 3,09,37,296 देखिन्छ।
1: हजुर, यहाँले भन्नुभयो नि एकजना बुवा चाहिँ घर फिर्ता हुनुभयो पुनर्मिलनको लागि भनेर, उहाँ कसरी आइपुग्नु भएको थियो अनि फेरि कसरी उहाँ जानुभयो?
2: भरतपुरतिर यस्तै आश्रमको मान्छेले त्यहाँ अलि गाह्रो भएर राख्नलाई खर्च पुर्याउन गाह्रो भएर उनीहरूले यहाँ ल्याएर छोडिदिए होइन, पछि उहाँको मेन्टल्ली अलिकति त्यस्तो के रहेछ कि उहाँ खुट्टै निस्केर हिँड्नुभएको छ। हामी कहाँ के समस्या छ भने बिल्डिङहरू सबै कुरा व्यवस्थित छ, कम्पाउन्ड वाल छैन कि, कम्पाउन्ड वाल नभएको कारणले अनि उहाँ चाहिँ खुट्टै हिँडिदिनु भएको छ। हाम्रो त तनाव भयो, हामी संसार खोज्यौँ, खोज्दै जाँदाखेरि पछि उहाँलाई देवघाटमा हामीले भेटायौँ।
1: ए हजुर,
2: भेटाएपछि अनि उहाँको नजिकको नातेदार भन्नुहुन्थ्यो, अब ठ्याक्कै त्यसरी त भएन, नजिकको नातेदारलाई त्यो पुरानो जुन आश्रमबाट ल्याएको थियो हामीले त्यही जिम्मा लाएर उहाँको मान्छेलाई जिम्मा लगाइदिएको हामीले।
1: सर, यो आश्रममा आउने प्रक्रिया चाहिँ कस्तो छ?
2: आउने प्रक्रिया चाहिँ कस्तो छ भने विशुद्ध यो सहाराविहीन र घर परिवारबाट तिरस्कृत त्यस्तो माता पिता यो 60-65 वर्ष क्रस भएका वृद्ध वृद्धाहरू आउनुभयो भनेदेखि हामीले सहयोग गर्छौँ। अब त्यो परिवारको सल्लाहबाट आयो भने फार बेटर भइगयो, परिवारको सल्लाह बेगर आयो भने पनि हामीले परिवारसँग सल्लाह गरेर कोअर्डिनेसन गरेर अनि बल्ल उहाँलाई राख्छौँ, कुनै शुल्क लिँदैनौँ। अब अलिक गाह्रो त गाह्रै हुन्छ, अब कतिपय बुद्ध विद्या चाहिँ अब दिसाब पिसाब सबै गर्ने त्यो सबै हामीले नै म्यानेज गर्नुपर्छ, अब गर्नुपर्छ। कुनै खर्च एक रुपियाँ पनि कुनै अहिलेसम्म उहाँहरूले कुनैसँग हामीले एक रुपियाँ पनि ल्याए पनि छैनौँ। हामीले त्यसै सामाजिक रूपमै यसो कहिले सप्ताह लाउने, कहिले वाल्मीकि रामायण लाउने, कहिले के लाउने, यसो कार्यहरू गर्ने, पैसा सङ्कलन गर्ने। अनिखेर हामीसँग 30 लाख रुपियाँ अहिले अक्षय कोषमा छ, 30 लाख रुपियाँ अक्षय कोषमा छ।
1: ए, त्यो अक्षय कोषबाट चलिरहेछ,
2: त्यो अक्षय कोषको ब्याजबाट गर्छौँ। तर ब्याजले त किन पुग्थ्यो र है, मन्दिरमा एकजना पुजारी राख्नु पर्यो, एकजना भान्से राख्नु पर्यो, अनि त्यसो हुँदा उहाँहरूलाई तलब पनि दिनै पर्यो। अब एकदम गाह्रो छ, हामी नि अलिअलि दुई चार हजार सबै सञ्चार समितिका साथीहरू मिलेर हालेर अनि हामी यो संस्था चलाइरहेको छौँ
1: बहिनी। स्थानीय तहसँगको समन्वय चाहिँ कस्तो छ त?
2: स्थानीय तहहरूको समन्वय राम्रो छ। वडाबाट पनि हामीले पटक पटक सहयोग पाएका छौँ, नपाएको छैनौँ। वडाबाट सहयोग पाएका छौँ, नगरपालिकासँग हामीले भनिरहेको छौँ, हामीले चाहिँ प्रदेशको पर्यटन पूर्वाधारबाट बजेट पाएर करिबन एकपल्ट 40 लाख, एकपल्ट 40 लाख गरेर 80 लाखको बजेट पाएर एउटा बिल्डिङ बनाएका छौँ। ठुलो हल तयार भइसकेका छ, ठुलो हलको माथि उठाएर पिल्लर र वाल उठाएर राखेका छौँ, तर ढलान हुनलाई पैसा नभएर रोकिरहेका छ अहिले। अनि हामीले प्रदेशसँग धेरै गुनासो गरेका छौँ, पाइएन यसपालि बजेट, पाइएन, जिरो भयो।
1: प्रदेशको राजधानीमै छ,
2: राजधानीमै छ। अनिखेर फेरि विशेष गरी प्रदेश अहिलेको मुख्यमन्त्री चाहिँ त्यहाँको त्यो हामीले यो संस्था चलाउने बेलामा जुन सुरुमा श्रीमद् भागवत लगाएर उ गऱ्यौँ त्यसको संयोजक नै उहाँ हुनुहुन्थ्यो त्यतिखेर उहाँ।
1: हजुर,
2: तैपनि उहाँले खै यो त्यो एक तलाको फिनिसिङ गर्ने पैसा करिदियो, हामीलाई 65-60 लाखदेखि 1 करोडसम्म लाग्छ, त्यति भयो भनेदेखि हामीले चाहिँ वेद पाठहरू यसो पारायणहरू पढ्ने र बुढाबुढा गाउँका मान्छेहरू जम्मा हुने यसो पढ्ने वातावरण बनाऊ भनेर हामीले सोच बनाएको छौँ। त्यो एकाडेमिक हिसाबले त होइन, यसो ऊ गरेर पारिवारिक सबै बसेर गाउँका मान्छेहरू टोलका मान्छे सबै बसेर त्यहाँ संस्थामा चाहिँ अब संस्कृतहरू पढ्ने, वेदहरू पढ्ने, त्यस्तो चाहिँ यसो सिक्ने ठाउँ बनाऊ भनेर सोच बनाएको छौँ बहिनी। अब त्यसको लागि हामीलाई सहयोग चाहिँ खासै कहीँबाट त्यस्तो पाइया छैन, अब सहयोगको अपेक्षा चाहिँ हामीले धेरैतिर गरेका छौँ, अब खासै त्यस्तो सहयोग पाइया छैन अहिलेसम्म, ठुलो सहयोग पाइया छैन। कार्यालयबाट गत यसपालि कति 5 लाख रुपियाँ कति दिनुभएको थियो, त्यही पनि त्यो सार्वजनिक निर्माणको पैसा हो, त्यो निर्माणमै खर्च भयो।
1: कहिले काहीँ अब कुनै व्यक्तिहरूले स्वतस्फूर्त रूपमा सहयोग चाहिँ गरिरहेको छ,
2: त्यस्तो चाहिँ आउँछ, त्यस्तो चाहिँ बाटो हिँड्नेहरूले, हाम्रो ठुलो गोपुर छ, ठ्याक्क गेटैमा ठुलो गोपुर छ, गरुड स्तम्भ छ, ठुलो गरुड स्तम्भ छ, अनि त्यो देख्ने बित्तिकै मान्छे त्यो हार्दिकताले पनि ओरदोर गर्ने, हाइवेको नजिकै छ कि यो कान्ति लोकपथको हाइवेको नजिकै छ, त्यो हिसाबले अब इन्डियन तीर्थयात्रीहरू अब त्यहाँ आएकाहरू चाहिँ त्यसरी आएर यसो उहाँहरूले गर्नुहुन्छ। मन्दिर हाम्रो अखण्ड पूजा आजा हुन्छ सबै।
1: अनि आश्रमले चाहिँ त्यहाँ बस्नुहुने आमा बुवालाई के सुविधा दिएको छ त?
2: अब खाना बस्न लाउन
1: भन्नाले जस्तै अब आश्रमको डेली रुटिन कस्तो हुन्छ?
2: डेली रुटिन चाहिँ कस्तो हुन्छ, बिहान त्यहाँ मन्दिरको पूजा आजा हुन्छ, पूजा आजा भएपछि अब त्यहाँ प्रसाद जे बनिया हुन्छ त्यो गोष्ठीको रूपमा अथवा खाजाको रूपमा त्यो लिइन्छ, अनि 10 बजेपछि त्यहाँ मन्दिरमा भोग लगाइन्छ भगवान्लाई, भोग लगाएपछि अनि खाना खुवाइन्छ, अनि 11 बज्छ होला खाना खाँदा, अनि बेलुका खाना चाहिँ अलिक चाँडो हुन्छ, वृद्ध विद्यालय अलिक चाँडो खुवाउनुपर्ने रहेछ, त्यो धेरै त्यस्तो नै देख्छु। बेलुका चाहिँ करिबन अँध्यारो नहुँदै उहाँहरूले खाइसक्नु,
1: उहाँहरूको अब स्याहार सुसारको लागि जनशक्ति चाहिँ कसरी व्यवस्थापन गर्नुहुँदैछ? हजुर,
2: अनि गाई हुनुहुन्छ, दुई थान गाई हुनुहुन्छ, दुध खुवाउनु पर्यो उहाँहरूलाई होइन, अनि त्यो म्यानेज चाहिँ गरेका छौँ। हामी कहाँ चाहिँ फेरि के चाहिँ छ भनेदेखि विशुद्ध शाकाहारी, विशेष गरी अब त्यहाँ लक्ष्मी वेङ्कटेश मन्दिर हुनुहुन्छ, भगवान् हुनुहुन्छ, भगवान्को प्राण प्रतिष्ठा गरेका छ, अब त्यो व्यक्तिगत होइन मन्दिर हो होइन, पुजारी सबै व्यवस्था गरेका छ, अनि त्यो हुँदा हामी विशुद्ध शाकाहारी खाना हुनु भएकोले दही दुध त चाहियो, त्यसरी व्यवस्था गरेका छौँ।
1: हजुर, जनशक्ति व्यवस्थापन
2: भनेको जनशक्ति व्यवस्थापन भनेको त्यहाँ उहाँहरूलाई बस्ने मान्छेहरूलाई,
1: हजुर त्यहाँ होइन उहाँहरू बस्नुहुन्छ तर स्याहार सुसारको लागि त चाहियो नि त,
2: त्यो त गरेको छ, अब मन्दिरको पुजारी व्यवस्था गर्नु पर्यो, स्याहार सुसारको मान्छे चाहियो, गाई पनि पालेको छ, गाईको नि गर्नु रेखदेख गर्नु पर्यो, त्यो त छ, अनि एउटा भान्सा चाहियो, चाहिएन र बहिनी
1: चाहियो? हजुर, कतिजना व्यवस्थापन गर्नु भएको छ?
2: 3 जना हुनुहुन्छ अहिले।
1: उहाँहरूलाई पनि यसो महिनामा
2: पुजारीलाई मन्दिरको 25,000 महिनाको छ, अरू उहाँहरूलाई कति 18-19,000 दिया छ
1: अनि स्वास्थ्य जाँचको व्यवस्था के छ?
2: यस्तो बेला बेलामा कुनै कुनै कहिले रोटरीहरू यस्ता क्लबहरू सङ्घ संस्थाहरूले गएर बेला बेलामा त्यो स्वास्थ्य जाँच गर्ने ऊ गर्ने गरिदिनुहुन्छ। अनि त्यहाँ चाहिँ त्यो मन्दिर पनि भएको हिसाबले कोही कोहीको जन्मदिनको उपलक्ष्यमा जानुहुन्छ, भगवान्को सेवा आराधना गर्नुहुन्छ, आज वृद्ध वृद्धलाई म खुवाउँछु है भन्नुहुन्छ, साथै श्रद्धापूर्वक उहाँहरूले हरेक म्यानेज गर्नुहुन्छ। त्यस्तो चाहिँ राम्रो संस्कृतिको विकास पनि भएको छ।
1: यदि स्वास्थ्य जाँचको क्रममा उहाँहरूलाई समस्या भयो भने कहाँ लगेर उपचार गराउनुहुन्छ, के छ?
2: हामीले रणा हस्पिटल लग्छौँ। एकजना एकदिन वृद्ध एकदिन लड्नु भयो र अलिकति टाउकोमा चोट लागेको शङ्का गरेर रणा हस्पिटल ल्याएको। रणा हस्पिटलले यहाँ नगरौँ भरतपुर लैजाउँ भनेपछि भरतपुर लगेर टाउको सिटी स्क्यान गरेर सबै उपचार गराएर लिएर आयो। त्यसरी उहाँको उपचार भयो पछि लाग्यो।
1: उपचार खर्च?
2: उपचार खर्च त संस्थाले बिहोर्नु गरेको छ। अहिलेसम्म कहीँबाट व्यवस्था भएको छैन। हामीले यहाँ हस्पिटलतिर यहीँ लोकल ठाउँमा हेल्प होस्टतिर चाहिँ उहाँहरूले स्वतः गरिदिनुहुन्छ। आश्रमको आश्रित परिवार भनेपछि उहाँहरूले गरिदिनुहुन्छ। भरतपुर लाँदा ओर्दा ठुलो खर्चको त हामीले गर्नुपर्छ, नत्र उपाय छैन।
1: हजुर, उहाँहरूको स्वास्थ्य बिमा भएको छ कि छैन त त्यहाँ?
2: छैन, स्वास्थ्य बिमा चाहिँ भएको छैन।
1: त्यही भएर पनि अलिकति आर्थिक भार पर्ने
2: राहत हुन्थ्यो। अब स्वास्थ्य बिमा भएदेखि राहत हुन्थ्यो।
1: आश्रममा रहनुभएका सबैले सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ त?
2: सबैले पाउनुहुन्छ,
1: कोही नपाउने त हुनुहुन्न?
2: छैन छैन, त्यस्तो होइन, पाउनुहुन्छ। एकजनाको चाहिँ त्यो 70 क्रस नभएको भएर एकल महिला हुनुहुन्छ, उहाँको चाहिँ त्यो एकल महिला भत्ता खानुहुन्छ, नत्र सबै ज्येष्ठ नागरिकहरू नै छन्।
1: उहाँहरूको सामाजिक सुरक्षा भत्ता कसरी वितरण भइरहेछ? कहाँ? एउटै ठाउँमा त होइन होला उहाँहरूको?
2: उहाँले वडाले ब्याङ्क खाता खोलेर ब्याङ्कमै ट्रान्सफर गरिदिनुहुन्छ, हरेक वर्ष रिन्यू गरिदिनुहुन्छ अनि ब्याङ्कमा पैसा ट्रान्सफर गरिदिनुहुन्छ।
1: कहाँ कहाँको हुनुहुन्छ उहाँहरू?
2: उहाँहरूको त्यो भएको डाटा चाहिँ मसँग भएन अहिले, सरी। अब त्यसमा चाहिँ
1: होइन, मतलब यसो बुझ्दाखेरि उहाँहरू कुन कुन ठाउँको हुनुहुन्छ?
2: एकजना चितवनबाट आउनुभयो होइन?
1: हजुर,
2: एकजना पहिल्यैदेखि यहीँ बसेको जन्मिएका हो, अतो पतो केही छैन, त्यो त्यही बाटोमा कुल्ली काम गर्नुहुन्थ्यो, त्यही बस्नुभयो।
1: उहाँले अनि उहाँको नागरिकता छ त?
2: नागरिकता छ, सबै छ। अनि दुईजना महिला हुनुहुन्छ, उहाँहरू चाहिँ लोकलै उहाँको
1: हेटौडाकै हुनुहुन्छ,
2: श्रीमान बित्नुभएको, छोराछोरी नभएको, त्यस्तो हुनुहुन्छ। अनि आर्थिक रूपमा अलिकति आर्थिक भएका चाहिँ कुनै पनि हुनुहुन्न, एकदम निमुखा त्यस्तो वर्ग मात्रै हुनुहुन्छ अहिले आश्रित चाहिँ।
1: उहाँहरू आफै आइपुग्नु भएको हो कि कसैको सहाराले त्यहाँसम्म आइपुग्नु भएको?
2: धेरै जस्तो चाहिँ मार्फत आउनु भएको छ। एकजना चाहिँ त्यो बाटोमा कुल्ली काम गर्नुहुन्थ्यो, उहाँ चाहिँ अशक्त भएपछि उहाँको कम्मरको समस्या हो, अहिले पनि त्यो हिँड्न गर्न अलिक गाह्रो छ, उहाँ चाहिँ आफै आएर आश्रित हुनुभयो, म बस्छु भन्नुभयो। अनि कति पैसा छ मसँग 50-60,000 कति पैसा छ यो संस्थालाई दिन्छु भन्नुभयो उहाँले, तर त्यो पैसा हामीले लिएनौँ, उहाँकै नाममा कुनै त्यहाँ नजिकै कुनै सहकारीमा राखिदिएर ऊ गऱ्यौँ। अब पछि फेरि उहाँको अन्तिममा केही खर्च सर्च पर्ला के पर्ला, त्यतिखेर कहाँ पैसा लिएन त्यही पैसा चलाउनु पर्ला भन्ने हिसाबले उहाँको पैसा माछा छैन हाम्रो।
1: कति त आफन्त पत्ता नलागेको, आफन्त अलिकति थाहा नभएको,
2: त्यस्तो हुनुहुन्थ्यो। एकजना चाहिँ कस्तो हुनुभयो भने यहाँ लामो समय यहाँ रणामा टिचिङ गर्नुभयो, उहाँको साइन्सको एकदम क्यापेबल मान्छे, साइन्स पढाउनुहुन्थ्यो माडीमा। अनि उहाँको चाहिँ परिवार कोही पनि दत्तात्रेय खण्डेकार भन्ने हुनुहुन्छ।
1: हजुर,
2: अनि उहाँ चाहिँ माविको टिचर, अनि रिटायर भएपछि अब दुःख जिलो त्यो अलिअलि हात खुट्टा चलन जेल त बस्नुभयो, पछि भएपछि कलेज गर्ने, अनि उहाँको त पेन्सन आउने,
1: अनि
2: उहाँ गएर राख्यौँ, दिशा पिसाब सबै एकै ठाउँ भयो। अब मान्छे त्यो उहाँको पेन्सनले अनि त्यो उहाँ सबै गर्दा उपचार

0: खाने कुरो कहिले काहीँ ल्याइदिनुहुन्छ, यस्तो उस्तो त्यस्तो त छ, त्यस्तो हार्दिकता छ, त्यस्तो हार्दिकता नभएको चाहिँ देख्दैन।
1: हजुर, यदि आश्रममै बस्दा बस्दै उहाँहरू स्वर्ग जानुभयो, उहाँहरूको मृत्यु भयो भने यो मृत्युपछि गरिने संस्कार आश्रमले गर्छ कि अब कोही नभएको त के छ तपाईँको?
0: होइन, यस्तो हुन्छ, उहाँ मृत्यु संस्कारको चाहिँ अब आफ्नै विधिबाट उहाँका आफन्तहरूले उ गर्नुभयो भने त गरिहाल्नुभयो, गर्नु भएन भने जस्तै मैले अघि एउटा उदाहरण दिएँ नि दत्तात्रेयजीको,
1: हजुर
0: हामीले गऱ्यौँ भनेर
1: आफन्त हुने चाहिँ उहाँहरू नै गर्नुहुन्छ,
0: जिम्मा लाउने बोलाउने गर्ने गर्ने होइन भनेदेखि भएन भनेदेखि त हामीले गर्नु परिगयो नि, त्यो त अन्तिमको त्यो अवस्था त जिम्मा लिनु परिगयो नि,
1: परेन
0: र।
1: हजुर, सरकारले यस्ता आश्रम सञ्चालकहरूलाई चाहिँ के गर्नु पर्ला, यहाँलाई के लाग्छ?
0: यो मेरो व्यक्तिगत कुरोमा चाहिँ रिक्वेस्ट के थियो भने, मैले अब लामो समय निजावतीमा काम गरेँ होइन, अहिले रिटायर लिएर बसेँ, तर यो सञ्चालक समितिका यस्ता आश्रम सञ्चालकहरूलाई चाहिँ अवेरनेस, यसो सानोतिनो तालिमहरू चलाएर उहाँहरूलाई यो सम्बन्धी अलिकति के छन् देशका नियम, विद्यमान नियम कानुनहरू यसो सिकाउने, संस्था चलाउने विधि सिकाउने, त्यस्ता कुरा भयो भने चाहिँ भोलिको संस्थालाई राहत हुन्छ।
1: आश्रम सञ्चालन गर्दै गर्दा आश्रम सञ्चालन गर्न कतिको सजिलो रहेछ?
0: असाध्यै गाह्रो छ आश्रम सञ्चालन गर्न, हल्का छैन, धेरै गाह्रो छ। अब मैले
1: चालकहरूले
0: हाम्रो आफ्नो पेन्सनको पैसा त्यहाँ खर्च गर्नुपर्ने अवस्था छ, भनेको मतलब त्यो जबरजस्ती खर्च त होइन, स्वैच्छिक हो, स्वैच्छिक भए पनि अब संस्थामा दुःखको काम दुःख परिरहेको छ, पैसा छैन, अब त्यहाँ काम गर्ने मान्छे त तलब दिने पैसा भएन भनेदेखि हामी सञ्चालक सञ्चालक मिटिङ बसेको बेला एक एक हजार दुई हजार उठाउँछौँ, त्यही पैसा दिन्छौँ।
1: यस्तो खालको मानव सेवा गर्दाखेरि आत्मसन्तुष्टि चाहिँ कतिको हुँदो रहेछ यहाँको अनुभवमा?
0: होइन, आत्मसन्तुष्टि त एकदम राम्रो हुन्छ, आत्मसन्तुष्टि नै हो नि सबैभन्दा ठुलो कुरो त, आत्मसन्तुष्टि होइन र।
1: अनि यता आश्रमलाई पनि तपाईँले समय दिइरहनु भएको छ, तपाईँको व्यक्तिगत जीवन पारिवारिक जीवन पनि छ होला, कसरी समय व्यवस्थापन गर्नुहुन्छ?
0: आश्रममा त्यति धेरै समय दिइराख्नु पर्दैन,
1: हजुर
0: हल्का हल्का समय दिँदा पुग्छ।
1: परिवारको सहयोग?
0: परिवारको सहयोग त व्यक्तिगत भन्नुपर्दा म मेरो परिवारबाट चाहिँ संस्थामा आबद्ध हुँदा केही पनि त्यस्तो अप्ठ्यारो फिल भएको छैन, घर परिवारले सहयोग गर्दैकै छन्, हुन्छ गर्नु गर्नुपर्छ भन्छन् त्यस्तै।
1: वास्तवमा हाम्रा आमा बुवाहरू जो पाएको हुनुहुन्छ उहाँहरूलाई सहारा चाहिन्छ, के सोच्नु हुँदो रहेछ अनि हामी चाहिँ के सोच्दा रहेछौँ यहाँले अध्ययन गर्नुभएको काम गर्दै गर्दाको?
0: यसमा चाहिँ मैले अलिकति रिक्वेस्ट गरेँ है त बहिनीलाई, अब तपाईँहरूको देशकै ठुलो सञ्चार माध्यम मार्फत मैले के अनुरोध गरेँ भनेदेखि, मान्छे जन्मेपछि बुढो हुनुपर्छ, सबैले बुढो हुनुपर्छ, पर्दैन त,
1: हजुर
0: सबैले बुढो हुनुपर्छ, बुढो भएर अब जानु पनि पर्छ, अब वृद्ध अवस्थामा चाहिँ एकदम हार्दिकताका साथ परिवारसँग सल्लाह गरेर यस्तो आश्रममा बस्दाखेरि चाहिँ त्यो त्यसको बचाइ निकै राम्रो हुने देखेँ मैले चाहिँ मेरो व्यक्तिगत अनुभव।
1: ए ए हजुर, कसरी?
0: अब तपाईँले नि अनुभव यसो सोच्नुहोस् न, घर परिवारसँग छोरो कहाँ छ, छोरी कहाँ छ, बुहारी कहाँ छ, नाति नातिना कहाँ छन्, तर त्यहाँ त एउटा परिवार छ, मिला छ, ट्याममा खाना आउँछ, ट्याममा खाजा आउँछ, सबै कुरो हुन्छ, नुहाई धुवाई सबैको व्यवस्था छ, तितो तातो चिसो सबै व्यवस्था छ, व्यवस्थितसँग बसेका छन् नि त त्यहाँ, त्यो बसाइ भने त सबैलाई घरैमा बस्दा अथवा अब हामी जस्तो पेन्सन होल्डरलाई पनि गाह्रै होला घरैमा बस्दा जस्तो लाग्छ कि मलाई चाहिँ, कस्तो लाग्छ यहाँलाई?
1: हजुर, तर अब कतिपय आमा बुवा त चाहनुहुन्न नि त परिवारसँग अलग बस्न चाहनुहुन्न, वृद्धाश्रम जान चाहनुहुन्न,
0: सकभर चाहिँ गर्नु पनि हुँदैन, तर नेपालमा त अब अहिले छोरो कहाँ छ भन्दा फलान ठाउँमा, विदेशमा फलान ठाउँमा, बुहारी कहाँ, नाति नातिना कहाँ, अधिकांश त्यस्तै देखिन्छ नि, बुढाबुढी मात्रै घरमा देखिन्छन् नि त, त्यस्तोको हकमा भन्यो भने त्यस्तोको हकमा यस्तो संस्थामा गएर आबद्ध भएर बस्नु भने चाहिँ उहाँहरूको लागि चाहिँ असाध्यै राम्रो,
1: सुरक्षित,
0: कस्तो लाग्छ यहाँलाई?
1: अब तपाईँको तर्फबाट भन्नुभयो त्यो एक प्रकारले ठिक हो, तर सकेसम्म परिवारसँगै बस्न पाए हुन्थ्यो भन्ने सबैको चाहना चाहिँ हुन्छ,
0: चाहना त हुन्छ, त्यो परिवारसँग बस्ने ठिक हो, तर परिवारै छैनन् सबै, अधिकांश बाहिर गएर छन्
1: त्यो मामलामा, हजुर
0: होइन र भन्नु त,
1: हजुर हाम्रा आमा बुवा
0: परिवार भएकैको हकमा पनि, परिवार भएकैको हकमा पनि यसरी आश्रमसँग आश्रित भएर बस्दाखेरि छुट्टै मजा चाहिँ हुँदो रहेछ है, मैले त्यहाँ बटुलेको अनुभवमा चाहिँ,
1: हजुर सबैसँग भेट हुने है,
0: सबैसँग भेट हुने दिनु उड्ने खाजाको टाइममा टक्क खाजा खाने मान्छे आउँछन् चिया खाने गफ गर्ने उ गर्ने धार्मिक अनुष्ठान

0: गर्ने किताबहरू अध्ययन गर्ने के गर्ने हो सबै कुरो त्यहाँ छ नि त, त्यो घरमा माहौल त मिल्दैन,
1: हजुर नमिल्न सक्छ
0: त्यो गर्ने। अनि हप्तामा दुई दिन बिदा हुनु थाल्यो अहिले त, अनि हप्तामा दुई दिन चाहिँ घर गएर बस्ने आनन्दसँग, अनि फेरि बिदा पछि फेरि आश्रममा आउने, त्यो त बडा अनुन्यासित सम्बन्ध हुन्छ जस्तो लाग्छ है।
1: अब कतिपय आमा बुवाहरू एकदमै हुन्छ नि एकदमै खुसी नहुनु भएको, उहाँहरू एकदम पीडामा हुनुभएको, खुसी हुनै नसक्नु भएको स्थिति पनि छ,
0: त्यस्तो अहिले चाहिँ देखिया छैन।
1: सम्पूर्ण आश्रम सञ्चालकहरूलाई के सुझाव दिनुहुन्छ?
0: आश्रम सञ्चालकहरूलाई चाहिँ अलिकति आश्रमप्रति टाइम दिने, टाइम म्यानेज गर्ने, र अलिकति गाह्रो अप्ठ्यारो केही पनि नमानिकन त्यहाँ राखेका मान्छेले काम गर्ने होइन, हामीले त्यहाँ सरसफाइ यसो उसो जे गर्न सकिन्छ यथाशक्य लागि पर्छ। आश्रम सञ्चालकमा जाने सर्ट प्यान्ट आएर टिकट पर्छ जाने, खुट्टामाथि खुट्टा चढाएर मिटिङमा बस्ने, म्यानेजमा सही गर्नु हुने गर्नु भन्दा चाहिँ आश्रममा यस्तो आश्रित भएका मान्छेहरूको सर सहयोग सेवा अर्थ भन्दा पनि गफै गरेर पनि त उहाँहरूलाई हामी विशेष किसिमले रमाउन सकिँदैन त, त्यस्तो गर्ने हेबिट सबैको बसिदियो भनेदेखि अझ बस्ने आश्रित वृद्ध वृद्धहरू चाहिँ झन् खुसी हुन्छन् कि, सञ्चालकहरूप्रति उनीहरू एकदम जवाफदेही भएको जस्तो, सञ्चालक पनि वृद्ध वृद्धसँग जवाफदेही, दुवै थरीको जवाफदेही त प्रष्ट आउँछ नि त्यस्तो हुँदा होइन र।
1: हजुर, श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रम भेटौडाको आगामी योजना चाहिँ के के छन्?
0: आगामी योजना चाहिँ मैले भनिहालेँ अघि कुरोमा जोडिहाल्यो, बिल्डिङको माथिको एउटा ठुलो बिल्डिङ छ, तल हल तयार भइसकेको छ, माथि ठुलो बिल्डिङको कोठाहरू त्यसमा बनाउने गरेको छ, माथि वाल र पिल्लर गए बनिसकेको छ, ढलान हुन बाँकी छ, त्यसको बजेट म्यानेज भएको छैन, त्यो ढलान गर्ने म्यानेजमेन्ट त्यस्तो व्यवस्थाको लागि बरु रेडियो नेपालले पनि काहीँ भनिदिएर कसैलाई उ गरिदिएर त्यस्तो आउन सक्छ भने यो समाचार त्यहाँ पुर्याइदिएर ल यो आश्रमलाई यसरी उ गरौँ भन्ने किसिमले रेडियो नेपालसँग नि हामीले हार्दिकताका साथ सहयोगको अपेक्षा गऱ्यौँ, यसलाई अन्यथा नमानिनु होला। एकदम
1: हामीले त तपाईँको कुराहरू सञ्चार गरिदिने काम मात्रै हो हाम्रो जिम्मेवारी त सर।
0: हो एकदम सञ्चार हो, यहाँहरूले दिने भन्ने नखोजे होइन मैले, यहाँहरूले सञ्चार गरिदिएपछि यसको उसमा चाहिँ अलिकति निकायहरूले चाहिँ ख्याल गरिदिनुहुन्छ भनेर मैले अपेक्षा गरेँ।
1: अन्त्यमा केही तपाईँको कुराहरू बाँकी छन् कि?
0: अन्त्यमा अब रेडियो नेपाल जस्तो पवित्र संस्थाले यसरी यो हाम्रो श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रमलाई आफ्नो कुरा राखेर, म उपाध्यक्षले आफ्नो कुरा राखेर संस्थाको बारेमा जुन जानकारी लिएर संस्थाको यो देशभरिको सञ्चार माध्यमबाट जुन पठाउने जुन सहयोग गर्नुभयो यसको लागि म रेडियो नेपालप्रति आभार व्यक्त गर्छु, र यहाँहरू सहयोग आबद्ध सबै रेडियो नेपालका कर्मचारी मित्र सबैजनालाई पनि धन्यवाद दिन चाहन्छु, र यो विशेष गरी हेटौँडा 17 गैरीगाउँमा रहेको श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रम अलि भर्खरको छ, यसलाई हुर्काउन बढाउन यहाँहरूको सञ्चारले चाहिँ सेवा पुगोस् भन्ने म अपेक्षा गर्दछु।
2: अहिले सुन्नुभयो हेटौडा उपमहानगरपालिका वडा नम्बर 17 गैरीगाउँमा रहेको श्रीमद् भागवत ज्ञान सञ्चार वृद्धाश्रम तथा लक्ष्मी वेङ्कटेश मन्दिरका वरिष्ठ उपाध्यक्ष 61 वर्षीय ज्येष्ठ नागरिक उद्धव दाहालसँग गरिएको कुराकानी।
1: श्रोता, हिमाली र उच्च पहाडी जिल्लाहरूमा सधैँ चिसो भइरहे पनि पहाडी र तराईका जिल्लाहरूमा भने निकै गर्मी हुन थालेको छ। बाह्रैकाल चिसो हुने हिमाली र उच्च पहाडी जिल्लाहरूमा बस्नुहुने ज्येष्ठ नागरिकहरूले आफूलाई चिसोबाट सधैँ बचाउनुपर्छ। यसका लागि तातो झोलिलो खानेकुरा खानुपर्दछ, न्यानो लुगा लगाउनु पर्दछ र आफू बस्ने कोठा सधैँ न्यानो बनाएर राख्नुपर्दछ। तर गर्मी हुने पहाडी र तराईका जिल्लाहरूमा बसोबास गर्नुहुने ज्येष्ठ नागरिकहरूले भने आफूलाई गर्मीबाट सुरक्षित राख्नुपर्छ। यसका लागि पानी प्रशस्त मात्रामा पिउनुपर्छ, घर बाहिर निस्कदा शरीर ढाक्ने गरी पातलो लुगा लगाउनु पर्दछ, काम परेमा साँझ बिहानको समयमा मात्र बाहिर निस्कनु पर्दछ, सकभर दिउँसोको समयमा घर बाहिर निस्कनु हुँदैन, तर निस्कनै परेमा छाता लिएर मात्र निस्कनु पर्दछ। सधैँ औषधि सेवन गरिरहनुभएका ज्येष्ठ नागरिकहरूले चाहिँ नियमित रूपमा औषधि सेवन गरिरहनु पर्दछ र बेला बेलामा आफ्नो स्वास्थ्यको जाँच पनि गराउनु पर्दछ।
2: ज्येष्ठ नागरिकहरूले आफ्ना कुराहरू एक अर्कामा साटासाट गर्न धेरै मन पराउनुहुन्छ। आफ्ना कुराहरू यसरी एक आपसमा साटासाट गर्दा उहाँहरूको मन हलुका हुन्छ र पीडा कम भएको महसुस गर्नुहुन्छ। यसका लागि उहाँहरू दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी, ज्येष्ठ नागरिक क्लब वा टोल छिमेकमा भेला भएर बस्नुहुन्छ। यसरी भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवा धुलो लगायत रुगा खोकीबाट आफू सुरक्षित रहन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। सम्भव भएसम्म बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्दछ। कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छ भने पठाउन पनि सक्नुहुन्छ। यसका लागि कार्यक्रमको इमेल हो jestanagarik@gmail.com jestanagarik@gmail.com। तपाईँले पठाउनुभएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्वपूर्ण हुनेछन्।
1: लौ त श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथ साथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै कार्यक्रमबाट बिदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र सुलोचना बज्रचार्यलाई धन्यवाद दिँदै कार्यक्रम संयोजक राजन कार्कीसँगै म बिमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
1: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
4: होइन, के पोको पारा त्यस्तो? सुन भेट्यौ कि क्या?
5: हो, सुनै हो। हेर त,
4: ए माटो पो रहेछ त।
5: यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भएन त यो सुन?
4: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
5: माटोलाई सुधार गर्नु परेन। माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
4: ए, अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि?
5: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
6: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np मा लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
7: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
8: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
9: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष।
11: यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले बजेटमा काङ्ग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनु सकारात्मक भएको बताउनु भएको छ। उहाँले ती सकारात्मक नीति र कार्यक्रमका लागि आवश्यक कानून निर्माण गर्न प्रतिपक्षको हैसियतले काङ्ग्रेसले सहयोग गर्ने प्रश्न पार्नुभयो। हिजो नेपाल थारू संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले नेपाली काङ्ग्रेसले नेपालको अर्थतन्त्रमा केही संरचनागत सुधार गर्नुपर्छ भन्ने कुराको पैरवी गर्दै आएको पनि बताउनुभयो। नेकपा एमाले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ 20 र 21 गते काठमाडौँमा राष्ट्रिय कार्यशाला गर्ने भएको छ। एमालेको केन्द्रीय कार्यालय च्यासलमा हिजो पार्टीका महासचिव शङ्कर पोखरेलको आतिथ्यतामा सम्पन्न केन्द्रीय संगठन विभागको बैठकले उक्त निर्णय भएको गरेको हो। कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश संगठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला संगठन विभागका प्रमुख, जनसङ्गठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष, साथै जनसङ्गठन हेर्ने सचिव तथा संगठनका प्रमुखहरूको सहभागिता रहने एमाले जनाएको छ। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई रूपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएको छ। उद्धार गरिएका नेपालीलाई 8 भारतीय बस मार्फत सुनौली बेलहिया नाका हुँदै भैरवा ल्याएर उनीहरूको विवरण संकलन, स्क्रिनिङ तथा सोधपुछको काम भइरहेको प्रहरी कार्यालयले जनाएको छ। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले शिक्षा क्षेत्रमा पूर्वाधार विकास, नीतिगत सुधार, प्रविधिको उपयोग र सुशासनका सवाललाई महत्व दिएको विज्ञ तथा सम्बन्धित सरकारवालाहरूले धारणा राखेका छन्। शिक्षामा एआईको उपयोग र सूचना प्रविधिको अवधारणाले 21 शताब्दीका लागि नेपाली बाल बालिकालाई प्रविधि योग्य बनाउने अवसर मिल्ने विज्ञ तथा सरकारवालाहरूको धारणा पनि रहेको छ। काठमाडौँ विश्वविद्यालयको आयोजनामा भएको कार्यक्रममा बजेटमा शिक्षामा केही पूर्वाधार र सुधारका पक्षहरू राखिनुले शिक्षाको मनोबल बढाउने कार्य गरेको सरकारवालाहरूले बताउनु भएको हो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक शिक्षाविद डाक्टर मनप्रसाद वाग्ले नेपाली बाल बालिकालाई समय सापेक्ष प्रविधि योग्य बनाउने अवसर मिल्ने तथा गणित, विज्ञान र प्रविधिमा सुधार हुने आशा पनि व्यक्त गर्नुभयो। सरकारले सहज यातायात सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेर थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अगाडि सारेको छ। मुलुकभित्र नागढुङ्गा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनका लागि प्राविधिक तयारीको काम पनि भइरहेको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी पनि रहेका बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अघि सारेको हो। काठमाडौँ तराई मधेस द्रुत मार्गमा पनि 6 सुरुङ निर्माणका क्रममा रहेका छन्। सूचना तथा सञ्चार प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले निर्वाचनका क्रममा जनता सामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नेतर्फ सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम पालिका अधिवेशनका अवसरमा नुवाकोटको तादी गाउँपालिका 5 आयोजित कार्यक्रममा सञ्चार मन्त्री तिमिल सिन्हाले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेट युवा पुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको बताउनुभयो। महिला बाल बालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले लोकतन्त्र, सामाजिक न्याय, मानव अधिकार तथा राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेपाली महिलाले पुर्याएको योगदानको गौरवपूर्ण रहेको भन्दै प्रशंसा गर्नुभएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानले सुनिश्चित गरेका महिला अधिकार, तिनै ऐतिहासिक सङ्घर्ष, त्याग र योगदानको उपलब्धि भएको बताउनुभयो। मन्त्रीवादीले निर्णय प्रक्रियामा महिलाको समान पहुँच सुनिश्चित गर्न तिनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज र समुदायबीच सहकार्य अपरिहार्य रहेको भएको पनि बताउनुभयो। पर्वतीय हाई अल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षमा 13 पर्यटकको ज्यान गएको छ। त्यहाँको पर्वतीय उचाइको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न गएका धार्मिक पर्यटक मध्ये लेक लागेर उक्त संख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिका र इरान बीचको सम्भावित सम्झौता अझै अन्तिम नभएको जनाएको छ। अमेरिकी पक्षले प्रगति भएको संकेत गरिरहे पनि इरानी अधिकारीहरूले वार्ता प्रक्रिया जारी रहेको र विभिन्न प्रस्तावहरू पाकिस्तान सहित क्षेत्रीय मध्यस्थकर्ता मार्फत आदान प्रदान भइरहेको बताएका छन्। इरानका अनुसार सम्झौताका केही महत्वपूर्ण विषयमा अझै सहमति जुट्न बाँकी रहेको छ। इरानले विदेशमा रोक्का गरिएका आफ्ना सम्पत्तिहरू सम्झौताको घोषणा हुने बित्तिकै फुकुवा गरिनुपर्ने माग राखेको छ। तर अमेरिकाले उक्त प्रक्रिया चरणबद्ध र कार्य सम्पादनमा आधारित हुनुपर्ने अडान राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानले सुरुमा आर्थिक क्षतिपूर्तिको माग गरे पनि अहिले त्यसलाई करिब 300 अर्ब डलर बराबरको निर्माण कोषका रूपमा प्रस्तुत गरेको छ। यस विषयमा अमेरिकाले कुनै स्पष्ट प्रतिबद्धता भने जनाएको छैन। इरानले तेल तथा पेट्रोकेमिकल क्षेत्रमा लगाइएका प्रतिबन्धहरू वार्ताकै क्रममा हटाउनुपर्ने माग पनि राखेको छ। यसबारे पनि अमेरिकी पक्षबाट ठोस धारणा सार्वजनिक भइ नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: हजुर, राष्ट्र सहसत ह्याकेगु नीति हिज अति ह्याकुपी अले जीवन बलिदान बिपी सकल शहीद खाइते अपाङ्ग बेपत्ता जोया चुह पिन्ता एक एकु लुमन्ती नपा बिचा ह्याकु स्या सलाम देसाना जना अले निनामी भाजमे जुपी वेक पिनीगु हि अले वेक पिनीगु बलिदान या त लुमङ कुसे अवश्य न थो राज्य दुने नेपाल सरकार अवश्य न फुक्क कथा यागु तजिल जिनिसे भाषा संस्कृति त्यता निसेकया इमिगु थिति कथयागु नखा चखाया त मक त्यता अवश्य न सिचु पिचु यै जिदै गासा बला सका से फोन सब दिदी मा पासया त लस्कु से नचन हजुर हेलो
1: हेलो जोजलपा
0: हजुर जोजलपा जाज लस्कु सदु
1: सुबाट सुनाचुना
0: हजुर लस नाचना बुद्ध सिकमी
1: हजुर
0: हजुर मिले जुला
1: मिले या भन्ने
0: अले जना भबिसि रुख
1: सिल्ला
0: हजुर अहिले के गर्थे जे चङ्गु दु धुम्बाखे अपाखे
1: सुधार जा चौडुका
0: सुधार ला गुब्ले ब्या हुने ख
1: सुधार जा सफा सुगर जा या चौडुका
0: ज्यो
1: हजुर टे आ टाउन डया टटा आ ट ट डोलि असुविधा ब्लक नेख नेखलास ता असुविधा जा चौ
0: नेखलास दाय बाला ता
1: आ नेखलास ता आ लल्लिना दे उ गल्ली लना देगा ब्ला
0: उनान्चालिस वर्ष
1: आउके पति थुकपति जे नपा या दियो जो निकास पहिले जे पहिला निकास जे पिटेङ्गेहरू गाजे अठिया नौ खे मखना अहिले कहाँ जिम्मो नापाहरू गए जुलगा थाप्ले कमुवालका जिसमा श्याम मन या छिमी जिसमा श्याम डल्लाई सुना सुना नेक सक्सेना नेक नि खुवाछ जुन ने मक फाना मक निगा बिहे
0: आठौँ
1: बजेट भाषणलाई एक नै बाँधेको खोस नेता मला तर चाहिँ 85 नेता उपचकल गर्दा छ मेउ स्वर्ग टेबल उपकरकाहरू गर्दा ल ऊ चाहिँ मजु मगला हजुर खाना ठो करेन्ट जाठीपट्टि
0: फुटबल
1: चाहिँ 12% प्याट लगाइहरू गर्दा ल मगला ऊ लगाएमा आइ त इना पिना
0: नाटा 12% भ्याट जुल्ला
1: फोटो चाहिँ के फोटो त ग्यास मर म लाइ चाहिँ माउपट्टि फुटो बरेक मगाउला नि आ करेन्ट रहेला उड्यो ठन्डा कर कारखाना ऊ अश्वर्क बरे लाउला उड्यो ठन्डा कर कारखाना घरि निमुख जन्ता न मध्यम वर्ग न उड्योगपट्टि न ऊ उड्योग डुनी मगला अहिले ऊ बिजुली गुली उपकर्त उसले सरकार बिजुली फाइदा हुने ओके हान ठप हान जस्तो तिन स्वर्ग टेबका अरू कर चाहिँ प्रणाली यात्रा थाहा छ अब सामानलाई महँगो जी ठिकै जी अब ठिकै जुल्ला होला अहिले मेरो यही मुख यही बेला ठिकै होला
0: गरिब पिण्ड झन् ठाकुर जुल
1: गरिब पिण्ड होला खा झन् ठाकुर जुल हान ओके ओके तलब चाहिँ 21% बढेर जाऊ उठो मला सरकारी नियमावली आफू यहाँमा मला हरेक चार वर्ष अनि तलब वृद्धि
0: कर्मचारी पनि त तलब बढेमा आउँछ पेट अट
1: आठो बिचमा बिचमा बढेन नगाटो उठु नि
0: यादै मकु नि
1: पञ्चायत कार्यालय दक्षिण छ डक ठिकै दुई डक भाव व्यवसाय डक निश्चित रूपमा अठि नि आठौँ नै बहुडले व्यवस्था तिन महिना छ छ महिना छ नौ महिना छ महँगी भएर दिने निश्चित मर्ने एज टिटो बजेट चाहिँ अनुमानित बजेट ख मलाई तर स्वयकपसँग सुचारू रूपमा यदि नेपाल जनजाति त उठान यो कहाँ छ गरिब नमुन गरिब निमुखा जनता त उठान यो कहाँ छ उद्योगण्ड कल कारखाना त सुचारू याना उसले मरु उद्योग त आ विदेश थियो सामान चाहिँ आछमेकी राष्ट्रका इलाम चिया चाहिँ छ कन्टिन छ टन चाहिँ
0: वो चिया यो खाँ चाहिँ मिले जुई ढुङ्ला ठ्याम बुद्ध ज्यू आवला बच्चा ला थाउ डे डुने ला मिले आटा ठाकु कट पनि डे डुने मिले आटा ला जान
1: हरेक महिना महिना अब मिले ज्यातन भएको छ
0: इम्ठा
1: डिएसएस छिठा इम्ठा डिएसएस छिठा चम्सन जाना नै आउँदैन नि सुलभ तरिका जाना नै आउँदैन नि छिठा चौन इम्ठा सुलभ तरिका यहीँ किँदै
0: भएको
1: रोकेरिक रोकेरिक भएका भन्सार काया का हो मगला उखेन क्या उठेन क्या हो सरकार चलाएर भन्सार माया मल मगला ऊ सरकार चलाएर माया मल तर सरकार चलाएर सुलभ तरिका चाहिँ उखेट सामान न उखेङ्दै मलाई उखेठ सामान न ठुकै हेर्दै मलाई अर्जुल घाटा छ गरिब निमुखा जनता उड्यो ठन्ड कल कारण दैनिक रूपमा चलाउनु नहुन थाहा छ देश विकास जे ल नि आफै आफै देश विकास जाउने सल्लाह सुझाव रेडियो नेपाल पाकेँ रुबी श्रेष्ठी पाकेँ जी बुद्ध सिकामी
0: हजुर वेक खबुदेसी कमे ज्यू अहिले वेकला मता भात ठिकै या मजु मता भात ठिकै जुल कि छौँ कारखाना ज्याइआइपी साउथ टेटा अहिले चाहिँ अन निसेका लगानी आइपिन त अपुसा गरिब किसान मजदुर पिन्ता थाकुई उकि चाहिने मता भा दे दुनिया गुखेउँ उकि चाहिने जनता त्यता सेवा सुविधा दैकथँ अफुकेमा छौको थान थाएको खस दङ्केमा त खाऊ एक थको बिच पङ्का दिगु ख धासा निर्यात आजुको विशेषण छौको थान प्याची कथन जुइगु कथन चाहिँ नि ज्यामा सरकार त खाऊ एक इना पेना दिगु ख धासा फोन साप तिमीमा पासा दिउ एक दाजु लस्कु सेना सेना हजुर हेलो
2: हेलो जोजोलपा
0: हजुर जोजोलपा जाजो लस्कु छ दुःख न सुनवाना
2: दिएको
0: हजुर रतनलालजी जेना भविष्य ल म फुछि हजुर जी जना प्याची
2: है
0: हजुर जिमीको पाखाना हजुर सुभा जय माभा लिपा दिसन सप्ताह दिता इना पेना तुना थौँ दसा भा जिवैको ख खो पाखे रतनलाल श्रेष्ठ ने वा सूर्य विनय पाखे याना दिगु ख अहिले वेक न कुले खानी जक म खु सोनिग दुने मेमे गु लागा पाखे न ल दुकाया थन चोपी सोनिग बासी पिन्त छौ कथ ल अभाव चाहिँ म या माधक वेक लैदि गु ख छ असार वे ढुङ्क्र माना पिना मुरी सेकी गु ई ख थो उकिन चाहिँ आ पुसान मरुनी बान लागु छ्यादछ वा वैमुख ढागु डु निसेकया सा न मरु सा मधेको मगाउ ख सा मन त कि छौ कथन थ्यागु ख छ वा के जाकिन सैमुख थो हात्या त अवश्य नै यक्न नेपाल सरकार जेङ्की दिएको आशा बोला छ कासे अन्त छ छपु मेने ने मेन आफ्ना पछि त लस्कुसे यना चुने दासे थोमे छिगुनी ती

0: जो निरामी बाजु मेजुपे बाराबारा मिन मन धै गुमे ख शरद लाल भिन्तुना जोशी हालादी गुमे अलि थो मे जकमको युट्युब भिडियो न उति हे बाला युट्युब पाखे न सोया दिस लाइक सेयर वो नापा कमेन्ट याना दिस अलि थौ दासा जे टिकटक पाखे जिगु ठो थौ यागु ज्याजो या ता जे सेयर याना सना गुदु लाइभ याना सना गुदु ओके जिता माया मति नयाना नेना दिपी पास पिसा जिउ टिकटक के पासा दुसा न पाखे न सोया दिस अलि अनपाखे न छिक पिसा शौर्यना दिसा लाइक बिया दिसा धासे फोन सब्ति दिमा पासे तलस कुसेना सुना अले ज्याज याना ख युपा हागु नुगस अले ज्याज न्या का सुना गुदु जिरु विश्रेष्ठ न पा प्राविधिक पासा उत्तम पाण्डे न धासे फोन सब्ति दिमा पासे तलस कुसे हजुर हेलो
1: हेलो हेलो
0: हजुर लस कुस जोजलपा
1: हजुर
0: हजुर हजुर जोजलो सुन चम्सिन चम्सिन जोखन दिस
1: हेलो हजुर
0: हजुर न त गुले गुमले नेटवर्क प्रब्लम हजुर अवश्य न हजुर अहिले गर्न सुन दिएको थिएँ झिमा यो पाके हजुर बहादुर साक्यज्यू अहिले मफुची हजुर जी न मफेका छ नागु दु अहिले जेना भविष्य रुख
1: हजुर
0: जो न भविष्य रुख ए साक बिग भपियाडी
1: छिपटी
0: हजुर यति नानी पाखे चन्द्रबहादुर ज्यू
1: अहिले कति
0: हजुर तर प्यासिजु बाला क्लियर टायर्ड हो नचला बच्चा डिस्टर्ब जु खे चला आठो छिकपी निमासी फोन लाट नि अर्ज बच्चा प्रब्लमलाई जु एजु ल साना ठाना क्लियर डे टायर्ड हुडु हान पाथल दासा हान कन्ट्याक्ट म जु यो हजुर अर्ज ख ल सल या त निजाके जु अहिले गथे जु यसँग दु इति नै पाके
1: सर्वसाधारण झन्डै त मर्क परे जोपट्टि खण्डु हो मला जस्तै नगर्ने खला र मलाई चाहिँ बिजुली भात चाहिँ भ्याट 13% पुलाएन हान 5% हान छिसा थप कर पुमारी बिजुली भात ठाउने अवस्था झुल मला
0: मच्चीपट्टि मटा मैनबत्ती के आएर
1: उत्पादन चिज
0: भाषे
1: उत्पादन चिज भाउन भाषा पेट्रोल डिजेल ग्यास अब पिनेमा चिज अब भाटका ल्याउनु अब भाटकाहरू होला उत्पादन चिज छिसा भाटकाहरू पैसि
0: होला
1: कर्म त तल बढाएर म आउनु ख कर्म त तल बढेजु न छिक्जु होला त म बढेजु अनुसार छिसा बजार भाडा छिसा सरकार कन्ट्रोल या फेकमा
0: कर्मचारी त्यो ढेबा उप या त आठ्या बजार नै ठिकै छ अनि
1: बजार अनि ठिकै जस्तो लाग्छ होला हेर सर्वसाधारण जसलाई मर्ग परे होला ठिकै नै सरकार बिताए माथे छ आज अर्थबिर ख त अर्थबिर जस्तो सम्पत्ति ख आठमा चाहिँ गुली बिताए त्यसो सोया माउरु मुखला मुजुर त मुजुर गाछ तयार मारे छ ठुलो
0: सिकेको सुबेदु नानी यसलाई पाखे चन्द्रबहादुर साक्य वैकलान दैदिगु ख नक्टिने बजेट भाषण जुल मिग तर बजेट भाषणे 50 युनिट शिवे उप मटा च्याक लग्ने ट्याक्स नफुले मागु अहिले चाहिने छौको ठाउँ चाहिने भ्याट नफुले मागु दैबले ठाउँको नै मनोटेसनलाई वासिङ मेसिन निसिङ या ठिठीको ठाउँ या आगु मताखन न्याइगु यकु यकु हलन्जोल छेलाए ढुङ्क्ल ओकिम 50 युनिट गाइए मकु अहिले 50 युनिट हिउलेलाई एकदमै पचा तता पागु थासे गाँ गामे मटा जग च्याकी उठासे जग उलिखन धानी आइजी नत्र लामन्ते छौ छेखा डुने निस सोस यास ठौ छे डुने आगु छेखा यु जा त गुली त जागु ख वा गोता जागु छेक ऊ आधारे चाहिने मन्टेसन च्याइ छ के किन चाहिने छे दुने वा नेपाल दुने गुली न कथा छौ कथा उत्पादन जुगु ख उकि आगु ओ खपत या त चाहिँ झन सुलभता बिमा गुली झन चाहिँ छौ कथा धागु खसा हाथ्या वैगु कथन जुल दैगु कथ वैकल खत दिगु ख दास फोन सप्ती थगु बिच फङ्केको नीति सुन पासा दुई वैक तल खुसी हजुर हेलो
2: हजुर जोजोलपा
0: जोजोलपा हजुर माफु छ
2: हजुर ठिक छ
0: हजुर राजेन्द्र नकमीज्यू ख होला
2: हजुर ख
0: हजुर राजेन्द्रजी छिन दैदिगु पट्टि ख ज्यू मने दु
2: नागरिक जनता राज्य सत्ता चुनाव गुङ्गो पार्टी बिन्सा गुल्टक यात्री गुल्न गरिब निमुख पिण्ड चाहिँ मोटेपट्टि भा भ ठकाना होला थैलेपट्टि त चाहिँ प्यासी मोजो खल पक्का ख बन त मेन बटे च्याका बनमाला कि नपा नपाई फ्लाउ फ्लाउ चिज मचिक त्यहाँ चाहिँ होला नाजा छिँदा यता बनमाला 50 युनिट चाहिँ मचेकिमीलाई थन आ त सरेर सुहे दे मुख मखला 50 युनिट भन्छ थाहा हुने चाहिँ नि 5% चाहिँ लगाइजिएपट्टि अडिक चाहिँ नि महसुल लगे थो चिज चाहिँ नि झन्डै त सोया माफ छाडा छ थै देशे डो जलस्रोत चाहिँ उत्पादन जिउपट्टि चाहिँ नि विद्युत चाहिँ नि मखला डङ्क बिमो फर्काएर छ मे छु हे थन होला थन चाहिँ इले चाहिँ नि सा या चाहिँ नि उभो थन चाहिँ नि किसान टेट चाहिँ नि ग्वाली बिमो फर्काएर छ थो चिज यो चाहिँ नि भावन गुन्डो रे उगा यहाँ गरिब देश गा चाहिँ संसार चाहिँ ठ्याक चाहिँ सट्टा आ झे घेना थाहा भयो छ विकासमूलक चाहिँ राष्ट्र सीमा नै विकासशील राष्ट्र चाहिँ घेना झ्याक्यो मलाई थोनुकोलाई त्यति माओ खाने बजेटलाई ओडो तर बजेट अनुसार चाहिँ नि माओपट्टि चाहिँ नि जनता टेटन छु छु चिज चाहिँ नि छु सुविधा दैला रेपट्टि भावना चाहिँ बजेट न निर्णय माओ ख आ शिक्षा नीति चाहिँ थन चाहिँ विचार टेटलवाला बाला ख आ गुँ गुँ चाहिँ सेयर होल्डर चाहिँ नि अन चाहिँ विशाल बजार थन दूर संसार मे मेपट्टि न चाहिँ नि जनता टेट भ्यूपट्टि छु चाहिँ नि थो सेयर चाहिँ नि छु छु चाहिँ नि जनता न लाटेर लागेर घाट विचार गर्न प्यासे ख तर छुकेमा छुर्का छ यहाँ अवस्था जो सान आयो अवस्था ढैलाई यो कुरा चाहिँ नि आए आर्जन मजे आर्जन ठाउँको नै ठुल्टाको कस्तो जे जन्तु जनता त्यहाँ थो चिज सुविधा घेना हो रे चिज सरकार चाहिँ निनमा ख तर थो चिज मनियो कहाँ नयाँ जनता अझ न चाहिँ नि तृष्णा चाहिँ नि उल्मसी 35 वर्ष टाको चाहिँ नि बिटृष्णा जिया चाहिँ नि हो चिज आएपछि त चाहिँ छु रात ढेला धेरै चाहिँ सोचे आऊ ख ठोइले न अया जोल्काएर छ ज्याप भिउ बालालाई छि जनता त्यहाँ सम्मान यहाँमा मुखो छुन जन्तै त चाहिँ अय अवस्था चाहिँ खौल पिर जोल्गा रहेछ छिसन थो सह चाहिँ सम्बन्धित निकाय थाहा छ ठेङ्ग्याममा एजो कान छिसन सर टेडिसन थो अनुसार चाहिँ जन्तै त सुख शान्ति घेना भए थो भावना टेडी त इना भने नि
0: हजुर सुबह दुले पाया दिसना ब्योति कया दि त इना अब्दु धासेन राजेन्द्र नकमी लुहिटी ये पाखे फोन्या दिमा पासना ब्यादु न अलि अवश्य न वैक्ल धैदिल जनता तेटा देशे दुने उत्पादन जुगु विषयके सहुलियत बी मुफुसा मेगु छु वस्तुके सहुलियत दै उकिन जनता तेता हाथ्या जुगु कथा मकु कष्ट जुगु कथा मकु कि सुख शान्ति जुगु कथा बजेट क घामा धका वैक्ल नेपाल सरकार यता सुझाउ ब्यादि दु धास फोन सप्ते सुन पासा दि वैकता जिन लस्कु स्याना सुना हजुर हाम्रो हो
1: गते रेडियोपाले 9:15 चाहिँ टुनिखेरे जु या हो कार्यक्रम या हो चाहिँ लाइभ भेटौँ पठित प्रसार भेटौँ अहिले अहिले छिनछिलो चाहिँ ढ्या छुरो काटेर अहिले 9 बजे ठ्याक्क 9 बजे होला 9 बजे ठ्याक्क छुरो ऊ पठित प्रसार टिका ऊ खे भेटा या हो 9 बजे बजार भुख बिलगा ला दस मिनट बिमाकै बिटिन मेटी बिला सिरेको ल हाम्रो पठित प्रसार बोलगा होला जिमै छु त दासा नन्दो दस चुलेले चिन नेपाली पठाए बुखाने बिलाएर चलो नेपाल अवश्य बोधे बोबिगा होला कतिले चाहिँ पठित प्रसार यातायात यात हाम्रो चाहिँ दस मिनट जुल हामी दस मिनट पठित प्रसार टिक्का हाल नेपाल नेपाली पठाए बुखान बिलगा होला नेपाली भाषा चाहिँ भुख निको निको बिल कि नेपाली भाषा भुख छ म भुख मिङ्ग भएका चाहिँ गुनासो ठोएका
0: हजुर अवश्य न चाहिँ धैदिलाई यो केको सुबेदु आजको पिसा ठिका दिसौँ उकियाना चाहिँ झिन्यवा तेगु कन्डिसन अहिले झिन्यवा ते त चाहिँ सोइगु दृष्टिकोण गन्थलाको दु धैगु पट्टि ख छ ओ दिन खुनु नजी हे समाचार बुन्ने त वैगु ख समाचार फुकन तयारी दु ख अहिले सुठे चिउ गु सेड्युल ख सेड्युलिन नेपाल भाषा समाचार वनी धागु ख तर थन प्रत्यक्ष प्रसारण पाखे चाहिँ सक्लन टु लाइभ स्वेट हुङ्कानी अहिले अन्न चाहिने नेपाल भाषा बुन्ने मुवाल ढका ढाड हुङ्कानी आज चाहिने करिया खजी मकु आजको विषय दैदिलो ज्ञानी टेकेको सुब्याजु थते दास थन जुयाएछु नि उसले राष्ट्रपति नुहाएको 10 बजे जुया 10 मिनट ख तर नेपाल भाषा दास म बिउ ख वो ख ख कया जिन बच्चा सहलला या तर आठ न पाखे कार्यकारी वे ढुङ्कानी थु विशेषण सहल या त आया त दास आछुडा आजु पाखे क्षमाफन आजु क्षमाफने मको आ रेडियो नेपाली इलेभिलेटे जुयाए चौडु आ ठुकिटा अवश्य नसक्ल नेवाटे छ न थु खके बच्चा बिचायना ग्वाली मतिना बिहा दिजिदेको आशा बोला सक्का ठुले दा गोपाल ज्यू लिपा दिसन सप तयार दिसँग छिँ फोन सपु तयार दि गुली तयारको सुब्या धास आ न छपु मे देशा मे नाप्रा पन्छी तलसको छ या नाचने जस 42 11 721 हो 42 11 736 थोमे छिगुने थिएँ

0: पठाइदियो, मलाई त्यो टेलिङ हुँदैन होमपट्टि म्यानेजर क्या स्टेसन म्यानेजर यहाँ यहाँ खरस मलाई वेकै त जिउ पाके निकैको बधाई दिएर यहाँका दिन्छ
1: ए जिउ टेलिभिजन चाहिँ कार्यकारी कथामा चटाउट छुट्टो चटाउट जुल जुन
0: जिउ अलि वेकैट
1: हजुर
0: वेकट नपुर्याउनु इच्छा दिन भ्याइदिन्छ वेकट खा बधाई रहेछ झिन्यवा त्यही यो कार्यक्रम ज्याझो झाँकी बिउ लागेन हानस डब्लेन बधाई दुखा
1: ज्यू नेवा नेपाल भाषा यो ज्याझोला ठना पाखे काटी मकुजी छ्यादछ गुब्ले प्रजातन्त्र यो उदय नापा उब्ले निसिहे ठन राजपत्राङ्की थिए चौध भाषा यत चाहिँ ठेभा नापा फ्या गुडु सरकारी पाखे ठेभा दम्पटिकम फ्याना उखी प्लस न जु डु डु खनेन तर यो कोही प्लस जो जुन जो ऊ ठेभा चाहिँ प्लस म छु तर भाषा चाहिँ प्लस छु मेन पावर न प्लस छु मेन पावर नाम जग प्लस जु उले ज्या भ्यू कठा चाहिँ प्लस मजु उकी चाहिँ जुइला मकु
0: हजुर यस निरन्तरता बियाते माला ओके के बधाई दु सारा छ
1: खा खा
0: टेनिस त मले मतलब
1: हजुर
0: भेटस नि अ आ लुपिन त वर्पिन त
1: आ म नि मखला अठन कार्यकारीला म नि आ पेन ग्यानो लिपा चाहिँ नि वे ठन चाहिँ
0: हजुर खाना कुखा के लागि ज्ञानेन्द्र पाके चाहिँ नि अ
1: अवश्य नजिउ अवश्य नजिउ छ्या मजुर कामुखला जसँग लस्कु छ यना छ नि
0: हजुर छिट अले छिटो सरकारी त चाहिँ नि खाडा कुखाकमा अवस्था दुखा
1: ज्यू आज सरकारी अटालाई जें ढा मफु मखला तर रेडियो नेपालले ठना कार्यकारी नियुक्त जुइ ढुङ्का नि छिक पिन्चा हो खस जिन थाना पाखे चाहिँ इना फेना प्रशासन नापा इना फेना छिक पिन्ता लसको छ या फु उके नीति दास जिन छि त ग्वालिया
0: बहिनी कच्चिक त धन्यवाद आज छुक्नु त अवश्य जिउ धैरिछ
1: हजुर
0: ए
1: बोला फ्री जिन्दा म जु छिए दैदिछ
0: शुभकामना केही छुन चाहिने झिउ छु शरीर दुई छु रोग होला उता अपरेसन या निको यही होइन मलाई पहिला चाहिने खिच स्विकामा छु पहिले स्याउनेमा अलिक बिस्तारो उयो ठिल्ला छ अलिक रोग निको थियो मलाई आफ्नो बजेट भएको छैन करिब अठाइस जु मलाई गुम्ले गुम्ले चाहिने छुन जु कि देश जनता सेवा यहाँ है अनि उयो जनता डेट छेउ काइकिन दु होला थाहा छ किन्न हो उसो वाक वाचेकमा तर समग्रले जी चाहिँ सरकारै लागि चाहिँ छुट्याएर आएको छ चिर मार्फत ठिकै न छ नि योजना दुखी किन निपिङ आम्दानी सरकारी त उइसकेन यो आम्दानी मलाई देश न चाहिँ नि छि छ यो आत्मनिर्भरता चाहिँ यहाँ चाहिँ के अरू छिसा कार्यक्रम झ्याकियो न इच्छा दियो यदि मौका वा लाग्छ पनि दिने चाहिँ नि जानकारी दियो याका छो चाहिँ उदाहरणै खकने आज बजेट फस्ने झुला मर्ला मस्यु आ थाहा था चाहिँ के छ सोनिङले चोक्ने निवा टेसन चाहिँ नि उयो गरिदिन्छ चाहिँ नि सुनि छो चाहिँ नि छिस बेनिफिट क्या न उयो गर्दामा बेनिफिट लिया त आत्मनिर्भर त ख आठौँ न्यायलाई यस्तो चल्ती फिर्ती छु डु छु थाहा छ काल लाग्छ खिच तिन चार महिनै भित्र छिस दसौँ पन्ध्रौँ लाख कमाएको थिएँ
1: मलाई
0: छ छ भनौँ ज्यायना चाहिँ खिच्न तिन तर निर्यात निर्यात या होला कि फेरि एफएममा चाहिँ किसान कार्यक्रम झ्याकिउन यो विचार छु थोस्लाउन चाहिँ झ्याकिदिन्छ यो कार्यक्रम छन् झनै उपलब्धि जीमा थो कार्यक्रममा चाहिँ नि सरकार र तर्मी जीमा ठाउँ ठाउँ कार्यक्रम झ्याकिमा आउँदो खिच्न अहिले चाहिँ नि जे छु जेल मजेल हुनु थियो मलाई जे मेचको चाहिँ थो मखन टुवाइ गुहार हप्ती छिट आ नुमुब्रे हाकिमी त सरकारी त अहिले जे गुल्न मुस्यो पि दाई किजा पुस्तक यति मेजो बिन्द नियङ्गी त
1: धन्यवाद सिकेको सुबादु अहिले यी दासा मरैन प्राविधिक भाषा जानकारी बिहा दिदुङ्ला ओके नेनामी भाजु मेजु पे छिनापा खलाबला अझ यो या मासी वगु कलेम्बामा लागु मेतन यो कुदनी तर यी धासम्म त उक्या नीति जे क्षमा फोसे त गुल्ना पास पिसौ फोन याना दिल वैकपिनी गुनाका ह्य ज्ञानेन्द्र साई जु न रेडियो नेपालमा मेमेगु नेपाल भाषा व नेवा समुदाय नापा अलि स्थानीय समुदाय नापा छौ कथा लजका दैकु कथन ज्याजो रेडियो नेपाल यहाँके मासी वो धका वैक्लान दै दिउ ख अवश्य न क्या नीति लसकु सहेदु साहे थन चङ्गु प्रशासन न वैकया खन अवश्य न ले ताकि जी दैको आशा बोल सकेका छन् अहिले वैक्ल कार्यकारी कथन झायादीमा कार्यकारी मुखु आठन यागु छुट्याइ ओ अछिटा न्याकेटा चाहिँ थन जाने उख्नु यागु अध्यादेश बाँकी जान ठन छुन संयन्त्र मरु ठन बोर्ड अहिले कार्यकारी निसिक छुन मरु उखिन चाहिने छौको ठान ढ्याएको खोज आज थु छु खाली जुवा चौँ यी या त व्यवस्थित या त चाहे जिम्मा मे जु या त वेक्ल शुभ्यादेशना दिगु ख अहिले वेक जाने कार्यकारी नियुक्ति जो म वे ढाइदिउ ख लसकुस या नआ चाहिँ नापा अहिले यो भाजु पिन्छ मेजु पिनलाई जाला भाजी पिसन चाहिँ अनु सरकार पुलाङ्गो सरकार ठे मजुइमा जनता वो देयागु फुक ख या तालाके फेमा देयता विकास निर्माण ज्याके फेमा दैगु मनन्तुना दिगु ख दासाले वैकपिस सौकथन ध्याएको कसा किसान मजदुर पिन्ता स्यागु कथा मखु कि इपिन ले ताइगु कथन ज्यायागु नीति सा निसिङ्कया ल म त के सहुलियत बिया दिसन दैगु वैकपिनीगु इनाफ ख अवश्य न त इनाफ या त नक्तिनी वो गु निलातिनी द तला वैकपिस यो को कुत याना हो यो को मेहनत याना छौ बजेट भाषण हयादिगु ख तर वो बजेट भाषण पाखे चाहिँ निने धुङ्कानी मिडल क्लास हाई मिडल क्लास हो लो मिडल क्लास ले तासाँ गरिब किसान मजदुर त लेटा मफु ढका धैगु खुवाया चङ्गुदु उकिन थुके पाकेन अवश्य न वैको पिसा बिचायना दिजी दिएको आशा बोल साकासे थङ्गुल्ना भाजु पिसम फोन याना दिल वैक पिन्ता छक जे यको यको लस अना देसासे नाकया चना वैक पिख बुद्ध सिकमी तुम्बा ख्या यु पाखे खोप सूर्य बिनाक पाखे रतनलाल श्रेष्ठ नेवा अले यल इति नानी पाखे चन्द्रबहादुर साके जु राजेन्द्र नकमी ज्यू ख लुइटी पाखे दास सूर्य विनायक खोप पाखे ख गोपाल भूमि ज्यू अलि ज्ञानेन्द्र साहे ज्यू ख ये पाखे वे कपिन सकसित एक एक शुभादेशे दक्ले लिपाङ्गु मे तो से थया थो ज्याजो पाखे दास जिरुबी श्रेष्ठ न बाने त कुतना चना गुदु उसले थो ज्याजो पी या गुर त पी यहाँको मिनेट त यहाँके त ग्वाली बिहादीमा प्राविधिक पासा उत्तम पाण्डे आटा एक एक शुभ बिउसे वैगु वालेन मायामती नयाँ नाथो ज्याजो यता निनादिता इनाभ्यासेन थोदा छ भ्या शुभ जय मा भ्या

0: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले बजेटमा काङ्ग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनु सकारात्मक भएको बताउनु भएको छ। उहाँले ती सकारात्मक नीति र कार्यक्रमका लागि आवश्यक कानून निर्माण गर्न प्रतिपक्षको हैसियतले काङ्ग्रेसले सहयोग गर्ने पनि बताउनु भयो। हिजो नेपाल थारू संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले नेपाली काङ्ग्रेसले नेपालको अर्थतन्त्रमा केही संरचनागत सुधार गर्नुपर्छ भन्ने कुराको पैरवी गर्दै आएको पनि बताउनुभयो। उहाँले आर्थिक मन्दी र बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला सरकारले ल्याएको बजेटमा सरकार उनीहरूप्रति उदासीन बनेको प्रतिक्रिया पनि दिनुभयो। नेकपा एमाले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि जेठ 20 र 21 गते काठमाडौँमा राष्ट्रिय कार्यशाला गर्ने भएको छ। एमालेको केन्द्रीय कार्यालय च्यासलमा हिजो पार्टीका महासचिव शंकर पोखरेलको आतिथ्यतामा सम्पन्न केन्द्रीय संगठन विभागको बैठकले उक्त निर्णय गरेको हो। भारतको उत्तर प्रदेश स्थित कुशीनगरबाट उद्धार गरिएका 453 जना नेपालीलाई रूपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएको छ। उद्धार गरिएका नेपालीलाई 8 भारतीय बस मार्फत सुनौली बेलहिया नाका हुँदै भैरवा ल्याएर उनीहरूको विवरण सङ्कलन स्क्रिनिङ तथा सोधपुछको कार्य भइरहेको प्रहरीले जनाएको छ। उद्धार गरिएका मध्ये केही व्यक्ति अल्पत्र परेको, केही हराएको तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्याइएको हुन सक्ने आकलन प्रहरीले गरेको छ। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले शिक्षा क्षेत्रमा पूर्वाधार विकास, नीतिगत सुधार, प्रविधिको उपयोग र सुशासनका सवाललाई महत्व दिएको विज्ञ तथा सरोकारवालाहरूले बताएका छन्। काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेडले बजेटमा शिक्षाका केही पूर्वाधार र सुधारका पक्षहरू राखिनुले शिक्षकको मनोबल बढाउने र सुशासन कायम गर्न सक्नेमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक शिक्षाविद डाक्टर मनप्रसाद वाग्ले नेपाली बाल बालिकालाई समय

0: अपेक्षा प्रविधि योग्य बनाउने अवसर मिल्ने तथा गणित विज्ञान र प्रविधिमा सुधार हुने आशा पनि व्यक्त गर्नुभयो। सरकारले सहज यातायात सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेर थप स्थानमा सुरुङ निर्माण गर्ने योजना अघि सारेको छ। मुलुकभित्र नागढुङ्गा नौबिसे सुरुङ मार्ग निर्माण सम्पन्न भई सञ्चालनका लागि आवश्यक प्राविधिक तयारीको काम भइरहेको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माण सम्पन्न गरी आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी पनि रहेका बेला सरकारले थप स्थानमा सुरुङ निर्माण गर्ने योजना बजेट मार्फत अघि सारेको हो। काठमाडौँ तराई मधेश द्रुत मार्गमा पनि छवटा सुरुङ निर्माणका क्रममा रहेका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेटमा टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेको छ भने कर्णालीको जनजीवनलाई सहज बनाउन जाजरकोटको मूल मासदेखि जुम्लाको टोपलासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने योजना बजेटमा समावेश गरेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले निर्वाचनका क्रममा जनता सामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नेतर्फ सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम पालिका अधिवेशनका अवसरमा नुवाकोटको तादी गाउँपालिका 5 आयोजित कार्यक्रममा सञ्चार मन्त्री तिमिल सिन्हाले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत बजेट युवा पुस्ताको सुशासन समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी आएको बताउनुभयो। महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भादीले लोकतन्त्र सामाजिक न्याय मानव अधिकार र राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेपाली महिलाले पुर्याएको योगदानको गौरवपूर्ण नेपाली महिलाले पुर्याएको योगदान गौरवपूर्ण रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानले सुनिश्चित गरेका महिला अधिकारका तीनै ऐतिहासिक सङ्घर्ष त्याग र योगदानको उपलब्धि भएको पनि बताउनुभयो। पर्वतीय हाई अल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षको यो अवधिसम्म 13 पर्यटकले ज्यान गुमाएका छन्। त्यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न गएका धार्मिक पर्यटक मध्ये लेक लागेर उक्त संख्यामा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ। आज विश्व स्मृतिजन्य पदार्थ विरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मे 31 मनाइने यो दिवसको उद्देश्य स्मृतिजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, स्मृति उद्योगका व्यावसायिक रणनीति, स्मृति नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन WHO गरिरहेका प्रयास तथा स्वास्थ्य जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिका र इरान बीचको सम्भावित सम्झौता अझै अन्तिम नभएको जनाएको छ। अमेरिकी पक्षले प्रगति भएको सङ्केत गरिरहे पनि इरानी अधिकारीहरूले वार्ता प्रक्रिया जारी रहेको र विभिन्न प्रस्तावहरू पाकिस्तान सहित क्षेत्रीय मध्यस्थकर्ता मार्फत आदान प्रदान भइरहेको बताएका छन्। रेडियो नेपालबाट बिहान 11 समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दछौँ दिउँसो 2:15 प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम सिलसिला। त्यसपछिको समयमा आधुनिक गीतहरू सुनाउनेछौँ भने 12 समाचार सुन्नुहुनेछ। 12:05 BFBSको प्रस्तुति कार्यक्रम परदेशको सन्देश सुन्नुहुनेछ। 1 समाचार सुन्नुहुनेछ। 1:05 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा तयार पारिएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 म्युजिकल आवर कार्यक्रम सुन्नुहुनेछ। 2 अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ भने 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म

0: छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 देखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम सिलसिला।
1: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
1: सिलसिला।
2: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
1: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
2: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौ।
1: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो यो हो रेडियो पत्रिका सिलसिला,
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
1: सिलसिला।
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरूमाझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। यसै क्रममा यो सामग्री राख्दैछौँ, माकुराले आफ्नो जालो कसरी बनाउँछ र यसका लागि धागो उसले कहाँबाट प्राप्त गर्दछ त, अब यो बारेमा एउटा जानकारी राख्दैछौँ। माकुराले आफ्नो जालो बनाउनका लागि एक किसिमको रेशमी धागो आफ्नै शरीरबाट निकाल्दछ, जसलाई हामी स्पाइडर सिल्क भन्ने गर्दछौँ। त्यो धागो प्रोटिनबाट बनेको हुन्छ र यसको निर्माण माकुराको रेशम ग्रन्थीबाट बनेको हुन्छ। माकुरा वर्गमा 7 प्रकारका रेशम ग्रन्थीहरू रहेका हुन्छन्। हरेक प्रकारका ग्रन्थीहरूमा अलग अलग प्रकारका रेशम धागोहरू रहेका हुन्छन्। कुनै ग्रन्थीबाट तरल रेशम निस्कन्छ र जुन माकुराबाट बाहिर आउने बित्तिकै सुक्छ र केहीमा चिलो पदार्थ हुन्छ र त्यो रहिरहन्छ। स्पाइडर रेशम पानीमा पनि घुल्दैन। थाहा भए अनुसार यो प्राकृतिक रेशा मध्ये सबैभन्दा बलियो पनि हो। माकुराको शरीरको भित्र जसले रेशाबाट जालो बुन्छ त्यसले हातको औंलाले जस्तै काम गर्दछ। माकुराले एउटा स्पिन रेटलाई बाहिर तान्छ। सबै स्पिन रेटले एकैचोटि अनि अलग अलग पनि काम गर्न सक्दछन्। विभिन्न ग्रन्थीबाट निस्केको रेसाहरू मिलाएर धेरै पातलो र धेरै मोटो पनि बनाउन सक्दछन्। केही माकुराले यस्तो चिप्लो र चम्किलो रेसा बनाउँछ कि हेर्दाखेरि मोतीको माला जस्तो देखिन्छ। कुनै कुनै माकुरामा जालो बुन्नका लागि विशेष प्रकारको अङ्ग पनि रहेको हुन्छ, जसलाई क्रै जेलम भनिन्छ। यो अण्डाकार जस्तो आकारमा स्पिन रेटको माथिपट्टि रहेको हुन्छ। यसले चिल्लो रेशमलाई अत्यधिक मसिनो गरी बनाउने कार्य गर्दछ।
1: कार्यक्रम सिलसिला सुन्दै हुनुहुन्छ तपाईँ। अबको लागि मिराज भनेको के हो यो प्रसङ्ग। दिउँसो घामले पिच सडक तातेको बेला टाढाबाट हेर्दा सडकमा पानी परेको जस्तो देखिन्छ। यसको कारण सडकमा हावा तातेर तह तह परेको हुन्छ। पिच सडक तातेको बेला सतहको पानी पनि तातेको हुन्छ। त्यसभन्दा माथिको हावाको तहको तापक्रम क्रमशः घटेर गएको हुन्छ। हावाको तापक्रम घटेपछि घनत्व बढ्दै जान्छ। बढी घनत्व भएको हावा सघन माध्यम अर्थात् माथिल्लो तह र कम घनत्व भएको हावा विरल माध्यम अर्थात् तल्लो तहबद्ध छ। सघन माध्यमबाट विरल माध्यमतिर आवर्तन हुँदा प्रकाश नर्मलबाट टाढा जान्छ। सडकको दायाँ बायाँ भएका रुख वा गाडीको माथिल्लो भाग सघन माध्यममा हुन्छ। सघन माध्यमबाट आएको किरण विरल माध्यमका तहहरूमा क्रमशः नर्मलबाट टाढा बाँगिँदै गएर अन्तमा पूर्ण आन्तरिक परावर्तन भई सडकमा आकृति देखिन्छ। यसले गर्दा सडकमा पानी जम्मा भएको जस्तो भ्रम पर्दछ। मरुभूमिमा पनि वरपरका वस्तुको आकृति टाढाबाट जमिनमा देखिन गई पानी जम्मा भएको जस्तो भ्रम पर्न जान्छ। यसरी मरुभूमि वा पीत सडकमा देखिने भ्रमात्मक पानीको दृश्यलाई मिराज भन्दछन्।
2: अब यसै क्रममा बाक्लो सिसाको गिलासमा तातो चिया हाल्दा गिलास फुट्दछ, तर पातलोमा हाल्दा किन फुट्दैन? अब यो बारेमा जानकारी दिँदैछौ। साधारणतया कुनै पनि ठोस वस्तु तातोको सम्पर्कमा आउने बित्तिकै फैलन्छ, किनभने तातोले अणुहरूलाई आपसमा बाँधेर राख्ने कार्य कमजोर हुँदै जान्छन्। जब हामीले बाक्लो सिसाको गिलासमा चिया हाल्छौ, तब गिलासको भित्री भाग चियाको तातोले छिट्टै फैलने कोसिस गर्छ र गिलासको बाहिरी सतहको तापमान वायुमण्डलीय तापमानको बराबर हुन्छ। भित्री सतह भन्दा टाढा हुने कारणले गर्दा भित्रपट्टि भएको तापीय परिवर्तनको प्रभाव बाहिरपट्टि पर्दैन। यस्तो हुँदा आफ्नो स्थितिको आकार यथावत बनाइराख्दछ, तर उता भित्री सतह पट्टि उष्णीय परिवर्तनको कारणले भएको फैलावटले बाह्य सतह चर्किन्छ र गिलास फुट्ने हुन्छ। यसको विपरीत पातलो सिसाको गिलासको बाहिरी र भित्र दुवै सतहमा समान तापीय परिवर्तन हुन्छ र गिलास फुट्दैन। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
1: अबको लागि भने चट्याङ कसरी पर्दछ यो प्रसङ्ग। वायुको स्वभाव जहिले पनि उच्च चापबाट निम्न चापतिर बहने गर्दछ। यही निम्न चापमा वायुको आपूर्ति हुने क्रममा विभिन्न दिशाबाट वायु बहन्छ र एक आपसमा ठोकिन पुग्दा ठूलो घर्षण पैदा हुन्छ। चट्याङ पर्नु भनेको पनि वास्तवमा दुई विपरीत दिशाको वायुहरूको घर्षण हुनु हो। यसलाई विनाशकारी पनि भन्दछन्। वैज्ञानिक भाषामा चट्याङ पर्नु, बिजुली चम्किनु भनेको वायुमण्डलबाट विद्युत शक्तिको प्रसारण हुनु हो। यो विद्युत शक्ति बादलबाट निस्कन्छ। विद्युत शक्ति उत्पादन गर्ने बादललाई क्युमुलो निम्बस भनिन्छ। क्युमुलो निम्बस बादल करिब 40,000 फिटको उचाइमा तेजिलो गतिमा यताउता कुदिरहेको हुन्छ। चट्याङ पर्दा यस्तो बिजुलीले झन्डै 30,000 डिग्री सेन्टिग्रेड बराबरको तापक्रम पैदा गर्दछ। यो तापक्रम सूर्यको सतहमा भएको तापक्रम भन्दा 6 गुणाले बढी हुने गर्दछ। यसकारण चट्याङ परेको ठाउँमा ठूलो क्षति हुने गर्दछ। तर आश्चर्यको कुरा यो छ कि यति धेरै ताप दिने विद्युत शक्ति वायुमण्डलमा कसरी पैदा हुन्छ, जुन अझै पनि अनुसन्धानकै विषय बन्न पुगेको छ।
2: अब विज्ञान उपयोगी प्रसङ्ग राख्ने क्रममा माटोको घैटामा पानी चिसो हुन्छ, तर अरू भाँडोमा किन पानी चिसो हुँदैन त? यो बारेमा पनि जानकारी दिँदैछौ। पानी चिसो हुने प्रक्रिया पनि बाष्पीकरणको क्रियामा आधारित हुन्छ। माटोबाट बनेको घैटामा बाहिरपट्टि असंख्य छिद्रहरू रहेका हुन्छन्, जहाँ भित्रपट्टिबाट पानी अलिअलि रसाएर जम्मा हुन्छ। वायुमण्डलको हावा जब यसमा ठोकिन्छ, तब बाष्पीकरणका लागि आवश्यक सूक्ष्म ताप भित्रपट्टिको जलबाट लिन्छ र घैटाको पानी हुन्छ। यसको विपरीत अन्य भाँडाहरूमा छिद्रहरू नभएको कारण पानी बाष्पीकरण हुन पाउँदैन र जसले गर्दा पानी चिसो हुँदैन।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, अनि कार्यक्रम छ रेडियो पत्रिका सिलसिला। कसरी सुरु भयो त आइसक्रिम खान? यो रोचक प्रसङ्ग अबको लागि। आज भोलि बजारमा पाइने आइसक्रिम अथवा बरफ ज्यादै स्वादिलो र विभिन्न स्वादमा पाइने हुनाले बालकदेखि वृद्धसम्म यसलाई मन पराउँछन्। झनै प्रेमी प्रेमिकाहरू त एक अर्कालाई आइसक्रिम खुवाई प्रेमको भावना साटासाट पनि गर्छन्। आइसक्रिमको इतिहास करिब 700 वर्ष पुरानो छ। विश्वकै प्रथम आइसक्रिम 13 शताब्दीमा चीनमा बनाइएको थियो, तर यसको प्रयोग एउटा निरङ्कुश शासकको महलमा भएको कारण यसको स्वाद चिनियाहरूले धेरै पछि मात्र थाहा पाएका थिए, किनकि त्यहाँ मङ्गोल बादशाह कुबला खानले देशवासीहरूलाई आइसक्रिम खान प्रतिबन्ध लगाएका थिए। सन् 1260-96 चीनमा यसको स्वाद कसैले पनि लिन पाएनन्। 13 शताब्दीको उत्तरार्धमा इटालीका एक नागरिक मार्कोपोलो शाही पाहुना भई चीन गएको बेला भोजनपछि उनलाई आइसक्रिम खुवाइएको थियो। उनलाई यो मन परेको कारण चीनका बादशाहलाई आइसक्रिम बनाइदिन अनुरोध गरेपछि कुबला खानले यसको प्रयोग सिकाइदिए। त्यसपछि आइसक्रिम बनाउने विधि चीनदेखि इटालीसम्म पुग्यो। सन् 1533 इटालीकी राजकुमारी क्याथरिन मेडिसीको विवाह फ्रान्सका युवराज फ्रान्सिस प्रथमका साथ सुसम्पन्न भयो। आफ्नो पतिको घर जाँदा आइसक्रिम बनाउने विधि पनि सँगसँगै इटलीबाट फ्रान्स पुग्यो। त्यसै गरी सन् 1630 फ्रान्सकी राजकुमारी हेनरिटा म्यारियाको विवाह इङ्ल्यान्डको राजकुमार चार्ल्ससँगै हुन गयो र यो विधि पनि राजकुमारीका साथ इङ्ल्यान्ड पुग्यो। यसरी राजघरानाको प्रतिष्ठित खाद्य वस्तु भएको आइसक्रिम बिस्तारै संसारका सम्पूर्ण जनता समक्ष पुग्यो। सन् 1900 जब फ्रिजको आविष्कार भयो, तब आइसक्रिम पनि जताततै सहज रूपमा उपलब्ध हुन थाल्यो।
2: अब तपाईँहरूमा आज राख्दैछौँ एउटा गीतलाई प्रमोद खरेलको स्वरमा। गीतकारमा हुनुहुन्छ औतारी साइला गुरुङ र सुनिल बिसी, अनि सङ्गीतकारमा सुनिल बिसी। यो गीत सुन्दै गरौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। डीएनए फिंगर प्रिन्टिङलाई जैविक प्रविधि भनिन्छ।
2: सर्वप्रथम स्वस्तिक चिन्ह प्रचलनमा ल्याउने देश भारत हो।
0: मानिसको शरीरमा 46 वटा क्रोमोजोम रहेका हुन्छन्।
2: गिटारको प्रचलन स्पेन देशबाट सुरु भएको हो।
0: सबैभन्दा कम तापक्रममा उम्लने ग्यास हेलियम हो।
2: मानव मुटुको प्रत्यारोपण गर्ने पहिलो व्यक्ति डाक्टर क्रिस्टियन बर्नाल्ड हुन्।
0: सिलिकन र अक्सिजन मिलेर बालुवा बन्दछ।
2: चिठीमा टिकट टाँस्ने चलन बेला देशबाट सुरु भएको हो।
0: सर्पदेखि डराउने रोगलाई ओफिसियोफोबिया भनिन्छ।
2: जर्मन साम्राज्यका संस्थापक भनेर बिस्मार्कलाई भनिन्छ।
0: खानाको माध्यमबाट रोगको निदान गर्ने विधिलाई ब्रोमाटोथेरापी भनिन्छ।
2: तेलको महासागरका नामले चिनिने महासागर हिन्द महासागर हो।
0: दाँत खिइनबाट बचाउन फ्लोरिन तत्वको आवश्यक पर्दछ।
2: विश्वको चौथो ठूलो महासागर कुमेरु महासागर हो। यो अन्टार्क्टिका महादेशमा फैलिएको छ।
0: सन् 1994 नेपालमा पहिलो पटक इन्टरनेट भित्रिएको थियो।
2: रेड क्रस सोसाइटीको स्थापना सन् 1964 जेनेभामा भएको हो।
0: सबैभन्दा छिटो बढ्ने वनस्पति बाँस हो।
2: चेकोस्लोभाकिया देश चेक र स्लोभाक गरी दुई छुट्टा छुट्टै राज्यमा सन् 1993 जनवरी 1 विभाजित भएको हो।
0: सबैभन्दा नरम पत्थर बालुवा हो।
2: सन् 2002 मे 20 21 शताब्दीको पहिलो स्वतन्त्र राष्ट्रका रूपमा स्थापित हुने राष्ट्र पूर्वी टिमोर हो।
0: झाउकिरीको बच्चालाई अप्सरा भनिन्छ।
2: हिटलरको चर्चित आत्मकथाको नाम मेन क्याम्प हो, अर्थात् मेरो संघर्ष हो।
0: कार्बन डाइअक्साइडको ठोस रूपलाई ड्राई आइस भनिन्छ।
2: वर्षमा 2 बजेट प्रस्तुत गर्ने राष्ट्र फ्रान्स हो भने 2 बजेट प्रस्तुत गर्ने राष्ट्र भारत हो।
0: बिजुलीको बल्बमा आर्गन ग्यास भरिएको हुन्छ।
2: मुसोलिनीको पूरा नाम बेनिटो मुसोलिनी हो।
0: सबभन्दा लामो समयसम्म गर्भधारण गर्ने जनावरको नाम हात्ती हो। यसले 22 महिनासम्म गर्भधारण गर्दछ।
2: जीवनभर अविवाहित रहने अमेरिकी राष्ट्रपति जेम्स बुचानन हुन्।
0: शरीरको आकार बढाउने रोगलाई एक्रोमेल्गिया भनिन्छ।
2: रोमको प्राचीन भाषा ल्याटिन हो।
0: अब यो सामग्री पछि हिमाल सागर र अन्नु चौधरीको शर्मा एउटा गीतलाई। गीतमा रचना तथा संगीत रहेको छ विमल अधिकारीको। यो गीत सुन्दै गरौं। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। जंगलमा एउटा पोथी सिंहको मृत्यु भएपछि उसको एउटा बच्चा एक्लो भयो। जंगलमा चर्न गएको एउटा गाईले भोकले तडपिरहेको सिंहको बच्चालाई देख्यो। गाईभित्र रहेको ममताले भने सो बच्चालाई एक्लै छाड्न दिएन। सिंहको बच्चाले पनि गाईलाई आफ्नो आमा जस्तै ठानेर उसैको पछि लागिरहेको थियो। गाईले सिंहको बच्चालाई आफूसँगै लिएर गएर आफ्नै दुध चुसाउन थाल्यो। एक दिन एउटा सर्पले यो सब देखेको थियो। उसले गाईलाई भन्यो, आज तिमीले जसलाई आफ्नो दुध चुसाएर हुर्काइरहेका छौ, ठुलो भएपछि एक दिन त्यसैले तिमीलाई खानेछ। गाईले खुसी हुँदै भन्यो, आफूले दुध चुसाएर हुर्काएको सन्तानले मलाई कुनै दिन मारेर खाएछ भने त्यो मेरा लागि थप खुसीको क्षण हुनेछ। मलाई त्यसको कुनै चिन्ता छैन। समय बित्दै जाँदा सिंह पनि जवान भयो। गाईको दुध पिएको सिंहको बच्चा बिस्तारै हुर्कन्दै गएर उसले अन्य जनावरसँग मासु खान भने सिकेन। ऊ जीवन निर्वाहका लागि फलफुल मात्र खाइरह्यो। एक दिन स्याउ खाँदै गरेको सिंहलाई देखेर चितुवाले उसलाई खुब जिस्कायो, तिमी त सिंह हौ, सिंह भएर पनि मासुको साटो स्याउ खाँदैछौ त। सिंहले भन्यो, मेरी आमा गाईले मलाई अरू कुनै पनि जनावरलाई दुःख दिनु हुँदैन, मार्नु त झन् हुँदै हुँदैन भनेर सिकाएकी छिन्। अनि चितुवाले भन्दछ, त्यसो हो भने मलाई पनि तिम्री आमासँग भेटाउन त। जब चितुवा सिंहसँग गाईको नजिक पुग्यो, उसले हत्त नपत्त गाईमाथि आक्रमण गर्यो। सिंहले सबै कुरा बुझेर उसले तत्काल चितुवामाथि आक्रमण गरेर उसलाई त्यहाँबाट लखेट्यो। भाग्दाबादे चितुवाले मनमने भन्यो, आज सिंह जस्तो शक्तिशाली सन्तान कि आमालाई क्षति पुर्याउन खोजेर मैले निकै ठुलो भूल गरेछु।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, संचार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति द्विविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
2: अब जाँदा जाँदै राजकुमार बगरको स्वर रचना तथा संगीतमा रहेको एउटा गीतलाई राख्दैछौ। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट हामी पनि छुट्टिँदैछौ। अर्को साताको आइतबार हामी विविध प्रसङ्गका साथ आउनेछौ। तबसम्मका लागि आजको यो कार्यक्रमबाट प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
3: सुन्दै हुन्थ्यो केही सुझाव।

0: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
2: नागरिक लगानी कोष।

भर्खरै सुन्नुभयो ऋषि खड्का र अनु चौधरीको स्वरमा रहेको गीत ऋषि खड्काको रचना र सङ्गीतमा। आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौँ राज सिग्देलको स्वरमा रहेको यो गीत, पुरुषोत्तम ढुङ्गेलको रचना, चण्डी प्रसाद काफ्लेको सङ्गीतमा रहेको छ। यो गीतपछि केही सूचना र सन्देश सुन्नुहुनेछ, त्यसपछि यहाँहरूले 12 बजेको समाचार सुन्नुहुनेछ। 12 बजेको समाचार सुनिसकेपछि कार्यक्रम परदेशको सन्देश सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गर्नुभएको छ। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसका सन्दर्भमा आज सन्देश जारी गर्दै उहाँले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट त्यसलाई त्याग्न संकल्पका लागि आग्रह समेत गर्नुभयो। सन्देशमा मन्त्री मेहताले सुर्तीजन्य पदार्थको लत त्याग्ने प्रयास सुरुमा कठिन हुन सक्छ, तर दृढ इच्छाशक्ति, परिवारको साथ र स्वास्थ्य कर्मीको सही परामर्शले यो पूर्ण रूपमा सम्भव हुने बताउनु भयो। मन्त्री मेहताले आधुनिक र फरक देखिने नामा, भेप र हुक्का जस्ता कुनै पनि हानिकारक पदार्थको प्रयोग र प्रलोभनमा नपर्न पनि आग्रह गर्नुभयो। सुर्तीजन्य पदार्थ वा भेपको लतबाट मुक्त हुन चाहनेका लागि मन्त्रालयले सहयोग र परामर्श उपलब्ध गराउने समेत उहाँले उल्लेख गर्नुभयो। विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस आज विश्वभरि चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपमा भ्रम चिरौँ, कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ भन्ने नाराका साथ दिवस मनाइँदैछ। हरेक वर्ष मे 21 तारिकमा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यवसायी रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन WHOले गरिरहेको प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो। WHOका सदस्य राष्ट्रहरूले सन् 1987 विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थको महामारी तथा यसबाट हुन सक्ने मृत्यु र रोगप्रति ध्यानाकर्षण गरे।

0: राम्रै कुरा पनि गऱ्यो भने होइन, त्यस्तो पनि ठाउँमा चाहिँ हाम्रो भनौँ न धेरै दाजुभाइ दिदीबहिनीहरू बस्नुपर्ने छ, आफू आफ्नो बाध्यता पनि हो भन्नु पर्यो होइन, तर पनि वी आर अल ह्याप्पी होइन, जे जस्तो मौसमले हामीलाई च्यालेन्ज गरे पनि हामी खुसीसाथ परिवारसँग बसेका छौँ, काम गरेका छौँ त्यहाँ चाहिँ। मलाई जहिले पनि के लाग्थ्यो भने त्यस्तो बेलामा यस्तो ठाउँमा यति गर्मीमा पनि रिक्सा चालक दाजुभाइहरू होइन रिक्सा मजाले चलाउनु हुन्थ्यो, आजकल पो ई रिक्सा आयो होइन, त्यो प्याडल चलाउने रिक्सा त गजब हुन्छ नि होइन, एउटा कालो छाता होइन, चस्मा पनि हुँदैन थियो, अनि त्यसमा पनि मजाले चाहिँ उहाँले आफ्नो सवारीलाई लगेको देख्दाखेरि म अचम्मित हुन्थेँ कि बहिनी
1: होइन।
0: त्यहाँदेखि यी कुराहरूलाई चाहिँ हामीले एड्याप्ट गर्ने, त्यसलाई सहन सक्ने हाम्रो क्षमता, त्यसमा बाँच्न सक्ने क्षमतालाई हामीले मान्नै पर्छ होइन,
1: मान्नै पर्छ दाजु। र उहाँहरूको मेहनत होइन, पसिना चुहाई चुहाईको त्यस्तो मेहनत गर्नुहुन्थ्यो,
0: त्यसमा पनि सवारी भाडामा चाहिँ अलि फेरि फेरि वाद विवाद
1: के होइन, क्लाइन्टहरूले चाहिँ एकदम खिसी गर्छन्। हजुर पहिला पहिलाको कुरा गर्नुपर्दा दाजु, हाम्रो बाजेले एउटा स्टोरी सुनाउनुहुन्थ्यो कि
0: है,
1: बाजेको बुवाहरू किन माथि सरेको, किन पहाडतिर लागेको भन्दाखेरि, बुवाहरूको दाजुभाइमा चाहिँ एउटा के सल्लाह भयो अरे कि होइन, जस्तै अब पेसीमा बस्दाखेरि त्यो बेला बिफरको डर थियो है दाजु,
0: हजुर
1: त्यो भन्ने थियो अरे होइन, अनि धेरै त्यो बेला उपचार नपाएर मानिसहरूको मृत्यु भएको रहेछ होइन, अनि बाजेहरूले बाजेको बुवाहरूले चाहिँ के डिसिजन गर्नुभयो अरे, तराईतिर बस्दाखेरि यस्तो अब धेरै बिफोरले मान्छे बिते होइन, अब हामी माथि लेकतिर लागौँ भनेर चाहिँ हाम्रो ग्रेट ग्रान्ड फादरहरू चाहिँ लेक लाग्नु भएको रहेछ, लेकतिर जानु भएको रहेछ
0: बराजुहरू
1: हजुर दाजु, अनि त्यहाँदेखि चाहिँ अहिले त्यो बेलादेखि नै हामी चाहिँ के त पहाडतिर गएको भनेर चाहिँ उहाँले हामीलाई स्टोरी सुनाउनुहुन्थ्यो दाजु,
0: के भइरहेछ भने जस्तो
1: एकदमै।
0: यो कुरा गर्दै गर्दा हाम्रो आजको श्रोतालाई पनि स्थान दिनुपर्छ, कार्यक्रमको मुख्य उद्देश्य यही हो होइन, हामीले कोहलपुलवासीको कुरा गर्दाखेरि हामी पहाडतिर पनि पुग्यो होइन त। ओके आजको लागि ठेगाना दिइहाल्नुहोस् त।
1: हजुर ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल, बिएफयु ठेगाना छ बिएफबिएस नेपाल एचक्यू बिजिएन बिएफयु 4, इमेल आइडी छ बिएफबिएस गोर्खा @bfbs.com, फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक, हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 37 64 र 54 33 930।
0: ठेगाना अनि विभिन्न तरिकाले हामीलाई कन्ट्याक्ट गर्ने वेजहरू मैले भनिदिनु भयो, तपाईँलाई धन्यवाद छ भन्दै अब हामी आजको बसाइमा पहिलो श्रोतालाई ल्याउँ है त।
1: हजुर दाजु हजुर,
0: को हुनुहुन्छ?
1: पासीकोट निवासी हुनुहुन्छ हाम्रा नियमित श्रोता अरुण नदी खत्री।
0: खत्रीजी के लेख्नुहुन्छ त, उहाँको लामो पत्र रहेछ, लेख्नुहुन्छ बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम परदेशको सन्देशको म नियमित श्रोता हुँ, यो कार्यक्रम मार्फत निशा गुरुङ, सुशन बाला, विनोद दोष खड्का, आरती लम्साल अनि निरा राणा भाट, मिना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नरजङ गुरुङमा बडानिल कण्ठ पासीकोट उच्याल बस्तीदेखि नमस्कार भन्नुभएको छ बहिनी।
1: हजुर हजुर अरुण नदीजी, यसपालि युक्त प्रसाद श्रेष्ठजीसँग भेट्नु भयो नै होला, उहाँले चाहिँ म घरमा एक्लै हुन्छु युक्तजी घरमै आउनुहोस् भनेर बोलाउनु भएको रहेछ, सायद दुवैजनाको भेट भयो होला।
0: मैले बुझेँ नि, अब यहाँ खाऊँ भने उहाँ चाहिँ अब भन अब पासीकोटमा टन्न भएर आए भन्नु पनि नहुने होइन, त्यसले गर्दा उहाँ चाहिँ खाली पेटै यहाँ बस्नु भएको जस्तो लाग्यो,
1: पानी
0: मात्रै खाएर जानुभयो। मेजबानी चाहिँ हाम्रो अरुण नदी खत्रीले अल द वे फ्रम उहाँको रेडियोको साथी होइन मित्रलाई
1: चाहिँ
0: पत्र मित्रहरूलाई चाहिँ उहाँले मजाले मिठा मिठा व्यञ्जन बनाएर खुवाउनु होला भन्ने आशा गरौँ। काठमाडौँको आफ्नै प्रकारको एउटा चाहिँ खातेदारी हुन्छ होइन, फेरि गाउँघरको मधेसतिरको अर्कै हुन्छ कि बहिनी, कुनै दिन समय मिलेमा मैले चाहिँ मधेसमा मेरो बुवा काकाहरूको मिच्यु होइन को घरमा मधेसमा स्वागत गरेको चाहिँ देखेको छु, भोगेको छु होइन, इन्जोय गरेको छु, त्यो कुरा चाहिँ गरौँला है। मधेसतिरको खातेदारी यस्तो हुन्छ भनेर भन्न सकिँदैन होइन,
1: होइन
0: त्यो चाहिँ गजबै हुँदो रहेछ क्या बहिनी होइन। यो चाहिँ मैले सिराहा जिल्लाको कुरा गर्दैछु है, त्यतिखेर चाहिँ जयनगरबाट सिराहा आउनलाई चाहिँ बैलगाडा चढ्न आउनु पर्थ्यो भने बाटो थिएन, हामी सानसाना केटाकेटीहरू काठमाडौँबाट बिरगन्ज हुँदै रक्सौल, रक्सौलबाट जयनगर, जयनगरबाट फेरि नेपाल छिर्नुपर्ने अवस्थाको कुरा कुनै दिन गर्नु है, अनि बिच बाटोमा हामीले पनि मेजबानी खाएको

0: कुरा चाहिँ गरौँला है। ओके, अब अगाडि बढौँ। पासीकोट वडा नम्बर 4 मेरो घर पर्दछ। पासीकोटको श्री रामचोकको उत्तरतर्फको शिव मन्दिरदेखि ओह्रालो लागेपछि बायाँतर्फ मेरो घर छ। मेरो घरको रङ चाहिँ हरियो छ। यो किन लेख्नुभयो भने मैले सोधेको थिएँ कहाँ होला, म पनि अस्ति पुगेको थिएँ होइन भनेर भन्दाखेरि उहाँले यो ट्याक्सी ड्राइभरलाई भन्ने स्टाइलले दिनुभयो होइन त,
1: लोकेसन बताइहाल्नु भयो, घरको रङ पनि बताउनु भयो, फेरि सिक्युरिटीको हिसाबमा त अलिकति डेन्जर पनि हुन्छ है
0: अरुणजी। त्यसै कारणले हामीले चाहिँ घरको नम्बर दिँदैनौँ होइन। अनि लेख्नुहुन्छ, जेठ 2 शनिबारको दिन पोतरे सडकको ग्रिन लिफ रेस्टुरेन्टमा साहित्यकार दाजु रामप्रसाद पन्तको 2 नियात्रा सङ्ग्रहको विमोचनमा पुग्न म सफल भएको थिएँ। उक्त कार्यक्रममा मलाई सरप्राइज भनेर दायित्व समीक्षा सम्मान पहिलो पटक प्रथम पुष्पम सहित गरियो भन्नुभएको छ बहिनी।
1: पुरस्कारको नाम त एकदमै गजबको रहेछ दाजु।
0: ल, हाम्रो तर्फबाट पनि यहाँलाई
1: बधाई छ।
0: साहित्यिक कार्यक्रममा बेला बेलामा म पुग्ने गर्दछु। जेठ 9 शनिबारको दिन म वडा कार्यालयले ज्येष्ठ नागरिकहरूलाई नुवाकोट तीर्थ यात्रामा लैजाँदा म पनि पुगेको थिएँ भन्नुभएको छ। प्रश्न गर्न मन लाग्यो उहाँलाई, क्वेसन, ज्येष्ठ नागरिकमा दर्ता भइ भएको छैन भने त तपाईँ त्यो होलालमा कसरी छिर्नुभयो होइन, नहुनु पर्ने जस्तो लाग्छ। एनी भाइ, ज्येष्ठ नागरिक भनेपछि त होइन 65+ हो जस्तो लाग्छ मलाई पनि होइन। एनी भाइ, उहाँले चाहिँ मौकामा चौका हान्नु भएछ जस्तो लाग्यो मलाई। अनि भन्नुहुन्छ, वडा अध्यक्षजीले सोध्नुभएको प्रश्न, काठमाडौँदेखि नुवाकोटसम्मको बिच बिच बाटोमा पर्ने ठाउँहरूको नाम मैले मिलाएर पुरस्कार पाएँ भन्नुभएको
1: छ।
0: ओके, जाँदा जाँदै प्रश्न उत्तरी कार्यक्रम यानि कि क्विज कन्टेस्ट पनि भएको रहेछ। लेख्नुहुन्छ, वीरगन्ज गहवामा बस्नुहुने मेरो पुरानो मित्र कुर्बान हवारी, कोलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ, फेरि पनि उहाँको नाम आयो, महानन्द ढकाल, जुम्ला बस्नुहुने पुरानो पत्रमित्र पत्रकार साथी नवराज शाही, इलाम बस्ने स्टार अमृत लिम्बू, बेलायतमा बस्नुहुने मेरो पहिलो पत्रमित्र साथी किरण भट्टराई सानुकाजी, र ठालुमान माबो, बर्दिया बस्नुहुने पुरानो पत्रमित्र साथी प्रभात सुवेदी, अनि पालुङ शिखरकोटको मित्र राजा राम रायमाझी, गीता कार्की हुनुहुन्छ अर्को उहाँको साथी, अनि उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, रामबहादुर खड्का, उम्मनी सापकोटा, सिमला चिम्सी राई, हामीले प्रश्न पनि गऱ्यौँ नि होइन अस्ति, अनि बिमला याम्फु, पञ्चा खुजुम पारखरी, सुनिल निर्दोष पारखरी, नानु करुणा, सामना तामाङ, अनि सामना तामाङ, अनि दर्पण देविका राई, द्रौतर बस्नुहुने रापुका रायजी, र बेलायत बस्नुहुने राजेन्द्र माधव राई, छवि थापा, धनवीर पुन, सबिना मगर, सबैमा मिठो मिठो सम्झना सुनाइदिनु होला भनेर भन्नुभएको छ बहिनी।
1: हजुर, उहाँले सबै सबैजनाको नाम लिनु भएको छ होइन दाजु। र अन्तमा यहाँ मैले मुक्त भनेर पनि देखेँ, एकदमै मुक्त पनि लेखेर
0: पठाउनु भएको रहेछ। पढ्ने जिम्मेवारी मलाई दिनुभयो
1: होइन, आज त दाजुकै आवाजबाट पढ्नुपर्छ यो मुक्त चाहिँ।
0: मैले भर्खरै देखेँ, अब यसलाई न्याय दिन सक्छु सक्दिनँ मलाई थाहा भएन, तर कोसिस चाहिँ गर्छु है। त उहाँको लेखाइ त फेरि मान्नुपर्ने छ, पुरस्कृत भइरहनु भएको छ होइन। उहाँले लेख्नुभएको मुक्तक यस्तो छ, नफसु भन्दा भन्दै म त फसिहाले हाँसोमा, कुटिल हाँसो रहेछ बहिनी, नफसु भन्दा भन्दै म त फसिहाले हाँसोमा, छोड्न गाह्रो भएर ख्याल ख्यालमै परियो पासोमा, नफसु भन्दा भन्दै म त फसिहाले हाँसोमा, छोड्न गाह्रो भएर ख्याल ख्यालमै परियो पासोमा, जोस र जाँगरको बेला हो सबै, जोस र जाँगरको बेला हो सबै, गुमाएछु जसँग भएको छु, म त परिएछ अर्काको नासो
1: नासोमा।
0: किन सुनाउँछौ प्रिय, किन सुनाउँछौ प्रिय सबैलाई मनभित्रको घाउ, फेरि शत्रुहरूको लाग्न सक्छ त्यसैमै दाउ, किन सुनाउँछौ प्रिय सबैलाई मनभित्रको घाउ, फेरि शत्रुहरूको लाग्न सक्छ त्यसैमा दाउ, यो समाजको कति अन्याय सहेर बस्छौ प्रिय, यो समाजको कति अन्याय सहेर बस्छौ प्रिय, न्याय पाउनको लागि तिमीले अब कलम समाऊ, न्याय पाउनको लागि तिमीले अब कलम समाऊ।
1: एकदमै मिठो मुक्त लेख्नुभएको छ।
0: राम्रो कुरा लेख्नु भएको छ। अरू चिज नसमाऊ कलम समाऊ भन्नु भएको छ। नभए चाहिँ फेरि उठाइहाल न भन्ने चाहिँ रहेनछ होइन। एग्रेसिभनेस एउटै पनि रहेछ। थ्याङ्क यू सो मच। यस्तो यस्तो अर्थी बुद्धि दिनै पर्छ होइन। तर कुटिल हाँसोमा चाहिँ फस्नु भएन नि। कस्तो खाले हाँसो भने त थाहा भइहाल्छ नि होइन बहिनी। त्यो हाँसो, त्यो मुस्कान, त्यो हेराईमा चाहिँ कथा कथा के उद्देश्य, अन्तर्निहित लुकेको उद्देश्य के छ बुझ्न त सक्नु पर्यो नि। के कसो
1: ओके
0: ल त यो उहाँको आजको कोसेली मैले पढेर सुनाए। बोलान बुढा लिनकण्ठ पासीकोटवासी हाम्रा मित्र पत्र पठाउने रहने साथी हुनुहुन्छ अरू नदेखी। थ्याङ्क यू सो मच।
1: धन्यवाद छ अरुणजी कार्यक्रममा आउँदै गर्नुहोला। र अब भने तपाईँ लगायत सम्पूर्ण श्रोताको निम्ति हामी एउटा नयाँ गीत सुनाउँदैछौँ। बतासे सर सर अनु चौधरी र शक्ति चन्दले गाउनु भएको छ।
0: तपाईँले उहाँले नमागेको गीत एउटा राखिदिनु भयो, किन होला सोधौ?
1: उहाँले त धेरै धेरै पुराना पुराना गीतहरू सुन्न चाहनुहुन्छ र आज भने हामी नयाँ गीत सुन्छौँ दाजु।
0: नयाँ मात्र राखिदिएको आज उसमे तपाईँले गीतको कुरा गर्दाखेरि आज प्रश्न भन्ने ठाउँमा चाहिँ एउटा पुरानो गीत राखेर गीती प्रश्न बनाऊ कि क्या हो?
1: हुन्छ हुन्छ।
0: ओके अर्को चरण यानि कि हाफ टाइममा भनौँ न होइन, विश्रामपछि तपाईँले सुन्नुहोला श्रोताहरू। आज चाहिँ गीती प्रश्न हुने वाला छ। कुन गीत मलाई थाहा छैन, विल फाइन्ड आउट। ओके गीत सुनाऊ।

0: हजुर, शक्ति चन्द्र अनु चौधरीले गाउनुभएको यो गीत हामीले सुनायौँ हाम्रा मित्र र यसपालिको यस कार्यक्रममा भाग लिने साथी हुनुहुन्छ अरुण नदी खत्रीजी। उहाँलाई पनि मन पर्यो होला र देश विदेशमा सुन्ने श्रोताहरूलाई पनि मन पर्यो होला यो गीत। अनु चौधरीको मिठो स्वर छ नि, होइन त? आजकल त के लोकगीत पनि गाउन थाल्नुभयो भन्दै हुनुहुन्छ
1: तपाईँ, होइन? हजुर हजुर दाजु, लोक फ्लेभर गीत पनि उहाँले रोज्नु भएको रहेछ, एकदमै राम्रो, होइन? उहाँको आवाज त एकदमै मिठो छ र जुनै पनि गीतमा चाहिँ सुट हुन्छ उहाँको आवाज।
0: ओके
1: हजुर,
0: पहिला एकताली हाम्रो स्टुडियो आउनुभएको थियो, आजकल नआएको, धेरै भयो, निमन्त्रणा दिनु पर्ला।
1: हजुर हजुर,
0: अब कसको पालो भन्नुहोस् त?
1: हजुर दाजु, एकदमै नियमित श्रोताको कुरा गर्नुपर्दा राजेन्द्र भान्तवा राई दाजुले आज पनि पत्र लेख्नु भएको छ। गत हप्ता पनि छोटो पत्र लेख्नु भएको थियो। यो पाली चाहिँ के लेख्नु भएको छ भन्दाखेरि, बिएफएस गोर्खा रेडियो नेपालका प्रमुख सदय दाजु विनोद दोष खड्काज्यूमा सलाम छ भनेर भन्नुभएको छ।
0: यहाँलाई पनि सलाम, कार्यक्रममा हार्दिक स्वागत छ।
1: साथसाथै परदेशीको सन्देश कार्यक्रमका मुख्य सञ्चालिका बहिनी निशा गुरुङ, प्रस्तुता सुजन बालाज्यू र मिना थापा लगायत विभिन्न कार्यक्रमका सबै प्रमुख सञ्चालक सञ्चालिकाहरूप्रति हार्दिक अभिवादन भन्नुभएको छ। नमस्कार छ दाजुलाई, अनि कार्यक्रममा स्वागत छ। सेवा हौवा अनि दर्शन नमस्ते, यो राजेन्द्र भान्तवा पोखरी कान्छा अनि परिवारको तर्फबाट पनि भन्नुभएको छ है।
0: ओके, अब हामीले उहाँलाई स्वागत गरिसक्यौँ र उहाँले के लेख्नु भएको छ त?
1: हजुर, फेल्थम लन्डनबाट हामीलाई उहाँ के लेख्नुहुन्छ भन्दाखेरि, अति आदरणीय मैले मान्नुपर्ने मान्यजन, आफन्तजन अनि मेरा परिवार र साथीहरूमा पनि, फेरि पनि हामी किराँत जाति मध्ये पनि विशेष गरी राईहरूको महान उभौली पर्वको किराँत राई मात्र नभई सम्पूर्ण नेपाल भाषीहरूलाई हार्दिक शुभकामनाको साथमा हामी सबैलाई सुम्निमा पारुहाङ तथा शिव पार्वतीले रक्षा गरून् भनेर भन्न चाहन्छु।
0: साँच्चै हामीलाई, होइन, अब धेरै यो हाम्रो देशको डाइभर्सिटी छ, हामी कति धनी छौँ, होइन? अनि यति धेरै देवी देवताहरू मान्छौँ हामी, र आज उहाँले आफ्नो देवी देवतालाई पुकारेर नै सबैमा चाहिँ भलो होस्, राम्रो होस् भन्दा खुसी लाग्यो, होइन बहिनी?
1: उहाँलाई
0: धेरै धन्यवाद भनौँ, र साँच्चै कहिले कहिले त आशीर्वाद पनि चाहिन्छ कि बहिनी, सुदृष्टि चाहिन्छ कि, होइन?
1: कुदृष्टि
0: भन्दा सुदृष्टि चाहिन्छ, र आशीर्वाद यसो टाउकोमा हात दिने मान्छे चाहिँ चाहिन्छ चाहिन्छ, अथवा चाहिँ भगवान्को यो चाहिँ माथि हामीले आस्था राख्यो भने फल चाहिँ सधैँ राम्रो हुन्छ भन्ने भनाइ छ। यो भनाइको लागि उहाँलाई धन्यवाद छ। अगाडि बढौँ, के लेख्नु छ?
1: हजुर, उहाँले जेठ 15 गते भन्ने लेख्नु भएको छ यसमा चाहिँ, तर हाम्रो कार्यक्रम प्रसारण हुन्जेल हामीले यो दिवस मनाइसकेका हुन्छौँ, होइन? रिपब्लिकन डे अथवा भनौँ गणतन्त्र दिवसको शुभकामना छ भनेर उहाँले सबैलाई शुभकामना दिनुभएको छ।
0: ओके,
1: है, साकेलाको माहौल छ, त्यस कारण साकेलाई गीतले नै सम्मान सहित सम्झना गर्न चाहन्छु भन्नुभएको छ। र गीत रोज्नु भएको छ मिरिना राई र सुनिल राईको आवाजमा, साकेला थान उभौली पूजा गरौँ है नाचेर, यो गीत सुनाउन चाहन्छु भन्नुभएको छ है। अनि गीत मार्फत पनि सम्झनु भएको छ कसलाई भन्दाखेरि, मेरो प्यारो धर्मपत्नी रमा कुमार राई लगायत सबैलाई आशीर्वाद सहित माया छ। त्यस्तै गरी वासिङ थर्पू भोजपुरदेखि सुनसरी झुम्कामा बस्नुहुने दाजु र भाउजूहरूलाई पनि सेवा, मेरा आफन्तजनहरू, गाउँले, जिल्लावासीहरू, धरानवासीहरू, जो जहाँ हुनुहुन्छ सबै सबैलाई मेरो सम्झना छ। बिएफएसका सम्पूर्ण स्टाफहरू र रेडियो नेपालका स्टाफहरूलाई पनि मेरो नमस्कार छ। अन्तमा मैले कहिले पनि नछुटाउने नामहरू छन्, शर्मिला राई, सुशीला भान्तवा, अनिता भान्तवा, निला चामलिङ राई, दर्पण देविका दुदुङ, सङ्गीता बायुङ राई, सुनिता पुन, त्यसै गरी सरिता राई, रमिला भान्तवा, सुम्निमा राई, गौतम भान्तवा, छवि थापा, प्रेमधोज गुरुङ, युक्त प्रसाद श्रेष्ठ, शेर्पिनी कान्छी, विनिता सुनवार, सिसम भान्तवा, कृति योञ्जन, अरुणी खत्री, ओम मणि सापकोटा, मान लिम्बू, अमर निर्दोष, राजाराम रायमाझी र काली बहादुर तामाङ भनेर उहाँले पत्र पुग्नु भएको छ। भवदीय राजेन्द्र भान्तवा राई पोखरी कान्छा, हाल पनि फेल्थम लन्डन भनेर लेख्नु भएको छ दाजु।
0: ओके, धेरैलाई सम्झना पूर्ण भयो, उहाँले सबैलाई आफन्त लाई कति सम्मान गर्नुहुन्छ, मिठो प्रकार लेख्नुहुन्छ, होइन बहिनी? आदर सत्कार छ, माया छ, होइन, प्रेम भाव दर्शाउनुहुन्छ। लेखाइ त्यस्तै बेजोडको छ उहाँको, हाम्रो मित्रको, उहाँले बेला बेलामा ठ्याक्कै ठ्याक्कै पत्र पठाउनुहुन्छ नि, होइन?
1: एकदमै
0: हिसाबै गरेर पठाउनुहुन्छ, थ्याङ्क यू सो मच। अब बेलातिरका एक्टिभिटिजहरू पनि केही पठाउनु भएको छ कि कतै?
1: हजुर, अब अर्कोचोटि उहाँले कसरी मनाउनु भयो साकेला, होइन दाजु? एकदमै भव्यताको साथमा उहाँले मनाउनु भएको रहेछ, मैले फेसबुकमा हेरेँ, एकदमै रमाइलोको साथमा, हावा पनि चलिरहेको रहेछ, घाम पनि लागिरहेको थियो त्यो दिन, होइन 23 तारिकको दिन भन्नुपर्छ, एकदमै रमाइलोसँग उहाँले मनाउनु भएको रहेछ दाजु।
0: ओके ल त, त्यति भए पनि रमाइलो त के भने नि बहिनी, पुराना पुराना आफन्त मित्रहरू पल्टनका साथीभाइहरूलाई अग्रजलाई भेट्ने मौका हो के बहिनी, अनि एकछिन भेट्दाखेरि पनि हामी त्यही समयमा जान्छौँ फर्किन्छौँ होइन, जहाँ हामीले दुःख गरेका थियौँ, पसिना बगाएका थियौँ, त्यो हङकङको ब्रुनाईको चाहिँ चर्को घाममा काम गरेका थियौँ होइन, जङ्गल ट्रेनिङ गरेका थियौँ, रात दिन नभरिकन खाई नखाई होइन, अब सर्पो बिच्छीदेखि लिएर जुगाको टोकाइबाट हामी बरु आजित भएका दिनहरू सम्झना गर्दाखेरि अर्कै मजा आउँछ कि बहिनी
1: होइन,
0: गर्दाखेरि ती कुराहरू भेट्नको लागि यस्तो ठाउँमा जानु पनि पर्छ बहिनी, त्यो कुराहरूलाई यसो रिमेम्बर गर्न, रिवाइन्ड गर्न भनौँ होइन। अरू केही छ उहाँको दरबार?
1: हजुर, अनि उहाँले चाहिँ एउटा गीत रोज्नु भएको छ दाजु, साकेला थानमा उभोली पूजा गरौँ है भन्नुभएको छ, मिलिना राई र सुनिल राईको आवाजमा रहेको गीत छ, हामी यो गीत राखिदिन्छौँ।
0: ओके, यो गीत राखिहालौँ है त।
1: हजुर।

0: एस गोर्खा रेडियो
1: हजुर बिएबिएस गोर्खा रेडियोको कार्यक्रम परदेशको सन्देश सुन्दै हुन्छ। रेडियो नेपालको माध्यमबाट देशभरि र संसारभरि नै फेरि पनि हामी दुवै सञ्चालक सञ्चालकको तर्फबाट र श्रोताहरूलाई नमस्कार भन्दै स्वागत गर्नु होइन भने
2: के
1: तपाईँ विशेष तरिकाले स्वागत गर्ने विचार गर्नुभएको थियो?
2: खासै विशेष छैन दाजु, पुनः स्वागत अभिवादन गर्छौँ। र हामीले आज चाहिँ प्रश्न राख्ने भनेर भनेका छौँ होइन दाजु, साङ्गीतिक प्रश्न नै रहनेछ र त्यसको लागि त तपाईँले फेरि फोन गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिला म फोन नम्बर दिन्छु, हाम्रा फोन नम्बर छन् 54 28 055 54 37 364 र 54 33 933 तपाईँले फोन गर्न सक्नुहुन्छ। पत्र लेख्नुहुन्छ भने कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल भनेर पत्र लेख्नुहोला।
1: यही हो ठेगाना, कोही कोही त बुझाएर हातेरी म आफै डेलिभर गर्छु भन्नेहरूलाई पनि स्वागत छ नि होइन बहिनी। यसो भेटघाट पनि गरौँ, खुब चिया र कफीको गफ दिनुहुन्छ, खाइहालौँ भन्ने तपाईँलाई लागेको छ भने कहाँ आउनुपर्छ अरे बहिनी भनिदिनुहोस् त?
2: तपाईँहरू आउनुपर्ने हुन्छ मान भवन चोक, जहाँ चाहिँ हाम्रो ब्रिटिस गोर्खाज नेपालको हेड अफिस छ होइन, हेड क्वार्टर भनौँ, र त्यहाँबाट अलिकति अगाडि मात्र देब्रे लाग्नुपर्ने हुन्छ। तपाईँले त्यहाँ आएर हाम्रा दाजुभाइहरूलाई सोध्नुभयो भने गेट अगाडि
1: तपाईँले ठ्याक्कै स्टुडियोमा ल्याएर रेकर्ड गरिहाल्नुहुन्छ होइन, किन लेख्नु दुःख, एकदमै लाभे बोल्ने नि, जस्तो हाम्रो साथी युक्त प्रसाद सेठले गर्नुभयो होइन। ओके, अब हामी आजको यो विषयमा के गर्ने त भने छिनोफाना छैन आज होइन
2: दाजु, आज चाहिँ हामी नयाँ प्रश्न राख्छौँ।
1: ए हो र,
2: हजुर,
1: पुरानो गीत मैले भेटिसकेँ बहिनी, लगाऊ है त?
2: हुन्छ,
1: सिर्फ हामीलाई चाहियो गाउने कलाकार को हुनुहुन्छ, उहाँको बारेमा जति लेखे पनि हुन्छ होइन, तर गायिकाको स्वरमा छ यो गीत, उहाँको बारेमा लेख्नुहोस्, नाम चाहिँ चाहियो चाहियो होइन त, गीत सुरु गरौँ त?
2: हुन्छ,
1: ओके।

0: हजुर, काँडाको के कुरा होइन, कति मिठो स्वर, कति मिठो सङ्गीत होइन त बहिनी?
1: हजुर, एकदमै शब्द पनि कति मिठो,
0: कति राम्रो भन्नु पर्यो, नखाएको बिस लाग्दा होइन। श्रोताहरू, यो बुलन्द स्वर कसको हो त्यति मात्रै हो, उहाँको बारेमा जति लेखे पनि हुन्छ होइन। उहाँका अरू थुप्रै गीतहरू छन्। अहिले त आजको यो बसाइमा हामी छनक त एउटा पनि नदिने है बहिनी, है अलिकति छन दियो भने थाहा पाइहाल्नुहुन्छ, गर्दा खोज्ने कोसिस गर्नुहोस्। यति भन्दै अब आजको लागि हाम्रो गीती प्रश्नको कुरा यति राखौँ र अब पत्रतर्फ लागौँ त बहिनी।
1: हजुर दाजु, हजुर, मेरो हातमा कुम बहादुर गुरुङ दाजुले छोटो पत्र लेख्नु भएको छ। नेपालको ठेगाना लमजुङ भाचुक बेसी कुपलिङ हो, हाल पनि उहाँ युकेमा बसोबास गर्नुहुन्छ दाजु है।
0: तर उहाँले बसाइ सराइ गर्नुभयो नि बेलायतमा होइन,
1: हो नि,
0: गिलफोर्ड भन्ने ठाउँमा बस्नुहुन्थ्यो, अहिले अल्लो सर्टै कता
1: हाम्रो
0: केबी दाईको घर यतैतिर कतातिर होला भन्ने अन्दाज गर्थे। अब त्यो घर पुग्न नपाउँदै, चिन्न नपाउँदै उहाँ त अर्को ठाउँमा सर्नु भएछ बहिनी होइन। ओके, पत्रमा के लेख्नु भएको छ त?
1: उहाँ भन्नुहुन्छ, नमस्ते सञ्चालक विनोद दाजु, सञ्चालिकाहरूमा नानी मास्यो, निशा बहिनी र मिना बहिनी, सुसन बाला दिदी, साथै बिएफपिएस गोर्खा रेडियो काठमाडौँ युके ब्रुनाई अनि रेडियो नेपालका सम्पूर्ण सदस्यजीहरू लगायत यति बेला परदेशीको सन्देश सुनेर बस्नुहुने सम्पूर्णलाई म केबी गुरुङ अथवा भनौँ कुम बहादुर गुरुङको तर्फबाट दुई हात जोडेर नमस्कार
0: भन्नुभएको छ।
1: केही साथीभाइ नाताहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ। सम्झनामा हजुरहरू चारैजना, त्यस्तै गरी बिएफएस गोर्खा रेडियो नेपाल युके ब्रुनाई अनि रेडियो नेपालका सम्पूर्ण सदस्यजीहरू लगायत निमा सेलियर दिदी क्यालिफोर्निया, गीतकारहरू हुनुहुन्छ रञ्जना राई र उहाँको श्रीमान सन्तोष राई, संगीता राई सम्झिनीज्यू, त्यस्तै गरी निर्मला राई बहिनी, निलम बहिनी, साधुराम दाई, विजय भाउजू र चन्द्र दाई, जुम्लेहा दाजुभाइ राम लक्ष्मण भनेर लेख्नु भएको छ, त्यस्तै गरी विशा गुरुङ, गङ्गा सोल्टी, मनु राई बहिनी र विश्व भाइ, त्यस्तै गरी ज्ञान बहादुर सोल्टी, बुद्धि प्रसाद गुरुङ दाई क्याम्बरले, चन्द्र प्रसाद दाई र इन्दु भाउजू फाड्रो, यामदास मुलिछा दाई र प्रेमध्वज गुरुङ दाई, दामिनी गुरुङ उहाँ चाहिँ अहिले नेपालमा हुनुहुन्छ, त्यस्तै गरी शिव गुरुङ दिदी, क्याप्टेन देवघले दाई र तुलसी भाउजू, महेन्द्र गुरुङ सोल्टी अस्ट्रेलिया, दर्पण देविका रुदुङ बहिनी युके र विनिता सुनवार परदेशी घिमिरे माहिलो, र यति बेला कार्यक्रम सुनेर बस्नुहुने सबै सबैलाई यो अब आउने अब बस्ने गीत समर्पण गर्न चाहन्छु। अन्तमा तपाईँहरूकै रुचाइमा कुनै एउटा गीत सुनाउन पाए अथवा सुनाइदिनु भए आभारी हुने थिएँ। हवस् त, धन्यवाद भन्नुभएको छ कुम बहादुर गुरुङ दाजुले। उहाँले हामीलाई युकेबाट यो पत्र लेख्नु भएको छ दाजु।
0: मिठो गीत, उहाँले कुनै गीत भन्नुभएको छ नि होइन, कुनै गीतमा तपाईँले कुन चाहिँ छानिदिनु भएको छ भन्नुहोस् त?
1: ज्यानको तिर्खालाई भन्दै हुनुहुन्छ अब प्रशान्त शिवाकोटी र रचना रिमाल।
0: ओके, तपाईँले यस्तो मौका पाउँदाखेरि नि मान्छेको आनी बानी लेखाइ होइन, उहाँको चोइस बुझ्नु होइन, बुझेर नै छानिदिनुहुन्छ कि म चलेको छ यही सजिलो छ भनेर राखिदिनुहुन्छ गीत भन्नुहोस् त?
1: अहिले केबी गुरुङ दाजु पनि आफै पनि गीतकार हुनुहुन्छ दाजु, उहाँले पनि यस्तै गीतहरू रच्नुहुन्छ होइन, जहाँ चाहिँ माया प्रेम होइन यस्तै हुन्छ, र यो गीतमा पनि एकदमै माया प्रेम झल्किएको छ, त्यसैले मैले यो गीत राखिदिएको छु।
0: उहाँलाई मन पर्छ होला भन्दै यो गीततर्फ जाउँ है त।

0: ओके केबीजी, जस्तै थुप्रै थुप्रै हाम्रा गीतकार हुनुहुन्छ, उहाँहरूलाई अझै गीत लेख्ने प्रेरणा मिलोस्
1: होइन,
0: गायक गायिका हुनुहुन्छ उहाँलाई पनि गीत रेकर्ड गर्ने चाहिँ बनजमरको होस् हाम्रो शुभकामना. भन्दै अब हामी आजको यो बसाइमा एउटा आवाज राखौँ, त्यो आवाज हाम्रै श्रोताको हो क्या अरे, होइन त,
1: ऑल
0: द वे फ्रम गर्मी ठाउँ, होइन. अब उहाँ चाहिँ युक्त प्रसाद श्रेष्ठ हुनुहुन्छ, कोहलपुर बाँकेको. आजको प्रश्न एकताल फेरि दोहोऱ्याइदिने हो.
1: हुन्छ हुन्छ दाजु.
0: ओके, गीती प्रश्न छ, श्रोता राम्रोसँग सुन्नुहोला. गाउने कलाकार को हुनुहुन्छ भनेर मात्रै हामीले प्रश्न राखेका छौँ, तर चिन्नु भएको छ भने डिटेल जति दिए पनि मोर देन वेलकम. अब गीततर्फ लागौँ, यो चाहिँ गीती प्रश्न हो.

0: ओके, गीति प्रसन्नीकै लामो भो किन होला भन्नुहोस् तपाईँ
1: हामीले सुनेर मन्त्रमुग्ध भएका थियौँ
0: यसमा खासियत के छ गीतमा भने नितान्त यो चाहिँ सुगम सङ्गीत हो, धेरै बाजा गाजा सिन्थेसाइजरहरू इलेक्ट्रोनिक केही छैन होइन. पहिला पहिला गाय गायिकाहरू यसैमा गाउन पोख्त पनि थिए बहिनी
1: होइन.
0: हमेसा मैले म त गीत सङ्गीततिर त्यतिको मेरो दखल छैन, तर पनि खुबै भयो यसमा हार्मोनियम होला, तबला होला, ढोलक अलिअलि होला, कता कता सेक्सफोन होला कि जस्तो लाग्छ. तपाईँलाई के के लाग्छ यसमा यो गीतमा आज हामीले गीत प्रश्न राखेका छौँ नि, कति बाजा तपाईँले चिन्नुभयो होला भन्नुहोस् त.
1: मैले 4-5 बाजा चाहिँ चिने दाजु, तपाईँले भने जस्तै होइन. र यसमा त सबैभन्दा एकदमै भनेको चाहिँ के त आवाज नै छ,
0: आवाज नै छ होइन. गीतलाई चाहिँ आवाजले डोमिनेट गरेको छ कि बहिनी, त्यस कारण त माझेका परिष्कृत गायक गायिका भनेर हामी भन्छौँ होइन. यस्तो हुनको लागि सबैले प्रयास गरून्
1: होइन
0: बहिनी. ओके, त्यो अरूले छोप्ने होइन कि बहिनी, गीतले जितोस् के स्वरले जितोस् होइन त बहिनी. ल त अब हामीले प्रश्न गीतको बयान गर्नलाई राख्यो होइन, यो स्वर कसको मात्रै हो भन्दै अब हामी आजको बसाइमा मित्रको यो कुराकानी राख्दै म चाहिँ बिदा लिएँ है बहिनी. तपाईँको कुराकानी हुन्छ होइन, म त धेरै टाढा जानुपर्छ कि बहिनी, बाटो चिप्लो छ, अलि ओह्रालो उकालो पनि छ, काम लाग्या छ, त्यस कारण म चाहिँ हिँडेँ है त. आदर श्रोताहरू, सञ्चालक विनोद यो कार्यक्रमबाट यसपालिको लागि यो हप्ताको लागि बिदा चाहन्छ. अर्को हप्ता म त हुन्न, बहिनीहरूले कार्यक्रम सञ्चालन गर्नुहुन्छ होला भन्ने आशा गर्दै मलाई बिदा दिनुहोस्. नमस्ते, शुभ दिन, बाइ बाइ.
1: आज हाम्रो स्टुडियोमा युक्त प्रसाद श्रेष्ठ दाजु आउनुभएको छ र दाजु कोहलपुर बाँकेबाट हामीलाई भेट्नको लागि आज मान भवनको यो स्टुडियोमा आइसक्नु भएको छ. कार्यक्रममा स्वागत गरौँ युक्त दाई. नमस्ते.
2: नमस्कार बहिनी.
1: सन्चै हुनुहुन्छ?
2: म एकदम सन्चै छु. हजुर सन्चै हुनुहुन्छ?
1: हजुर दाजु, हामी एकदमै सन्चै छौँ. के कामले आउनुभयो त, यसो भन्न मिल्छ दाजु? काठमाडौँ
2: म अलिकति घरियासी कामहरू र भेटघाटले आएको थिएँ.
1: भनेपछि काम पनि सकियो, अब जाने तर्खरमा हुनुहुन्छ?
2: म जाने तर्खरमा छु, भोलि जान्छु होला.
1: कार्यक्रम प्रसारण हुन्छ, तपाईँ उता पुगिसक्नुहुनेछ है?
2: हजुर, घर पुगिसक्छु होला.
1: ओके, कार्यक्रम पढ्दैछको सन्देशमा पत्र मार्फत त धेरै भाग लिइसक्नु भएको छ, कस्तो लागिरहेको छ आज पहिलोचोटि स्टुडियोमा आएर बोल्दाखेरि?
2: मलाई एकदम खुसी लागिरहेछ, स्टुडियोमा बोल्न पाएँ, खुसी लागिरहेछ.
1: हजुर हजुर, भनेपछि स्टुडियोमा आएर बोल्दाखेरि अलिकति फरक पाउनुभयो होला होइन?
2: अलिकति केही फरक त भइहाल्छ नि, चिट्ठी पत्रहरू लेखेर उसको रेडियोबाट सुन्नुभन्दा स्टुडियोमा आउँदा केही फरक हुन्छ.
1: तपाईँले लेख्नुभएको हाते पत्र हामीलाई 6-7 पछि मात्र प्राप्त भयो र हामीले 2-3 अगाडि प्रसारण गरेका थियौँ होइन. त्यो बेला तपाईँलाई कस्तो लागेको थियो, जस्तै पुरानो भयो पनि वाचन भयो भनेर खुसी लागेको थियो कि?
2: खुसी लाग्यो, मैले पठाएको पत्र जसरी पुग्यो अनि वाचन गरिदिनु भयो, धेरै खुसी लाग्यो.
1: 2 पत्र थिए होइन, र एउटा चाहिँ मङ्सिर महिनामा, एउटा पुष महिनामा लेख्नु भएको रहेछ.
2: हजुर होइन,
1: एउटा पत्र पुगेन भनेर अर्को पनि लेखिहाल्नु भएको रहेछ.
2: यताबाट मैले सोधेको थिएँ अनि पत्र आएको छैन भन्नुभयो.
1: हजुर,
2: अनि मैले ढिलो भयो भनेर फेरि अर्को लेखिहालेको थिएँ, सँगसँगै भएछ दुइटै.
1: हामीलाई पत्र मार्फत साथ दिइराख्नु भएको थियो, आज हामीलाई स्टुडियोमा आएर पनि साथ दिनु भएको छ होइन दाजु.
2: हजुर,
1: अब स्टुडियोबाट तपाईँ अब साथीभाइहरूलाई सम्झनुहुन्छ होला, आफन्तजनलाई सम्झनुहुन्छ होला होइन, र आफ्ना परिवारलाई पनि सम्झनुहुन्छ होला, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
2: बिओबिएस रेडियो मार्फत मैले आफ्नो घर परिवार इष्टमित्र सबैलाई सम्झिन्छु, अनि अहिले यो कार्यक्रम सुनेर बस्नुहुने सबैलाई मेरो मसँग परिचित सबैलाई सम्झिन्छु, अनि रेडियो नेपालका सबै स्टाफहरूलाई सम्झिन्छु, बिएबिएसका सबै स्टाफहरूलाई पनि सम्झिन्छु.
1: हजुर, अब काठमाडौँ आएर कतिजना साथीहरूलाई भेट्न पाउनुभयो त हजुरले?
2: मैले अब यहाँ आएर म रेडियो नेपालमा पनि गएँ, त्यहाँ पनि घुमघाम भयो, अनि त्यहाँ स्टुडियोहरू यताउता हेरेँ, सबै देखाइदिनु भयो शोभा भट्टराईले. अनि आज मैले एउटा साथी प्रकाश लिटे सुशीलसँग भेट गरेँ बिहान, तिमीसँग एकचोटि फेरि म कान्तिपुर एफएम पनि जान्छु होला टाइम मिलाएर. त्यसपछि हाम्रो अरुण नदी खत्रीज्यू मेरो पुरानो पत्रमित्र साथी हुनुहुन्छ,
1: ओहो
2: पहिला पनि भेटेको, अब एकचोटि फेरि भेट्छु भन्ने विचार भएको छ उहाँसँग.
1: ए, हाम्रो अरुणजीलाई त भेट्नै पऱ्यो नि होइन?
2: हजुर,
1: एकदम नियमित श्रोता र तपाईँको पत्रमित्र साथी पनि हुनुहुन्छ भनेपछि त उहाँ नारायण थान उज्यालो बस्तीमा बस्नुहुन्छ होइन, सो उहाँलाई पनि भेट्नु होला. काठमाडौँ त धेरै पछि आउनु भएको छ दाई, कतिको परिवर्तन लाग्यो त पहिला भन्दा अहिले?
2: धेरै परिवर्तन छ नि त, अहिले त समय अनुसार पनि परिवर्तन हुँदै जाने भयो, परिवर्तन छ, विकास भएको छ.
1: हो नि, अब अहिले बिएबिएस आउँदाखेरि पनि तपाईँलाई कति सजिलो भयो होइन?
2: सजिलो भयो एकदम. अघिल्लो पटक आउँदा मलाई अलिकति अप्ठ्यारो भएको थियो.
1: हजुर,
2: अब अहिले भनौँ हर चिजको सुविधाले गर्दा पनि गेटैमा आइपुगेँ म एकदम.
1: अब त्यो बेला इन्ड्राइ पठाओ याङ्गु थिएन होइन, अब अहिले हामी जहाँ बसेर पनि बुक गर्न सक्यौँ होइन दाजु.
2: हजुर,
1: ई कमर्सले एकदमै प्लेटफर्म लिएको छ भन्नुपर्छ. हजुर, र यहाँसम्म आएर हामीलाई साथ दिनुभयो, धेरै धेरै खुसी लागेको छ हामीलाई आज. र अब काठमाडौँ फेरि फेरि पनि आइरहनु होला भन्छु म चाहिँ. तपाईँ चाहिँ फेरि अलिकति टाइम मिले मात्र आउँछु भन्ने कुरा गर्दै, तर अकस्मात आउँदाखेरि मलाई एकदम खुसी लाग्यो के.
2: त्यो त्यस्तै भने जस्तो सधैँ हुँदैन, टाइम मिलाएर आउनुपर्छ. कहिले कहिले अकस्मात पनि हुन्छ, भेट्न पाएँ एकदम खुसी. भेटेँ, खुसी लागेछ मलाई त.
1: हजुर दाजु, तपाईँभन्दा बढी खुसी त हामीलाई लागेको छ होइन. योभन्दा अगाडि बिएबिएस पुरानो बिल्डिङ हुँदाखेरि आउनु भएको थियो होइन, त्यो बेला चाहिँ मैले भेट्न पाएको थिइनँ तपाईँलाई. हजुर, सो आज चाहिँ भेट्न पाएँ, एकदमै खुसी लाग्यो. कार्यक्रम मार्फत अब भाउजूलाई पनि सम्झाउनु पर्यो, भाउजूले उतै बसेर सुन्नुहुन्छ होइन, त्यो प्रसारण हुँदैछ, तपाईँ पनि पुग्नुहुन्छ.
2: तर
1: रेडियो मार्फत भाउजूलाई के भन्न चाहनुहुन्छ एकदम विशेष विशेष?
2: विशेष त ठिकै छ, आफ्नो त्यहाँ स्वास्थ्य ख्याल गर्नु.
1: हजुर,
2: अब अहिले बिएसबिएसमा यहाँ सबैसँग भेटघाट भइरहेछ, ठिकै छ भन्न चाहन्छु.
1: अर्कोचोटि आउँदाखेरि भाउजूलाई पनि ल्याउनु पर्छ है दाजु.
2: हुन्छ हुन्छ, एकदमै.
1: अब भाउजू तपाईँ होइन घुम्न आउनु पर्यो, अब गर्मी मौसममा चाहिँ गर्मी छल्नु पर्यो
2: होइन.
1: अब अहिले जसरी तपाईँ आएर चार पाँच दिन छल्नु भयो नि त होइन, कहाँको 43 डिग्री सेल्सियस अनि कहाँको 26 डिग्री सेल्सियस होइन दाजु, एकदमै आकाश जमिनको फरक भयो नि त. हजुर, सो गर्मी मौसममा चाहिँ यता घुम्न आउनु पर्यो, अनि जाडो मौसममा फेरि उता जानु पर्यो. एकदमै हजुर हजुर. अब त यसो घुमघाम पनि गर्नु पर्यो, कति काम काम गर्ने होइन. हजुर, अब भाउजूलाई पनि लिएर आउनु होला होइन. अब भक्तपुर जानुपर्छ, अब काठमाडौँ र ललितपुर त तपाईँले देखिहाल्नु भयो होइन, भक्तपुर पनि घुम्नु पर्यो नि त. एकदमै. र अब विभिन्न हाम्रा मन्दिरहरू छन् होइन,
2: हाम्रो पुरानो धार्मिकहरू छ नि, पुरानो हाम्रो ऐतिहासिक चिजहरू छ,
1: एकदमै
2: पनि हेर्नुपर्छ.
1: हजुर, र धार्मिक स्थलहरूमा पनि जानुपर्छ होइन दाजु. अर्कोचोटि अलि लामो बिदा लिएर आउनु होला
2: हुन्छ
1: है, भाउजूलाई पनि लिएर आउनु होला, अनि हामी फेरि सँगै भेटौँला, अनि घुमौँला पनि है. ओके, कार्यक्रम परदेशीको सन्देशमा आउनु भएको छ. अब अन्तमा त हामी गीत त सुन्छौँ नै होइन दाजु. अब तपाईँले कस्तो खालको गीत सुन्न रुचाउनुहुन्छ?
2: मलाई सबै खालको गीत त मनैपर्छ. अब यो अन्जु पन्तको एउटा गीत राखिदिनुहोस् न जुन भाइ. हुन्छ ल,
1: हुन्छ. अन्जु पन्तको गीत विशेष विशेष डेडिकेसन कसलाई?
2: मेरो विशेष जीवन सङ्गिनी, अनि अहिले कार्यक्रम सुनेर जो बस्नु भएको छ सबै सबैलाई मेरो मसँग मेरो नामसँग परिचित सबैलाई भन्न चाहन्छु मैले.
1: हजुर, हुन्छ युक्त दाई, तपाईँले सुन्न चाहनुभएको गीत हामी राख्छौँ, र यो गीत सुन्दै हामी तपाईँबाट भने बिदा माग्छौँ.
2: हजुर, नमस्कार.
1: हजुर नमस्कार, कार्यक्रम सुन्दै गर्नु होला.
2: हुन्छ,
1: हस् धन्यवाद. हजुर, कार्यक्रम सुनेर अनि भाग लिएर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धन्यवाद भन्दै निशा गुरुङ आज्ञा चाहन्छु. नमस्ते, शुभ दिन, बाई.

0: नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले तराईमा रहेको खानेपानी समस्या, कर्णालीमा भइरहेको विद्युत आपूर्तिको समस्या, जेएनजी आन्दोलनका विषयमा आएको मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले मधेसमा खानेपानीको समस्या विकराल बन्दै गएको तथा 400 फिट खन्दा मात्रै पानी आउने हुँदा आर्थिक अवस्था लगायतका कारण आम मानिसले पानी खान पाउने अवस्था रहेको बताउनुभयो। सांसदहरूले बजेटले उद्योग सञ्चालन लगायतका विषय समेट्न नसकेको भन्दै रोजगारीको सृजना गरी गरिब किसान मजदूर र सुकुम्बासीका समस्या हल गर्ने विषय बजेटमा नआएको बताउनुभयो। कर्णालीमा सहज रूपमा विद्युत आपूर्ति तथा कम भोल्टेजका विद्युत आपूर्तिको कारण त्यहाँका जनताले असहजता खेपिरहनु परेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै विद्युतको सहज आपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले सुकुम्बासीको समस्या समाधानमा सरकारको ध्यान जानुपर्ने, जेएनजी आन्दोलनका विषयमा आएको मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने तथा सभामा सांसदहरूले उठाएका विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै सभा र सरकारको ध्यानाकर्षण गराउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गर्नुभएको छ। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको सन्दर्भमा आज सन्देश जारी गर्दै उहाँले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न संकल्पको लागि आग्रह समेत गर्नुभयो। मन्त्री मेहताले आधुनिक र फरक देखिने नाममा भेप र हुक्का जस्ता कुनै पनि हानिकारक पदार्थको प्रयोग र प्रलोभनमा नपर्न आग्रह गर्नुभएको छ। सुर्तीजन्य पदार्थ वा भेपको लतबाट मुक्त हुन चाहनेको लागि मन्त्रालयले सहयोग र परामर्श उपलब्ध गराउने उहाँले बताउनुभयो। मकवानपुरका विभिन्न मुख्य सडक खण्डहरूमा निर्माण तथा स्तर उन्नतिको काम तीव्र रूपमा अगाडि बढिरहेको छ। स्तर उन्नतिको काम तीव्र रूपमा बढिरहेको कारण जिल्ला प्रहरी कार्यालय मकवानपुरले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। सडक मर्मत तथा सुधार कार्यको कारण केही स्थानमा आवागमन प्रभावित हुने र केही सडक खण्ड निश्चित अवधिसम्म पूर्ण रूपमा बन्द रहने जनाइएको छ। प्रहरीका अनुसार हाल जिल्लाका 2 महत्वपूर्ण सडक खण्डमा निर्माण कार्य जारी छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिका र इरान बीचको सम्भावित सम्झौता अझै अन्तिम नभएको जनाएको छ। अमेरिकी पक्षले प्रगति भएको संकेत गरिरहे पनि इरानी अधिकारीहरूले वार्ता प्रक्रिया जारी रहेको र विभिन्न प्रस्तावहरू पाकिस्तानसहित क्षेत्रीय मध्यस्थकर्ता मार्फत आदान प्रदान भइरहेको बताएका छन्। इरानका अनुसार सम्झौताका केही महत्वपूर्ण विषयमा अझै सहमति जुट्न बाँकी छ। इरानले विदेशमा रोका गरिएका आफ्ना सम्पत्तिहरू सम्झौताको घोषणा हुने त्यतिकै फुकुवा गरिनुपर्ने माग गरेको छ। तर अमेरिकाले उक्त प्रक्रिया चरणबद्ध र कार्य सम्पादनमा आधारित हुनुपर्ने अडान राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेलकुद। कुशल भुर्तेलको शानदार शतकमा नेपालले सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको पहिलो खेलमा चीनमाथि सहज जित निकालेको छ। सिङ्गापुरको राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले चीनलाई 221 रनले हराएको हो। जितको लागि 314 रनको विशाल लक्ष्य पछ्याएको चीन 19.2 ओभरमा सबै विकेटको क्षतिमा 92 रनमा समेटियो। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 2 विकेटको क्षतिमा 313 रन बनाएको थियो। पहिलो जितसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना बलियो बनेको छ। जुन 8 तारिकसम्म हुने छनौट खेलमा नेपाल समूह एमा रहेको छ। यस समूहमा मलेसिया र चीन छ। समूह बीमा ओमान, हङकङ, बहराइन र सिङ्गापुर रहेको छ। समूहको शीर्ष दुई टोली एसियन गेम्समा छनौट हुनेछन्। यसैबीच नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनौटबाट बाहिरिएको छ। मलेसियाको बायुमा सोभल मैदानमा आज तेस्रो स्थानको लागि भएको खेलमा चीनसँग डिएल मेथडमा 5 विकेटले पराजित भएको हो। वर्षाले प्रभावित खेलमा 7 ओभरमा 43 रनको लक्ष्य पछ्याएको चीनले अन्तिम बलमा 2 रन आवश्यक रहँदा चौका हान्दै रोमाञ्चक जित निकालेको हो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 7 ओभरको खेलमा 5 विकेटको क्षतिमा 50 रन बनाएको थियो। तेस्रो भएको चीनसँगै फाइनलमा पुगेको मलेसिया र थाइल्यान्ड एसियन गेम्समा छनौट भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
7: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
8: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
9: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
8: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
9: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
8: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
9: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
8: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: अनि म चित्रकला चौहान।
0: कृषि पत्रिकाको सुरुमा नयाँ पत्रिका दैनिकमा प्रकाशित बाँदर आतंकले खेतीयोग्य जमिन बाँझिँदै थात थलो छाड्दै किसान शीर्षकको समाचार। उदयपुरका ग्रामीण तथा पहाडी क्षेत्रमा पछिल्ला वर्षहरूमा बाँदर र बँदेलको आतंकले खेतीपाती संकटमा पर्दै गएको छ। बाली जोगाउन नसकेपछि किसानहरू खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य भएका छन्। कतिपयले पुस्तौंदेखिको थात थलो नै त्याग्न थालेका छन्। जंगल नजिकका बस्तीमा बढ्दो वन्यजन्तु आतंकका कारण खेतीमा निर्भर परिवार विस्थापनको संघारमा पुगेका हुन्। विशेष गरी जिल्लाका महाभारत र चुरे क्षेत्रका गाउँमा बाँदरको समस्या भयावह बन्दै गएको स्थानीय बताउँछन्। किसानले वर्षौंदेखि लगाउँदै आएको मकै, कोदो, धान, भटमास, तरकारी तथा फलफूल बाली बाँदर र बँदेलले नष्ट गर्न थालेपछि खेतीबाली बाँझिँदै गएका छन्। कटारी नगरपालिका 11 मसारका 5 घर परिवारले बाँदरकै पीडाका कारण करिब 6 वर्ष अघि गाउँ छाड्नु परेको स्थानीय बताउँछन्। सोही क्षेत्रका स्थानीय ठूलो कान्छा परिवारले खेती गरेर जीवन धान्न असम्भव जस्तै भएपछि बसाई सर्नुको विकल्प बाँकी नरहेको गुनासो गर्नुभयो। बारीमा लगाइएको मकै, कोदो र अन्य बाली सखा पार्न थालेपछि गाउँ छाड्न बाध्य हुनु परेको छ, परिवारले भन्नुभयो। उदयपुर गाउँपालिका 1 किसान राजन खत्री पनि बाँदर आतंककै कारण खेती छाड्ने अवस्थामा पुगेको दुखेसो गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, मकै, कोदो, भटमास वा अन्य दलहन जे लगाए पनि बाँदरबाट जोगाउन सकिँदैन। पहिले वार्षिक 7-8 मुरी उत्पादन हुने बारी अहिले बाँझै छ। खत्रीका अनुसार महिनौको मेहनत बाँदरको एक हुल्ले केही घण्टामै नष्ट गरिदिन्छ। खेती नै हाम्रो जीवन थियो, तर दिनरात दुःख गरेर उब्जाएको बाली बाँदरले छेडभरमै सखा पारिदिन्छ। 24 घण्टा खेत कुरेर बस्न सम्भव हुँदैन, अब गाउँ छाड्नुको विकल्प छैन, उहाँले भन्नुभयो। स्थानीयले सुरुवाती दिनमा सामूहिक रूपमा बाँदर लखेट्ने अभियान चलाए पनि अहिले त्यो प्रयास प्रभावकारी हुन छाडेको बताउनुहुन्छ ठूलो कान्छा परियार। परियार भन्नुहुन्छ, पहिले ठूलो स्वर गरेर कराउँदा बाँदर भाग्थ्यो, अहिले त त्यो पनि टेर्दैन। बाँदरको डरले कतिपय किसान खाद्यान्न खेती छाडेर अदुवा, खुर्सानी र फलफूल खेतीतर्फ लागेका छन्। तर ती बाली समेत सुरक्षित नरहेको किसानहरूको गुनासो छ। फलफुलका बगैँचा नष्ट हुने, पाक्न लागेको उत्पादन सखाफ हुने समस्या बढ्दै गएका छन्। स्थानीय होम बहादुर बस्नेतका अनुसार बाँदरको समस्या केवल खेती नोक्सानीमा सीमित छैन, यसले गाउँ नै रित्तिँदै गएको छ। गाउँघर घुम्दा किन जग्गा बाँझो भयो भनेर सोध्यो भने एउटै उत्तर पाइन्छ, बाँदर र बँदेल। कतिपय बस्तीमा मान्छे भेटिनै छाडेका छन्, घरहरू खण्डहर बन्न थालेका छन्, उहाँले भन्नुभयो। कतिपय गाउँमा बाँदरले घरभित्रै पसेर अन्न नष्ट गर्ने र घरमा बसोबास गरिरहेका मानिसलाई समेत त्रसित बनाउने गरेको स्थानीयको भनाइ छ। घरमै एकजना दिनभर बाँदर धपाउन बस्नुपर्ने अवस्था छ, बस्नेतले भन्नुभयो। जिल्लाका 8 स्थानीय तहमा बाँदर आतंक बढ्दो छ। स्थानीयका अनुसार जंगल विनाश कारण बाँदर शत्रु बन्दै गएको छ। जंगल मासियो, बाघ जस्ता जंगली जनावर हराए, बाघले मात्र बाँदर आहारा बनाउँथ्यो, अब बाघ नै नभएपछि बाँदरको संख्या बढ्ने नै भयो। त्यस मारमा किसान परेका छन्, बस्नेतले भन्नुभयो। जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरी बहादुर विश्वकर्माले बाँदर समस्या राष्ट्रिय चुनौती बन्दै गएको भन्दै दीर्घकालीन समाधानका लागि संघीय सरकारले विशेष नीति ल्याउनु पर्ने आवश्यकता औल्याउनु भयो।
1: त्यसै गरी माछाको उत्पादन बढाउन नस्ल सुधारमा सहयोग शीर्षकको अर्को समाचार रहेको छ नागरिक दैनिकमा। माडी नगरपालिका 7 स्थित नेपाल नगरका बाबुराम कुशहवाले माछा पाल्न थालेको 9 वर्ष पुग्यो। यो अवधिमा माछाका भुरा लिन कुशहवा, भैरवा, नेपालगंज लगायतका जिल्ला जानु पर्दथ्यो। आज भोलि भने उनले उत्पादन गरेका भुरा झापासम्म पुग्ने गरेका छन्। माछाका भुरा लिन विभिन्न ठाउँमा जानु पर्दथ्यो, नजिक नपाएर निकै कठिन हुन्थ्यो। यहाँ उत्पादन गर्न सके हामी किसानलाई पनि राम्रो हुन्थ्यो भनेर लागियो। उनले भने, अहिले किसानलाई माछाका भुरा पुर्याउन कठिन भइरहेको छ। उनका अहिले 9 ठूला पोखरीमा माछाका भुरा रहेका छन्। बानिय एकीकृत कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय सुरु गरेका उनले माग अनुसार भुरा उत्पादन गर्न सकेका थिएनन्। अहिले संघीय सरकार अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ चितवनले 100% अनुदानमा नस्ल सुधारका लागि भुरा दिएपछि भने उत्पादन पुर्याउन सकिने आशामा उनी छन्। नस्ल सुधारका लागि हामीले उन्नत जातका भुराको माग धेरै पहिले गरेका थियौं, उनले भने। यसपालि पूर्ण अनुदानमा माछाका भुरा पाएका छौ, यसबाट उत्पादन र वृद्धि विकास राम्रो होला भन्ने आशा गरेका छौ। 5 वर्षसम्म कामदारका रूपमा काम गरेका कुशवाले अहिले आफ्नै फर्म सञ्चालन गरेका हुन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनले चालू आर्थिक वर्षमा माछाको नस्ल सुधार कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेको थियो। किसानलाई मत्स्य शुद्ध नस्ल संरक्षण तथा तथा प्रबन्धन शोध केन्द्र भैरहबाट आफै लिएर किसानलाई भुरा उपलब्ध गराएको जानकारी कार्यालयका कृषि अधिकृत काशीराम पाण्डेले दिनुभयो। पाण्डेका अनुसार माछाको नस्ल सुधारका लागि उनले यस वर्ष ट्याग लगाएर चार जातका 300 माछाका भुरा प्रदान गरिएको छ। कमन कार्प 90, ग्रास कार्प 60, ब्रिगेड कार्प 75 र सिल्भर जातका 76 माछाका भुरा प्रदान गरिएको छ। ट्याग लगाएर ल्याएका भुरामा जातीय शुद्धता भएकोले उत्पादन बढ्ने पाण्डेले बताउनुभयो। जातीय शुद्धता भएका भुराको उत्पादन र उत्पादकत्व बढ्छ। उहाँले भन्नुभयो, यहाँबाट चितवन लगायत छिमेकी जिल्लामा पनि पुग्ने गरी उत्पादन हुने अपेक्षा हामीले गरेका छौँ। अहिले प्रदान गरिएका भुराबाट 2 वर्षपछि गुणस्तरीय भुरा उत्पादन हुने जानकारी जोनका मत्स्य प्राविधिक जीवन पुनले भन्नुभयो। हामीले ट्याग लगाएर साना भुरा ल्याएका छौँ। उहाँले भने, 1 वर्षपछि उत्पादन दिन थाल्ने भए पनि 2 वर्षपछि उत्पादन राम्रो मानिन्छ। चितवनको माडीमा आर्थिक वर्ष 2081-82 माछा जोनका कार्यक्रम सञ्चालित छन्। यहाँ अहिलेसम्म 525 हेक्टर क्षेत्रफलमा माछा पालन हुँदै आएको छ। माछाका भुरा उत्पादन भने न्यून रहेको जानकारी पुनले दिनुभयो। माछा जोन क्षेत्रमा मात्रै वार्षिक 15,000 18,000 माछा उत्पादन हुने गरेको बताउनुभयो।
0: गोरखापत्र दैनिकमा विश्वकै अग्लो ठाउँमा धान रोपाई सम्बन्धी समाचार प्रकाशित छ। विश्वको अग्लो ठाउँमा धान फल्ने पाताराशी गाउँपालिका 3 छुमजिउलोमा धान रोपिएको छ। 2,850 अग्लो स्थानमा रहेको सो स्थानमा कालीमार्सी धान रोपिएको हो। पाताराशी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा आइतबार धान रोपाई गरिएको हो। विश्वको अग्लो स्थानमा धान फल्ने क्षेत्रका रूपमा परिचित छुमजिउलोमा स्थानीय सरकारको अगुवाईमा धान रोपिएको गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिनुभयो। यसै गरी जुम्लामा मार्सी धानको रोपाई शुरू भएको छ। जुम्लाका किसानलाई यति बेला मार्सी धान रोपाईको चटारो छ। पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाई प्रति आकर्षित भएका हुन्। जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि पछिल्ला वर्षमा यो धान रोप्न शुरू गरिएको स्थानीय लोकेन्द्र राजगिरीले बताउनुभयो। जिल्लाका 7 गाउँपालिका र 1 नगरपालिकाको चन्दननाथ, तातोपानी, देपाल गाउँ, सिंजा, गर्ज्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पाताराशी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र रातीमार्सीको रोपाई धमाधम भइरहेको छ। जिल्लामा 2,800 धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख राम भक्त अधिकारीको भनाइ छ। कृषि विज्ञका अनुसार चिसो हावा पानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन्। त्यसैले जुम्ला लगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात पनि स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ। मार्सी धानको चामल खैरो रङको हुन्छ। खैरो देखिने भएकाले कसै कसैले यसलाई रातो चामल पनि भन्ने गर्छन्। जानकारहरूका अनुसार राणाकालमा हरेक दिन 1 माना मार्सी धानको चामल जुम्लाबाट काठमाडौँ मगाउने गरिन्थ्यो। हुलाकीले जुम्लादेखि मार्सी धान बोकेर काठमाडौँको दरबारसम्म पुर्याउने गरेको यहाँका पाका नागरिकले बताउँछन्। जुम्लाको कालीमार्सी स्वादिलो र पोसिलो हुने भएकाले दरबारबाटै मगाउने गरिन्थ्यो। त्यसमाथि जुम्लाबाट चामलसँगै त्यस आसपासका हालखबर पनि दरबारसम्म पुग्थ्यो। कालीमार्सी धान संरक्षण तथा प्रवर्धनकर्ता कलिमान महताराका अनुसार 2021 सो स्थानमा धान रोपिएको हो। चन्दननाथ मन्दिरको सेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाई शुरू भएको हो। धान बालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिंचाइ सुविधा नभएको र धान रोपाई हुने मौसम र पाटनमा यार्सा संकलनको मौसम एउटै पर्ने भएकाले बिस्तारै रोपाई गर्न छोडिएको थियो। कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले 200 रोपनीमा धान रोपेको कालीमार्सी धान संरक्षण तथा प्रवर्धनकर्ता महताराको भनाइ छ। पछिल्लो समयमा स्वदेशमा मात्र राम्रो मूल्यमा जुम्लाको मार्सी चामल बजारमा बिक्री हुने गरेको छ। संस्कार र संस्कृतिसँग जोडिएको मार्सी धान संरक्षणका लागि किसानमा उत्साह जोगाउन रोपाई महोत्सव गरिएको अधिकारीको भनाइ छ। सिंजा सभ्यताको इतिहाससँग जोडिएको जुम्लामा मार्सी धान लोप हुने अवस्थामा पुगेपछि कृषकदेखि स्थानीय सरकार, सरकारवाला निकाय लगायत यसको संरक्षणमा जुटेका हुन्। वर्षेनी खेत बाँझो हुँदै जाँदा किसान मार्सी धानको खेती गर्न थालेका छन्। कालीमार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै र आलु समेत रोपेका छन् भने कतिपयले खेत बाँझे राखेका छन्।
1: त्यसै गरी गोरखापत्र दैनिकमा प्रकाशित अर्को समाचार रहेको छ, किसानलाई दैनिक 1 करोड भुक्तानी सम्बन्धी समाचार। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डिडिसीको सुधार कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड रुपियाँ किसानलाई भुक्तानी भइरहेको जानकारी दिनुभएको छ। पछिल्लो 4 महिनाको 58 करोड रुपियाँ बक्यौता दायित्व मध्ये हाल 12 करोड रकम भुक्तानी भइसकेको मन्त्री चौधरीले जानकारी दिनुभयो। हाल दैनिक रूपमा 80 लाखदेखि 1 करोड रुपियाँको कारोबार भइरहेकोले बाँकी रहेको 46 करोड रुपियाँ 2 महिनामा भुक्तानी गरिने तयारी भइरहेको मन्त्री चौधरीले जानकारी दिनुभयो। दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा पुग्ने मन्त्री चौधरीले जानकारी दिनुभयो। दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जानकारी दिएको छ। डिडिसीले दैनिक 65,000 लिटर दुग्ध संकलन गरिरहेकोमा 75,000 लिटर दूध बिक्री गरिरहेको जनाएको छ। दैनिक 2,000 केजी पाउडर र 1,000 केजी बटर घोलेर अपुग दूध बजारमा पठाउने गरिएको संस्थानले जनाएको छ। दूध उत्पादनको सिजन अफ भएकोले कम परिमाणमा दूध संकलन भएको संस्थानले जनाएको छ। पर्याप्त मात्रामा पाउडर र धुलो दूध मौजात रहेकोले किसानको रकम समयमा भुक्तानी गर्न नसकिएको मन्त्रालयले जनाएको छ। 70 करोड रुपियाँ बराबरको 450 मेट्रिक टन पाउडर र 300 मेट्रिक टन बटर मौजात रहेको डिडिसीले जनाएको छ। मन्त्री चौधरीको निर्देशनमा डिडिसी घाटामा गएको र समयमा किसानको भुक्तानी गर्न नसकेको भन्दै कर्मचारीले पाउँदै आएको घिउ र दूधको सुविधा समेत कटौती भइसकेको छ। कर्मचारीले दैनिक 1 लिटर दूध र मासिक 1 केजी घिउ पाउँदै आएका थिए। त्यसै गरी गोर्खापत्र दैनिकमा अर्को समाचार रहेको छ। बागलुङको तनाम खोलामा सुरु भयो स्याउ खेती विषयको समाचार। तमान खोला गाउँपालिकामा स्याउ खेती सुरु गरिएको छ। समुद्र सतहदेखि 3,000 मिटरको उचाइमा अवस्थित तमान खोला गाउँपालिका 4 लाम्मेलाको बुर्दी र बयालीमा स्याउ खेती गरिएको हो। वाडा कार्यालयको अगुवाईमा सिहिली सामुदायिक वनमा 200 बिरुवा र सोले सामुदायिक वनमा 1,002 बिरुवा रोपिएको बताइएको छ। शीतोष्ण बागवानी विकास केन्द्र मुस्ताङबाट रेड डेलिसियस जातको बिरुवा ल्याइएको छ। प्रति बिरुवा 70 रुपियाँका दरले खरिद गरिए पनि ढुवानी खर्च जोड्दा 100 रुपियाँ परेको वाडा कार्यालयले जनाएको छ। वाडा नम्बर 4 का वडाध्यक्ष छत्रप्रसाद श्रीपालीले भन्नुभयो, 2 वर्ष अघि परीक्षणको रूपमा लगाएका 50 बिरुवा राम्रोसँग हुर्किएपछि व्यावसायिक बनाउने लक्ष्य सहित ठूलो क्षेत्रफलमा स्याउ खेती विस्तार गरेका छौँ।
0: कृषि पत्रिकाको अन्तमा रोपाई अगावै धानको समर्थन मूल्य निर्धारण सम्बन्धी समाचार। सरकारले यसपालि धान रोप्नु अगावै समर्थन मूल्य निर्धारण गरेको छ। गत सोमबार बसेको मन्त्री परिषद बैठकले मोटा धान 3,660 रुपियाँ र मध्यम धान 3,860 रुपियाँ प्रति क्विन्टल निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। विगतमा धान रोपेपछि मात्रै मूल्य निर्धारण हुने प्रवृत्ति रहेकोमा यसपटक सरकारले रोपाई अगावै धानको समर्थन मूल्य निर्धारण गरेको हो। गत वर्ष भने साउन अन्तिम साता समर्थन मूल्य निर्धारण गरेको थियो। गत वर्ष बर्खे सिजनको मोटा धानको 3,483 र मध्यम धानको 3,628 रुपियाँ मूल्य निर्धारण भएको थियो। गत वर्षको तुलनामा यस पटक मोटा धान 177 रुपियाँ र मध्यम धान 232 रुपियाँ बढाएर मूल्य निर्धारण गरिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2083 जारी गरेर बाली लगाउनु अगावै मूल्य निर्धारण गर्ने कार्यतालिका नै बनाएको छ। निर्देशिका अनुसार बर्खे धानको समर्थन मूल्य निर्धारणका लागि प्रत्येक वर्ष 30 पैसासम्म मन्त्री परिषदमा सिफारिस पेश गरिसक्ने उल्लेख छ। सरकारले वर्षेनी चैते धान र बर्खे धानको मूल्य निर्धारण गर्दै आएको छ। चैते धानको मूल्य भने प्रति क्विन्टल 2,856 रुपियाँ निर्धारण गरिएको छ। यो 18% चिस्यान भएको चैते धानको मूल्य हो। सोभन्दा बढी चिस्यान भएको खण्डमा भने प्रति 1% चिस्यान बढ्न साथ प्रति क्विन्टल 1.2 किलोग्राम तौल घटाएर मूल्य निर्धारण गर्न सकिने निर्णय भएको छ। सरकारले तोकेको न्यूनतम मूल्यमा किसानबाट धान खरिद गर्ने सहकारीलाई अनुदान दिन कृषि मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा 68,67,000 बजेट प्रस्ताव गरेको छ। सो बजेटबाट 6,131 टन धान न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने सरकारी लक्ष्य छ। सरकारले न्यूनतम परिमाणमा धान खरिद गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेका कारण पनि किसानले उचित मूल्य पाउन सकिरहेका छैनन्। कृषि मन्त्रालयले निर्देशिका जारी गरेर न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने स्थानीय सहकारीलाई निश्चित रकम प्रोत्साहन बापत उपलब्ध गराउने जनाएको छ। यसरी प्रोत्साहन बापत उपलब्ध गराउने रकम भने स्थानीय तह र प्रदेशको समन्वयमा निर्धारण गर्ने व्यवस्था छ। हवस् त, आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित चित्रकला चौहान र म नरेश नेउपानी आज्ञा चाहन्छौ। नमस्कार।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: नयाँ स्रष्टा सर्जक र कलाकारहरूलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्ने कार्यक्रम तपाईँलाई मन परेको गीत आफू सुन्न र आफ्ना साथीभाइहरूलाई सुनाउने कार्यक्रम म्युजिक क्याफे।

रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार दिनको ठिक 1:20 बजे म सूर्य मक्तानको साथमा प्रसारण भइरहेको छ। सुन्ने प्रयास गर्नुहोला।

0: निकटमा प्रहरी, विकटमा प्रहरी, जहाँ पनि जहिले पनि तपाईँको सेवा र सुरक्षामा नेपाल प्रहरी।
1: नेपाल प्रहरीका काम कारबाहीसँगै सुरक्षा सूचना र चेतना समेटिएको प्रहरी कार्यक्रम हरेक सोमबार र बिहिबार साँझ 7:45 बजे रेडियो नेपालमा सुन्नुहोला।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता, असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचार पछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: गोबरलाई गुइठा नबनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचारका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम वेबसाइट 92 किलो हर्जको साथमा एफएम ब्यान्ड 98.13 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। हामी सार्वजनिक सेवा प्रसारण केन्द्र रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

सेवाको आरम्भ गर्नेछौँ स्वदेश गानबाट। स्वदेश गान सुनिसकेपछि लोकगीतहरू सुन्नुहुनेछ। 3 बजी समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 आधुनिक गीतहरू सुन्नुहुनेछ। 4 बजी समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 वैदेशिक रोजगारी कार्यक्रम तामाङ भाषामा सुन्नुहुनेछ। 4:30 बागमती पर्यटन डायरी कार्यक्रम सुन्नुहुनेछ। 5 बजे समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र 2 पुनः प्रसारण सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ भने 5:59 सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। अब राख्दैछौँ स्वदेश गान प्रेमध्वज प्रधानको सुरमा, ललितजन रावलको रचना, सुशील विश्वकर्माको सङ्गीतमा। यो स्वदेश गानपछि लोकगीत सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

भर्खरै यहाँहरूले सुन्नुभयो नुपुर भट्टाचार्य र अम्बिकाको स्वरमा रहेको गीत हरिबहादुरको सङ्कलनमा। योभन्दा अगाडि सुनायौँ सावित्री शाहको स्वरमा रहेको गीत चेतन कार्कीको सङ्कलनमा। हामी बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। अहिलेको बसाइमा सुनाइरहेका छौँ लोकगीत। अब सुनाउँछौँ प्रेम कुमार रजकको स्वरमा रहेको गीत ध्रुव हमालको सङ्कलनमा।

पर्खरै सुन्नुभयो सुलभ देवान, आशा गजमेर, शिव बस्नेत र महेन्द्र दिवालीको स्वर मारेको गीत। हामी सार्वजनिक प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। अहिलेको बचाइमा सुनाइरहेका छौँ लोकगीत। लोकगीत सुनाउने क्रममा अब राख्दैछौँ प्रेम प्रकाश साईको स्वर मारेको यो गीत पाण्डव सुनुहारको सङ्कलनमा।

भर्खरै सुन्नुभयो योगेश वैद्य र ज्ञानु राणाको सुरमा रहेको लोकगीत। योभन्दा अगाडि सुनेका थियौँ शान्ति थापाको सुरमा रहेको गीत भैरवनाथ रेग्मीको सङ्कलनमा। ठिक 3 बजे यहाँहरू 3 बजेको समाचार सुन्नुहुनेछ। 3 बजेको समाचार सुनिसकेपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। अहिलेको बसाइमा सुनिरहेका छौँ विभिन्न कलाकारका स्वरमा रहेका लोकगीत। लोकगीत सुनाउने क्रमको यो अन्तिम गीत राख्दैछौँ, लोकबहादुर छेत्रीको स्वरमा रहेको गीत। यो गीतपछि केही सूचना र सन्देश सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
1: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
8: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। प्रतिनिधि सभाको बैठकमा सभासदहरूले गर्नुभएको प्रश्नको प्रधानमन्त्रीद्वारा जवाफ। कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने उहाँको प्रतिबद्धता। राष्ट्रसभाको बैठकमा सांसदहरूद्वारा देशको समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। सुर्तीजन्य पदार्थ विरुद्धको दिवस आज विश्वभरि चेतनामूलक कार्यक्रम गरी मनाइँदै र सेन्झोउ 2-1 अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको चीनको दावी। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले लिपु लेक र लिम्पिया धुराका सम्बन्धमा कूटनीतिक नोट पठाएको र वार्ताबाटै समस्याको समाधान खोज्ने गरी काम भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेकपा एमालेका सांसद पद्मा अर्यालले सोध्नु भएको लिपु लेक सम्बन्धी प्रश्नमा प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइएको र बेलायतसँग समेत त्यस विषयमा कुराकानी अगाडि बढाइएको जानकारी दिनुभयो।
1: लिपु लेक लिम्पिया धुरा सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुइटै सरकारले आफ्नो इतिहासविदहरू राखेर आफ्नो सर्वेयरहरू राखेर आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरेछौँ। उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्यान्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कहिलेसम्म हुन्छ भनी सोध्नु भएको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या छिट्टै समाधान गर्न सरकार लागिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले 35 वर्षमा हुन नसकेको काम परिणाम 35 मिनटमै नखोज्न आग्रह गर्दै सुकुम्बासी समस्याको व्यवस्थित समाधान गर्नकै लागि सरकार अगाडि बढेको बताउनुभयो।
1: हामीले काठमाडौँ उपत्यकामा रहेका खोला किनारमा जुन एकदमै जोखिमपूर्ण अवस्थामा बस्नु भएको थियो उहाँहरूलाई अर्को ठाउँ सार्ने काम गरेको, जो सहीमा सुकुम्बासी हुनुहुन्छ, जसको चाहिँ देशभरि कतै पनि एक दूर जग्गा पनि छैन, एक आना जग्गा पनि छैन, उहाँहरूलाई त्यो जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ। त्यो सरकारको र हाम्रो पार्टीको मान्यता हो। तर काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढी आउँदाखेरि उहाँहरूको घर डुबानमा पर्ने र उहाँहरूको सेनिटरी अवस्था, उहाँहरूको वासरुम टोयलेटको व्यवस्था, त्यसको निकासा सिधै खोलामा थियो, त्यसले गर्दाखेरि उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो, खोला फोहोर पनि भइरहेको थियो र सबैभन्दा ठुलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले र जहाँसम्म उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ त्यसको निम्ति भूमि सम्बन्धी हाम्रो समिति पनि बनिसकेको छ। हाम्रो 2-3 मन्त्रालयले यो विषयमा काम गरिरहेको छ। अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौँ भन्नु भएको छ। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन।
0: सांसद राईको सहकारी सम्बन्धी अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले सहकारीका सञ्चालकहरूबाट नै उठाएको पैसा पीडितलाई फिर्ता भइरहेको र बजारमा हल्ला भए जस्तो सरकारले दिइरहेको भन्ने कुरा सत्य नभएको बताउनुभयो।
1: सहकारीको विषयमा पनि अहिले एउटा कोष खडा गरेको छ र बाहिर न्युजमा आए जस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो देखिन्छ। हामीले सहकारीबाट उठाएको पनि पैसा छ। लास्ट विकको रिपोर्ट हेर्दाखेरि 3 करोड जस्तो सहकारीबाट उठाइएको थियो, 50-60 लाख जस्तो दिएको थियो। यसको मतलब सरकारको पैसा गइरहेको होइन, हामीले सहकारीहरूबाट उठाएरै पीडितहरूलाई पैसा बाँड्ने हो। त्यसमा कुनै पनि कन्फ्युजन नराख्न अनुरोध गर्न चाहन्छु।
0: यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुसबु ओलीले विद्युत महसुलमा भ्याट सम्बन्धी सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान सक्ने अवस्था नभएको र अहिले नै देशभर विद्युतीय चुलोबाट खाना पकाउन थाल्ने हो भने भार थाम्न नसकिने भएकाले त्यसलाई व्यवस्थित बनाउन कर लिने व्यवस्था गरिएको बताउनुभयो। प्रधानमन्त्री शाहले प्राधिकरणको क्षमता विकास गर्नका लागि सरकारलाई पैसा चाहिएको र त्यसकै लागि विद्युतमा 5% भ्याट लगाइएको स्पष्ट पार्नुभयो।
2: साँच्चीकै हामी अहिले विद्युतीय युगमा तुरुन्तै जान सकिने अवस्था छैन। साँच्चीकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिट भन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नु भएको छ त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ। त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाईलाई अपग्रेड गर्नुपर्छ, सब स्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौँ। त्यसको लागि नेपाल सरकार अग्रसर छ।
0: यस्तै भदौ 23 र 24 गतिको आन्दोलनका सम्बन्धमा गौरी बहादुर कार्की आयोग र राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीको प्रश्नमा प्रधानमन्त्री शाहले सबै प्रतिवेदनहरूको अध्ययन भइरहेको र क्रमशः कार्यान्वयनमा जाने बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले तराईमा रहेको खानेपानी समस्या, कर्णालीमा भइरहेको विद्युत आपूर्तिको समस्या, जेएनजी आन्दोलनका विषयमा आएको मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले मधेसमा खानेपानीको समस्या विकराल बन्दै गएको तथा 400 फिट खन्दा मात्रै पानी आउने हुँदा आर्थिक अवस्था लगायतका कारण आम मानिसले पानी खान पाउने अवस्था नरहेको बताउनुभयो। सांसदहरूले बजेटले उद्योग सञ्चालन लगायतका विषयमा समेट्न नसकेको भन्दै रोजगारीको सिर्जना गरी गरिब किसान मजदुर र सुकुम्बासीका समस्या हल गर्ने विषय बजेटमा नआएको बताउनुभयो। कर्णालीमा सहज रूपमा विद्युत आपूर्ति तथा कम भोल्टेजका विद्युत आपूर्तिका कारण त्यहाँका जनताले असहजता खेप्नु परिरहेको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै विद्युतको सहज आपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले सुकुम्बासीको समस्या समाधानमा सरकारको ध्यान जानुपर्ने, जेएनजी आन्दोलनका विषयमा आएको मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने तथा सभामा सांसदहरूले उठाएका विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै सभा र सरकारको ध्यान आकर्षण गराउनुभयो। संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा वी रोजर्स नेपाल भ्रमणमा आउनुभएको छ। भ्रमणका क्रममा उहाँले काठमाडौँमा आयोजित एसेन्ट समिट 2026मा मुख्य मन्तव्य प्रस्तुत गर्नुहुने नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ। साथै उहाँले नेपाल सरकारका उच्च अधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका सदस्य र अमेरिकी विदेश मन्त्रालयका विभिन्न कार्यक्रमका पूर्व सहभागी सँग भेट गर्नुहुने कार्यसूची रहेको दूतावासले जनाएको छ। महोत्तरीको गौशाला नगरपालिका 12 स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्ति बजारमा अत्यधिक गर्मीका कारण आज 10 जनाभन्दा बढी छात्रा अचानक बिरामी परेका छन्। विद्यालयमा नियमित पठन पाठन चलिरहेका बेला केही छात्राहरूलाई चक्कर आउने, टाउको दुख्ने, अत्यधिक कमजोरी महसुस हुने तथा बेहोस जस्तै हुने समस्या देखिएपछि विद्यालयमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष सिंहका अनुसार गर्मी अत्यधिक बढेका कारण कक्षा कोठाभित्र बस्न कठिन भएपछि विद्यार्थीहरूको स्वास्थ्यमा प्रत्यक्ष असर परेको बताउनुभयो। बिरामी परेका विद्यार्थीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको पनि उहाँले बताउनुभयो। विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस आज विश्वभरि चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौँ, गुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ भन्ने नाराका साथ दिवस मनाइँदैछ। हरेक वर्ष मे 31 तारिकमा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन WHO-ले गरिरहेको प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गर्नुभएको छ। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसका सन्दर्भमा आज सन्देश जारी गर्दै उहाँले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न संकल्पका लागि आग्रह समेत गर्नुभयो। सन्देशमा मन्त्री मेहताले सुर्तीजन्य पदार्थको लत त्याग्ने प्रयास सुरुमा कठिन हुन्छ, तर दृढ इच्छा शक्ति, पारिवारिक साथ र स्वास्थ्य कर्मीहरूको सही परामर्शले यो पूर्ण रूपमा सम्भव हुने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन र सन्देश।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। पर्वतीय हाई अल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षको जेठ 15 सम्ममा 9 जना विदेशी नागरिक सहित 13 पर्यटकले ज्यान गुमाएका छन्। त्यहाँको पर्वतीय उच्च उचाइका पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न गएका धार्मिक पर्यटक मध्ये लेक लागेर उक्त संख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ। मकवानपुरका विभिन्न मुख्य सडक खण्डहरूमा निर्माण र स्तरोन्नतिको काम तीव्र रूपमा अगाडि बढिरहेको छ। स्तरोन्नतिको काम तीव्र रूपमा बढिरहेको कारण जिल्ला प्रहरी कार्यालय मकवानपुरले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराले बाजुरा हुम्ला सीमा विवाद घटनापछि हिमाली गाउँपालिकाका विभिन्न बस्तीमा सुरक्षा व्यवस्था कडा बनाएको छ। स्थानीयको सुरक्षासँगै पर्यटकीय क्षेत्र रानी सैन तथा साईपाल बेस क्याम्प जाने पर्यटकको सुरक्षालाई लक्षित गर्दै लामपाटा क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब परीक्षक डिएसपी कमला बोहराको नेतृत्वमा करिब 2 दर्जन प्रहरी टोली हिमाली गाउँपालिकाका विभिन्न बस्तीमा खटिएको छ। धनकुटाको पाखरीबासमा सुरु गरिएको स्वास्थ्य शिविर प्रभावकारी देखिएको छ। विगतमा सामान्य स्वास्थ्य उपचारका लागि टाढा टाढा पुग्नुपर्ने अवस्था रहेकोमा अहिले शिविर मार्फत चिकित्सकहरू गाउँमै पुगेर सेवा दिन थालेपछि स्थानीयलाई सहज भएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको यो रिपोर्ट।
6: पाखरीबास नगरपालिका वडा नम्बर 8 का 80 वर्षीय पहर सिंह राईलाई दमको समस्या छ। पहिले औषधि लिन र नियमित उपचारका लागि उहाँ नगरको र जिल्ला अस्पताल जानु पर्दथ्यो। अहिले गाउँमै नियमित चेक जाँच र औषधि पाउन थालेपछि सहज हुँदा उहाँलाई खुसी लागेको छ। पाखरीबास नगरपालिका वडा नम्बर 8 ले हरेक हप्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। वडाका सबै टोललाई समेट्दै गरिने शिविरले पालिका वा जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता हटाएको छ। 2 वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको शिविरको फाइदा दीर्घ रोगी, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई पुगिरहेको छ। शिविरमा पालिकाका डाक्टर ल्याइन्छन् र टोलमै स्वास्थ्य सेवा तथा औषधि उपलब्ध भएपछि सहज भएको स्थानीय धनकुमारी राईले बताउनुभयो। प्रत्येक टोलमा शिविर हुने दिन 30 भन्दा बढी व्यक्तिले सेवा लिन्छन्। शिविरमा 96 प्रकारका औषधि वितरण हुन्छ। यसबाहेक दम, सुगर, प्रेसर जस्ता बिरामीको विशेष हेरचाह, महिलालाई आइरन चक्की वितरण तथा बालबालिकालाई शिविरमै खोपको व्यवस्था पनि गरिएको छ। तर कानुनी जटिलताका कारण सेवाग्राहीले चाहे जस्तो सेवा दिन नसकेको वडा अध्यक्ष गणेश राई बताउनुहुन्छ। पाखरीबास नगरपालिका वडा नम्बर 8 को कार्यालयले सुरु गरेको नयाँ अभ्यासले सामान्य र नियमित स्वास्थ्य जाँच तथा औषधि लिन टाढाका अस्पताल धाउनु पर्ने बाध्यता अन्त्य गरेको छ। वडाले यस कार्यका लागि वार्षिक करिब 3 लाख रुपियाँ खर्च गर्दै आएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: नियमित स्वास्थ्य शिविरले स्थानीयलाई सहज सम्बन्धी धनकुटा संवाददाताको यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। चीनको सेन्झोउ 2-1 अन्तरिक्ष अभियानका क्रममा सफलतापूर्वक अन्तरिक्ष यात्रा सम्पन्न गरी हिजो सकुशल बेजिङ पुग्नुभएका तीनैजना अन्तरिक्ष यात्रुहरूको स्वास्थ्य अवस्था राम्रो रहेको चीनका अधिकारीहरूले बताएका छन्। 210 दिन लामो समय अन्तरिक्षमा बिताएर शुक्रबार साँझ सुरक्षित रूपमा पृथ्वीमा अवतरण गर्नुभएका झाङ लु वु फेई र झाङ होङ झाङ नामक तीनैजना अन्तरिक्ष यात्रुहरूको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम सम्बन्धी निकायले जनाएको छ। 210 दिनको सफल अन्तरिक्ष बसाई सम्पन्न गरी उहाँहरू हिजो सकुशल बेजिङ आइपुग्नु भएको चिनी अधिकारीहरूले बताएका छन्। सेन्झोउ 2-1 अन्तरिक्ष अभियान यो यात्रासँगै पूर्ण रूपमा सफल भएको पुष्टि गरिएको पनि चिनिया सञ्चार माध्यमहरूले जनाएका छन्। विश्व स्वास्थ्य संगठन WHOका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमाबन्दी पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। कङ्गोको उत्तरपूर्वी इटुरी प्रान्तको राजधानी बुनियामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ता प्रतिबन्धहरूले रोग नियन्त्रण प्रयासलाई कठिन बनाउने मात्र होइन पारदर्शिता र विश्वासलाई पनि कमजोर पार्न सक्ने बताउनुभयो। अब मौसम। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यूनचापीय रेखाको प्रभाव रहेको छ। उक्त प्रभावका कारण देशका विभिन्न भूभागमा बदली वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। अब यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा सभासदहरूले गर्नुभएको प्रश्नको प्रधानमन्त्रीद्वारा जवाफ, कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने उहाँको प्रतिबद्धता। राष्ट्रिय सभाको बैठकमा सभासदहरूद्वारा देशको समसामयिक विषयमा सरकारको ध्यान आकर्षण, सुर्तिजन्य पदार्थ विरुद्धको दिवस आज विश्वभरि चेतनामूलक कार्यक्रम गरी मनाइँदै र सेन्झोउ 2-1 अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको चीनको दाबी। यसका साथै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।
7: क्विटलाइन 11:32 जानकारीमूलक सन्देश।
8: नेपालमा चुरुट पिलार तसुर सुतिक ठिकै चिज खाएको वर्षक 34,000 जना मानुषक ज्यान जयलार गरिरहेले तर एकक बानी सिध्या पारे।
7: यदि तुई चुरुट पिलार तसु सुतिक ठिकै चिज खाइलार बानी त्यागै चाहे भने आज नै गोप्पे तसु पैसा नै पर्लारको सरसल्लाह सुझाव सेवा क्विटलाइन 11:32 सम्पर्क गर।
8: यसै सरसल्लाह सुझाव सेवा कार्यालय समयमै मिल्न रहेछ।
7: याद गर, चुरुट पिलार तसु सुतिक के चीज खाइलार बानी त्यागेले सरसल्लाह सुझाव सेवा क्विटलाइन 11:32। नेपाल सरकार स्वास्थ्य तसु जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तसु संचार केन्द्र टेकु काठमाडौँ।

यी रेडियो नेपाल हो, दनवारी भाषा समाचार भेष बहादुर दनवारबाट सुन। आज प्रधानमन्त्री बालेन्द्र शाह संसदक प्रश्नको उत्तर दिल रचड। प्रधानमन्त्री बालेन्द्र शाह भारत सँगै सीमा सम्बन्धी रहल समस्या कूटनीतिक माध्यमबाट सल्टाएलाई कर्ल सरकार प्रतिबद्ध रहल बाजल रचड। नेपाली कम्युनिस्ट पार्टी एमाले सांसद पदमा अर्यालक भारत चिनक नेपाली भूमि लुपुलेख हकीको व्यापार कर्ल बाट बनाएलाई लगायत संरचना बनाएलाई सन्दर्भमा प्रतिनिधि सभाको आजको बैठकमा कर्ल हकल प्रश्नको जवाबमा प्रधानमन्त्री उही जवाब दिल हो। प्रधानमन्त्री नेपाल तसु भारत बिजक सीमाक विवाद इतिहासविद सङ्घिक जोडीको सल्टाले प्रयत्न हकल सदन लागि जानकारी दिटी सम्बन्धित सङ्घिक बसेको वार्ताबाट विकास खोजलाई जानकारी दिल हकल हो। यी विषयमा बेलायत सरकारसँगै पनि कुराकानी गरे पर्ला प्रधानमन्त्री शाह बाजलर छट। सांसद लखक तरलाई धेरै जस्ने कुराकानी लागि सल्लाह तसु सुझावको रूपमा लिल बाजीको प्रधानमन्त्री शाह नेपाली काङ्ग्रेस सांसद अर्जुन नरसिंह केसिक राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन मात्र नआएको भिन्न भिन्न कालखण्डमा हकल आन्दोलन प्रतिवेदन कार्यान्वयनमा जोड दिएलाई पनि सरकार प्रतिबद्ध रहला प्रधानमन्त्री बाजलर छट। भिन्न भिन्न कालखण्डमा हकल आन्दोलनको सम्बन्धमा धेरै प्रतिवेदन रहेछट, एकटा मात्रै प्रतिवेदन नै रहेछट। भिन्न भिन्न कालखण्डमा भिन्न भिन्न आयोग गठन हकल रहेछट। आजसम्म नेपाल सरकारलाई बुझाएर झट्का पनि आयोगको प्रतिवेदन लखक रहेछट। उही सेव्य प्रतिवेदनबाट एकमुष्ट नेपाल सरकार अध्ययन गर्छट, उही अनुसार नै काम कारवाही कर्छट बाजलर छट। यसनिकै प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी सांसद खुसबु ओले कर्ल प्रश्न जवाफ दिटी भिजिट भिसामा जयको कामक लागि अनुमति पाएला पछि काम धारक भिसा लिएला नेपाल आएला पर्ला बाध्यताकलक अवस्थामा विदेशमा बसेको हकल पनि कलबर्ट गरे सक्ल विकल्पमा श्रम मन्त्रालय काम गरिरहला बाजलर छट। बजेटबाट मासिक 25-50 युनिटभन्दा धेरै करण्ट खपत कर्ल उपभोक्तालाई 5% मूल्य अभिवृद्धि कर लगाएर व्यवस्था कर्ल सन्दर्भमा सोधला प्रश्नमा प्रधानमन्त्री करण्ट क्षमता बढाएलाई कर्ल उइटलाई स्पष्ट पार्लर छाट। अख्निले करण्टक युगमा जैल लागि अवस्था नै रहेछ। सभ्य मानिसक प्रयोग कर्ल करण्ट क्षमता चुट्ने रहला कारण एकरक बढाएलाई लागि करबाट उठला पैसोबाट देशभर रहला ट्रान्सफर तसु प्रसारण लाइन्स तसु सब स्टेसन सुधार गरिसक्ल बाजलर छाट। आज संसारक सुत्ती जन्ने जसले पदार्थक विरुद्धक दिवस भिन्न भिन्न देशमा चेतना दिल कार्यक्रम साथ मनाइरहेछ। सुती जस्ने पदार्थ तसु निकोटिनको नयाँ रूपको भ्रम चिर्ला नैचौँदैबाट टाढो बसु स्वास्थ्य जीवन रोजीको उपाजलाई साथ मनाइरहेछ। सन्दुक वर्ष मे 31 तारिकमा मनाला यी दिवसक उद्देश्य सुती जस्ने पदार्थ प्रयोगबाट हक्ल स्वास्थ्य जोखिम सुती उद्योगक व्यावसायिक रणनीति सुती जस्ने खाएला कुरो रोक्याला लागि संसारक स्वास्थ्य संगठन WHO गरिरहेको प्रयास अनुसार स्वास्थ्य जीवन यापनक तसु आएल पुस्ताक जोग्याला लागि चाहेल कादमबारे चेतना फैलाला हो। WHO सदस्य राष्ट्र लगभग 1987 संसारभर रूपमा सुर्ती जस्ने पदार्थ महामारी अन्छु यीबाट अकेश रोक्यालाई सक्ल मर्ला तसु रोग उप्र ध्यान खिच्ल कराएला यी दिवसको सुरुवात गर्ल हक्ल हो। WHO अनुसार अग्नि संसारभर करिब जैल पनि अझ संसारक 5 मध्ये 1 वयस्क कुनु न कुनु रूपमा सुर्ती जस्ने पदार्थ प्रयोगमा जोगाएला हक्ल कलर छट। पाछलो वर्ष लगकमा सुर्ती जस्ने पदार्थ प्रयोग गरेको घटेको जैल पनि अझ संसारक 5 मध्ये 1 वयस्क कुनु न कुनु रूपमा सुर्ती जस्ने पदार्थ प्रयोगमा जोगाएला कलर छट। सुर्ती जस्ने पदार्थको कारण सदुक वर्ष 80 लाखभन्दा धेरै मानिस लगक मर्ल हक्ल रहेछट। झुन्केमा करिब 12 लाख जनाक मर्ल निष्क्रिय धुम्रपान कारण हक्ल कर्ल रहेछट। यसनिकै स्वास्थ्य अन्चु स्वच्छता मन्त्री निशा मेहता सुर्ती जस्ने पदार्थ त्यागेलाई आग्रह गर्ल छट। संसारक सुर्ती जस्ने पदार्थ सङ्गीत दिवसक सन्दर्भमा आज सन्देश जारी गर्दै ओक्रे सुर्ती जस्ने पदार्थ प्रयोग कर्ल लखक आजबाट एकलाई त्यागेलाई संकल्प लागि आग्रह समेत कर्ल छट। सन्देशमा मन्त्री मेहताक सुर्ती जस्ने पदार्थक ल त्यागेलाई प्रायः सुरुमा गा राख सक्छ तसु दृढ इच्छाशक्ति पारिवारिक साथ तसु स्वास्थ्यकर्मी सङ्घिक सही परामर्श यी सभ्य रूपमा सम्भव भएकै सक्ल बाजलर छट। मन्त्री मेहताक आधुनिक तसु फरक डिटाला नाममा भेप तसु हुक्का जस्ने कुनै पनि हानिकारक पदार्थ प्रयोग तसु लोभमा नै पारेर पनि आग्रह कर्ल छट। सुर्ती जस्ने पदार्थक अंशु भेप लतबाट मुक्त अकेला चाहला लागि मन्त्रालय सहयोग तसु परामर्श उपलब्ध कार्यालयलाई समेत ओक्रिक उल्लेख कर्ल छट। यसनिकै जिल्ला प्रशासन कार्यालय स्याङजाङ सुर्ती जन्ने पदार्थक सेवन अंशु बेचेलाई नियन्त्रण कार्यालय कानुन कार्यान्वयनमा थप कडाई कार्यालय हक्ल छट। कार्यालय सार्वजनिक सूचना जारी गर्दै अहिले सोमबारदेखि जिल्लाभर डिटाल अभियानमा चलाइलाई कर्ल जनाएर छिक। प्रशासनबाट जारी सूचनामा सार्वजनिक ठाउँमा धुम्रपान अंशु सुर्ती जस्ने पदार्थक कार्यालय नै पाइला उल्लेख गरिरहल छट।
बार पैराग बगाल काभ्रे पलाञ्चोक जिल्लाक छवटा झोलिङ्गे पुल फेरि बनाइलाई कर्ल अक्लर छ। विशेष गरी कु जिल्लाक दक्षिण क्षेत्रमा रहल रोसी लरिक बार पैराग बगाल उए पुल बनाइलाई अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित अक्ल हो। विक्रमसम्म 2081 असोज 10 12 गते धेरै पर्ल पानीसँगै रोसी लरीमा आएर बार कारण नाश पुग्ल। पक्की पुलसँगै नाश अक्ल झोलिङ्गे पुल झन् 2 वर्ष पाछु फेरि बनाइलामा सुरु अक्ल अर्चट उए कारण उए बारबाट कारण जिल्ला नौबुद्ध नगरपालिका रोसी दसु तेमाल गाउँपालिका जोड्ल झोलिङ्गे पुलमा पनि नाश पुग्ल रचट। रोसी गाउँपालिका 3 ठाउँ नौबुद्ध रोसी पिपलटा सुँगुरे डाँडा झोलिङ्गे पुल खाक्सी झोलिङ्गे पुल रोसी गाउँपालिका 11 माम्ती पुल लोकसाङ कालडुङ्गा झोलुङ्गे पुल तसु पिप्ले दोभान झोलुङ्गे पुल बनाइला लायक अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित अक्ल। शहरी विकास मन्त्रालय अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर प्रेम नारायण बस्याल जानकारी दिएर छ। मकवानपुर भिन्ने भिन्ने मुख्य बाट खण्ड लखकमा बनाइला अञ्चल स्थानीय काम बेसको रूपमा अघि बढिरहेका कारण जिल्ला पुलिस कार्यालय मकवानपुरक यात्रु अञ्चल सवारी चालक लागि वैकल्पिक बाट प्रयोग गरेलाई आग्रह गर्न छ। बाट मर्मत अंश सुधार कार्यलाई कारण मनेक ठाउँ लखकमा आइला जाइलामा प्रभाव धकेलाई तसु बाट खण्ड निश्चित अवधिसम्म सभ्य रूपमा बन्द रहेला जनाला छ। पुलिसका अनुसार अख्नी जिल्लाको 2 महत्त्वपूर्ण बाट खण्डमा बनाइला काम जारी रहला रहेछ। बित्ला 24 घण्टामा 1994 सवारी चालक कारवाहीमा पर्ल छ। यीबाट राज्य कोषमा ₹5,41,502 राजस्व दाखिल अक्ल छ। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय अनुसार मोड पीको 127 नियमिचीको राइट सेयरिङ करलाई 142 32 सङ्केत नैमानलाई 149 बेसको गतिमा सवारी चालकलाई 103 लागि कारवाही गर्ल हो। यसनिकै लेन अनुशासन पालना नाइकरलाई 158 निषेध कर्ल क्षेत्रमा हर्न बजारलाई 130 बाट पेटीमा सवारी साधन पार्किङ करलाई 128 एकतर्फी बाटमा सवारी चालकलाई 95 दसु अन्य सवारी नियम पालना नाइकरलाई 962 लागि पनि कारवाही गर्ल छ। पश्चिम नेपालक बाँके लगायत जिल्लामा धेरै ढिपटोप बढ्ल रहेछ। उचित धेरै जस्ने सामुदायिक विद्यालयमा टिनक छानक बन्ल कक्षा कोठामा रहल छ। नेपालगञ्जको ढिप्टो 41-42 डिग्री उप्र ढिप्टोमा विद्यालय छ्याबेछ्याबेक टिनक छाना हेट उकुस मुकुस हाकेको तरतर पसिना बगाएको पढाइलाई बाध्य रहेछ। छिनछिनमा करन्टा जलबाट समस्या पङ्खाको अभाव चुट्ने छ्याबेछ्याबेक स्वास्थ्य तसु पढाइ दुवै प्रभावित हक्ल विद्यालय शिक्षक लखक बाध्य रहेछ। धेरै नै ढिप्टोक मौसममा धेरै पटक करण्डा रोकन्जाईको हकीको समस्या टिनक छाना हेट पढाइ गाह्रोपूर्ण बन्न रहेछ। धेरै जस्ने स्कुलक प्राथमिक तह चुट्ने छ्याबेछ्याबेको लागि छाना हेट धरिको पढाइलाई कल रहेछ। नेपालगञ्ज उपमहानगरपालिका शिक्षा अञ्चल खेलकुद महाशाखाको मुख्य गोर्खबहादुर थापा टिनक छाना हेट जिप्सन धरिको डिप्टो हटाएर प्रयास गर्ला तसु नयाँ भवन लखक टिनक नै बन्ला बाजल रहेछ। उए बाजला इएबाट टिकालाई बनाइने नीति बनाइलाई काम आज हके नै सक्ल बाजल रहेछ। कान्ति लोकपथ अन्तर्गत मकवानपुरक बगुवा लरिक बुलमा ट्रक दुर्घटना हकेको चालक मर्ल छ। जिल्ला पुलिस कार्यालय प्रवक्ता माधव काफ्लाई अनुसार हेटौँडा बाटे ललितपुरलाई बालेना बागमती जलविद्युत आयोजनक सामग्री लिएको उएतर्फि जयरहल उए ट्रक जयलरात दुर्घटना हकेको हेटौँडा उपमहानगरपालिका 30 वर्षीय दलबहादुर बर्तेउला मर्ल अक्ल हो। लरीमा डुबेको ट्रक यान्त्रिक सहायताबाट जलराती नै निकाल्ला रहेछ। उपरोक्त वायुमण्डलमा रहल पश्चिम मनेक चिप्ल रेखा स्थानीय वायु अंश पश्चिमीदेखि पूर्व पश्चिम पूर्व नेपाल नजिकै रह सक्रिय रहल मनेक चिप्ल रेखा प्रभाव कारण देशक भिन्न भिन्न भूभागमा फेरन्जयको वर्षा अंश हुरी चल्ल पहिला अनुमान कर छ। जल अंश मौसम पहिला कला अनुमान भाषाका अनुसार अग्नि गण्डकी लुम्बिनी कर्णाली तसु सुदूरपश्चिम प्रदेश लगायत देशक धेरै जसो हिमाली अंश पहाडी भूभागमा मनमनेक फेरन्जयको रहल रहेछ। तराई क्षेत्रमा मनेक फेरन्जाईको अक्ल रचट लुम्बिनी प्रेक्षक मनेक ठाउँमा मनमनेक पानी परेर लर्छट पनि गण्डकी तसुल कर्णाली प्रेक्षक मनेक ठाउँ मनमनेक पानी परेर रचट यसनिकै आज राति कर्णाली तसु सुदूरपश्चिम प्रदेश लगायत देशक हिमाली भागक मनमनेक फेरन्जाईलाई रहल रचट पनि पहाडी भागक अञ्चु लुम्बिनी प्रेक्षक तराई क्षेत्रमा मनमनेक फेरन्जाईलाई रहल जना रचट। बाँकी तराई भागक मुख्य रूपमा मौसम सफा रहल महाशाखा पहिला कल अनुमान महाशाख जना रचिक आजुलाई जनवरी भाषा समाचार सिद्धलेख अस्त शिवा ढोक गरिनु।

0: गर्नुहोस्।
1: भर्खरै यहाँलाई सुनायौं प्रताप दासको सुरमा रहेको यो आधुनिक गीत र यसमा शब्द रचना तथा संगीत थियो सरोज पोखरेलको। अब यहाँहरूलाई करिब 4 बजेसम्म आधुनिक गीतहरू मार्फत मनोरञ्जन गराउनेछौ। यस क्रममा अब राख्दैछौ उर्गेन दोङ र मेनिला राईको स्वरमा रहेको यो आधुनिक गीत, र यो गीतमा शब्द रचना रहेको छ लक्ष्मण राईको भने संगीत उर्गेन दोङको।

तपाईँ यति बेला रेडियो नेपालबाट आधुनिक गीतहरू सुनिरहनु भएको छ। यस क्रममा यहाँहरूलाई भर्खरै राख्यौँ विशाल निरौला र प्रविशा अधिकारीको स्वरमा रहेको यो आधुनिक गीत, र यो गीतमा शब्द रचना तथा सङ्गीत थियो खेम सारु मगरको। अब यहाँहरूलाई अर्को आधुनिक गीत नै राख्दैछौँ, अन्जु पन्तको स्वरमा रहेको छ र यो गीतमा शब्द रचना रहेको छ सविता पोखरेलको भने सङ्गीत विष्णु अधिकारीको।

आधुनिक गीतहरू सुनाउने क्रममा भर्खरै राख्यौँ प्रमोद खरेलको स्वरमा रहेको यो आधुनिक गीत, र यो गीतमा शब्द रहेको थियो शङ्कर कोइरालाको, भने सङ्गीत थियो कस्तुभ पन्तको। अब यहाँहरूलाई अर्कै आधुनिक गीत नै राख्दैछौँ, यस क्रममा हिमाल सागर र अनु चौधरीको स्वरमा रहेको यो आधुनिक गीत, र यो गीतमा शब्द तथा सङ्गीत रहेको छ विमल अधिकारीको।

0: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
1: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: यति बेला अपराह्नको 4 बज्ने लागेको छ। ठिक 4 बजे यहाँहरूले सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट समाचार। 4 बजेको समाचारपछि 4:05 सुन्न सक्नुहुनेछ शेर्पा भाषामा समाचार। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेख र लिम्बिया धुराका सम्बन्धमा कूटनीतिक नोट पठाएको वार्ताबाटै समस्याको समाधान खोज्ने गरी काम भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेकपा एमालेका सांसद पद्मा अर्यालले सोध्नु भएको लिपुलेख सम्बन्धी प्रश्नमा प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइएको र बेलायतसँग समेत त्यस विषयमा कुराकानी अघि बढाइएको जानकारी दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कहिले हुन्छ भनी सोध्नुभएको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या छिटै समाधान गर्न सरकार लागिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले 35 वर्षमा हुन नसकेको कामको परिणाम 35 मिनटमै नखोज्न आग्रह गर्दै सुकुम्बासी समस्याको व्यवस्थित समाधान गर्नका लागि सरकार अगाडि बढिरहेको बताउनुभयो। यस्तै सांसद राईको सहकारी सम्बन्धी अर्को प्रश्नमा प्रधानमन्त्री शाहले सहकारीका सञ्चालकहरूबाट नै उठाइएको पैसा पीडितलाई फिर्ता भइरहेको र बजारमा हल्ला भए जस्तो सरकारले दिइरहेको भन्ने कुरा सत्य नभएको प्रश्न पार्नुभयो। प्रधानमन्त्री शाहले प्राधिकरणको क्षमता विकास गर्नका लागि सरकारलाई पैसा चाहिएको र त्यसकै लागि विद्युतमा 5% भ्याट लगाइएको प्रश्न पार्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले तराईमा रहेको खानेपानी समस्या, कर्णालीमा भइरहेको विद्युत आपूर्तिको समस्या, जेएनजी आन्दोलनका विषयमा आएको मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले मधेसमा खानेपानीको समस्या विकराल बन्दै गएको तथा 400 फिट खन्दा मात्रै पानी आउने हुँदा आर्थिक अवस्था लगायतका कारण आम मानिसले पानी खान पाउने अवस्था नरहेको बताउनुभयो। सांसदहरूले बजेटले उद्योग सञ्चालन लगायतका विषय समेट्न नसकेको भन्दै रोजगारीको सृजना गरी गरिब किसान मजदूर र सुकुम्बासीका समस्या हल गर्ने विषय बजेटमा नआएको बताउनुभयो। सांसदहरूले सुकुम्बासीको समस्या समाधानमा सरकारको ध्यान जानुपर्ने, जेएनजी आन्दोलनका विषयमा आएको मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने तथा सभामा सांसदहरूले उठाएका विषयमा सरकारले जवाब दिनुपर्ने भन्दै सभा र सरकारको ध्यान आकर्षण गराउनुभयो। विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवस आज विश्वभरि चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। सुर्तिजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौँ, कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ भन्ने नाराका साथ दिवस मनाइँदैछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तिजन्य पदार्थको सेवन त्याग्न आग्रह गर्नुभएको छ। विश्व सुर्तिजन्य पदार्थ रहित दिवसका सन्दर्भमा आज सन्देश जारी गर्दै उहाँले सुर्तिजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न सङ्कल्पका लागि आग्रह समेत गर्नुभयो। सन्देशमा मन्त्री मेहताले सुर्तिजन्य पदार्थको लत त्याग्ने प्रयास सुरुमा कठिन हुन सक्छ तर दृढ इच्छाशक्ति, परिवारको साथ र स्वास्थ्यकर्मीको सही परामर्शले यो पूर्ण रूपमा सम्भव हुने बताउनुभयो। देशभर दर्ता भएका सवारी साधनको संख्या 62 लाख माथि रहेको पाइएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्ष फागुन मसान्तसम्म कुल सवारी साधनको संख्या 62,49,732 पुगेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराले बाजुरा हुम्ला सीमा विवाद घटनापछि हिमाली गाउँपालिकाका विभिन्न बस्तीमा सुरक्षा व्यवस्था कडा बनाएको छ। स्थानीयको सुरक्षासँगै पर्यटकीय क्षेत्र रानी सैन तथा साइपाल बेस क्याम्प जाने पर्यटकको सुरक्षालाई लक्षित गर्दै लामपाटा क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक डिएसपी कमला बोहराको नेतृत्वमा करिब 2 दर्जन प्रहरी टोली हिमाली गाउँपालिकाका विभिन्न ठाउँमा खटिएका छन्। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
3: *14#15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। चीनको सेन्झौ 21 अन्तरिक्ष अभियानका क्रममा सफलतापूर्वक अन्तरिक्ष यात्रा सम्पन्न गरी हिजो सकुशल बेजिङ पुग्नुभएका 3 जना अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको चीनका अधिकारीहरूले बताएका छन्। 210 दिन लामो समय अन्तरिक्षमा बिताएर शुक्रबार साँझ सुरक्षित रूपमा पृथ्वीमा अवतरण गर्नुभएका झाङ लु बुफेई र झाङ होङ झाङ नामक 3 जना अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम सम्बन्धी निकायले जनाएको छ। 210 दिनको सफल अन्तरिक्ष बसाई सम्पन्न गरी उहाँहरू हिजो सकुशल बेजिङ आइपुग्नु भएको चिनी अधिकारीहरूले जनाएका छन्। र विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कङ्गो र युगाण्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध गर्न सीमा बन्दी पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। कङ्गोको उत्तर पूर्वी इटुरी प्रान्तको राजधानी बुनियामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ता प्रतिबन्धहरूले रोग नियन्त्रण प्रयासलाई कठिन बनाउने मात्र होइन पारदर्शिता र विश्वासलाई पनि कमजोर पार्न सक्ने बताउनुभयो। उहाँले विश्वास र पारदर्शिता नै जीवन बचाउने आधार हुन् भन्दै प्रतिबन्धहरू पुनः मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो। पूर्ण रूपमा मान्यता प्राप्त खोप वा समयमै गुणस्तरीय उपचार सेवा उपलब्ध भए धेरै बिरामीहरू निको हुन सक्ने सम्भावना रहेको पनि उहाँले प्रष्ट पार्नुभयो। हालसम्म 1,000 भन्दा बढी शङ्कास्पद बिरामीहरू रिपोर्ट गरिएको बुनियामा प्रभावित समुदायसँग प्रत्यक्ष संवाद गर्नु आफ्नो भ्रमणको उद्देश्य रहेको पनि उहाँले प्रष्ट पार्नुभयो। रेडियो नेपालबाट अपराह 4 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: क्विट लाइन आङ 11:32 रेडियो लेन यम्बुला थामा नाक्पु थुने लो टेङमा तोङ सुमची सुवाजी मितिवा नासा डप थो ओतुप इन्सिनाङ दिन्याताङ न्युङमो ताङ मेता जोथोपकी थामा नाक्पु थुङ्गु चोरपा क्युरु इन्सिङ आरिङराङ ट्याङ्गा मोफोकु क्विट लाइन आङ 11:32 डेलो जोकुला मिमाङतिव तेरिला सपिन आङ 11:32 टेमा टोपकी छुजो गुनेजुन गमी छुजो नसेक टोङ्गु लाङथोपकी ठेन्सो जगोकी थामा नाक्पु थुङ्गु लुक्सो क्युरुप्ला टोङ्गु लङ्गु सेवा क्विट लाइन आङ 11:32 यम्बिसुङ थोतेन तेजिन मिभोर लोनखाङ ग्याल्योङ थोतेन लोबजुङ दलेन तेजिन ग्याङसिङ सोकपा टेकु काठमाडौँ।

दि रेडियो नेपाल युनो ग्रिसमा शेर्पानी शेर्वी केकी साङ्ग्युर सेन्डोनाङ प्रतिनिधि सभाकी आरिङ छोकदुला छोकमी तिमी ठिउ ठिवा कि खोला सुङ्लफ नगेन सिलोनु बालेन्द्र साकी चाठिम्ला जको सिजु नाङसेन आदरभूत सेवा तेन तेने कितुब्ला सुङ्की लाका खि वतु खोला सल्बोजो नाङसुङ सिलोनु साकी यम्बु ग्यालखप्ला चालक तिमी ग्याठल सिजु तङ पजोर नेताङला खाक्सेन्पो चिगो खोला सङ सुगेप नाङसुङ तुग्राङ ग्यानेस लोपजुङ ताङ थोतेनला तिङला स्वरूप मितिओला न्युङसोकला ग्याचा चित्थम्बा सेक्टेङ्गा मालावा क्यान सेवा तेरो सिजु ग्यालखप नङ्गी दास तेरिला लखलेन कितुब्ला हुर्थकी वतुप सुङसुङ टोछोक छोकदोला छोक मितिवी ठिउ ठिवा कि कोला सुङलप नङ्गी ने सिलोनु साकी यम्बी मितिवी छिगाल नेराङ फोट लुकुङ यतुप कोला तन्दा लोपजुङ खि वतुप ख्यान्थोक नाङसुङ तुङनाङ क्याने ग्यास काठमाडौँकी चाङबी गाडीगुडीला तङ कलेला वतुप दासला तेनी वतुप सुकुम्बा सितिओला यम्बा सुङ्ख्यो पोतुप दासला पोनी ट्याङ्बो सुकुम्बा सिङसी क्यानी खोङतिओला सिङ तेरो सुङकी छर्सी गोतुप कोला सङ सिलोनु बालेन्द्र साके सल्बुजो नाङसुङ तुग्राङ क्याने प्रतिनिधि सभा छोकदुला थेन्दुप छिवातिवी कोला सल्बुजो नाङ्गिन सिलोनु साकी भिजिट भिसा खाङथेप्चे थोकु नेताङ क्याकु तङ ठिम तम्बु लग्लेन कितुब्ला निर्देशन नङ्गुप सुङ्गिन छुकेला लाका कि ड्रप कोर्की सिजु लेवा सफ लाका खि वतो सुङसुङ तुग्राङ क्याने लाटेङमा लोक युनिट ङप्चु सेनाङ लाक्पा थोको मितिओला दुतुप ग्याठल लोक फर्नाले यार ग्यास जप तङ लोक कि चालक तिवा ग्याछा जप तन्दोक लाङ थोकु तेजेन ग्याकर कि सन्छामु कोला थेदोप ठिवा तिवी कोला क्याकर सुङ्की डेलवा गोतुप छोक्पा तिवातङ क्यान्डे टोङ्गो खि गोतुप तङ ग्यालिमु मिमाङ ओङ्छे छोक्पी प्रतिवेदन ना छोक तिवी कोला ल्यामु लोपजुङ क्याने लक्लेर कितुप सिलोनु बालेन साकी ख्यान्थोक नाङसुङ राष्ट्रिय सभाकी आरिङ छोकदुला छोकमी तिवी तराई सखुल्ला थेन्दुप थोङ्गुप छुकी कले कर्णालीला कोतुप लोककी कले तेजेन जेन्जिङ ओकुलकी कोला मिमाङ ओङ्छे छोपी ख्याफेल क्याउ प्रतिवेदन लग्लेने कितुप कोला सुङला सुनाङसुङ छोकमी तिवी मधेस प्रदेशला थोङ्गुप छुकी कले फरी गलुप तेजेन फिट सैजे स्यागमिक तुमुटु नितिरङ छु थेन्दुप तपकी तङ पल्जो नेताङकी जोसालिन्सी थोङ्गुप छुकी कले गोतुप सुङसुङ तुगडाङ क्याने छोकमी तिवी सुकुम्बा सिकी कले मेता जब्लासङ सुङला सुवा जगनाङसुङ आरिङ जम्बुलिङ सुर्तिजने पदार्थ खप्तिकी तुछेन जम्बुलिङकी दास नाचोकला लेन्टिवा ख्याफेल क्यानी ल्यारिम नाचोक कोरी क्यानी चिङ्वा लोटेङमा मेलाकी तारिक सुम्जुसुवा चुकी छिर्मो च्याप्दी तुछेनकी मिगुल थमा तङ थमा नाक्पो थोको नेताङकी जोसालिन्सी ठोतेनला हुङथोपु कले थमा जुक्टुनु छोङकी सिजु थमा क्याको तनोग्ला जम्बुलिङ ठोतेन छोकपा डब्लुएसओकी खि वाउ हुर्थक तेसेन ठोतेनको ला चक्पो क्यानी जुक्थम्बी तनोग्ला लेने ख्याफेल किताब येन डब्लुएसओकी ग्यालखप छोकमी तिवी चिलो चिक्तोङ गुप्ग्या गेचुग्या दिनला जमुलिङ शिला थमा थोको नेताङ तेमा थेन्दुप क्योन तेजिन तितेमा सुङ्क्यो कितुप ताङ नास डपमी थो न्युङ जप तेजिन नजाकी कोला लेने ख्याफेल कितुप दितुछेन च्याप्लाका गोचौ येन तन्दा तिङसोकी लोला थमा थोङ्गो मितिवी थो न्युङ ड्रै वतुप यिनसिनाङ लोटेङमा बुम गेचु सिनाङ लाक्पा मितिवा थमाकी जोसालिन्सी नास डप थो वतुप सेन्क्वा थोतेन तेजुन साप समा चेङ्गी लुनपो निसा मेता कि थमा थोको लाका खितङ नाथङ क्युन्जोकुला तिरिला सुनाङ ग्वा थमा क्युन्जोकुला गम्सोकला कले छुङसेनाङ कोले कोले खाङबिमी रोक्रमतङ थोतेन लचेत पातिवी टोङ्गु कि दिद नेताङ मेता जोथोपो सुङ्गिन लुनपो मेता कि तुछो नाङसिन फेप तङ हुका चिङै जुला तेरिसेना मङ्बो क्युन फोको थमातङ सुर्ती थोको मेङ्गो तङ थमा थोको मि मुला स्वरूप मेङ्गोला सङ तिरिला सुनाङ ग्वा थमा क्युन्जोको सेम गोतु मितेउला लोनखाङकी रोग्रामतङ टुङ्गु सङ तेरुप लोनपो मेताकी सुङसुङ तुग्रङ केने जोङखी प्रशासन ल्याखुङ सेङजाकी थमा थोको तङ चोङ्गो लाका केकुला तङ तम्बु क्यान ठिम लक्लेन कितुप कल्क्वा ल्याखुङकी लेन्चु ख्याफेलकी सलाने जुन जोङखा नङला अनुगमन ल्यारिम चिन्क्युङ कितुप सेन्क्वा प्रशासन ल्याखुङकी ख्याफेल क्याउ लेनला सार्वजनिक दासला थमा तेजेन सुर्तितिवा थोङ्गो मेङ्याउसङ सेन्क्वा लुम्बिनी सखुला जमलिङ छोरी रिक्सुङ तेजिन टोसम्म सखुल शिला यर्ग्या जप मिग्योकी बुद्ध परिपथ जप तन्दोक्ला थुनलम छुङ्ग्वा जमलिङ बैङ्की पल्जो रोक्रमला जिन्क्योङ केतुप छर्सी नङ्ला टोसम पूर्वधार ग्याछा जप साने देछेन लाकी कोकप जप तङ टडिक ल्यारिम जिन्क्योङ केतुप्ला साने देछेन तजी पला थुनलम छुङ्गु सेन्ग्वा सरी यर्ग्या तेजिन लोप
ल्याखुङ जपछोक पातङ कपिल वस्तु लुम्बिनी टोछम्म रामग्राम तेजुन्य देवदा टुङ्खेर पर्ला छर्सी लक्लेन कितुप कोला थुनलाम युगिला छक्यु क्याउएन थुनलामला छोकपीमा निर्देशक रविन्द्र बोरा तेजेन डेल्वा वतुप टुङ्ख्यार तिबी चो तेजेन कुछप तिबी छकि क्या नङ्गो सुनकुवा सो तक्तङ टोकपी नागलुप काभ्रे प्लान्चोक जोङखी जोलुङ्गे सावा ठोक याङलुङ जपलाका गोचुन गुवा रोसी चाङबुला हौ सो तक्ताङ टोकपी नागलुप ती सावा जपला नोर्लुन खाङ्गीसँग टेङ्गा पेउसुन गुवा विक्रम लोङी तोङ गेचु ग्याचिक असोस लाकी गते चिथम्बातङ चिङ्गे छेर्मो गेगो छेर्वे रोसी चाङबुला हौ सो तक्की क्योन फोको सावा लोङी जुग्ला याङलुङ जपलाका गोजुतुप गलुप सहरे यार्ग्या लोनखाङ नङ्गी सस्पेन्सन ब्रिज डिभिजन कि लेन्ड ख्याफेल कितुप मि तेजेन सिनियर डिभिजन इन्जिनियर प्रेम नारायण बस्याल कि ख्यान्थोप नाङसुङ कान्तिपत नङ्गी मकवानपुर कि बगुवा चाङबी सावा खाला ट्रक दप्योग्ला सुनि ट्रक तङ्गुपमी नासागन गुवा ललितपुरला जोइ गतु बागमती छुलोक आयोजना कि चालक खुनी हेटौडनै ललितपुर हुङ्गुब्रिम्बला ट्रक दाङ्गमु दप्योग्ला सुनि ट्रक तङ्गुपमी हेटौडा उपमहानगरपालिका वडा आङसुमकी लोसुमजुकी दलबहादुर बरतौला नासा गलुप जोङखीको सुङमकमिला खुङकी सुङसेपा माधव काफ्लेकी ख्यान्तोप नाङसुङ हाई अल्टिच्युड के जोसालिन्सी अक्सिजन युङमो गल्नी मुस्ताङला पल्जो लोङितोङ गेचुग्या निताङ गेचुग्या सुम्की जेटला कि गते चेङा सेक्ला तेसकुल्ला युखुङको मि छुगेला मि मेरा गु क्यान मेरा चुकसुम नासा गलुप सेन गुवा मुस्ताङ कि छोरी सखुल मुक्तिनाथ लाखाङ जोल गलुप मितिवी नाङला लेक गेमनी नासा गलुप मितिवी नाङला यम्बी मि छोक बेजा मेरा सुमताङ पुम्बेजा मेरा चुक तेजेन छिगेल मि मेरा दिन छोक बेजा ताङ मेरा नि पुम्बेजा नासा गलुप जोङखी कुर्सुङमाकमी ल्याखुङकी इन्सपेक्टर सन्तोष बस्यालकी खेन्तोक नाङसुङ रेडियो नेपालनी सेरी साङ्गुर डुप्सुङ तुजुसे

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: बागमती प्रदेश प्राकृतिक सौन्दर्य, ऐतिहासिक धरोहर र सांस्कृतिक विविधताले भरिएको भूमि, जहाँ हिमालको काखबाट संस्कृति बग्छ र परम्पराले पर्यटनलाई जीवन्त बनाउँछ। पर्यटनका नयाँ सम्भावना, लुकेका गन्तव्यहरू, स्थानीय स्वाद, संस्कृति र समुदायका कथाहरू सबै एकै ठाउँमा। बागमती प्रदेशका पर्यटन गतिविधि, योजना, अनुभव र सम्भावनाको उजागर अब रेडियो नेपालमा बागमती पर्यटन डायरीका साथमा। बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको सकारात्मक प्रयास, पर्यटन प्रवर्धन, संस्कृति र सम्भावनाको यात्रा।
2: नमस्कार, कार्यक्रम बागमती पर्यटन डायरीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता राधा ढुङ्गना। सार्वजनिक सेवा प्रसारण रेडी नेपाल मार्फत प्रसारण हुने बागमती पर्यटन डायरी कार्यक्रमको 20 अङ्कमा आइपुगेका छौँ। पर्यटन, संस्कृति र प्राकृतिक सम्पदाले समृद्ध बागमती प्रदेशभित्र रहेका विविध पर्यटकीय गन्तव्य, ऐतिहासिक सम्पदा, धार्मिक स्थल, प्राकृतिक सौन्दर्य र स्थानीय कला संस्कृतिलाई चिनाउन तथा प्रवर्धन गर्न बागमती प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयले यो कार्यक्रम उत्पादन गरेको हो। प्रदेशभित्रको पर्यटन सम्भावनालाई उजागर गर्दै पर्यटन प्रवर्धन, प्रचार प्रसार तथा पर्यटन मार्फत आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रदेश प्रसारण मार्फत FM 100 MHz तथा रेडियो नेपालको अनलाइन radionepalonline.com तपाईँले बागमती पर्यटन डायरी हरेक हप्ताको आइतबार अपरान्ह 4:30 बजेदेखि 4:55 बजेसम्म करिब आधा घण्टाको अवधिमा नियमित रूपमा सुन्न सक्नुहुन्छ।
3: आज हामी कार्यक्रममा बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले ग्रामीण पर्यटन प्रवर्धनमा गरिरहेको कामबारे चर्चा गर्दैछौँ। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले गाउँ पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राख्दै हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। ग्रामीण क्षेत्रको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, परम्परा र जीवनशैलीलाई पर्यटनसँग जोडेर आर्थिक गतिविधि बढाउने उद्देश्यसहित प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय सक्रिय रूपमा लागिरहेको छ। विशेष गरी पछिल्ला वर्ष आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँसम्म आकर्षित गर्ने नीति अनुसार मन्त्रालयले स्थानीय तह, पर्यटनसँग सम्बन्धित संस्था तथा समुदायसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। ग्रामीण पर्यटनको माध्यमबाट स्थानीय बासिन्दाको आय आर्जन बढाउने, परम्परा संस्कृति संरक्षण गर्ने तथा गाउँलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्य प्रदेश सरकारको रहेको मन्त्रालयले जनाएको छ। गत वर्ष मन्त्रालयले गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल भिटोभ सङ्घको सहकार्यमा दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र दोलखा र रामेछापको सिमानामा रहेको सैलुङ र ऐतिहासिक महत्व बोकेको नुवाकोट दरबार क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरेको थियो। उक्त कार्यक्रम औपचारिक भ्रमणमा मात्रै सीमित नभई स्थानीय पर्यटन व्यवसायी तथा होमस्टे सञ्चालकसँग प्रत्यक्ष अन्तर्क्रिया र छलफलमा केन्द्रित थियो। सैलुङ क्षेत्र प्राकृतिक सौन्दर्य, हिमाली दृश्यावलोकन तथा धार्मिक महत्वका कारण पछिल्ला वर्षमा चर्चित बन्दै गएको छ। त्यहाँ सञ्चालन भएका होमस्टेहरूले पर्यटकलाई स्थानीय संस्कृति, परिकार र ग्रामीण जीवनशैलीको अनुभव दिने गरेका छन्। तर सडक, सञ्चार, खानेपानी तथा प्रचार प्रसारको अभावका कारण अपेक्षा अनुसार पर्यटक भित्र्याउन नसकिएको गुनासो स्थानीय व्यवसायीले राखेका छन्। दोरम्बा सैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान सैलुङबारे यसो भन्नुहुन्छ।
4: त्यसै गरी हामीले सानो सैलुङमा चाहिँ एउटा त्यहाँ ठुलो ग्राउन्ड बनाएका छौँ। 20 लाख रुपियाँ बजेट विनियोजन गरेर ठुलो ग्राउन्ड बनाएका छौँ। त्यो चाहिँ अब सानो सैलुङको बारेमा, अब यो ठुलो सैलुङ चाहिँ यो हाई अल्टिच्युड छ, यो पहाडको हिसाबले अलि उचाइ भएको पहाड सबैतिर देखिने, तर सानो सैलुङ चाहिँ एउटा प्राकृतिक हिसाबले जसरी अहिले हामीले चाहिँ खोटाङको हलेसी भन्छौँ नि, हलेसीभन्दा असाध्य राम्रो ठाउँ हो त्यो सानो सैलुङ चाहिँ। अब हामीले चाहिँ के सोचेका छौँ भने पर्यटनको विकासको लागि जस्तै अब यो गाल्पा दोरम्बा, गाल्पा अग्निश्वरी दोरम्बा ठुलो सैलुङ, त्यसै गरेर अब उतापट्टि सानो सैलुङ र ठुलो सैलुङको विकास गर्न सक्यो भने राम्रो हुन्छ भनेर हामीले सोचेका छौँ। त्यो अनुसार हामी कहाँ भएको हाम्रो क्षमताको आधारमा हामीले अब थोर थोरै बजेटिङ गरेका छौँ।
3: त्यस्तै नुवाकोट दरबार क्षेत्र ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण गन्तव्य मानिन्छ। पृथ्वीनारायण शाहको इतिहाससँग जोडिएको यो क्षेत्र पर्यटनका लागि अत्यन्त सम्भावनायुक्त भए पनि आवश्यक पूर्वाधार र व्यवस्थित प्रचार प्रसार नहुँदा अपेक्षित लाभ लिन नसकिएको स्थानीय होमस्टे कर्मीहरूको अनुभव छ।
5: के अनुरोध गर्छु भने नुवाकोटमा एकचोटि सबैलाई आउनु अनुरोध गर्छु। यहाँ आएर चाहिँ धेरै दिनसम्म बस्दाखेरि घुम्ने ठाउँ नहुनसक्छ, तर छोटो समय 3-4 दिन चाहिँ बस्नको लागि चाहिँ टाइम पास गर्नको लागि चाहिँ पर्याप्त ठाउँहरू छन्। जस्तो ऐतिहासिक ठाउँ छन्, धार्मिक ठाउँ छन्, र यसको नुवाकोटको नुवाकोट भनेपछि र यो पुरानो राजधानी पनि भएको र यो धार्मिक हिसाबले जस्तो कि लिच्छिवीकालीन छन् नि 1700 वर्ष अगाडिको लिच्छिवीहरूले राज गरेको ठाउँ, अनि हाम्रो यहाँ तपाईँ भोलि देख्नुहुन्छ ऋषि तपोवन भन्ने भूमि छ होइन, त्यो पुरानो कुरो बुझ्नेहरूले त्यही हिसाबले आउँछन्। अब अहिले नयाँका पिँढीहरूले चाहिँ धार्मिक हिसाबले आउँदाखेरि भैरव मन्दिरको दर्शन गर्ने।
3: मन्त्रालय र भिटोफको संयुक्त टोलीले ती क्षेत्रमा पुगेर होमस्टे सञ्चालक, स्थानीय व्यवसायी तथा पर्यटन कर्मीहरूसँग प्रत्यक्ष छलफल गरेको थियो। छलफलको क्रममा होमस्टे सञ्चालनमा देखिएका चुनौती, पर्यटक व्यवस्थापन, सेवा गुणस्तर, पूर्वाधार विकास तथा बजार व्यवस्थापनका विषयमा विस्तृत रूपमा कुराकानी गरिएको थियो।
6: हाम्रो यो होमस्टे चाहिँ तपाईँको यो पर्यटन बोर्डमा दर्ता भयो, अहिले गाउँपालिकामा दर्ता रहेको छ र हाम्रो यो 6 वटा घरमा आबद्ध छ यो, र अहिले लगभग हामी 67-68 हाम्रो यो स्थापना भएको र अहिले हामीले देश विदेशबाट आउने र यो गाउँ भनौँ न जिल्ला बस्ती विभिन्न नेपालबाट विभिन्न देशबाट आएको पाहुनाहरूलाई हामीले अहिलेसम्म लगभग 5-6 हजार पाहुनालाई हामीले चाहिँ एउटा सेवा दिइरहेका छौँ भन्ने हामी जानकारी दिन चाहन्छौँ।
3: यसरी आयोजना हुने कार्यक्रममा होमस्टे कर्मीले सम्बन्धित सरकारवाला संघ संस्था समक्ष आफ्ना समस्या समेत सुनाउने गरेका छन्। ग्रामीण पर्यटन प्रवर्धन कार्यक्रम र यसको प्रभावकारिताबारे भिटोफका अध्यक्ष हरिशरण थपलिया यसो भन्नुहुन्छ।
7: स्थानीय होमस्टेले सञ्चालकहरूसँग अन्तर्क्रिया गरिएको ती कार्यक्रमहरू मार्फत स्थानीय होमस्टे सञ्चालकहरूसँग अन्तर्क्रिया गरिएको उनीहरूका अनुभव सुनियो, समस्या र चुनौतीसँग पहिचान गरियो तथा पर्यटन सेवाको गुणस्तर सुधारका विषयमा छलफल पनि गरियो। यस्ता कार्यक्रमहरूले स्थानीय समुदायहरूमा नयाँ उत्साह सिर्जना गर्नुका साथै पर्यटनलाई आय आर्जन र रोजगारीको भरपर्दो माध्यमका रूपमा स्थापित गर्न सहयोग पुर्याउने छन्। हामीहरूलाई खुसी लागेको छ कि मन्त्रालय र भिटोप नेपाल बीचको यो सहकारिता यस वर्ष पनि निरन्तर रहेको छ। यही सहकार्य अन्तर्गत यस वर्ष सिन्धुपाल्चोकको प्रसिद्ध पर्यटकीय गन्तव्य भैरवकुण्ड क्षेत्रमा गाउँ पर्यटन प्रबन्धन कार्यक्रमसँग आयोजना हुँदैछ। भैरवकुण्ड धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो, तर त्यहाँको पर्यटनको सम्भावनालाई अझ प्रभावकारी रूपमा प्रचार प्रसार र व्यवस्थापन गर्न आवश्यक देखिन्छ। यही उद्देश्यका साथ आयोजना हुन लागेको कार्यक्रमले स्थानीयमा मात्र सीमित हुनु हुँदैन, पर्यटनको लाभ गाउँसम्म पुर्याउनु पर्छ। स्थानीय समुदाय पर्यटन विकासको केन्द्रमा हुनुपर्छ। गाउँ समृद्धि भयो मात्रै समग्र पर्यटन क्षेत्र दिगो र समावेशी बन्न सक्छ। हामीले देखेका छौँ गाउँ पर्यटन केवल पर्यटन घुमघाम घुम्नका लागि मात्र होइन, यो स्थानीय अर्थतन्त्र सुदृढ गर्ने, रोजगारी सिर्जना गर्ने, स्थानीय संस्कृति र परम्पराको संरक्षण गर्ने तथा गाउँबाट हुने बसाइसराई कम गर्ने प्रभावकारी माध्यम पनि हो। जब पर्यटक गाउँमा पुग्छन्, त्यहाँका होमस्टे स्थानीय कृषि उत्पादन, हस्तकला, संस्कृति र परम्परागत जीवनशैली सबैले प्रत्यक्ष लाभ प्राप्त गर्दछन्। यस सन्दर्भमा बागमती प्रदेश सरकारले गाउँ पर्यटनलाई प्राथमिकतामा राखेर गरेको लगानी सहकार्य प्रतिबद्धताले ग्रामीण विकास पर्यटन विकासमा ठूलो योगदान पुर्याएको हुन्छ। मन्त्रालयले यो सकारात्मक पहलले अन्य प्रदेश तथा स्थानीय तहलाई समेत प्रेरणा दिएको छ। त्यसैले बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले गाउँ पर्यटनलाई केन्द्रमा राखेर सञ्चालन गरेका कार्यक्रमहरू ग्रामीण विकासका दृष्टिले पनि अत्यन्तै महत्त्वपूर्ण छन्। प्रदेश सरकारले देखाएको यो सक्रियता र प्रतिबद्धताले गाउँ पर्यटन क्षेत्रलाई थप ऊर्जा दिएको छ। भिटोप नेपालको तर्फबाट हामीले संस्कृति तथा पर्यटन मन्त्रालयप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। साथै स्थानीय तह, पर्यटन व्यवसायी होमस्टे सञ्चालक र स्थानीय समुदायहरूसँग आगामी दिनमा पनि सहकार्यको अझ सुदृढ बनाउने बनाउँदै गाउँ पर्यटनको विकास निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ। अन्त्यमा पर्यटनको लाभ गाउँ गाउँसम्म पुर्याउने अभियानमा सबै सरकारवालाहरूको साथ सहयोग र सहभागिताको अपेक्षा गर्दछु। हस्, धन्यवाद।
3: स्थानीयले विशेष गरी सडक पहुँच सुधार, सेवा विस्तार, पर्यटकीय क्षेत्रको ब्रान्डिङ, तालिमको व्यवस्था र सरकारी सहयोगको आवश्यकता औल्याउने गरेका छन्। कतिपय होमस्टे सञ्चालकले पर्यटकको चाप मौसमी हुने, वर्षभरि आम्दानी नहुने तथा बैङ्क ऋणको व्यवस्थापन गर्न कठिन हुने बताउने गरेका छन्। तर पछिल्ला वर्षहरूमा स्थानीय तहले पनि होमस्टे प्रवर्धनका लागि काम गर्ने गरेको पाइन्छ। नुवाकोटको विदुर नगरपालिकाका उपप्रमुख प्रभाव बोगटी यसो भन्नुहुन्छ।
8: जति गर्नुपर्ने हो त्यति चाहिँ भएको छैन। जस्तै उत्पादनसँग जोडेर कृषि, यहाँका उत्पादन भएका वस्तुहरूलाई त्यो पर्यटनसँग जोड्ने कुरामा चाहिँ भइरहेको छैन। जति पर्यटनहरू पछिल्लो समय आइराख्नु भएको छ, अझ युथहरू चाहिँ खोजी खोजी एउटा ट्रेन्डिङमा पनि परेको छ, आइराख्नु भएको छ, त्यसलाई उत्पादनसँग जोडेर कृषिसँग जोडेर हामीले विकास गर्नुपर्ने हुन्छ र नीति लिनुपर्ने हुन्छ। त्यसमा हाम्रो विदुर नगरपालिका गम्भीर भएरै लागिरहेको छ।
3: ग्रामीण पर्यटनलाई दिगो र व्यवस्थित बनाउन स्थानीय समुदायको सहभागिता अपरिहार्य रहेको निष्कर्ष कार्यक्रममा निकालिएको थियो। गाउँ पर्यटन प्रवर्धन मनोरञ्जन वा घुमफिरसँग मात्रै सम्बन्धित विषय नभएर ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको विषय भएको विज्ञहरूको भनाइ छ। गाउँमा सञ्चालन हुने होमस्टे, स्थानीय उत्पादन, हस्तकला, सांस्कृतिक कार्यक्रम तथा कृषि पर्यटनले स्थानीय युवालाई गाउँमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। मन्त्रालयका प्रतिनिधिहरूले स्थानीयको गुनासो र सुझावलाई आगामी योजना निर्माणमा समावेश गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले यसो भन्नुभयो।
9: बाहिर ल्याउनका लागि भिटोप जस्तो संस्था, तपाईँहरू जस्तो पर्यटन व्यवसायीहरूले त्यहाँ ध्यान पुर्याइदिनु भयो भने मलाई लाग्छ धेरै पर्यटकहरू यहाँसम्म आउने, त्यसलाई पनि हेर्ने त्यो अवसर पनि सिर्जना हुन्थ्यो होला। यी सबै कुराहरूलाई हामीले हेर्ने हो भने यहाँ हरेक किसिमका, चाहे त्यो इको टुरिज्मको हिसाबले होस्, चाहे धार्मिक पर्यटकीय टुरिज्मको हिसाबले होस्, चाहे चाहिँ प्राकृतिक सम्पदाको चाहिँ अनुभव लिने हिसाबले किन नहोस्, अथवा यहाँको कल्चरको हिसाबले, अथवा साहसिक गन्तव्यको रूपमा यसलाई प्रवर्धन गर्ने हिसाबले होस्, ती सबै सम्भावनाहरू यहाँ छन्। क्यानोनिङको हिसाबले भोलि गएर चाहिँ हामी धेरै कुराहरू यहाँ गर्न सक्छौँ हामीसँग, तर त्यसलाई हामीले प्रचार प्रसार अझै गर्न सकेका छैनौँ। अझै डेभलप गर्न सक्ने थुप्रै सम्भावनाहरू छन्।
3: विशेष गरी विदेश पलायन भइरहेका युवालाई गाउँमै सम्भावना देखाउन ग्रामीण पर्यटन प्रभावकारी माध्यम बन्न सक्ने पर्यटन व्यवसायीहरूको भनाइ छ। होमस्टे सञ्चालनले महिलाहरूको आर्थिक सशक्तिकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको उदाहरण विभिन्न गाउँमा देखिन थालेको छ। यही सम्भावनालाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा पनि गाउँ पर्यटन प्रवर्धनका लागि बजेट विनियोजन गरेको छ। मन्त्रालयले ग्रामीण क्षेत्रका पर्यटन गन्तव्यको पहिचान, प्रचार प्रसार, क्षमता अभिवृद्धि तथा पूर्वाधार विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने गरी तयारी गरेको जनाएको छ। यी लगायत मन्त्रालयले पर्यटन प्रवर्धनका थुप्रै योजनाहरू बनाएको सचिव सुवेदी बताउनुहुन्छ।
10: अर्को प्रख्यात पदयात्रा र मार्गहरू जान लाङटाङ, हेलम्बु, गोसाइकुण्ड जस्ता चाहिँ ट्रेकिङ रुटहरू हामीसँग छ, जसका लागि धेरै टाढाबाट विदेशीहरू चाहिँ यहाँ आउने गर्नुहुन्छ। अर्को विस्तारै हुँदै गरेको आन्तरिक पर्यटन तपाईँलाई थाहा छ नि, अहिले होइन फ्राइडे हामी चाहिँ अलि अगाडि एक हप्ता अगाडि बुक नगर्ने भने फ्राइडे इभिनिङ हामी बस्न सक्दैन। आन्तरिक पर्यटनको यत्रो चहल पर्छ, यो हाम्रो अर्को स्ट्रेन्थको रूपमा अझै हामी कसरी बढाउन सक्छौँ यसलाई। पहिला चाहिँ विदेशीहरूलाई प्रायोरिटी दिएर होटल बनाइन्थ्यो, अब अहिले चाहिँ नेपालीहरूलाई नै प्रायोरिटी दिएर होटल बनाउनु पर्ने अवस्था छ। होटल व्यवसायी साथीहरू यहाँ आउनुहुन्छ, विदेशीहरूभन्दा बढी नेपालीहरू चाहिँ होटलमा बस्नका लागि आउनुहुन्छ अहिले। यो हाम्रो आन्तरिक पर्यटन पनि अलिक धेरै फस्टाइरहेको छ, अहिले प्रवर्धन भइरहेको छ। हाम्रो आय स्तर बढ्दै गए अनुसार अहिले जाने बिदाको प्याकेज लिने, बाहिर घुम्न जाने, बच्चाहरू लिने, परिवार लिने, घुम्ने, यो ट्रेन बढिरहेको छ। यो हाम्रो अर्को स्ट्रेन्थ होइन। अर्को प्रचुर जातीय सम्पदाहरू हामीसँग छ, नेवार, तामाङ, थारू, आदिवासी जनजाति होइन, अल्पसङ्ख्यकदेखि बहुसङ्ख्यक जनसङ्ख्या भएको जाने प्रदेश हो हाम्रो। अल्पसङ्ख्यक रूपमा चाहिँ होइन हामीसँग त्यो जाने विशेष गरी हायु, थामी, सुरेल, जिरेल यस्ता जातजातिहरू पनि छन् हामीसँग होइन। बहुसङ्ख्यक भएको तामाङ, नेवार जस्तो ठुल्ठुलो समुदाय जसलाई सरकारी कामकाजको भाषा पनि बनायो हामीले होइन, उनीहरूले बोल्ने भाषालाई, यस्ता ठुला जातीय विविधताहरू हामीसँग छ, त्यो पनि हाम्रो चाहिँ एउटा स्ट्रेन्थ हो। यो हेर्नका लागि पनि यहाँ हामी माझ पर्यटकहरू आउनुहुन्छ, र अब अर्को हामीसँग कमजोर पक्ष पनि छ कि हामीले महसुस गर्नुपर्ने र यसलाई सुधार गर्नुपर्ने, जस्तै यसको अब कमजोर पक्षलाई हेर्दा चाहिँ हामीसँग अत्यधिक केन्द्रीकरण भयो, विशेष त काठमाडौँ उपत्यका बाहिर नै कम जान्छन् पर्यटकहरू, होइन जनसङ्ख्या पनि यहीँ नै बढी छ, बाहिरका मान्छेहरू पनि यहीँ आउनुभयो है, भ्याली बाहिरबाट पनि बसोबासको हिसाबले पनि यहीँ आउनुभयो, यहाँ अत्यधिक केन्द्रीकरण भयो, त्यस कारणले हाम्रा सबै सम्पदाहरू केन्द्रमा नै बढी निर्भरता रहेको देखियो, होइन जस्तै ग्रामीण जिल्लाहरूमा चाहिँ नि पहुँच चाहिँ नि अलि न्यून भयो, हामी देख्छौँ अहिले पनि हामी भिजिट गर्दाखेरि काठमाडौँ भ्यालीका तिनवटा जिल्लामा र भ्यालीको पनि काठमाडौँ उपत्यकामा काठमाडौँ जिल्लामा चाहिँ यसरी हेर्दाखेरि चाहिँ अलिक बढी अत्यधिक केन्द्रीकरण हामी देख्छौँ, असमान पूर्वाधारहरू छ तपाईँले महसुस गर्नुभएको छ, जस्तै पर्यटक जानुहुन्छ हाइकिङ ट्रेकिङ जानुहुन्छ धेरै ठाउँमा मोबाइलले टिक्दैन, त्यहाँ कहीँ दुर्घटना भइहाल्नु भयो भने उहाँको पहुँच पुग्दैन, त्यो डरले पनि त्यहाँ जान सक्दैन, त्यहीँ तत्काल उपचार गर्नका लागि स्वास्थ्य सुविधा छैन, केही एक्सिडेन्ट भइहाल्यो भने त्यहीँ उपचार गर्नु पर्यो भने त्यो सुविधा हामीसँग छैन, यो चुनौती हामीसँग छ, हाम्रा कमजोर पूर्वाधारहरू छन्, असमान पूर्वाधारहरू छन्, होइन सेवा गुणस्तर

0: सबैलाई देखाउने बुझाउने काम गर्छौँ हामी त्यो साइडबाट. प्याराडाइज बागमती भन्ने चाहिँ नि चाहिँ नि यो एप छ, त्यसमा चाहिँ हामीले हाम्रो सबै इन्फर्मेसनहरू त्यहाँ पनि राखेका छौँ. बिस्तारै त्यसलाई चाहिँ नि फिचरहरू थप्दै अपडेट गर्दै अगाडि बढिरहेछौँ. अर्को हामीसँग चाहिँ युट्युब च्यानल छ, मन्त्रालयको आफ्नै युट्युब च्यानल छ, त्यो मार्फत चाहिँ हामीले हाम्रा इन्फर्मेसनहरूलाई बिस्तारै हाम्रा टुरिस्ट डेस्टिनेसनहरूका विभिन्न साना भिडियोहरू क्लिपहरू त्यहाँ राख्ने बुझाउने देखाउने गरिरहेका छौँ. हाम्रो आफ्नै चाहिँ नि जुन वेब पेज भयो, हाम्रो आफ्नो चाहिँ नि फेसबुक पेज भयो होइन, यो मार्फत पनि हामी हाम्रो पर्यटन सूचना केन्द्रहरूका आफ्ना फेसबुक पेज र साइटहरू छन्, त्यो सूचना केन्द्रहरू मार्फत पनि हाम्रो सबै गतिविधिहरू र टुरिस्ट डेस्टिनेसनहरूको बारेमा हाइलाइट गर्ने कामहरू भइरहेछ. यो कामहरू चाहिँ डिजिटल्ली रूपमा चाहिँ हामीले बिस्तारै, किनभने फेरि यो डिजिटल एक्सेस नै हो अहिलेको जमानामा. कुनै पनि ठाउँको बारेमा इन्फर्मेसन लिनका लागि जति धेरै डिजिटल एक्सेस हामीले दिन सक्यौँ त्यति धेरै मान्छे त्यहाँ पुग्छन् हेर. त्यस कारणले त्यसलाई पनि हामीले विशेष चाहिँ ध्यान पुर्याएका छौँ, हामी त्यसमा पनि काम गरिरहेका छौँ. यो हामीसँग कमजोरी अवस्था छ, हामीसँग ग्याप छ, यसलाई बढाउने गरी काम गरिरहेको अब हामीले. फोहोर मैला व्यवस्थापन कमजोरै छ, अपर्याप्त आपतकालीन सेवा अघि मैले भने काहीँ एक्सिडेन्ट भइहाल्यो भने सेवा सुविधा हामीसँग कमजोर छ, कमजोर नीति कानुनको अवस्था पनि छँदैछ हाम्रो, हामीसँग भएका नीतिहरू नै अपर्याप्त छन्. यो वर्ष भला हामी आर्थिक वर्षको अन्तसम्म जाँदाखेरि चाहिँ धेरै कानुनहरूमा रिच हुन्छौँ भन्ने हामीलाई लागेको छ, कानुनी सुधारमा हामी लागिरहेछौँ. न्यून समुदाय सहभागिता छ, यो पर्यटन क्षेत्र भनेको यस्तो हो कि सरकारीकुले मात्रै चाहेर यहाँ सम्भव छैन, निजी क्षेत्रको तर्फबाट समुदायको तर्फबाट पर्यटन मैत्री व्यवहारहरू भइदिएनन् भने सधैँ पर्यटन नेपाल आइरहन्छन् अथवा यहाँ पर्यटन व्यवसाय फर्स्ट आउँछ भन्ने छैन. पर्यटन व्यवसायहरूबाट जस्तै होटल व्यवसायहरूबाट राम्रो सेवा सत्कार पर्यटकहरूलाई पुगेन भने पर्यटक एकपटक मात्रै आउँदा त्यस्तो होटललाई जान्छ भनिहाल्छ, किन जाने भन्छ. अनि एकपटक आएको पर्यटक नेपालमा पर्यटन व्यवसायहरूबाट हुने सेवा सत्कारहरूमा चाहिँ त्यहाँ काहीँ ग्याप भयो भने त्यो नेपालीहरू त यस्ता रहेछन् अब त्यहाँ किन जाने भनिहाल्छ, अर्को देश जान्छ. त्यस कारणले सरकारले पूर्वाधार बनाइदिएर मात्रै हुँदैन, सरकारले पहुँच दिएर मात्रै हुँदैन, तर निजी क्षेत्रबाट हुने पर्यटन व्यवसायीहरूको सेवा सत्कार र चाहिँ सम्मानमा काहीँ कमी आयो भने त्यो पर्यटक सधैँ नेपाल आइरहन्छ भन्ने छैन. त्यस कारणले यसमा पनि समुदायको सहभागिता अझै पनि जसरी हुनु पर्थ्यो एउटा चाहिँ प्रोफेसनल्ली त्यस्तो चाहिँ अझै धेरै ठाउँमा त्यो पहुँच पुगेको अवस्था छैन. केही ठाउँहरू भएका छन् जस्तै हामी सुन्ने गर्छौँ नि त होइन, गान्द्रुक होइन पोखरातिरको चाहिँ धेरै साइटहरू अहिले पर्यटन मैत्री भइसकेका छन्, पर्यटनहरूकै लागि भनेर त्यहाँ चाहिँ होटल व्यवसायहरू चाहिँ विशेष ढङ्गबाट स्थापित गरिएको छ, सञ्चालन गरिएको छ, घले गाउँ भनेर भन्छौँ हामी, सिरुबारी होमस्टे भनेर भन्छौँ हामी होइन, त्यो पर्यटन मैत्री भइसक्यो उनीहरू. त्यस कारण सबै पर्यटकको मुख मुखमा चाहिँ ती ठाउँहरूको नाम उच्चारण हुने गर्छ. सिरुबारी होमस्टे किन नजाने, यहाँ चाहिँ तपाईँको नवलपरासीको त्यो थारू होमस्टे होइन के भन्छ त्यो अमलटारी होमस्टे, त्यहाँ त्यो व्यवहार भयो अनि सबैको मुखबाट त्यो आउँछ, त्यहाँ धेरै प्रोग्रामहरू हुने गर्छ. त्यस कारणले त्यसरी सबैले उच्चारण गर्ने किसिमको चाहिँ एउटा प्रोफेसनालिजम हाम्रो पर्यटन व्यवसायहरूबाट भइदिए हुन्थ्यो भन्ने अपेक्षा हुन्छ, त्यो धेरै ठाउँमा कमी छ, यसलाई पनि पूर्ति गर्नुपर्ने छ. यो हाम्रो एउटा कमजोर पक्ष भयो र अब अवसरको रूपमा अहिलेकै त्यो स्ट्रेन्थलाई राखौँ हामी, त्यो स्ट्रेन्थ सबै हाम्रो लागि अपर्च्युनिटी हो. त्यो सँगसँगै अब हाम्रो दिगो पर्यटन प्रवृत्ति वातावरणीय स्वास्थ्य सम्बन्धी होइन सांस्कृतिक पर्यटनमा बढ्दो विश्वव्यापी रुचि बागमतीको पर्यटन उपचारसँग पूर्ण रूपमा मेल खान्छ, किन अहिले पनि धेरै आन्तरिक पर्यटनहरू झन् बढिराखेको अवस्थामा हाम्रो यो वातावरणीय अनुकूलता जुन छ त्यसले पनि यो हाम्रो लागि एउटा अवसर हो भन्ने लाग्छ. समुदायमा आधारित पर्यटन ग्रामीण समुदायलाई प्रशिक्षण र होमस्टे मोडल मार्फत सशक्त बनाउने कुरा हामीले अहिले पनि राखेका छौँ, हाम्रो ग्रामीण पर्यटन प्रवर्धन कार्यक्रमै छ होइन, हामी गरिरहेका छौँ, विभिन्न ठाउँहरू भिजिट गर्ने, त्यहाँ पर्यटन व्यवसायहरू लैजाने, त्यसलाई प्रमोसन गर्ने कामहरू हामी गरिरहेका छौँ, त्यो पनि हाम्रो निरन्तरको प्रक्रियाभित्र छ. त्यस्तै यातायात सञ्चालन कि पर्यटन पदमार्ग विकास क्रमैसँग गरेका छौँ हामीले, लाङटाङ गोसाइकुण्ड हेलम्बु हामीले विभिन्न पदमार्गको डकुमेन्ट्री बनाउने, डकुमेन्ट्रीबाट चाहिँ त्यसको प्रमोसन गर्ने, त्यसलाई हाइलाइट गर्ने मिडिया थ्रु, त्यसलाई चाहिँ परिचालन गर्ने, हेर देखाइदिने होइन, अनि त्यसको निर्माण गर्ने, पर्यटन पदमार्ग निर्माण गर्ने काम मन्त्रालयले गरिरहेछ होइन. प्रत्येक वर्ष 8-10 पदमार्गहरूको पुनर्निर्माण गर्ने, त्यसलाई चाहिँ संरक्षण गर्ने, प्रवर्धन गर्ने कामहरू हामी गरिरहेकै छौँ. यो सबै हाम्रो लागि चाहिँ एउटा महत्त्वपूर्ण अवसरको रूपमा छ र केही थ्रेट पनि छन् हामीसँग. अब जलवायु परिवर्तनका जोखिम, भिडभाड पर्यटन, विशेष त अब गुसाईकुण्ड जनै पूर्णिमामा जानुहोस् त्यहाँ यति अव्यवस्थित हुन्छ होइन, निश्चित समयमा चाहिँ नै एकदमै भिडभाडपूर्ण हुन्छ पर्यटन व्यवसाय, हाम्रो पर्यटन क्षेत्र चाहिँ व्यवस्थित गर्नै सकिया छ, त्यसलाई व्यवस्थित गर्न अलिक सकिया छ नि, यो हाम्रो लागि असाध्यै चुनौतीपूर्ण छ. बुद्ध पूर्णिमाको दिनमा स्वयम्भू चढ्नै सकिँदैन, अब जुन दिन महत्त्व राख्छ त्यो दिन त्यहाँ पुग्नै सकिँदैन, त्यहाँ पहुँचै भएन भने त्यसको के अर्थ भयो.
1: प्रदेश सरकारले विशेष गरी सम्भावना बोकेका तर ओझेलमा परेका गाउँलाई पर्यटन नक्सामा ल्याउने रणनीति अघि सारेको छ. त्यसका लागि स्थानीय तहसँग सहकार्य गर्दै होमस्टे स्तरोन्नति, पर्यटकीय पदमार्ग व्यवस्थापन, सांस्कृतिक संरक्षण तथा

डिजिटल प्रचार प्रसारलाई प्राथमिकता दिने योजना रहेको बताइएको छ। पर्यटन क्षेत्रका जानकारहरूका अनुसार गाउँ पर्यटन प्रवर्धन सफल बनाउन बजेट छुट्याउनु मात्र पर्याप्त हुँदैन, स्थानीय समुदायको सक्रिय सहभागिता, दीर्घकालीन योजना, गुणस्तरीय सेवा तथा प्रभावकारी प्रचार प्रसार आवश्यक हुन्छ। पर्यटकलाई आकर्षित गर्न स्थानीय मौलिकता जोगाउनु पनि उत्तिकै महत्त्वपूर्ण पक्ष मानिन्छ। नेपालको पर्यटन सम्भावना हिमाल र सहरमा मात्र सीमित नरहेको भन्दै ग्रामीण क्षेत्रका मौलिक संस्कृति, जीवनशैली, परम्परा र प्रकृतिलाई विश्व सामु चिनाउन सकिए पर्यटन क्षेत्रले नयाँ उचाइ लिन सक्ने विश्वास गरिएको छ। बागमती प्रदेश सरकारले थालेका यस्ता कार्यक्रमले गाउँ पर्यटनलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ। ग्रामीण क्षेत्रको पर्यटन विकाससँगै स्थानीय उत्पादनको बजार विस्तार, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधिमा वृद्धि हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवाज पनि उठ्न थालेको छ। स्थानीय समुदायले सरकारसँग आश्वासन मात्रै नभई व्यवहारिक सहयोग र दीर्घकालीन योजना कार्यान्वयनको अपेक्षा गरेका छन्। गाउँ पर्यटनलाई व्यवस्थित र दिगो बनाउन सके ग्रामीण नेपालकै आर्थिक र सामाजिक रूपान्तरणमा यसको महत्त्वपूर्ण भूमिका रहने पर्यटन क्षेत्रका सरकारवालाहरूको विश्वास छ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयका गतिविधि र कार्य प्रगतिबारे चर्चासँगै हामी कार्यक्रमको अन्त्यतिर छौँ। पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य र स्थानीय कला संस्कृतिलाई सिनाउन तथा यसको प्रवर्धन गर्न बागमती प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयले उत्पादन गरेको यो कार्यक्रमलाई तपाईँले रेडियो नेपालमा हरेक हप्ताको आइतबार यसै समयमा करिब आधा घण्टासम्म सुन्दै आउनु भएको छ। तपाईँले यस कार्यक्रमलाई रेडियो नेपालको 100 MHz र वेबसाइट त्यसै गरी रेडियो नेपाल मोबाइल एपबाट समेत संसारभर सुन्न सक्नुहुन्छ। अर्को हप्ता बागमती प्रदेशका पर्यटकीय गतिविधि सहित नयाँ विषयको जानकारी लिएर हामी आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी सहित कार्यक्रम उत्पादक तथा प्रस्तुता राधा ढुङ्गना बिदा चाहन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौँ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालिन्द्र शाहले लिपुलेख र लिम्बिया धुराका सम्बन्धमा कूटनीतिक नोट पठाएको वार्ताबाटै समस्याको समाधान खोज्ने गरी काम भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेकपा एमालेका सांसद पद्मा अर्यालले सोध्नु भएको लिपुलेख सम्बन्धी प्रश्नमा प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइएको र बेलायतसँग समेत त्यस विषयमा कुराकानी अगाडि बढाइएको जानकारी दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापन कहिलेसम्म हुन्छ भनी सोध्नु भएको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या छिटै समाधान गर्न सरकार लागिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले 35 वर्षमा हुन नसकेको कामको परिणाम 35 मिनटमै नखोज्न आग्रह गर्दै सुकुम्बासी समस्याको व्यवस्थित समाधान गर्नकै लागि सरकार अगाडि बढेको बताउनुभयो। यस्तै सांसद राईको सहकारी सम्बन्धी अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले सहकारीका सञ्चालकहरूबाट नै उठाइएको पैसा पीडितलाई फिर्ता भइरहेको र बजारमा हल्ला भए जस्तो सरकारले दिइरहेको भन्ने कुरा सत्य नभएको बताउनुभयो। प्रधानमन्त्री शाहले प्राधिकरणको क्षमता विकास गर्नका लागि सरकारलाई पैसा चाहिएको र त्यसकै लागि विद्युतमा 5% भ्याट लगाइएको प्रष्ट पार्नुभयो। राज्यसभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन, पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको छ। प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको दुवै विधेयकहरू सभाले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन, पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि दफावार छलफल भएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री गौतमले समावेशी प्रतिनिधित्व सम्बन्धी संशोधन प्रस्तावहरू निर्वाचन सम्बन्धी कानून संशोधनका क्रममा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैबीच राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ। देशभर दर्ता भएका सवारी साधनको संख्या 62 लाखमाथि रहेको पाइएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्ष फागुन मसान्तसम्म कुल सवारी साधनको संख्या 62,49,732 पुगेको छ। मकवानपुरका विभिन्न मुख्य सडक खण्डहरूमा निर्माण तथा स्तर उन्नतिको काम तीव्र रूपमा अगाडि बढिरहेको छ। स्तर उन्नतिको काम तीव्र रूपमा बढिरहेको कारण जिल्ला प्रहरी कार्यालय मकवानपुरले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग आग्रह गरेको छ। सडक मर्मत तथा सुधार कार्यका कारण केही स्थानमा आवागमन प्रभावित हुने र केही सडक खण्ड निश्चित अवधिसम्म पूर्ण रूपमा बन्द रहने जनाइएको छ। प्रहरीका अनुसार हाल जिल्लाका 2 महत्त्वपूर्ण सडक खण्डमा निर्माण कार्य जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराले बाजुरा हुम्ला सीमा विवाद घटनापछि हिमाली गाउँपालिकाका विभिन्न बस्तीमा सुरक्षा व्यवस्था कडा बनाएको छ। स्थानीयको सुरक्षासँगै पर्यटकीय क्षेत्र रानी सैन तथा साइपल बेस क्याम्प जाने पर्यटकको सुरक्षालाई लक्षित गर्दै लाम्पाटा क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक डिएसपी कमला बोहराको नेतृत्वमा करिब 2 दर्जन प्रहरी टोली हिमाली गाउँपालिकाका विभिन्न बस्तीमा खटिएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन WHOका महानिर्देशक टेड्रोस अदानोम घेब्रेयेससले कङ्गो र युगाण्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमाबन्दी पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। कङ्गोको उत्तर पूर्वी इटुरी प्रान्तको राजधानी बुनियामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ता प्रतिबन्धहरूले रोग नियन्त्रण प्रयासलाई कठिन बनाउने मात्र होइन पारदर्शिता र विश्वासलाई पनि कमजोर पार्न सक्ने बताउनुभयो। उहाँले विश्वास र पारदर्शिता नै जीवन बचाउने आधार हुन् भन्दै प्रतिबन्धहरू पुनः मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो। पूर्ण रूपमा मान्यता प्राप्त खोप वा समयमै गुणस्तरीय उपचार सेवा उपलब्ध भए धेरै बिरामीहरू निको हुन सक्ने सम्भावना रहेको पनि उहाँले प्रष्ट पार्नुभयो। हालसम्म 1,000 भन्दा बढी शङ्कास्पद बिरामीहरू रिपोर्ट गरिएको, बुनियामा प्रभावित समुदायसँग प्रत्यक्ष संवाद गर्नु आफ्नो भ्रमणको उद्देश्य रहेको उहाँले बताउनुभयो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछि सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार। समाचारपछि सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण। अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: सु रेडियो नेपाल हिन्ना तामाङ सानगिर रिढाङनी दा ढेनमुला गै दिरा थिङ काइब्लोन बालेन्द्र सहसे लिपु लेगठेन लिम्पिया धुरा मुर समस्याला ताम्री सरकार से कुटनीतिक नोट पुइसी काठुई घ्याम्नोन समस्या थुम्ना लाबा गे लाबन मुला विशेष सुङबा मुला प्रतिनिधि सभाला तिनीला चिसाङ्री सांसद कादे से न्योइबा ताम्री जवाब पिनबा गेकोर्री नेकपा एमालेला सांसद पद्मा अर्यालचे न्युइबा लिपु लेगला ताम्री काइब्लोन साहसे विवाद थुम्ना लाबारी भारत हेन चीन निनोन युल्डी कुटनीतिक नोट पुइसी झिन्बा मुला बिसी सुङबा मुला चुराङ लासिन श्रम संस्कृति पार्टीला सांसद आरएन राइसे सुकुम बासी थेन दिम्सा आरेबा कादेला व्यवस्थापन खाइमा धोना ताला बिसी न्युइबा ताम्री काइब्लोन साहसे सोमचुई घा दिङरी ताबारी आखाम्बा गे सोमचुई हा मिनेट्रिन माइबारी आता सुङबान सुकुम बासी समस्यादान व्यवस्थित लाबारी सरकार से भङ लाबान मुला बिसी सुङबा मुला चुराङ लासिन सांसद राइसे सहकारी ला ताम्री न्योइबा ताम्री काइब्लोन साहसे सहकारी सेङबा कादे ग्याम्नोन किनबा टाङ्गा पीडित कादेदा पिनबा हिनला फिर्क्याप ताम खाबा राङबा सरकार से पिनबा ताम लुसीला हिनला बिची सुङबा मुला चुराङ लासिन राष्ट्रिय प्रजातन्त्र पार्टीला सांसद खुसबु ओलीसे विद्युत्री भ्याट किनबा ताम्री प्रश्न लामा काइब्लोन साहसे दातेन युल विद्युतीय कुदाब्री निभारी खाम्बा दुई आरे युल नाङरी विद्युत ग्याम कान सोबारी तिसाम भार थाम्दिबारी आखाम्बा ताबासे चुदा व्यवस्थित सोबारी कर किनबा व्यवस्था लाबा हिनला बिची सुङबा मुला चुराङ लासिन भदौ निची सोम थेन निची भ्लिला कुनु ताबा आन्दोलनला धुइरी गौरी बहादुर कार्की आयोग थेन युलबाङ मिलुई पो आयोगला प्रतिवेदन सेङबा ताम्री नेपाली काङ्ग्रेसला सांसद अर्जुन नरसिंह केसिसे न्युइमा काइब्लोन साहसे मोकोन प्रतिवेदन कादे च्याबा गोबा लाबान मुबासे कोलेसे सेङबा निबाबिसी सुङबा मुबा काइब्लोन साहसे सांसद कादेसे न्युइबा ताम पाङसी संसद ग्याम थोनबा लिचानोन प्रतिपक्षी दल कादेसे असन तुष्टि ओन बामुबा राष्ट्रिय सभाला तिनीला चिसाङ्री प्रतिनिधि सभा ग्याम सन्देश छ्याम खाबा प्रतिनिधि सभा सदस्य निर्वाचन गिक्षा संशोधन विधेयक 2083 थिएन मतदाता नामावली गिक्षा संशोधन विधेयक 2083 पारित लाबामुला काइब्लोन थिएन दिम्लोन बालेन्द्र शाह वाना ग्याम ठिम न्याय थिएन संसदीय मामिला ब्लोन सोभिता गौतम से पारित लातोजी बिसी प्रस्ताव थानमा निनोन विधेयक कादे सभासे पारित लाभा हिन्ला चुङाछा प्रतिनिधि सभा ग्याम सन्देश छ्याम खाबा प्रतिनिधि सभा सदस्य निर्वाचन गिक्षा संशोधन विधेयक थिएन मतदाता नामावली गिक्षा संशोधन विधेयक थोरी थोनबा विषेरी ठिम्बोन से जवाब पिन्छ्युबा मुबा तिनीन राष्ट्रिय सभारी जामेकोला समन्वय समिति सोबा मुला तिनीला चिसाङ री चोहो नारायण प्रसाद धालसे गोबाङ लाबा मोकोन दल ला रोरी जामेकोला समन्वय समिति सोबारी सभारी प्रस्ताव थान्छ्युमा सभाला सहमति से पारित लाबा हिन्ला चुङाछा राष्ट्रिय सभाला तिनीला चिसाङरी सांसद कादेसे ग्यागर थुम्री क्युइला समस्या कर्णाली विद्युत आपूर्ति समस्या जेन्जी आन्दोलनला ताम्री खाबा मिलु पो आयोगला प्रतिवेदन सेङबा राङबा ताम्री सरकारला धान छेङ नलासिउबा मोबा सांसद कादेसे मधेसरी थुङबा क्युइला समस्या लेबा निबा ग्यार्जा ब्लि फिट ख्वामा जेखेन क्युइ खाबा ताबासे टाङ्गा आरेबा मिनिसे क्युइ थुङबारी आयाङबा धुइरी धोबा मुलाबिसी सुङबा मोबा सांसद कादेसे दिम्सा आरेबा कादेला समस्या थुम्ना लाबारी सरकार से भङ लातोबा थेन सभारी सांसद कादेसे तेबा ताम्री सरकार से जवाब पिन्दोला विवान सभा थेन सरकार ला ध्यान छेङनाला सिउबा मुबा राष्ट्रिय सभाला चिसाङ दोषी नाङ्गर दिनीला घिक न्यासी चुइङा मिनेट्री चिबा गेखोर मुला तिनी जाम्बुलिङ सुर्ती जन्य सेकादे विरुद्धला दिन्छेन जाम्बुलिङला लानन युल कादेरी छोरङानला गेखोर सेङसी धाङबार मुला दिङे दाङसे मिए सोम्ची गिक तारिकरी दाङबा चु दिन्छेन ला उद्देश्य सुर्ती राङबा से थुङमा लुइदा नोङना लाबा थेन सुर्ती शोभा उद्योग कादे काबारी जाम्बुलिङ लुई घेन्दुन डब्लुएचओ से लाबा बङ मिनिदा छोरङान पिनबारी हिन्ला डब्लुएचओ सदस्य युल कादेसे सन सन् 1987 जाम्बुलिङ रिन सुर्ती राङबासे कादेला महामारी ग्याम सोना लाबारी चु दिन्छेन धाङबारी ती बाहिनला सुर्ती राङबासे कादे थुङमा दिङे दाङसे लाख ब्रेचुई बिमा लाना मिनी कादे सिबा लाबा मुला लुइथेन खाद्य स्वच्छता ब्लोन निसा मेहता से सुर्ती जान्य सेकादे थुङबा खलाबारी मोइजेन लासिउबा मुला जाम्बुलिङ सुर्ती जान्य सेकादे विरुद्धला दिन्छेन ला धुइरी तिनी सानगिर सुङबान ब्लोन मेहता से सुर्ती राङबा सेकादे थुङबा कादेदा तिनी ग्याम्नोन खलाबा ग्रान चाबारी मोइजेन लासिउबा हिला सानगिर रि ब्लोन मेहता से सुर्ती राङबा सेकादेदा खलाबारी तिलाई धुइ घारो तासाइनोन राङला बङताजी बिसाम खामला बिसी सुङबा मुला सुर्ती राङबा से कादेला लत ग्याम थोनबारी माइबा मिनिदा ब्लोन खाङसे तोबा रो लाबारिन खामला बिसी ब्लोन मेहतासे सुङबा मुला जोङ प्रशासन गेजाङ स्याङजासे सुर्ती जान्य सेकादे थुङबा थेन ग्लुबादा काबारी ठिमदान कोङबा शोभा ताबा मुला गेजाङसे सार्वजनिक सूचना छिपान नाङ्गार हेन्सेन जोङ नाङ्ग्री च्याबा गोबा अभियान सेङबा बिसी पाङबा मुला प्रशासन से छिपा कागुरी सार्वजनिक घारी चुरोड तम्बाकु थुङबारी आयाङ बिसी पाङबा मुला बृहत लुम्बिनी थुम्दा जाम्बुलिङ स्तरला धार्मिक रिमठिम थेन पर्यटकीय ग्लास होसी विकास लाबारी बिसी बुद्ध परिपथ सोबारी सम्झौता लाबा मुला विश्व बेङ्गला नोरोरी सेङबारी माइबा परियोजनाला पर्यटन पूर्वाधार विस्तार स्थानीय रोजगारी प्रवर्धन थेन गन्तव्य व्यवस्थापनला गेखोर सेङबारी गोर्ब्ली स्थानीय तहथेन विकास साझेदार सम्झौता लाबा हिँला सहरी विकास थेन भवन निर्माण विभाग थेन कपिल वस्तु लुम्बिनी सांस्कृतिक राम ग्राम थेन देव दह नगरपालिका घुङरी परियोजना सेङबा सम्झौतारी छ्याहिक ताबा मुला भाल ढुइसे ब्योङना लाबा काभ्रे पलाञ्चोक जोङला गोर डु नोङबा झोलङ्गे चाम दोषी शोभा ताबा मुला जोङला लोथुम्री रोसी स्योङला भाल ढुइसे ब्योङना लाबा चाम सोबारी नोर ब्लोन खाङ ग्याम टाङ्गा पिनबा मुला विक्रम सम्बत 2081 असोज चुई हेन्से चुई निला कुनो धोना ताइबा नाम्से रोसी स्योङरी खाबा भाल्से नोङना लाबा चामला छ्याम स्यान्दो नोङबा झोलोङ्गे चाम निदिङ लिछा दोषी सोबारी माइबा खिन्ला डडेल धुलाला परशु राम नगरपालिका घाग्याम सशस्त्र प्रहरीला मेन्दोनी जवान माबा मुला जोङ प्रहरी गेजाङ डडेल धुरासे पाङबा अनुसार माबा कादेरी परी गाउँला सशस्त्र प्रहरी बल्ला बोर्डर आउट पोस्ट बिओपिरी गे लाबा प्रहरी जवान ओम प्रकाश पुन मगर थेन ओजान ग्लाला घाँचुई डु दिङला तीर्थ बहादुर थापा मगर मुला डिएसपी वरुण बहादुर सिंह से पाङबा अनुसार ओने हेन्से माबा थेने कदे आस्याङ थेन कोङ हिन्दा महाकाली गान्धी रि थेनी कादेसे क्वानबा क्वान याङबा लिचा गान्धी रि भ्योङबा ताबारी खाम्बा सङ्का तासी थेनी कादेदा माइबा गे लाबान मुला कान्ति लोकपथ ला मकवानपुरला बगुवा स्योङ ला चाम्री ट्रक दुर्घटना तामा ट्रक सेङबा मिनी सिबा मुला जोङ प्रहरी गेजाङला सुङबोन माधव काफले से पाङबा अनुसार हेटोडा ग्याम ललितपुरी सोभान लाबा बागमती जलविद्युत आयोजनाला सेकादे किन्सी खावन लाबा होजा ट्रक तिलमा मुना दुर्घटना तामा हेटोडा उपमहानगरपालिका सोम ला चो सोमची धिङला दल बहादुर बर्तौला सिबा मुला मकवानपुरला ग्लाग्लारी सडक ग्यालाम सोबागे लबान मुबासे जोङ प्रहरी गेजाङ मकवानपुर से चु धुइरी स्यान्दोन ग्यालाम ग्याम निबारी मोइजेन लाबा मुला प्रहरी से पाङबा अनुसार दाते जोङला गोर्नी सडक खण्डारी नोङबा ग्लाका दे सोबागे ताबन मुला स्यान्सिबन मुबा सानगिर जिन्जी छ्याफुल्ला
1: क्विट लाइन 11:32 सम्बन्धीला साङ्गुर
0: नेपाली धुम्रपान थेन सुर्ती राङबासे थुङसी दिङे धाङसे तोङ सोमची भ्ली मिकादे सिबामुला तसाइनुन चुराङबा लद्दा बिसाम थुम्ना लाबारी खाम्बामुला
1: यदि राङेनुन धुम्रपान थेन सुर्ती राङबासे लत खाबारी सेमुला बिसाम तिनिन गोप्य थेन सेन्देरी परामर्श सेवा क्विट लाइन 11:32 रे सम्पर्क लासिगु
0: चु परामर्श सेवा गेदिम सेङबा धुइरे जेखेन याङबामुला
1: याद लासिगु धुम्रपान थेन सुर्ती राङबासे लत खाबारी परामर्श सेवा क्विट लाइन 1132।
0: नेपाल सरकार लुई थेन जनसङ्ख्या ब्लोनखाङ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना थेन संचार केन्द्र टेकु याम्बु।
2: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: नमस्कार विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको 21 बल र चाल अन्तर्गत न्युटनको चालको तेस्रो नियम र दैनिक जीवनमा यसको उपयोग त्यसै गरी इलास्टिसिटी र प्लास्टिसिटीका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुदाहरू टिप्पण गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो? को
4: सर? म रमिला। म पनि छु सर। प्रतिभा।
5: नमस्कार सर।
6: नमस्कार। ए भित्र आऊ। आज कसरी मेरो घर आइपुग्यौ तिमीहरू?
4: बिदाको दिन भए पनि आज सरलाई दुःख दिउँ भनेर आएका।
6: मैले बुझिसकेँ, क्लासमा नबुझेको कुराहरू सोध्न आएको होला।
4: हो सर, हामीहरू पछाडिको बेन्चमा थियौँ, बास्केटबलको टुर्नामेन्ट भइरहेको थियो, त्यही साउन्डले गर्दा सरले पढाउनु भएको कुरा राम्ररी सुन्नै पाएनौ।
6: ए
7: सरलाई डिस्टर्ब हुँदैन भने यही नजिक मन्दिरमा आएको बेला सर कहाँ छिरेर सिकाउँ कि भनेर आएका नि।
6: पढाइप्रति तिमीहरूको यत्रो लगाव छ, त्यसैले मलाई डिस्टर्ब हुँदैन हेर। मेरी श्रीमती पनि भर्खरै मन्दिरतिरै गएकी छिन्। तिमीहरूलाई चिया खुवाउनु पो नपाउने भए कि म बनाऊ?
4: होइन होइन सर, हामीहरू चिया खाएरै हिँडेका हौ, बरु हिजो पढेका कुराहरू सरबाट सरसरी फेरि बुझिहालौँ भनेर।
6: ल त यतातिर बस त।
7: हिजो सरले सुरुमा न्युटनको चालको तेस्रो नियम पढाउनु भएको थियो, त्यहीबाट सुरु गरौँ न।
6: तिमीहरूलाई न्युटनको चालको पहिलो र दोस्रो नियम चाहिँ याद छ?
4: याद छ सर।
6: ल भन त, बलको बारेमा पहिलो र दोस्रो नियमले के भन्छ?
7: न्युटनको पहिलो नियमले बललाई परिभाषित गर्दछ भने दोस्रो नियमले बलको नाप गर्ने सूत्र दिन्छ।
6: पहिलो नियमले कसरी बललाई परिभाषित गर्छ?
4: न्युटनको चालको पहिलो नियम अनुसार चलिरहेको वस्तु सरल रेखामा समान चालमा चलि नै रहन्छ भने विश्राममा रहेको वस्तु विश्रामकै यथास्थितिमा रहन्छ भन्नुको मतलब?
7: म भन्छु सर।
6: भन।
7: मतलब जबसम्म वस्तुमा बल लाग्दैन तबसम्म वस्तु यथास्थितिमा रहन्छ, जसलाई वस्तुमा हुने इनर्सिया भनिन्छ।
6: अनि खै बल बारे भनेको त?
4: म भन्छु नि सर।
6: भन त।
4: वस्तु यथास्थितिमा रहन्छ भन्नुको मतलब बल भनेको त्यो हो जसले चालमा रहेको वस्तुलाई विश्राममा र विश्राममा रहेको वस्तुलाई चालमा ल्याउँछ।
6: न्युटनको चालको दोस्रो नियमको सूत्र याद छ?
4: याद छ, एफ इक्वल्स टू एमए।
7: मलाई त एकाइ पनि याद छ। भन्नु सर।
6: भन त।
7: एफ भनेको बल, यसको एकाइ न्युटन, एम भनेको पिण्ड, यसको एकाइ किलोग्राम, र ए भनेको प्रवेग, यसको एकाइ मिटर प्रति वर्ग सेकेन्ड हुन्छ।
6: ठिक भन्यो। न्युटनको चालको तेस्रो नियम अनुसार चाहिँ प्रत्येक क्रियामा जहिले पनि बराबर तर विपरीत दिशामा प्रतिक्रिया हुन्छ।
4: सर, यहाँ क्रिया र प्रतिक्रिया भनेका के हुन्?
6: क्रिया र प्रतिक्रिया भनेका बलहरू हुन्।
7: अझ स्पष्ट भएन सर।
6: सुन है त, कुनै वस्तुमा बल लगाइन्छ भने सुरुमा लागेको त्यो बललाई क्रिया वा क्रियाबल भनिन्छ।
4: अनि प्रतिक्रिया भन्नाले?
6: यो नियम अनुसार पहिलो वस्तुले दोस्रो वस्तुमा जति बल लगाउँछ दोस्रोले पनि पहिलोलाई त्यति नै बल लगाउँछ तर विपरीत दिशामा, जसलाई प्रतिक्रिया भनिन्छ।
7: अझ स्पष्ट पारिदिनु न सर।
6: मानौ टेबलमा राखिएको एउटा किताबको तौल 1 न्युटन छ भने त्यो किताबले टेबललाई 1 न्युटन बलले तलतिर थिच्छ।
4: टेबलले पनि त्यो किताबलाई 1 न्युटन बलले माथि ढकेल्छ त?
6: हो त।
7: मलाई त कस्तो अनौठो लाग्यो।
6: यसमा अनौठो कुरा छैन, किताबले मात्र बल लगाएको भए त्यो बलले टेबल भाँचिन्थ्यो, तर टेबलले पनि त्यति नै बलले किताबलाई माथितिर धकेलेर थाम्ने भएकोले किताब अडिएको हो।
4: सर, अरू पनि उदाहरणहरू दिनु न।
6: एउटा भकुण्डोलाई भित्तामा हान्दा के हुन्छ?
7: भकुण्डो फर्किएर आफैतिर आउँछ।
6: हो, यहाँनिर भकुण्डोले भित्तामा लगाउने बल क्रियाबल हो, र न्युटनको चालको तेस्रो नियम अनुसार प्रत्येक क्रियामा बराबर तर विपरीत दिशामा प्रतिक्रिया हुने भएकोले भित्ताले पनि त्यति नै बल भकुण्डोमा लगाउँछ तर विपरीत दिशामा, त्यसैले भकुण्डो हामीतिरै फर्किन्छ।
7: सर, यो थर्ड ललाई त अङ्ग्रेजीमा पनि खुब भन्छन् नि, फिल्ममा समेत कहिले काहीँ सुनिन्छ।
6: तिमीले भनेको मैले बुझेँ। टु एभ्री एक्सन देयर इज इक्वल एन्ड अपोजिट रिएक्सन।
7: यो नियमका विशेषताहरू के सम्झिनु पर्छ सर?
6: यो नियम अनुसार बल कहिले पनि एक्लै हुँदैन, यो जहिले पनि जोडामा हुन्छ।
7: यो भनाइको अर्थ के हो सर?
6: यसको मतलब जब कुनै वस्तुले अर्को वस्तुलाई बल लगाउँछ तब यो नसम्झ कि यहाँ एउटा बल लाग्यो, किनकि दोस्रोले पहिलोलाई त्यति नै बल लगाउँछ, त्यसैले बल जहिले पनि जोडामा रहन्छ।
7: जसमा पहिलोलाई क्रिया अर्थात् एक्सन र दोस्रोलाई प्रतिक्रिया अर्थात् रिएक्सन भनिन्छ।
6: हो, ठिक भन्यो।
7: सर, यसका अरू पनि विशेषताहरू छन् कि?
6: छन्।
7: त्यो पनि भनिदिनु न।
6: जोडामा रहेका यी बलहरूको मान बराबर हुन्छ तर दिशा विपरीत हुन्छ।
7: मलाई यो नियमका विशेषताहरू फेरि सम्झिन मन लाग्यो सर। म भन्छु, न्युटनको चालको तेस्रो नियम अनुसार बल कहिले पनि एक्लो हुँदैन, यो जहिले पनि जोडामा हुन्छ।
6: ठिक भन्यो।
7: म थप्छु, जोडामा रहेको दुवै बलको मान बराबर हुन्छ तर विपरीत दिशामा लागेको हुन्छ।
6: अहिले तिमीहरूले भनेको कुरा नियम त होइन नि, नियमको विशेषता हो। यसले बलको बारेमा के कुरा बताए त?
7: बलको गुण हो।
6: हो, ठिक भन्यो। अब फेरि सम्झ त, न्युटनको चालका तीनवटा नियमहरूले बल बारे के कुरा बताउँदो रहेछ त?
7: पहिलो नियमले बलको परिभाषा दिन्छ, दोस्रोले बलको नाप गर्ने सूत्र दिन्छ, र तेस्रोले बलको गुण जाहेर गर्दछ।
6: तेस्रोले बल जोडामा हुन्छ, दुवैको मान बराबर हुन्छ र विपरीत दिशामा लाग्छ भन्नुको मतलब लगाइएको र उत्पन्न भएको बलको गुण बताएको हो नि।
7: हो सर।
6: एउटा अर्को कुरा पनि याद गर है, दुई वस्तुहरू आपसमा सम्पर्कमा नआउन्जेल यो तेस्रो नियम लागू हुँदैन।
3: विद्यार्थी भाइ बहिनीहरू, अहिलेसम्मको छलफलबाट तपाईँहरूले प्रत्येक क्रियामा बराबर तर विपरीत दिशामा प्रतिक्रिया हुन्छ भन्ने न्युटनको चालको तेस्रो नियमबारे जानकारी लिइसक्नुभयो। छलफलबाट तपाईँहरूले यो नियमले बलको गुण बताउँछ भन्ने कुरा पनि बुझ्नुभयो। भाइ बहिनीहरू, छलफल पुनः अघि बढ्दैछ। न्युटनको चालको तेस्रो नियमसँग सम्बन्धित विभिन्न उदाहरणहरू र त्यसमा क्रिया र प्रतिक्रिया बलको पहिचान गर्ने तरिकाका बारेमा हामी छलफल गर्दैछौँ। यसका साथै प्लास्टिसिटी र इलास्टिसिटी भनेको के हो भन्ने बारेमा पनि हामी छलफल गर्दैछौँ। ध्यान दिएर रेडियो सुन्नुहोस् है त भाइ बहिनीहरू।
7: सरले क्लासमा धेरै उदाहरणहरू दिनुभएको थियो, हामीले पछिल्लो बेन्चबाट राम्ररी सुन्न नसकेका हौँ। ती सबै उदाहरणहरू बारे कुरा गरौँ न। मैले पनि भर्सक कुनै कुरा पनि नछुटोस् भनेको।
6: ठिक छ, म एक एक गरेर भन्छु है त। रकेट उड्दा न्युटनको चालको पहिलो नियम कसरी लागू हुन्छ?
7: सर, यो नियममा त मुख्य कुरा क्रिया र प्रतिक्रिया नै पत्ता लगाउनु पर्ने होइन र?
6: हो, अनि तेस्रो नियम उल्लेख गर्दै मिलाएर भन्नुपर्छ।
7: रकेट उड्दा यसमा इन्धन बलेर निस्कने धुवा जति बलले तलतिर आउँछ त्यो बल क्रिया हो।
8: म थप्छु सर।
6: हुन्छ।
8: न्युटनको चालको तेस्रो नियम अनुसार प्रतिक्रियामा बराबर तर विपरीत प्रतिक्रिया हुने भएकोले क्रियाबल बराबरको प्रतिक्रिया बलले रकेट विपरीत दिशातिर अर्थात् माथितिर धकेलिएर उठ्छ।
6: ठिक छ, राम्ररी मिलाएर भन्यो।
7: पौडी खेल्दा न्युटनको चालको तेस्रो नियमले कसरी कार्य गरिरहेको हुन्छ?
6: पौडी खेल्दा हातले पानीलाई पछिल्तिर तान्न लगाउने बल क्रिया हो भने न्युटनको चालको तेस्रो नियम अनुसार प्रत्येक क्रियामा बराबर र विपरीत प्रतिक्रिया हुने भएकोले पानीले शरीरलाई अघिल्तिर बढाउन प्रतिक्रिया बल उत्पन्न गर्दछ, जसले गर्दा पौडी खेल्न सकिन्छ।
7: बन्दुकबाट गोली हान्दा बन्दुकको पछिल्तिरको भागलाई काँधमा कसेर पक्रिनु पर्छ, किन?
6: बन्दुकबाट निस्किएको गोली जति बलले अगाडि बढ्छ त्यसलाई क्रिया भनिन्छ।
7: न्युटनको चालको पहिलो नियम अनुसार प्रत्येक क्रियामा बराबर तर विपरीत दिशामा प्रतिक्रिया उत्पन्न हुने भएकाले बन्दुक पछिल्लोतिर धकिलिन्छ।
6: हो, त्यसैले पछिल्लो भागलाई काँधमा कसेर पक्रिनु पर्छ, नत्र प्रतिक्रियाले गर्दा गोली हान्ने मानिस लड्छ वा घाइते हुन सक्छ।
4: सर, अरू पनि छ नि, जस्तै डुङ्गा खियाउँदा, डोरी ताना तान खेल खेल्दा, चरा उड्दा आदि।
6: त्यसो त अनेकौं कुराहरू छन् जहाँ न्युटनको चालको तेस्रो नियमले काम गरिरहेको हुन्छ।
7: सर, क्रिया र प्रतिक्रिया बल थाहा पाएमा नियमसँग जोडेर भन्न सकिने रहेछ।
4: क्रिया र प्रतिक्रिया बल मात्र छुट्याउन त
6: हुन्छ,
7: डुङ्गा खियाउने पतवारले होइन।
6: हो,
4: पतवारले पानीलाई पछिल्लोतिर धकेल्ने बललाई क्रिया र पानीले डुङ्गालाई अघि बढ्न पतवारमा लगाउने बललाई प्रतिक्रिया भनिन्छ होला, होइन सर?
6: ठिक भन्यो। डोरी ताना तान खेलमा पहिलो टिमले दोस्रो टिमलाई तान्न लगाउने बल क्रिया हो भने दोस्रो टिमले पहिलो टिमलाई तान्न लगाउने बल प्रतिक्रिया हो।
7: यो खेल लसक्युन्जेल क्रिया र प्रतिक्रिया बराबर हुन्छ, होइन सर?
6: ठिक भन्यो।
4: सर, चरा उड्दा नि
6: चराको पखेटाले हावालाई तलतिर धकेल्ने बल क्रिया हो।
7: हावाले चराको पखेटामा माथितिर धकेल्न लगाउने बल प्रतिक्रिया हो।
4: सर, अब त स्पष्ट भयो।
7: अब इलास्टिसिटी भनेको के हो भन्ने बुझाउन।
6: रबरलाई तन्काएर फेरि छोडिदियो भने के हुन्छ?
4: पहिले जस्तो थियो त्यस्तै हुन्छ।
6: अरू पनि वस्तुहरू छन् जसलाई बल लगाएर आकारमा परिवर्तन गरेपछि फेरि लगाएको बललाई हटाइदिँदा पुनः आफ्नै आकारमा फर्किन्छ।
7: जस्तै स्प्रिङ, पातलो फलामको पाता, गाडीका टायर र ट्युबहरू आदि।
6: तिमीले ठिक भन्यौ।
4: तर इलास्टिसिटी भनेको के हो?
6: वस्तुमा डिफर्मिङ बलले डिफर्म गरिसकेपछि त्यो बललाई हटाउँदा वस्तुको आफ्नो पुरानै आकार प्रकारमा पुनः फर्किने क्षमतालाई त्यो वस्तुको इलास्टिसिटी भनिन्छ।
7: सर, यो कुरा बुझ्न अलिक गाह्रो भयो। डिफर्मिङ बल भनेको के हो?
6: डिफर्मिङ बल भनेको त्यो बल हो जसले वस्तुको आकार प्रकारमा परिवर्तन ल्याउँछ।
4: ए, त्यसो भए रबरलाई तन्काउन लगाउने बल डिफर्मिङ बल हो?
6: हो, ठिक भन्यो।
7: यो डिफर्म हुनु भनेको पनि दुई किसिमको हुँदो रहेछ।
4: अँ, मलाई पनि त्यस्तै लाग्यो। एउटा अस्थायी रूपले डिफर्म हुने,
7: जस्तै रबरलाई केही मात्र तन्काउँदा अस्थायी रूपले डिफर्म हुन्छ, डिफर्मिङ बल हटाउँदा आफ्नो पुरानै अवस्थामा फर्किन्छ।
4: तर त्यसैलाई धेरै बलले तानेमा चुडिन्छ, स्थायी रूपले डिफर्म हुन्छ।
6: हो, ठिक भन्यो त।
4: त्यसो भए रबर र अरू केही वस्तुमा मात्र इलास्टिसिटी हुन्छ?
6: त्यस्तो होइन, हरेक ठोस वस्तुमा इलास्टिसिटी हुन्छ, तर इलास्टिसिटीको मात्रा फरक हुन्छ। रबरमा इलास्टिसिटीको मात्रा धेरै भएकोले तिमीहरूलाई यस्तो लागेको हो।
4: फलामको छडमा पनि इलास्टिसिटी हुन्छ, त्यसैले यसलाई कन्स्ट्रक्सनमा प्रयोग गरिन्छ जस्तै लाग्यो, हो सर?
6: हो।
7: सर, प्लास्टिसिटी भनेको चाहिँ के हो?
6: बल लगाएको कारणले गर्दा वस्तुले आफ्नो आकार प्रकारमा स्थायी परिवर्तन गर्ने गुणलाई त्यो वस्तुको प्लास्टिसिटी भनिन्छ।
4: वस्तुमा हुने प्लास्टिसिटी पनि वस्तु पछि फरक हुन्छ?
6: हो त, कुनै वस्तुमा इलास्टिसिटी बढी हुन्छ भने कुनैमा प्लास्टिसिटी बढी हुन्छ।
7: सर, एउटा उदाहरण।
6: मुछेको माटोमा प्लास्टिसिटी धेरै हुन्छ, त्यसैले यसलाई सजिलै जुनसुकै आकार दिन सकिन्छ।
4: सर, इलास्टिक लिमिट भनेको के हो?
6: वस्तुलाई तन्काउँदै जाँदा एक अवस्था यस्तो आउँछ कि यो डिफर्म हुन्छ, वस्तुको तन्कन सक्ने अन्तिम क्षमता नै त्यसको इलास्टिक लिमिट हो।
7: सर, हामीले हिजो पढेको कुरा यति नै होइन?
6: हो त,
4: हामीले बुझ्न खोजेको कुरा पनि सिद्धियो सर। अब अवेर पनि भयो, हामी जान्छौँ है सर।
6: हुन्छ, फेरि पनि केही सोध्नु परेमा अप्ठ्यारो नमानी सोध्नु है।
5: हुन्छ सर। नमस्कार सर।
6: नमस्कार।
2: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य मान्यता अन्तर्गत पाठ 1 रहेको नेपालमा प्रचलित धर्म शीर्षकको पाठमा आधारित भएर शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
2: विवेक, ऊ त्यहाँ हेर त, को हिँडिरहेको रहेछ?
3: कहाँ, मैले त देखिन नि।
2: ऊ त्यहाँ अगाडि के त?
3: ए, उहाँ त हाम्रै सर हो नि, प्रताप सर के त?
2: ए, हो त रहेछ, मैले त पछाडिबाट ठम्म्याउनै नसकेको, हाम्रै सर पो हुनुहुँदो रहेछ। ए साँच्चै विवेक, मैले सरसँग केही सोध्नु पर्ने पनि छ, एकपटक सरलाई भेटौँ न है।
3: हुन्छ, भेटौँ न त।
2: सर, नमस्कार।
4: नमस्कार, नमस्कार। अनि भावना, विवेक, के छ तपाईँहरूको हालखबर? हतार हतार हिँड्दै हुनुहुन्छ त।
2: सबै ठिक छ सर।
3: सरलाई भेटेर केही कुरा सोधौ भनेर छिटो छिटो आएको नि।
4: ए, मसँग? हुन्छ, सोध्नु न, के कुरा हो?
3: सर, नेपालमा प्रचलित धर्मका विषयमा केही जिज्ञासा राखौँ कि भनेर नि सर।
4: हुन्छ हुन्छ, सोध्नु न।
2: सर, नेपालमा कुन कुन धर्म मान्ने मानिसहरू बस्छन्?
4: यो प्रश्नको उत्तर त विवेकलाई पनि आउँछ होला।
3: म कोसिस गर्छु है त।
4: ल, विवेकले कोसिस गर्नु त।
3: नेपालमा हिन्दू, बौद्ध, किराँत, सिख, इसाई, इस्लाम आदि धर्म मान्ने मानिसहरू बस्छन् सर।
4: ठिक भन्नुभयो विवेक तपाईँले। यस बाहेक नेपालमा जैन, बहाई, प्राकृत र बोन धर्म मान्ने मानिसहरूको पनि बसोबास रहेको पाइन्छ।
2: हिन्दू धर्म कस्तो धर्म हो सर?
4: हिन्दू धर्म सनातनदेखि चलिआएको धर्म हो भावना।
3: अनि यस धर्मका धर्म ग्रन्थ के हुन् नि सर?
4: वेद, पुराण, महाभारत, गीता, रामायण आदि हिन्दू धर्मका धर्म ग्रन्थ हुन् विवेक।
2: हिन्दूहरू भगवानका विभिन्न रूप र अवतार हुन्छन् भन्ने कुरामा विश्वास गर्छन्, होइन त सर?
4: हो भावना, ठिक भन्नुभयो तपाईँले। हिन्दूहरू मुख्य गरी ब्रह्मा, विष्णु र महेश्वरलाई मान्दछन्। त्यस्तै राम र कृष्णलाई मान्ने सम्प्रदाय पनि छन् नेपालमा।
3: शिव मान्नेलाई शैव, विष्णु मान्नेलाई वैष्णव र कृष्ण मान्नेलाई कृष्ण प्रणामी भनिन्छ, होइन सर?
4: हो विवेक, ठिक भन्नुभयो तपाईँले। यसै गरी हिन्दूहरू पूजापाठ गर्नका लागि विभिन्न मन्दिर वा शक्तिपीठमा जान्छन्। ल भावना, तपाईँले भन्नुहोस् त, हिन्दूहरूले पवित्र तीर्थस्थलका रूपमा लिने धार्मिक स्थलहरू कुन कुन हुन्?
2: हस् सर, म कोसिस गर्छु है त। पशुपतिनाथ, मनोकामना, हलेसी, जानकी मन्दिर, स्वर्गद्वारी, चन्दननाथ, शैलेश्वरी, मुक्तिनाथ, पाथिभरा आदि हुन् सर।
4: ठिक भन्नुभयो भावना तपाईँले। ल, अब विवेकले भन्नुहोस् त, हिन्दू धर्मका मुख्य चाडपर्व कुन कुन हुन्, थाहा छ तपाईँलाई?
3: थाहा छ सर मलाई। हिन्दू धर्मका मुख्य पर्व दसैँ, तिहार, तिज, जने पूर्णिमा, होली, छठ, गौरा आदि हुन् सर।
2: हिन्दू धर्मका उपदेशहरू के हुन् नि, बताइदिनुहुन्छ कि सर?
4: भइहाल्छ नि भावना। ल, दुवैजनाले सुन्नुहोस् है त।
2: हुन्छ सर।
4: चोरी नगर्नु, सत्यको पक्ष लिनु, असल र अनुशासित हुनु, धैर्यशील हुनु, अरूलाई दुःख नदिनु आदि हिन्दू धर्मका मुख्य उपदेश हुन्।
3: यस धर्मका सन्देशहरू के हुन् नि सर?
4: अरूलाई सहयोग गर्नु, सहिष्णु हुनु, प्रकृति र प्राणीको संरक्षण गर्नु, अतिथिको सेवा सत्कार गर्नु, साँचो बोल्नु, मानव कल्याण गर्नु, हत्या हिंसा नगर्नु, यी हिन्दू धर्मका सन्देश हुन् विवेक।
2: धन्यवाद सर, हामीलाई हिन्दू धर्मका विशेषताका बारेमा जानकारी दिनुभएकोमा।
4: विद्यार्थी भाइ बहिनीहरू, धर्मले सिकाएको सही बाटोमा हिँड्नु पर्छ अनि असल र अनुशासित भएर बाँच्नु पर्छ भन्ने हिन्दू धर्मको मुख्य सन्देश हो, बुझ्नु भयो त?
2: बुझ्यौ सर। विवेक, तिमीलाई बौद्ध धर्मका बारेमा के जानकारी छ, मलाई पनि बताइदेऊ न।
3: भइहाल्छ नि, तर मलाई यसका बारेमा थोरै मात्र जानकारी छ, बाँकी सरसँगै सोधौला नि है।
2: हुन्छ, पहिला तिमीलाई के थाहा छ भन न।
3: बौद्ध धर्म बुद्धको ज्ञान र उपदेशमा आधारित छ।
2: बुद्धको जन्म 563 ईसा पूर्वमा नेपालको लुम्बिनीमा भएको हो, है सर?
4: हो भावना, ठिक भन्नुभयो। बुद्धको जन्मस्थल भएकाले लुम्बिनीमा विश्वभरका बौद्ध मार्गीहरू आउँछन्। हाल यो ठाउँ विश्व सम्पदा सूचीमा सूचीकृत छ।
3: भावना, तिमीलाई पनि त बौद्ध धर्मको बारेमा केही त पक्कै पनि थाहा छ होला, होइन?
2: हो विवेक, मलाई पनि यसका बारेमा केही कुरा थाहा छ। जातक र त्रिपिटक बौद्ध धर्मका धर्म ग्रन्थ हुन्।
4: ल विवेक, भन्नुहोस् त, बौद्ध धर्मावलम्बीहरू प्रार्थना गर्नका लागि कहाँ जान्छन्?
3: बौद्ध धर्मावलम्बीहरू प्रार्थना गर्नका लागि गुम्बा वा विहारमा जान्छन् सर।
2: अनि उनीहरूको मुख्य चाडपर्व वैशाख पूर्णिमा, लोसार आदि हुन है सर?
4: हो भावना।
3: सर, बौद्ध धर्मका विशेषताका बारेमा बताइदिनुहुन्छ कि?
4: भइहाल्छ नि विवेक, आफ्ना विद्यार्थीहरूका जिज्ञासाहरू मेटाउनु हामी शिक्षकको कर्तव्य नै हो नि। ल अब दुवैजनाले सुन्नुहोस् है त। नेपालमा बुद्ध धर्मका हीनयान, महायान र वज्रयान गरी तीन सम्प्रदायका अनुयायीहरू छन्।
2: सर, यो भनेको के हो नि?
4: ए, यो भनेको नेपालमा बुद्ध धर्मका तीन सम्प्रदाय छन्, हीनयान, महायान र वज्रयान। हीनयान सम्प्रदाय बुद्धको शिक्षामा केन्द्रित छ, त्यसै गरी महायान सम्प्रदाय देवताहरूको पूजा गर्ने र ज्ञान प्राप्त गर्ने कुरामा केन्द्रित छ।
3: वज्रयान सम्प्रदाय तन्त्र विद्यासँग सम्बन्धित छ, होइन सर?
4: हो, ठिक भन्नुभयो विवेक।
3: अनि सर, बुद्ध धर्मको उपदेशका बारेमा पनि बताइदिनुहुन्छ कि?
4: हुन्छ नि, हिंसा नगर्नु, चोरी नगर्नु, खराब आचरण नगर्नु, मादक पदार्थ सेवन नगर्नु, रिस नियन्त्रण गर्नु, सन्तोष लिनु, शान्त हुनु, झुटो नबोल्नु, यी आदि बुद्धले दिएका उपदेश हुन्।
2: धन्यवाद सर, हामीलाई बुद्ध धर्म र यसका विशेषताहरूको बारेमा जानकारी गराइदिनु भएकोमा।
4: अनि विद्यार्थी भाइ बहिनीहरू, बुद्धले दिएका उपदेशको पालना गर्नुपर्छ र असल व्यक्ति बन्नुपर्छ भन्ने बुद्ध धर्मको सन्देश हो, बुझ्नुभयो त?
2: बुझ्यौ सर। सर, इस्लाम धर्मका बारेमा पनि बताइदिनुहुन्छ कि?
4: ए, इस्लाम धर्मका बारेमा? ल सुन्नुहोस् है त।
2: हुन्छ सर।
4: इस्लाम धर्मका अन्तिम सन्देश वाहक हजरत मोहम्मद हुन्। यस धर्मको धर्म ग्रन्थ कुरान हो, यसै गरी मस्जिद यस धर्मको धार्मिक स्थल हो।
2: इस्लाम धर्मका मानिसहरूले कसलाई मान्छन् नि सर?
4: उनीहरू नमाज पढ्छन् र अल्लाहलाई मान्छन् भावना।
3: सर, अनि उनीहरूको धार्मिक स्थल र चाडपर्वहरू के हुन् नि?
4: मक्का, मदिना र जेरुसलम इस्लाम धर्मका प्रमुख धार्मिक स्थलहरू हुन्। यसै गरी ईद, बकरिद, रमजान आदि इस्लाम धर्मका प्रमुख चाडपर्व हुन्।
3: भावना, तिमीलाई पनि केही जानकारी छ कि यस धर्मका बारेमा?
2: यस बारेमा मलाई थोरै जानकारी छ विवेक। दान गर्नु, असल आचरण गर्नु, समान व्यवहार गर्नु आदि इस्लाम धर्मले दिएका मुख्य सन्देश हुन्।
3: अनि सर, सत्यको पक्षमा लाग्नु, दुखीको सेवा गर्नु, नम्र बोली वचन बोल्नु, परोपकारी हुनु पनि यो धर्मको मुख्य सार हो नि।
4: तपाईँहरू दुवैले भनेको ठिक हो। विद्यार्थी भाइ बहिनीहरू, दिनदुखीहरूको सेवा गरी परोपकारी बन्न इस्लाम धर्मले सबैलाई प्रेरित गर्छ, बुझ्नुभयो त?
2: बुझ्यौ सर। विवेक, किराँत धर्मका बारेमा पनि सरसँग सोधौ न है।
3: ए, हो त, मैले त झन्डै बिर्सेको। सर, किराँत धर्मको बारेमा पनि केही बताइदिनुहोस् न है।
4: होइन, आज त तपाईँहरू निकै जिज्ञासु भएर प्रश्न सोध्दै हुनुहुन्छ त, म त अचम्मै परे।
2: सर, खासमा हाम्रो एकै परीक्षा पनि नजिकै आइसकेको छ, फेरि सरलाई भेटेपछि केही न केही सोधिहालौँ जस्तो लाग्छ, त्यसैले सोधेको नि सर।
4: ए, कुरा त्यसो पो। ल सुन्नुहोस्, किराँत धर्मका बारेमा पनि म बताउँछु। किराँत धर्मका धर्मगुरु फाल्गु नन्द लिङदेन हुन्। यस धर्मको धर्म ग्रन्थ मुन्धुम हो। यस धर्ममा सुम्निमा र पारुहाङलाई मुख्य देवी देवताको रूपमा पूजा गरिन्छ।
3: सर, किराँत धर्ममा के कस्ता धार्मिक क्रियाकलाप गरिन्छन् नि?
4: किराँत धर्ममा प्रकृति पूजालाई विशेष महत्त्व दिइन्छ। यस धर्ममा आगो, रुख, पहाड, जङ्गल, नदी आदिको पूजा गरिन्छ।
2: सर, अनि हिन्दू धर्ममा किराँतीहरूलाई भगवान शिवको भक्तको रूपमा व्याख्या गरेको पाइन्छ नि है?
4: हो भावना, सही कुरा भन्नुभयो तपाईँले।
2: अनि यस धर्मका मुख्य चाडपर्व कुन कुन हुन् नि?
3: भावना, यो त मलाई पनि थाहा छ, म भनौँ।
4: भन्नुहोस् न त विवेक। ल भन्नुहोस्।
3: उधौली, उभौली किराँत धर्मका मुख्य चाडपर्व हुन्।
4: ठिक भन्नुभयो विवेकले। सत्य बोल्नु, हिंसा नगर्नु, अरूको कुभलो नचिताउनु, प्रकृतिको पूजा गर्नु, कर्ममा विश्वास गर्नु आदि यस धर्मका उपदेश हुन्।
2: अनि यस धर्मले दिन खोजेको मुख्य सन्देश के हो नि सर?
4: सबै प्रति समान व्यवहार गरौं, प्रकृतिको संरक्षण र सम्वर्धन गरौं भन्ने यस धर्मको सन्देश हो। बुझ्नुभयो त?
2: बुझ्यो सर।
3: भावना, तिमीलाई इसाई धर्मका बारेमा के कुरा थाहा छ भन त?
2: इसाई धर्मका बारेमा ल सुन, इसाई धर्मका संस्थापक जिजस क्राइस्ट हुन्। यस धर्मको धर्म ग्रन्थ बाइबल हो। यस धर्मको प्रार्थना गर्ने ठाउँलाई चर्च भनिन्छ।
3: सर, इसाई धर्मका बारेमा थप केही जानकारी दिनुहुन्छ कि?
4: भइहाल्छ नि विवेक, ल सुन्नुहोस्, इसाई धर्ममा क्याथोलिक, अर्थोडक्स र प्रोटेस्टेन्ट गरी मुख्य तीन सम्प्रदाय छन्। इसाई धर्मका मुख्य चाडपर्व क्रिसमस, इस्टर आदि हुन्।
2: यस धर्मको मुख्य सार चाहिँ के हो नि सर?
4: यस धर्मको मुख्य सार प्रेम गर्नु, सबैको कल्याण गर्नु, असल आचरण गर्नु, लोभ नगर्नु, नम्र भई बोल्नु, दान गर्नु, क्षमा दिनु आदि हुन्।
3: अनि यस धर्मले दिन खोजेको सन्देश नि सर?
4: दुखीहरूको सेवा गरौं, असल काम गरौं भन्ने यस धर्मको मुख्य सन्देश हो। बुझ्नुभयो त?
2: बुझ्यो सर। सर, हाम्रो देशमा सिख धर्म मान्ने मानिसहरू पनि छन्। यस धर्मका बारेमा पनि बताइदिनुहोस् न।
4: सिख धर्मका मुख्य प्रचारक गुरु नानक हुन्। यस धर्मको धर्म ग्रन्थ गुरु ग्रन्थ साहिब हो। यस धर्मको भजन र प्रार्थना गर्ने स्थानलाई गुरुद्वारा भनिन्छ।
3: सिख धर्मले दिने उपदेशहरू चाहिँ के छन् नि सर?
4: सिख धर्मका मुख्य उपदेश गुरुवाणीको पालना गर्नु, प्रेम गर्नु, सबैको कल्याण गर्नु, हिंसा नगर्नु, असल व्यवहार प्रदर्शन गर्नु, जीवनलाई पवित्र बनाउनु, यी आदि यस धर्मका मुख्य उपदेश हुन्।
2: अनि यसले दिन खोजेको सन्देश नि?
4: सबैको कल्याण गरौं, सबैसँग मिलिजुली बसौं भन्ने यस धर्मको मुख्य सन्देश हो। बुझ्नुभयो त?
2: बुझ्यो सर। सर, अनि नेपालमा जैन, बहाई, प्राकृत, बोन धर्म मान्ने मानिसहरू पनि छन्। ती धर्मका बारेमा पनि जानकारी दिनुहोस् न।
4: जैन धर्मका प्रवर्तक महावीर जैन हुन्। यस धर्मको धार्मिक स्थल अग्नि मन्दिर हो।
3: जैन धर्मको धर्म ग्रन्थ नि?
4: जैन धर्मको धर्म ग्रन्थ वचनामृत हो।
2: सर, जैन धर्मले कुन कुरामा जोड दिएको हुन्छ?
4: राम्रो प्रश्न गर्नुभयो तपाईँले। जैन धर्मले पवित्रता, सच्चरित्रता र अहिंसालाई विशेष जोड दिएको पाइन्छ।
3: भावना, बोन धर्मका बारेमा पनि सरसँग सोधौँ न है।
2: हुन्छ विवेक, सोधौँ न।
3: सर, बोन धर्मका प्रवर्तक को हुन् नि?
4: लुडाक्पा टासी ग्याल्छेनलाई बोन धर्मका प्रवर्तक मानिन्छ। यो धर्म नेपालको डोल्पा जिल्लाबाट प्रारम्भ भएको मानिन्छ।
2: ए, अनि सर, यसका बारेमा अरू पनि बताइदिनु न।
4: यस धर्मका अनुयायीलाई बोम्पो भनिन्छ। यस धर्मको धार्मिक स्थल गुम्बा हो। बोन धर्मको धर्म ग्रन्थलाई बोन काङ्गुर तेङ्गुर भनिन्छ।
3: ए, अब छर्लङ्ग भयो सर।
2: सर, अनि नेपालमा बहाई धर्म मान्ने मानिसहरू पनि बसोबास गर्छन्। यो धर्मको बारेमा पनि बताइदिनुहोस् न है।
4: बहाई धर्म इराकको बगदाद सहरमा युगावतार बहाउल्लाहले स्थापना गरेका हुन्। यस धर्मका अनुयायीहरू बहाउल्लाहलाई बुद्ध, कृष्ण, ईसा मसीह, मोहम्मद आदिको अवतारको रूपमा मान्दछन्।
3: यस धर्मको मुख्य धार्मिक ग्रन्थको नाम के हो नि सर?
4: यस धर्मको मुख्य धार्मिक ग्रन्थ किताब ए एकदश हो। यस धर्मले एक ईश्वरवादमा विश्वास गर्छ।
2: अनि प्राकृत धर्म नि सर?
4: प्राकृत धर्मका अनुयायीहरूले प्रकृतिको पूजा गर्छन्।
3: उनीहरू के को पूजा गर्छन् नि सर?
4: उनीहरूले जनावर, वनस्पति, पहाड, ढुङ्गा, भूमि यी आदि वस्तुहरूको पूजा गर्छन्।
2: यी सबै धर्मका साझा सार के हुन् नि सर?
4: सबै धर्मका साझा सार भनेका समान व्यवहार, अहिंसा, सदाचार, सद्भाव, परोपकार, सत्कर्म, प्राणीको हित, झुटो नबोल्नु, अतिथि सेवा, शान्ति, असल व्यवहार, मेलमिलाप, मानव कल्याण, न्याय, चोरी नगर्नु, मानव सेवा गर्नु, यी सबै कुराहरू चाहिँ नि सबै धर्मका साझा सार हुन्। यस सम्बन्धमा पुस्तकको पेज नम्बर 38 वृक्ष चित्र पनि दिएको छ, हेर्न चाहिँ नबोल्नु होला है।
2: हाम्रा परम्परा र सामाजिक मूल्य मान्यताहरूले हामीलाई मार्ग निर्देश गरिरहेको हुन्छन्, होइन त सर?
4: हो भावना, कसैलाई अन्याय नगर्नु, लोभ नगर्नु, मेहनती र आज्ञाकारी बन्नु, अरूसँग राम्रो सम्बन्ध स्थापना गर्नु, यो नै हाम्रो असली परम्परा हो।
3: धर्म र जनजीवनको कस्तो सम्बन्ध हुन्छ नि सर?
4: धर्मले मानिसलाई सरल जीवन बिताउन र उच्च विचार राख्न प्रेरित गरेको हुन्छ। अब धर्ममा विश्वास गर्ने मानिसहरू अनुशासित र सहयोगी पनि हुन्छन्। यसले सामाजिक एकता कायम गर्न पनि मद्दत मिल्छ।
3: हस् त सर, आजको छलफलबाट हामीलाई नेपालमा प्रचलित धर्म सम्बन्धी धेरै कुराहरूको जानकारी प्राप्त भयो।
2: धन्यवाद सर। सर, अब हामी जान्छौँ ल, घर पुग्न ढिला भइसक्यो।
4: मलाई पनि आफूले जानेका कुरा विद्यार्थीलाई सिकाउन पाउँदा धेरै खुसी लाग्यो। मेरो पनि धन्यवाद। हुन्छ, जाउँ, म पनि जान्छु।
0: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
5: नेपाल में तंबाकू नोशी और सिगरेट के इस्तेमाल से सालाना 34,000 अफराद की मौत हो जाती है, लेकिन इस आदत को ख़त्म करना मुमकिन है। अगर आप तंबाकू नोशी और सिगरेट नोशी की आदत छोड़ना चाहते हैं तो आज ही खुफिया और मुफ्त मुशावरती सर्विस के लिए क्विटलाइन 1132

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान शिशिर योगीको स्वरमा विश्वनाथ बरालको रचना र सङ्गीतमा।
1: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।
0: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला पनि साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। अब अशोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सीमान्तकृत समुदायका जेहेन्दार विद्यार्थीलाई प्रदेश सरकारले छात्रवृत्ति दिएर चिकित्सा तथा इन्जिनियरिङ शिक्षा पढाउने बताउनु भएको छ। नेपाल चिकित्सक सङ्घ केन्द्रीय समितिद्वारा आज चितवनमा आयोजित सङ्घको 30 सम्मेलनको उद्घाटन कार्यक्रममा उहाँले प्रदेश सरकारले सीमान्तकृत समुदायका विपन्न विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा अध्ययन गर्ने वातावरण बनाउन लागेको जानकारी पनि दिनुभयो। मुख्यमन्त्री बानियाले चिकित्सक मानव रूपी भगवान हुनुभएकाले यस क्षेत्रमा सक्षम र दक्ष जनशक्ति उत्पादन हुनुपर्नेमा जोड दिँदै इमान्दार भए निरन्तर काममा खट्न चिकित्सकलाई आग्रह पनि गर्नुभयो। बागमती प्रदेश सरकारले 13 जिल्लाका प्रदेश स्तरका अस्पतालमा आधुनिक उपकरण जडान गरी उच्चतम सेवा प्रवाह गर्ने योजना बनाइरहेको बताउँदै मुख्यमन्त्री भानियाले यसमा सरोकार भएका निकायको साथ र समन्वयको आवश्यकता औल्याउनुभयो। बागमती प्रदेशका गरिबी सहरी विकास मन्त्री बिनु रायमाझी र भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले स्वास्थ्य क्षेत्रको उन्नयनका लागि चिकित्सकले महत्त्वपूर्ण काम गरिरहेकाले उच्च प्रशंसा गर्नुभयो। डाक्टर अनिल विक्रम कार्की अध्यक्ष रहेको यस अघिको कार्य समितिले आजै डाक्टर बद्री रिजालको नवनिर्वाचित कार्य समितिलाई पद हस्तान्तरण समेत गरेको छ। 72 लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता गरिएको छ। विश्व ब्याङ्कको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजना अन्तर्गत पर्यटन पूर्वाधार विस्तार स्थानीय रोजगारी प्रवर्धन तथा गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न हालै 4 स्थानीय तहसँग विकास साझेदारी सम्पन्न गरिएको हो। शहरी विकास तथा भवन निर्माण विभाग र कपिलवस्तु लुम्बिनी सांस्कृतिक रामग्राम तथा देवदाह नगरपालिका बीच परियोजना कार्यान्वयन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। विश्व ब्याङ्कले 72 लुम्बिनी क्षेत्रको पर्यटन विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारका लागि करिब 85 मिलियन अमेरिकी डलर अर्थात् 12 अर्ब 66 करोड रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने निर्णय गरिसकेको छ। 5 वर्ष सञ्चालन हुने परियोजना अन्तर्गत प्रत्येक नगरपालिकामा करिब 46 करोड रुपैयाँ बराबरको लगानी गर्ने जनाइएको छ। जुम्लाको हिमा गाउँपालिका 3 जोगी बाडामा पक्की पुल निर्माण हुने भएको छ। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको सहयोगमा 6 करोड 34 लाख रुपैयाँको लागतमा हिमा नदीमाथि पक्की पुल निर्माण हुन लागेको हो। हिमा नदीमाथि पक्की पुल निर्माण नहुँदा गाउँसम्म पुग्न सवारी साधन सञ्चालन तथा आवतजावतमा समस्या भइरहेको छ। प्रदेश सरकारले बहुवर्षीय बजेट सुनिश्चित गरेपछि पुल निर्माण अगाडि बढेको कर्णाली प्रदेश सभाका सदस्य टेकराज पछाईले जानकारी दिनुभयो। पूर्वाधार विकास कार्यालयका प्रमुख रूपक बहादुर रावलले पुल निर्माणका लागि बोलपत्र आह्वान गरी निर्माण सम्झौता समेत भइसकेको जानकारी दिनुभयो। आगामी 2 वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको पुल 40 मिटर लामो रहेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङमा प्रसूति गृह र सामुदायिक भवन निर्माण गरिएका छन्। नीलगिरी खोला जलविद्युत आयोजनाको 68,49,000 रुपैयाँको सहयोगमा नारच्याङ स्वास्थ्य चौकी परिसरमा 4 कोठे 2 तले प्रसूति गृह र बाँस बोटमा 2 तले सामुदायिक भवन निर्माण गरिएका हुन्। अन्नपूर्ण गाउँपालिका 4 नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले 38 मेगावाट क्षमताको नीलगिरी 71 मेगावाट क्षमताको नीलगिरी 2 जलविद्युत आयोजनाको प्रवर्धक नीलगिरी खोला हाइड्रो पावरले सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत भवन निर्माणमा सहयोग गरेको बताउनुभयो। आज विश्व श्रुतिजन पदार्थ विरुद्धको दिवस तमाम कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ। हरेक वर्ष 31 मईमा मनाइने यो दिवसको उद्देश्य श्रुतिजन पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, श्रुति उद्योगका व्यावसायिक रणनीति, श्रुति नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन WHO-ले गरिरहेको प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु रहेको छ। WHO सदस्य राष्ट्रहरूले सन् 1987 विश्वव्यापी रूपमा श्रुतिजन पदार्थको महामारी तथा यसबाट हुने रोक्न सक्ने मृत्यु र रोगप्रति ध्यान आकर्षण गराउन यो दिवस मनाउन सुरुवात गरेका हुन्। यसैबीच विश्व श्रुतिजन पदार्थ विरुद्धको दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय 13 थुमले 13 थुम बजारमा अनुगमन गरेको छ।
प्रमुख जिल्लाधिकारी वन्दना राई नेतृत्वको अनुगमन टोलीले व्यवसायीहरूसँग अन्तर्क्रिया गरी सुर्तिजन पदार्थको बिक्री वितरण सम्बन्धी मापदण्ड तथा त्यसले स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराइएको थियो। काभ्रेप्लाञ्चोकको बेथानचोक गाउँपालिकाले प्राकृतिक स्वास्थ्य उपचार नेचर वेलनेस थेरापी कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाले पछिल्लो समय तनाव, अस्वस्थ जीवनशैली तथा प्राकृतिक वातावरणमा मानिस टाढिँदै गएको अवस्थालाई मध्यनजर गर्दै प्रकृतिसँग जोडेर स्वास्थ्य उपचार सुरु गरेको जनाएको छ। प्रकृतिसँग जोडेर स्वास्थ्य उपचार प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो। कार्यक्रम अन्तर्गत विभिन्न टोलीमा विभाजित समूहले जङ्गल पदयात्रा, ध्यान, श्वास प्रश्वास अभ्यास, चराचुरुङ्गीको आवाजसँग आत्मसात हुने गतिविधि तथा प्राकृतिक वातावरणमा शान्तपूर्वक समय बिताउने अभ्यास सञ्चालन गर्ने अध्यक्ष अधिकारीले बताउनुभयो। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ कार्यक्रम बाल बाटिका 46 कृषि कार्यक्रम। 7 बजे समाचार, 7:25 समय रहनेछ घटना र विचारको, 7:45 समर्पण राष्ट्रका लागि, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समय रहनेछ नेपाली सैनिक कार्यक्रमको, 8:45 शास्त्रीय सङ्गीत, 9 बजे समाचार, 9:20 समयमा सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो बोली, 9:45 लोकगीत, 10 बजे हिन्दीमा समाचार, 10:10 समय रहनेछ कार्यक्रम सिलसिलाको पुनः प्रसारणको, 10:40 सदाबहार गीत, 11 बजे समाचार। समाचार पछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 46 को समयमा सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कार्यक्रम बाल बाटिका।

नमस्कार भाइ बहिनी, कार्यक्रम बालबाटिकाको आजको यो अङ्कमा तपाईँहरूलाई हार्दिक स्वागत छ। सदा झैँ आइतबारको यो समयमा म कार्यक्रम सञ्चालिका प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदी उपस्थित भइसकेकी छु। मेरा प्यारा प्यारा भाइ बहिनी, यो समयले कसैलाई पर्खँदैन, त्यसैले आफ्नो काम समयमै गर्नुपर्छ ल भन्दै अबका लागि सुनाउँछु यो साङ्गीतिक कोसेली, बेनुका राई तथा रत्नशोभा महर्जनको स्वर, दाजु रामबाबु सुवेदीको रचना अनि सङ्गीत हो रामेश श्रेष्ठको।

मेरा प्यारा प्यारा भाइ बहिनी, यो साङ्गीतिक कोसेली पश्चात तपाईँहरूलाई कार्यक्रममा फेरि पनि स्वागत छ। आज मैले तपाईँहरूलाई सेयर बजारबारे जानकारी लिएर आएकी छु। यो जानकारी गोर्खा पत्रबाट साभार गरिएको हो। यसलाई लेख्नु भएको हो दाजु गजेन्द्र बुढाथोकीले। भाइ बहिनीहरू, सेयर भन्ने शब्द सुन्नु भएको छ। मानिलिउँ तपाईँको बुबाले कुनै चकलेट कम्पनी खोल्नुभयो, त्यो कम्पनीमा 10 लाख रुपियाँ लगानी गर्नुपर्ने भयो, तर तपाईँका बुबाले लगानी गर्दा पनि 7 लाख रुपियाँ भन्दा बढी जम्मा हुन सकेन। उहाँले आफ्नो फ्याक्ट्रीलाई पब्लिक लिमिटेड कम्पनी भनेर दर्ता गर्नुभयो। यसको अर्थ हो यो कम्पनीमा अब जोसुकैले पनि आर्थिक लगानी गर्न सक्छन्। त्यसपछि बुबाले बाँकी 3 लाख रुपियाँलाई 100-100 रुपियाँका ससाना टुक्रामा बाँडिदिनुभयो। यी 100 रुपियाँका टुक्रालाई नै सेयर भनिन्छ। अब 100 रुपियाँको एउटा टुक्रालाई एक किता सेयर भनिन्छ। यसरी सबै मानिसले आर्थिक लगानी गर्न सक्ने गरी कम्पनीको टुक्रा बेच्न राख्ने कामलाई प्राथमिक बजार भनिन्छ। प्राथमिक बजार भनेको कम्पनीले सुरुमा पहिलो पटक आफ्नो सेयर बेच्ने ठाउँ हो। यसरी बजारबाट आम मानिसले लगानी गर्न सक्ने गरी व्यवस्था गर्नुलाई सर्वसाधारणमा लगानी खुला गर्ने प्रारम्भिक सार्वजनिक प्रस्ताव अर्थात् आइपिओ भनिन्छ। मेरा प्यारा प्यारा भाइ बहिनी, दाजु गजेन्द्र बुढाथोकी अगाडि लेख्नुहुन्छ, यसरी कम्पनीको ससानो हिस्साका मालिक भएका केही प्रारम्भिक लगानीकर्ताले एक वर्षपछि आफ्नो सेयर बेच्ने निर्णय गरे भने के हुन्छ? तिनीहरू प्रत्येकले बाहिर गएर नयाँ किन्ने मान्छे खोज्नुपर्नेछ, जुन गाह्रो हुन सक्छ। यसरी बेच्ने र किन्ने प्रक्रियाका लागि एउटा कुनै निश्चित बजार निर्धारण गरिएको हुन्छ, जसलाई सेयर बजार भनिन्छ। सेयर बजार भनेको एउटा विशेष ठाउँ हो जहाँ कम्पनीका सेयर किन्न र बेच्न पाइन्छ। नेपालमा यो काम नेपाल स्टक एक्सचेन्ज भन्ने सरकारी संस्थाले गर्छ। सेयर लिने मानिस आफै गएर सिधै बेच्न वा किन्न मिल्दैन, त्यसका लागि धितोपत्र दलाल वा स्टक ब्रोकर भनिने मानिस वा कम्पनी हुन्छन्। उनीहरूले हाम्रा लागि सेयर किन्ने र बेच्ने काम गरिदिन्छन्। उनीहरूले आज कुन कम्पनीको सेयर कतिमा बेच्न सकिन्छ भनेर जानकारी राख्छन्। कुनै कम्पनीको सेयर धेरै मानिसले किन्न खोजे भने त्यसको मूल्य बढ्छ, तर कम्पनीले राम्रो काम गरेको छैन वा घाटामा चलेको छ भन्ने भयो भने त्यो सेयर किन्न कोही पनि चाहँदैनन् अनि त्यसको मूल्य घट्छ। यसरी सेयर किन्ने र बेच्ने ठाउँलाई दोस्रो बजार भनिन्छ। धितोपत्र दलाल अर्थात् स्टक ब्रोकरले कुन कम्पनीको आज कति मूल्यमा बेच्न सकिन्छ भन्ने तय गरेर स्टक एक्सचेन्जमा त्यसको जानकारी राख्ने गर्दछन्। सेयरको मूल्य स्थिर हुँदैन। जसले कम्पनीको सेयर किन्छन् उनीहरूलाई सेयर धनी भनिन्छ। जब हामीले कुनै कम्पनीको सेयर किन्छौँ तब त्यो कम्पनीको सानो अंशको मालिक बन्छौँ। हाम्रो हिस्सामा कति सेयर छ त्यसैका आधारमा हामी कतिको मालिक भयौँ भन्ने थाहा हुन्छ। सेयर धनी भएपछि हामीले कम्पनीले कमाएको नाफाको केही अंश पाउँछौँ, यसलाई लाभांश भनिन्छ भनेर दाजुले लेख्नु भएको छ। यो त भयो दाजु गजेन्द्र बुढाथोकीले गोर्खा पत्रमा लेख्नु भएको सेयर बजारको सेरोफेरो शीर्षक अन्तर्गतको विशेष चर्चा। अब म तपाईँलाई विभिन्न पत्र पत्रिकाको सहयोगमा तयार गरिएको सेयर बजारबारे थप जानकारी बताउँछु। तपाईँहरूले अब त बुझिसक्नुभयो होला, सेयर बजार भनेको धितोपत्रको कारोबार हुने प्राथमिक तथा दोस्रो बजार हो भनेर। यसलाई समष्टिगत रूपमा पुँजी बजार समेत भन्ने गरिन्छ, जहाँ विभिन्न तरिकाबाट पुँजीहरूलाई एकत्रित गर्ने तथा एकत्रित गरिएका पुँजीहरूलाई सेयरको रूपमा कारोबार गर्ने व्यवस्था मिलाइएको हुन्छ। सेयर बजारलाई अझ स्पष्टसँग व्यक्त गर्नुपर्दा धितोपत्रको दोस्रो बजार अर्थात् स्टक एक्सचेन्जको रूपमा समेत व्यक्त गर्ने गरिन्छ।
छ नि भाइ बहिनी, थितोपत्र ऐन 2063ले सेयर बजारलाई सेयर वा स्टकमा मात्रै सीमित नराखी थितोपत्र बजारको रूपमा परिभाषित गरेको छ, जहाँ विभिन्न प्रकारका थितोपत्रहरूको कारोबार हुने गर्दछ। थितोपत्र ऐन 2063 अनुसार धितोपत्र बजार भन्नाले धितोपत्र खरिदकर्ता तथा विक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रूपमा धितोपत्रको खरिद बिक्री वा विनिमय कार्य सम्पन्न गर्ने बजार स्थान वा सुविधा सम्झनु पर्छ भनेर उल्लेख गरेको छ। जहाँ धितोपत्र भन्नाले सेयर, स्टक, बन्ड, डिभेन्चर, डिभेन्चर स्टक वा सामूहिक लगानी योजना सम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको ऋणपत्र, बचत पत्र वा बन्ड सम्झनु पर्छ र सो शब्दले धितोपत्र बजार मार्फत कारोबार हुन सक्ने वा हस्तान्तरण हुन सक्ने भनी बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद बिक्री वा विनिमय गर्न सक्ने अधिकार पत्र समेत बुझाउँछ भनेर धितोपत्र ऐन 2063 स्पष्ट व्यवस्था गरिएको छ। भाइ बहिनीहरूलाई थाहा छ कि छैन, सेयर बजारका केही पक्षहरू पनि रहेका छन्। ती पक्षहरू के हुन् त भनेर अब म चर्चा गर्छु है त। धितोपत्रको प्रमुख पक्षको रूपमा सार्वजनिक कम्पनीलाई लिइन्छ। सार्वजनिक कम्पनी भनेको चाहिँ कस्तो हो भन्दा, बजारले कम्पनीहरूलाई सेयर सार्वजनिक गरी पुँजी जुटाउन मद्दत गर्छ। यो सेयरले कम्पनीमा तपाईँको स्वामित्वको प्रतिनिधित्व गर्छ। अर्को रहेको छ स्टक एक्सचेन्ज, यो चाहिँ विश्वभरिको सेयर बजार हो भनेर बुझ्न सकिन्छ। यसमा सेयर सहित अन्य धितोपत्रहरू विश्वभर किनबेच गरिन्छ। अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्ज तथा नास्दाक, बेलायतको लन्डन स्टक एक्सचेन्ज, जापानको टोकियो स्टक एक्सचेन्ज, भारतको बम्बई स्टक एक्सचेन्ज र नेसनल स्टक एक्सचेन्ज विश्व प्रसिद्ध स्टक एक्सचेन्ज हुन्। नेपालमा भने दोस्रो बजार कारोबार सुविधा उपलब्ध गराउने संस्था नेपाल स्टक एक्सचेन्ज हो। सेयर बजारका अन्य मुख्य पक्षहरूमा क्रेता र विक्रेताहरू रहेका छन्, जहाँ सेयर बजारले खरिदकर्ता र विक्रेता बीचको अन्तरक्रियालाई सहज बनाउँछ। त्यस्तै सेयर मूल्यले स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीको सेयरको पछिल्लो बजार मूल्यलाई प्रतिनिधित्व गर्दछ। अर्को रहेको छ सेयर बजारमा लगानीकर्ताले सामान्यतया लामो अवधिको लागि सेयर खरिद गरी होल्ड गर्छन्। लगानीकर्ताले चाहिँ कम्पनीको वृद्धि र नाफाबाट लाभ उठाउने लक्ष्य राखेका हुन्छन्। अर्को पक्ष रहेको छ सूचकाङ्क। यी सूचकाङ्कले बजारमा हुने सेयर मूल्यको उतार चढावलाई देखाउँछन् र सेयर बजारलाई निष्पक्ष र पारदर्शी ढङ्गले चलाउनका लागि नियमन आवश्यक हुन्छ। नेपाल धितोपत्र बोर्ड पुँजी बजारको नियामक हो। लगानीकर्ताको अधिकार सुरक्षा गर्ने गरी नियम कानुन बनाउने र कार्यान्वयन गर्ने काम नेपाल धितोपत्र बोर्डले गर्दछ। लौ त भाइ बहिनी, सेयर बजारबारे अन्य थुप्रै विषयहरू चर्चा गर्ने मन हुँदाहुँदै आजको हाम्रो समय सकिने लागेछ। आज हामीले कार्यक्रमको सुरुवातमा गीत सुन्यौँ, साथमा सेयर बजार सम्बन्धी केही जानकारी पनि लियौँ। फेरि पनि कुनै अर्को अङ्कमा यस विषयमा हामी विस्तृत चर्चा पनि गर्नेछौँ। आजका लागि भने हाम्रो कार्यक्रम सकिने लागेको छ, तर केही छैन, अर्को हप्ता तपाईँहरूसँग भेट्न म आउने नै छु। त्यतिन्जेल आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् भन्दै म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदी बिदा माग्छु। हवस् त, नमस्ते। जय।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: हामीले अझै उत्पादन र उत्पादकता बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
2: सही भन्यो सिन्ताली, यो कुरा त सबैलाई भन्ने जानु पर्यो नि।
3: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ,
1: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ।
4: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि साताभरि कृषि क्षेत्रमा भइरहेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि
1: कृषक दाजुभाइ तथा दिदीबहिनी साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।
2: विगत लामो समयदेखि बन्द अवस्थामा रहेका पुराना डिप ट्युबवेलहरू आधुनिक प्रविधि र विद्युतीकरणको माध्यमबाट पुनः सञ्चालनमा आएसँगै महोत्तरी र सर्लाहीका स्थानीय किसानहरू निकै उत्साहित भएका छन्। कृषि यान्त्रीकरण प्रवर्धन केन्द्र नक्टाजी धनुषाको आयोजनामा हालै महोत्तरी र सर्लाहीका विभिन्न स्थानमा डिप ट्युबवेल सिँचाइको प्रभावकारिता सम्बन्धी स्थलगत संयुक्त अनुगमन तथा कृषकसँग छलफल सम्पन्न भएको छ। अनुगमन टोलीले महोत्तरीको बर्देवास गौशाला तथा सर्लाहीको ईश्वरपुर र लालबन्दी नगरपालिकाका विभिन्न सिंचाई प्रणालीको निरीक्षण गर्नुभएको थियो। स्थलगत संयुक्त अनुगमन टोलीमा सरकारवाला निकायका अधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अनुगमन टोलीमा कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि विभाग र कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण केन्द्रका प्रमुख एवं प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। त्यसै गरी जिल्ला स्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ धनुषा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गतको आर्थिक करिडोर कार्यालय बर्दिवा र उष्ण प्रदेशीय बागवानी विकास केन्द्र लगायत संघ प्रदेश र आयोजना स्तरका निकायका प्रतिनिधिहरूको समेत संयुक्त अनुगमनमा उपस्थिति रहेको थियो। विगतमा साबिकको जनकपुर कृषि विकास आयोजना जेएडीपी अन्तर्गत यस क्षेत्रमा डिप ट्युबवेलहरू निर्माण गरिएका थिए। तत्कालीन समयमा ग्रामीण क्षेत्रमा विद्युतको पहुँच नहुँदा ठूलो डिजेल इन्जिनबाट बोरिङ चलाएर सयौं बिघा क्षेत्रफलमा सिंचाई गरिँदै आएको थियो। तर समयक्रमसँगै डिजलको मूल्य अत्याधिक वृद्धि भएपछि उपभोक्ता किसानहरूले सञ्चालन खर्च बेहोर्न नसक्दा ती बोरिङहरू पूर्ण रूपमा बन्द हुन पुगेका थिए। सिंचाई सुविधाबाट वञ्चित भएपछि यहाँका किसानहरू वर्षौंसम्म आकाशे पानीको भरमा परम्परागत खेती गर्न बाध्य थिए। तर अहिले कृषि विद्युत मिटर जडान गरिएसँगै सिंचाईको लागत खर्च निकै घटेको छ। हाल प्रति घण्टा करिब 150 रुपियाँको मात्र विद्युत खपत हुन्छ, जसबाट 4-5 कट्ठा जमिन सजिलै सिंचाई गर्न सकिन्छ। जल उपभोक्ता समितिले अपरेटर तलब र मर्मत कोषका लागि किसानबाट प्रति घण्टा 300 रुपियाँ संकलन गर्ने गरेको छ, जुन विगतको डिजेलको तुलनामा अत्यन्त सस्तो देखिन्छ। विगतमा हिउँदको समयमा जमिन बाँझो रहने र वर्षायाममा मात्र धान मकै र उखु जस्ता बाली लगाउने यस क्षेत्रको चित्र अहिले फेरिएको छ। बाह्रै महिना सिंचाई सुनिश्चित भएपछि अहिले यस क्षेत्रका किसानहरूले व्यावसायिक रूपमा तरकारी एवं अन्न बाली खेती गर्न सुरु गर्नु भएको छ। सिंचाई सुविधा सहज भएपछि अन्न र नगदे बालीको उत्पादनमा विगतको तुलनामा 2-3 गुणासम्म वृद्धि भएको कृषकहरूको भनाइ छ।
3: पहिले त अब सानो बोर्डिङहरू थियो, त्यो खडेरी लागेपछि सुकिहाल्ने, त्यो भएपछि त अहिले एकदम ठिक छ, राम्रो पानी आइरहेछ, पानी पनि अब खेती पनि राम्रो भइरहेछ। यसले पहिले सामान्य खालको थियो, सानो त्यो 4 इन्चीबाट मात्रै हुन्थ्यो, त्यो कहिले पानी आउने कहिले नआउने, यसमा बोर्डिङको जम्मै खर्च उतैबाट पाएछ, त घरमा पाइप लाइन मात्रै बाँकी छ। अहिले पाइप यो इनार हुन्थ्यो अनि बोर्डिङ हुन्थ्यो, अलिक भित्र नजाने कि 40-45 फिट 50 फिट भन्दा तल नजाने। अहिले चाहिँ त यो 550 फिटमा गएको छ, पानी एकदम पर्याप्तै पानी। यसले कमसेकम मलाई लाग्छ कि 150-200 बिघा जति जग्गा जान्छ। यहाँ बढीभन्दा सबभन्दा बढी उखु हुन्छ, त्यसपछि मकै धान गेहुँ। अहिले त अब पानी आएपछि यसले जति धानलाई पानी चाहिन्छ त्यति उखुलाई पनि पानी चाहिन्छ, अनि पानी पर्याप्तै अहिले भइरहेछ, अनि उखु पनि राम्रो भइरहेछ,
4: मकै पनि राम्रै आइरहेछ, धान पनि राम्रै आइरहेछ। जुन कि भदै धान तपाईँको 2 क्विन्टलदेखि मुनि फल्दैन, अब अहिलेको धान चाहिँ त्यो पनि 2 क्विन्टलमा आउला। मकै चाहिँ 3-4 कट्ठाको आइरहेछ। पहिला त यहाँ 1 मनको कट्ठा आउँथेन, अहिले तपाईँको 6 मन कट्ठा आइरहेछ। यो सिँचाइ भएको अब 2 वर्ष अलिक टप्यो, त्यतिदेखि यहाँको खेतहरूको बिक्री नमा पनि बढिसक्यो। पहिला थियो 1 लाख कट्ठा नम्री जग्गा, अहिले 2 लाख 2.5 लाख भइसक्यो। पहिला छँदै थिएन, न मकै फल्ने, न गहुँ फल्ने, न धान फल्ने, कुहीको वास्तै थिएन। लगभग हामीले देख्यो 300 बिघा लगभग गइरहेछ, 400 थियो, 300 गरेछ।
5: यो बोरिङ हजुर हजुरको चाहिँ 40 वर्ष पुरानो बोर्डिङ ठप्प रहेको अवस्थामा यसलाई चलाउनु पर्छ, यो छ पानी भन्ने हिसाब किताबको मनसायले हामी कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र नक्टाजिजमा हामी पहलमा गयौँ। जुन पहलमा गयौँ, जो चाहिँ नक्टाजिजबाट जस्तो किसिमको सहयोग भयो, त्यो चाहिँ हामीलाई एकदमै स्वागत योग्य रह्यो। उहाँहरूले चाहिँ आउनुभयो, हेरिदिनु भयो, हामी पनि गयौँ। दोहोरो समझदारीमा उहाँहरूले पुर्याइदिनु भएको गुण, यसरी पानी निकालेर कृषकहरूलाई जुन किसिमको गुण लाउनु भएको छ, त्यो बिर्सन नसक्ने छ। अब यसलाई मात्रै हाम्रो खेतमा पुर्याउनु पर्ने अवस्था छ, खेतमा नपुगिरहेको अवस्था, जो पक्की नालाहरू थियो त्यो फुटेर गइसकेको स्थिति छ, नयाँ बनाउनु पर्ने छ। अब अहिले पानी एक थोपो पनि जाँदैन किसानको खेतमा, किनभने नाला सबै टुटिसकेको अवस्था छ। त्यसले गर्दाखेरि हामीले आशा गरेका छौँ अझै कृषि यान्त्रिकरण प्रवर्धन केन्द्रसँग। मलाई लाग्छ अहिले त्यो आशा पनि पुरा हुन्छ भन्ने मलाई लाग्छ। यसको प्रभाव एकदमै राम्रो, मैले अहिलेसम्म हेर्दा किसानहरूको चाहिँ जुन खुसी देख्दा मलाई लाग्छ यो चाहिँ आशा मर्दैन, यसले राम्रै प्रभाव गर्छ खेती किसानमा चाहिँ, खेतीमा चाहिँ वृद्धि हुन्छ। हिजो 4 मन फल्ने ठाउँमा आज चाहिँ 6 मन 8 मन फलाउन सक्ने चाहिँ स्थिति देखेका छौँ। हिजो 2 बालीमा हामी अडिनु पर्थ्यो, अहिले चाहिँ 3 बाली, यो पानी भयो भने हामी 3 बाली उत्पादन गर्छौँ, खेत खाली रहँदैन, किसानहरू पनि व्यस्त हुनुहुन्छ।
2: सुविधा राम्रो पुग्दै आएको भए तापनि हाल ट्रान्सफर्मर भित्रको तामाको कोइल चोरी हुने घटनाले किसानलाई ठूलो समस्या पारेको छ। बर्दिवास नगरपालिका वडा नम्बर 8 स्थित भूमिगत सिंचाई प्रणालीको अनुगमनका क्रममा ट्रान्सफर्मरको कोइल चोरी भएका कारण सिंचाई अवरुद्ध भएको गुनासो किसानहरूले गर्नुभयो।
6: हाम्रो यो एरिया भनेको सुक्खा क्षेत्र हो, आकाशे पानीको भर मात्रै खेती भइरहेको छ अहिलेसम्म, र यहाँ जब बोर्डिङ भइयो त्यसपछि हाम्रो मुहारै फेरिएको, अन्नहरू उब्जाउन थालेको थिएँ, तर के गर्नु, यो भाग्यवश के भनौँ दुर्भाग्यवश भनौँ, किन चोरी भइयो। अहिले हामी यहाँ देख्नु नै भएको छ, यहाँ धान लगाएको चैत्र धान, यहाँ तरैसम्म धान लगाएको छ, अनि यो अब यो अवस्थाले चाहिँ अहिले यो चोरी भएको कारणले गर्दाखेरि हाम्रो लगानी पनि गयो, लगानी गएपछि यो नउब्जिनु त भएको सम्पत्ति पनि गयो, अब खाने के, त्यो अवस्थामा छौँ हामी। अनि त्यसले गर्दाखेरि अब यहाँहरूले केही उपाय हुन्छ कि, हाम्रो केही यो अवस्थाबाट गुजार्ने काम केही होला कि भन्ने आशा लिएका छौँ।
7: पहिले डिजलबाटै चल्थ्यो, त्यसपछि डिजलको भाव बढेपछि 15-16 वर्ष थप्प भयो, थप्प भएपछि अनि फेरि अब यसलाई अब होइन अब करोडमा लगानी छ, अब यसलाई किन खेर जान्दिनु भने चाहिँ म आफै लागि परे। त्यो सबै अब कहीँबाट पनि सुविधा पाइएन बोर्डिङको, केवल क्या झन् झन् 4 बन्डलै चोरी भयो। सिँचाइ गरिरहेको थियो, अब बाली नाली पनि लागिरहेछ, 3 वर्ष आनन्दले अब अहिले त त्यो पनि ठाउँ ठाउँमा बोर्डिङ भयो, अब यता उत्तरी बेल्टतिर त अब बर्बादै छ।
2: कृषि यान्त्रिकरण प्रवर्धन केन्द्रका अनुसार हालसम्म 100 ट्रान्सफर्मरहरू चोरी भइसकेका छन्, जसले गर्दा किसानहरू ठूलो मार्कामा परेका छन्। संयुक्त अनुगमनका क्रममा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्रका प्रमुख सरोज अधिकारीले अनुगमनको उद्देश्य र भूमिगत सिंचाईका उपलब्धि बारेमा जानकारी दिनुभयो।
8: खास गरी हाम्रो कार्यालयले चाहिँ विगत लामो समयदेखि डिप बोरिङ गरेको र डिप बोरिङ गरेका मध्ये चाहिँ अझै पनि 100 बोरिङहरू चाहिँ सानातिना समस्याले गर्दा थन्केर बसेका, त्यसमा थोरै अलिकति मरमसम्मार हुँदाखेरि तिनीहरू पुनर्मा सञ्चालन आउन सक्ने अवस्थाहरू भएका बोरिङहरूमा चाहिँ किसानहरूको अलिकति तरता देखियो भने त्यसलाई चाहिँ सपोर्ट गरौँ र त्यसलाई प्रयोगमा ल्याउँ, नयाँ बोरिङ नै गाड्नलाई चाहिँ हतार नगरौँ भन्ने हाम्रो मनसाय, हाम्रो विभागको निर्देशन पनि त्यही अवस्थामा रहेको अवस्था थियो। र आएर हेर्दाखेरि प्राविधिक रूपमा यो चाहिँ सम्भावना देखेको हुनाले यसलाई हामीले चाहिँ भर्खरै यसलाई चाहिँ सुधार गरेर चाहिँ मेसिन जोडेका छौँ र 10 वर्षदेखि थन्केको बोरिङलाई सञ्चालन गर्न पाएका छौँ। एउटा थोरै खर्च 10-12 लाखको खर्च गर्दाखेरि चाहिँ 10 वर्षदेखि थन्केको एउटा बोरिङ जसमा प्रशस्त पानी आएको छ र 1 घन्टामा किसानले चाहिँ 5 कट्ठासम्म सिँचाइ गर्न सक्ने अवस्था रहेको छ, यस्तो बोरिङलाई किन प्रयोगमा नल्याउने त, ल्याएको कुराहरू चाहिँ सरकारवालाहरूसँग पनि पुग्नुपर्छ र नीति नियम बनाउने सरकारवाला व्यक्तिहरूमा पनि यसमा चाहिँ फिडब्याक जाओस् भन्ने उद्देश्यले नै हामीले आयोजना गरेका छौँ। अवसरको रूपमा कुरा गर्दाखेरि डिप बोरिङ एउटा आफैमा ठुलो समुदाय स्तरमा सञ्चालन हुने एउटा सिँचाइ प्रणाली हो, यो हेर्दाखेरि ठुलो पानी आउने हेर्दाखेरि चाहिँ साँच्चै राम्रो देखिन्छ भने यसमा जोडेर आउने समस्याहरू पनि अलिकति जटिल नै हुन्छन् र कतिपय केसमा त किसानले आफ्नो स्थानीय काबुबाट चाहिँ त्यसलाई म्यानेज गर्न नसकेको अवस्था छ। र खास गरी पहिले नै सञ्चालनमा आएको डिप बोरिङ प्रयोग गरेर अनुभव प्राप्त भएको डिप बोरिङको फाइदासँग चिर परिचित भएको समुदाय पुनः दोहोरेर आउँदाखेरि चाहिँ सफलतापूर्वक अगाडि लान सक्ने सम्भावना बढी हुन्छ। नयाँ ठाउँमा नयाँ समुदायमा डिप बोरिङ गर्दाखेरि उहाँहरूले चाहिँ त्यसलाई चाहिँ लामो समयसँग चाहिँ सदायताका साथ त्यसलाई चाहिँ अघि बढाउन नसकेको धेरै अवस्था छ भने पुरानो ठाउँका मान्छे चाहिँ तदारुकताका साथ आउनुभयो भने यो त उहाँहरू चिर परिचित चिज हो, उहाँहरूले त्यसलाई जसरी पनि भोलिको दिनमा अघि बढाउन सक्नुहुन्छ भनेर पनि हामीले पुरानो बोरिङहरूलाई चाहिँ नै प्राथमिकता दिएका छौँ। र आगामी दिनमा पनि हाम्रो चाहिँ नयाँ बोरिङ गर्ने भन्दा पनि हामीले नयाँ आर्थिक वर्षहरूमा थोरै 8-10 वटा भन्दा धेरै बोरिङको लागि बजेट नै प्रस्ताव गरेका हुँदैनौँ र पुराना बोरिङहरूको माग चाहिँ मरौसम्मलाई माग आयो भने त्यसैलाई नै हामीले प्रायोरिटी दिउँ, किनभने ती अलरेडी चाहिँ राम्रा पानी दिएका बोरिङहरू हुन्, त्यसमा सफलताका कथाहरू

0: ल्याउनु भएको छ। खास गरी तराई क्षेत्रको उत्तरी बेल्ट जहाँ स्यालो ट्युबवेल लगायत अन्य चाहिँ सिँचाइका सुविधाहरू छैनन् त्यस्तो ठाउँमा सफलतापूर्वक सञ्चालन भइरहेको अवस्था छ। तराईको तल्लो क्षेत्रमा चाहिँ अलिकति माथिल्लो जमे अझै पनि स्यालो ट्युबवेलबाट पानीहरू प्राप्त गर्न सक्ने अवस्थामा चाहिँ स्यालो ट्युबवेल पनि एउटा राम्रो समाधान हो। सानो छ, सानो त्यसले चाहिँ डिस्चार्ज दिन्छ, सानो क्षेत्रमा सिँचाइ हुन्छ भनेर त्यसलाई चाहिँ हेला नगरौँ। त्यसमा जोडेका मेसिन साना छन्, त्यो सजिलै झिक्न खोल्न मर्मत गर्न सकिन्छ। आफ्नो गाउँठाउँको सानो चौकका मेकानिक्सहरूले पनि त्यसलाई बनाइदिन्छन् र किसानहरू वर्षौँदेखि स्यालो ट्युबवेल चलाउने भएको हुनाले त्यो मेसिनसँग परिचित छन्, उनीहरूले ह्यान्डल गर्न सक्ने अवस्थामा छन्। डिप बोरिङ चाहिँ अलिक ठुलो मेसिन राख्न झिक्न नै गाह्रो, बिग्रियो भने मर्मत गर्ने ठाउँ गाह्रो, मर्मत खर्च अत्याधिक धेरै आउने भएको हुनाले सबै समुदायमा चाहिँ यसलाई चाहिँ लामो समयसम्म धान्न सकेको अवस्था छैन। जहाँ स्यालो ट्युबवेलको स्कोपले काम गर्छ त्यहाँ स्यालो ट्युबवेल नै जाउँ, र स्यालो ट्युबवेल नहुने ठाउँ जहाँ डिप ट्युबवेल बाध्यता हो त्यो ठाउँमा त डिप ट्युबवेल जान पनि पर्छ। गएका पनि छौँ र त्यहाँ राम्रोसँग सञ्चालन भइरहेको अवस्था पनि छ।
1: साथै उहाँले ट्रान्सफर्मरभित्रको तामाको कोइल चोरी हुने बढ्दो घटनाप्रति दुःख व्यक्त गर्दै यसले कृषकलाई प्रत्यक्ष मारमा पारेको बताउनुभयो।
0: यो चाहिँ असाध्यै डरलाग्दो अवस्था आएको छ, जसले आफ्नो क्षणिक के सानो स्वार्थको लागि चाहिँ रात बिरात आएर चाहिँ ट्रान्सफर्मर चाहिँ चोरेर लाने भन्नाले त्यसको बिर्को खोलेर त्यसमा भएको तामाको कोइल चोरेर लिएर जाने, त्यसलाई चाहिँ अब इलिगल तरिकाले विक्रण गरिदिँदाखेरि चाहिँ त्यो सञ्चालनमा आइरहेको तपाईँलाई चाहिँ 50-60 घर परिवारले चाहिँ 150 बिघा सिँचाइ गरिरहेको विभिन्न बाली वस्तु उत्पादन लिइरहेको ठाउँमा चाहिँ त्यो बोरिङ तुरुन्तै त्यही घडीदेखि नै सञ्चालन विहीन अवस्थामा पुग्छ र तुरुन्तै अर्को ट्रान्सफर्मर चाहिँ उपलब्ध गराउन सक्ने अवस्था रहँदैन। एउटा नयाँ ट्रान्सफर्मर खरिद गर्नलाई चाहिँ करिब 4.5 लाख 5 लाख रुपियाँ आवश्यकता पर्छ र किसानले आफ्नै स्तरबाट त्यो अर्को नयाँ ट्रान्सफर प्रबन्ध गर्न पनि सक्दैन र तुरुन्तै त्यो ठाउँमा अर्को ट्रान्सफर दिने बित्तिकै फेरि त्यो हाम्रो चाहिँ फितोलोपन त्यही छ, फेरि आपराधिक तत्त्व त समाजमै छ, उसले फेरि दोहोऱ्याएर नचोर्ला भन्ने छैन। यसले गर्दाखेरि हाम्रो अहिले पनि विभिन्न जिल्लामा जाने भने 100 बोरिङहरू चाहिँ ट्रान्सफर चोरीको घटनाले गर्दा सञ्चालन विहीन अवस्थामा छन्। त्यसमा चाहिँ अलिकति प्रशासनबाट निगरानी बढाएर चाहिँ आपराधिक तत्त्वहरूलाई चाहिँ नियन्त्रणमा लिन सकेको अवस्थामा अझै पनि 100 डिप बोरिङलाई सञ्चालन ल्याउन सकिन्छ र 100 डिप बोरिङबाट चाहिँ हामीले 1000 हेक्टर चाहिँ क्षेत्रमा चाहिँ भएकै पूर्वाधारबाट चाहिँ नियमित रूपमा सिँचाइ दिन सक्छौँ, जसले हाम्रा 1000-लाखौँ किसानहरू चाहिँ लाभान्वित हुन सक्ने अवस्था छ। यसलाई चाहिँ समुदाय स्तरमा पनि सनाख हुनु पर्यो, स्थानीय प्रतिनिधिहरू त्यस्तै पुलिस प्रशासनहरूले पनि यसलाई चाहिँ अलिकति त्यस्ता अपराधी तत्त्वलाई निमिटान पार्नै पर्ने अवस्था आएको छ। यही अवस्था रह्यो भने त हाम्रा बाँकी डिप बोरिङमा भएका ट्रान्सफरहरू पनि जुनसुकै दिन हराउन सक्ने र सञ्चालन भइरहेका चाहिँ बोरिङहरू पनि भोलिका दिनमा चाहिँ जतिखेर बन्द सक्ने अवस्था देखियो।
1: त्यसै गरी कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्रका प्रमुख टीकाराम शर्माले पुराना र लामो समयदेखि बन्द रहेका डिप ट्युबवेललाई सामान्य मर्मत गरेर पुनः सञ्चालन गर्न सकिने सम्भावना प्रष्ट रहेको बताउनुभयो।
2: पहिला जनकपुर कृषि विकास आयोजना हुँदाखेरि स्थापना भएका पुराना बोरिङ डिप बोरिङहरू र चालु आर्थिक वर्षसम्म जुन निर्माण गरेका कम्पेयर गर्दाखेरि पुराना पहिला बनेका चाहिँ सबै डिजल इन्जिनबाट लिफ्टिङ गर्ने सिस्टम थियो, त्यो सिस्टमलाई चाहिँ अब डिजल महँगो भएको हिसाबले रिप्लेस भएर गइरहेको देखियो। किसानहरूले पनि नयाँ प्रविधि अवलम्बन गर्न गएको देखियो, जसले गर्दाखेरि उनीहरूको जुन सिँचाइमा जुन लागत बढेको थियो त्यो लागत पनि घट्दै गएको देखियो। र अहिले पनि किसानहरू जुन नयाँ प्रविधिबाट त उहाँहरूले गरिराख्नु भएको थियो, पुराना पनि हामीले मर्मत गर्दाखेरि हाम्रो लागत जुन लगभग 25% जुन अहिले नयाँ निर्माण गर्नुभन्दा 25% मात्रै लगानी गर्दा पनि पुरानाबाट पनि उत्तिकै सिँचाइ गर्ने सम्भावना देखियो। हुनाले हामीले किसानहरूलाई त्यो तर्फ उत्प्रेरित गरेर किसानहरू पनि ती पुरानाहरूलाई मर्मत सम्भारमा गरेर आफ्नो सिँचाइमा प्रवर्धन गर्न लागेको देखियो। यो चाहिँ एकदम राम्रो खुसीको कुरा हो, जसले गर्दा यो महोत्तरी धनुषा सर्लाही जस्ता सुक्खा क्षेत्र जुन अलिकति कम पानी पर्ने र सिँचाइ पनि नपुगेको हिसाबले चाहिँ यी क्षेत्रमा चाहिँ सिँचाइ क्षेत्र विस्तार गर्न सिँचाइ गरेर किसानहरूको जुन खेतीपाती गरेर आय आर्जन बढाउनलाई राम्रो देखियो। पहिलो कुरा यहाँ अलिकति सुसूचित गराउने, यहाँका किसानहरू यहाँका समुदायहरूलाई पनि सूचित गराउने र हाम्रो स्थानीय प्रशासनसँग पनि समन्वय गरेर यसलाई अलिकति प्रभावकारी रूपमा नियन्त्रण गर्नुपर्ने एउटा नियमनकारी हिसाबले त्यो देखियो भने, अर्को चाहिँ हामीले प्रविधिको प्रयोग गरेर अब ती ठाउँहरूमा चाहिँ सिसी क्यामेरा जोइन गरेर हुन्छ के गरेर हुन्छ आगामी दिनमा पुरानो ठाउँमा पनि नयाँ ठाउँमा स्थापना गर्दा पनि त्यसलाई प्रविधिले कतिको साथ दिन्छ त्यो अवलम्बन गर्न पनि देखियो हामीले। र स्थानीय जुन सिँचाइ जल उपभोक्ता समितिका पदाधिकारीहरू छन् उहाँहरूलाई पनि यसमा अलिकति सुसूचित गराएर उहाँहरूलाई अभिमुखीकरण गराएर यो क्षेत्रमा चाहिँ अझ प्रभावकारी रूपमा काम गर्न जानुपर्छ भन्ने सुझाव दिन सक्छ।
1: अनुगमन टोलीले महोत्तरीको बर्दिवास 8 टामा रोड रसखोर गौशाला 4 र सर्लाहीको ईश्वरपुर 5 स्थित फुलजोर बाबा डिप ट्युबवेल भक्तिपुर मियाखोर तथा श्रीनगर लगायतका स्थानका सिँचाइ प्रणालीको स्थलगत अनुगमन गरी कृषकसँग साक्षात्कार गर्नुभएको थियो। पुराना संरचनालाई मर्मत सम्हार गरी दीर्घकालीन रूपमा प्रभावकारी बनाउन केन्द्रले निरन्तर कार्य गर्दै आएको छ।
3: व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिन्छ।

0: हुँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक किट विकास केन्द्र, हरिहर भवन, ललितपुर।
1: हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष
2: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढौ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
3: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
6: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
9: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
10: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
11: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
12: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
11: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
12: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
11: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
12: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बर्सातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
11: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
12: फोन नम्बर 542-13-59।
13: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 21 दिन बाँकी।
14: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सांसदहरूको प्रश्नको जवाफ। भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। सीमा समस्याको समाधान वार्ताबाटै खोज्ने गरी काम भइरहेको प्रधानमन्त्रीद्वारा स्पष्ट। राष्ट्रिय सभाद्वारा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन र मतदाता नामावली पहिलो संशोधन विधेयक पारित। आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नभएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। समुद्री मार्ग व्यवस्थापनमा अमेरिकी हस्तक्षेप अनिवार्य रहेको इरानको चेतावनी। र एसियाली खेलकुद पुरुष क्रिकेट छनौटको पहिलो खेलमा चीन विरुद्ध नेपालको शानदार जित।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ अघि बढाउन, व्यतिथि हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्ने कार्यमा सरकार दृढताका साथ लागेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरू सँगको प्रश्नोत्तर कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र सुशासनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री शाहले सरकारले कार्यकालको पहिलो वर्षलाई भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको वर्षका रूपमा लिएर सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित गरिरहेको बताउनुभयो। बैठकमा नेकपा एमालेका सांसद पद्म अरियालले सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक र लिम्पियाधुरा सीमा समस्याका सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएको र वार्ताबाटै समस्याको समाधान खोज्ने गरी काम भइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइए र बेलायतसँग समेत त्यस विषयमा कुराकानी अगाडि बढाइएको जानकारी दिनुभयो।
4: लिपुलेक लिम्पियाधुरा सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरेछौँ। उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्यान्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु।
0: यस्तै श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कहिलेसम्म हुन्छ भनी सोध्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या छिट्टै समाधान गर्न सरकार लागिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले 35 वर्षमा हुन नसकेको कामको परिणाम 35 मिनटमै नखोज्न आग्रह गर्दै सुकुम्बासी समस्याको व्यवस्थित समाधान गर्नकै लागि सरकार अगाडि बढेको बताउनुभयो।
4: हामीले काठमाडौँ उपत्यकामा रहेका खोला किनारमा जुन एकदमै जोखिमपूर्ण अवस्थामा बस्नु भएको थियो उहाँहरूलाई अर्को ठाउँ सार्ने काम गरेको, जो सहीमा सुकुम्बासी हुनुहुन्छ, जसको चाहिँ देशभरि कतै पनि एक दूर जग्गा पनि छैन, एक आना जग्गा पनि छैन, उहाँहरूलाई त्यो जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ। त्यो सरकारको र हाम्रो पार्टीको मान्यता हो। तर काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढी आउँदाखेरि उहाँहरूको घर डुबानमा पर्ने र उहाँहरूको सेनिटरी अवस्था, उहाँहरूको वासरुम टोइलेटको व्यवस्था, त्यसको निकासा सिधै खोलामा थियो, त्यसले गर्दाखेरि उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो, खोला फोहोर पनि भइरहेको थियो र सबैभन्दा ठुलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले र जहाँसम्म उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ त्यसको निम्ति भूमि सम्बन्धी हाम्रो समिति पनि बनिसकेको छ। हाम्रो 2-3 मन्त्रालयले यो विषयमा काम गरिरहेको छ। अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौँ भन्नुभएको छ। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन।
0: सांसद राईको सहकारी सम्बन्धी अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले सहकारीका सञ्चालकहरूबाट नै उठाएको पैसा पीडितलाई फिर्ता भइरहेको र बजारमा हल्ला भए जस्तो सरकारले दिइरहेको भन्ने कुरा सत्य नभएको बताउनुभयो।
4: सहकारीको विषयमा पनि अहिले एउटा कोष खडा गरेको छ र बाहिर न्युजमा आए जस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो देखिन्छ। हामीले सहकारीबाट उठाएको पनि पैसा छ। लास्ट विकको रिपोर्ट हेर्दाखेरि 3 करोड जस्तो सहकारीबाट उठाइएको थियो, 50-60 लाख जस्तो दिएको थियो। यसको मतलब सरकारको पैसा गइरहेको होइन, हामीले सहकारीहरूबाट उठाएरै पीडितहरूलाई पैसा बाँड्ने हो। त्यसमा कुनै पनि कन्फ्युजन नराख्न अनुरोध गर्न चाहन्छु।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुसबु ओलीले विद्युत महसुलमा भ्याट सम्बन्धी सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान सक्ने अवस्था नभएको र अहिले नै देशभर विद्युतीय चुलोबाट खाना पकाउन थाल्ने हो भने भार थाम्न नसकिने भएकाले त्यसलाई व्यवस्थित बनाउन कर लिने व्यवस्था गरिएको बताउनुभयो। प्रधानमन्त्री शाहले प्राधिकरणको क्षमता विकास गर्नका लागि सरकारलाई पैसा चाहिएको र त्यसकै लागि विद्युतमा 5% भ्याट लगाइएको स्पष्ट पार्नुभयो।
5: साँच्चीकै हामी अहिले विद्युतीय युगमा तुरुन्तै जान सकिने अवस्था छैन। साँच्चीकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिट भन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नु भएको छ त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ। त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाइलाई अपग्रेड गर्नुपर्छ, सब स्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौँ। त्यसको लागि नेपाल सरकार अग्रसर छ।
0: यस्तै भदौ 23 र 24 गतेको आन्दोलनका सम्बन्धमा गौरी बहादुर कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीको प्रश्नमा प्रधानमन्त्री शाहले सबै प्रतिवेदनहरूको अध्ययन भइरहेको र क्रमशः कार्यान्वयनमा जाने बताउनुभयो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह आजको बैठकमा आकस्मिक रूपमा सांसदहरूसँगको प्रश्नोत्तरका लागि रोस्टममा पुगेपछि संसदमा केही बेर अन्यपूर्ण अवस्था देखिएको थियो। प्रधानमन्त्री रोस्टममा पुग्न साथ सभामुख टोल प्रसाद अरियालले दलगत रूपमा प्रश्न राख्न प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसलाई समय उपलब्ध गराएपछि सांसदहरू युवराज दुलाल ऐन महरले नियमापत्ति गर्नुभयो। त्यस्तै नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रश्न राख्ने क्रममा समेत प्रधानमन्त्री शाहले आकस्मिक रूपमा समय लिएर प्रश्नोत्तर गर्न सक्ने भए पनि नियमावली अनुसार पुनः प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्नुभयो। दलहरूले संसद नियमावलीको व्यवस्था अनुसार नै प्रश्नोत्तर हुनुपर्ने माग गर्नुका साथै सीमा समस्या सम्बन्धी प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति थप स्पष्ट पार्न पनि आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सांसदहरूका प्रश्नको जवाफ दिएर संसदबाट बाहिरिएपछि पनि प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका थिए। प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले पेश गर्नुभएको समितिको प्रतिवेदनमा छलफल भएको छ। छलफलमा सांसदहरूले संसदमा महिला सांसदको भूमिका प्रभावकारी बनाउन विशेष व्यवस्था राख्नुपर्ने, संसदीय मर्यादा र अन्तर्राष्ट्रिय अभ्यासलाई प्राथमिकता दिनुपर्ने, संविधान र प्रचलित कानूनहरूसँग विरोधाभास हुने गरी सांसदको विशेषाधिकार सम्बन्धी प्रावधानहरू राख्न नहुने, शून्य समय लगायत जनजीविकाका सवाल उठान हुने, समय सीमा बढाउनु पर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको छ। प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको दुवै विधेयकहरू सभाले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि दफावार छलफल भएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री गौतमले समावेशी प्रतिनिधित्व सम्बन्धी संशोधन प्रस्तावहरू निर्वाचन सम्बन्धी कानून संशोधनका क्रममा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री गौतमले मधेसी दलित पिछडिएको समुदाय तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषय सकारात्मक रहेको र त्यसको मर्म विधेयकको मूल व्यवस्थामै समेटिएको दावी गर्नुभयो। यसैबीच राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ। समितिमा सांसदहरू दुर्गा गुरुङ, पूजा चौधरी, मीना सिंह रखाल, राजेन्द्र लक्ष्मी गैरे, रेणु चन्द, विष्णु कुमारी सापकोटा र सम्झना देवकोटा रहनु भएको छ। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले तराईमा रहेको खानेपानी समस्या, कर्णालीमा भइरहेको विद्युत आपूर्तिको समस्या, जेएनजी आन्दोलनका विषयमा आएको मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि 1:15 बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी नभएको बताउनु भएको छ। आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक यस्तो अवस्था नभएको र बजेट महत्वाकांक्षी समेत नभई वाञ्छित सीमाभित्रै आएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रक्षेपित जिडिपीको सापेक्षतामा 28.5% मात्रै रहेको बताउनुभयो।
6: हामीले त्यो वाञ्छित सीमाभित्र नै बजेट बनाएका छौँ, त्यसैले यो जुन अहिले हल्ला छ बजेट ठुलो आयो कहाँ 21 अर्ब भन्ने कुरा त्यो गलत हो। बजेट सानो हो, प्रक्षेपित जिडिपीको सापेक्षतामा जम्मा 28.5% बजेट आएको छ। हाम्रो प्रक्षेपित जिडिपी 74-58 छ, त्यो अलिकति तल पनि हुनसक्छ, अब हु नोज माथि पनि जान सक्छ, त्यो पछिको कुरा भयो। मध्यावधि संशोधनमा हामी ती कुराहरू हेरौँला, तर आजका मितिमा यो चाहिँ 30%भन्दा माथिको ट्रेन्डलाई हामीले भत्काएर अहिले त्यही पुरानो राज्यको क्षमता अनुकूल हुने गरेर आकारलाई, त्यसैले बजेट ठुलो होइन, जिडिपीको सापेक्षतामा सानै बजेट आएको छ।
0: अर्थमन्त्री डाक्टर वाग्लेले सन् 2015 भूकम्पपछि बजेटको आकार बढ्न थालेको उल्लेख गर्दै भूकम्प अगाडि बजेटको आकार जिडिपीको तुलनामा औसतमा 25-29% र वास्तविक खर्च 22-25% हुन्थ्यो, तर भूकम्पपछि भने बजेटको आकार बढ्दै गएको र कुनै वर्ष जिडिपीको तुलनामा बजेटको आकार 37%सम्म पुगेको बताउनुभयो। विद्युत पूर्वाधार निर्माणका लागि विद्युतमा कर लगाइएको अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट पार्नुभयो।
6: 50 युनिटसम्म कर लाग्दैन, 51-150 युनिटसम्म हाम्रो 12 लाख घर धुरिरहेछ, उनीहरूको बिलमा 150 युनिट खपत गर्नेहरू जम्मा त्यो 5% VAT 5% VAT 24 रुपियाँ बढ्ने हो मासिक। अर्को ब्यान्डमा हेर्नुहोस्, 151-250 मलाई लाग्छ लगभग सबै नेपाली यहाँ हुन्छन्, 2-3 लाख होला, 2-2.5 लाख छ हाम्रो अनुमानमा, 25-100 रुपियाँसम्म पर्दैछ। 5% भने पनि 5% कहिले पनि लागू भएन, किनकि पहिलो 50 युनिट त फ्रिज, त्यसैले यति नै गर्दा अब त्यो एनर्जी इन्फ्रास्ट्रक्चर बनाउनलाई त्यसको लगानी यहीँबाट पनि अलिकति थोरै नेपाली जनताको पनि त्यहाँ स्टेक रहोस् न, यत्रो हाम्रो राष्ट्रिय समृद्धिको प्रमुख खम्बा स्वच्छ ऊर्जामा सबैको लगानी रहोस् भनेर पनि त्यो कल्पना गरिएको छ।
0: बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको स्पष्ट पार्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटलाई 25-30% दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयन योग्य बनाउने प्रयास गरेको बताउनुभयो। बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता गरिएको छ। विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजना अन्तर्गत पर्यटन पूर्वाधार विस्तार, स्थानीय रोजगारी प्रवर्धन तथा गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न शहरी विकास तथा भवन निर्माण विभाग र कपिलवस्तु, लुम्बिनी सांस्कृतिक, रामग्राम तथा देवदह नगरपालिका बीच सम्झौता गरिएको हो। विश्व बैंकले बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटन विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारका लागि करिब 85 मिलियन अमेरिकी डलर अर्थात् करिब 12.66 करोड रुपियाँ बराबरको ऋण सहयोग उपलब्ध गराउने निर्णय गरिसकेको छ। 5 वर्ष सञ्चालन हुने परियोजना अन्तर्गत प्रत्येक नगरपालिकामा करिब 46 करोड रुपियाँ बराबरको लगानी गरिने जनाइएको छ। अमेरिकी उपविदेश मन्त्री सारा वी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नु भएको छ। नेपाल स्थित अमेरिकी दूतावासले आज आयोजना गरेको द एसेन्ट समिटमा उप विदेश मन्त्री रोजर्सले अमेरिका र नेपाल बीचको नवप्रवर्तन पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो। उपविदेश मन्त्री रोजर्सले अमेरिकी कम्पनीहरूले विकास गरेका सुरक्षा प्रणाली, संचार उपकरण, ड्रोन प्रविधि तथा अभियान व्यवस्थापन सम्बन्धी आधुनिक प्रविधि हिमाली पर्यटन क्षेत्रका लागि उपयोगी रहेको उल्लेख गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था स्थिर रहेको छ। मेडिसिटी अस्पतालले आज बेलुका अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको हो। अस्पतालले उहाँमा निमोनियाको संक्रमण देखिएको र उपचार प्रक्रिया सुरु गरिएको जनाएको छ। उहाँलाई 2-3 दिन अस्पतालमै राखी उपचार गर्नुपर्ने पनि अस्पतालले जनाएको छ। धनकुटाको पाखरीवासमा सुरु गरिएको स्वास्थ्य शिविर प्रभावकारी देखिएको छ। विगतमा सामान्य स्वास्थ्य समस्या को उपचारका लागि टाढा टाढा पुग्नुपर्ने अवस्था रहेकोमा अहिले शिविर मार्फत चिकित्सकहरू गाउँमै पुगेर सेवा दिन थालेपछि स्थानीयलाई सहज भएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
7: पाखरीवास नगरपालिका वडा नम्बर 8 का 80 वर्षीय पहर सिंह राईलाई दमको समस्या छ। पहिले औषधि लिन र नियमित उपचारका लागि उहाँ नगरको र जिल्ला अस्पताल जानु पर्दथ्यो। अहिले गाउँमै नियमित चेक जाँच र औषधि पाउन थालेपछि सहज हुँदा उहाँलाई खुसी लागेको छ। पाखरीवास नगरपालिका वडा नम्बर 8 ले हरेक हप्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। वडाका सबै टोललाई समेट्दै गरिने शिविरले पालिका वा जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता हटाएको छ। 2 वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको शिविरको फाइदा दीर्घ रोगी, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई पुगिरहेको छ। शिविरमा पालिकाका डाक्टर ल्याइन्छन् र टोलमै स्वास्थ्य सेवा तथा औषधि उपलब्ध भएपछि सहज भएको स्थानीय धनकुमारी राईले बताउनु भयो। प्रत्येक टोलमा शिविर हुने दिन 30 भन्दा बढी व्यक्तिले सेवा लिन्छन्। शिविरमा 96 प्रकारका औषधि वितरण हुन्छ। यसबाहेक दम, सुगर, प्रेसर जस्ता बिरामीको विशेष हेरचाह, महिलालाई आइरन चक्की वितरण तथा बालबालिकालाई शिविरमै खोपको व्यवस्था पनि गरिएको छ। तर कानुनी जटिलताका कारण सेवाग्राहीले चाहे जस्तो सेवा दिन नसकेको वडा अध्यक्ष गणेश राई बताउनुहुन्छ। पाखरीवास नगरपालिका वडा नम्बर 8 को कार्यालयले सुरु गरेको नयाँ अभ्यासले सामान्य र नियमित स्वास्थ्य जाँच तथा औषधि लिन टाढाका अस्पताल धाउनु पर्ने बाध्यता अन्त्य गरेको छ। वडाले यस कार्यका लागि वार्षिक करिब 3 लाख रुपियाँ खर्च गर्दै आएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: मुस्ताङको मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिने त धार्मिक पर्यटकको आगमन बढेको छ। औसत दैनिक 4,000 दर्शनार्थी आउने गरेकोमा बिहिबारदेखि दैनिक 15,000 भन्दा बढीले मन्दिर दर्शन गरेका छन्। मुक्तिनाथ मन्दिर दर्शन गर्ने अनुकूल याम भए पनि विगत वर्षको तुलनामा यस वर्ष भक्तजनको उल्लेख्य वृद्धि भइरहेको छ। छिमेकी मुलुक भारतमा गर्मी अत्यधिक बढेकाले शैक्षिक संस्था बन्द हुँदा भारतीय दर्शनार्थी पर्यटकको संख्या बढेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भूषालले जानकारी दिनुभयो। नेपालमा पनि गत बिहिबारदेखि 4 दिन लामो सार्वजनिक बिदा परेकाले मुक्तिनाथमा दर्शनार्थी पर्यटकको संख्या वृद्धि भएको हुन सक्ने व्यवस्थापक भूषालले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोप्स आईआरजीसी नौसेनाले होर्मुज जलडमरू मध्येको व्यवस्थापनमा अमेरिकाले कुनै पनि प्रकारको हस्तक्षेप गरेमा कडा सैन्य प्रतिक्रिया दिने चेतावनी दिएको छ। आईआरजीसी नौसेनाले सार्वजनिक समुद्री रेडियो च्यानल मार्फत जारी गरेको सन्देशमा फारस र ओमानको खाडीमा सञ्चालन भइरहेका जहाजहरूलाई सम्बोधन गर्दै होर्मुज जलडमरू हाल बन्द रहेको र त्यहाँबाट आवत जावत केवल इरानी अधिकारीहरूको अनुमति र तोकिएको मार्ग मार्फत मात्र सम्भव हुने जनाएको छ। उक्त चेतावनीमा नियम उल्लङ्घन भएमा समुद्री सुरक्षा गम्भीर रूपमा प्रभावित हुने उल्लेख गरिएको छ। साथै अमेरिकाको नौसेनाले जलडमरू मध्यको व्यवस्थापनमा हस्तक्षेप गर्ने वा समुद्री आवागमन अवरुद्ध गर्ने कुनै पनि प्रयास गरेमा कडा सैन्य कार्यवाही हुने पनि स्पष्ट चेतावनी दिएको छ। यसैबीच समुद्री स्रोत सम्बन्धी एक अन्तर्राष्ट्रिय निकाय मार्फत जारी सूचनामा हर्मुज क्षेत्रको स्थिति संवेदनशील रहेको र इरानी बन्दरगाहमा प्रवेश वा बहिर्गमन गर्न निषेध गरिएको जनाइएको छ। विश्व स्वास्थ्य संगठन WHOका महानिर्देशक टेड्रोस अधानोम ग्रेभेयेससले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो र युगाण्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमाबन्दी पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। कङ्गोको उत्तर पूर्वी इटुरी प्रान्तको राजधानी बुनियामा आयोजित उक्त संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ता प्रतिबन्धहरूले रोग नियन्त्रण प्रयासलाई कठिन बनाउने मात्र होइन पारदर्शिता र विश्वासलाई पनि कमजोर पार्न सक्ने बताउनुभयो। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ। चेम्बरले आइतबार एक विज्ञप्ति जारी गरी बजेट केही महत्वाकांक्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले गति लिने जनाएको हो। चेम्बरले आयकर छुट र उद्योगलाई प्रोत्साहन दिने नीति बजेटको सकारात्मक पक्ष भएको जनाएको छ। व्यक्तिगत आयकरको सीमा 10 लाख रुपियाँ पुर्याउनु र अधिकतम दर 39% घटाएर 29% सीमित गरिनुलाई पनि चेम्बरले ठूलो उपलब्धिका रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ। 273 प्रकारका औद्योगिक कच्चा पदार्थमा तयारी वस्तुभन्दा कम भन्सार दर कायम गर्ने र 360 वस्तुको अन्तशुल्क खारेज गर्ने निर्णयले उत्पादनमूलक उद्योगलाई राहत पुग्ने चेम्बरले जनाएको छ। यस्तै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पनि आगामी आर्थिक वर्षको बजेटले मुलुकको आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि र लगानी प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। परिसंघले आइतबार एक विज्ञप्ति जारी गरी बजेटमा उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि अघि सारिएका नीतिगत तथा संरचनागत सुधारको पहल स्वागत योग्य रहेको जनाएको हो। बैंकिङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको र बढ्दो खराब कर्जाको चुनौतीबाट प्रभावित हुँदै गएको अवस्थामा आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र र आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउने आशा र विश्वास रहेको परिसंघको विज्ञप्तिमा उल्लेख छ। काठमाडौँबाट पूर्वी नेपालका जिल्लाहरूमा जाने सार्वजनिक बसको टिकट अनलाइन माध्यमबाट लिन सकिने व्यवस्था भएको छ। सरकारले सबै सार्वजनिक सवारी साधनमा अनिवार्य GPS प्रणाली र CC क्यामेरा जडान गर्ने तयारी गरेसँगै पूर्व यातायात व्यवस्थापन प्रणालीले काठमाडौँको नयाँ बस पार्कबाट पूर्वतर्फ सञ्चालन हुने सबै सवारी साधनमा GPS प्रणाली र CC क्यामेरा जडान गरी अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था गरेको हो। हाल काठमाडौँबाट पूर्व जाने 81 सार्वजनिक सवारीमा GPS प्रणाली र CC क्यामेरा जडान गरिएको र अब चाँडै नै लगेज ट्याग प्रणाली समेत लागू गर्ने तयारी भइरहेको पूर्व यातायात व्यवस्थापन प्रणालीका अध्यक्ष रजन रोकाले बताउनुभयो। विगत केही दिनदेखि उतार चढाव पूर्ण रहेको सुनको मूल्य आइतबार एकै दिन प्रतितोला 20,500 रुपियाँले बढेको छ। नेपाली बजारमा गएको शुक्रबार 2,90,600 रुपियाँ प्रतितोलामा कारोबार भएको सुन आइतबार बढेर 3,11,100 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आइतबार एक तोला चाँदीको मूल्य 305 रुपियाँले बढेर 5,345 रुपियाँ प्रतितोलामा कारोबार भएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार। साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै समूह विजेताको रूपमा सेमी फाइनलमा प्रवेश गरेको छ। भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू रङ्गशालामा आज सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि 2-0 गोलको जित निकाल्यो। नेपाल समूह बीको शीर्ष स्थानमा रह्यो। दुई खेल खेलेको नेपालले 100% नतिजा निकाल्दै 6 अङ्कका साथ समूह विजेता बनेको हो। नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा भुटानलाई 1-0 गोल अन्तरले पराजित गरेको थियो। त्यसै गरी समूह बीबाट भुटान उपविजेताको रूपमा सेमी फाइनलमा पुगेको छ। भुटानले 3 अङ्क बटुल्दै प्रतियोगिताको उपविजेता बन्दै सेमी फाइनलमा पुगेको हो। थप खेल समाचार रमेश टमटाबाट।
10: नेपालले एसियाली खेलकुद पुरुष क्रिकेट छनौटको आफ्नो पहिलो खेलमा चीन विरुद्ध 221 रनको शानदार जित निकालेको छ। आइतबार सिङ्गापुर नेशनल क्रिकेट ग्राउन्डमा नेपालले प्रस्तुत गरेको 314 रनको लक्ष्य पछ्याएको चीन 19.2 ओभरमा 92 रनमै समेटियो। चीनका सेन जियान झ्याङले 31, डु जियान हाओले 17 र कप्तान तियान सेनकुनले 13 रन जोडे। नेपालका कुशल मल्लले सर्वाधिक 3 विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान 2 विकेट हात पार्दा नन्दन यादवको नाममा 1 विकेट लिए। टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका कुशल बुर्तेलले 129 रनको इनिङ खेले। उनले 43 बलमा 16 छक्का र 5 चौका प्रहार गरे। यो सँगै कुशल T20 अन्तर्राष्ट्रियमा 2 शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्। कुशल मल्लले अभिजित 85 रनको योगदान गरे। उनले 47 बलमा 8 चौका र 5 छक्का प्रहार गरे।
0: अब मौसम। आज राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सांसदहरूको प्रश्नको जवाफ। भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। सीमा समस्याको समाधान वार्ताबाटै खोज्ने गरी काम भइरहेको प्रधानमन्त्रीद्वारा स्पष्ट। राष्ट्रिय सभाद्वारा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन र मतदाता नामावली पहिलो संशोधन विधेयक पारित। आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नभएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। समुद्री मार्ग व्यवस्थापनमा अमेरिकी हस्तक्षेप अस्वीकार्य रहेको इरानको चेतावनी। र एसियाली खेलकुद पुरुष क्रिकेट छनौटको पहिलो खेलमा चीन विरुद्ध नेपालको शानदार जित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 7:45 करिब 8 बजेसम्म सुन्न सक्नुहुनेछ समर्पण राष्ट्रका लागि। अहिले भने सुन्नुहुनेछ घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो सम्बोधन र प्रश्नोत्तर, सीमा विवाद, सुशासन र नागरिक सरोकारमा सरकारको प्रतिबद्धता।
2: पहिलो वर्षलाई चाहिँ सुशासनको वर्षको रूपमा लिएछौँ।
3: प्रतिनिधि सभाद्वारा नयाँ नियमावली पारित हुँदा राष्ट्रिय सभाबाट निर्वाचन विधेयक स्वीकृत।
1: आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नभई राज्यको क्षमता अनुसार सन्तुलित र कार्यान्वयनमुखी भएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई।
4: वास्तविक खर्च चाहिँ 22-25%
3: र एसियाली खेलकुद छनौटमा नेपाली क्रिकेट टोलीले कीर्तिमान रच्दा आइपिएल 2026 उपाधिका लागि अहमदाबादमा बेङ्गलोर र गुजरात आम्ने सामने हुँदै टस जितेको बेङ्गलोरले पहिले गुजरातलाई दियो ब्याटिङको निम्तो।
0: कार्यक्रम सुरु गरौँ संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको प्रश्नोत्तर सम्बन्धी प्रसङ्गबाट। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सरकारको पहिलो वर्षलाई सुशासनको वर्षका रूपमा अघि बढाइएको बताउनु भएको छ। आज प्रतिनिधि सभामा भएको विशेष प्रश्नोत्तर सत्रमा सांसदहरूले उठाएका सीमा विवाद, सहकारी पीडित र सुकुम्बासी व्यवस्थापन जस्ता ज्वलन्त विषयमा प्रधानमन्त्रीले सरकारको धारणा स्पष्ट पार्नुभयो। प्रतिपक्षको अलमल र प्रक्रियागत बहसकै बीच आजको बैठकले प्रतिनिधि सभा नियमावली पारित गर्नुका साथै अर्थ र श्रम मन्त्रालयका महत्वपूर्ण विधेयकहरू समेत टेबल गरेको छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: निर्धारित समयभन्दा 25 मिनट ढिला गरी आज आइतबार दिउँसो शुरू भएको प्रतिनिधि सभा बैठकको दृश्य निकै रोचक र महत्वाकांक्षी देखियो। बैठक शुरू हुन साथ प्रधानमन्त्री बालेन्द्र शाह आफै उठेर सभामुख समक्ष सांसदहरूका प्रश्नको जवाब दिन समय माग गर्नुभयो। लगत्तै सभामुख डोलप्रसाद अर्यालले उहाँलाई रोस्टमको समय उपलब्ध गराउनुभयो। प्रधानमन्त्री संसदमा आउनुपर्छ र बोल्नुपर्छ भन्दै धेरै दिनदेखि आवाज उठाइरहेका प्रतिपक्षी दलहरू भने प्रधानमन्त्री अचानक रोस्टममा उभिँदा केही अलमलमा परे। केही प्रतिपक्षी नेताहरूले उभिएर यो नियमावलीमा नभएको व्यवस्था भन्दै प्रक्रियागत प्रश्न उठाए पनि सभामुख अर्यालले सबै दललाई 2-2 मिनटको समय उपलब्ध गराएर वातावरण सहज बनाउनुभयो। मुख्य आकर्षण बनेको यसै प्रश्नोत्तर सत्रमा नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले आन्दोलन, प्रदर्शन र मानव अधिकारसँग सम्बन्धित प्रतिवेदन बारे प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनुभयो। जवाफमा प्रधानमन्त्री शाहले भन्नुभयो,
2: मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर 23-24 गतेको मात्रै नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भएका छन्, धेरै दमनहरू पनि भएका छन्। विभिन्न कालखण्डमा भएका आन्दोलनहरू, र्यालीहरूमा भएका कुराहरूको प्रतिवेदनहरू धेरै छन्। एउटा मात्रै प्रतिवेदन छैन मानव अधिकार आयोगको, र विभिन्न आयोगहरू पनि गठन भएका छन् विभिन्न कालखण्डमा। आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आयोगका प्रतिवेदनहरू छन् ती सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने काम कारवाही त्यही हिसाबले गर्छ।
1: बैठकमा नेकपा एमालेकी सांसद पद्मा अर्यालले लिम्पिया, धुरा, लिपुलेख र कालापानीको सीमा विवाद बारे प्रश्न उठाउनु भएको थियो। सोको जवाब दिँदै प्रधानमन्त्रीले राष्ट्रिय सार्वभौमिकताको मामिलामा सरकार स्पष्ट रहेको बताउनुभयो।
2: यस सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरेछौँ। उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्यान्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु।
1: यस्तै नेकपाका सांसद प्रमेश हमालले नेपाललाई विकासशील राष्ट्र बनाउने प्रक्रिया किन 2 वर्ष सारियो भनी प्रश्न गर्नुभयो। प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्र र निर्यातकर्ताहरूको हित रक्षाका लागि यस्तो कदम चालिएको स्पष्ट पार्नुभयो।
2: लिस्ट डेभलप कन्ट्रीबाट डेभलपिङ कन्ट्रीमा जाने अथवा डेभलपिङ कन्ट्रीबाट डेभलप कन्ट्रीमा जानेमा हाम्रै छिमेकी राष्ट्र चीन, चाइना चाहिँ अस्ति भर्खरै डेभलपिङबाट डेभलपमा गएको थियो, जबकि डेभलपमेन्टको पराकाष्ठा नागिसकेको देश हो। यो कुराहरू चाहिँ एकदमै स्ट्राटेजिक रूपमा सरकारले सोच्नुपर्छ जस्तो लाग्छ। अहिले नै हामीले एलडिसीबाट ग्रेजुएट हुँदै गर्दाखेरि हाम्रो ट्रेडका कुराहरू, हामीले निर्यात गर्ने विषय वस्तुहरूमा चाहिँ लाग्ने करहरू अहिले छुट पाइन्छ, हामी चाहिँ निर्यातमुखी हुनुपर्छ, देशमा उत्पादन भएको चिजहरू चाहिँ विभिन्न राष्ट्रहरूमा हामीले एक्सपोर्ट गर्न पाऊँ भन्ने हिसाबले 2 वर्षलाई त्यसलाई तारेका हौ। त्यसलाई अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएछ, पैसा बढाउनेतिर ध्यान गएको छ हाम्रो।
1: बैठकमा सांसद आरएन राईले सुकुम्बासी सहकारी पीडित र जनजीवनलाई त्रसित बनाएको बाँदर व्यवस्थापन बारे चासो राख्नु भएको थियो। ती व्यवहारिक समस्याहरू बारे प्रधानमन्त्रीले सरकारका योजना यसरी सुनाउनु भयो।
2: हामीले काठमाडौँ उपत्यकामा रहेका खोला किनारमा जुन एकदमै जोखिमपूर्ण अवस्थामा बस्नु भएको थियो उहाँहरूलाई चाहिँ अर्को ठाउँ सार्ने काम गरेको हो। हामीले उहाँहरूलाई त्यो हेर्दाखेरि तपाईँहरूले हेर्दाखेरि त्यो खेदाको अवस्था देखे पनि यो 4 वर्ष अगाडिदेखि नै म स्थानीय सरकारमा हुँदा नै सङ्घ सरकारलाई भनेको कुरा चाहिँ के थियो भन्दाखेरि उहाँहरूलाई त्यहाँबाट स्थानान्तरण गरेर होल्डिङ सेन्टरमा राखेर जो सहीमा सुकुम्बासी हुनुहुन्छ जसको चाहिँ देशभरि कतै पनि एक दूर जग्गा पनि छैन, एक आना जग्गा पनि छैन, उहाँहरूलाई चाहिँ त्यो जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ। त्यो हाम्रो सरकारको र हाम्रो पार्टीको मान्यता हो, त्यो उहाँहरूले पाउनै पर्छ। तर काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढी आउँदाखेरि उहाँहरूको घर डुबानमा पर्ने र उहाँहरूको स्वास्थ्य अवस्था पनि एकदमै नाजुक थियो। उहाँहरूको सेनिटरी अवस्था, उहाँहरूको त्यो वासरुम टोइलेटको व्यवस्था, त्यसको निकासा सिधै खोलामा थियो र उहाँहरूबाटै निस्केको त्यो फोहोरको दुर्गन्धले फेरि उहाँहरू नै बिरामी परिराख्नु भएको थियो। त्यसले गर्दाखेरि उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो, खोला फोहोर पनि भइरहेको थियो र त्योभन्दा सबैभन्दा ठुलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले।
1: यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुसबु ओलीले भिजिट भिसाको दुरुपयोग र बिजुलीमा थपिएको भ्याट बारे प्रश्न उठाउनु भयो। जवाफमा प्रधानमन्त्रीले भन्नुभयो,
2: साँच्चीकै हामी अहिले विद्युतीय युगमा तुरुन्तै जान सकिने अवस्था छैन। साँच्चीकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिटभन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नु भएको छ त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ हो। त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाइलाई अपग्रेड गर्नुपर्छ, सबस्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौँ। त्यसको लागि नेपाल सरकार अग्रसर छ।
1: संसदमा स्वतन्त्र सांसद महावीर पुनले विदेशमा रहेका लाखौं नेपालीहरूको मतदान अधिकार सुनिश्चितताका बारेमा सोध्नु भएको प्रश्नमा प्रधानमन्त्रीले प्रविधिको तयारी भइरहेको बताउनुभयो।
2: विदेशमा रहनु भएको नेपाली दाजुभाइ दिदीबहिनीहरूले भोट हाल्दाखेरि 2 उपाय रहेछन्। एउटा चाहिँ एम्बेसीमा गएर भोट दिने, अर्को चाहिँ मोबाइलबाट भोट दिने। मोबाइलबाट भोट दिँदाखेरि चाहिँ अलिकति इन्फ्लुएन्स हुन सक्ने, किन भन्दाखेरि विदेशमा रहेका नेपालीहरूले भोट दिँदाखेरि कसैको इन्फ्लुएन्समा भोट नदियोस्, स्वतन्त्र रूपमा भोट दिनुपर्छ भन्ने कुराले त्यो त्यति बेला अल्झिएको जस्तो लाग्छ। अब त्यसको लागि एम्बेसीमा गएर भोट दिने कि प्रविधि मैत्री बनाउने भन्ने कुरा हो। यस विषयमा चाहिँ नेपाल सरकारले छलफल गरेर आगामी चुनावमा के कसो गर्न सकिन्छ यसको लागि अध्ययन गर्ने नै छ।
1: प्रश्नोत्तरकै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले सुशासनको अवस्था बारे प्रश्न गर्नुभयो। प्रधानमन्त्री शाहले आफ्नो सरकारको मूल मन्त्र नै सुशासन भएको दावी गर्नुभयो।
2: पहिलो वर्षलाई चाहिँ सुशासनको वर्षको रूपमा लिएछौँ। सुशासन भन्दैमा फेरि हामीले विकास नै गर्दैनौँ, पूर्वाधार नै बनाउँदैनौँ भन्ने चाहिँ होइन, तर यो वर्षलाई चाहिँ पूर्ण रूपमा हाम्रा माननीय मन्त्रीज्यूहरू र विभिन्न क्षेत्रमा रहनुभएका, विभिन्न क्षेत्रबाट आउनुभएका माननीय सांसदज्यूहरू, उहाँहरूको निगरानीमा पनि विभिन्न क्षेत्रहरू हुन्छन्, विभिन्न पालिकाहरू छन्, विभिन्न निकायहरू छ। हाम्रो नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ यो पहिलो वर्ष पूर्ण रूपमा देशलाई चाहिँ सुशासनतर्फ लाने, व्यतिथिहरूलाई हटाउने, यो भ्रष्टाचार बलियो जरा बनाएर बसेको भ्रष्टाचारलाई चाहिँ निर्मूल गर्न नेपाल सरकार, हाम्रो पार्टी एकदमै तत्पर रहेको छ। यो चिज विभिन्न कार्यालयहरूमा जाँदा, मालपोत कार्यालय, कम्पनी रजिस्ट्रार, ब्लु बुक रिन्यू गर्दा, विभिन्न ठाउँहरूमा जाँदा देख्नु पनि भएको छ होला, र यसलाई नेपाल सरकारले निरन्तरता दिनेछ।
1: संसदमा आज प्रधानमन्त्रीसँगको यो बहस मात्रै भएन, कार्यसूचीमा रहेका अन्य महत्वपूर्ण विधायकी कामहरू पनि अघि बढे। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली समय जगतको 15 सदस्यीय समितिले तयार पारेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 दफावार छलफल भई आजकै बैठकबाट सो नियमावली पारित भएको छ। यसका साथै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 बैठकमा प्रस्तुत गर्नु भएको छ भने युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण तथा बाध्यकारी श्रम महासन्धि सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 संसदमा पेश गर्नु भएको छ। उता राष्ट्रिय सभाको बैठकले पनि आजै प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 सर्वसम्मत रूपमा पारित गर्दै राज्यका संरचनामा समावेशी प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने सरकारको प्रतिबद्धतालाई बल पुर्याएको छ।
0: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21,24,34 करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेसँगै यसको आकार र स्रोत व्यवस्थापनलाई लिएर विभिन्न टिप्पणीहरू भइरहेका छन्। बजारमा बजेट महत्वाकांक्षा भएको आलोचना भइरहँदा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले भने यसको बचाउ गर्नुभएको छ। बजेट ठुलो नभई राज्यको क्षमता अनुसार सन्तुलित र कार्यान्वयनमुखी रहेको उहाँको दावी छ। थप सामग्री सहित सहकर्मी दिनेश लुइटेल।
3: आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि प्रत्येक वर्ष नेपालमा एउटा साझा बहस हुने गर्छ। बजेट त आयो, तर के यो कार्यान्वयन होला? यसपटक पनि बजेटको आकार र सरकारले लिने ऋणलाई लिएर आर्थिक क्षेत्रमा अनेक शंका उपशंका उब्जिएका छन्। तर अर्थ मन्त्रालयमा आयोजित पोस्ट बजेट पत्रकार सम्मेलनमा अर्थमन्त्री डाक्टर सोनी मुवाग्ले बजारमा 25 खर्ब रुपियाँसम्मको बजेट आउने अनुमान गरिए पनि सरकारले देशको वास्तविक क्षमता हेरेर 21 खर्ब हाराहारीमा मात्रै बजेट सीमित गरेको प्रष्टीकरण दिनुभएको छ। विगतका वर्षहरूमा कुल ग्रास्त उत्पादन जीडिपीको 30% भन्दा माथि बजेट ल्याउने प्रवृत्तिको अन्त गरिएको दावी गर्दै अर्थमन्त्री वाग्लेले यो बजेट प्रक्षेपित जीडिपीको 28.5% मात्रै रहेको उल्लेख गर्नुभयो। सन् 2014 नेपालको बजेट निर्माणमा संलग्न रहँदै आउनुभएका अर्थमन्त्री वाग्लेका अनुसार सन् 2015 भूकम्प र त्यसपछिको कोरोना महामारीका कारण बजेटको आकार र सार्वजनिक ऋण बेसरी बढेको हो।
4: म सन् 2014 नेपालको नीति निर्माणमा आउने जाने गरेर संलग्न छु। 2014 बजेट जम्मा 519 अर्बको हो, डाक्टर रामशरण महतले गराउनु भएको। भूकम्प आएपछि हामी बिस्तारै त्यो अपवर्ड ट्राजेक्टरीमा गयौँ। 1 खर्ब त भूकम्प पुनर्निर्माणकै लागि भनेर राख्यौँ, अब दुर्भाग्यवश त्यो बढेको ट्राजेक्टरीलाई फेरि सेलाउनेतिर हामी कहिले पनि लागेनौँ। बढेको बढै भयो, त्यसपछि कोभिड अनि पुनर्निर्माणको उत्कर्ष, अनेक न्यु बहाना, नाकाबन्दी के भन्दै हाम्रो बजेटको आकार जिडिपीको तुलनामा भूकम्पपछि विगत 10-11 वर्षको यस औसतमा पहिला 25-29% हुन्थ्यो भूकम्प अगाडि, र वास्तविक खर्च चाहिँ त्यो 22-25% हुन्थ्यो। सो हाम्रो फुकेको र एक्चुअल कार्यान्वयन भएको ग्याप 3%
3: बिन्दुको औसत हुन्थ्यो। बजेट सार्वजनिक भएसँगै देश ऋणको थप भारमा पर्ने चिन्ता पनि व्यक्त भइरहेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि 410 अर्ब रुपियाँ आन्तरिक र 247 अर्ब रुपियाँ बाह्य ऋण लिने घोषणा गरेको छ। भूकम्प अघि ऋण जीडिपी अनुपात 25-26% रहेकोमा पुनर्निर्माण र महामारीका कारण त्यो बढेर 42-43% पुगेको तथ्यलाई अर्थमन्त्रीले स्वीकार गर्नुभएको छ। यद्यपि अहिले लिएको ऋण पुरानै दायित्व भुक्तानीमा खर्च हुने र यो वर्ष 72 अर्ब रुपियाँ वैदेशिक ऋण तिर्ने तयारी सरकारको छ। आगामी वर्षदेखि ऋणको हिसाब नेटमा गर्ने गरी नेपाल राष्ट्र ब्याङ्कका गभर्नरसँग नयाँ विधिबारे छलफल भइरहेको समेत उहाँले जानकारी दिनुभयो। यसैबीच सरकारी कर्मचारीको तलब वृद्धिलाई लिएर बजारमा फैलाइएका भ्रम र अन्यलाई झिर्दै अर्थमन्त्री वाग्लेले तलब वृद्धि स्पष्ट रूपमा 21% नै भएको दावी गर्नुभयो। 10% सुरुवाती बेसमा थप 10% जोडिएर सो वृद्धि कायम गरिएको उहाँको प्रष्टीकरण छ। सरकारले यो बजेटलाई ठूलो आकारको भन्दा पनि वित्तीय अनुशासन, आर्थिक सुधार र व्यवहारिक क्षमतामा केन्द्रित भएको दावी त गरेको छ, तर यसले राखेका लक्ष्यहरू व्यवहारमा कति सफल हुन्छन् भन्ने कुरा आगामी दिनमा यसको कार्यान्वयनको प्रभावकारिताले नै तय गर्नेछ।
0: कार्यक्रममा एसियाली खेलकुद सम्बन्धी एउटा प्रसङ्ग। एकै ओभरमा लगातार 6 छक्का सिङ्गापुरको मैदानमा आज नेपाली क्रिकेटले एउटा यस्तो दुर्लभ इतिहास रचेको छ जसको चर्चा विश्वभर भएको छ।
3: हो, सिङ्गापुरको सिङ्गा ओभल मैदानमा आज नेपाली ब्याटर कुशल भुर्तेलको ब्याट यसरी गर्जियो कि चिनिया बलरहरू निरीह बन्न पुगे। 9 ओभरमा चिनका बलर छेन जु यो बलिङ गर्न आइपुग्दा उनलाई सायदै थाहा थियो इतिहास रचिन जाँदैछ। कुशल भुर्तेलले त्यो ओभरमा 6 बललाई सीमा पार गराउँदै एकै ओभरमा 6 छक्का प्रहार गर्ने विश्वकै दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाए। नेपालका लागि दिपेन्द्र सिंह ऐरीपछि यो उपलब्धि हासिल गर्ने कुशल दोस्रो खेलाडी बनेका छन्। मात्र 43 बल खेलेका कुशलले 16 छक्काको मद्दतमा 129 रन बनाए। यो उनको T20 अन्तर्राष्ट्रियमा दोस्रो शतक हो। कुशल भुर्तेल र कुशल मल्लको अभिजित 85 रन तथा कप्तान रोहित पौडेलको 69 रनको मद्दतमा नेपालले 313 रनको विशाल योगफल खडा गर्यो। जवाफमा चीन 92 रनमै अल आउट भयो र नेपाल 221 रनको विशाल अन्तरले विजयी भयो। अब बिहिबार मलेसियालाई हराएमा पुरुष टोली एसियाडका लागि छनौट हुनेछ। तर पुरुष टोलीले उत्सव मनाइरहँदा जापानमा हुने 20 एसियाली खेलकुदको टिकट काट्ने नेपाली महिला टोलीको सङ्घर्ष भने दुखद मोडमा पुगेर टुङ्गिएको छ। तेस्रो स्थानका लागि आइतबार भएको निर्णायक खेलमा नेपाली महिला टोली चीनसँग डकवर्थ लुइस प्रणालीका आधारमा 5 पराजित भयो। वर्षाले प्रभावित भई 7 जारिएको खेलमा नेपालले 5 गुमाएर मात्र 50 बनाउन सक्यो। कविता कुवरको अभिजित 22 र बलिङमा रिया शर्माको शानदार प्रयासले नेपाललाई खेलमा फर्काएको त थियो, तर खेलको अन्तिम बलमा चीनकी काई युजीले सीता राणा मगरको बलमा चौका प्रहार गर्दै नेपालको एसियाड सपना पखालिदिन। मलेसिया र थाइल्यान्डसँगै चीन एसियाडका लागि छनौट हुँदा नेपाल भने खाली हात नेपाल फर्किएको छ।
0: कार्यक्रमको अन्त्यमा आइपिएल 2026 महाभिडन्त सम्बन्धी एउटा प्रसङ्ग। इन्डियन प्रिमियर लिग आइपिएल 2026 फाइनल भिडन्त केही बेरमा सुरु हुँदैछ।
3: क्रिकेटको महाकुम्भ आइपिएल 2026 फाइनल भिडन्तका लागि अहमदाबादको नरेन्द्र मोदी स्टेडियम पूर्ण रूपमा तयार भइसकेको छ। अबको केही बेरमा साबिक विजेता रोयल च्यालेन्जर्स बेङ्गलोर र गुजरात टाइटन्स उपाधिका लागि मैदानमा उत्रदैछन्। खेल सुरु नअघि विभिन्न ख्यातिप्राप्त कलाकारहरूले शानदार प्रस्तुति दिएर रङ्गशालामा उपस्थित लाखौं दर्शक र खेलको माहौललाई थप संगीतमय र रोमाञ्चक बनाइसकेका छन्। आजको फाइनल भिडन्त मुख्य गरी 2 स्टाइलिस ब्याटर गुजरातका कप्तान शुभमन गिल र बेङ्गलोरका स्टार विराट कोहली बीचको टक्करका रूपमा हेरिएको छ। पहिलो पटक कप्तानी गरिरहेका शुभमन गिलका लागि यो घरेलु मैदान हो जहाँ उनको रेकर्ड निकै उत्कृष्ट छ। गिलले T20 करियरमा बनाएका 6,000 रन मध्ये 1500 रन यही मैदानमा 53 औसत र 165 स्ट्राइक रेटमा प्रहार गरेका छन्। राजस्थान विरुद्ध शतक हानेर फर्ममा फर्किएका गिललाई रोक्नु बेङ्गलोरका लागि मुख्य चुनौती हुनेछ। गुजरातको ब्याटिङमा साई सुदर्शन र जोस बटलर तथा बलिङमा कगिसो रबडा र रसिद खान मुख्य हतियार हुन्। अर्कोतर्फ रजत पाटीदारको कप्तानीमा रहेको बेङ्गलोर लगातार दोस्रो पटक उपाधि जित्दै इतिहास रच्ने दाउमा छ। पहिलो क्वालिफायरमा गुजरातलाई 92 रनले हराएको बेङ्गलोरको मनोबल उच्च छ। टोलीका मेरुदण्ड विराट कोहली ठूला खेलका खेलाडी हुन् र उनले बेङ्गलोरका लागि यसअघिका सबै फाइनल खेल खेलेका छन्। बेङ्गलोरको ब्याटिङ निकै आक्रामक छ जसले यो सिजनमा 9 200+ स्कोर बनाएको छ। बलिङमा भुवनेश्वर कुमार पर्पल क्याबको दौडमा छन्। अहमदाबादको यो मैदान दुवै टोलीका लागि विशेष छ। गुजरातले सन् 2022 आफ्नो पहिलो उपाधि यही जितेको थियो भने बेङ्गलोरले गत वर्ष आफ्नो उपाधिको खडेरी यही मैदानमा समाप्त पारेको थियो। अब हेर्न बाँकी छ के गिलको अहमदाबाद कनेक्सनले गुजरातलाई जिताउनेछ या कोहली र पट्टीदारको टोलीले इतिहास दोहोर्याउनेछ।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: नेपालको समावेशी आवाज।
7: सशस्त्र प्रहरी बलको प्रस्तुति कार्यक्रम समर्पण राष्ट्रका लागि।
8: जय नेपाल, शान्ति सुरक्षा प्रतिबद्धता। श्रोता, रेडियो नेपालबाट प्रसारण भइरहेको सशस्त्र प्रहरी बल नेपालको पाक्षिक रेडियो कार्यक्रम समर्पण राष्ट्रका लागिमा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रस्तुत छ पाक्षिक गतिविधि सीताराम अधिकारी र रोमा रेयालबाट। विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निमदिकी शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीलाई जेठ 8 प्रधान कार्यालयमा विशेष कार्यक्रमका बीच सम्मान गरिएको छ। कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले दुवै आरोहीलाई कदरपत्रका साथ हार्दिक बधाई दिनुभएको थियो। उहाँले विश्वको सर्वोच्च शिखरमा राष्ट्र र संगठनको झण्डा फहराउनु गर्वको विषय भएको उल्लेख गर्नुभयो। सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले उच्च मनोबल र हौसलाका साथ गरिएको यस ऐतिहासिक आरोहणले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबलमा हौसला, प्रेरणा र उत्साह थपिएको बताउनुभयो। कार्यक्रममा शेर्पा र कार्कीले राष्ट्र र संगठनको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराउनु पाउनु आफूहरूको लागि गर्वको विषय भएको र सफल आरोहणका लागि सहयोग, समन्वय तथा साथ दिनुहुने सशस्त्र प्रहरी बल नेपाल लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गर्नुभएको थियो। सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले जेठ 3 गते बिहान 10:20 विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो भने सशस्त्र प्रहरी सहायक निरीक्षक निमदिकी शेर्पाले सोही दिन बिहान 11:55 सगरमाथा र जेठ 4 गते दिउँसो 3:25 लोत्से हिमालको सफल आरोहण गर्नुभएको थियो। सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक निमदिकी शेर्पा र सगरमाथा आरोहण गर्ने सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्की सशस्त्र प्रहरी बल नेपालमा पहिलो महिला आरोही हुनुहुन्छ। उहाँहरू दुवैलाई एपीएफ सम्मानबाट सम्मानित गरिनुका साथै एक तह बढुवा समेत दिइने भएको छ। सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ भने सशस्त्र प्रहरी सहायक हवलदार कार्कीलाई हालको दर्जाको न्यूनतम अवधि पुगेपछि हवलदार पदमा बढुवा गरिने भएको छ। उहाँहरूको यस ऐतिहासिक सफलताले संगठनभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिएको छ।
9: कास्की जिल्लाको पोखरा महानगरपालिका 17 स्थित सेती नदीको खोजबाट जेठ 11 गते सशस्त्र प्रहरीले एकजनाको शव निकालेको छ। भारत घर भई सोही महानगरपालिका 17 घारीपाटन बस्ने अन्दाजी 34 वर्षीय मुकेश महतो जेठ 10 गते बेलुका उक्त नदीमा हामफाली बेपत्ता भएका थिए। सो घटनाबारे जानकारी पाउनसाथ नम्बर 24 कालिकागण्ड कास्कीबाट खटिएको टोलीले खोजी गर्दा फेला पार्न नसकेपछि पुनः सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा विपद व्यवस्थापन तालिम प्राप्त सहितको टोली खटिएको थियो। सो टोलीले उनको शव रोप रेस्क्यू माध्यमबाट अन्दाजी 250 फिट तल सेतीको खोजबाट बाहिर निकालेको हो।
8: कास्की जिल्लाको पोखरा महानगरपालिका 6 हल्लनचोक स्थित फेवातालमा फँसेका 10 जनाको जेठ 11 गते सकुशल उद्धार गरिएको छ। उक्त तालमा बोटिङ गरिरहेका उनीहरू अचानक आएको हावाहुरी र छालको कारण

0: 18 वर्षीय रमेश दयाललाई जेठ 11 गते सीमा सुरक्षा गुल्मा गड्डा चौकीबाट खटिएको सशस्त्र प्रहरी तथा नेपाल प्रहरी र स्थानीय बासिन्दाले सकुशल उद्धार गरेको हो।
1: सिराहा जिल्लाको नवराजपुर गाउँपालिका 5 देवनगर स्थित सीमा इलाकाबाट जेठ 2 गते करिब 19,47,300 रुपियाँ बराबरको सामान र ट्रक सहित दुईजनालाई नियन्त्रणमा लिएको छ। सोही ठाउँ बस्ने 50 वर्षीय र 39 वर्षीय पुरुषलाई नम्बर 7 गणबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो। S1-K535 नम्बरको ट्रकमा राखेर नेपालबाट अवैध रूपले भारततर्फ लैजाँदै गरेको कस्मेटिक सामान सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
0: झापा जिल्लाको मेचीनगर नगरपालिका 6 काँकडभिट्टा स्थित सीमा इलाकाबाट जेठ 4 गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले 570 ग्राम सुन सहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका अन्दाजी 39 वर्षीय पुरुषलाई उल्लेखित सुन तथा मुद्रा सहित नियन्त्रणमा लिएको हो। विशेष सूचनाको आधारमा खटिएको सीमा सुरक्षा गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्दा उनको साथबाट उक्त सुन सहित अमेरिकी डलर 20,000, भारतीय 85,410 रुपियाँ तथा भारतीय आधार कार्ड 1 थान, विभिन्न ब्रान्डको मोबाइल सेट 2 थान, हार्ड डिस्क 1 थान, बैंक चेक 1 थान र सिम कार्ड 7 समेत बरामद गरेको हो।
1: ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका 7 स्थित सागाथलीमा नक्कली ब्रान्डेड मदिरा बनाउने स्थानमा सशस्त्र प्रहरीले छापामारी ठूलो मात्रामा रेड लेबल, ब्ल्याक लेबल लगायत महँगा ब्रान्डेड रक्सी समेत बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सोही ठाउँमा रहेको घरमा अवैध रूपले नक्कली ब्रान्डेड मदिरा तयार पारिरहेका 4 समेत नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरूमा रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका 2 बस्ने 30 वर्षीय, सोही जिल्लाको खिम्ती गाउँपालिका बस्ने 28 र 26 वर्षीय तथा सिन्धुपाल्चोक जिल्लाको 12 विषय नगरपालिका 6 बस्ने 22 वर्षीय पुरुषहरू छन्। सोही ठाउँबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजस्वको स्टिकर र होलोग्राम समेत बरामद गरिएको छ। नियन्त्रणमा लिएकाहरूलाई बरामद सामग्री सहित आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
2: तालिम गतिविधि।
0: एपीएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौँमा सञ्चालित 10 एपीएफ कमान्ड तथा स्टाफ कोर्सको समापन र 11 एपीएफ कमान्ड तथा स्टाफ कोर्सको उद्घाटन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले जेठ 6 गते प्रधान कार्यालयमा उक्त कोर्सको समापन तथा उद्घाटन गर्नुभएको हो। सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल तथा विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डाक्टर दुबिनन्द ढकालले बेस्ट कमान्ड एन्ड स्टाफ कोर्स अवार्ड सशस्त्र प्रहरी नायब उपरीक्षक उत्तम पुरासैनी र बेस्ट एकाडेमिक र बेस्ट रिसर्च अवार्ड सशस्त्र प्रहरी नायब उपरीक्षक सशङ्क ध्वज कार्कीलाई प्रदान गर्नुभएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालले देशको सीमा सुरक्षादेखि विपद व्यवस्थापन र शान्ति स्थापनाका विविध जिम्मेवारीलाई अझ प्रभावकारी बनाउन सक्षम नेतृत्वको विकास गर्ने कार्यमा स्टाफ कलेजले विशेष भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो। उहाँले विकसित हुँदै आएको सुरक्षा चुनौतीहरू जस्तै साइबर अपराध, आतंकवाद, जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपदको सामना गर्न रणनीतिक तथा नैतिक नेतृत्वको विशेष महत्व हुने उल्लेख गर्नुहुँदै सक्षम नेतृत्व निर्माणमा विशेष भूमिका रहेको एपीएफ कमान्ड तथा स्टाफ कलेजको स्तरोन्नति, डिजिटल सिकाइ प्रणाली र परिष्कृत शैक्षिक स्रोत मार्फत आधुनिकीकरण गर्दै लगिने बताउनुभयो। महानिरीक्षक पौडेलले एपीएफ कमान्ड तथा स्टाफ कलेजको नवौं जर्नल विमोचन गर्नुहुँदै यसले ज्ञान, नेतृत्व, क्षमता विकास र बौद्धिक तथा व्यावसायिकता वृद्धिमा थप सहयोग गर्ने बताउनुभयो। साथै उहाँले कोर्स सञ्चालनमा सहयोग पुर्याउने नेपाल सरकार, गृह मन्त्रालय, त्रिभुवन विश्वविद्यालय लगायत अन्य सम्बद्ध निकायहरूप्रति हार्दिक आभार समेत प्रकट गर्नुभयो। त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डाक्टर दुबिनन्द ढकालले एपीएफ कमान्ड तथा स्टाफ कोर्स अन्तर्गत त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायमा सुरक्षा, विकास र शान्ति विषयको स्नातकोत्तर अध्ययनले सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरूलाई कार्यक्षेत्रमा सुरक्षा सम्बन्धी चुनौतीहरू सामना गर्न सहयोग पुर्याउने बताउनुभयो। उहाँले हरेक सुरक्षा चुनौतीहरूलाई सिकाइको अवसरको रूपमा लिँदै समय सापेक्ष परिवर्तित परिवेशलाई अंगाल्दै संगठनको आधुनिकीकरणमा कोर्स सफलतापूर्वक सम्पन्न गरेका अधिकृतहरूले सक्रिय भूमिका निर्वाह गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो।
2: अवैध सामग्री बरामद।

बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका 15 पिप्रहवास्थित सीमा इलाकाबाट जेठ 10 गते करिब 1,00,000 रुपियाँ बराबरको अवैध लत्ता कपडा बरामद भएको छ। भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ता कपडा बोर्डर आउटपोस्ट काला बन्जारले बरामद गरेको हो। यसै गरी कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका 2 स्थित सीमा इलाकाबाट करिब 1,30,000 रुपियाँ बराबरको विभिन्न किसिमका सामानहरू बरामद भएको छ। भारतबाट अवैध रूपले नेपालतर्फ ल्याइँदै गरेको एलईडी लाइट, फलफूल तथा किराना सामानहरू सीमा सुरक्षा गुल्म कृष्णनगरले जेठ 10 गते बरामद गरेको हो। सप्तकोशी नदीको बीच टापुबाट करिब 475 केजी गाजा बरामद भएको छ। सुनसरी जिल्लाको बहरा क्षेत्र नगरपालिका 6 र उदयपुर जिल्लाको बेलका नगरपालिका 8 स्थित सप्तकोशी नदीको बीच टापुमा 16 बोरामा अवैध रूपले लुकाई सिपाई राखेको उक्त गाजा सशस्त्र प्रहरीले जेठ 11 गते बरामद गरेको हो। विशेष सूचनाको आधारमा विपद व्यवस्थापन बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत र सुरक्षा बेस रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राज विक्रम खड्काको कमाण्डमा खटिएको टोलीले उक्त गाजा बरामद गरेको हो। बरामद सामान आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

0: ललितपुरको मंगल बजारमा यही जेठ 7 गतेदेखि 9 गतेसम्म सञ्चालन भएको बीपी कोइराला स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल एपीएफ क्लबका खेलाडीहरू सहभागी भएका छन्। उक्त प्रतियोगितामा एपीएफ क्लबले 4 स्वर्ण, 2 रजत र 8 काँस्य गरी जम्मा 14 पदक हासिल गर्न सफल भएको छ। सुन्दै हुनुहुन्थ्यो कार्यक्रम समर्पण राष्ट्रका लागि। सहयोगी मनुज कुँवर, रामशरण न्यौपाने, विमल केसी, मीनबहादुर हौजाली, हरि थापा र लक्ष्मण नेपाल। संयोजन दिलकुमार श्रेष्ठ। निर्देशन शैलेन्द्र थापा। हवस् त, हरेक महिनाको पहिलो र तेस्रो आइतबार यसै समयमा पुनः श्रोतामा आज आउने नै छौ। त्यतिन्जेलसम्मलाई बिदा दिनुहोस्। जय नेपाल।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सडक तथा सडक पेटीमा पसल नराखौ, निर्माण सामग्री नथुपारौ र सडक सीमा अतिक्रमण नगरौ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
5: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
4: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
6: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
8: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
7: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
8: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
7: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
8: ए, सूचीकरण त गर्नै पर्ने हो।
7: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
9: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
10: तपाई सुन्दै हुनुहुन्छ रेडियो नेपाल, समाचारपछि सुन्न सक्नुहुनेछ नेपाली सैनिक कार्यक्रम। यति बेला भने बेलुकीको 8 बज्न लाग्यो, अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार धनसरा माझकोटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेसनहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धिसँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेसन संरक्षण सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुवात गरौँ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि सेनानी धनबहादुर खड्काबाट सुन्नुहोस्। काठमाडौँको भण्डारखालस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा जेठ 11 गते स्थापनाको 15 वार्षिकोत्सव मनाएको छ। सोक्रममा प्रधान सेनापतिले बदलिदो राष्ट्रिय आवश्यकता अनुरूप चिकित्सा शिक्षालाई थप गुणात्मक, बहुआयामिक र उत्कृष्ट बनाउन सम्पूर्ण सरकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। तारादल गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत रूपन्देही जिल्ला रोहिणी गाउँपालिका 2 मैनी हवा स्थित राम आधारभूत विद्यालयमा 2 कोठाको भवन निर्माण गरेको छ। उक्त नवनिर्मित भवनको मध्यपश्चिम प्रीतनापति उपराती श्री हिम्मत बहादुर विष्टले जेठ 13 गते उद्घाटन गर्नुभई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सावर यादवलाई हस्तान्तरण गर्नुभयो। यस्तै इलाम स्थित रणशार्दुल गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत माई जोगमाई गाउँपालिका 4 हात्तीटारमा रहेको हात्तीटार आधारभूत विद्यालयको मरमत तथा स्तरोन्नति गरेको छ। मरमत तथा स्तरोन्नति गरिएको उक्त प्रीतनापति उपरथी श्री गौरव कुमार केसीले जेठ 13 गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री अमर बहादुर देवानलाई हस्तान्तरण गर्नुभयो। नेपाली सेनाका विभिन्न युनिटहरूले वर्षायाम नजिकिएसँगै सम्भावित विपद जोखिमलाई मध्यनजर गरी विपद व्यवस्थापनको पूर्व तयारी स्वरूप अभ्यासहरू सञ्चालन गरिरहेका छन्। यस क्रममा नम्बर 2 वाहिनी अड्डाको आयोजनामा मोरङ र सुनसरी जिल्लामा तैनात नेपाली सेनाका गण गुल्म तथा सैनिक अस्पताल इटहरीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला रेडक्रस सोसाइटी लगायत सरकारवाला निकायहरूको सहभागितामा जेठ 7 गते एकीकृत विपद प्रतिकारी अभ्यास मनसुन 6 सञ्चालन गरिएको छ। यस्तै सुनसरी जिल्लास्थित भगवती दलगण र मोरङ जिल्लास्थित शिवदल गणले जेठ 1 गतेदेखि 4 गतेसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा मनसुनजन्य विपद प्रतिकारी सचेतना कार्यक्रम सञ्चालन गरेका छन्। सोलुखुम्बु नाम्चे स्थित भगवती प्रसाद गुल्मले खुम्बु पासाङ लामु गाउँपालिका 5 नाम्चेको चर्केम स्थित भलिबल ग्राउन्डमा जेठ 15 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। 73 अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा आयोजित तेन्जिङ हिलरी एभरेस्ट म्याराथनमा सहभागी धावक तथा स्थानीयलाई लक्षित गरी आयोजित शिविरबाट 51 जना विदेशी तथा 96 जना स्वदेशी गरी 147 जना लाभान्वित भएका छन्। यस्तै बिरदल गणले सैनिक अस्पताल इटहरी तथा नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा 5 थर जिल्ला कुम्याङ गाउँपालिका 1 यासोक बजारमा जेठ 13 र 14 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरबाट 1474 जना लाभान्वित भएका थिए। यस्तै समर्जित गुल्मले नम्बर 5 फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा बाजुरा जिल्लाको बडीमालिका नाट्यश्वरी, अछाम जिल्लाको बरदादेवी खप्तड स्थित त्रिवेणी मन्दिर र सहसलिङ तथा डोटी जिल्लाको शैलेश्वरी मन्दिरहरूमा जेठ 10 गतेदेखि 12 गतेसम्म स्वास्थ्य शिविर सञ्चालन गरेको छ। गुल्मले जिल्लास्थित विभिन्न धार्मिक स्थलहरूमा सञ्चालन भएका पूजा अर्चना तथा मेलामा आएका भक्तजनलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। उक्त शिविरहरूबाट 227 पुरुष र 229 महिला गरी 456 जना लाभान्वित भएका छन्। यस्तै भवानी दल गणले जाजरकोट जिल्ला छेडागाउँ नगरपालिका 5 बडाबन स्थित नगर अस्पताल परिसरमा जेठ 10 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सोक्रममा 158 महिला र 100 पुरुष गरी 258 जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरिएको थियो। यस्तै ज्वाला दल गणले दाङ जिल्ला राजपुर गाउँपालिका 2 बेलामा जेठ 7 गते स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा महिला, पुरुष, वृद्ध वृद्धा र बालबालिका गरी 416 जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाली सेनाले आयोजना गरेको 4 संस्करणको प्रधान सेनापति खुला राष्ट्रिय टेनिस प्रतियोगिता 2083 त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन भएको छ। नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिता समापनका अवसरमा जेठ 12 गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले च्याम्पियन भएको त्रिभुवन आर्मी क्लबलाई पुरस्कृत गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। दरखास्त आह्वान
3: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाईकर्मी चर्मकर्मी लोहकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: सैन्य पदका लागि भर्ना केन्द्रहरू
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
3: राजदलगण लगनखेल ललितपुर,
2: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
2: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
3: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
2: नम्बर 21 बाहिनी अड्डा तुपगाछी झापा,
3: दुर्गा बक्सगण ओखलढुङ्गा,
2: वीरदलगण ओदिन पाँचथर,
3: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी,
2: गरुडदलगण चरीकुट दोलखा,
3: श्रीजङ बीरगंज पर्सा,
2: बरकगण राजपिराज सप्तरी,
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
2: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
3: नयाँ सबुजगण भरतपुर चितवन,
2: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
3: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
2: चण्डी प्रसादगण श्रीस्वारा लमजुङ,
3: मध्य पश्चिम प्रितना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
2: शमशेर दलगण गुरुसिङ्गे कपिलवस्तु,
3: ज्वाला दलगण भरतपुर दाङ,
2: रामबाड गुल्मा धागीथुम गुल्मी,
3: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत,
2: नम्बर 4 बाहिनी अड्डा नेपालगञ्ज बाँके,
3: देवीदत्तगण परिमला चौर जुम्ला,
2: हनुमान दोष कुलमा हुटु मुगु,
3: सुदूरपश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली,
2: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
3: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी,
2: र श्रीदल कुलमा खलङ्गा दार्चुला।
3: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू
2: उपत्यका प्रितना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा सूचीकार केशकर्तक सिकर्मी सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: यस्तै वीरदलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाई कर्मी,
2: बरकगढ राजपिराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी लोहाकार र केशकर्तक,
3: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही सफाई कर्मी र केशकर्तक,
2: चण्डी प्रसादगण श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
3: शमशेर दलगण गुरुसिङ्गे कपिल वस्तुमा बन्दोबस्ती कार्य सिपाही सूचीकार सफाई कर्मी र केशकर्तक,
2: देवीदत्तगढ परिमला चौर जुम्लामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहाकार,
3: कालीबहादुरगण कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही सफाई कर्मी चर्मकर्मी र लोहकार,
2: र श्रीदल गुल्म खलङ्गा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: दरखास्त पेश गर्ने मिति
2: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
3: सैन्य पदका लागि उमेरको हद
2: 18 वर्ष पुरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पुरा भएको हुनुपर्नेछ।
3: विभिन्न ट्रेडका फलोअर्सका लागि उमेरको हद
2: 18 वर्ष पुरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
3: विस्तृत जानकारीका लागि
2: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np वा वैशाख 18 गतेको गोर्खापत्र दैनिक हेर्नु हुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेसनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्दैछौ प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धि सँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेशन संरक्षण सम्बन्धी रेडियो सामग्री।
4: नेपाल प्राकृतिक तथा जैविक विविधता युक्त राष्ट्र हो। हिमाल, पहाड र तराईको अनुपम भौगोलिक विविधतासँगै नेपाल जैविक सम्पदामा समेत थनी छ। सगरमाथाको हिमश्रृङ्खलादेखि तराईका घना वन, कोशी टप्पुका सिमसारदेखि सेफुक्सुण्डुका हिमाली भूभागसम्म फैलिएको प्रकृतिको अनुपम वैभव विश्वकै साझा सम्पत्ति हुन्।
5: तर जलवायु परिवर्तन, तापमान वृद्धि, बढ्दो जनसङ्ख्याको चाप, वन अतिक्रमण, चोरी सिकारी र प्राकृतिक स्रोत साधनको अव्यवस्थित उपयोगका कारण विश्वमै जैविक विविधताको संरक्षण चुनौतीको विषय बनेको छ। यही यथार्थलाई दृष्टिगत गर्दै नेपालले पनि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा संरक्षण क्षेत्रहरू घोषणा गरी विगत 5 दशकदेखि यसको संरक्षण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ।
4: प्रकृति संरक्षणमा देखिएका नवीनतम चुनौतीहरूको सामना गर्न नेपाली सेनाले आधुनिक प्रविधिको उपयोगसँगै योजनाबद्ध सैनिक गतिविधि तथा अपरेसन सञ्चालन गर्दै आएको छ। यसै क्रममा पछिल्ला वर्षहरूमा अपरेसन संरक्षण सञ्चालन हुँदै आएको छ, जसको निरन्तरता स्वरूप यस वर्ष पनि अपरेसन संरक्षण 12 कार्यान्वयन भइरहेको छ।
5: यिनै पृष्ठभूमिमा आज हामी प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धिसँगै नेपाली सेनाले सञ्चालन गर्दै आएको अपरेसन संरक्षणबारे चर्चा गर्नेछौँ। प्रस्तुतिमा छु म प्राविधिक जमादार कलम बहादुर तामाङ
4: र म प्राविधिक सुबेदार शोभा विष्ट।
5: नेपालमा विक्रम सम्वत 2018 गैंडा गस्ती सुरु गरी वन्यजन्तु संरक्षणमा नेपाली सेना संलग्न हुन थालेको भए पनि विक्रम सम्वत 2030 नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रूपमा चितवन राष्ट्रिय निकुञ्ज घोषणा भएपछि विक्रम सम्वत 2032 संरक्षित क्षेत्रमा नेपाली सेना खटिन थाल्यो।
4: यसबीच प्रकृति संरक्षणमा नेपाली सेनाले केवल सुरक्षा दायित्व मात्र वहन गरेको छैन, अन्तर्राष्ट्रिय स्तरमै प्रशंसित बनेको छ। वर्ल्ड वाइल्ड लाइफ फन्ड नेपालले आफ्नो 33 स्थापना दिवसका अवसरमा यही जेठ 5 नेपाली सेनालाई गरेको सम्मान यसैको पछिल्लो प्रमाण हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रति श्री पुरन खले,
6: नेपाली सेनाले विगत 50 प्रकृति तथा पर्यावरण संरक्षणको लागि वन्यजन्तु संरक्षण लगायत यो बायोडाइभर्सिटी संरक्षण सबै हामीले जति पनि योगदान पुर्याएको छ त्यसको कदर स्वरूप हालै मात्र WWF नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ। विगतमा पनि नेपाली सेनाले यो प्रकृति संरक्षण कार्यमा पुर्याएको योगदानहरूको लागि अन्तर्राष्ट्रिय संस्थाहरूबाट सम्मानित हुँदै आएको थियो, जस्तो विगत 5 जिरो पोचिङको लागि नेपाली सेनालाई अब्राहम कन्जर्भेसन अवार्डबाट पनि सम्मानित भएको थियो र भने बर्दिया राष्ट्रिय निकुञ्जभित्रको बाघको सङ्ख्या झन्डै दोब्बर भएको उपलक्ष्यमा डबल टाइगर अवार्डबाट पनि सम्मानित भएको जानकारी गराउन चाहन्छु र हाल WWF नेपालले सम्मान दिएको छ।
4: प्रकृति संरक्षण, वन्यजन्तु सुरक्षा तथा पर्यावरणीय सन्तुलन कायम गर्न नेपाली सेनाले पुर्याउँदै आएको योगदानको कदर स्वरूप उक्त सम्मान प्रदान गरिएको हो। झन्डै 5 अवधिमा नेपालले प्रकृति संरक्षणमा उल्लेखनीय र अनुकरणीय सफलता हासिल गर्नुमा नेपाली सेनाको योगदान विशेष रहेकाले नेपाली सेना पुरस्कृत भएको हो। वर्ल्ड वाइल्ड लाइफ फन्ड नेपालका राष्ट्रिय प्रतिनिधि डाक्टर श्री खनश्याम गुरुङ,
7: नेपाली सेनाले विगत 50 नेपालको विशेष गरी दुर्लभ वन्य जन्तु र प्रजातिको संरक्षण त्यो संरक्षण र सम्वर्धनमा ठुलो टेवा पुर्याउनु भएकोमा उहाँहरूप्रति सम्मान र उहाँहरूप्रति आभार व्यक्त गर्नलाई पनि यो सम्मान दिएको र नेपाल विश्वव्यापी रूपमा पनि एउटा जेरो पोचिङ अब राइनोस अलमोस्ट ट्रिपलिङ टाइगर नम्बर्स यो सबै कुरामा नेपाली सेनाको जुन संरक्षणमा ठुलो टेवा पुगेको हुन र विश्वव्यापी मानचित्रमा पनि नेपाल संरक्षणमा अग्र स्थानमा प्रस्तुत हुन पाएकोमा नेपाली सेनाको प्रत्यक्ष योगदान रहेको हुनाले उहाँहरूप्रति हामीले यो सम्मान दिएको। नेपाली आर्मीले प्रोटेक्सनमा प्रत्यक्ष सहयोग पुर्याउने हुनाले प्रजाति संरक्षणमा सहभागितामूलक संरक्षणमा नेपाल उच्च स्थानमा रहन सक्नुको मुख्य कारण नेपाली सेना पनि हो, जसले गर्दा जेरो पोचिङ गर्न सकेको।
5: प्रकृति संरक्षणमा नेपाली सेनाले पाएको यो अन्तर्राष्ट्रिय सम्मान पहिलो भने होइन। कठिन भूगोलमा अहोरात्र खटिएर देखाएको व्यावसायिकताकै कारण नेपाली सेना यसअघि पनि विभिन्न मञ्चहरूमा सम्मानित भइसकेको छ। 0 चोरी सिकारी वर्ष मनाउन सफल भएदेखि दुर्लभ वन्यजन्तुको सङ्ख्या बढाउनेसम्मका नेपाली सेनाको प्रयासका लागि विश्व मञ्चबाट सदैव प्रशंसा हुँदै आएको छ।
4: यसैबीच प्रकृति संरक्षणलाई थप योजनाबद्ध, प्रभावकारी र परिणाममुखी बनाउन नेपाली सेनाले विभिन्न सुरक्षा गतिविधि सञ्चालन गर्दै आएको छ। यसैमध्ये अपरेसन संरक्षण एउटा विशेष अभियान पनि हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रतिश्री पुरनघले।
6: अपरेसन संरक्षण भन्नाले राष्ट्रिय निकुञ्ज तथा आरक्षहरू छन्, त्यसमा आउन सक्ने विभिन्न प्रकारका सुरक्षा चुनौतीहरूलाई मध्यनजर गरेर त्यसको थप न्यूनीकरण एवं रोकथामको लागि हामीले नियमित रूपमा चाहिँ सञ्चालन गरिरहेका सुरक्षात्मक कारवाहीहरूको अलावा विशेष गरी यो सुक्खायाममा चोरी सिकारी र अवैध गतिविधि नियन्त्रण गर्न हामीले एउटा विशेष प्रकृतिको अपरेसन लन्च गर्छौँ, जसलाई हामीले अपरेसन संरक्षण भनेर नामकरण गरेका छौँ। र यसमा हामीले आकलन गरेको सुरक्षा खतरा र खबरहरू हामीले आधार मानेर तराई पहाडी सबै जिल्लाहरूमा खतराको अवस्था हेरिकन 4-6 महिनाको अवधिसम्म यो अपरेसन सञ्चालन हुन्छ।
5: प्रकृति संरक्षणलाई थप प्रभावकारी बनाउन विक्रम सम्वत 2067 अपरेसन संरक्षणको अवधारणा सुरु गरिएको हो। 2067 सालमा तराई क्षेत्रबाट प्रारम्भ गरिएको यो अभियानलाई 2071 सालदेखि हिमाली तथा पहाडी जिल्लाहरूमा समेत विस्तार गरिएको छ। हाल नेपाली सेनाले अपरेसन संरक्षण 12 सञ्चालन गरिरहेको छ।
4: यो अभियान मुख्यतः चोरी सिकारी नियन्त्रण, वन्यजन्तु सुरक्षा, अवैध वन पैदावार ओसार पसार नियन्त्रण तथा संरक्षित क्षेत्रभित्र हुने गैर कानुनी गतिविधि रोकथाममा केन्द्रित भएकोले अभियान निकै सफल भएको राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका महानिर्देशक श्री बुद्धिसागर पौडेलको विश्लेषण छ।
8: नेपाली सेना र राष्ट्रिय निकुञ्ज आरक्षमा हामी चाहिँ सँगै काम गर्छौँ, हामी 50 वर्षदेखि सँगै काम गरेका छौँ र हाम्रो अमूल्य चाहिँ सम्पदाको रूपमा रहेका वन्यजन्तुहरू, तिनको वासस्थान र अन्य चोरी सिकारी अवैध व्यापार समेतमा हामीलाई नेपाली सेनाले दिनरात सहयोग गरेको छ र यो जुन अपरेसनले पनि अलिक फोकस्ड रूपमा हाम्रा चाहिँ यो गैर कानुनी क्रियाकलापहरू केही भएका छन् कि, वन्यजन्तुको अपराधको कुराहरू, चोरी सिकारी नियन्त्रणका कुराहरूमा चाहिँ अपरेसनले पनि हामीलाई अझ थप सहयोग गरेको मैले पाएको छु। विभिन्न ठाउँमा हुने गस्ती पेट्रोलिङ अरू कुराहरूको अतिरिक्त यो अपरेसनले चाहिँ हामीलाई चाहिँ अलिकति फोकस्ड वेमा काम गर्दो रहेछ र यसले चाहिँ भोलि पर्सि हामी केमा अलिकति फोकस गर्नुपर्ने छ भन्ने हाम्रो फ्युचर प्लानिङलाई पनि सहयोग गर्ने मैले लागेको छु। यो हाम्रो लागि एकदमै उपयोगी र हेल्पफुल चाहिँ मलाई लागेको छ यो आरक्षको सुरक्षाको लागि।
5: अपरेसन संरक्षण एक विशेष अभियान हो। यो अपरेसन तराई क्षेत्रका निकुञ्ज तथा आरक्ष सुरक्षार्थ तैनात युनिटमा पुस 1 गतेदेखि सुरु भई असार मसान्तसम्म सञ्चालन हुने गर्छ भने हिमाली तथा पहाडी इलाकामा तैनात युनिटहरूले स्थान विशेषमा हुन सक्ने सम्भावित अवैध गतिविधिलाई मध्यनजर गर्दै प्रत्येक वर्ष 4 महिनासम्म विशेष अपरेसन सञ्चालन गर्दछन्।
4: चोरी सिकारका घटना धेरै हुने समयलाई लक्षित गरी अपरेसन संरक्षण सञ्चालन हुने गरेको छ। यसले संरक्षण कार्यलाई प्रभावकारी बनाएको फिल्डमा खटिने फौजको समेत अनुभव छ। चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात नयाँ गोरखगढका गणपति प्रमुख सेनानी श्री शिवराम बस्नेत।
9: यहाँ पाइने एक सिङ्गे गैंडा, पाटेबाज, घडियाल गोही, जङ्गली हात्ती तथा गौरी गाईहरू रहेका छन्। यसै कारणले चितवन राष्ट्रिय निकुञ्ज नेपालको तेस्रो ठुलो पर्यटन गन्तव्यको रूपमा समेत रहेको छ। हाल अपरेसन 12 मार्फत चितवन राष्ट्रिय निकुञ्जमा स्थायी पोस्टहरू बाहेक 3 अस्थायी एफओबी स्थापना गरी संरक्षणको कार्यलाई थप मजबुत बनाएको छ। अपरेसन संरक्षण 12 सञ्चालनपछि मुख्य गरी निकुञ्जको पूर्वी तथा पश्चिम सेक्टरबाट हुने अवैध चोरी सिकारको घटनाहरू प्राय शून्य भएको छ भने कुसुमखोला इलाकामा अतिक्रमण गरी निर्माण गरिएको 52 भन्दा बढी अस्थायी घटराहरू पूर्ण रूपमा नियन्त्रणमा लिएको छ। यसै गरी सुक्खा मौसममा नारायणी, राप्ती तथा रिउ खोलामा पानीको बहाव उल्लेख्य मात्रामा घट्ने र नदी सजिलै पार गरी निकुञ्जको कोर इलाकामा प्रवेश गर्ने र इलिगल कार्यमा इन्भल्भ हुने विगतको परम्परा रहेको हुँदा उक्त प्रकारको हरकत रोक्ने र पोचिङलाई पूर्ण रूपमा नियन्त्रण गर्ने यसको उद्देश्य रहेको छ।
5: सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्जको रूपमा परिचित रहेको चितवन राष्ट्रिय निकुञ्ज विशेष गरी एकसिङ्गे गैंडा, पाटे बाघ, जङ्गली हात्ती, घडियाल र गोही संरक्षणका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित छ। सन् 2005 400 संख्यामा रहेको एकसिङ्गे गैंडाको विशेष संरक्षण पश्चात अहिले यसको संख्या 752 पुगेको छ भने सन् 2009 121 संख्यामा रहेको पाटे बाघको संख्या हाल 355 पुगेको छ। यस उपलब्धिमा समेत अपरेसन संरक्षण सहयोगी सिद्ध भएको छ।
4: सामान्य अवस्थामा भन्दा अपरेसन संरक्षणका क्रममा भौगोलिक अवस्था र आवश्यकता हेरी पैदल, रात्रिकालीन, साइकल, गाडी, हात्ती तथा डुङ्गा गस्तीलाई थप बढाउने गरिएको छ। चोरी सिकारीको सम्भावना भएका मुख्य नाकाहरूमा एम्बुस थाप्ने तथा चाड पर्व र सुक्खा याममा विशेष फौज समेत परिचालन गरिन्छ। अपरेसन संरक्षणका क्रममा खटिएका फौजले विभिन्न कठिनाईका बीच गरेको कार्य आफैमा प्रशंसा योग्य छ। रणबम गणका गणपति प्रमुख सेनानी श्री खिमबहादुर डाङ्गी,
10: हामीले अपरेसन संरक्षण 12 सञ्चालन गर्यौँ र हालसम्म निसम्बन्धी निषेधित क्रियाकलापमा संलग्न मानिसहरू पक्राउ, चोरी सिकारीमा संलग्न मानिसहरू नियन्त्रण, वन पैदावार तथा अवैध ढुङ्गा बालुवा गिटी उत्खननमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण, सवारी साधन नियन्त्रण, जनावर तथा माछा मार्न थापिएका जाल पासु बरामद र वन्य जन्तुको उद्धार तथा व्यवस्थापन यो अपरेसन संरक्षण 12 मुख्य उपलब्धि रहेको छ। यो बाँकी राष्ट्रिय निकुञ्जमा विशेष गरी हिंसक जनावर पाटेबाज र चितुवाको आक्रमणबाट मानवको मृत्यु भए पश्चात शिक्षित हुने मानव वन्य जन्तु द्वन्द मुख्य चुनौतीको रूपमा रहेको छ। यसको न्यूनीकरणको लागि निकुञ्ज कार्यालय र नेपाली सेनाले समय समयमा प्रभावित क्षेत्रहरू छ जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निकुञ्जको तर्फबाट तत्काल राहत उपलब्ध गराउने कार्यहरू भइरहेको छ। त्यसै गरी यो निकुञ्जको जिम्मेवारी क्षेत्रमा पूर्व पश्चिम महेन्द्र राजमार्ग 72 किलोमिटर र रत्न राजमार्ग 25 किलोमिटर पर्ने हुँदा सवारी साधन दुर्घटना र वन्य जन्तु घाइते तथा मृत्युको घटनाहरू भइरहेछन् र यसको नियन्त्रणको लागि हामीले निकुञ्जको कोर इलाकामा पास भएर जाने स्थानमा चाहिँ टाइम कार्ड लागू, त्यसै गरी स्पिड नियन्त्रणको लागि चाहिँ एमसिपी सञ्चालन गर्दै आइरहेको छ।
5: हाल नेपाली सेना 12 राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष र एउटा शिकार आरक्षमा खटिएको छ। पछिल्लो एक वर्षमा मात्रै करिब 23,000 पटक सुरक्षा गस्ती, करिब 2,700 सुरक्षा जाँच, करिब 9,000 नाइट एम्बुस, 4,463 स्विप आदि जस्ता सुरक्षा गतिविधि सञ्चालन हुनुले सैनिक सक्रियतालाई प्रस्ट्याउँछ। यस क्रममा सेनाले अन्य सरकारवाला पक्षहरूसँग समेत सहकार्य गर्दै आएको बताउनुहुन्छ बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर श्री अशोक कुमार राम।
11: नेपाली सेना र निकुञ्ज प्रशासन भनेको एउटा सिक्काको दुई पाटा हो। प्रशासनले मात्रै समर्थन गर्ने सम्भावना छैन र सेनाले मात्रै त्यस्तो खालको छैन। त्यही भएर हामीले चाहिँ जे जति काम गरेका छौँ जोइन्टली टुगेदर बसेर नै गरेको हुनाले चाहिँ वन वन्यजन्तु संरक्षण, मानव वन्यजन्तु द्वन्द व्यवस्थापन, इभन पब्लिकसँगको समन्वय लगायतको विषयमा चाहिँ हामी सहकार्य गरेर अहिलेसम्म सफल पनि भएको छ, जसले गर्दा मानव वन्यजन्तु द्वन्द पनि घटेको छ। जस्तो अब राम्रो पेट्रोलिङ, नियमित अब सुरक्षा व्यवस्था भइरहँदाखेरि अब वन्यजन्तुको संख्या पनि बढेको छ। यति हुँदा हुँदै केही अब द्वन्दका घटनाहरू पनि भएको छन् र द्वन्द व्यवस्थापनको लागि चाहिँ रेस्क्यु अपरेसन पनि हामीले सँगै गर्छौँ। जस्तो वन्यजन्तु बाहिर निस्क्यो, कुनै ठाउँमा दुर्घटना भएर मानव मृत्यु भयो, कोही घाइते भएको छ या पशुधन क्षति भएको छ भने त्यस्तो अवस्थामा चाहिँ कुनजना भयो त्यसलाई चाहिँ रेस्क्यु गर्ने, वनतर्फ फर्काउने, वास्तवमा फोरमा राखेर हामीले संयुक्त रूपमा अपरेसनहरू गर्छौँ र समुदायसँग पनि सहकार्य पनि हामीले नेपाली सेना, निकुञ्ज प्रशासन, स्थानीय जनता सबै मिलेर नै हामी गरेको अवस्था छ।
4: डाक्टर अशोक कुमार रामले भने झैं प्रकृति संरक्षणको अभियानमा नेपाली सेनाको सुरक्षा प्रयाससँगै साझेदार निकायहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। विशेष गरी जैविक विविधताको अनुसन्धान, घाइते वन्यजन्तुको उद्धार र मानव वन्यजन्तु द्वन्द व्यवस्थापनमा राष्ट्रिय प्रकृति संरक्षण कोषको योगदान विशेष छ। नेपाली सेनाको सुरक्षा संयन्त्र र कोषको प्राविधिक विशेषज्ञताले संरक्षणका चुनौतीलाई कम गरेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डाक्टर श्री चिरञ्जीवी प्रसाद पोखरेल,
12: वन्यजन्तुहरूको संरक्षणको कार्यमा नेपाल आर्मीको ठुलो कन्ट्रिब्युसन छ र हामीले अहिले सफलता हासिल गरेछौँ। त्यो चाहिँ एकदमै एक्जाम्पल नै छ। हामीले नयाँ नयाँ टेक्नोलोजीहरूलाई चाहिँ इन्ट्रोड्युस गर्दाखेरि उहाँहरूलाई समावेश गराउने ट्रेनिङहरू गराउने क्याप्टिभ बिल्डिङ ओरिएन्टेसन त्यस्तो ट्रेनिङहरू हुन्थ्यो, त्यो चाहिँ अलिकति हामी छोरे कम भएको र यसलाई अझ चुस्त गराएर अझ वाइल्ड लाइफ डिपार्टमेन्ट र आर्मीको सम्बन्धित निकायसँग चाहिँ कोअर्डिनेसन गरेर समय अनुसारको चाहिँ नयाँ टेक्नोलोजी नयाँ कुराहरूमा चाहिँ प्रवेश गरेर काम गर्ने सोच पनि छौँ। हामीले एउटा करिकुला नै बनाएर कसरी चाहिँ हामीले नयाँ रिक्रुट हुनुभएको सेक्युरिटी पर्सनल विशेष गरी चाहिँ प्रोटेक्टेड एरियामा खटिने उहाँहरूलाई चाहिँ हामीले कस्तो खालको ट्रेनिङहरू क्यापेसिटी बिल्ड गर्नुपर्छ त्यसरी चाहिँ जानुपर्ने देखिन्छ एउटा, र हामीले अहिले अनुसन्धानका कामहरू पनि इन्भल्भ गराउने र उहाँहरूलाई यो अपरेसन गर्ने बेलामा चाहिँ सपोर्ट गर्ने अहिलेको नयाँ टाइम चाहिँ एआई मार्फत हुन्छ कि यस्तो खालको टेक्नोलोजी युज गर्ने भइरहेका कुराहरूमा चाहिँ हामी सहकार्य एउटा खालको अन्डरस्ट्यान्डिङमा गएर चाहिँ सहयोग गर्न हामी सकिने देखिन्छ र गर्छौँ पनि।
5: जसरी नेपालका हरेक संरक्षण क्षेत्रका आफ्नै विशेषता छन्, त्यसै गरी सुरक्षा चुनौती र जिम्मेवारी पनि फरक फरक छन्। यद्यपि स्थान विशेषका आवश्यकता अनुसार एकैचोटि सबैतिर सुरक्षा गतिविधिहरूलाई गतिशील बनाउनु अपरेसन संरक्षणको विशेषता बनेको छ।
4: आधुनिक प्रविधिको उपलब्धतासँगै प्रकृति संरक्षण कार्य थप जटिल र चुनौतीपूर्ण हुँदै गएको छ। तसर्थ फौजलाई पनि प्रविधि मैत्री बनाई सुरक्षा संयन्त्रलाई अझ असरदार बनाउन तथा अन्य साझेदार निकायहरूसँग समन्वय गरी कार्यान्वयन गर्न अपरेसन संरक्षणले सहयोग गरेको छ भने, यस्तो जनशक्ति उत्पादनमा चितवनको कसरामा प्रकृति संरक्षण शिक्षालयको भूमिका समेत प्रशंसनीय रहेको छ। शिक्षाधिकृत प्रमुख सेनानी श्री जोन केसी:
13: यस शिक्षालयले स्थापना कालदेखि नै प्रकृति संरक्षणमा तैनाथ रहेका युनिटहरूका सकल दर्जाहरूलाई प्रकृति संरक्षण सम्बन्धी तालिमहरू सञ्चालन गर्दै आइरहेको छ, जस अन्तर्गत प्रकृति संरक्षण तथा सुरक्षा टिओटी तालिम, प्रकृति संरक्षणसँग सम्बन्धित सुरक्षा आधार तालिम र आइटी बेस ट्रेनिङ, ढुङ्गा तथा मोटरबोट आधार तालिम, प्रकृति संरक्षण इन्टेलिजेन्स तालिम, ज्वाइन्ट क्राइम सिन म्यानेजमेन्ट तालिम, श्री राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षी निर्देशनालयको समन्वयमा युनिट कमान्डर्स ओरिएन्टेसन ट्रेनिङ र प्रकृति संरक्षण तथा सुरक्षा रिडक्सन तालिम यस शिक्षालयमा सञ्चालन हुने गरेको छ। यस शिक्षालयलाई क्रमिक रूपमा प्रकृति संरक्षणसँग सम्बन्धित सम्पूर्ण सरकारवाला निकायहरूको साझा शिक्षालयको रूपमा विकास गर्दै लैजाने उद्देश्य अनुरूप निकुञ्ज तथा आरक्षी कार्यालयहरूमा तैनाथ रहेका सिनियर गेम स्काउट तथा गेम स्काउटहरूलाई सहभागी गराई उनीहरूको पेसासँग सम्बन्धित आधारभूत तथा पुनर्ताजकी तालिमहरू सञ्चालन गरिँदै आइरहेको छ भने, यस शिक्षालयमा विभिन्न किसिमका अन्तर्क्रियात्मक कार्यक्रमहरू र साझेदार संस्थाहरूको सहयोगमा सञ्चालन हुने टिओटी तालिमहरू पनि सञ्चालन हुँदै आइरहेको छ।
5: प्रकृति संरक्षण कार्यको प्रभावकारिता सबै सरकारवाला निकायको साझा प्रयासमा निर्भर हुन्छ। त्यसैले नेपाली सेनाले निकुञ्ज आरक्षा सुरक्षार्थ खटिएका फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा संरक्षणमा संलग्न अन्य सरकारवाला पक्षहरूसँग समेत विश्वासिलो सम्बन्ध स्थापित गरेको छ। यस कार्यमा प्रकृति संरक्षण शिक्षालयले प्रदान गर्ने तालिम निकै उपयोगी भएको चितवन राष्ट्रिय निकुञ्जका रेन्जर केशव भेटवालको अनुभव छ।
14: प्रकृति संरक्षण शिक्षालयसँग जोड्ने चोरी सिकारी नियन्त्रणदेखि लिएर मान्छेहरूसँग गर्ने पब्लिक डिलदेखि लिएर वन्य जन्तुहरूलाई कसरी डाट गर्ने, क्यामेरा ट्र्यापिङ कसरी गर्ने, राष्ट्रिय निकुञ्ज आरक्षभित्र चाहिँ काठको गोलियाहरू कसरी निकाल्ने, राष्ट्रिय निकुञ्ज आरक्षमा चाहिँ नेपाली सेना आएर निकुञ्जको चाहिँ स्मार्ट पेट्रोल कसरी गर्ने सबै कुराहरू सिक्यौँ। मध्यवर्ती क्षेत्रहरूको रोल प्ले कस्तो छ अनि त्यसमा चाहिँ कमी कमजोरी के छन्, अनि नेपाली सेना र निकुञ्जबीचको चाहिँ सम्बन्ध कस्तो छ, नेपाली सेना र निकुञ्जबीचमा भएको समन्वय गस्तीहरू लगायत कसरी अपरेसन कक्षहरू चाहिँ अगाडि बढाइन्छ, यी कुराहरू पनि त्यो तालिममा भए धेरैभन्दा धेरै कुराहरू सिक्यौँ।
4: नेपाली सेनाले सञ्चालन गरेको अपरेसन संरक्षण जस्ता अभियानले प्रकृति संरक्षणका क्षेत्रमा थपिएका चुनौतीलाई समाधान गर्न सैद्धान्तिक र व्यावहारिक ज्ञान समेत प्रदान गरेको छ। यस्ता अभियान तथा संरक्षण कार्यमा संलग्न साझेदार निकायहरूको संयुक्त प्रयासले नेपालको प्रकृति संरक्षण सम्बन्धी कार्य विश्वमै उदाहरणीय बन्नु सबैका लागि सुखद रहेको बताउनुहुन्छ वर्ल्ड वाइल्ड लाइफ फन्ड नेपालका राष्ट्रिय प्रतिनिधि डाक्टर श्री खनश्याम गुरुङ।
15: विश्वले हामीले हेर्ने भनेको संरक्षण कुनै पनि एउटा संस्थाले मात्र गर्न सक्दैन, सरकारको पनि एउटा संयन्त्रबाट मात्र सम्भव छैन। संरक्षण भनेको सरकारभित्रको विभिन्न संयन्त्रहरूसँगै मिलेर र विभिन्न संस्थाहरूको एकीकृत रूपमा काम गर्न सकेपछि मात्र संरक्षणको उपलब्धि र उपलब्धिको पनि दिगोपन हुन सक्छ भन्ने एउटा सिकाइ हो। त्यही सिकाइ हामीले विश्वलाई दिएको सिकाइ हो, त्यो सिकाइ नै सिक्न आउने हो। त्यसमा नेपाली सेनाको विशेष गरी यो जिरो पोचिङ प्रजातिको संरक्षणमा ठुलो योगदान छ अनि स्थानीय समुदायहरूको प्रत्यक्ष सहभागिता छ, जस्तै युथहरूको एन्टी पोचिङ युथहरूमा छन्। हामी सबै मिलेर काम गर्न सक्ने एउटा वातावरण नेपालमा सिर्जना भएको र त्यो वातावरणमा हामी निरन्तर काम गर्न पाएको हुनाले यसको एउटा सिकाइ नै त्यही हो। सम्पूर्ण संयन्त्र एकजुट भएर गर्न सकेर विशेष गरी जुन संयन्त्रलाई जुन कामको लागि सुम्पिएको छ त्यो सुम्पिएको काम सफलतापूर्वक काम गर्यो भने उपलब्धि हुन्छ भने यो सिकाइ सबै ठुलो सिकाइ त्यही हो। त्यो विश्वव्यापी रूपमा हामीले धेरै एवार्डहरू पाइसकेका छौँ, बाघको लागि पाएको छौँ, संरक्षण क्षेत्रमा भूपरिधि स्तरीयमा त युएन डेकेड्स अफ रिस्टोरेसनको फ्ल्यागसिप पनि पाएका छौँ। यो सबैमा कन्ट्रिब्युसन चाहिँ नेपाली सेनाको अतुलनीय छ।
5: प्रकृति संरक्षणमा नेपालले प्राप्त गरेको यो सफलता पछाडि 5 दशकभन्दा बढीको सैनिक प्रयास र नेपाली सेनाका 116 जना सकल दर्जाले कर्तव्य पालनको सिलसिलामा पाएको वीरगति स्मरणीय छ। त्यसैले नेपाली सेनाको त्याग, समर्पण र बलिदान नेपाली प्रकृति संरक्षण इतिहासको अमिट अध्याय पनि हो।
0: श्रोता, यस प्रस्तुतिसँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक अमलदार धनसरा मासकोटी पनि बिदा हुन्छु। नमस्ते।
16: हेलो
17: हेलो,
16: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
17: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
18: हजुर।
17: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
18: ल दिन त। हेलो, भन्नुहोस् त।
16: हेलो हजुर।
18: हजुर,
16: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
18: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
17: ए नानी, के भनेर छ, के भयो बा?
18: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
17: ल ल ल, म किन दिन्थे।
19: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
20: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
19: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
20: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
1: अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ शास्त्रीय सङ्गीतको कार्यक्रम। कलाकार प्रभुराज ढकालबाट विषय छ शास्त्रीय गायन। राग रहेको छ गोरख कल्याण। तबलामा साथ दिने कलाकार डङ्कन दास चौधरी। हार्मोनियममा बसन्त उप्रेती। तानपुरामा मधुबाबु थापा।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: रेडियो नेपाल सुन्दै हुनुहुन्छ। अहिले 9 बजेको समाचारपछि हाम्रो बोली कार्यक्रम प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।
4: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सांसदहरूको प्रश्नको जवाब। भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। सीमा समस्याको समाधान वार्ताबाटै खोज्ने गरी काम भइरहेको प्रधानमन्त्रीद्वारा स्पष्ट। राष्ट्रिय सभाद्वारा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन र मतदाता नामावली पहिलो संशोधन विधेयक पारित। आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नभएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। समुद्री मार्ग व्यवस्थापनमा अमेरिकी हस्तक्षेप अस्वीकार्य रहेको इरानको चेतावनी। र एसियाली खेलकुद पुरुष क्रिकेट छनौटको पहिलो खेलमा चीन विरुद्ध नेपालको शानदार जित। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ अघि बढाउन व्यथिति हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्ने कार्यमा सरकार दृढताका साथ लागेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र सुशासनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री शाहले सरकारले कार्यकालको पहिलो वर्षलाई भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको वर्षका रूपमा लिएर सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित गरिरहेको बताउनुभयो। बैठकमा नेकपा एमालेका सांसद पद्मा अरियालले सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक र लिम्पियाधुरा सीमा समस्याका सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएको र वार्ताबाटै समस्याको समाधान खोज्ने गरी काम भइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइएको र बेलायतसँग समेत त्यस विषयमा कुराकानी अगाडि बढाइएको जानकारी दिनुभयो।
5: लिपुलेक लिम्पियाधुरा सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुइटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरेछौँ। उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्यान्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु।
4: यस्तै श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कहिलेसम्म हुन्छ भनी सोध्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या छिट्टै समाधान गर्न सरकार लागिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले 35 वर्षमा हुन नसकेको कामको परिणाम 35 मिनटमै नखोज्न आग्रह गर्दै सुकुम्बासी समस्याको व्यवस्थित समाधान गर्नकै लागि सरकार अगाडि बढेको बताउनुभयो।
5: हामीले काठमाडौँ उपत्यकामा रहेका खोला किनारमा जुन एकदमै जोखिमपूर्ण अवस्थामा बस्नु भएको थियो उहाँहरूलाई अर्को ठाउँ सार्ने काम गरेको, जो सहीमा सुकुम्बासी हुनुहुन्छ जसको चाहिँ देशभरि कतै पनि एक दूर जग्गा पनि छैन, एक आना जग्गा पनि छैन, उहाँहरूलाई त्यो जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ, त्यो सरकारको र हाम्रो पार्टीको मान्यता हो। तर काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढी आउँदाखेरि उहाँहरूको घर डुबानमा पर्ने र उहाँहरूको सेनिटरी अवस्था, उहाँहरूको वासरुम टोयलेटको व्यवस्था, त्यसको निकासा सिधै खोलामा थियो, त्यसले गर्दाखेरि उहाँहरू बिरामी पनि परिराख्नु भएको थियो, खोला फोहोर पनि भइरहेको थियो र सबैभन्दा ठुलो कुरा चाहिँ उहाँहरूको ज्यान जोखिममा थियो। उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले र जहाँसम्म उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ त्यसको निम्ति भूमि सम्बन्धी हाम्रो समिति पनि बनिसकेको छ। हाम्रो 2-3 मन्त्रालयले यो विषयमा काम गरिरहेको छ। अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र हामी यो गर्छौँ भन्नुभएको छ। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन।
4: सांसद राईको सहकारी सम्बन्धी अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले सहकारीका सञ्चालकहरूबाट नै उठाएको पैसा पीडितलाई फिर्ता भइरहेको र बजारमा हल्ला भए जस्तो सरकारले दिइरहेको भन्ने कुरा सत्य नभएको बताउनुभयो।
5: सहकारीको विषयमा पनि अहिले एउटा कोष खडा गरेको छ र बाहिर न्युजमा आए जस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो देखिन्छ। हामीले सहकारीबाट उठाएको पनि पैसा छ। लास्ट विकको रिपोर्ट हेर्दाखेरि 3 करोड जस्तो सहकारीबाट उठाइएको थियो, 50-60 लाख जस्तो दिएको थियो। यसको मतलब सरकारको पैसा गइरहेको होइन, हामीले सहकारीहरूबाट उठाएरै पीडितहरूलाई पैसा बाँड्ने हो। त्यसमा कुनै पनि कन्फ्युजन नराख्न अनुरोध गर्न चाहन्छु।
4: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुसबु ओलीले विद्युत महसुलमा भ्याट सम्बन्धी सोध्नु भएको प्रश्नमा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान सक्ने अवस्था नभएको र अहिले नै देशभर विद्युतीय चुल्होबाट खाना पकाउन थाल्ने हो भने भार थाम्न नसकिने भएकाले त्यसलाई व्यवस्थित बनाउन कर लिने व्यवस्था गरिएको बताउनुभयो। प्रधानमन्त्री शाहले प्राधिकरणको क्षमता विकास गर्नका लागि सरकारलाई पैसा चाहिएको र त्यसकै लागि विद्युतमा 5% भ्याट लगाइएको स्पष्ट पार्नुभयो।
6: साँच्चीकै हामी अहिले विद्युतीय युगमा तुरुन्तै जान सकिने अवस्था छैन। साँच्चीकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन्। त्यसको क्षमता नै छैन अहिले। त्यो क्षमतालाई विकास गर्नलाई पैसा चाहिन्छ र त्यही पैसाको लागि 50 युनिट भन्दा माथि चाहिँ 5% भ्याट लाउने कुरा जुन अर्थमन्त्रीज्यूले अस्ति कुरा गर्नु भएको छ त्यो एकदमै धेरै रकम होइन, 100 रुपियाँमा 5 रुपियाँ। त्यो पैसा चाहिँ केमा खर्च हुन्छ भन्दाखेरि देशभरि ट्रान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ, देशभरि ट्रान्समिसन लाइनको तारको मोटाईलाई अपग्रेड गर्नुपर्छ, सबस्टेसनहरू अपग्रेड गर्नुपर्छ, अनि बल्ल हामी साँच्चीकै विद्युतीय युगमा जान सक्छौँ। त्यसको लागि नेपाल सरकार अग्रसर छ।
4: यस्तै भदौ 23 र 24 गतिको आन्दोलनका सम्बन्धमा गौरी बहादुर कार्की आयोग र राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीको प्रश्नमा प्रधानमन्त्री शाहले सबै प्रतिवेदनहरूको अध्ययन भइरहेको र क्रमशः कार्यान्वयनमा जाने बताउनुभयो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह आजको बैठकमा आकस्मिक रूपमा सांसदहरूसँगको प्रश्नोत्तरका लागि रोस्टममा पुगेपछि संसदमा केही बेर अन्यलपूर्ण अवस्था देखिएको थियो। प्रधानमन्त्री रोस्टममा पुग्न सभामुख डोल प्रसाद अरियालले दलगत रूपमा प्रश्न राख्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलाई समय उपलब्ध गराएपछि सांसदहरू युवराज दुलाल, ऐन महरले नियमापत्ति गर्नुभयो। यस्तै नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रश्न राख्ने क्रममा समेत प्रधानमन्त्री शाहले आकस्मिक रूपमा समय लिएर प्रश्नोत्तर गर्न सक्ने भए पनि नियमावली अनुसार पुनः प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्नुभयो। दलहरूले संसद नियमावलीको व्यवस्था अनुसार नै प्रश्नोत्तर हुनुपर्ने माग गर्नुका साथै सीमा समस्या सम्बन्धी प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले दिनुभएका अभिव्यक्ति थप स्पष्ट पार्न पनि आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सांसदहरूका प्रश्नको जवाफ दिएर संसदबाट बाहिरिएपछि पनि प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका थिए। नेपाल भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गर्नुभएको विषयमा सञ्चार माध्यमबाट सोधिएका प्रश्नहरूका बारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा 2083 वैशाख 20 गते नै स्पष्ट पारिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाब भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत नै प्राप्त भएको र दुवै देशले सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यम तथा आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको छ। प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको दुवै विधेयकहरू सभाले पारित गरेको हो। यसअघि प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयकमाथि दफावार छलफल भएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री गौतमले समावेशी प्रतिनिधित्व सम्बन्धी संशोधन प्रस्तावहरू निर्वाचन सम्बन्धी कानून संशोधनका क्रममा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैबीच राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ। समितिमा सांसदहरू दुर्गा गुरुङ, पूजा चौधरी, मीना सिंह, राजेन्द्र लक्ष्मी गैरे, रेणु चन्द, विष्णु कुमारी सापकोटा र सम्झना देवकोटा रहनु भएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोलि 1:15 बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी नभएको बताउनु भएको छ। आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था नभएको र बजेट महत्वाकांक्षी समेत नभई वाञ्छित सीमाभित्रै आएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रत्यक्षित जिडिपीको सापेक्षतामा 28.5% मात्रै रहेको बताउनुभयो।
7: हामीले त्यो 500 सीमाभित्र नै बजेट बनाएका छौँ, त्यसैले यो जुन अहिले हल्ला छ बजेट ठुलो आयो कहाँ 21 अर्ब भन्ने कुरा त्यो गलत हो। बजेट सानो हो, प्रक्षेपित जिडिपीको सापेक्षतामा जम्मा 28.5% बजेट आएको छ। हाम्रो प्रक्षेपित जिडिपी 74-58 छ, त्यो अलिकति तल पनि हुनसक्छ, अब हुनुहोस् माथि पनि जान सक्छ, त्यो पछिको कुरा भयो। मध्यावधि संशोधनमा हामी ती कुराहरू हेरौँला, तर आजका मितिमा यो चाहिँ 30%भन्दा माथिको ट्रेन्डलाई हामीले भत्काएर अहिले त्यही पुरानो राज्यको क्षमता अनुकूल हुने गरेर आकारलाई, त्यसैले बजेट ठुलो होइन, जिडिपीको सापेक्षतामा सानै बजेट आएको छ।
4: अर्थमन्त्री डाक्टर वाग्लेले सन् 2015 भूकम्पपछि बजेटको आकार बढ्न थालेको उल्लेख गर्दै भूकम्प अगाडि बजेटको आकार जिडिपीको तुलनामा औसतमा 25-29% र वास्तविक खर्च 22-25% हुन्थ्यो, तर भूकम्पपछि भने बजेटको आकार बढ्दै गएको र कुनै वर्ष जिडिपीको तुलनामा बजेटको आकार 37% पुगेको बताउनुभयो। विद्युत पूर्वाधार निर्माणका लागि विद्युतमा कर लगाइएको अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट पार्नुभयो।
7: 50 युनिटसम्म कर लाग्दैन, 51-150 युनिटसम्म हाम्रो 12 लाख घर धुलिरहेछ, उनीहरूको बिलमा 150 युनिट खपत गर्ने हो, जम्मा त्यो 5% भिएटी 5% भिएटीले 24 रुपियाँ बढ्ने हो मासिक। अर्को ब्यान्डमा हेर्नुहोस्, 151-250 मलाई लाग्छ लगभग सबै नेपाली यहाँ हुन्छन्, 2-3 लाख होला, 2-2.5 लाख छ हाम्रो अनुमानमा, 25-100 रुपियाँसम्म पत्रिन्छ। 5% भने पनि 5% कहिले पनि लागू भएन, किनकि पहिलो 50 युनिट त फ्रिज, त्यसैले यतिले गर्दा अब त्यो एनर्जी इन्फ्रास्ट्रक्चर बनाउनलाई त्यसको लगानी यहीँबाट पनि अलिकति थोरै नेपाली जनताको पनि त्यहाँ स्टेक रहोस् न, यत्रो हाम्रो राष्ट्रिय समृद्धिको प्रमुख खम्बा स्वच्छ ऊर्जामा सबैको लगानी रहोस् भनेर पनि त्यो कल्पना गरिएको छ।
4: बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको स्पष्ट पार्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटलाई 25-30% दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयन योग्य बनाउने प्रयास गरेको बताउनुभयो। बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता गरिएको छ। विश्व बैङ्कको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजना अन्तर्गत पर्यटन पूर्वाधार विस्तार, स्थानीय रोजगारी प्रवर्धन तथा गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न सहरी विकास तथा भवन निर्माण विभाग र कपिलवस्तु लुम्बिनी सांस्कृतिक रामग्राम तथा देवदह नगरपालिका बीच सम्झौता गरिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
8: एसई सकियो, अब रमाइलो सुरु भयो।
9: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
9: यो योजना 2082 चैत्र 26 गते देखि 2083 26 गते सम्म।
8: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: अब बाँकी समाचार। अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नु भएको छ। नेपाल स्थित अमेरिकी दूतावासले आज आयोजना गरेको द एसेन्ट समिटमा उपविदेश मन्त्री रोजर्सले अमेरिका र नेपाल बीचको नवप्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो। मुस्ताङको मुक्तिनाथ मन्दिरमा पछिल्लो 4 दिन यता धार्मिक पर्यटकको आवागमन बढेको छ। औसत दैनिक 4,000 दर्शनार्थी आउने गरेकामा बिहिबारदेखि दैनिक 15,000 भन्दा बढीले मन्दिर दर्शन गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्स नौसेनाले हर्मुज जल डमरू मध्येको व्यवस्थापनमा अमेरिकाले कुनै पनि प्रकारको हस्तक्षेप गरेमा कडा सैन्य प्रतिक्रिया दिने चेतावनी दिएको छ। IRGC नौसेनाले सार्वजनिक समुद्री रेडियो च्यानल मार्फत जारी गरेको सन्देशमा फारस र ओमानको खाडीमा सञ्चालन भइरहेका जहाजहरूलाई सम्बोधन गर्दै हर्मुज जलडमरू हाल बन्द रहेको र त्यहाँबाट आवत जावत केवल इरानी अधिकारीहरूको अनुमति र तोकिएको मार्ग मार्फत मात्र सम्भव हुने जनाएको छ। उक्त चेतावनीमा नियम उल्लङ्घन भएमा समुद्री सुरक्षा गम्भीर रूपमा प्रभावित हुने उल्लेख गरिएको छ। अब आर्थिक समाचार।
11: नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ। चेम्बरले आइतबार एक विज्ञप्ति जारी गरी बजेट केही महत्वाकांक्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले गति लिने जनाएको हो। चेम्बरले आयकर छुट र उद्योगलाई प्रोत्साहन दिने नीति बजेटको सकारात्मक पक्ष भएको जनाएको छ। व्यक्तिगत आयकरको सीमा 10 लाख रुपियाँ पुर्याउनु र अधिकतम दर 39% घटाएर 29% सीमित गरिनुलाई पनि चेम्बरले ठूलो उपलब्धिका रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ।
4: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
12: नेपालले एसियाली खेलकुद पुरुष क्रिकेट छनौटको आफ्नो पहिलो खेलमा चीन विरुद्ध 221 रनको शानदार जित निकालेको छ। आइतबार सिङ्गापुर नेशनल क्रिकेट ग्राउन्डमा नेपालले प्रस्तुत गरेको 314 रनको लक्ष्य पछ्याएको चीन 19.2 ओभरमा 92 रनमै समेटियो। चीनका सेन जियान झ्याङले 31, डु जियान हाओले 17 र कप्तान तियान सेनकुनले 13 रन जोडे। नेपालका कुशल मल्लले सर्वाधिक 3 विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान 2 विकेट हात पार्दा नन्दन यादवको नाममा 1 विकेट लिए। टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले 20 ओभरमा 2 विकेट गुमाएर 313 रन बनाएको हो।
4: अब मौसम। आज राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सांसदहरूको प्रश्नको जवाब। भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाई। सीमा समस्याको समाधान वार्ताबाटै खोज्ने गरी काम भइरहेको प्रधानमन्त्रीद्वारा स्पष्ट। राष्ट्रिय सभाद्वारा प्रतिनिधि सभा निर्वाचन पहिलो संशोधन र मतदाता नामावली पहिलो संशोधन विधेयक पारित। आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नभएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। समुद्री मार्ग व्यवस्थापनमा अमेरिकी हस्तक्षेप अस्वीकार्य रहेको इरानको चेतावनी र एसियाली खेलकुद पुरुष क्रिकेट छनौटको पहिलो खेलमा चीन विरुद्ध नेपालको शानदार जित। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
13: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
14: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
15: राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: नमस्कार, कार्यक्रम हाम्रो बोलीमा तपाईँलाई हार्दिक स्वागत छ। म विद्या चौधरीको यो कार्यक्रम रेडियो नेपालका विभिन्न मिडियम का फ्रिक्वेन्सीहरू www.radionepal.gov.np रेडियो नेपालको मोबाइल एप फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। यो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको सरोकार र सवालमा केन्द्रित रहनेछ। हामी शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्तिहरूको सरोकार र सवालहरूलाई समेटेर कार्यक्रम लिएर उपस्थित भएका छौँ। आशा छ कार्यक्रममा समेटिएका सामग्रीहरूले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक तथा राजनीतिक दृष्टिकोणबाट समेत सरल र सहज जीवनयापनका लागि उत्प्रेरित गर्नेछ। आज हामी कार्यक्रम हाम्रो बोलीमा गौतम पोखरेलसँग कुराकानी गर्नेछौँ र उहाँको जीवन सङ्गिनी मेलिना लामिछानेसँग पनि हामी कुराकानी गर्नेछौँ। उहाँ नेपाल टेलिकम सुन्धारामा सहायक प्रशासकीय अधिकृतको पदमा रहेर काम गरिरहनु भएको छ। कार्यक्रम हाम्रो बोलीमा यहाँहरू दुवैजनालाई स्वागत छ। आरामै हुनुहुन्छ?
1: एकदमै।
0: यहाँ सहायक प्रशासकीय अधिकृत पदमा नेपाल टेलिकम सुन्धारामा कार्यरत हुनुहुन्छ, कति जति भयो?
1: टेलिकममा छिरेको चाहिँ 2076 सालमा हो, चौथो तहमा सहायक प्रशासकीय अधिकृतको रूपमा काम गर्न।
0: पढाइ र जागिरको लागि त्यति सजिलो त छैन, कसैको लागि पनि सजिलो छैन। यहाँले यी कुराहरूलाई कुन रूपमा, कुन तरिकाले लिनु भएको छ, लिनुभयो र आउने पिँढीलाई के सल्लाह दिनुहुन्छ?
1: म जन्मिँदै भिजुअली इम्पियर्ड होइन, टोटल्ली ब्लाइन्ड भएर जन्मिए। त्यस पछाडि अब अरू मान्छे जसरी स्कुल गए म पनि त्यसरी नै गएँ, तर मेरो पढाइ चाहिँ अलिक फरक हुन्थ्यो किनकि म अब देख्थिनँ होइन। म त्यो बेला लो भिजन थिएँ, ड्याडीले इन्डिया लगेर अपरेसन गरेर म चाहिँ लो भिजन एउटा राइट आइले चाहिँ मैले बाटो हिँड्ने यताउता गर्न सक्थेँ, तर पढ्नको लागि चाहिँ मलाई गाह्रो हुन्थ्यो। म कालिका स्कुलमा स्याङ्जामा चाहिँ पढेँ सुरुमा, त्यहाँ चाहिँ अब सुनेर अनि एक्जाममा पनि सरहरूले सोध्ने एकदम चाहिँ इन्फर्मल टाइपको पढाइ थियो कि। फर्मल्ली चाहिँ म यो देवघाटमा यो ब्रेल लिपि चाहिँ म 12 वर्षको उमेरमा सिकेर, आँखा नदेख्नेहरूले पढ्ने लिपिलाई ब्रेल लिपि भनिन्छ, देवघाटमा गएर त्यो सिकेर अनि म चाहिँ 3 कक्षाबाट 2062 सालबाट चाहिँ फर्मल्ली पढ्न सुरु गरेँ। त्यस पछाडि त्यहाँ पढाइ भयो अनि अमरसिंह स्कुलमा आएँ अनि अमरसिंह स्कुलमा चाहिँ कन्टिन्यू भयो पढाइ चाहिँ 6 देखि 10 सम्म। पढ्दाखेरि त्यहाँ पनि धेरै चुनौती थिए, ब्रेलमा पढ्नु पर्थ्यो, पढाइ मेटेरियलहरू एकदमै लिमिटेड थिए क्या, ब्रेलमा रिसोर्सेसहरू, बुक्सहरू होइन। अनि हामी 12 जना थियौँ, 2-3 सेट बुकहरू चाहिँ पढ्नु पर्थ्यो। ब्रेलको पढाइ एकदम गाह्रो, फेरि एकदम ठुल्ठुलो बुकहरू होइन, त्यही हजुरहरूले पढ्ने बुकलाई नै ब्रेलमा गर्दाखेरि यत्रो यत्रो बुकहरू 3-4 बुक भाग 1, भाग 2, भाग 3 हुन्थ्यो क्या हाम्रो चाहिँ, त्यसरी पढ्नुपर्ने। अनि त्यस पछाडि अब क्लासमा पनि हामी चाहिँ यो इन्क्लुसिभ एजुकेसन भन्छ होइन, त्यसमा चाहिँ आँखा देख्नेहरूसँग सँगै बसेर पढ्नुपर्ने। कोही कोही टिचरहरू चाहिँ एकदम फ्रेन्डली हुनुहुन्थ्यो, यहाँ ब्लाइन्डहरू पनि पढिरहेछ नै भन्ने हिसाबले पढाउनुहुन्थ्यो। कोही कोही टिचरहरूलाई चाहिँ अब मतलबै नहुने, जस्तो म्याथ पढाउँदा यो यो जोडियो, यो यो काटियो भन्ने, अब के हो के हो केही नबुझिने त्यस्तो खालको हुन्थ्यो। अनि त्यस पछाडि चाहिँ म +2 पढ्नलाई चाहिँ काठमाडौँ आएँ, त्यहाँ चाहिँ मैले साइन्स विषय लिएर हिमालयन व्हाइट हाउस कलेजबाट चाहिँ +2 पढेँ। त्यो बेलामा पनि धेरै गाह्रो भयो, साइन्स पढ्न त आँखा देख्ने मान्छेलाई त गाह्रो हुन्छ भने अब भिजुअल इम्पेयर्डलाई त धेरै गाह्रो हुने भयो होइन। त्यही पनि अब साथीहरू, त्यसपछि केही टिचरहरूले चाहिँ मलाई एकदम सपोर्ट गर्नुभयो, मैले पनि मेहनत गरेँ होइन, त्यसले गर्दाखेरि +2 पनि पास भएँ। त्यस पछाडि युएस अप्लाई गरेँ मैले, अब इन्जिनियरिङ पढ्छु भनेर टोफेल छ्याटहरू गरेँ, त्यहाँ चाहिँ मैले फुल स्कलरसिप पाइनँ, पार्सियल्ली स्कलरसिप त पाएँ, अब त्यहाँ गएर काम गर्नु पनि अलिक गाह्रो हुने, त्यो भएको भएर म युएस गइनँ। ब्याचलर्सको पढाइ र लोकसेवा आयोगको तयारी सँगसँगै गरेँ। लोकसेवा आयोग पढ्न पनि धेरै गाह्रो, मेटेरियलहरू नपाउने अनि एक्जाममा पनि अब राइटर राख्नुपर्ने, अब कोही कोही राइटरहरू चाहिँ अब पढ्न लेख्न नै गाह्रो हुन्थ्यो होइन, कोही कोही चाहिँ अब बिचरा अब त्यही त हो नि होइन, अब अलिक ट्रेनिङ दिएर त्यो अनुसारको हुन्थेन, ल गएर लेख्दैन भन्ने हिसाबले पठाउने, त्यो कारणले गर्दा कहिले काहीँ चाहिँ त्यो चुनौती पनि भयो। तर अब टेलिकमको एक्जाम मैले 2 चोटि दिएँ, 2 चोटि दिँदा जस मैले भनेको एकदम राम्रो लेख्न सक्ने चाहिँ राइटर मैले पाएँ। मेटेरियलहरू पनि विभिन्न चाहिँ जस्तो अडियो लाइब्रेरी एन्ड रिसर्च सेन्टर भन्ने एउटा हाम्रो दृष्टिबिनहरूलाई बुक प्रड्युस गर्ने संस्था छ, त्यो संस्थाले चाहिँ प्रड्युस गरेको बुकहरू अनि आफूले चाहिँ युट्युबहरूतिर खोजेर त्यसरी पढेर चाहिँ मैले लोकसेवा आयोगको परीक्षा पास गरेँ।
0: इच्छा हुनु पर्यो, असम्भव भन्ने कुरा केही पनि छैन,
1: त्यो चाहिँ हो म्याम। मेन चाहिँ म गर्छु भन्ने हामीमा चाहिँ आत्मविश्वास र यो मनोबल भन्ने कुरा भयो भने, अब चुनौती सङ्घर्ष त हरेक कुरामा छन्, त्यो कुरालाई पार लगाउन सकिन्छ। सबै कुराले सपोर्ट चाहिँ गर्नु पर्यो कि, फ्यामिलीको सपोर्ट चाहियो होइन, त्यस पछाडि अब अलिकति आफ्नो हेल्थले पनि साथ दिनु पर्यो अनि कहिले काहीँ लकले पनि फेभर गर्नु पर्यो, यो सबै भयो भने सक्सेस हुन सकिन्छ, त्यही ढिलो चाँडोको कुरा हो।
0: मेलिना म्यामसँग कुराकानी गरे, गौतम सर दृष्टिबिन हुनुहुन्छ, त्यो पनि पूर्ण रूपमा। सुरुमा अब दृष्टिबिन आँखा नदेख्नेसँग बिहे गर्छु भन्ने सोच नै आएर गर्नुभएको कि पछि भेट भएर?
2: त्यो सोचाइ चाहिँ थिएन. अब मैले खासै ब्लाइन्ड मान्छेहरू देखाएको थिइनँ, हुनुहुन्छ हाम्रो दिदी एकजना, तर मैले देखाएको थिएँ यति ठुलो क्षेत्र छ, अब आँखा नदेख्ने मान्छे यति धेरै रहेछन् भनेर मैले थाहा थिएन कि. अब गाउँभरि सारा संसार म डुले हिँडेको ठाउँमा जम्मा एकजना देखाएको थिएँ मैले, होइन मेरो दिदीको छोरी हुनुहुन्छ उहाँलाई चाहिँ देखाएको थिएँ. तर उहाँलाई चाहिँ देखाए पछि चाहिँ हाम्रो चाहिँ अब यसरी आँखा नदेख्ने ब्लाइन्डहरूसँग चाहिँ बिहे गर्छु भन्ने त कहाँ हुन्छ र थिएन. पछि चाहिँ देखभेट भयो, अब देखभेट भए सँगसँगै अब कुराकानी भयो नि त. कुराकानी हुँदै गएपछि अब ल यतिको मान्छेसँग मेरो जीवन कट्छ, मलाई अब सबै बानी बेहोरा अब आफूलाई बुझ्ने मान्छे भइसकेपछि त अब आँखा देख्ने भयो भने ठिकै, नदेख्ने भयो भने ठिकै, होइन. पहिला सुरु चाहिँ अब बिहे गरेर आउँदा नि आँखा देख्नुहुन्न भने जस्तो.
3: घरमा चाहिँ कसरी कुरा राख्नुभयो?
2: घरमा चाहिँ यस्तो अब त्यो कुरै चाहिँ पहिला सुरु राखिएन. पहिला सुरु चाहिँ हाम्रो भेट हुँदा चाहिँ हाम्रो उतै घरतिरै भेट भएको हो, होइन. हाम्रो एकजना दाईको मार्फतबाट दाईको साथी हुनुभयो, अनि त्यहीँबाट उता जाँदा चाहिँ हाम्रो घरमा जाँदा भेटघाट भएको थियो हाम्रो. अनि त्यो बेलामा अब सामान्य बोलचाल भयो, त्यो भेटेको बेला बोलचाल भएन. अनि पछि भइसकेपछि अब फेसबुकको जमानाबाट अब कुराकानी गर्दै गर्दै जाँदा अब त्यो सिधै लभ परेको भन्ने पनि होइन, होइन. कुराकानी चाहिँ बिहे गरौँ भन्ने हिसाबको चाहिँ भाव हाम्रो छुट्नै नसक्ने गरी लभ परेको नि, होइन. हाम्रो सामान्य बोलचालीको हिसाबबाटै बिहे भाव हाम्रो चाहिँ धेरै समय गफ भएको नि, होइन. मात्र 6 महिना गफ भइसकेपछि घर परिवारबाट चाहिँ यस्तो थियो, अब घर परिवारबाट चाहिँ अब डाइरेक्ट अब आँखा देख्दैन भनेसित सपोर्ट गर्ने भएनन्, होइन. अनि अब बिस्तारै बुझ्दै जाँदा अब मैले घरमा कुरा गरेँ, अनि घरमा पनि अलिक त्यति साह्रो पोजिटिभ कुरा आएन हाम्रो, होइन. अनि हामीले भागेरै बिहे गऱ्यौँ. अनि भागेरै बिहे गरेको 6-7 महिनापछि अनि बोलाउनु नि भयो. अहिले चाहिँ घर परिवारबाट फुल सपोर्ट छ. पहिला अब त्यो बेलामा चाहिँ चिने जाने
3: अलिकति यस्तो हो नि त, आफ्नो छोरी अब सबै कुरा ठिकठाक छ, हरेक कुरामा उसलाई होइन चाहिने कुरा पुगेको छ, देख्न सक्छ. अब जीवन बिताउने व्यक्ति चाहिँ अब थोरै केही न केही कुरामा कमी छ भन्ने एउटा सोच आउँछ नि. घरको मान्छेले बुझे पनि अब बाहिरको छिमेकीले आफन्तले के भन्लान्, कसरी उनीहरूलाई बुझाउने, आफूलाई त बुझाउन सक्छ, त्यो पनि सोच आएको होला.
2: त्यो पनि हुनसक्छ. अब बाहिरको मान्छेले त भन्ने नै भएन. अब बाहिरको मान्छेहरूले अब नर्मल मान्छेहरूसँग अब सबैले बिहे गरे, अब आँखा देख्ने मान्छे भनेको हामीले प्रायः देखेकै एकैजना देखेको आँखा देख्ने नैसँग अब पाइहाल्छ नि भन्ने भयो नि त मम्मी ड्याडीहरूले पनि. मलाई चाहिँ अब मन परिसकेपछि अब आँखा नदेख्ने नै मन परेको छ, अब आँखा देख्ने खोजेर त
3: भएन भएन.
2: तर मलाई चाहिँ ल यतिको भए हुन्छ भन्ने हिसाबले अनि हामीले चाहिँ भागेरै बिहे गऱ्यौँ. अनि अहिले पछि चाहिँ अब बुझ्दै जानुभयो नि त कस्तो हो के हो भनेर बुझ्दै गएपछि चाहिँ अहिले मम्मी ड्याडी भाइ बहिनी सबैजनाको एकदम राम्रो छ.
3: जब बिहे गरिसकेपछि अब गौतम सर अनि यहाँ चाहिँ सँगै काम विशेषले धेरै ठाउँमा सँगै हिँड्नुहुन्छ, देख्ने मान्छे र सँगै हजुरहरूलाई अब देख्ने छिमेकीहरूले चाहिँ कस्तो खालको व्यवहार देखाउनुहुन्छ?
2: चिने जानेको अब आँखा देख्ने मान्छे चाहिँ यस्तो हो भन्नेहरूले त अब के अरे साथ देऊ सपोर्ट गर भन्ने जस्तो कुरा गर्नुहुन्छ. तर कसैले चाहिँ अब किन यस्तोसँग बिहे गरेको अरू नि पाउँथिस्
3: भन्नुहुन्छ.
2: त्यस्तो अहिले त अब खासै भन्नुहुन्न, पहिला भन्नुहुन्थ्यो. हामी चाहिँ भर लगभग हाम्रो भर बिहे भएको थियो अनि हामी चाहिँ एकजना म्यामलाई भेट्न बोलाउनु भएको थियो. हामी गएको थियौँ, ल है छोडेर नजाऊ है भन्नुसम्म भन्नुभएको थियो कि अब बिहे गरेको अब छोड्नलाई त होइन नि त, होइन. अब सिधै डाइरेक्ट ल छोड्न चाहिँ नछोड्नु है भन्नुभएको थियो. अनि अब छ नि त्यस्तो कुराहरू. अब हामी बाटोमा सँगै हिँड्छौँ, बल्लो घरले नछेकुन्जेल अथवा त्यो डाँडा नकाटुन्जेलसम्म पनि आँखा तन्काएर हेर्ने पनि छन्, होइन. त्यस्तो हेर्दा चाहिँ साह्रै अब रिस पनि उठ्छ, गएर केही जवाब दिइहालौँ कि जस्तो लाग्छ. तर हेरौँ, हेर्न पनि नर्मल तरिकाले अब यसो पिलिक्क हेऱ्यो फर्किहाल्ने होइन कि. त्यो डाँडा नकटुन्जेलसम्म छुट्टै ग्रहबाट आएको मान्छे जसरी हेरिराख्ने के छन्, त्यस्तोहरू धेरै छन्। अब हिँड्दै जाँदा अब हेर्ने ओर्ने त छँदैछ.
3: कतिलाई बुझाउने साथ दिने छैन, बुझ्नेले बुझ्छन् नबुझ्नेले बुझ्दैनन्,
2: बुझ्नेहरू नि छन् यसरी साथ देऊ सपोर्ट गर भन्नेहरू पनि छन्, अब नबुझ्ने पनि छन्।
3: नबुझ्नेलाई के भन्न चाहनुहुन्छ?
2: अब नबुझ्नेहरूले चाहिँ अब हजुरहरूले यति नै बुझ्नु हुँदो रहेछ, र अब यति नै बुझ्नुहोस् अहिलेलाई, बाँकी समग्रमा पछि बुझ्दै जानु होला, होइन. देख्दै भेट्दै गएपछि बुझ्नुहुन्छ नि त
3: सबै कुरा.
2: उहाँहरूले अब त्यति नै बुझ्नु भएको छ, अब त्यही भएर पनि उहाँहरूले बुझाउन सकिन्न कि. फेरि
3: म्यामले एकदमै सपोर्ट गर्नुभयो.
1: यसो छ म्याम, अब बिहे भइसके पछाडि त मलाई अब धेरै सजिलो भएको छ, होइन. अब पढ्नलाई मेटेरियलहरू अझै पनि त्यही त हो नि, अब सबै कुराहरू हार्ड कपी जस्तो. अब अहिले हजुरले केही हेर्नु पऱ्यो भने कि बजारमा जानुहुन्छ, किताब किन्नुहुन्छ, ल्याउनुहुन्छ, होइन. अब मलाई त त्यो सम्भव छैन. अनि अब मलाई चाहिँ एउटा राम्रो अब म्याडम भइसके पछाडि चाहिँ अब पहिला चाहिँ यिनले धेरै रेकर्डहरू गरिदिन्थिन् कि, सबै बोलेर रेकर्ड गरिदिन्थिन्
3: म्यामले, भोइस रेकर्ड गरेर छोडिदिने अनि हजुरले सुनेर.
1: त्यो थियो. अहिले चाहिँ म्याम यो स्क्यानिङको जमाना आयो के क्याम स्क्यानरबाट उसले फोटोहरू खिचिदिन्छन्, अनि त्यसलाई चाहिँ इन्स्टा रिडर पनि, म अहिले आइफोन चलाउँछु उसले एन्ड्रोइड चलाउँछन्, आइफोनमा इन्स्टा रिडर छैन, उसले चाहिँ एन्ड्रोइडबाट कन्भर्ट गरेर माइक्रोसफ्ट वर्डमा रेडी बनाएर पठाइदिन्छन्। त्यो बाहेक चाहिँ अरू विभिन्न ऐन कानुनहरू पनि पिडिएफमा अभाइलेबल हुन्छ, सबै चाहिँ अब मैले पढ्ने फर्मेटमा अभाइलेबल हुँदैन, मैले वर्डमा चाहिँ पढ्न सक्छु, युनिकोडमा लेखेको पिडिएफमा त्यो प्रीतिमा लेखेको चाहिँ मैले पढ्न सक्दिनँ। अनि त्यस पछाडि त्यो टक्क डाउनलोड गरेँ, अनि ल बुढी यो कन्भर्ट गरेर पठाइदेऊ त भन्यो, अनि उसले टक्क पठाइदिन्छन्। मलाई धेरै सजिलो भएको छ, अब भनौँ न अहिले चाहिँ केही कुरा पढ्नु पऱ्यो भने, जस्तो अहिले मैले लोकसेवा आएको क्लासहरू पनि पढाइरहेको छु, पढाउँदाखेरि त स्टुडेन्टहरूलाई मैले राम्रो डेलिभरी दिनु पऱ्यो नि त, मैले आफूले पढ्नु पऱ्यो, त्यसको लागि चाहिँ बुकहरू लिएर आयो, ल बुढी यो रेकर्ड स्क्यान गरिदेऊ भने उसले स्क्यान गरेर पठाइदिन्छन्। पढाइमा मात्रै होइन हरेक कुरामा सजिलो भएको छ म्याम, अब घरको कामहरू यताउता म केही पनि गर्दिनँ, पहिला सबै काम आफै गर्नु पर्थ्यो होइन, खाना पकाउने, खाजा पनि म बाहिरको खान्न, मलाई चाहिँ घरकै खाजा चाहिन्छ, खाजा आफै बनाउनु पर्थ्यो, सबै कुरा आफै गर्नु पर्थ्यो। अब अहिले चाहिँ मैले घरको काम भनेको म केही पनि गर्नु पर्दैन कि, सबै कुरा उसैले सब टाकटुक बनाएर ब्याग रेडी बनाएर भएन भनेर जुत्ता पनि मलाई पोलिस गर्न दिन्न, अब कता केही छुट्छ भन्दा नि होला, जुत्ता सुत्ता पोलिस गरेर मोजा लिएर आएर सोफामा राखिदिएर त्यसपछि सब रेडी बनाएर अनि कपाल सपाल नि उसैले कोरिदिनुपर्छ। अब हामी केटा मान्छे अलि अस्तव्यस्त तरिकाले हिँडिन्छ नि त, ए छोड्दै कपाल सपाल टाइममा पुग्नु पर्यो, यहाँ ढिलो भइसक्यो भन्छ, उसलाई चाहिँ कसरी हुन्छ बाहिर जुत्ता लाउँदा लाउँदै पनि कपाल सपालमा उसले तेल सेल लगाएर सेन्ट सेन्ट छरेर चटचुट बनाएर सबै कुरा गरेर पठाउँछ।
3: सँगै काम गर्ने सहपाठीहरूले चाहिँ कस्तो खालको व्यवहार देखाउनुहुन्छ?
1: अब यस्तो म्याम, अब सुरु सुरुमा त अब अघि म्याडमले भनिहालिन्, यो एकदम के फरक खालको मान्छे हो यो, यसले केही गर्न सक्दैन भन्ने खालको नै व्यवहार गर्नुहुन्थ्यो सुरु सुरुमा, कतिजना छक्क पनि पर्नुहुन्थ्यो, यस्तो मान्छे कहाँ, अनि कोही अब किन यो लोकसेवाले यस्तो मान्छे के छनौट गरे होला भन्ने जस्तो पनि कतिले त्यो खालको व्यवहार पनि गर्नुभयो। अनि म चाहिँ कम्प्युटरमा मेरो अलि इन्ट्रेस्ट, कम्प्युटर चाहिँ मेरो राम्रो छ, किनभने म चाहिँ लगभग 10-12 वर्षदेखि रेगुलर म कम्प्युटर चलाइरहेको छु, ल्यापटप चलाइरहेको छु, अनि अब हामी जे भने यङ छौँ नि त, अब हाम्रो चाहिँ सरकारी क्षेत्रमा अब अलि बुढापाकाको बाहुल्य त छ, हामी यङ छौँ, अनि त्यसपछि कम्प्युटरहरू इन्ट्रेस्ट होइन, अनि त्यसपछि टेलिकमको सेवा सुविधा पनि केही आयो भने मैले चाहिँ खोजिहाल्ने, बुझिहाल्ने, अनि त्यसपछि अब ज्ञान राखिहाल्ने होइन, कामहरू गर्दै गएँ। अब अहिले पनि टेलिकममा मैले भनौँ न धेरै कामहरू गर्छु कि, पेमेन्टहरू रिसिभ गर्ने, त्यस पछाडि कस्टमरको राउटरहरू चेन्ज गर्ने, राउटर चेन्ज गरेपछि त्यसलाई कन्फिगर गर्ने, नयाँ नेट जोड्न आएको मान्छेलाई चाहिँ कन्भिन्स गराउने, किनकि हामी त सर्भिस सँगसँगै हाम्रो व्यापार पनि हो नि त टेलिकमको, अनि कस्टमरहरूलाई यस्तो हो यस्तो हो भन्ने विश्वास दिलाउने, आफ्नो मोबाइल नम्बरसम्म दिने यताउता, अनि कस्टमरलाई सकेसम्म फोनबाट सेवा दिने होइन, उहाँहरूलाई मेरो टेलिफोन नम्बर पनि छ, त्यो टेलिफोन नम्बर भित्तामा टाँसेको छु मैले, अनि आएर हेर्नुहुन्छ मेरो नम्बर चाहिँ टक्क फोटो खिचेर लानुहुन्छ, अनि केही पऱ्यो भने मलाई कल गर्नुहोस्, तपाईँहरू यहाँ आइरहनु पर्दैन भनेर त्यसरी चाहिँ सेवा दिएको छु। त्यो गर्दाखेरि अहिले चाहिँ धेरैजना एकदम इम्प्रेस्ड हुनुहुन्छ, ओहो यसरी गर्नुहुन्छ भनेर, अनि त्यसपछि अहिले चाहिँ हाम्रो नयाँ हाकिम साहब हुनुहुन्छ होइन, कार्यालय प्रमुख, उहाँ पनि एकदम पोजिटिभ, उहाँले चाहिँ खासमा मलाई यो छैटौँ तहमा निस्केपछि केन्द्रीय कार्यालयमा पदस्थापना गर्न खोज्नु भएको थियो पहिला हाम्रो म्यानेजमेन्टले, अनि हाकिम साहबले चाहिँ गौतमजी जतिको मान्छे मलाई यहाँ चाहिन्छ भनेर एचआरसँग कुरा गरेर मलाई नै दियोस् यो कस्टमर सर्भिसमा एकदम राम्रो छ उहाँको भनेर अनि त्यहाँ गर्नुभयो। अनि म चाहिँ रिसेन्टली इम्प्लोइ अफ दि मन्थमा पनि सिलेक्ट भएको थिएँ, त्यो चाहिँ एउटा आँखादेखि मान्छे दिउँ न त भन्ने हिसाबले होइन जस्तो लाग्छ कि,
3: एउटा कामको हिसाब,
1: कामको मेहनत गरेको छु, काम गरेको छु, कस्टमरहरू खुसी हुनुहुन्छ हुनुहुँदो रहेछ, किनभने अब मसँग त्यहाँ भेटेको कस्टमरहरू गेटमा गएर ओहो कस्तो चाहिँ एकदम आँखा नदेख्ने भए पनि यस्तरी काम गर्ने, यस्तो चाहिँ पोजिटिभ होइन, यस्तो मजाले चाहिँ बुझाउन सक्ने, गफ गर्ने, यस्तो खालको चाहिँ कर्मचारी हुनुहुँदो रहेछ भनेर गेटमा दाई दिदीसँग चाहिँ फिडब्याक दिएर जानुहुँदो रहेछ, राम्रो छ। अनि सुन्दारामा चाहिँ एकदम पोजिटिभ हुनुहुन्छ कि, गौतम सरले नसक्ने केही छैन भन्नुहुन्छ, अनि एकदम कोअपरेटिभ साथीहरू हुनुहुन्छ, फेरि सबै काम मैले गर्न सक्दिनँ किनकि सिस्टम सबै म मैत्री छैन कि, अब आँखा नदेख्ने मान्छे त म एक्लै छु नि त सुन्दारामा, मतलब नेपाल टेलिकममा मलाई हेरेर सिस्टम बनाएको त छैन, अनि कोही कोही केही कामहरू मैले गर्न सक्दिनँ, अनि ल साथी यो गरौँ भनेपछि साथीहरूले चाहिँ एकदम पोजिटिभली सपोर्ट गर्ने, कति कुराहरू उहाँहरूले पनि मलाई सोध्नुहुन्छ ल सर कसरी गर्ने भन्नुहुन्छ, कति कुराहरू मैले चाहिँ अब कोअर्डिनेसन गरिदिरहेको हुन्छु, एकदम राम्रो छ म्याम वर्क इन्भाइरोमेन्ट, अनि मलाई त्यो सुन्दारा टेलिकम छोड्नै मन छैन त्यही भएर।
3: कुरा गरिरहँदा अब जस्तो यहाँसम्म आइपुग्नु भयो, एकदमै गाह्रो पनि भयो, केही कुरा सजिलो पनि भयो, एकदमै सबै कुरा सजिलो भएको भए सायद हामी सबैजना आफूले सोचेकै ठाउँमा हुन्थ्यो होला है। धेरै जसो अहिले पनि अपाङ्गता भएका व्यक्तिहरू जो हुनुहुन्छ होइन, उहाँहरू कहिले काहीँ घर परिवारले साथ दिनु भएन, अपाङ्गता भएकै कारणले केही गर्न सक्दिनँ, मेरो जीवन यति नै हो भन्ने सोच छ, उहाँहरूलाई के सल्लाह दिनुहुन्छ?
1: म चाहिँ सबैभन्दा ठुलो भनेको तपाईँ नै हो, यदि तपाईँमा एकदम म केही गर्न सक्छु भन्ने चाहिँ भावना, ल म केही गर्नुपर्छ आई हेभ टु डु भन्ने भावना तपाईँमा छ भने तपाईँले केही गर्न सक्नुहुन्छ। अभियसली हो नै फ्यामिलीको सपोर्ट अलिक कम नै हुन्छ क्या हाम्रो डिसेबिलिटीको सेक्टरमा, किनकि मैले त धेरै सङ्गत गरेको छु नि त होइन, एकदम के डिमोटिभेट है गर्न सक्दैन आँखा नदेख्ने के गर्ला भन्ने जस्तो, तैँले के नहिन बाहिर नजा, तैँले चाहिँ खाना नपका त सक्दैनस्, भन्ने जस्तो चाहिँ धेरै फ्यामिलीको चाहिँ त्यस्तो व्यवहार हुन्छ होइन। अनि त्यस पछाडि अब छरछिमेकको त के कुरा गर्नु, अझै मैले यति गरिरहेको छु त्यही पनि अब उहाँहरूले मलाई हेर्ने दृष्टिकोण चाहिँ अझै पनि नेगेटिभ नै छ। म गाडीमा हिँडिरहेको हुन्छु अनि मलाई जसले पनि कुन स्कुल पढेर आएको कुन कलेज पढेर आएको भनेर भन्नुहुन्छ, किन हो जस्तो लाग्छ भने आँखाना दिनमा चाहिँ जागिर खान्छ भन्ने उहाँहरूलाई थाहै छैन कि, खान सक्छ भन्ने चाहिँ उहाँहरूमा विश्वासै छैन। त्यही भएर पढ्छन् भन्ने चाहिँ अलिअलि थाहा हुन थाल्यो अहिले होइन। अब गाउँ समाजमा पनि एकदम के नेगेटिभ हिसाबले नै ट्रिट गर्ने, अब गाउँ समाजको त के कुरा गर्नु भने सरकारी निकायमा सरकारी चाहिँ उच्च पदस्थहरूको नै हामी प्रतिको सोचाइ नेगेटिभ छ, या कोहीले फरक क्षमता भएका भनेका छन् कोहीले के भनेका छन्। एकदिन म र एकजना साथी राष्ट्रिय समाचार समितिमा त्यो साथीको फर्म भर्नको लागि गएको थियौँ, सिधै हामीलाई धुप चाहिँदैन अगरबत्ती चाहिँदैन तपाईँहरू यहाँ नआउनुहोस् भन्नुभयो कि। त्यो के कन्सेप्ट छ भने आँखा नदेख्ने मान्छे धुप बेच्ने मान्छे हो, आँखा नदेख्ने मान्छे गीत गाउने मान्छे हो भन्ने खालको सोचाइ छ हाम्रो चाहिँ। अनि लोकसेवा आयोगतिर पनि म गएको थिएँ, हाम्रो चाहिँ अलिकति लेखन सहयोगीको विषय चाहिँ अलिक जटिल नै छ कि, मान्छेमा के सोच हुन्छ भने मैले जागिर खाएँ भने चाहिँ लेखन सहयोगीले लेखिदिएर जागिर खायो भन्ने चाहिँ मान्छेमा सोचाइ छ कि। कोही कोहीले त्यो गर्नुभयो पनि होला, आँखा देख्ने मान्छेले नि त चिडचोरेर बास भइरहेछन् नि त, त्यो भनेर सबै आँखादेखिले चिडचोरे भन्नु भएन नि त होइन। लोकसेवा आयोगमा गएको चाहिँ उहाँले त्यस्तै खालको कुरा गर्नुभयो, तपाईँहरूलाई त उता भन्नु तपाईँले भने जति लेख्न सक्ने मान्छे हामीले राखिदिएकै छौँ, अलिक बढी लेख्ने धेरै लेख्ने मान्छे चाहिँ हामी राख्न सक्दैनौँ भन्नु भन्नुभयो। हामीलाई चाहिँ के हुन्छ भने जस्तो म त मास्टर्स डिग्री पास गरेँ होइन, मैले चाहिँ खरिदारको एक्जाम दिनु पऱ्यो भने म चाहिँ 10 कक्षा पढ्दै गरेको मान्छे राख्नुपर्छ। अनि अहिलेको मान्छेलाई चाहिँ नेपाली लेख्न आउँदैन फेरि, अनि क्वेसन पनि पढ्न राम्रो नआउने लेख्न पनि राम्रो नआउने। अब मसँग त मास्टर्स डिग्री पढिसक्दाखेरि त धेरै क्षमता भइसकेको हुन्छ, धेरै विषयमा नलेज भइसकेको हुन्छ, अनि लेख्ने मान्छेले लेख्न सक्दैन, त्यो कारणले गर्दा म चाहिँ कम्पिट गर्दाखेरि अरूसँग चाहिँ म पछि पर्छु होइन। बरु सिसी क्यामेरा राख्नु, तपाईँको गार्ड राख्नु, तर लेख्न सक्ने सक्षम मान्छे राख्नु, किन एसएलसी एसी दिएको अथवा चाहिँ 10 कक्षा पढ्दै गरेको मान्छे राख्नुहुन्छ भनेर भन्न गएको थिएँ। त्यो हिसाबले अलिक पर्सेप्सन चाहिँ नराम्रो छ कि, जुन कुरा हामी गर्नै सक्दैनौँ नि त्यो कुरा चाहिँ हामीले गर्न सक्छौँ भनेर एकदम अफवाह फैलाइएको छ है। उहाँहरूको दिमाग खतरा हुन्छ अरे, उहाँहरूले पैसा हातमा देख्ने बित्तिकै हातमा राख्ने बित्तिकै पैसा चिन्नुहुन्छ अरे, अनि त्यसको के त्यो नभएको कुरा चाहिँ हाम्रो समाजमा चाहिँ एकदम प्रचलित छ। कहिले काहीँ कमन सेन्स पनि हुन्छ कि म्याम, जस्तो मैले अब भनौँ न म्याडमलाई सोध्छु फेरि यो कति पैसा हो भन्नु, उसले 100 रुपियाँ हो भनेर टक्क दिन्छन्, अनि मैले गाडीमा दिन्छु, अनि त्यो गाडीमा चाहिँ मेरो जेनरली भाडा लाग्ने 20 रुपियाँ हो, चारवटा नोट दियो भनेपछि त 20-20 का चारवटा होला नि भन्ने कमन सेन्स लाइन्छ नि त, 20-20 को चारवटा हो भन्छु मैले। अनि वरिपरि देख्ने मान्छेले ओहो ल, आँखा नदेख्ने मान्छेले पैसा दिँदो रहेछ, त्यो के एकदम अनि अनावश्यक होइन के। अनि त्यसपछि एकचोटि भेटेका मान्छे कहिले बिर्सिन्न भन्ने के भन्ने, जब कि मैले जति आँखा नदेख्ने मान्छेलाई त अर्को मान्छेले बुझाएको हुँदैन, विद्या म्यामले त बुझ्नुहुन्न नि त, मैले जति आँखा नदेख्ने मान्छेलाई जति बुझाएको छु त्यो मलाई थाहा हुन्छ, उहाँहरूले सिकाउनुहुन्छ यस्तो तपाईँहरूको यो क्षमता हुन्छ ऊ क्षमता हुन्छ यहाँ हुन्छ त्यहाँ हुन्छ भन्नुहुन्छ होइन। इरिटेट लाग्छ,
3: मेहनत आफ्नो लगनशीलताले भएको
1: हो एकदम, मेहनतले नै हो, सँगसँगै धेरै मान्छेको सपोर्ट पनि छ। फेरि यो समाजमा सबै खराब मात्रै छन् नेगेटिभ मात्रै छ भन्नु खोजे होइन, समाजमा धेरै राम्रा मान्छेहरू पनि छन्। प्लस टू पढ्दा होस् अथवा लोकसेवा तयारी गर्दा होस् धेरै मान्छेले कि मेरो फ्यामिलीको मात्रै सपोर्ट छैन कि म यहाँ पुग्नुमा, मलाई धेरै चिरपरिचित मान्छेले चाहिँ मलाई सपोर्ट गर्नुभएको छ त्यही भएर म यहाँ पुगेको छु होइन। धेरै मान्छे नेगेटिभ मात्रै हुनुहुन्न, तर चाहिँ हाम्रोमा अलि नेगेटिभिटी हामीलाई चाहिँ कि एकदमै खतरा हो भनिदिने कि चाहिँ केही गर्न सक्दैन भनिदिने, त्यो भन्दा पनि जी हो त्यो भनिदिने कि तपाईँ मेहनती हुनुहुँदो रहेछ यत्रो परिश्रम गरेर यहाँ पुग्नु भयो भन्दै भइहाल्यो नि, ए यस्तालाई त भगवान्ले हेर्छन्, यस्तालाई त अपाङ्ग कोटा जागिर खाएको त हो नि भन्ने होइन, त्यो एकदम
3: मिलाइदिएको
1: हो अथवा चाहिँ यस्तालाई भइहाल्छ नि यस्तालाई त गरिहाल्छ नि, भगवान्ले एकतिर ठगे पनि एकतिर माथि पुऱ्याइहाल्छन् नि भने जस्तो, त सबैलाई त्यही हो नि होइन, भगवान्ले त सबैलाई एउटै दृष्टि राख्ने हो। समाजमा अझै पनि नेगेटिभ झन् पढे लेखेको मान्छे झन् नेगेटिभ हुनु भएको छ कि, त्यो चाहिँ अलिक दुःखै लाग्छ।
3: परिवर्तन गर्नका लागि चाहिँ समाजले कस्तो खालको सोचाइ राखिदियो भने सहज हुन्थ्यो?
1: त्यसमा चाहिँ पहिला सुरु अब हाम्रो जस्तो रेडियो नेपाल जस्तो मिडियाहरू छन् नि, तिनीहरूले चाहिँ हामीले के गर्न सक्छौँ एक्चुअली भिजुअली इम्पेयरको क्षमता के हो, हजुरले मोबाइल चलाउनुहुन्छ मैले पनि मोबाइल चलाउँछु, हजुरले हेरेर चलाउनुहुन्छ म भोइस ओभरबाट सुनेर चलाउँछु, हजुरले मोबाइल चलाउँदा दङ पर्न नपर्ने मैले मोबाइल चलाउँदा दङ पर्नुपर्ने के छ त नि होइन। त्यो भएर हामी जस्तो मान्छे चाहिँ समाजमा जानु पर्यो होइन, समाजमा चाहिँ हामीले रियलमा के गर्न सक्छौँ त्यो समाजलाई चाहिँ बुझाउनु पर्यो कि, समाजको पनि गल्ती छैन नि त, देख्नु भएकै छैन आँखा नदेख्ने मान्छेले जागिर खाएको देख्नु भएकै छैन त होइन, आँखा नदेख्ने मान्छेले धुप बेचिरहेको नै देख्नु भएको छ नि त, धेरैले
3: गीत
1: गाएकै देख्नु भएको छ, त्यो उहाँहरूका पनि बाध्यता छन्, उहाँहरूलाई पनि रहर होइन होइन। अब सरकारले राम्रो चाहिँ एउटा म्यानेजमेन्टको बाटोमा इम्प्लोइमेन्ट क्रिएसनको बाटोमा अलिकति पढाइ भनौँ न अब होस्टेल खोलेर लगेर स्कुलमा भर्ना गरिदिँदैमा आँखा नदेख्ने मान्छेले पढ्न सक्दैन नि त होइन। रियली कसरी चाहिँ इफेक्टिभ एजुकेसन बनाउन सकिन्छ भनेर कसैलाई पनि मागेर अथवा चाहिँ घर सडकमा गीत गाएर कसैलाई पनि त्यो चाहिँ आँखा नदेख्ने मान्छे लट्ठी टेक्दै ठोक्किँदै धुप बेच्दै हिँड्न त कसैलाई पनि रहर छैन नि त होइन। सबै अब कुराले साथ नदिएको भए मेरो पनि त्यही हालत हुन्थ्यो होइन। त्यो भएको भएर अलिकति यसमा त सरकारले र निजी क्षेत्रले, सरकारी क्षेत्रमा त लड्नै पर्यो भिड्नै पर्यो, निजी क्षेत्रमा क्यापेबल भिजुअली इम्पेयर्ड कोही छ भने, क्यापेबल डिसेबिलिटी भएको मान्छे कोही छ भने जागिर दिउँ न। जसरी मैले नेपाल टेलिकममा कन्ट्रिब्युट गरिरहेको छु, तपाईँको संस्थामा पनि त्यो भिजुअली इम्पेयर्डले त्यो डिसेबल पर्सनले चाहिँ तपाईँको संस्थामा पनि कन्ट्रिब्युट गर्न सक्छ। त्यसले चाहिँ फेरि तपाईँलाई दुवटा फाइदा हुन्छ, एउटा चाहिँ भिजुअली इम्पेयर्डले डिसेबिलिटी भएको मान्छेले कन्ट्रिब्युट पनि गर्छ, अर्को भनेको तपाईँको चाहिँ त्यो सोसाइटीको एउटा हेर्ने दृष्टिकोण, तपाईँको चाहिँ इन्स्टिट्युसनको एउटा चाहिँ ख्याति गुडविल पनि बढ्छ कि। यस्तो मान्छेलाई चाहिँ अपर्च्युनिटी दिया रहेछ भन्ने त्यो भएको भएर अब अलिकति प्राइभेट सेक्टरले चाहिँ केही गर्नु नै पर्छ जस्तो लाग्छ कि
3: कोटा छुट्याइएको छ कोटा भने अनुरूप नभएको
1: यस्तो छ म्याम कोटा त अब अलि बढी भएको भए अझै राम्रो हुन्थ्यो अहिले जे छ अब
3: त्यो कोटाको दुरुपयोग पनि भइरहेको भन्ने गुनासो पनि आइरहेको
1: मेन चाहिँ के देख्छु भने जस्तो अपाङ्गता भएका व्यक्ति कोही अब बिस्तारामै सुत्ने हुनुहुन्छ होइन उठ्नै सक्नुहुन्न उहाँहरूको फिजिकल कन्डिसन नै त्यस्तो छ उहाँहरूलाई त सोसियल सेक्युरिटीको विकल्पै छैन अर्को भनेको म जस्ता होइन जो चाहिँ अब हामी फुल्ली भिजुअली इम्पेयर लट्ठी टेक्दै हिँड्नुपर्छ सहायक सामग्रीहरू अहिलेको टेक्नोलोजीमा अभ्यस्त भयो भने फेरि आँखा देख्ने सरह काम पनि गर्न सक्छौँ अरू चाहिँ कोही सामान्य खालको हुनुहुन्छ कसैको एउटा होला सानो होला कसैको चाहिँ खुट्टा थोरै हिँड्नलाई प्रब्लम होला उहाँहरूको पनि समस्या छ नि त अनि त्यो हिसाबले अब यो कोटामा चाहिँ सबैलाई एकै ठाउँमा गोलमाल हालिदिँदाखेरि जो मान्छे चाहिँ अलिकति औँला छोटो छ त्यो मान्छेले बढी एडभान्टेज लियो अथवा कोही मान्छे चाहिँ अब के पनि सुनिन्छ अब त्यो त मसँग प्रमाण छैन कोही मान्छे चाहिँ नक्कली पहुँचको आधारमा चाहिँ अपाङ्ग परिचय पत्र बनाएर अपाङ्ग कोटामा लड्ने आएका पनि छन् भन्ने पनि सुनिन्छ नत्र भने त्यो लोकसेवाको इन्टरभ्यू लिने मान्छेले त थाहा पाउनु पर्यो नि त यो अपाङ्ग कस्तो खालको अपाङ्ग हो यो के हो कसो हो भनेर र अहिले एउटा राम्रो चाहिँ के छ भने अब यो भन्न मिल्छ कि मिल्दैन इन्टरभ्यू लिने बेलामा अलिक पोजिटिभ हुनुहुन्छ कि जस्तो म जस्तो फुल्ली ब्लाइन्ड गयो भने केही न केही उहाँहरूको म प्रति सदा सहायता चाहिँ हुन्छ कि यो त उहाँहरूको लागि छुट्टाएको कोटा हो नि त यसो हेर्दाखेरि केही पनि डिसेबिलिटी छैन यसलाई किन ऊ गर्ने भनेर अब 0.5, 0.75 केही नम्बर चाहिँ अलिकति सदा सहायता हुन्छ कि जस्तो के किनकि उहाँहरूको व्यवहार अथवा कतै इन्टरभ्यू दिन जाँदाखेरि अथवा कसै भेट्दाखेरि चाहिँ त्यो हुन्छ कि जस्तो लाग्छ यसमा चाहिँ सरकारले स्पष्ट नीति बनाउनु पर्यो कोटामा अपाङ्गता एकदम रियल डिसेबिलिटीलाई मात्रै भेट नदिने त्यो खालको चाहिँ प्रोभिजन बनाउनु पर्यो र अर्को चाहिँ यो लड्न दिएर मात्रै भएन कि अब पढ्नलाई मेटेरियलहरू हुनु पर्यो अहिलेसम्म ल मलाई चाहिँ अब शाखा अधिकृतको बुक पढ्नु पर्यो अब मलाई चाहिँ भोलि छात्र तहको तयारी गर्नु पर्यो मेरो बुढी छन् मलाई उसले स्क्यान गरिदिन्छ सपोर्ट गर्छिन् सबैको त त्यो नहुन सक्छ नि त कतिको बिहे भएको छैन होला कति चाहिँ अब दुवैजना भिजुअली इम्पेयर्ड इम्पेयर्ड जोडी पनि हुनुहुन्छ होला उहाँहरूलाई सपोर्ट कसले गर्ने त त्यो भएको भएर अब पढ्नलाई मेटेरियलहरू चाहिँ हुनु पर्यो क्या हामीलाई पढ्नलाई मेटेरियल हुनु पर्यो राइटर मैले भनेको लेख्न सक्ने मान्छे चाहिँ राइटर हुनु पर्यो मलाई चाहिँ भोलि परीक्षा केन्द्र जान आउन मलाई चाहिँ त्यो अलिकति सहजताको चाहिँ परिस्थिति सिर्जना गरिदिनु पर्यो त्यो भयो भने मात्रै अनि हामी जस्ता भिजुअली इम्पेयर्डहरू चाहिँ सरकारी सेवामा लोकसेवा पास गरेर आउँछ
3: सँगै बस्दै गर्दाखेरि कहिले काहीँ झगडा पनि हुन्छ होला तर सबैभन्दा अगाडि चाहिँ कसले फकाउनु जान्छ
2: फकाउने नै भने चाहिँ श्रीमानले नै हो मलाई फकाउने चाहिँ होइन अब रिसाउन नि मै धेरै रिसाउँछु रिसाउने कारण पनि अलि धेरै नै मेरै हुन्छ प्रायः जसो होइन अब रिसाउन नि मै धेरै रिसाउँछु उहाँ चाहिँ रिसाउनु भयो भने पनि अब म चाहिँ हतपत्त फकाउन जान्न मलाई फकाउनलाई अब एक दुईपल्ट कोसिस गर्नुहुन्छ अब फकिएन भने उहाँ नि बोल्नुहुन्न तर हामी त्यस्तो रिसाएर त्यति समय नबोल्यो भने चाहिँ एक दिनसम्म छ होला न त त्यस्तो रिसाउने भन्ने चाहिँ छैन फर्स्ट फर्स्टमा चाहिँ हाम्रो अलिअलि अब कुरा मिल्दैन थियो
3: बुझ्न गाह्रो भयो
2: म पिरो खाने उहाँ पिरो नखाने अब मलाई तेलमा तारेर खान मन लाग्ने उहाँलाई खान मन नलाग्ने होइन म नुन टक्क खाने उहाँ कम खाने हाम्रो चाहिँ त्यस्तो त्यस्तो कुरामा चाहिँ डिस्कस भर्थ्यो अहिले त अब सबै नर्मल भइसक्यो अब उहाँले अलिक कमै खानुहुन्छ खाना पछि फेरि छरेरै खान्छौँ कि नुन त्यस्तै त्यस्तै भएर पनि अब कुरो बिस्तारै मिल्दै गइसक्यो अब झगडै भन्ने त कहिले कसो पर्छ
3: जसको घरमा पनि हुन्छ
2: जसको पनि पर्छ अब श्रीमान श्रीमतीको झगडा भनेको परालको आगो भने जस्तै हो अब हाम्रो त्यस्तो खासै लामो समयसम्म झगडा पर्दैन अहिले अब बेला बेला कहिले कसो महिना दुई महिना जसोमा हो नत्र झगडा चाहिँ खासै पर्दैन
3: बिहे गरिसकेपछि गौतम सरको घरमा जानुभयो कस्तो खालको व्यवहार पाउनुभयो
2: घरमा गएपछि त अब नर्मलै अब उहाँ त छोरालाई त बुझ्नु भएछ नि त अब हामी जस्तो त अब सबैजना हुनुहुन्छ नै अब उहाँलाई बुझ्नु भएछ घर परिवार सबैले घर परिवारमा त्यस्तो
3: बिहे गरेर आयो सामान्य छ कहिले काहीँ छोरालाई भाइलाई दाइलाई छोडेर पो जाने हो कि भन्ने पनि आयो होला नि
2: परिवारमा चाहिँ त्यस्तो आएन तर हाम्रै रिलेटिभ हुनुहुन्छ उहाँले चाहिँ के देखेर आएकी थिए भन्ने जस्तो कुरा गर्नुभयो अरे भन्ने
1: गाउँघरमा कसैले चाहिँ बच्चा चाहिँ छिटो पाइहाल नत्र भने
2: त्यो बच्चा पाइसकेपछि बच्चाको
1: मायाले
2: उहाँहरूले अब त्यति नै बुझ्नुभयो कि अब बच्चा चाहिँ तत्काल पाइसकेपछि बच्चाको मायाले नै बस्ने भयो भन्ने कुरा हो तर बच्चा त हामीले एकदम ढिला नै पाएका हौँ तर बेगन बित्तिकै त होइन अब त्यो
3: बिहे भएको
2: त हाम्रो चार पुरा भएर पाँच वर्ष लाग्यो बिहे गरिसकेपछि चाहिँ तत्काल बच्चा पाएपछि चाहिँ जान्न भन्ने
1: यो चाहिँ अलिक सेग्रिगेटेड सोसाइटी होइन अब यहाँ कसैलाई कसैको मतलब छैन त्यो भएर अलिक कम्पेरिटिभली कम दबाव आयो तर म अलिक कडै छु क्या फेरि मान्छे पनि हल्ला नगर यहाँ मलाई चाहिँ मेरो आफ्नो करियरको चिन्ता भन्ने यताउता गर्ने त्यस्तो धेरै दबाव चाहिँ आएन अब मनमा त होला तर भन्न चाहिँ कसैले भनेनन् अब फेरि धेरै छन् कि म्याम अब हाम्रो मात्रै होइन नि त आँखा नदेख्ने मान्छेले आँखा देख्ने जीवनसाथी चाहिँ धेरैको हुनुहुन्छ होइन हाम्रो भिजुअली इम्पेयर्ड सोसाइटीमा त्यस्तो हुँदैन किनकि अब पहिलो पटक भएको भए त्यस्तो हुन्थ्यो पनि होला होइन जस्तो अब आँखा नदेख्ने केटी मान्छेको चाहिँ केटा मान्छे अलिक कम आँखा देख्ने केटाले केटी चाहिँ अलिक कम नै बिहा गर्नु भएको छ होइन
3: एकदमै यो
1: चाहिँ अलिक कम नै छ त्यो हिसाबले त्यस्तो भएको भए अलिक कुरा हुन्थ्यो होला युज टु जस्तै छ कि अब धेरैले गर्नुभएको छ
2: फर्स्ट फर्स्टमा चाहिँ आँखा देख्नुहुन्न भने जस्तो चाहिँ आउँथ्यो बुझेरै त्यो विवाह गरे भएर होला त्यस्तो सोच चाहिँ आएन मलाई अब भन्न त अब भनिहाल्छ नि, अब छन् अब हाम्रो दिदी बहिनीहरू हुनुहुन्छ, अब मेरो आफ्नै चाहिँ बहिनी हो तर दिदी पनि अब बहिनी पनिहरू हुनुहुन्छ नि त, उहाँको श्रीमानहरू नि हेर्छु म, तर उहाँको श्रीमानहरू अब मेरो श्रीमान हुनुभयो, तर दुईजना अब तिनजना ज्वाइँहरू बिचमा बसेर हेर्दा पनि अरू भन्दा धेरै अब्बल हुनुहुन्छ जस्तो लाग्छ कि, अब सरकारी क्षेत्रमा नै कोही नै हुनुहुन्न, मेरो भिनाजुहरू ज्वाइँहरू पर्नुहुन्छ नि त, कोही नै हुनुहुन्न अहिलेसम्म, अब श्रीमान मात्र हुनुहुन्छ, पछि पछि हुनु होला तर अहिले त्यस्तो हुनुहुन्न, उहाँको अब आमा बुबाहरू अब चाँडो चाँडो जन्मिनु भयो, अब सोचाइ पनि सानो सानो भएको कारणले चाहिँ उहाँहरूको चाहिँ अब सोचाइ चाहिँ त्यस्तो हो, तर त्यतिसम्म अब छैन अहिले।
3: गौतम सरतर्फ लागे मैले, अब जस्तो जुन अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै ऐन नियम कानुनहरू बनेको छैन, अब धेरै चाहिँ कार्यान्वयन आएन, कागजमा सीमित भयो भन्ने कुराहरू धेरै गर्नुहुन्छ, के कति कारणले कहाँनिर के चुकिरहेको जस्तो लाग्छ? यहाँ एउटा सरकारी निकायमा कार्यरत पनि हुनुहुन्छ।
1: ऐन नियमहरू चाहिँ हामी बनाइहाल्छौँ किनकि बनाउन त सजिलो छ नि त, दुईवटा कुराले बनाउँछौँ, एउटा बनाउनु सजिलो पनि छ, अर्को कुरा भनेको हामी चाहिँ यो इन्टरनेसनल सेक्टरको प्रेसरको कारणले गर्दाखेरि हामी जस्तो विभिन्न सन्धि सम्झौतामा हामीले हस्ताक्षर गरेका छौँ, त्यो भएपछि अब चाहिँ डिसेबिलिटी सेक्टरमा पनि हामी ऐन चाहिँ बाध्यताले बनाइहाल्यौँ, यो अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी ऐन 2074 छ होइन, अनि त्यो कार्यान्वयनमा चाहिँ अब हामी व्यवहारिक सोचेर बुझेर यति गर्न सकिन्छ भनेर प्लानिङ गरेर ऐन बनाएको भए पो कार्यान्वयन गर्न सकिन्थ्यो होइन, अब हामीले चाहिँ त्यो हिसाबले ऐन बनाएनौँ, त्यो भएर कार्यान्वयन गर्न सकिएन। त्यसमा चाहिँ अब स्रोत साधनको अभाव, हाम्रो चाहिँ विभिन्न निकायहरूको बिचको चाहिँ उचित समन्वयको अभाव जस्ता विभिन्न कारणले चाहिँ यो ऐनहरू कार्यान्वयन भएको छैन जस्तो लाग्छ मलाई। कार्यान्वयनको अवस्था चाहिँ डिसेबिलिटी सेक्टरमा मात्रै होइन कि म्याम, जुनसुकै सेक्टरमा पनि हाम्रो ऐनहरू त यति राम्रो छ नि, संविधानमा यति राम्रा मौलिक हकहरूको व्यवस्था गरेका छ, म अब कानुनको विद्यार्थी पनि हो, त्यो भएर पढ्दाखेरि कहिलेकाहीँ अचम्म हाँसो पनि लाग्छ, मैले कहिलेकाहीँ बुढीले पनि भन्छु हेर त यस्तो यस्तो कुरा लेखेको छ भनेर, इम्प्लिमेन्टेसनको बाटो चाहिँ हामी एकदमै पछाडि छौँ।
3: कार्यान्वयन गराउनका लागि अपाङ्गता क्षेत्रमै काम गर्ने सङ्घ संस्थाहरूले अलिकति सम्बन्धित निकायलाई घचघचाउने पो हो कि?
1: एकदमै म्याम, पहिलो सुरुमा त अब सरकारले नै इनिसिएसन लिनु पर्यो, बजेटहरू छुट्याइएका छन् तर त्यसको खर्च कसरी भएको छ त्यसको रेखदेख गरिएको छैन। डिसेबिलिटीको सेक्टरमा धेरै एनजिओहरू छन्, अब उनीहरूको पनि प्राथमिकताहरू चाहिँ ठ्याक्कै इन्टिग्रेट गरेर गर्न पायो भने त अब धेरैले चाहिँ ट्याक्टुक बजेट ल्याउने कार्य कम्प्युटर सम्प्युटर सिकाउने भन्ने डाङडुङ गर्ने यताउता गर्ने अलिकति चाहिँ त्यो प्लानिङ अनुसार भएन क्या, अनि त्यस पछाडि अलि इनिसिएसन कोअर्डिनेसन कोअपरेसनको बाटो पनि कमजोर भयो। सरकारले नीति बनाउँदा कार्यान्वयन गर्दाखेरि डिसेबिलिटी सेक्टरका लिडरहरू एकदम ठुल्ठुलो मान्छेहरूलाई मात्रै बोलाएर होइन, हामी जस्ता लट्ठी टेकेर हिँड्ने अथवा चाहिँ हामी जस्ता बाटोमा गीत गाएर बस्ने अथवा चाहिँ हामी जस्तो धुप बेचेर हिँड्ने मान्छेलाई बोलाएर तपाईँको रियल प्रब्लम के हो त नि, तपाईँलाई चाहिँ कसरी चाहिँ हामीले चाहिँ तपाईँको माग मुद्दालाई सम्बोधन गर्न सक्छौँ भनेर सरकारले अलिक छलफल पनि सरकारहरूलाई चाहिँ छलफल पनि गर्नु पऱ्यो कि। जस्तो गौतम पोखरेलको आवश्यकता एउटा होला, गौतम पोखरेल त अब नेपाल टेलिकममा चाहिँ सहायक प्रशासकीय अधिकृतमा काम गरिरहेछ, गौतम पोखरेलका चासोहरू केही फरक होला होइन, जो मान्छे चाहिँ अब अहिले जागिर पाउनु भएको छैन पढेर बेरोजगार हुनुहुन्छ उहाँहरूका चासो अर्को होला, जो मान्छे चाहिँ अब म पढेर गर्न पनि सक्दिनँ, म चाहिँ अब यो धुप अथवा चाहिँ कुनै सामानहरू होइन अथवा नङ्कटहरू केही बेचिरहनु भएको छ, फलफुलहरू पनि बेचिरहनु भएको छ, उहाँहरूको चाहिँ चासो कम्तीमा पनि एउटा बेच्ने एउटा निश्चित ठाउँ छुट्याइदिएर त्यहाँ चाहिँ अलिकति एउटा व्यवस्थित गरिदिए हुन्थ्यो होइन, आखिर उहाँहरूले पनि बेचेरै खाने हो नि त, आँखा देख्ने मान्छेले फलफुल बेच्दा केही नहुने, आँखा नदेख्ने फलफुल बेच्दा चाहिँ मागेर दिए जस्तो व्यवहार गर्ने होइन, त्यो समाजले पनि केही कुरा चाहिँ बुझ्नु पऱ्यो, अनि कोही चाहिँ अब फुल्ली जो चाहिँ अब घरबाट बाहिरै निस्किन सक्नुहुन्न होइन, त्यस्तो खालको डिसेबिलिटीलाई चाहिँ सोसियल सेक्युरिटी दिने हो कि केही चाहिँ सहयोगीहरू व्यवस्था गरिदिने हो कि, अनि अब 4,000 रुपियाँ भत्ता दिएर त भएन नि त, भनेपछि त्यसको लागि के गर्ने, त्यो चाहिँ अब सरकारले एकदम नीति बनाउनु पऱ्यो, त्यो हिसाबले होइन अलिकति इफेक्टिभ कसरी बनाउने, कसरी चाहिँ इकोनोमिक बनाउने, कसरी चाहिँ त्यसलाई व्यवस्थित बनाउने भन्नेतिर चाहिँ अलिक सोच विचार गर्नुपर्छ होला।
3: अपाङ्गता भएका व्यक्तिहरूलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ र प्रविधिले अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको जीवन दैनिकी चलाउनलाई कतिको सहयोग मद्दत भएको छ?
1: प्रविधि त मेरो लागि त वरदान नै भएको छ भन्छु मैले होइन, त्यही प्रविधिको कारणले गर्दाखेरि आज मैले नेपाल टेलिकममा एकदम आँखा देख्ने मान्छे जसरी काम गर्न सक्षम भएको छु, नत्र भने मैले जागिर त खान्थेँ होला तर मैले पर्फर्मेन्स चाहिँ मैले मेरो राम्रो हुन्थेन होला, त्यो हुँदाखेरि अनि म फेरि उही दयाकै पात्र हुन्थेँ, बिचरा यस्तोलाई यताउता भन्ने हुन्थ्यो होला होइन, मैले चाहिँ प्रविधिकै कारणले गर्दा आज म चाहिँ लोकसेवाको विभिन्न इन्स्टिच्युटहरू होइन मैले चाहिँ पढाइरहेको छु, प्रविधिकै कारणले गर्दा आज मैले चाहिँ मास्टर्स डिग्रीदेखि लिएर मैले एलएलबी मैले पढिरहेको छु, मैले विभिन्न चाहिँ आर्टिकलहरू लेख्छु, मेरो आफ्नो पेज पनि छ लर्न पिएससी विथ गौतम भनेर, मैले आफूले जानेका चाहिँ लोकसेवासँग रिलेटेड इन्फर्मेसनहरू मैले आफ्नो पेजमा चाहिँ हालिरहेको हुन्छु, त्यो भएको र प्रविधि भनेको त म जस्ता भिजुअली इम्पेयर्डको लागि वरदान नै हो, अब मैले इन्डाई बुक गर्छु पठाउ बुक गर्छु आफै हिँड्ने डुल्ने यताउता होइन ब्याङ्कबाट ट्रान्जेक्सनहरू गर्छु त्यो सेफ पनि भयो नि त, जस्तो अघि मैले इन्डाइभ गरेर आएँ मैले ट्याक्सीलाई चाहिँ 260 रुपियाँ टक्क आफूले चाहिँ हेरेर हालिदिएँ, यदि त्यहाँ चाहिँ म क्यास दिन्थेँ भने म ठगिन पनि सक्थेँ अनि ठगिने पनि सम्भावना हुन्थ्यो, त्यो भएको भएर चाहिँ हामीले प्रविधि सिक्नै पर्छ, प्रविधिमा हामी अभ्यस्तै हुनुपर्छ, त्यसमा पनि चुनौती छ, आँखा देख्ने मान्छेले एएसडिएफ कहाँ छ हेर्छ भने हामीलाई चाहिँ अब केही समय अवस्था हुन टाइम लाग्छ, हामीले सुनेर कम्प्युटर चलाउनुपर्छ होइन. हामी मैत्री चाहिँ सफ्टवेयरहरू पूर्वाधारहरू हामी मैत्री कम्प्युटरहरू नै अहिलेसम्म त्यस्तो चाहिँ बनाएको छैन होइन. अब त्यो एनबिडीले कति कुरा बोल्दिन्न होइन, जस्तो त्यही अफिसकै सिस्टम पनि कति चाहिँ इनएक्सेसिबल छ होइन, त्यहाँ चाहिँ माउसै चाहिन्छ. त्यो भएको भएर अब त्योमा चाहिँ लगानी गर्नुपर्छ मेन चाहिँ. अब सरकारले अब हामी जस्ता चाहिँ अलिक पढ्न खोज्ने मान्छेको लागि कम्तीमा एउटा चाहिँ वेबसाइटहरू अलि हामी मैत्री बनाइदिने होइन, त्यो आँखा नदेख्ने मान्छेले नि त्यसलाई चाहिँ नेभिगेट गर्न सकोस् कि. बजेट आउँछ, त्यो बजेट हामीले पढ्न सक्दैनौँ, फेरि अब अरूकै भर पर्नुपर्छ, ल यसलाई कन्भर्ट गर्दै भन्नुपर्छ. कन्भर्ट गरेर सबै राम्रो आउँदैन नि त, अस्त व्यस्त आउँछ. अनि त्यस पछाडि अब चाहिँ योजनाहरू, जस्तो सोह्रौँ योजना आयो, आँखा देख्ने मान्छेले भरको भर पढ्न पाउँछ. त्यो सरकारले सोच्नु पर्ने त के खर्च लाग्छ र भने, त्यो माइक्रोसफ्ट वर्डमै हुन्छ, त्यसलाई चाहिँ कसरी चाहिँ आँखा नदेख्ने मान्छेले एउटा वेबसाइटमा चाहिँ पढ्न मिल्ने गरी टक्क राखिदिए भइहाल्यो नि. हाम्रोमा चिन्तै छैन कि राजनीति प्रशासनले डिसेबिलिटी भएको सेक्टरलाई यो लाइबिलिटिजको रूपमा यी दिने मात्रै हुन् कि यिनीहरू. यिनीहरूलाई चाहिँ हामीले दिने मात्रै हो, यिनीहरूबाट हामी लिन सक्दैनौँ भन्ने धारणा होइन. हामीलाई दिन मात्रै पर्दैन, हामी पनि दिन सक्छौँ कि. त्यो खालको चाहिँ भावना प्रशासकहरू, राजनीतिक नेतृत्वहरू, निजी क्षेत्रले चाहिँ यो विषयमा चाहिँ अलिक चिन्तन गर्नुपर्छ होला. अर्को चाहिँ इन्फ्रास्ट्रक्चर होइन, हामी मैत्री बनाउनु पऱ्यो कि. त्यो जस्तो भनौँ न, कुनै भवनमा ऱ्याम्प राखियो, त्यसले ह्विलचेयर युजरलाई मात्रै सपोर्ट गर्दैन नि त, बुढाबुढीलाई सपोर्ट गर्ला, बालबालिकालाई सपोर्ट गर्ला, गर्भवतीलाई सपोर्ट गर्ला. यो भनेको केवल आँखा नदेख्ने मान्छेको लागि, केवल ह्विलचेयर युजरको लागि मात्रै गरिएको लगानी होइन. जस्तो लिफ्टमा चाहिँ अडियो सिस्टम राखिदिनु भयो भने, नपढेको मान्छेलाई पनि फिफ्थ फ्लोर भन्छ अथवा पाँचौँ तला भनेर राखिदिउँ न, इङ्ग्लिस मात्रै किन राख्ने. त्यो गर्यो भने आँखा देख्ने मान्छे, नपढेको मान्छेलाई पनि सजिलो होला नि त. त्यो भएको भएर अलिकति बोर्ड सोचाइ नै हुनुपर्छ. पूर्वाधारहरू बनाउँदाखेरि अलिक प्लानिङ गरेर, अलिकति चाहिँ कोर्डिनेसन गरेर होइन, बाटोमा रोड भत्काइहाल्ने अनि बिस्तारै बनाउने. अरे बाबा, जहिले बनाउने त्यहीले भत्काउन.

0: भन्ने चाहिँ सोच आउनु पर्यो पहिला चाहिँ,
1: किनभने भविष्यका कर्णधार भनेर लगानी गर्छौँ, एकदम धेरै खर्च छ नि त, स्कुल पढाउनु पर्यो, तिनीहरूलाई खुवाउनु पर्यो, पिलाउनु पर्यो, लुगा धुनु पर्यो, के गर्नु पर्यो, अक्नु बग्नु सक्यो, किन गरेर चाहिँ भविष्यमै यसले केही दिन्छ भनेर गरे हो नि त, भविष्यमा देशलाई परिवारलाई समाजलाई केही दिन्छ भनेर हो। त्यस्तै डिसेबिलिटी भएको सेक्टरमा पनि केही हामीले अहिले लगानी गऱ्यौँ भने त्यसको रिटर्न पाउँछौँ। साङ्गहरूको मात्रै पेवा होइन नि त, वृत्ता होइन नि त, यो समाजमा बाँच्न पाउने हक अधिकार भनेको यो हामी अपाङ्गता भएका व्यक्तिहरूको पनि छ नि त, त्यो हिसाबले पनि सोच्नु पर्यो, ल देला नदेला आफ्नोमा छ, तर चाहिँ यो समाजबाटै राजस्व उठाएर कर सङ्कलन गरेर देश चल्ने हो नि त, त्योबाट चाहिँ एकदम चिल्ला चिल्ला बाटो बनाउने, तर आँखा नदेख्ने मान्छेको लागि एलोप्याथ किन नबनाउने त, होइन व्हिलचेयर युजरको लागि ऱ्याम्प किन नबनाउने त, होइन भिजुअली इम्पेयर्डको लागि पढ्नलाई चाहिँ एक्सेसिबल मेटेरियल किन नबनाउने त, होइन यो त तपाईँको चाहिँ सम्रान्त यो चाहिँ कुलीनहरूको मात्रै समाज त होइन, पछाडि परेका पिछडिएका वर्गहरू पनि हुनुहुन्छ, त्यो सोचाइ चाहिँ राख्नु पर्यो के अब।
0: हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा कार्यक्रम हाम्रो बोली र रेडियो नेपालको तर्फबाट यहाँहरू दुवैजनालाई एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ।
1: एकदम म्याम, हाम्रो तर्फबाट पनि हामीलाई यो विशेष अवसर दिनुभयो, त्यसको लागि हाम्रो विद्या म्यामलाई धेरै धेरै धन्यवाद।
2: अहिले अब जुन दृष्टिकोण लिनु भएको छ त्यो पनि अहिले अब पढे लेखेको हुनुहुन्छ, अब राम्रै छ, तर अझै पनि उहाँहरू हिँड्दा ओर्दा अब हिँड्दा बेलामा एलोप्याथ छ होइन, बाटो त छ तर के भने बिचमा रुख छ, त्यो रुख त छ, कतै कतै जाँदा जाँदै त्यो एलोप्याथै छैन, आँखा नदेख्ने मान्छे लठीले टेक्दै हिँड्नु पर्यो, बाटो कसरी राम्रो बनाउने, उहाँहरूले हिँड्नलाई कसरी सहज हुन्छ त्यो तरिकाले बनाउनु पर्यो।
0: आज हामी कार्यक्रम हाम्रो बोलीमा गौतम पोखरेल र उहाँको जीवन सङ्गिनी मेलिना लामिछानेसँग कुराकानी गर्यौं। गौतम पोखरेल पूर्ण दृष्टिविहीन भएको व्यक्ति हुनुहुन्छ र हाल उहाँ नेपाल टेलिकम सुन्धारामा सहायक प्रशासकीय अधिकृतको पदमा रहेर काम गर्दै हुनुहुन्छ। हवस् त, आजका लागि कार्यक्रम हाम्रो बोलीको समय यही सकिन्छ। कार्यक्रमका बारेमा तपाईँका केही सल्लाह सुझाव र प्रतिक्रियाहरू छन् भने कार्यक्रम हाम्रो बोलीको इमेल ठेगाना hamrobolie.radionepal@gmail.com इमेल गर्न सक्नुहुनेछ। अर्को साता नयाँ विषय र सन्दर्भको साथमा अर्को कार्यक्रम लिएर आउने नै छौँ। त्यतिन्जेलसम्म प्राविधिक मित्र मिनर्वा वज्राचार्य अनि म विद्या चौधरीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।
3: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
4: नागरिक लगानी कोष,
5: झण्डु आयुर्वेद,
6: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
5: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
6: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
5: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
6: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
7: यहाँहरू अहिले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ। एउटा लोकगीत सुनाउँदैछौँ, फतेमान राज भण्डारीको स्वरमा, हरिबहादुर रञ्जितको सङ्कलनमा।

0: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौं।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपालमा धूम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 10:10 पछिको प्रस्तुतिमा सिलसिला कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
0: सिलसिला।
1: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौ।
0: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न संचार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
1: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौ।
0: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला।
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरूमाझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। यसै क्रममा यो सामग्री राख्दैछौँ, माकुराले आफ्नो जालो कसरी बनाउँछ र यसका लागि धागो उसले कहाँबाट प्राप्त गर्दछ त? अब यो बारेमा एउटा जानकारी राख्दैछौँ। माकुराले आफ्नो जालो बनाउनका लागि एक किसिमको रेशमी धागो आफ्नै शरीरबाट निकाल्दछ, जसलाई हामी स्पाइडर सिल्क भन्ने गर्दछौँ। त्यो धागो प्रोटिनबाट बनेको हुन्छ र यसको निर्माण माकुराको रेशम ग्रन्थीबाट बनेको हुन्छ। माकुरा वर्गमा 7 प्रकारका रेशम ग्रन्थीहरू रहेका हुन्छन्। हरेक प्रकारका ग्रन्थीहरूमा अलग अलग प्रकारका रेशम धागोहरू रहेका हुन्छन्। कुनै ग्रन्थीबाट तरल रेशम निस्कन्छ र जुन माकुराबाट बाहिर आउने बित्तिकै सुक्छ र केहीमा चिलो पदार्थ हुन्छ र त्यो रहिरहन्छ। स्पाइडर रेशम पानीमा पनि घुल्दैन। थाहा भए अनुसार यो प्राकृतिक रेशा मध्ये सबैभन्दा बलियो पनि हो। माकुराको शरीरको भित्र जसले रेशाबाट जालो बुन्छ त्यसले हातको औंलाले जस्तै काम गर्दछ। माकुराले एउटा स्पिनरेटलाई बाहिर तान्छ। सबै स्पिनरेटले एकैचोटि अनि अलग अलग पनि काम गर्न सक्दछन्। विभिन्न ग्रन्थीबाट निस्केको रेसाहरू मिलाएर धेरै पातलो र धेरै मोटो पनि बनाउन सक्दछन्। केही माकुराले यस्तो चिप्लो र चम्किलो रेसा बनाउँछ कि हेर्दाखेरि मोतीको माला जस्तो देखिन्छ। कुनै कुनै माकुरामा जालो बुन्नका लागि विशेष प्रकारको अङ्ग पनि रहेको हुन्छ, जसलाई क्रैजेलम भनिन्छ। यो अण्डाकार जस्तो आकारमा स्पिनरेटको माथिपट्टि रहेको हुन्छ। यसले चिल्लो रेशमलाई अत्यधिक मसिनो गरी बनाउने कार्य गर्दछ।
0: कार्यक्रम सिलसिला सुन्दै हुनुहुन्छ तपाईँ। अबको लागि मिराज भनेको के हो यो प्रसङ्ग। दिउँसो घामले पिच सडक तातेको बेला टाढाबाट हेर्दा सडकमा पानी परेको जस्तो देखिन्छ। यसको कारण सडकमा हावा तातेर तह तह परेको हुन्छ। पिच सडक तातेको बेला सतहको पानी पनि तातेको हुन्छ। त्यसभन्दा माथिको हावाको तहको तापक्रम क्रमशः घटेर गएको हुन्छ। हावाको तापक्रम घटेपछि घनत्व बढ्दै जान्छ। बढी घनत्व भएको हावा सघन माध्यम अर्थात् माथिल्लो तह र कम घनत्व भएको हावा विरल माध्यम अर्थात् तल्लो तह बद्दछ। सघन माध्यमबाट विरल माध्यमतिर आवर्तन हुँदा प्रकाश नर्मलबाट टाढा जान्छ। सडकको दायाँ बायाँ भएका रुख वा गाडीको माथिल्लो भाग सघन माध्यममा हुन्छ। सघन माध्यमबाट आएको किरण विरल माध्यमका तहहरूमा क्रमशः नर्मलबाट टाढा बाँगिँदै गएर अन्तमा पूर्ण आन्तरिक परावर्तन भई सडकमा आकृति देखिन्छ। यसले गर्दा सडकमा पानी जम्मा भएको जस्तो भ्रम पर्दछ। मरुभूमिमा पनि वरपरका वस्तुको आकृति टाढाबाट जमिनमा देखिन गई पानी जम्मा भएको जस्तो भ्रम पर्न जान्छ। यसरी मरुभूमि वा पिच सडकमा देखिने भ्रमात्मक पानीको दृश्यलाई मिराज भन्दछन्।
1: अब यसै क्रममा बाक्लो सिसाको गिलासमा तातो चिया हाल्दा गिलास फुट्दछ, तर पातलोमा हाल्दा किन फुट्दैन? अब यो बारेमा जानकारी दिँदैछौँ। साधारणतया कुनै पनि ठोस वस्तु तातोको सम्पर्कमा आउने बित्तिकै फैलन्छ, किनभने तातोले अणुहरूलाई आपसमा बाँधेर राख्ने कार्य कमजोर हुँदै जान्छन्। जब हामीले बाक्लो सिसाको गिलासमा चिया हाल्छौँ तब गिलासको भित्री भाग चियाको तातोले छिट्टै फैलने कोसिस गर्छ र गिलासको बाहिरी सतहको तापमान वायुमण्डलीय तापमानको बराबर हुन्छ। भित्री सतह भन्दा टाढा हुने कारणले गर्दा भित्रपट्टि भएको तापीय परिवर्तनको प्रभाव बाहिरपट्टि पर्दैन। यस्तो हुँदा आफ्नो स्थितिको आकार यथावत बनाइराख्दछ। तर उता भित्री सतहपट्टि उष्णीय परिवर्तनको कारणले भएको फैलावटले बाह्य सतह चर्किन्छ र गिलास फुट्ने हुन्छ। यसको विपरीत पातलो सिसाको गिलासको बाहिरी र भित्र दुवै सतहमा समान तापीय परिवर्तन हुन्छ र गिलास फुट्दैन। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: अबको लागि भने चट्याङ कसरी पर्दछ यो प्रसंग। वायुको स्वभाव जहिले पनि उच्च चापबाट निम्न चापतिर बहने गर्दछ। यही निम्न चापमा वायुको आपूर्ति हुने क्रममा विभिन्न दिशाबाट वायु बहन्छ र एक आपसमा ठोकिन पुग्दा ठूलो घर्षण पैदा हुन्छ। चट्याङ पर्नु भनेको पनि वास्तवमा दुई विपरीत दिशाको वायुहरूको घर्षण हुनु हो। यसलाई विनाशकारी पनि भन्दछन्। वैज्ञानिक भाषामा चट्याङ पर्नु, बिजुली चम्किनु भनेको वायुमण्डलबाट विद्युत शक्तिको प्रसारण हुनु हो। यो विद्युत शक्ति बादलबाट निस्किन्छ। विद्युत शक्ति उत्पादन गर्ने बादललाई क्युमुलो निम्बस भनिन्छ। क्युमुलो निम्बस बादल करिब 40,000 फिटको उचाइमा तेजिलो गतिमा यताउता कुदिरहेको हुन्छ। चट्याङ पर्दा यस्तो बिजुलीले झन्डै 30,000 डिग्री सेन्टिग्रेड बराबरको तापक्रम पैदा गर्दछ। यो तापक्रम सूर्यको सतहमा भएको तापक्रम भन्दा 6 गुणाले बढी हुने गर्दछ। यसकारण चट्याङ परेको ठाउँमा ठूलो क्षति हुने गर्दछ। तर आश्चर्यको कुरा यो छ कि यति धेरै ताप दिने विद्युत शक्ति वायुमण्डलमा कसरी पैदा हुन्छ, जुन अझै पनि अनुसन्धानकै विषय बन्न पुगेको छ।
1: अब विज्ञान उपयोगी प्रसंग राख्ने क्रममा, माटोको घैटामा पानी चिसो हुन्छ तर अरू भाँडोमा किन पानी चिसो हुँदैन त, यो बारेमा पनि जानकारी दिँदैछौ। पानी चिसो हुने प्रक्रिया पनि बाष्पीकरणको क्रियामा आधारित हुन्छ। माटोबाट बनेको घैटामा बाहिरपट्टि असंख्य छिद्रहरू रहेका हुन्छन्, जहाँ भित्रपट्टिबाट पानी अलिअलि रसाएर जम्मा हुन्छ। वायुमण्डलको हावा जब यसमा ठोकिन्छ तब बाष्पीकरणका लागि आवश्यक सूक्ष्म ताप भित्रपट्टिको जलबाट लिन्छ र घैटाको पानी चिसो हुन्छ। यसको विपरीत अन्य भाँडाहरूमा छिद्रहरू नभएको कारण पानी बाष्पीकरण हुन पाउँदैन र जसले गर्दा पानी चिसो हुँदैन।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, अनि कार्यक्रम छ रेडियो पत्रिका सिलसिला। कसरी सुरु भयो त आइसक्रिम खान, यो रोचक प्रसंग अबको लागि। आजभोलि बजारमा पाइने आइसक्रिम अथवा बरफ ज्यादै स्वादिलो र विभिन्न स्वादमा पाइने हुनाले बालकदेखि वृद्धसम्म यसलाई मन पराउँछन्। झनै प्रेमी प्रेमिकाहरू त एक अर्कालाई आइसक्रिम खुवाई प्रेमको भावना साटासाट पनि गर्छन्। आइसक्रिमको इतिहास करिब 700 वर्ष पुरानो छ। विश्वकै प्रथम आइसक्रिम 13 शताब्दीमा चीनमा बनाइएको थियो, तर यसको प्रयोग एउटा निरङ्कुश शासकको महलमा भएको कारण यसको स्वाद चिनियाहरूले धेरै पछि मात्र थाहा पाएका थिए। किनकि त्यहाँ मङ्गोल बादशाह कुबला खानले देशवासीहरूलाई आइसक्रिम खान प्रतिबन्ध लगाएका थिए। सन् 1260-96 चीनमा यसको स्वाद कसैले पनि लिन पाएनन्। 13 शताब्दीको उत्तरार्धमा इटालीका एक नागरिक मार्कोपोलो शाही पाहुना भई चीन गएको बेला भोजनपछि उनलाई आइसक्रिम खुवाइएको थियो। उनलाई यो मन परेको कारण चीनका बादशाहलाई आइसक्रिम बनाइदिन अनुरोध गरेपछि कुबला खानले यसको प्रयोग सिकाइदिए। त्यसपछि आइसक्रिम बनाउने विधि चीनदेखि इटालीसम्म पुग्यो। सन् 1533 इटालीकी राजकुमारी क्याथरिन मेडिसीको विवाह फ्रान्सका युवराज फ्रान्सिस प्रथमका साथ सुसम्पन्न भयो। आफ्नो पतिको घर जाँदा आइसक्रिम बनाउने विधि पनि सँगसँगै इटालीबाट फ्रान्स पुग्यो। त्यसै गरी सन् 1630 फ्रान्सकी राजकुमारी हेनरिटा म्यारियाको विवाह इङ्ल्यान्डको राजकुमार चार्ल्ससँगै हुन गयो र यो विधि पनि राजकुमारीका साथ इङ्ल्यान्ड पुग्यो। यसरी राजघरानाको प्रतिष्ठित खाद्य वस्तु भएको आइसक्रिम बिस्तारै संसारका सम्पूर्ण जनता समक्ष पुग्यो। सन् 1900 जब फ्रिजको आविष्कार भयो तब आइसक्रिम पनि जताततै सहज रूपमा उपलब्ध हुन थाल्यो।
1: अब तपाईँहरू माझ राख्दैछौ एउटा गीतलाई प्रमोद खरेलको स्वरमा। गीतकारमा हुनुहुन्छ औतारी साइला गुरुङ र सुनिल बिसी, अनि संगीतकारमा सुनिल बिसी। यो गीत सुन्दै गरौं। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। डिएनए फिङ्गर प्रिन्टिङलाई जैविक प्रविधि भनिन्छ।
2: सर्वप्रथम स्वस्तिक चिन्ह प्रचलनमा ल्याउने देश भारत हो।
0: मानिसको शरीरमा 46 वटा क्रोमोजोम रहेका हुन्छन्।
2: गिटारको प्रचलन स्पेन देशबाट सुरु भएको हो।
0: सबैभन्दा कम तापक्रममा उम्लने ग्यास हेलियम हो।
2: मानव मुटुको प्रत्यारोपण गर्ने पहिलो व्यक्ति डाक्टर क्रिस्टियन बर्नाल हुन्।
0: सिलिकन र अक्सिजन मिलेर बालुवा बन्दछ।
2: चिठीमा टिकट टाँस्ने चलन बेला देशबाट सुरु भएको हो।
0: सर्पदेखि डराउने रोगलाई ओफिसियोफोबिया भनिन्छ।
2: जर्मन साम्राज्यका संस्थापक भनेर बिस्मार्कलाई भनिन्छ।
0: खानाको माध्यमबाट रोगको निदान गर्ने विधिलाई ब्रोमाटोथेरापी भनिन्छ।
2: तेलको महासागरका नामले चिनिने महासागर हिन्द महासागर हो।
0: दाँत खिइनबाट बचाउन फ्लोरिन तत्वको आवश्यक पर्दछ।
2: विश्वको चौथो ठूलो महासागर कुमेरु महासागर हो। यो अन्टार्क्टिका महादेशमा फैलिएको छ।
0: सन् 1994 नेपालमा पहिलो पटक इन्टरनेट भित्रिएको थियो।
2: रेड क्रस सोसाइटीको स्थापना सन् 1964 जेनेभामा भएको हो।
0: सबैभन्दा छिटो बढ्ने वनस्पति बाँस हो।
2: चेकोस्लोभाकिया देश चेक र स्लोभाक गरी दुई छुट्टा छुट्टै राज्यमा सन् 1993 जनवरी 1 विभाजित भएको हो।
0: सबैभन्दा नरम पत्थर बालुवा हो।
2: सन् 2002 मे 20 21 शताब्दीको पहिलो स्वतन्त्र राष्ट्रका रूपमा स्थापित हुने राष्ट्र पूर्वी टिमोर हो।
0: झ्याउकिरीको बच्चालाई अप्सरा भनिन्छ।
2: हिटलरको चर्चित आत्मकथाको नाम मेन क्याम्प हो, अर्थात् मेरो संघर्ष हो।
0: कार्बन डाइअक्साइडको ठोस रूपलाई ड्राई आइस भनिन्छ।
2: वर्षमा 2 बजेट प्रस्तुत गर्ने राष्ट्र फ्रान्स हो भने 2 बजेट प्रस्तुत गर्ने राष्ट्र भारत हो।
0: बिजुलीको बल्बमा आर्गन ग्यास भरिएको हुन्छ।
2: मुसोलिनीको पूरा नाम बेनिटो मुसोलिनी हो।
0: सबभन्दा लामो समयसम्म गर्भधारण गर्ने जनावरको नाम हात्ती हो। यसले 22 महिनासम्म गर्भधारण गर्दछ।
2: जीवनभर अविवाहित रहने अमेरिकी राष्ट्रपति जेम्स बुचानन हुन्।
0: शरीरको आकार बढाउने रोगलाई एक्रोमेल्गिया भनिन्छ।
2: रोमको प्राचीन भाषा ल्याटिन हो।
0: अब यो सामग्री पछि हिमाल सागर र अन्नु चौधरीको शर्मा एउटा गीतलाई। गीतमा रचना तथा संगीत रहेको छ विमल अधिकारीको। यो गीत सुन्दै गरौँ। गीत पछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। जङ्गलमा एउटा पोथी सिंहको मृत्यु भएपछि उसको एउटा बच्चा एक्लो भयो। जङ्गलमा चर्न गएको एउटा गाईले भोकले तडपिरहेको सिंहको बच्चालाई देख्यो। गाईभित्र रहेको ममताले भने सो बच्चालाई एक्लै छाड्न दिएन। सिंहको बच्चाले पनि गाईलाई आफ्नो आमा जस्तै ठानेर उसैको पछि लागिरहेको थियो। गाईले सिंहको बच्चालाई आफूसँगै लिएर गएर आफ्नै दुध चुसाउन थाल्यो। एक दिन एउटा सर्पले यो सब देखेको थियो। उसले गाईलाई भन्यो, आज तिमीले जसलाई आफ्नो दुध चुसाएर हुर्काइरहेका छौ ठुलो भएपछि एक दिन त्यसैले तिमीलाई खानेछ। गाईले खुसी हुँदै भन्यो, आफूले दुध चुसाएर हुर्काएको सन्तानले मलाई कुनै दिन मारेर खाएछ भने त्यो मेरा लागि थप खुसीको क्षण हुनेछ। मलाई त्यसको कुनै चिन्ता छैन। समय बित्दै जाँदा सिंह पनि जवान भयो। गाईको दुध पिएको सिंहको बच्चा बिस्तारै हुर्कँदै गएर उसले अन्य जनावरसँग मासु खान भने सिकेन। ऊ जीवन निर्वाहका लागि फलफुल मात्र खाइरह्यो। एक दिन स्याउ खाँदै गरेको सिंहलाई देखेर चितुवाले उसलाई खुब जिस्कायो, तिमी त सिंह हौ, सिंह भएर पनि मासुको साटो स्याउ खाँदैछौ त। सिंहले भन्यो, मेरी आमा गाईले मलाई अरू कुनै पनि जनावरलाई दुःख दिनु हुँदैन, मार्नु त झन् हुँदै हुँदैन भनेर सिकाएकी छिन्। अनि चितुवाले भन्दछ, त्यसो हो भने मलाई पनि तिम्री आमासँग भेटाउन त। जब चितुवा सिंहसँग गाईको नजिक पुग्यो, उसले हत्त नपत्त गाईमाथि आक्रमण गर्यो। सिंहले सबै कुरा बुझेर उसले तत्काल चितुवामाथि आक्रमण गरेर उसलाई त्यहाँबाट लखेट्यो। भाग्दाबादी चितुवाले मनमने भन्यो, आज सिंह जस्तो शक्तिशाली सन्तान कि आमालाई क्षति पुर्याउन खोजेर मैले निकै ठुलो भूल गरेछु।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
1: अब जाँदा जाँदै राजकुमार बगरको स्वर रचना तथा संगीतमा रहेको एउटा गीतलाई राख्दैछौ। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट हामी पनि छुट्टिँदैछौ। अर्को साताको आइतबार हामी विविध प्रसङ्गका साथ आउनेछौ। तबसम्मका लागि आजको यो कार्यक्रमबाट प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुवर अनि म हरिगिरी पनि बिदा हुन्छौ।

यतिन्जेल प्रस्तुत गर्दैथ्यौं सिलसिला कार्यक्रमको पुनः प्रसारण। तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। यो सुनसान रातमा तपाईँहरूको साथमा छौँ प्रविधि संयोजनका साथी सर चौलागाई र बलराम गोरेला। यो बाँकी समयमा तपाईँलाई सुमधुर सदाबहार गीत सुनाउँदैछौँ। पहिलो गीत तारादेवीको स्वरमा, कृष्ण प्रसाद पराजुलीको गीत रचना, नातिकाजीको सङ्गीतमा।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।

अहिले सुन्नुभयो सदाबहार गीत अरुणा लामाको स्वरमा शरण प्रधानको रचना र सङ्गीत रहेको थियो। अर्को सदाबहार गीत सुनौ हरिप्रसाद रिमालको स्वरमा तारिणी प्रसाद कोइरालाको गीत रचना अनि हरिप्रसाद रिमालको सङ्गीतमा।

0: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
1: सदाबहार गीतहरू सुनाउने क्रमको अन्त्यमा जनार्दन समको स्वर अनि सङ्गीतमा सुनाउँदैछौँ गीत रचना निर्विक्रम प्यासीको।

0: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
2: यस बेला रातिको 11 बज्न लागेको छ। अब सुन्नु नि छ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश थापा। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ अघि बढाउन व्यथिति हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्ने कार्यमा सरकार दृढताका साथ लागेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र सुशासनका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुल्लाकोटीको जिज्ञासाको जवाफमा प्रधानमन्त्री शाहले सरकारले कार्यकालको पहिलो वर्षलाई भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको वर्षका रूपमा लिएर सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित गरिरहेको बताउनुभयो। बैठकमा नेकपा एमालेका सांसद पद्मा अरियालले सोध्नुभएको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेख र लिपियाधुरा सीमा समस्याका सम्बन्धमा सरकारले कूटनीतिक नोट पठाएको र वार्ताबाटै समस्याको समाधान खोज्ने गरी काम भइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले विवाद समाधानका लागि भारत र चीन दुवै देशमा कूटनीतिक नोट पठाइएको र बेलायतसँग समेत त्यस विषयमा कुराकानी अगाडि बढाइएको जानकारी दिनुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कहिलेसम्म हुन्छ भनी सोध्नु भएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सुकुम्बासीको समस्या छिट्टै समाधान गर्न सरकार लागिरहेको बताउनुभयो। सांसद राईको सहकारी सम्बन्धी अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले सहकारीका सञ्चालकहरूबाट नै उठाएको पैसा पीडितलाई फिर्ता भइरहेको र बजारमा हल्ला भए जस्तो सरकारले दिइरहेको भन्ने कुरा सत्य नभएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुसबु ओलीले विद्युत महसुलमा भ्याट सम्बन्धी सोध्नुभएको प्रश्नमा प्रधानमन्त्री शाहले अहिले नै देश विद्युतीय युगमा जान सक्ने अवस्था नभएको र अहिले नै देशभर विद्युतीय चुलोबाट खाना पकाउन थाल्ने हो भने भार थाम्न नसकिने भएकाले त्यसलाई व्यवस्थित बनाउन कर लिने व्यवस्था गरिएको बताउनुभयो। यस्तै भदौ 23 र 24 गतेको आन्दोलनका सम्बन्धमा गौरीबहादुर कार्की आयोग र राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीको प्रश्नमा प्रधानमन्त्री शाहले सबै प्रतिवेदनहरूको अध्ययन भइरहेको र क्रमशः कार्यान्वयनमा जाने बताउनुभयो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह आजको बैठकमा आकस्मिक रूपमा सांसदहरूसँगको प्रश्नोत्तरका लागि रोस्टममा पुगेपछि संसदमा केही बेर अन्यलपूर्ण अवस्था देखिएको थियो। नेपाल भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गर्नुभएको विषयमा सञ्चार माध्यमबाट सोधिएका प्रश्नका बारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा 2083 वैशाख 20 गते नै स्पष्ट पारिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाब भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत नै प्राप्त भएको र दुवै देशले सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यम तथा आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पारित गरेको छ। प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको दुवै विधेयकहरू सभाले पारित गरेको हो। राष्ट्रिय सभाको अर्को बैठक भोलि 1:15 बस्नेछ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी नभएको बताउनु भएको छ। आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था नभएको र बजेट महत्वाकांक्षी समेत नभई वाञ्छित सीमाभित्रै आएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रक्षेपित जीडीपीको सापेक्षतामा 28.5% मात्रै रहेको बताउनुभयो। बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता गरिएको छ। विश्व बैङ्कको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको परियोजना अन्तर्गत पर्यटन पूर्वाधार विस्तार, स्थानीय रोजगारी प्रवर्धन तथा गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न शहरी विकास तथा भवन निर्माण विभाग र कपिलवस्तु लुम्बिनी सांस्कृतिक रामग्राम तथा देवदह नगरपालिकाबीच सम्झौता गरिएको हो। मुस्ताङको मुक्तिनाथ मन्दिरमा पछिल्लो चार दिन यता धार्मिक पर्यटकको आवागमन बढेको छ। औसत दैनिक 4,000 दर्शनार्थी आउने गरेकामा बिहिबारदेखि दैनिक 15,000 भन्दा बढीले मन्दिर दर्शन गरेका छन्। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हवस् त, अहिले प्रसारित राति 11 बजेको यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि यहाँले रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी शरद चौलागाई, सहयोगी साथी नारायण श्रेष्ठ र उद्घोषक बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

झेको छु मैले सबै ठोक डुबेको भाषा बुझेको छु मैले सबै ठोक डुबेको भाषा चले जस्तो गरे।

0: जस्तो नकलेको भर पर्ने छको, तिमी जस्तो नकलेको भर पर्ने छको।
1: मैले पनि जानेको छु भन्नु पर्दैन भो, तिमी जस्तै नकलीको बाटो छेक्ले छको,
0: तिमी जस्तो नकलीको भर पर्ने छको।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

0: समाचार पछि र यसका साथै आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्।
1: खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रम तयार पारिदा हुँ। कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर श्रृङ्खलाबद्ध रूपमा समेट्ने गरेका छौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
0: कार्यक्रमको माध्यमबाट यहाँहरूले मनोरञ्जनका अतिरिक्त बढी भन्दा बढी रोचक र ज्ञानवर्धक विषय प्रसङ्ग सुनेर लाभ लिन सक्नुहुनेछ। कार्यक्रमलाई पूरा समय सुन्नु हुन समेत हामी हार्दिक आग्रह गर्दछौँ। स्वास्थ्य सम्बन्धी जानकारी, सामान्य ज्ञानका प्रसङ्ग, विज्ञान उपयोगी जानकारीका साथमा प्रेरक प्रसङ्ग
1: केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट।
0: यो हो कार्यक्रम सिलसिला।
1: सिलसिला
0: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी यहाँहरूमाझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी सामग्रीहरू। धेरै खुसी हुँदा वा ज्यादै दुखी हुँदा आँखाबाट आँसु किन आउँछ त? अब यो बारेमा जानकारी दिँदैछौँ। आँसु भनेको अश्रु ग्रन्थिबाट निस्कने एक प्रकारको पानी जस्तो रस हो। अश्रु ग्रन्थि हाम्रो आँखाको माथितिरको ढकनीभित्र हुने गर्दछ। कसैलाई ठुलो आघात परेमा वा रिस उठेका बेला मानसिक कम्पनका कारण अश्रु ग्रन्थिका मांसपेशीहरू थिचिएपछि त्यसबाट आँसु बाहिर छचल्किन्छ। साथै धेरै खुसी भएर हाँस्दा यसरी नै मांसपेशीहरू थिचिन गई हाम्रो आँसु आउने गर्दछ।
1: कार्यक्रम सिलसिलामा अब प्रसङ्ग छ, हामीलाई ऐठन किन हुन्छ? हामीले सुत्ने र उठ्ने प्रक्रियामा निद्राका 4 चरण हुन्छन्। पहिलो चरणमा निदाउने बित्तिकै 10 मिनटको स्थिति यस्तो हुन्छ कि आधा बिउजिएको र आधा निदा आएको। यति बेला सानो तिनो दखलले पनि हाम्रो निद्रा बिथोलिन सक्छ। कसैले चरको स्वरमा बोल्यो भने, ढोका खोलेको आवाज आयो भने, भाँडा बर्तन बजेको आवाज आयो भने मान्छेको निद्रा भङ्ग हुन्छ। बाह्य वातावरण शान्त भयो र निद्रा बिथोल्ने कुनै कारण भएन भने आसपासमा भइरहेको कुरा क्रमशः मधुर हुँदै जान्छ। दोस्रो चरणमा मुटुको धड्कनको पनि गति बिस्तारै घट्दै जान्छ। तेस्रो चरणमा पुगेपछि हामी एकदमै गहिरो निद्रामा पुग्छौँ। चौथो चरणलाई ऱ्यापिड आई मुभमेन्टको चरण भनिन्छ। यो चरणसम्म पुग्दा हाम्रो निद्रा अझ गहिरो हुन्छ। यति बेला श्वास प्रश्वास प्रक्रिया बढिरहेको हुन्छ, दिमाग एकदम सक्रिय हुन्छ, रक्त सञ्चार बढिरहेको हुन्छ, तर हाम्रो मांसपेशीहरू एकदम निष्क्रिय हुन्छन् र केही कुरा थाहा नपाउने स्थितिमा हुन्छौँ। यही चरण हो हामीले सपना देख्ने पनि। ऱ्यापिड आई मुभमेन्टबाट निस्किने क्रममा हामीलाई कहिले काहीँ ऐठन हुन सक्छ। दिमाग चलिरहेको हुन्छ, शरीर चलाउन खोज्दा शरीर चल्दैन, त्यसकारण हामी अत्तालिँदै बिउजिन्छौँ। हल्का निद्रा र शरीर निष्क्रिय भएको अवस्था हो यो। यसैले हाम्रो पुरातन समाजमा भूत प्रेतले दुःख दिएको भन्ने बुझाइ छ। यसैलाई ऐठन भन्ने गरिएको छ। अङ्ग्रेजीमा भने यसलाई स्लिपिङ प्यारालाइज भनिन्छ। मनोचिकित्सक भन्छन् खास गरी निद्राको तालमेल नमिल्दा ऐठन हुने हो। खास गरी निद्राको चक्र बदलिने बेलामा यस्तो हुन्छ। ऐठनका सम्बन्धमा व्यक्ति पछि फरक फरक अनुभव सुनिएको छ। कसैलाई गरौँ वस्तुले थिचे जस्तो हुन्छ भने कसैलाई बलियो वस्तुले अठ्याए जस्तै हुन्छ, कसैलाई सास नै थुनी दिए झैँ हुने गर्छ। यस्तो स्थिति केही सेकेन्ड वा मिनेटसम्म हुने हो। मनोचिकित्सकका अनुसार ऐठन पर्नु भनेको सुताएको स्थिति नमिल्नु वा ओछ्यान असजिलो हुनु नै हो। तर ऐठनका बारेमा समाज अनेक धारणा वा भ्रम व्याप्त छन्। त्यही कारण ऐठन परेपछि मान्छेहरू चिन्तित हुने गरेका छन्। ऐठन आफैमा रोग नभए पनि यसका बारेमा जुन भ्रम छ त्यसले मान्छेलाई भने मनोरोगी बनाउने डर हुन्छ। अनिद्रा, उत्तानो परेर सुत्ने, नशालु पदार्थ खाएर सुत्दा ऐठन हुने सम्भावना बढी हुन्छ। कहिलेकाहीँ शरीरमा अक्सिजनको मात्रा कम हुँदा पनि ऐठन भएको जस्तो हुने मनोचिकित्सकहरू बताउँछन्।
0: विज्ञान उपयोगी प्रसङ्ग राख्ने क्रममा हाम्रो मुटु किन ढुकढुक गर्दछ त? अब यो बारेमा जानकारी दिँदैछौँ। मुटुलाई प्राणीहरूको अति महत्वपूर्ण अङ्गको रूपमा चिन्न सकिन्छ। हाम्रो छातीभित्र बायाँतिर मुटु रहेको हुन्छ। मुटुमा 4 कोठा रहेका हुन्छन्। माथिल्लो 2 अरिकल र तल्ला 2 भेन्टिकल भन्ने गर्दछौँ। अरिकल र भेन्टिकलको बिचमा भल्भ हुन्छ। सबभन्दा पहिले रगत मुटुको अरिकलमा आइपुग्दछ, अनि अरिकलबाट रगत भेन्टिकलमा पस्दछ। भेन्टिकल रगतले भरिएपछि खुम्चिन थाल्दछ। खुम्चाँदा भेन्टिकलमा भरिएको रगत अर्को भल्भबाट रक्त नलीमा निस्कने कार्य गर्दछ। भेन्टिकल खुम्चिँदा अरिकलको भल्भमा रगतले हिर्काउँछ, तर अरिकलको भल्भ भने आफै बन्द भइसकेको हुन्छ। त्यस्तै भेन्टिकल फुक्दा रक्त नलीको भल्भमा रगतले हान्छ, तर त्यो पनि

0: स्वतः बन्द भइसकेको हुन्छ। यसरी ती दुवै भलमा रगतले हान्दा मुटु हाम्रो ढुकढुक गरिरहन्छ।
1: मौरीको कतिवटा पेट हुन्छ यो जानकारी छ? मौरी निकै सानो रहे तापनि त्यसको पेट भने दुईवटा रहेको हुन्छ, मान्छेको भन्दा एउटा बढी। यसको खाना फुलको रस र पराग हो। जब मौरी फुलको रस चुस्छ तब त्यो रस त्यसको पहिलो पेटमा पुग्छ। त्यसको पहिलो र दोस्रो पेटको बिचमा एउटा भल्भ रहेको हुन्छ र यो मौरीको बसमा हुन्छ। मौरीले आफ्नो इच्छा अनुसार अलिकति अथवा सबै रस दोस्रो पेटमा पठाउन सक्छ अथवा फेरि मुखमै फर्काउन पनि सक्छ, जसले त्यसका बच्चाहरूलाई पोस्छ। र जब मौरीलाई आफ्नै लागि खाना चाहिन्छ तब त्यसको पहिलो बाटो दोस्रो पेटमा खाना सर्छ र अरू जनावरको जस्तै पाचन क्रिया त्यहाँ सुरु हुन्छ।
0: मानिस किन बुढो हुन्छ यो बारेमा जानकारी दिँदैछौ। जति जति मानिसको उमेर बढ्दै जान्छ त्यति त्यतिकै रूपमा जैविक प्रक्रियामा पनि परिवर्तन देखा पर्दै जान्छ। उमेर बढ्दै जाँदा शारीरिक क्रियामा पनि शिथिलता बढ्दै जान्छ। शारीरिक अवस्थामा शिथिलता आउनु नै बुढ्यौली लाग्नु हो। शारीरिक शक्ति र अवस्था कमजोर हुनु भनेको हाम्रो कोशिकाहरू क्रमशः असक्षम रहनु हो। कोशिकाहरू कमजोर भएपछि हाम्रो शरीरको मृगौला, कलेजो, मुटु तथा फियोहरू कमजोर हुन थाल्दछन्। यी अङ्गहरू कमजोर भएपछि रक्त सञ्चारमा पनि व्यवधान आउँछ। रक्त प्रणालीको व्यवधानबाट शरीरका प्रत्येक अङ्गमा पोषक तत्त्वहरू पुग्न सक्दैन। यस किसिमको कमीबाट आँखा, कान, दाँत तथा स्मरण शक्ति कमजोर बन्दै जान्छ। पाचन शक्तिले ठिकसँग काम गर्दैन र रक्त प्रणालीमा अनियमितता हुन्छ र बिस्तारै मानिसलाई बुढ्यौलीले छोप्ने गर्दछ।
1: विज्ञान उपयोगी सामग्रीहरू समेटिरहेका छौँ कार्यक्रम सिलसिलामा। यति बेला असिना के गर्दा पर्दछ भन्ने जानकारी छ। असिना भनेको वर्षाको पानीको थोपामा जमेको वा बरफले ढाकेको हिउँको डल्ला हो। पानीको थोपा तल नझरी माथितिर निकै चिसो तापक्रममा पुग्यो भने जम्ने गर्दछ। यो खस्न थाल्दा फेरि माथि उडेर पुग्न सक्दछ र हरेक पल्ट नयाँ बरफको पत्र जम्ने गर्दछ। त्यसैले गर्दा कहिलेकाहीँ असिनाको आकार निकै ठुलो हुने गर्दछ। हामीले असिना छोएर अथवा फोडेर हेर्यौँ भने उक्त असिना बरफले नै बनेको हुन्छ। कार्यक्रम सिलसिलामा अबलाई भने गीत सुनाउँदैछौँ तृष्णा गुरुङको स्वर रचना र सङ्गीतमा।

0: कार्यक्रम सिलसिला रेडियो नेपालको केन्द्रीय प्रसारणबाट कार्यक्रम सिलसिलामा छौँ। यो कार्यक्रम हरेक आइतबार बिहान 11 बजेको समाचार पछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्दै आइरहनु भएको छ।
1: आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पनि पुनः प्रसारणको रूपमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ।
0: आजको कार्यक्रममा हामीले स्वास्थ्य सेगमेन्ट अन्तर्गत शरीरमा डावर किन आउँछ र कसरी निको गर्ने यो बारे चर्चा राख्दैछौ। शरीरमा थरी थरीका डावर आउँछन्, विशेष गरेर कमिलाले टोकेको जस्तो गरी डावरहरू आउँछन्। 20 मिनेटदेखि 1 घन्टासम्म आउने डावरलाई हामी अर्टिकालिया भन्छौँ। यो अन्तर्गत डावरहरू नभई आँखा ओठ सुन्निने अनि श्वास फेर्न गाह्रो हुने हुन्छ। एउटा एक्युट अर्टिकालिया हो जुन छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको हो। एक्युट अर्टिकालिया धेरै जसो खानाको कारणले हुन्छ, विशेष गरेर सी फुड र ब्रुफिन जस्तै दुखाइ कम गर्ने औषधि खाँदा हुन्छ। अर्को क्रोनिक अर्थात् दीर्घकालीन अर्टिकालिया हो जुन 6 हप्ता बढी समयसम्म रहन्छ। कसैलाई घाममा 10-15 मिनट हिँड्न साथ यस्तो डावर आउने हुन्छ भने, कसैलाई चिसो हावामा बस्दा, कसैलाई पानी खेलाउँदा त कसैलाई व्यायाम गर्दा डावर आउँछ। कतिपय अर्टिकारिया कुनै कारण नभइकन पनि आउँछन्। अधिकांश मान्छेलाई रातको समयमा डावर आउँछ। रगतको जाँच गरी रोगको कारण पहिचान गरी यसको उपचार गरिन्छ। के कारणले अर्टिकारिया भएको हो त्यसको आधारमा चिकित्सकले औषधि दिन्छन्। अर्टिकारियाको कारण हेरेर औषधि 3-6 महिनासम्म चलाउनु पर्छ। यसै क्रममा शरीरमा डावर किन आउँछ यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी राख्दछौ।
2: डाक्टर साहबलाई आजको यो हाम्रो कार्यक्रममा स्वागत गर्दै पहिलो जिज्ञासा, गर्मी महिनामा बढी मात्रामा देखा पर्ने हुन्छ डावर र त्यसको अलावा अघि पछि पनि देखा पर्ने हुन्छ, यो डावर के हो र कस्ता कस्ता प्रकारका डावरहरू हुने गर्दछन् होला डाक्टर साहब?
3: शरीरमा आउने डावर चाहिँ थरी थरीका हुन्छन्। स्पेसली अब यो चिलाउने खालको कमिलाले टोकेको जस्तो डावरहरू जुन चाहिँ आउँछ घरिघरि आइराख्ने हुन्छन्। 20 मिनटदेखि 1 दिनसम्म आउने खालको डावरहरूलाई चाहिँ हामीले के भन्छौँ भने अर्टिकेरिया भन्छौँ। यो अर्टिकेरियामा खालि डावर मात्र नभइकन कहिले कहिले चाहिँ आँखा ओठहरू पनि सुन्निने, सास फेर्न गाह्रो हुने पनि हुन्छ।
2: अनि यो डावर चाहिँ के कारणले हाम्रो शरीरमा आउने हुन्छ र कस्तो कस्तो शारीरिक अवस्थामा पनि डावर आउने हुन्छ डाक्टर साहब? डावरसँग शरीरको अन्य रोगका पनि केही सम्बन्धहरू रहेका हुन्छन् कि हुँदैनन् होला?
3: कारण भन्नाले चाहिँ हामीले यसलाई अर्टिकेरियालाई 2 भागमा विभाजन गर्छौँ। एउटा चाहिँ एक्युट अर्टिकेरिया भन्छौँ जो चाहिँ एकदम छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको लागि। अर्को चाहिँ हामीले क्रोनिक अथवा दीर्घकालीन रूपमा आउने अर्टिकेरिया भन्छौँ, यो चाहिँ 6 हप्ता भन्दा लामो भन्छौँ त्यसलाई हामीले। अनि एक्युट अर्टिकेरिया पनि प्राय जसो चाहिँ खानाको एलर्जीले गर्दाखेरि, स्पेसली सी फुडहरू खाँदाखेरि आउने हुन्छ। अर्को भनेको चाहिँ तपाईँको ब्रुफिन जातिको पेन किलरहरू खाँदाखेरि आउने हुन्छ। त्यस्तै गरी क्रोनिक अर्टिकेरिया चाहिँ हामीले 2 भागमा विभाजन गर्छौँ। एउटा भनेको चाहिँ क्रोनिक इन्ड्युसिबल अर्टिकेरिया भन्छौँ र अर्को चाहिँ क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भन्छौँ। क्रोनिक इन्ड्युसिबल भनेको चाहिँ बाहिरी कारणले गर्दाखेरि चाहिँ आउने, कुनै कारणले गर्दाखेरि निस्किने अर्टिकेरिया। जस्तै कसै कसैलाई घाममा हिँड्दा साथ 10-15 मिनटमै डावरहरू शरीरभरि आउने हुन्छ, त्यसलाई हामीले सोलर अर्टिकेरिया भन्छौँ। कसैलाई चिसो हावामा बस्यो भने आउने हुन्छ, त्यो भनेको चाहिँ कोल्ड अर्टिकेरिया हुन्छ। कसैलाई पानी खेलाउँदा बित्तिकै आउने, तातो चिसो केही फरक पर्दैन तर पानी खेलाउँदा बित्तिकै आउने, त्यो भनेको एक्जोजेनिक अर्टिकेरिया भयो। कसैलाई चाहिँ एक्सर्साइज गरेपछि आउँछ, त्यसलाई चाहिँ हामीले एक्सर्साइज इन्ड्युस अर्टिकेरिया भन्छौँ। शरीर तातेर आउने कोलिनर्जिक अर्टिकेरिया पनि भन्न सक्छौँ। कसैलाई कसैको लुगाहरू लगाएको ठाउँमा आउँछ, त्यसलाई हामीले प्रेसर इन्ड्युस अर्टिकेरिया भन्छौँ। कसैलाई चाहिँ त्यो थर्कन भाइब्रेसनको कारणले गर्दाखेरि पनि डावरहरू आउने हुन्छ, त्यसलाई चाहिँ हामीले भाइब्रेटरी अर्टिकेरिया भन्छौँ। त्यस्तै गरी क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भने नामैले भन्छ स्पोन्टेनियस, भनेको यसमा कुनै पनि कारण हुँदैन तर डावर चाहिँ आइरहन्छ। यो क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया फेरि मान्छेलाई एकदमै सताउँछ, लामो समयसम्म आउँछ। कसैलाई 10-20 वर्षसम्म आउने, लामो टाइमसम्म औषधि खाइराख्नु पर्ने हुन्छ। तर यसमा हामीले के चाहिँ भन्न सक्छौँ भने क्रोनिक स्पोन्टेनियस अर्टिकेरियामा चाहिँ हामीले 30-50% केसमा चाहिँ शरीरभित्र गएर आफ्नै शरीरले नै गराएको हो कि भनेर पनि स्टडीहरूले देखाएको छ। त्यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले अटोइम्युन अर्टिकेरिया भन्छौँ। त्यसमा चाहिँ शरीरभित्रले आफै एन्टिबडी बनाउँछ अनि त्यसले गर्दाखेरि चाहिँ अर्टिकेरिया डावरहरू निस्केर आउँछ।
2: अर्टिकेरिया भन्नु भने अर्टिकेरिया यो खालको डावर शरीरका अन्य रोगसँग के कस्तो सम्बन्ध हुन्छ होला?
3: यस्तो खालको अर्टिकेरियाहरू चाहिँ थाइरोइड रोगसँग डायबिटिजसँग पनि आबद्ध हुन्छ र यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले यो अटोइम्युन हो कि होइन भनेर छुट्याउन सक्यो भने त्यसको ट्रिटमेन्टमा धेरै हेल्प हुन्छ। अब त्यसरी छुट्याउनको लागि चाहिँ एउटा अटोलेगस सेरम स्किन टेस्ट भन्ने हुन्छ, त्यसमा चाहिँ हामीले पेसेन्टको रगतलाई निकाल्छौँ, त्यसलाई सेन्ट्रिफ्युज गरेर चाहिँ सेरम सेतो भाग छुट्याउँछौँ, त्यसलाई पेसेन्टमै इन्जेक्सन गर्छौँ। इन्जेक्सन गरेर हामीले 10-15 मिनटमा हेर्छौँ, त्यसले पनि दाबर निकाल्यो भने चाहिँ हामी यो चाहिँ अटोइम्युन अर्टिकेरिया रहेछ भनेर बुझ्छौँ। अब यस्तो अटोइम्युन अर्टिकेरिया चाहिँ के हुन्छ भने त अघि मैले भनिसकेँ लामो टाइम औषधि खानुपर्ने हुन्छ। अब यो औषधि खाने समस्यालाई बिरामीलाई त अब धेरै कुराले असर गर्छ होइन, पैसाको अभाव हुन्छ, औषधि खानु पर्यो, अर्को टेन्सन हुन्छ, त्यसलाई कम गराउनको लागि चाहिँ हामीले अटोलेगस सेरम स्किन थेरापीले चाहिँ एकदमै यसमा मद्दत गर्छ। यस थेरापीमा चाहिँ के गर्छौँ भने हामीले त्यसरी नै हामीले सेरम निकाल्छौँ र हामीले बिरामीलाई चाहिँ इन्जेक्सनको माध्यमबाट मांसपेशीमा हाल्छौँ। यो चाहिँ हप्ते पछि हामीले 9 हप्तासम्म हाल्छौँ। यसरी हाल्दाखेरि चाहिँ के देखाएको छ भने बिरामीले औषधि खानु पर्दैन होइन, अनि यसरी हाल्दाखेरि चाहिँ कतिको अटिकेर चाहिँ आफै डाबर आउने समस्या चाहिँ आफै पनि निको भएर गइरहेको हुन्छ। अब सधैँको लागि नभए पनि कम्तीमा 6 महिनासम्म चाहिँ स्टडीहरूले नै देखाएको छ कि डाबर फेरि आउँदैन। अब फेरि आयो भने हामी फेरि सेरम थेरापी बारम्बार चाहिँ गर्न सक्छौँ। यसरी यो अटोलोगस सेरम स्किन थेरापी भन्ने चाहिँ अहिले यो डाबर आउने समस्यालाई चाहिँ एकदमै राम्रो एउटा उपचारको माध्यम भएर नयाँ देखिएको छ।
2: हजुर, खास गरी डाबर शरीरको सबै भागमा बढी देखिने हुन्छ कि निश्चित भाग हुन्छ डाबर आउने, यस बारेमा पनि थोरै जानकारी थपिदिनुहुन्थ्यो कि?
3: डाबर चाहिँ हाम्रो शरीरको जुनै पनि भागमा आउन सक्छ, शरीरको अब कुनै पनि भागमा बाँकी राख्दैन, जुन पनि भागमा आउन सक्छ। तर अब डाबरको पनि एउटा लेभल हुन्छ, स्किनको हाम्रो स्किनको अब मिड डर्मिससम्म आयो भने हामीले त्यसलाई विल्स भन्छौँ। तर अब अलिक गहिरोसम्म आयो, स्किनको अलिक तल्लो भागसम्म गयो, अनि त्यसपछि बोसोसम्म पनि गयो भने चाहिँ त्यसलाई चाहिँ हामीले एन्जियोइडियामा भन्छौँ। त्यस्तो खालको एन्जियोइडियामा चाहिँ आएपछि जानलाई तपाईँलाई टाइम लाग्छ, कम्तीमा पनि 3 दिन जति चाहिँ लाग्छ त्यो निको हुनलाई। अनि यस्तो खालको एन्जियोइडियामा चाहिँ अलिकति डराउनु पर्ने हुन्छ, कसै कसैको भित्र श्वास नली भित्र आयो भने चाहिँ सास फेर्न गाह्रो भएर चाहिँ ज्यान पनि जान सक्ने हुन्छ। त्यही भएर चाहिँ अस्पताल चाहिँ तुरन्त गइहाल्नु पर्ने हुन्छ।
2: डाबर आउनु भनेको खानाको एलर्जीले पनि आउने हुन्छ कि हुँदैन होला? अझ खास गरी कस्तो खानपानले हाम्रो शरीरमा बढी मात्रामा डाबर देखिन सक्दछ, यो बारेमा केही कुरा थपिदिनुहुन्थ्यो कि?
3: डाबर त एलर्जीको कारणले गर्दाखेरि मात्र आउनु त होइन होइन, अब फुड एलर्जी अघि मैले भने बढी मात्रामा चाहिँ एलर्जी पनि हो, तर इन्फेक्सनहरूले गर्दाखेरि पनि अब यो जुन चाहिँ लामो समयसम्म आउँछ नि क्रोनिक अर्टिकेरिया भन्ने हो, त्यस्तो खालको डाबरलाई चाहिँ इन्फेक्सनहरूले जस्तै दाँतको इन्फेक्सन, त्यसपछि ग्यास्ट्रिकले, त्यसपछि अर्को हुन्छ तपाईँको कुनै पनि लामो समयसम्म भयो इन्फेक्सनहरूले चाहिँ त्यस्तो खालको क्रोनिक लामो समय आउने डाबरलाई चाहिँ बढाउँछ। अनि अरू भनेको चाहिँ खानेकुराले गर्दाखेरि पनि कहिले कहीँ डाबर आउँछ, स्पेसली रङ हालेको खानेकुराहरूले गर्दाखेरि, त्यसपछि कसै कसैलाई चाहिँ रेड मिटले गर्दाखेरि, कसैलाई चाहिँ रक्सीले गर्दाखेरि पनि डाबर चाहिँ आइरहने हुन्छ।
2: डाबर आएको व्यक्तिले कहिले कहीँ लापरवाही गर्दाखेरि अर्थात् चिकित्सकलाई नदेखाइकन बस्यो भने पनि यसले डाबर फैलिने अवस्था वा अन्य समस्याहरू के आउन सक्दछन् होला?
3: डाबरको समस्यालाई लापरवाही गरे, हजुरले औषधि खानु भएन, नियमित रूपमा चेकअपै गराउनु भएन भने यो झन् बढ्दै बढ्दै बढ्दै जान्छ होइन। पहिला सुरु एक ठाउँमा त डाबर आउँथ्यो भने पछि त्यही जे कुराले डाबर गराएको त्यसले शरीरभरि डाबर आउने, त्यसपछि अलिक कडा खालको डाबर आउने, सास फेर्न गाह्रो हुने, ज्यान पनि जाने, त्यस्तो समस्या चाहिँ आउन सक्छ।
2: कस्तो उमेरकालाई यो डाबर आउने हुन्छ डाक्टर साहब?
3: अब यो डाबर चाहिँ प्राय जस्तो चाहिँ तपाईँको 20-40 वर्षको उमेरमा चाहिँ धेरै देखिन्छ, तर बच्चाहरूमा पनि हुँदैन भन्ने चाहिँ छैन, बच्चाहरूमा पनि देखिने चाहिँ देखिने रह हुन्छ डाबरे।
2: अब हाम्रो शरीरमा आएको डाबरको उपचार हामीले कसरी गर्ने त?
3: यसको उपचार चाहिँ हामीले अब मेन उपचार यो डाबरको उपचार भनेको चाहिँ हाम्रो एन्टिहिस्टामिन भन्छौँ। एन्टिहिस्टामिन भनेको यो सिट्रिजिन, फेक्सोफेनाडिन जस्ता औषधिहरू हो। अब फेरि अब यो औषधिहरू चाहिँ एक दिन खाएर चाहिँ हुँदैन, हामीले यस्तो डाबरको केसमा चाहिँ औषधि नियमित रूपमा होइन दिनका दिन खानुपर्ने हुन्छ र हामीले भनेको जसरी त्यसरी हामीले सुरुमा चाहिँ 3 महिना चलाउने, त्यसपछि बिस्तारै घटाउने खालको एउटा छुट्टै पद्धतिको ट्रिटमेन्ट हुन्छ कि, त्यसरी चाहिँ हामीले नियमित रूपमा औषधि खाएर बिस्तारै यसलाई कन्ट्रोल गरेर ल्याएर औषधि घटाउनु पर्ने हुन्छ। अब अलिकति गाह्रो खालको अटोइम्युन अर्टिकेरियामा चाहिँ हामीले अटोलोगस सेरम स्किन थेरापी नै गर्नुपर्ने राम्रो हुन्छ।
2: डाबर आउन नदिनका लागि र जोगिनका लागि हामीले कस्ता उपायहरूलाई अवलम्बन गर्न सकिएला डाक्टर साहब, अन्त्यमा भनिदिनुहोस् न।
3: अब डाबरको समस्याबाट जोगिनको लागि त पहिला सुरु तपाईँलाई के कारणले गर्दाखेरि डाबर भएको छ भनेर पत्ता लगाउनु पर्यो। अब मैले अघि भनेको जस्तो एक्युटमा चाहिँ तपाईँको खानाको एलर्जी हो कि औषधिको कारणले हो कि भनेर हेर्नु पर्यो। क्रोनिकमा चाहिँ तपाईँको केही इन्फेक्सनहरू छ कि छैन, तपाईँलाई थाइरोइडको समस्या छ कि छैन, सुगरहरू छ कि छैन, त्यो गर्नु पर्यो। त्यसबाहेक पनि अब तपाईँले चाहिँ अरू अटोइम्युन कजहरू छ कि अटोइम्युन पो हो कि भनेर अरू टेस्टहरू अटोलोगस सेरम स्किन टेस्टहरू गर्न सकिन्छ।
0: अहिले सुन्दै हुनुहुन्थ्यो शरीरमा डाबर किन आउँछ र कसरी निको गर्ने, यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। यो प्रसङ्ग पछि अबलाई भने उर्गेन दोङ र मेलिना राईले गाउनु भएको गीत राख्दैछौ, लक्ष्मण राईको रचना उर्गेन दोङको सङ्गीतमा।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला विविध विषयका जानकारी सहित केवल रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट रेडियो पत्रिका सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
1: शनिबार बिदा दिने चलन भीम शमशेरले चलाएका हुन्।
0: विश्वको सबभन्दा सानो संविधान अमेरिकाको हो भने ठूलो संविधान भारतको हो र अलिखित संविधान बेलायतको हो।
1: नेपालको सबभन्दा ठूलो उपन्यास माधवी हो।
0: विश्वमा सबभन्दा बढी टेलिफोनको प्रयोग गर्ने देश स्वीडन हो।
1: आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
0: सर्वप्रथम एसएलसी परीक्षामा बोर्ड फर्स्ट हुने महिला लुना भट्ट।
1: धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो।
0: रगतको क्यान्सरलाई ल्युकेमिया भनिन्छ।
1: एन्ड्रोजन हार्मोनका कारण लोग्ने मानिसमा दाह्री जुँगाउँछ।
0: चिनीको भाँडो भनेर क्युबालाई भन्दछन्।
1: अन्तरिक्षमा जन्मेको पहिलो जीव धानचरी हो।
0: चिठी पत्रमा टिकट टाँच्ने चलन युद्ध शमशेरको पालाबाट सुरु भएको हो।
1: विश्व सुन्दरी प्रतियोगिता सन् 1951 देखि सुरु भएको हो।
0: त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्ने प्रथम महिला बिनु लोहनी हुन्।
1: समय नाप्ने यन्त्रलाई क्रोनोमिटर भन्दछन्।
0: लेजरको पूर्ण रूप लाइट एम्प्लिफिकेसन बाई स्टिमुलेटेड एमिसन अफ रेडिएसन हो।
1: शनि ग्रहलाई ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका हुन् भने सौर्यमण्डल पत्ता लगाउने वैज्ञानिक कोपर्निकस हुन्।
0: जापानको संसदलाई डाइट भन्दछन्।
1: संसारको सबभन्दा सानो चरा हमिंगबर्ड हो। यो पछिल्तिरबाट पनि उड्न सक्दछ।
0: पानीमा खेती गर्ने प्रविधिलाई हाइड्रोफोनिक्स भनिन्छ।
1: महाराज धीराज उपाधि लिने प्रथम राजा अंश वर्मा हुन्।
0: नेपालको पहिलो महिला पाइलट रक्षा राणा हुन्।
1: सिंहको बच्चालाई केसर भनिन्छ।
0: अङ्ग्रेजी अक्षरको सबभन्दा पुरानो अक्षर ओ हो भने नयाँ अक्षर जे र बी हुन्। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। धेरै पहिले एक बेकर अर्थात् पाउरोटी बनाउने मान्छे र एक किसान एउटै गाउँमा बस्ने गर्दथे। दुवै बीच व्यावसायिक सम्बन्ध पनि थियो। बेकरले किसानलाई दैनिक एक पाउन्ड पाउरोटी बेच्थे भने किसानले त्यही बेकरलाई एक पाउन्ड नौनी बेच्ने गर्दथे। एक दिन बेकरले मनमने सोचे, कतै यो किसानले मलाई कम तौलको नौनी त दिइरहेको छैन। बेकरलाई किसानले दिएको नौनी तौलिन मन लाग्यो। उनले पाउरोटी तौलिने आफ्नो तराजु निकालेर नौनी पनि तौलिए। नभन्दै आफूले तिरिरहेको भन्दा केही कम ओजनको नौनी प्राप्त गरिरहेको उनले थाहा पाए। बेकरले किसानको ठगी विरुद्ध अदालतमा मुद्दा पनि हाले। मुद्दाको सुनवाईको दिन बेकर र किसान दुवै अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएका किसानलाई न्यायाधीशले प्रश्न गरे, तिमीले कुन तराजु प्रयोग गरेर तौलिने गरेका छौ? अनि किसानले पनि सहजै जवाब दिए, म जस्तो एउटा गरिब किसानसँग तराजु कहाँबाट हुनु हजुर? मैले त निकै पुरानो जमानाको नापतौलको विधि प्रयोग गर्दै आएको छु। त्यसैबाट मैले मेरो नौनीलाई जोख्ने गर्दछु। किसानको जवाफ सुनेर न्यायाधीशले पुनः प्रश्न गर्दछन्, त्यसो भए तिमीले आफ्नो नौनीलाई कसरी तौलेर बेच्छौ? यो पनि भन्देऊ न महोदय, मैले भनिसके नि मसँग कुनै तराजु र ढक छैन। मैले हरेक दिन यिनै बेकरबाट एक पाउन्ड पाउरोटी खरिद गर्दै आएको छु। यिनले म कहाँ पाउरोटी ल्याइसकेपछि म त्यही पाउरोटीलाई मेरो घराइसी तराजुमा एकातिर राख्छु र अर्कोतिर नौनी राखेर बराबर तौलिएर यिनलाई दिने गर्दछु, ताकि उनले दिएको पाउरोटी र मैले दिएको नौनीको तौल एकै हुन सकोस्। किसानको कुरा सुनिसकेपछि न्यायाधीशले फैसला गर्दै अन्त्यमा भन्छन्, यस मुद्दाका वास्तविक दोषी ती पाउरोटी बेच्ने बेकर पो रहेछन्, जसले आफ्नो पाउरोटीको तौल पाउन्ड नै पूरा नगरी बजारमा बेच्दा रहेछन्। उनले किसानलाई 100 रुपियाँ जरिमाना तिर्नु पर्दछ र 2 महिनासम्म निशुल्क 1 पाउन्ड पाउरोटी पनि उनले किसानलाई दिनु पर्दछ। अन्त्यमा न्यायाधीशको यो फैसला सुनेर किसान दङ्ग परे भने बेकर भने निराश भनेर घर फर्किएका थिए।
1: रेडियो पत्रिका सिलसिला रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो। यो हो रेडियो पत्रिका सिलसिला रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सिलसिला। यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौ। अर्को साताको आइतबार बिहान 11 बजेको समाचार पछि विविध विषयका साथ आउने नै छौ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक पत्र पत्रिका अनलाइन स्रोत त्यस्तै रेडियो टेलिभिजन र न्यू मिडियाबाट खोज र संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा पर्न गएमा त्यसलाई सच्याएर बुझिदिन समेत आग्रह गर्दछौ।
0: यसै अनुरोध सहित अब हामी कार्यक्रम कार्यक्रमबाट छुट्टिँदैछौँ। जाँदा जाँदै पुष्पन प्रधान र अस्मिता अधिकारीको युगल स्वरमा एउटा गीत राखिदिन्छौँ। गीतमा रचना रहेको छ विपिन किरणको अनि सङ्गीत पुष्पन प्रधानको। यो गीत तपाईँहरूलाई छाड्दै एक साताका लागि आजको यो कार्यक्रमबाट प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रमबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौँ।
2: हवस् त, नमस्कार, शुभ साता।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

0: नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.100 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरको बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। जल, जमिन र जंगल हाम्रो बाँच्ने पहिलो आधार हो। वातावरण र पर्यावरण बलियो बनाउन वनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यही विषयको सेरोफेरोमा केन्द्रित रहेर आज हामीले रेट कार्यान्वयन के हो र रेट कार्यान्वयन र वनको सम्बन्ध के छ त भन्ने सवालमा गरिएको छलफल, जलवायु परिवर्तनको असरले गर्दा अमेरिकामा हालै जारी भएको नयाँ कानूनको बारेमा जानकारी र काठमाडौँ उपत्यकामा वायु प्रदूषण कसरी बढिरहेको छ त भन्ने विषयको सूचना सहितको सन्दर्भ सामग्रीहरू आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गर्छौ एउटा अन्तर्राष्ट्रिय प्रसङ्गबाट। अमेरिकाको न्युयोर्की गभर्नर केथी होचुलले हालै क्लाइमेट चेन्ज सुपरफन्ड एक्ट नामक विधेयकमा हस्ताक्षर गरेकी छन्। 2000 देखि 2018 सम्मको प्रदूषणका लागि जिम्मेवार कम्पनीहरूबाट रकम उठाउने लक्ष्य राखेको छ। विधेयकले ठूला कम्पनीहरूलाई जरिवानाको दायरामा ल्याएर नियमन गर्न खोजेको छ। यसको प्रभावले न्युयोर्कका केही बासिन्दाहरूलाई महँगो जीवनयापन गर्न बाध्य पार्न सक्छ। फक्स न्युजका अनुसार अमेरिकन इनर्जी इन्स्टिच्युटका सिइओ र संस्थापक जेसन इसाकले भने बाइडेनले जलवायु सम्बन्धी अर्थव्यवस्था व्यापी कदम चालिरहेका छन्। यो अन्तर्राष्ट्रिय प्रसङ्गपछि नेपालमा वायु प्रदूषणको अवस्था कस्तो छ र काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्नुको कारण के हो त लागौ यही प्रसङ्गतर्फ। 2019 काठमाडौँको वायुको गुणस्तर PM2.5 थियो, जसले संवेदनशील समूहका लागि अस्वस्थ बनाइराख्यो। काठमाडौँको वायु प्रदूषण नागरिकहरूको स्वास्थ्यका लागि चिन्ताको विषय बनिरहेको छ। काठमाडौँमा प्रदूषणको स्तर बढ्नुमा धेरै कारणहरू लुकेका छन्। काठमाडौँ उपत्यकाको गहिरो स्थान र वरिपरिका पर्वत श्रृङ्खलाले प्रदूषण फैलन नदी सहरमै रोक्ने गर्छ। त्यसो त चीन र भारत जस्ता छिमेकी देशहरू जसमा अझै पनि वायु प्रदूषणको समस्या व्यापक छ। सहरमा पुराना सवारी साधन र उद्योगहरूले धेरै धुवा र हानिकारक कणहरू वायुमण्डलमा फ्याँकिरहेका छन्। राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। नेपालमा वनको महत्त्व कति छ? वन नेपालको आमदानीको स्रोत हो भन्दा अचम्म लाग्ला, तर वन देशको बलियो अर्थतन्त्र पनि बन्न सक्छ। यही विषयमा आज हामीले रेट कार्यान्वयन के हो र वन र रेट कार्यान्वयनको सम्बन्ध के छ त यही विषयमा छलफल गर्न आज हामीले हाम्रो स्टुडियोमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुरासैनीलाई निम्ताएका छौ। आउनुहोस्, उहाँसँगका कुराकानी सुनौ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद।
0: आज विशेष गरी रेट कार्यान्वयन केन्द्र भनेको के हो र वन जङ्गल संरक्षण गरे बापत त्यसको फाइदा, त्यसको महत्त्व र किन हामीले वन, हाम्रो वरिपरि भएको वन रुख बिरुवा संरक्षण गर्नुपर्छ भन्ने विषयमा यहाँसँग छलफल गर्नेछौँ। सुरुमा भनिदिनुहोस् न, रेट कार्यान्वयन केन्द्र भनेको के हो त?
1: हस्, धन्यवाद। तपाईँले मलाई आज यो रेडियो नेपाल मार्फत रेट कार्यान्वयन केन्द्रले के काम गर्छ भनेर आमन्त्रण गर्नुभएको छ। त्यही विषयमा मैले रेट कार्यान्वयन केन्द्र के हो र यसले कसरी काम गर्छ भन्ने विषय चाहिँ जानकारी गराउन चाहन्छु। खास गरी पछिल्लो समय जलवायु परिवर्तनको सन्दर्भमा जलवायु परिवर्तनको दुईटा प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्नलाई दुईटा मेथडहरू छन्। त्यही मिटिगेसन र एडाप्टेसन अथवा अनुकूलन र न्यूनीकरणका कार्यक्रममध्ये यो रेड भन्ने शब्द चाहिँ न्यूनीकरणसँग सम्बन्धित छ। यो कार्यक्रमले खास गरी कार्बन उत्सर्जन हुने मुख्य स्रोत अथवा कार्बन डाइअक्साइडको उत्सर्जन कमी ल्याउनलाई वन चाहिँ सबैभन्दा सस्तो, सजिलो र व्यवस्थापनको हिसाबले सबभन्दा सहज विषय भएको वैज्ञानिकहरूले भनेका छन्। त्यसकारण जलवायु परिवर्तनको प्रभाव र असरलाई कम गर्ने सबैभन्दा सजिलो सस्तो उपाय चाहिँ वनको क्षयीकरण घटाउने, वन विनाश घटाउने मुख्य कार्यक्रम हो। यसै सन्दर्भमा रहेर अङ्ग्रेजीमा यसलाई चाहिँ हामीले डिफरेस्टेसन घटाउने र डिग्रेडेसन घटाउने भन्ने अवस्थाबाट रिड्युसिङ डिफरेस्टेसन एन्ड डिग्रेडेसन शब्दबाट रेड भन्ने शब्द आएको हो। र यो रेड भन्ने शब्दले खास पाँचवटा विषयलाई फोकस गर्छ। एउटा डिफरेस्टेसन भनेको वन विनाश घटाउने, डिग्रेडेसन भनेको वनको क्षयीकरण घटाउने, र अरू तिनवटा क्रियाकलाप प्लस भन्छ हामीले। त्यो रेड प्लसभित्र प्लसमा तिनवटा क्रियाकलाप पर्छन्। त्यो प्लस भन्नाले चाहिँ एउटा दिगो वन व्यवस्थापन, सस्टेनेबल फरेस्ट म्यानेजमेन्ट भन्छ। त्यस पछाडि अर्को चाहिँ कार्बनको सञ्चिति संरक्षण भन्छ, कार्बन स्टक कन्जर्भेसन भन्छ। र अर्को चाहिँ कार्बन स्टक इन्हान्समेन्ट भन्छौँ हामीले, अथवा कार्बन सञ्चित अभिवृद्धि। यो पाँचवटा क्रियाकलाप गरिसकेपछि चाहिँ हाम्रो वनको उत्सर्जन कमी आउँछ भन्ने अवधारणा हो। र हामी जस्ता अल्प विकसित मुलुकहरू, कम विकसित मुलुकहरूको लागि युएनले बनाएको एउटा अवधारणा र कन्सेप्ट हो, जसले चाहिँ जलवायु परिवर्तनको लाभ र वातावरणीय सेवा बापतको भुक्तानीको रकम हामी जस्ता मुलुकहरूले पाउन सकौँ भनेर बनाइएको अवधारणा रेड प्लस हो। र यो रेड प्लस कार्यक्रम चाहिँ संसारका 65 मुलुकहरूले कार्यान्वयन गरिरहेका छन्। र यो रेड कारण केन्द्र मार्फत चाहिँ नेपाल सरकारले रेड प्लसका कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ। र यो बिल्कुलै विदेशी जस्तो नाम, अङ्ग्रेजी जस्तो नाम सुनिए पनि यो नेपाल सरकारको स्थायी संरचना र वन तथा वातावरण मन्त्रालयको विभाग स्तरको संरचना हो। र यो चाहिँ सहसचिवको नेतृत्वमा सञ्चालित कार्यक्रम हो। र रेड प्लस कार्यक्रम चाहिँ हामीले अहिले नेपालमा खास गरी दुईवटा कार्यक्रम चलाइरहेका छौँ। एउटा विश्व ब्याङ्क र विश्व यो कार्बनको FCPF भन्छ, फरेस्ट कार्बन पार्टनरसिप फेसिलिटी भन्ने छ। त्योसँग हामीले तराईको 13 जिल्लाको चाहिँ कार्बन बिक्री गर्ने, उत्सर्जन घटाएर बिक्री गर्ने कार्यक्रम एउटा रहेको छ, त्यसको हामी भुक्तानीको चरणमा छौँ। भने दोस्रो चाहिँ हामीले अमेरिका, नर्वे, बेलायत र दक्षिण कोरिया सम्मिलित लिफ कोलिजन भन्छ, लोअर इमिसन एक्सिलेटिङ फरेस्ट फाइनेन्स भन्ने एउटा संयन्त्र छ। त्यो रेड प्लस कार्यक्रम चाहिँ हामीले गण्डकी, लुम्बिनी र बागमती तीनवटा प्रदेशमा सञ्चालन गरेका छौँ। र यसै वर्ष यही रेड प्लस कार्यक्रम अन्तर्गत नेपाल सरकारले हाम्रो कर्णाली र कोशीमा यो रेड प्लस कार्यक्रम मार्फत कार्बन उत्सर्जन न्यूनीकरण गर्ने, कार्बन बिक्री र व्यापारका कार्यक्रमहरूको अगाडि सारेको छ। र यो वर्ष हामी यो कार्यक्रम कार्यान्वयन गरेछौँ। र यसै सन्दर्भमा यही कार्यक्रमलाई जोडेर हामीले समृद्धिका लागि वन भन्ने कार्यक्रम, 15 पञ्चवर्षीय योजनाको गेम चेन्जर प्रोजेक्ट र हाम्रो 16 पञ्चवर्षीय योजनाले पनि परिलक्षित गरेको समृद्धिका लागि वन कार्यक्रम पनि रेड कार्यान्वयन केन्द्रले कार्यक्रम कार्यान्वयन गरिरहेको छ।
0: हजुर, यहाँले भर्खरै उठाउनु भयो कार्बन बिक्री गर्दैछौँ भनेर। खासमा यो कार्बन बिक्री भन्या चाहिँ के त हाम्रा श्रोताले बुझिने गरिकन बताइदिनुहोस् न।
1: हस्, यो खास गरी विकसित राष्ट्रहरूले कार्बन उत्सर्जन वायुमण्डलमा धेरै गर्छन् र हाम्रा जस्ता मुलुकहरूले यो कार्बन उत्सर्जन न्यून गर्छौँ र जलवायु परिवर्तन हाम्रो न्यून भूमिका छ। र हामी जस्ता मुलुकहरूलाई खास गरी हामीले सञ्चित गरेको वनबाट त्यो कार्बन चाहिँ विश्व बजारमा विकसित मुलुकहरूलाई चाहिँ बिक्री गर्ने सामान्य बिजाइ चाहिँ यो हो। तर हामीले यो चाहिँ नतिजामा आधारित हुन्छ। हामीले वन जङ्गल जोगायौँ, वनमा हामीले दिगो वन स्थापन गऱ्यौँ र तपाईँको वनमा हामीले चाहिँ कार्बन जोगायौँ भनेर हामीले हिसाब गर्छौँ। त्यो हिसाब गरेर हामीले नापेको कार्बनभन्दा काम गरेर कति कार्बन बढायौँ भन्ने हिसाब गरिसकेपछि त्यो हिसाबको आधारमा हामीले चाहिँ जोसँग सम्झौता हुन्छ त्यो पक्षसँग चाहिँ हाम्रो कार्बन यति उत्सर्जन कमी ल्याएछौँ भनेर भुक्तानीको लागि दाबी गर्छौँ। र सम्बन्धित पक्ष वा मुलुक वा सम्बन्धित निकायले हामीलाई हाम्रो सृजित भएको उत्सर्जन कटौती भएको कार्बनलाई हामीले कार्बन क्रेडिट भन्छौँ, त्यसको भुक्तानी चाहिँ नेपाललाई गर्नुपर्छ। यो भनेको हाम्रो चाहिँ के हो भने हामीले काम गरेर वन जङ्गल जोगाएर दिगो वन स्थापन गरेर र घटाएको कार्बनको भुक्तानी उनीहरूले दिनुपर्छ भन्ने चाहिँ जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनको म्यान्डेट छ, हामीसँग सम्झौता हुन्छ, त्यो अनुसार हामीले रकम प्राप्त गर्छौँ। यो नै हाम्रो कार्बन व्यापार हो। खास गरी यसलाई अझ सजिलो भाषामा हामीले भन्नुपर्दाखेरि के हो भने, विकसित मुलुकले, हामी जस्ता मुलुकले कार्बन घटाएका छौँ, घटाएको परिमाणलाई आधार मानेर हामीलाई पैसा दिने प्रक्रिया नै कार्बन व्यापार हो। र हामीले यो वर्ष चाहिँ विश्व ब्याङ्कसँग चाहिँ एक टन कार्बन इक्विभ्यालेन्ट कार्बन डाइअक्साइडको चाहिँ हामीले $5 पाउने गरी सम्झौता 2021 गरेका थियौँ। त्यसै गरी लिफ कोलिजन भन्ने अघि मैले भने, यो गण्डकी लुम्बिनी र बागमतीको 32 लाख हेक्टरको वन क्षेत्रको कार्बन बिक्री गर्दैछौँ, त्यस्तो चाहिँ एक टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्टको चाहिँ हामीसँग चाहिँ लगभग $10 हामीले रकम पाउने सम्झौता र एलओआई भएको छ। त्यही अनुसार हामी अगाडि बढिरहेछौँ र यो कार्बन व्यापार चाहिँ नतिजामा काम गराउने हो। मैले एउटा साझा बुझाइ के भन्नुपर्छ भने, यदि हामीले वनको दिगो वन स्थापन गऱ्यौँ, वनमा हामीले प्रकृतिमा आधारित पर्यापर्यटनका काम गऱ्यौँ, वनमा हामीले काष्ठजन्य उद्योगलाई कच्चा पदार्थ उपलब्ध गरायौँ, गैर काष्ठजन्य जडीबुटी उद्योग खोल्यौँ भने सो त्यो राम्रो हो। कार्बन चाहिँ हामीले सहलाभको रूपमा बुझ्नुपर्छ। फेरि कार्बनबाट अत्यधिक पैसा आएर हामीले समृद्धि हासिल गरिहाल्छौँ भन्ने भन्दा नि, दिगो वन स्थापन गऱ्यौँ भने चाहिँ महत्त्वपूर्ण उपलब्धि हुन्छ, धेरै उद्योग धन्दाहरू खोल्न सकिन्छ र समृद्धिमा पुग्न सकिन्छ भन्ने कुरा हो। र यो कार्बन चाहिँ हामीले वन व्यवस्थापन र वन संरक्षण गर्दा गर्दै प्राप्त सहलाभलाई अतिरिक्त लाभको रूपमा बुझ्नुपर्छ। यो चाहिँ हामीले योभन्दा फर ढङ्गले सबै चिज यही हो भनेर बुझ्नु हुँदैन भनेर म आदरणीय श्रोताहरूलाई जानकारी गराउन चाहन्छु।
0: त्यसो भए मानव जनजीवनमा अथवा समग्र पारिस्थितिक पद्धतिमा प्रणालीमा चाहिँ वनको महत्व कति छ?
1: एकदमै राम्रो विषय उठ्नुभयो। खास गरी हामीले वनको महत्वलाई दुईटा हिसाबले हेर्नुपर्छ। एउटा सेवा, वनले दिने सेवा के छन् भनेर अध्ययन गर्नुपर्छ, र अर्को वनले के वस्तुगत सामग्रीहरू दिन्छ भनेर हेर्नुपर्छ। यदि वस्तुगत सामग्रीहरू हामीले हेऱ्यौँ भने, खास गरी हामीले काठ, दाउरा, घाँस, पत्कर, सुत्तर, सेउला, काठ, जडीबुटीको कुरा गर्छौँ, र पारिस्थितिकीय सेवा अथवा वातावरणीय सेवाको ढङ्गले वनले दिने सेवालाई हेऱ्यौँ भने, हामीले अक्सिजनदेखि लिएर र तपाईँको यो कार्बन साइकलको कुरा, जलचक्रको कुरा, र यो बिरुवाको परागसेचन अथवा पोलिनेसनको कुरा, यस्ता कुराहरू र सिङ्गो इकोसिस्टमलाई सन्तुलित गर्ने विषयमा वनले हामीलाई सेवा प्रदान गरेको छ। अझ यसलाई अन्य अलिकति फर ढङ्गले बुझियो भने, हामीले एस्थेटिक भ्यालुको अथवा सौन्दर्यीकरणको कुरा लिन सक्छौँ। त्यसै गरी हामीले तपाईँको यो न्युट्रिएन्टका साइकललाई अगाडि सार्ने विषयहरू लिन सक्छौँ, र कार्बन सेवालाई चाहिँ हामीले महत्त्वपूर्ण वातावरणीय सेवाको रूपमा लिएर बढ्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा विषय के हो भने, हाम्रो खास गरी वन चाहिँ हाम्रो जनजीविकासँग तिनवटा पक्षबाट जोडिन्छ। एउटा आर्थिक अवस्थालाई सबलीकरण गर्ने, दोस्रो कुरा भनेको हाम्रा आदिवासी, दलित र समुदायहरूले चाहिँ आफ्नो परम्परागत ज्ञान र प्रथाजनित अभ्यासलाई, सांस्कृतिक विषयहरूलाई चाहिँ यसले संरक्षण गर्नलाई चाहिँ वनको अर्को महत्त्वपूर्ण भूमिका छ। त्यसै गरी अर्को तेस्रो महत्त्वपूर्ण भूमिका भनेको चाहिँ हाम्रो यसले चाहिँ हाम्रो वातावरणीय सेवा अन्तर्गत रहेर हामीलाई यसलाई ठुलो सहयोग र टेवा पुर्याएको छ। अझ हामीले यसलाई वनलाई राम्रोसँग बुझ्ने हो भने, हाम्रो किसान महिला समुदायहरूको दैनिक गर्जो टार्ने मुख्य स्रोत, आधारभूत स्रोतको रूपमा वनलाई बुझ्नुपर्छ। त्यो तसर्थ वनलाई अहिले हामीले तिनवटा आयामबाट बुझ्नुपर्छ। एउटा आर्थिक आयामबाट बुझ्नुपर्छ, एउटा सामाजिक आयामबाट, जस्तो तपाईँले हाम्रो यो सामाजिक सोसियल भ्यालुको कुरा वनसँग जोड्नुहुन्छ, तेस्रो वातावरणीय आयाम, र चौथो आयाम भनेको चाहिँ हामीले अहिले सांस्कृतिक आयामबाट हाम्रा चेपाङका चिउरीका कुरा, त्यसै गरी हाम्रो चाहिँ नेवार समुदायको बेल विवाहको कुरा, अथवा तपाईँको उत्तरी सिमानामा बस्ने शेर्पा समुदाय, हाम्रो तमाङ समुदायको टटेलोको कुरा, यी सबै हिसाबले जैव विविधता र प्रथाजनित अभ्यासमा संस्कृति संरक्षणलाई समेत हेर्यो भने वनको महत्त्व चाहिँ प्रष्ट रूपमा बुझ्न सकिन्छ।
0: हजुर, जस्तै अब वन जङ्गल फडानी गर्नु हुँदैन, वन फडानी गर्नु चाहिँ अपराध पनि हो भन्ने किसिमको एउटा सामाजिक मान्यता पनि छ नि, होइन? यो विषयमा तपाईँ के भन्नुहुन्छ?
1: यस्तो छ, हाम्रो खास गरी वन क्षेत्रले प्रकाश संश्लेषण विधि विधिद्वारा हेर्नुहुन्छ भने बिरुवाले कार्बन डाइअक्साइड ग्यास लाई चाहिँ लिने र अक्सिजन चाहिँ हाम्रो वायुमण्डलमा फ्याँक्ने गर्छ। तसर्थ मान्छेको जीवन निर्वाहको लागि अक्सिजन चाहिँ महत्त्वपूर्ण चिज हो, अथवा यसलाई हामीले ग्यास हो, त्यो अक्सिजन ग्यासको लागि वन सबैभन्दा महत्त्वपूर्ण स्रोत हो। त्यस हिसाबले यो हामीसँग हाम्रो जीवन जीवनसँग जोडिएको विषय हो। जस्तो बजारमा तपाईँले अक्सिजन किन्नु पर्यो अथवा हस्पिटलमा गएर अक्सिजन किन्नु पर्यो भने त्यसको मोल छ, तर तपाईँले हामीले वन संरक्षण गरेर जङ्गल जोगाइदिएर फ्री रूपमा निशुल्क रूपमा जुन अक्सिजन पाइरहनु भएको छ त्यो अमूल्य छ, र हामीले बजारबाट सधैँ अक्सिजन किनेर बाँच्न सक्ने अवस्था हुँदैन। तसर्थ वन वन नहुने भयो भने त मानवको जीवन अथवा हाम्रो यो समग्र मानव सभ्यता कल्पना गर्न सकिँदैन। पहिलो महत्त्वपूर्ण पक्ष चाहिँ हामीले यो हाम्रो जीवनसँग सँगै जोडिएको छ भन्नुपर्छ, र फेरि मान्छे जन्मिने बित्तिकै हाम्रो वातावरण र वनसँगको मान्छेको सम्बन्ध अर्को आयाम छ। हामी मर्दादेखि जन्मिँदादेखि मर्दासम्मको हाम्रो हाम्रो दाउराको प्रयोग, हाम्रो संस्कृति को प्रयोग, मानव सभ्यताको प्रयोग, यो सम्पूर्ण प्रयोगमा वनबाट उत्पादन हुने वस्तु र वनले दिने सेवा दुवै विषयहरू जोडिएका हुन्छन्। तसर्थ वन संरक्षण गर्नुको विकल्प छैन, तर यसबाट अहिले पछिल्लो समय भनेको आर्थिक समृद्धि खोज्ने विषय हो। हामीले जङ्गल वनलाई दिगो रूपमा व्यवस्थापन गरेर त्यसबाट अधिकतम काठ दाउरा घाँस पत्कर सुत्तर सेउला हाम्रा आधारभूत आवश्यकता परिपूर्ति गर्ने र यसबाट सञ्चालन हुने उद्योग धन्दाहरू खोल्ने, कास्ट मिलहरू खोल्ने, जडीबुटी उद्योगहरू खोल्ने, प्लाई उद्योगहरू खोल्ने, भेनियर उद्योगहरू खोल्ने, धूप बनाउने उद्योगहरू खोल्ने, पल्प र पेपर कागज उद्योग बनाउने खोल्ने, त्यसै गरी हामीले कपडा बनाउने उद्योगहरू खोल्ने, यस्ता यावत क्षेत्रहरू छन् जसले हामीले ठुलो सानो एउटा उद्यमदेखि लिएर ठुलो उद्योगसम्म खोल्न सक्ने अवसर वनले सिर्जना गर्छ, र यसले गर्दा हाम्रो मान्छेको आर्थिक र सामाजिक र वातावरणीय रूपमा पनि हामी वनसँग सँगै जोडिएका छौँ, र मान्छे र मानव समुदाय चाहिँ सिङ्गो वनसँग अनिष्टार्थी सम्बन्ध छ भन्ने कुरा बुझ्नुपर्छ।
0: हजुर, वन संरक्षण गरे बापत वनले पैसा कमाउँछ भन्ने कुरा चाहिँ अनौठो सुनिन्छ होइन। जस्तो वन क्षेत्र जोगाए बापत देशको अर्थतन्त्रलाई टेवा पुग्ने, वन क्षेत्र जोगाए बापत त्यहाँका निजी सामुदायिक वनका उपभोक्ताहरूले त्यसको लाभ लिन सक्ने अवस्था कतिको छ?
1: एकदमै राम्रो प्रश्न गर्नुभयो। खास गरी 1970ताका नेपाल चाहिँ मरुभूमिकरण हुँदैछ भनेर विभिन्न अध्ययन अनुसन्धान भएका प्रतिवेदनहरू हामीसँग थिए। त्यस पश्चात नेपाल सरकारले चाहिँ समुदाय आदिवासी दलित महिला जनजाति उहाँहरूको चाहिँ संरक्षणमा महत्त्वपूर्ण भूमिका हुन्छ भनेर नेपाल सरकारले चाहिँ समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्बन गर्यो। त्यस कार्यक्रम मार्फत चाहिँ हामीले सामुदायिक वन भन्ने कार्यक्रम चाहिँ हाम्रो प्राथमिकतायुक्त कार्यक्रम हामीले कार्यान्वयन गऱ्यौँ, र त्यो कार्यक्रम पश्चात चाहिँ अहिले हामी 1990 आजको मितिसम्म हेर्नुभयो भने हामी 29% वनबाट हामी 45% वन क्षेत्र भएको मुलुकको रूपमा पर्छौँ, र संसारका सबै मुलुकहरूमध्ये नेपाल पहिलो नम्बरको मुलुकमा पर्छ वन संरक्षणको अभियानले हेर्नुभयो भने। खास गरी वन जङ्गल जोगाउनलाई हाम्रो आदिवासी जनजाति समुदाय सामुदायिक वनको ठुलो योगदान छ। समुदाय र नागरिकहरूले ठुलो लगानी गर्नुभएको छ, दिनहुँ जङ्गल चाहिँ संरक्षण गर्ने, जङ्गलमा गोडमेल गर्ने, वृक्षारोपण गर्ने, जङ्गल जोगाउने भूमिका उहाँहरूको अथक रह्यो, र त्यस हिसाबले अहिले हामीसँग वन चाहिँ 45% छ। र यो अवस्थाले के देखाउँछ भने हामी संरक्षणमा अब्बल भएछौँ, हाम्रो वन संरक्षण संस्थागत भयो भन्ने बुझ्नुपर्छ, र हाम्रो आधारभूत आवश्यकतालाई वनले मुख्य रूपमा परिपूर्ति गरेको छ। हाम्रो आजभन्दा एक दशक अगाडिको मात्रै कुरा हेर्नु भने हाम्रो काठ दाउरा घाँस पत्कर सुत्तर सेउला आधारभूत वस्तुहरू सामुदायिक वन साझेदारी वनहरूले उपलब्ध गराएका थिए, र अहिले हामीले संरक्षण गर्दै हामी अब व्यवस्थापनतर्फ लम्किएर पैसा आर्जन गर्ने, आर्थिक जो गर्नेतर्फ लम्कनुपर्छ। अब हामीले खालि आधारभूत आवश्यकता परिपूर्तिलाई निरन्तरता दिँदै अधिक वनबाट लाभ लिनेतर्फ अग्रसर हुनुपर्छ। यसको लागि जङ्गललाई उत्पादनमुखी बनाएर जानुपर्छ, तर जनतालाई अग्राधिकारमा राखेर सामुदायिक संस्था, सामुदायिक वन, कब्लेती वन र साझेदारी वनमा जनताको अधिकारलाई पूर्ण रूपमा सुनिश्चित हुने कुरालाई सुनिश्चित गर्दै अब वनलाई उत्पादनमा जानुको विकल्प छैन। यही कुरालाई सोझेर नेपाल सरकारले सामुदायिक वन वन लगायत सबै वनको चाहिँ यो वनको दिगो व्यवस्थापनको मापदण्ड तयार गरेको छ र तद अनुकूल हाम्रो वन ऐन 2049 र वन नियमावली 2051 सफल कार्यान्वयन पश्चात संघीयता पश्चात हामीले दुईवटा महत्त्वपूर्ण दस्तावेज निर्माण गरेका छौँ। एउटा वन नीति 2075 र अर्को चाहिँ वन 2076 र वन नियमावली 2079 बनाएका छौँ। यसले खास गरी महिला आदिवासी जनजातिको सहभागितालाई उल्लेखनीय रूपमा चाहिँ अझै उजागर गरेको छ। अझ महिलाहरूलाई त हामीले 50% हाम्रो कार्य समितिमा ल्याउने व्यवस्था गरेको छ। आर्थिक कार्य सञ्चालनमा महिलाको भूमिका का चाहिँ आर्थिक कारोबारमा अध्यक्ष वा सचिवमध्ये मुख्य कार्यकारी पदमा महिला हुनुपर्छ भन्ने छ। आर्थिक कारोबारमा महिलाको दस्तखत अनिवार्य चाहिए भन्ने छ। त्यसकारण महिलाको नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका रह्यो र अहिले हामीसँग हेर्नुहुन्छ भने 62,000 भन्दा बढी महिलाहरू चाहिँ नेतृत्वमा हुनुहुन्छ। चाहे स्थानीय तहको वडा अध्यक्षदेखि सङ्घीय सांसदसम्मलाई हिसाब हेर्नु हो भने 62,000 भन्दा महिला नेतृत्व चाहिँ हाम्रो विभिन्न तहमा क्रियाशील हुनुहुन्छ। यो सामाजिक पुँजी हो, यो सिर्जना भएको छ।
0: हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद।

वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं रेट कार्यान्वयन केन्द्रका केन्द्र प्रमुख नवराज पुडासैनी, नेपालमा वनको संरक्षण किन आवश्यक छ र वनको महत्व कति छ त भन्ने विषयमा हामीसँग कुराकानी गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौँ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com लेखी पठाउनुहोला। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

0: संचार।
1: नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि र शुक्रबार दिउँसो यसै समयमा पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। उहाँका सफलताको कथा राख्छौँ अनि सङ्घर्ष र तितामिठा भोगाईसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले सडकमा चिया कफी बेच्दा बेच्दै करोडौँको मालिक बन्न सफल युवा उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरेको छु। कुनै बेला सडकमा डुलाउँदै चिया कफी बेच्ने तिनै युवा वर्षाले यति बेला ललितपुरको व्यापारिक केन्द्र लगनखेलमा कफी हाउस, बबल टी र आफ्नै ब्रान्ड टमाटो क्लोदिङका तयारी सामग्रीको व्यवसाय गर्दै आउनु भएको छ। वर्षा र उहाँका दाजु दुईजना भएर सञ्चालनमा ल्याएको ओपाज इन्भेस्टमेन्ट ग्रुपले उहाँ सहित 30 जनालाई रोजगारी दिनुका साथै करोडौं रुपियाँको कारोबार समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक वर्षा रञ्जितकारसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद सर।
1: यहाँको चाहिँ यो ओपाज इन्भेस्टमेन्ट ग्रुप यहाँले सञ्चालनमा ल्याउनु भएको छ होइन? यो ग्रुपबाट चाहिँ के दुईवटा सेक्टरहरू चाहिँ
2: सञ्चालनमा ल्याइरहेको? एउटा चाहिँ ओपाज कफी हाउस, जुन चाहिँ रेस्टुरेन्ट बिजनेस हो, जहाँबाट चाहिँ हामी खाना अनि ड्रिङ्क्सहरू बेच्छौँ। अनि अर्को चाहिँ टोमाटो चाहिँ रिसेन्टली नै हामीले ओपन गरायो, जसबाट चाहिँ हामी फेसन सामानहरू जस्तै लुगा जुत्ता, अब कमिङ डेजमा चाहिँ एक्सेसरिजहरू ज्वेलरिजहरू पनि बेच्छौँ कमिङ डेजमा चाहिँ।
1: हजुर, सुरु चाहिँ तपाईँले त्यो कफीबाट सुरु गर्नुभयो होइन?
2: इन्ट्रेस्टिङ छ टपिक चाहिँ। हामीले चाहिँ अझै सडकमा बिजनेस स्टार्ट गरेको, म 12 सके पछाडि म र मेरो दाइले चाहिँ, म 17 वर्ष थिएँ, मेरो दादा चाहिँ 20 वर्ष हुनुहुन्थ्यो, अनि हामी दुईजनाले चाहिँ अब भन्दा हाँसुच्छ होला, थर्मसमा लगनखेलमा मङ्गलो बजारमा कफी बेच्थ्यौँ कि, त्यसरी स्टार्ट गरेको थियौँ हामीले चाहिँ।
1: यहाँले चाहिँ त्यो कफी सुरु गर्दाखेरि चाहिँ सडकबाट कफी बेच्न सुरु गर्नुभयो होइन? सडकमा भनेको चाहिँ सडकमा बसेरै त्यही बनाउने हो कि तयारी गरेर त्यसपछि सडकमा आएर चाहिँ बिक्री गर्ने के गर्नु?
2: हामी यस्तो गर्थ्यौँ, हिँड्थ्यौँ मजाले, त्यो तपाईँले उता असनहरूमा देख्नु भयो होला नि, काठमाडौँहरूमा बच्चाहरू थरोसेर चिया बुझ्दै हिँड्छ नि, सेम त्यही मोडल कपी एन्ड पेस्ट हो, तर हामीले चाहिँ कफी बेच्थ्यौँ के। त्यतिखेर चाहिँ अब नर्मली 20 रुपियाँमा चिया बेच्थ्यौँ नि त थर्मसमा, हामीले चाहिँ 40 रुपियाँमा कफी दियौँ क्या। कफीको टेस्ट यति मिठो थियो कि मान्छेहरूले बरु 3 कप दिनमा चिया खानु छ त 1 कप कफी खान्छु भनेर त्यसरी चाहिँ ट्रेन्ड सेट गरेको थियो कि हामीले चाहिँ लगनखेलमा। अनि बिस्तारै त्यस पछाडि लगनखेलमा सडकमा स्टार्ट गरेर अहिले लगनखेलमा नै अब जस उपास कफी हाउस छ भनौँ न।
1: सुरु गर्दा चाहिँ यहाँले कहाँ बसेर बेच्नुहुन्थ्यो नि?
2: त्यो लगनखेल चाहिँ हामीले किन चुज गरे भन्दा, एक त क्राउड प्लेस पनि थियो, अब हामी अलिकति स्मार्ट प्ले गरेर भनौँ न, अब त्यहाँ क्राउड प्लेस भनेपछि व्यापार भइहाल्थ्यो होइन, अनि व्यापारीहरूलाई चाहिँ स्पेसली हामी टार्गेट गर्थ्यौँ, फेरि व्यापारी पनि सडकमा नै बेच्ने व्यापारी हुनुहुन्थ्यो नि, जसलाई चाहिँ अब घरबाट चिया आउने खाना आउने इम्पोसिबल थियो, अनि उहाँलाई नै टार्गेट गरेर चिया बेच्न जान्थ्यौँ कि हामी चाहिँ, अनि उहाँले खाइदिनु हुन्थ्यो।
1: कफी बिक्री गर्दाखेरि चाहिँ चिया पनि अथवा चाहिँ छुट्टै कफी मात्रै बिक्री गर्नुहुन्थ्यो?
2: होइन, हामीले कफी चिया भेराइटिज ल्याउँथ्यौँ। फर्स्टमा त हामीले कफी मात्र बेच्छु सोचे, पछि कफी अनि चिया अनि लेमन टी अनि ब्ल्याक कफी, मिल्क कफी, लाइक डिफ्रेन्ट भेराइटिज लिएर हाम्रो एउटा दुईजनाको टिम अपमा जानु पर्थ्यो क्या। एकजना जानु मिल्दैन, एकजना चाहिँ बाकस बोक्थ्यो, बक्समा चाहिँ हाम्रो भेराइटिज पाउडर्स हुन्थ्यो क्या, फेरि हामीले चाहिँ रेडिमेड हुन्थ्यो, अनि तातो पानी एउटा हुन्थ्यो, अन्त तातो पानीमा चाहिँ जुनै पनि हाम्रो रेमिडिजहरू चाहिँ मिक्स हुन्थ्यो कि, सो त्यसरी चाहिँ बेच्थ्यौँ।
1: पसाई पनि नजिकै थियो कि?
2: त्यही नजिकै हो, लगनखेलबाट 5 मिनटको दूरीमा थियो हाम्रो घर चाहिँ। अनि त्यतिखेर चाहिँ हामीले जाउला खेलमा, खासमा अझ कुरा अझ इन्ट्रेस्टिङ छ, हामीले खासमा लगनखेलमा त्यो जुन चिया बेचेको थियौँ नि, त्योभन्दा अगाडि जाउला खेलमा चाहिँ हामीले क्याफे नै खोलाएको थियौँ क्या। त्यतिखेर स्टार्ट चाहिँ क्याफे नै खोलाएको थियो 4 लाख रुपियाँको इन्भेस्टमेन्टबाट है, अनि हामीले 3 महिना पनि टिक्न सकेनौँ क्या। हुन त चाइल्ड पनि थियौँ, चाइल्ड थियो, दाइ बहिनी भर्खर 20 वर्ष, म 17 वर्ष, हामीलाई केही नलेजै छैन होइन, सिधा त्यो के भन्छ विदाउट एनी के भन्छ तरवाल बिना चाहिँ हामी वार खेल्न गाँस्नु भएको थियो कि। अनि त्यतिखेर इन्ट्री गरिसकेपछि थाहा भयो कि रेन्ट एक्सपेन्सेस अनि हाम्रो स्यालेरी एक्सपेन्सेस त्यो कभरेज गर्न यति गाह्रो हुँदो रहेछ, मेन बिजनेस डुब्ने चाहिँ त्यसले गर्दा रहेछ भनेर थाहा पायो क्या हामीले। अनि त्यहाँबाट 3 महिना 4 महिना बिस्तारै सस्टेन भयो, अनि त्यस पछाडि चाहिँ हामीले क्लोज डाउन नै गर्नु पर्यो क्या त्यो बिजनेसलाई चाहिँ। अनि त्यो क्लोज डाउन गरिसकेपछि फेरि हार मान्ने कुरा भएन, त्यो 4 लाख पनि अनेस्टली भनेर लोन लिएको, हामीले लोन लिएको मागेको यताउता गरेको हो क्या, अन्त त्यो त दिनु पर्दैन हाल्यो। अनि त्यहाँबाट हामीले बाउन्स ब्याक चाहिँ स्ट्रिटमा कफी सेलिङ गरे हो क्या, रेस्ट इज द हिस्ट्री।
1: यसरी लगानी गरेर यो व्यवसाय गर्नुपर्छ भन्ने आँट अथवा सल्लाह कसैले दियो कि कसरी सुरुवात गर्नुभयो?
2: होइन होइन, अब यसमा पनि हामीलाई अब यस्तो छ, हाम्रो चाहिँ एउटा रिच टु ऱ्याक्स भन्छ नि, एउटा ऱ्याक्स टु रिच भने एउटा हुन्छ नि तपाईँलाई थाहा होला होइन, सो त्यस्तै स्टोरी नै छ भन्नुपर्छ। बच्चा बेला मलाई जहाँसम्म याद छ अब त्यस्तै नर्सरी एलकेजी युकेजीसम्म राम्रो ठाउँमा हुर्काएर राखेको, अनि त्यस पछाडि बिचमा बाबा बिराम भए पछाडि होइन पोभर्टी भन्दा पनि अन्डर पोभर्टी पनि देखाएको छ क्या, बच्चादेखि चाहिँ एकदमै अभावमा हुर्केको क्या हामी चाहिँ। अनेस्टली भन्नुपर्दा दाइर म होइन साथीको घर जाँदाखेरि साग भात पाकिरहेको छ भने पनि हामीलाई त्यो पनि ओहो भन् खानु मन लाग्ने होइन, काइन्ड अफ त्यो भनेपछि बुझ्यो होला क्या, मासु भात पनि होइन साग भात भनौँ न होइन, सो त्यो अभावमा हुर्क्या भएर होला होइन। अनि फेरि हाम्रो रगतमा पनि एउटा ड्याडको राम्रो बिजनेस जाने रगत पनि थियो, बिचमा बिराम भएर चाहिँ अफ रोड गयो होइन, अफ ट्र्याक गयो। सो हामी बच्चादेखि जहिले बिजनेस गर्नुपर्छ या पैसा कमाउनु पर्छ भन्ने एउटा मान्यता लिएर चाहिँ हुर्केको, दाजु र बहिनी त धेरै मिल्थ्यो बच्चादेखि नै। अनि मेरो एसएलसी प्लस टू सकिसके पछाडि चाहिँ राइट टाइमिङ पनि लाग्यो, अब मैले पनि टाइम दिन सक्छु, दाइ त झन् ब्याचलर्स कम्प्लिट गरेर बस्नु भएको थियो, भनेपछि हामीले अब राइट टाइम हो अब चाहिँ गरौँ न त भनेर चाहिँ स्टार्ट गर्यो। सो त्यसरी स्टार्ट भयो क्या
1: रेस्टुरेन्ट खोल्ने, त्यतिको लगानी 4 लाख रुपियाँ लगानी लगाएर सुरु गर्नुभयो, त्यो चाहिँ सक्सेस हुन सकेन, प्रयास गर्नुभयो। पछाडि तपाईँहरू फेरि रोडमा त्यो कफी बेचेर हिँड्दा कस्तो अनुभव हुन्थ्यो त्यति बेला, अलिकति अप्ठ्यारो असजिलो लाग्नेहरू पनि हुन्थ्यो कि?
2: यसलाई चाहिँ अब सिधा भाषामा भन्नुपर्दा चाहिँ त्यही माइन्ड सेट भन्छु होइन, माइन्ड सेट र विलिङनेस भनौँ न, त्यो भित्रैबाट चाहे पछाडि चाहिँ लाज भन्ने कुरा लागिँदैन रहेछ। अनि अर्को भनेको चाहिँ दुईवटा अप्सन छ, डु अर डाई भन्ने छ नि त होइन, सो डाई भन्दा त डु इज बेटर नि त होइन, यही कुराबाट स्पष्टीकरण मिल्छ होला। किनभने मैले अघि पनि भनेको थिएँ मलाई अभावमा जिउनु मन थिएन, एन्ड मैले रोडमा कफी बेचेर होइन एउटा मेरो स्व्याग पोइन्ट चाहिँ के थियो भने म र मेरो दाईको छ, त्यतिखेर हामी 17 वर्ष लगभग 18 वर्ष र दाई 21 वर्षको उमेरमा हामीले मासिक 3 लाख रुपियाँ बचत गर्न सक्यौँ क्या, जुन यतापट्टि बााउन्स ब्याक गरेर पनि लाइक जुन जाउला खेलमा हामीले सर्ट आउट गरेको थियो त्यसलाई फेरि खोलेर पनि मासिक 3 लाख रुपियाँ चाहिँ हामीले जोगाउन चाहिँ सफल भइसकेको थियौँ क्या, त्यो सडकबाट नै बेचेर
1: हो।
2: अब त्यो भइसके पछाडि चाहिँ स्व्याग पोइन्ट के हुन्थ्यो भने ठिक छ, अब त्यतिखेर चाहिँ ट्रेन्ड के थियो भने फाइनेन्समा काम गर्ने, ब्याङ्कमा काम गर्ने भने चाहिँ ओहो हुन्थ्यो क्या त्यो टाइममा अहिले होइन है। अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भने भित्रै अब कसैले मलाई भन्ने आँट त गर्दैनथ्यो, तर आफूलाई पनि सेल्फ मोटिभेसन गर्नु पर्थ्यो, ठिक छ त्यो ब्याङ्कमा जागिर खाइरहेछ 20-25 हजार कमाएर होला म्याक्सिमम्, म 3 लाख रुपियाँ यता सडकमै बेचेर कमाइरहेको छु भने वाइ नट, किनभने डुइङ समथिङ इनोभेटिभ क्रिएटिभ अनि अलिकति भिडबाट छुटेर गर्दाखेरि मजा आउँछ र कमाइन्छ पनि भन्दा वाइ नट, सो त्यो चाहिँ मोटिभेसन थियो मेरो लागि, अनि दाइको लागि म मेरो लागि ऊ। अनि अर्को एउटा कुरा चाहिँ भन्नु मलाई, यदि फेरि म एक्लैले स्टार्ट गरेँ अथवा सुरज एक्लैले स्टार्ट गरे भए चाहिँ यहाँसम्म पुगिँदैन, उसले पनि त्यही भन्छ म पनि त्यही भन्छु क्या, उसको नाम चाहिँ सुरज रञ्जितकार हो होइन, कति रात रोको होइन त्यो सबै कुराहरू याद आउँदाखेरि चाहिँ अब प्राउड फिल हुन्छ, जस एउटा बहिनी भएर
1: कुनै ठाउँमा रेस्टुरेन्ट खोल्नुभयो तर त्यो सक्सेस भएन र सडकमा जानुभयो, अहिले फेरि तपाईँहरूले सुरु गर्नु भएको छ रेस्टुरेन्ट होइन, अहिले चाहिँ कस्तो छ नि
2: मतलब बिजनेस वाइज? योभन्दा अगाडि एउटा इन्टरभ्यू थियो कि त्यो रोडबाट करोडपति भनेर भनेको थियो नि, त्यो चाहिँ लगभग 2 वर्ष अगाडि थियो क्या होइन, त्यो इन्टरभ्यूको 2 वर्ष पछाडि आज 7 वर्ष, त्यो 5 वर्षमा थियो आज 7 वर्षमा छु, म 7 वर्षमा चाहिँ म प्राउडली भन्न सक्छु हो रोडबाट करोड, अब चाहिँ कसैले भन्छ भने म प्राउडली एक्सेप्ट गर्छु। सो तपाईँले अघि क्वेसन गर्नुभएको आन्सर चाहिँ त्यही हो, अहिले कस्तो छ त गोइङ गुड।
1: कार्यक्रम पौर्खीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक मध्येका एक उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, कफी हाउस पनि सञ्चालन छ, अर्को टमाटो एउटा क्लोदिङ ब्रान्ड होइन, अहिले चाहिँ त्यो बेला र अहिले बेलाको बिचमा तुलना गर्दाखेरि चाहिँ कस्तो अनुभव हुन्छ?
2: अब दुईटा किसिमले आन्सर दिनुपर्छ होला, पहिला यो खाउँ त्यो लाउँ त्यो लाउँ भन्दाखेरि 50 जति सोच्नु पर्थ्यो भनेदेखि अहिले मलाई सोच्नु पर्ने जरुरी छैन, सो खुसी पनि छु तर एट द सेम टाइम सतर्क पनि रहन्छु क्या, किनभने जुन कुरा मैले पाएको छु यो गुमाउनु पनि सक्छु, तर त्यसको महत्त्व गरेन भने भोलिको दिनमा फेरि जमिनमा थचारिन नै सक्छु, त्यो हिजोको दिन फेरि दोहोरिँदैन नि भन्ने कुराले चाहिँ सतर्क गराउँछ।
1: सुरुमा तपाईँले त्यो कफी सडकमा बिक्री गरेर हिँड्नुभयो, त्यति बेला चाहिँ लगानी चाहिँ कतिबाट सुरु गर्नु भएको थियो?
2: प्यारेन्ट्सको हैसियत थिएन, होइन, त्यतिखेर हैसियत भएन नि, फाइनेन्सियली वी क्यान अफोर्ड। अब त्यतिखेर चाहिँ हामीले भनौँ न सबैजनालाई भन्यो होला क्या, अब यो स्टार्ट गरौँ, किनभने म र दाईसँग सुरजसँग त पैसा थिएन, हामीसँग लिटरली पैसा थिएन क्या। त्यस पछाडि हामीले ममुले चाहिँ एउटा सानो पूजा पसल जस्तो खोल्नु भएको थियो, होइन, त्यहाँबाट चाहिँ तिन चारवटा फाइनेन्ससँग चाहिँ उहाँको राम्रो कनेक्सन्स थियो। अब त्यतिखेरको हिसाबमा भने फाइनेन्सियल अनि कोअपरेटिभ भनेकोले धेरै नै सहयोग गर्थ्यो, साना तथा मझौला व्यवसाय अथवा यस्तो यस्तो कुराहरू हुन्थ्यो। अनि मम्मीले चाहिँ एउटा दुईवटा तिनवटा फाइनेन्समा चाहिँ प्रस्ताव हाल्नुभयो, त्यहाँबाट सर्टेन एमाउन्ट हामीले सङ्कलन गर्यो, अर्को बाँकी भनेको 10,000, 20,000, 30,000 गरेर कलेक्सन्स गरेर दाईले दाईको साथीसँग, मैले मेरो साथीसँग, मामासँग, माइजूसँग, अङ्कलसँग, आन्टीसँग, जतिजना पनि हुन्छ हामीले प्रस्ताव राखेर थोरै थोरै एमाउन्ट गरेर सङ्कलन गरेर 4,00,000 बनाएको। ओके, इट्स नट लाइक लास्ट 4,00,000 रोली अब बिजनेस भने होइन नि त, हामीले त्यो 4,00,000 सङ्कलन गर्न नै 2-3 महिना लाग्यो होला, बिहाइन्ड द स्टोरी त्यो पनि छ नि त। त्यो 4,00,000 दुबाइसके पछाडि चाहिँ हाम्रो एउटा दिमागमा चाहिँ के आयो भने, त्यतिखेर त अब हामी 17 वर्षको लागि त 4,00,000 भनेको त हैसियतको बार नै हो 17 वर्षको उमेरको लागि, होइन। सो एउटा कुरा चाहिँ के पनि आयो भनेदेखि चाहिँ 4,00,000 अलिकति ठुलै अमाउन्ट इन्भेस्ट गरेछ, अलि एकैचोटि लेभल 2 लेभल 3 स्टेप गर्दाखेरि चाहिँ पछुताउँदो रहेछ भनेर हामीले त्यहाँ पनि बुझ्यौँ। र अनि हामीले के गर्यौँ, त्यो जुन चाहिँ स्ट्रिटमा सडकमा बिजनेस स्टार्ट गरेको थियो नि, त्यतिखेर हामीले त्यही इन्भेस्टमेन्ट भनेको 2 थर्मोसमा अनि 2-4 प्रडक्ट, हाम्रो कफीको प्याकेटहरू अनि चिया, चियापत्ती, दुध अनि पानी, त्यति नै त हुनेन। सो बाकस त हामी नर्मली त्यो जुन चाहिँ चाउचोको बाकसलाई कति राम्रो बनाएर चार्ट पेपरले बनाएर राम्रो बनाएर लगाउँदाखेरिको त्यतिखेर इन्भेस्टमेन्टहरू 10-15 हजारबाट स्टार्ट गराऊ, अनि त्यो 10-15 हजारले चाहिँ हामीलाई 3,00,000 आमदानी गराइदियो।
1: 10-15 हजार रुपियाँको लगानी थियो, तर तपाईँहरूले मन्थली चाहिँ 3,00,000 जति चाहिँ आमदानी गर्नु
2: गरे, किन त्यहाँ चाहिँ फेरि रिसाइकल, लाइक रिसाइकल भन्दा पनि त्यसलाई के भन्छ, सर्कुलेसन चाहिँ आजको भोलि भयो नि त, आज मैले एक प्याकेट बेच्यो, मलाई त्यहाँबाट 500 फाइदा भयो, 500 छुट्टायो, अब त्यो 1,000 रुपियाँ फेरि इन्भेस्ट गर, त्यो सर्कुलेसन भएको भएर चाहिँ हामीले त्यही 15,000, 20,000 स्टार्ट गर्यौँ। तर फेरि साइड बाई साइड हाम्रो ओभर हेड त यतापट्टि रेन्ट तिर्नुपर्ने थियो, धेरै कुराहरू थियो, स्यालेरी स्टाफहरूलाई पालेर राखेको थियो, होइन, 2-3 जना त होल्ड गर्नु पर्यो नि त, किनभने 2 महिना पछि फेरि भने जस्तै स्टाफ पाएन भने त्यसको पनि हामीले हेरिदिनु पर्यो, फेरि हामी बच्चै भए पनि त्यो अरूको इम्प्याथी गर्न जान्ने के, उसले मेरो लागि काम गराएको छ भनेदेखि उसको पनि बाल बच्चा छ, किन त्यो मलाई कनेक्ट हुन्छ नि त। त्यो टाइममा त मम्मी एज अ सिङ्गल मम कसरी पाल्नु भएको, त्यो ओभरअल सबै कुराहरू रिलेट हुन्थ्यो क्या, अनि त्यही भएर नि पाल्यो। सो 3,00,000 रुपियाँ फाइदा चाहिँ भयो, तर त्यो यस्तो हुन्थ्यो कि यहाँ र लियो फेरि यहाँ तिर्दो, त्यसरी चाहिँ
1: तपाईँले सडकमा चाहिँ कफी बेच्नुभयो र पहिलाको जुन डुबेको लगानी त्यहाँ तिर्नुभयो त्यति बेला पनि
2: तिरियो।
1: अहिले चाहिँ यो इन्भेस्टमेन्ट ग्रुपमा चाहिँ जुन टोमाटो ब्रान्डको र यो ओपाज कफीको दुइटैको कुरा अलिकति बताइदिनु,
2: त्यसको त्यही बिल्डिङको तल चाहिँ हाम्रो फुड कोर्ट एन्ड बबल टी भनेर पनि लन्च गरेका छौँ, जसमा चाहिँ हामी बबल टिजहरू पनि बेच्छौँ। त्यो चाहिँ 3 सेगमेन्ट हो क्या, त्यो पनि स्ट्राटेजिकल हुनु पर्यो नि त, अब बिचमा पार्लर छ, त्यो बाहेक चाहिँ हाम्रो सबै बिजनेस तलदेखि माथिसम्म 5th फ्लोरसम्म हो।
1: अहिले त्यो ग्रुपले सञ्चालन गरेको ओपाज कफी अनि त्यस पछाडि यो टोमाटो क्लोदिङ ब्रान्ड यिनीहरू चाहिँ लगन खेलमा सञ्चालन छ।
2: ओपाज इन्भेस्टमेन्ट ग्रुपले चाहिँ 2 ठाउँमा लगानी गराएको छ अहिलेको केसमा, 3 ठाउँ भनौँ, एउटा फुड कोर्ट एन्ड बबल टी भनेर पनि छ, त्यही 1st फ्लोरमा चाहिँ फुड कोर्ट एन्ड बबल टी छ, अनि त्यहाँबाट 2nd फ्लोरमा चाहिँ ओपाज कफी हाउस भनेर छ, अनि जुन चाहिँ 5th फ्लोरमा त्यहाँ चाहिँ टोमाटो छ, त्यसरी चाहिँ सेगमेन्ट गरेर हामीले यी 3 ठाउँमा चाहिँ लगानी गराएको छ। अब अर्को कमिङ डेजमा चाहिँ सेरेनी भनेर कार्डामम ब्लिस जुन चाहिँ चिया, जुन हामीले सडकमा बेच्थ्यौँ नि त्यो चिया, हो त्यही चिया चाहिँ अब हामी प्याकेट प्याकेटमा लन्च गरेर घर घरमा पुर्याउने चाहिँ कोसिस गर्छौँ, किनकि त्यो टेस्टमा चाहिँ हामी खत्रै कन्फिडेन्ट छौँ, तर अब नेपाली मार्केटमा प्राइस सेन्सिटिभ हुन्छ नि त, त्यो भएर चाहिँ अलिकति हामी मुभ लिन पछाडि।

0: अहिले चाहिँ यहाँहरू यो जुन व्यवसाय गरिराख्नु भएको छ नि, यो व्यवसायमा चाहिँ कति जतिले रोजगारी पाएका छन्?
1: म र मेरो दाई शुद्ध काउन्ट गर्ने हो भने चाहिँ हामी 30 काम गर्छौँ ओभरअल। डिजिटल मार्केटिङ, तपाईँको फेसबुक, इन्स्टाग्राम ह्यान्डलर सबैलाई गरेर चाहिँ 30 जस्तो चाहिँ हामी काम गर्छौँ।
0: कार्यक्रम पौर्खीको कथामा आज म ओपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक मध्येका एक उद्यमी वर्षा रञ्जित कारसँग कुराकानी गरिरहेको छु। वर्षाजी, अहिले यहाँले जुन व्यवसाय सञ्चालन गर्नु भएको छ, साझदारी, दाजु र बहिनी दुईजना मिलेर गर्नु भएको छ, होइन, 10-15 हजारमा सुरु गरेको व्यवसाय अहिले यहाँले करोडौंको हाराहारीमा पुर्याउनु भएको छ, हिजोको दिन र आजको दिनलाई तुलना गर्दाखेरि कस्तो अनुभव हुन्छ?
1: खुसी लाग्छ, अब अभियसली खुसी लाग्छ, मेहनत गरे अनुसारले फल पायो भनेदेखि चाहिँ। स्टार्टिङ चाहिँ अब एउटा सजेसन एडभाइस दिनु पर्यो भने मैले कुनै युवाहरूलाई चाहिँ कोही स्टार्ट गर्न खोजिरहेको छ भनेदेखि चाहिँ फर्स्टमा तिमी आँट, तिमी लड्छौ, त्यो सबै कुरालाई एक्सेप्ट गर, एन्ड त्यस पछाडि जुन आउँछ नि त्यो चाहिँ अनएक्सपेक्टेडली मिराकल आउँछ क्या। सो मेरो लाइफको स्टोरी पनि त्यही नै हो, सफल हुन्छ कुनै पनि फिल्डमा। सो इन जेनरल म खुसी छु।
0: तपाईँहरू जस्तो युवालाई चाहिँ थप केही गर्नको लागि, उत्साह बढाउनको लागि चाहिँ राज्यले चाहिँ कस्तो कुरामा सहयोग गरिदियो भने तपाईँहरू जस्तो युवालाई अझ थप केही गर्नको लागि उत्साह बढ्छ?
1: अब यो कुरा चाहिँ बोल्न हुन्छ कि हुँदैन मलाई थाहा छैन, किनभने म यता के अरे रेडियो नेपालमा आइरहेको छु अनि अभियसली म दरबारभित्र छु। तर अब ठिक छ, जस्ट बिङ अ युथ, नथिङ पर्सनल। एउटा चाहिँ अब हाम्रो देश पनि अलिक डेभलप भइदिए हुन्थ्यो नि, होइन, लाइक किन जापान जानु, किन अस्ट्रेलिया जानु? हाम्रो नेपालीहरूको डेस्टिनेसन त्यो नै हो, जसको पढे लेखा छ, अनि जसको लेखा छैन उनीहरू भनेको खाडी मुलुक जाने हो, होइन। सो योको मेन रिजन भनेको चाहिँ अभियसली देशले, राज्यले राम्रो सुविधा नदिनु भएको हो नि त, होइन। एन्ड अर्को चाहिँ बिजनेस गर्दाखेरि चाहिँ एउटा अलिकति सहजता भइदिए हुन्थ्यो भन्ने कुरामा चाहिँ फर्स्ट त रजिस्ट्रेसन गर्नमा नै प्रब्लम छ क्या हाम्रो। म लिटरली होइन त्यतिखेर 18 थियो होला, ल 18-19 इन बिट्विन थियो होला, त्यतिखेर म नागरिकता बोकेर त्यो कार्यालय 50 चोटि धाएँ होला क्या। त्यो चाहिँ मेरो एकदमै नाइट मेरै हो। मलाई एउटा टाइम त के भन्नु भइसकेन, भयो म यो बिजनेस गर्दैन, म बरु बाहिर जान्छु। किन? रिजन वाज द्याट क्या, कार्यालयमा होइन एउटा पेपर दिएर 1 जा भन्छ, कहिले 10 जान्छ, कहिले 15 जा भन्छ, एन्ड गाली खाएर आउनुपर्छ क्या। अनि सेम यसलाई डाइरेक्टली रिलेट गर्ने हो भनेदेखि जापानमा चाहिँ अब मेरो साथीभाइ दिदीहरू हुनुहुन्छ होइन, उहाँहरूले भने अनुसारले चाहिँ जापानमा बिजनेस खोल्नलाई गभर्मेन्ट सेक्टरमा गयो भनेदेखि माला लगाएर पठाउँछ अरे क्या। अनि नेपालमा त आज चाहिँ हामीले त केही क्राइमै गरे जस्तो गरेर बिहेभियर पाएँ क्या मैले चाहिँ। अनि यो चाहिँ मैले मात्र पाओ कि भनेर सोचेको, तर मैले धेरैको मुखबाट सुन्दाखेरि चाहिँ एटलिस्ट त्यो रजिस्ट्रेसन मात्र सजिलो बनाइदियो भने ल ठिक छ, ट्याक्स त हामी कमाएको अनुसार तिर्दिन्छौँ, हामीलाई प्रब्लम छैन, किनभने राज्य बलियो त एउटा राम्रो बजेट भयो भने पनि त बलियो हुन्छ नि, त्यो कुरा बुझेको छ हामीले एज अ जनता। तर स्टार्टिङमा त्यसरी नेगेटिभ बनाइदिँदाखेरि चाहिँ मलाई ऊबर चित्त दुखेको थियो, त्यतिखेर रोको पनि थिएँ क्या, म त पुग्यो मलाई, म जान्न, किन त्यहाँ यस्तो कराएर पठाएको थियो क्या मलाई, तिम्रो दिमाग त पहिला निकाल्यो होइन, तिम्रो के अरे यो कार्यालयमा यताउता गर्ने त दिमाग छैन तिमीसँग, तिमी बिजनेस कसरी गर्छौ भन्दाखेरि त्यो वर्ड वाज लाइक खतरा छौ क्या मलाई चाहिँ, आज पनि सम्झाखेरि खतरा चित्त
0: दुख्छ क्या।
1: मेन चाहिँ डिजिटल भइदियो भने झन् सजिलो, घरमै बसेर डर्ता हुने होइन, लाइक किनभने उहाँहरूसँग इन्फर्मेसन त भइहाल्छ, हरेक नागरिकको सबै इन्फर्मेसन भइ नै हाल्छ होइन, घरमै बसेर वान क्लिकमै दर्ता हुने हुन्छ कि होइन, वान क्लिकमै ट्याक्स तिर्न मिल्ने हुन्छ कि,
0: धेरै सहजता हुँदै गएको छ
1: अहिले चाहिँ, धेरै हुँदैछ।
0: तपाईँहरू जस्तो युवाहरू जो चाहिँ केही गर्न खोज्थे, केही गर्न चाहिँ इच्छा छ, केही गर्नको लागि इच्छा छ, यो खालको व्यवसाय गर्न सक्थे, मसँग लगानी छैन भन्नुहुन्छ, अथवा चाहिँ मसँग लगानी छ तर आइडिया छैन भन्ने पनि हुनुहुन्छ क्या, ती युवाहरूलाई चाहिँ कुनै पनि व्यवसाय अथवा केही गरौँ भन्नको लागि चाहिँ तपाईँको एउटा अहिलेसम्म गरेको अनुभवले चाहिँ कस्तो खालको सल्लाह दिनुहुन्छ?
1: मेरो मम्मीको चाहिँ एउटा फेभरेट डाइलग थियो होइन, घर बस्यो नेपाल देख्यो भन्थ्यो नि। सो त्यही कुरालाई चाहिँ मलाई अलिक एक्जागरेसन गर्न चाहे होइन, लाइक सपना जसले पनि देखेको हुन्छ है, फर्स्ट थिङ भनेको सबलाई शिखर चल्नु मनपर्छ, तर तिमी घरबाट बाहिर निस्किएनौ भनेदेखि नै स्टार्टै हुँदैन क्या। के थाहा मैले पहिला नचालेको भए मलाई स्ट्रिट कफी सेलिङ भनेको के हो, ओपाज भने के हो, टोमेटो भने के हो, मेरो सपनाको बाहार हुन्थ्यो होइन, मेरो औकातको बाहार हुन्थ्यो अनेस्टली भन्नुपर्दा, अझै त्यही शब्दमा भन्नुपर्दा। सो तिमी गन्तव्य पुग्नुको लागि चाहिँ फर्स्टमा हिँड्नुपर्छ, हिँड्दै गर्दाखेरि कोही न कोही भेटिन्छ क्या, लाइक त्यो भित्रबाट विल पावर, तपाईँ स्पिरिचुअलिटी भन्ने कुरा कतिको मान्नुहुन्छ थाहा छैन, तर म चाहिँ मान्छु है, भित्रबाट चाहने हो भनेदेखि चाहिँ एउटा शाहरुख खानको डाइलग पनि छ, मेरो दाइले चाहिँ धेरै बोल्नुहुन्छ कि यो, तिमी चाहने हो भनेदेखि चाहिँ होइन त्यो संसार युनिभर्स नै तिमीलाई साथ दिन्छ कि, तर स्टार्ट गर्नु पर्यो क्या, पैसा छैन मसँग नि त थिएन नि त, तर स्टार्ट गरिसके पछाडि कोही न कोहीले चाहिँ तिम्रो कुरा बुझिदिन्छ भन्ने कुरा हो।

0: आफ्नै पोरखमा रमाउने उत्साहित युवा उद्यमी ओपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक वर्षा रञ्जितकार। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्राविधिक मित्र मिनर्भा वज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो नेपाल।

0: मेरो प्रिय देवता म दुखीको निम्ति यत्रो त्याग यस्तो दुःख गर्नु
1: रानी दुःख भनेको त्यागमा होइन लोभ र मोह मात्र हेर सुख भनेको वस्तु न धनमा छ न महलमा छ न राम्रो लुगामा छ न मिठो खानामा छ सुख भनेको जुन बखतमा जुन कुराको आवश्यक हुन्छ हृदयदेखि मागेको हुन्छ त्यही पाउनमा छ रानी हृदयलाई पवित्र बनाउनको निम्ति एकमात्र उपाय छ चुकी मानव प्रेम र मानव प्रेमको सुखमय बाटो त्याग जबसम्म हानिमा त्याग हुँदैन तबसम्म प्रेमी र प्रेमिका बन्न सक्दैन के होला ईश्वरले यत्रो विशाल पृथ्वी बनाउनु भएको छ हाम्रो झोपडी पनि एक जङ्गलको छेउमा बन्यो
0: अवश्य

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1,143 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाहर्ज तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 18 गते सोमबार, जेठ कृष्णपक्ष प्रतिपदा तिथि। तदनुसार जुन महिनाको 1 तारिक सन् 2026 नेपाल सम्बत 1146 अन्नलगा गा। यसबेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र राजु थापा, सहकर्मी प्रमिला गजरेल अनि यो प्रस्तुता राजन छेत्रीको। सदाको बिहानी चाहिँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ अध्यात्म सन्देश कार्यक्रम 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार 6 बजे नेपालीमा समाचार नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ 6:30 समय हो कार्यक्रम अन्तरसंवादको 7 बजे समाचार पछि संचार तथा सूचना कार्यक्रम सुन्न सक्नुहुनेछ 7:45 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ 8 बजे अङ्ग्रेजीमा समाचार पछि जलवायु र जीवन कार्यक्रम सुन्न सक्नुहुनेछ 8:35 सुन्नुहुनेछ सरोकार कार्यक्रम 9 बजे नेपालीमा समाचार पछि सदा चाहिँ सुन्न सक्नुहुनेछ नेपाल भाषामा समाचार 9:20 सुनाउनेछौ कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा 9:45-10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ 10 बजे समाचार पछि देश दर्शन कार्यक्रम सुन्न सक्नुहुनेछ 10:35-11 बजेको समयमा केही आधुनिक गीतहरू सुन्नुहुनेछ 11 बजे समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा रहनेछ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: साउदी अरबबाट राजु अधिकारीले प्रश्न पठाउनु भएको छ। उहाँ भन्नुहुन्छ, मैले जीवन विज्ञानका धेरै भिडियोहरू युट्युबमा हेरेँ, त्यसमा सजगतालाई महत्त्व दिएको देखियो। जहाँ पनि तिमी सजग हुनुपर्छ, सजग हौ भन्ने सन्देश चाहिँ बढी प्रवाहित भएको पाएँ र मैले पनि सजग हुने अभ्यास गरेँ र काम गर्दाखेरि पनि सजगताको अभ्यास गरेँ र विशेष गरेर बेलुका सुत्ने बेलामा सजगताको अभ्यास गरेको, निन्द्रै लागेन, निन्द्रै कहाँ भाग्यो भाग्यो। अब निन्द्रा पनि होसमा हुनुपर्छ, होसमा निदाउनु पर्छ भनेर गुरुले भन्नुभएको थियो। होसमा निदाउन खोजेको निन्द्रै कहाँ हरायो, झन् म त समस्यामा पो परेँ, के गर्ने होला? उहाँ प्रश्न गर्नुहुन्छ। दुई प्रकारको स्थिति छ, हामी बुझौँ। होसमा रहने मात्रै भनेर हुँदैन, सजग हुने मात्रै भनेर हुँदैन। को प्रति सजगता, के प्रति होस, यो बुझ्नुपर्छ। कुनै न कुनै विषयप्रति होसमा रहने नै हो। एउटा विषयप्रति होस, एउटा विषयप्रति सजगता भयो भने यो कन्सन्ट्रेसन भयो, एकाग्रता भयो। एकाग्रतामा निन्द्र लाग्ने कुरै आउँदैन, किनभने एकाग्रतामा श्रम पर्छ, मैले गर्नुपर्छ। जबसम्म म काम गरिराखेको छु, के को निन्द्रा नि? निन्द्राको लागि त विश्राम गर्नुपर्छ, अनि नै निन्द्रा आउँछ। काम गरेर गरे, दौडे दौडे, कुनै पनि व्यक्ति निधाउन सक्दैन। एकाग्रता भनेको गर्नु हो, मैले गर्नुपर्छ, म यो विषयमा एक चित्त हुनुपर्छ। र बेलुका सुत्यो, सुत्ने बेलामा उसले के सोच्यो? आज म निन्द्रा प्रति एकाग्र हुन्छु। कहाँ खै कता छ निन्द्रा, ल आइजो निन्द्रा। अब निन्द्रामा एकाग्र हुन खोज्यो, निन्द्रा आए पो एकाग्र। निन्द्रा पनि मैले आइजो भनेर आउने र जा भनेर जाने हो र कतिखेर निन्द्रा लाग्छ हामीलाई होस् पनि हुँदैन, थाहै हुँदैन। यो बेलामा यसरी निदाएँ भनेर भन्न पनि सकिन्न, कतिखेर निदायो निदायो, जानी जानिकन को निदाउन सक्छ र? यहाँ सजगताको अर्थ बुझिएन। सजगता भनेको अथवा होसमा रहनु भनेको यसको अर्थै बुझिएन। होसमा रहनु भनेको दिनभरि काम गर्छु, म जे काम गर्छु त्यो कामप्रति होस रहनै पर्छ, कामप्रति चाहिँ एकाग्र हुनुपर्छ। अब विश्राम गर्ने बेलामा के को एकाग्रता? विश्राम गर्ने बेलामा ध्यानस्थ हुनुपर्छ। ध्यान र एकाग्रतालाई बुझ्यौँ भने हामी यो समस्याबाट मुक्त हुन्छौँ। जे काम गर्छु त्यसमा एक चित्त भएर गर्छु, आफूले काम गर्दाखेरि काममा मन लगाएर गर्छु, ध्यान लगाएर गर्छु, सजग भएर गर्छु, होसपूर्वक गर्छु, यो ठिक छ। तर विश्राम गर्दा त्यो लागू हुँदैन। विश्राम भनेको ध्यान हो, एकाग्रता भनेको कर्म हो, कर्ममा एकाग्रता। ध्यानको अर्थै हुन्छ केही नगर्नु, गर्नु ध्यान होइन। केही गर्न थाल्यौँ कि एकाग्रता भइहाल्यो, एकाग्रता हुनै पर्छ। गर्नु परेपछि जे काम गर्छु म त्यो विषयमा एकाग्र हुनै पर्छ, प्रगतिको लागि, काम राम्रो बनाउनको लागि। काममा एकचित्त छैन, काममा एकाग्र छैन भने काम बिग्रिन्छ। यो एकाग्रताको अभ्यास हो। ध्यानमा केही पनि गरिँदैन, ध्यान गर्नु होइन, ध्यान नगर्नु हो, ध्यानमा छोड दिने हो आफूलाई। जे हुन्छ होस्, मेरो मन जता जान्छ जाओस्, म कुनै निश्चित विषयमा मेरो मनलाई लैजान्न, जस्तो छ छ, म विश्राममा जान्छु बस। एउटा स्थिति यो। अर्को ध्यानको स्थिति के हो भने एक विषयमा आफ्नो ध्यानलाई केन्द्रित गर्नु एकाग्रता, सम्पूर्ण विषय जे भइरहेको छ समग्रतामा आफ्नो चित्तलाई लैजानु ध्यान। ध्यानमा एउटा विषय हुँदैन, सबै विषयप्रति मेरो चेतना फैलियो भने ध्यान भइ नै गयो। एउटा विषयमा मात्रै मेरो ध्यान गयो भने एकाग्रता भयो। एकाग्र अवस्थामा चाहिँ मन मैले जहाँ लगेँ त्यहाँ एकाग्र एकचित्त भएर बस्छ र बाध्यात्मक अवस्था र एकाग्र अवस्था दुइटै उस्तै लाग्छ, तर फरक के छ भने बाध्यात्मक अवस्थामा पनि मन एकचित्त हुन्थ्यो, तर मैले नचाहेको दुःखदायी विषयमा एकचित्त हुन्थ्यो आफै। मेरो नियन्त्रणमा थिएन, मन आफै जान्थ्यो। तर एकाग्र अवस्थामा चाहिँ मैले जुन विषयमा मेरो मनलाई बस बाबु भने त्यही विषयमा बस्यो। अब आफूले लगेर राखेको मन त नराम्रो विषयमा त जाने कुरै भएन, नराम्रोमा त को एकाग्र हुन्छ र? स्वतः राम्रो विषयमा मन एकाग्र भयो, सकारात्मक विषयमा आफ्नो चित्तलाई एकाग्र गर्नु, यो एकाग्रताको अवस्था हो। ध्यानस्थ अवस्था भनेको चाहिँ मैले केही पनि गरिनँ, कुनै पनि विषयमा म एकाग्र भइनँ, तर पनि सम्पूर्ण विषय मलाई थाहा छ, सबै विषयप्रति होस छ, तर एउटा विषयप्रति चाहिँ म केन्द्रित चाहिँ छैन, समग्रताको ज्ञान छ। यसरी समग्रतातिर गयो मन भने मन ध्यानस्थ हुन लाग्यो। यस्तो बेलामा जब मन समग्रतामा जान्छ, त्यो बेलामा दुईटा घटना घटित हुन्छ। एउटा त व्यक्ति पुरै ध्यानमा जान्छ, अथवा आनन्दको अनुभूति हुन्छ, अर्को होइन भने निन्द्रा लाग्छ, झुपु झुपु निन्द्रा लाग्छ। ध्यानको अभ्यास गरेपछि त व्यक्ति ननिदाई बस्नै सक्दैन, दुइटै हातमा लड्डु, दुइटै फाइदै फाइदा। निन्द्रा लाग्यो लुटुक सुत्ने, लागेन भने ध्यान लाग्यो, निन्द्राबाट भन्दा पनि बढी फाइदा ध्यानबाट हुन्छ। त्यसकारण सजगता आफै हुन्छ, एक प्रकारको ध्यान पनि निन्द्रा नै हो। निन्द्रा र ध्यानमा फरक के छ भने निन्द्रामा व्यक्ति बेहोस हुन्छ, ध्यानमा बेहोस हुँदैन, त्यति मात्रै फरक हो। निन्द्रा चाहिँ दुइटै निन्द्रा हो, होसमा निदाउनुलाई ध्यान भनिन्छ, बेहोसमा ध्यान गर्नुलाई निन्द्रा भनिन्छ, आखिरी एउटै हो। सबै कुराहरू स्थिर रहन्छ, कहीँ मन चलेको छैन, मन शान्त छ। मन जहाँ स्थिर भयो त्यहाँ आनन्द घटित हुन्छ, आनन्दको अनुभव हुन्छ, र व्यक्ति त्यही आनन्दमा यति मस्त रहन्छ, उसलाई बाहिरको दुनियाँदारीमा यता विषयमा जाऊ उता विषयमा जाऊ मन नचाउनै पर्दैन, मन नाच्दै नाच्दैन, किनभने ऊ आनन्दमा मस्त रह। यो ध्यानस्थ अवस्था हो। अब बाहिर पनि यस्तै हुन्छ, बाहिरको कर्ममा पनि यस्तै हुन्छ। जस्तो एकाग्रता भनेको के हो, नकारात्मक एकाग्रता हेर्नुहोस्। हामी कुनै पनि व्यक्तिबाट अपेक्षा गर्छौँ, आशा गर्छौँ। जस्तो हामीलाई के लाग्छ भने मलाई मेरो मनलाई कसरी बुझेन, मलाई बुझ्न सकेन, मेरो भावनालाई बुझ्ने कोही पनि राखेन, यसो यताउता हेऱ्यो, मनमा इच्छा छ मेरो भाव बुझोस्, मेरो मनस्थिति कस्तो छ बुझिदियोस् मान्छेले, बाहिर मात्रै बुझेर हुन्छ र? मेरो मनलाई बुझ्ने कोही एकजना भइदिए कस्तो रमाइलो हुन्थ्यो। हामी आशा गर्छौँ कसैले मेरो मन बुझिदिए हुन्थ्यो, मेरो भावना बुझे हुन्थ्यो, तर यसो हेऱ्यो बाहिर कोही पनि मेरो भाव बुझ्ने मान्छे भेटिन्न, अनि दिकदार लाग्छ। त्यसपछिबाट सबै मान्छेहरूप्रति एउटा द्वेष उत्पन्न हुन्छ, मैले मात्रै गर्नुपर्ने, मलाई चाहिँ कसैले बुझ्दैन, म चाहिँ अरूको लागि किन गर्ने भन्ने एउटा गुनासो जन्मिन्छ, र जीवन बिस्तारै बिस्तारै नकारात्मक दिशातिर अगाडि बढ्छ, र व्यक्ति बार बार त्यही मात्रै याद गर्छ। हाम्रो चेतना, हाम्रो ध्यान त्यतै मात्रै जान्छ, अभावमा मात्रै जान्छ। त्यसकारण यो अभावको सिर्जना गरियो, एकाग्रता बन्यो अब त्यहाँ। तर यो एकाग्रता है र एक प्रकारले भन्नुहुन्छ भने बाध्यात्मक अवस्था, मलाई फलानाले याद गरेन, मेरो मन बुझेन, मेरो भावना बुझेन, मलाई सहयोग गरेन, मलाई यसले गर्नु पर्थ्यो, यति यति गर्नु पर्थ्यो, गरेन, अरूबाट मैले पाइनँ। यो अरूबाट पाइनँ भन्ने बित्तिकै हाम्रो मन बाध्यात्मक अवस्थामा गयो, अब खाली त्यही याद आउँछ, त्यही मात्रै याद आउँछ, त्यही, अनि हामी हैरान हुन्छौँ, जीवन एकदमै नरमाइलो हुन्छ। यसलाई मिलाउने तरिका के हो त? एउटै मात्रै तरिका हो, मैले मेरो भावना अरूले बुझेनन् यो त थाहा पाएँ मैले, तर मैले अरू कसको भावना चाहिँ बुझेको छु त? मैले उसको भावना बुझेको छु, यसको मनमा के छ, यसको भाव कस्तो छ मलाई थाहा छ, यसका इच्छाहरू के छन्, यसले के खोजेको छ, यसको भित्री इच्छा के हो मैले कसैको बुझेको छु। जब व्यक्ति आफूले पाउने होइन दिन थाल्यो, आफूलाई अरूले बुझोस् होइन मैले चाहिँ अरूलाई बुझौँ भनेर लाग्यो कि हाम्रो त्यो अभाव भावमा रूपान्तरित हुन्छ। अब हाम्रो एउटै ठाउँमा जाने मन, एउटै नकारात्मक विषयमा जाने मन स्वत एकाग्र हुन थाल्छ, अथवा सकारात्मक विषयमा जान थाल्छ। अब आफू जहाँ छ त्यसको वरिपरि जो छन् ती मान्छे मेरो कारणले खुसी हुन्, म घरमा छु भने घरमा वरिपरि भएका मान्छेहरू मेरो कारणले खुसी हुन्, यिनीहरूलाई खुसी बनाउन सकौँ, म कार्यालयमा छु भने कार्यालयमा म वरिपरि जो छन् तिनीहरूलाई खुसी बनाउन सकौँ, साथीभाइको बिचमा छु, साथीभाइलाई खुसी बनाउन सकौँ, इष्टमित्रको बिचमा छु, उनीहरूलाई खुसी बनाउन सकौँ। जो जतिखेर मेरो आसपासमा हुन्छ सबै मानिस मेरो कारणले खुसी हुन् अथवा उनीहरूको सेवामा म केही न केही मैले आफूलाई प्रयोग गर्न सकौँ, केही न केही मेरो बुद्धि, मेरो बल, मेरो आफ्नो क्षमता उनीहरूको खुसीको लागि प्रयोग होस्, उनीहरूको उन्नतिको लागि प्रयोग होस् भनेर व्यक्ति छनौट नगरिकन यो मान्छेलाई चाहिँ गर्छु यसलाई चाहिँ गर्दिन नभनिकन सबैको लागि समान रूपमा सहयोग सेवा गर्नु, खुसी बनाउन सुरु गर्नु, यो चाहिँ ध्यानस्थ अवस्था हो। ध्यानस्थ अवस्थाको बाह्य प्रयोग गर्यो भने भित्री प्रयोगमा अत्यन्तै सहज हुन्छ। ध्यानका दुईटा क्षेत्र, एउटा व्यवहारिक क्षेत्र, अर्को भित्री मानसिक क्षेत्र, यी दुईटै क्षेत्रमा हामीले काम गर्नुपर्छ र जहिले पनि सुरुवात गर्दा बाहिरबाट गर्नुपर्छ। त्यही भएर ऋषिहरूले के भने भने सबैभन्दा पहिला आचरण सुधार है, तिमी ध्यानस्थ हुनको लागि, भक्त बन्नको लागि, भगवानको पूजा प्रार्थना गर्नको लागि पहिला आफ्नो आचरण सुधार, खानपान सुधार, तिम्रो दैनिक आचरण जस्तो व्यवहारहरू इत्यादि सुधार, बोली सुधार, के सिकाए सिकाए हामीलाई, कारण यही हो। त्यसकारण हामीले एकाग्रताको अभ्यास गर्नुपर्छ पहिला। अहिले त हामी जबसम्म हामी अरूबाट पाउने इच्छा गर्छौँ त्यतिसम्म त नकारात्मक भइहाल्यो, मनको बाध्यात्मक अवस्था, त्यो त नर्क भइहाल्यो। हाम्रो मन दुखी हुनु भनेकै त्यही नर्कमा गएर हो भने के हो, अरूले मलाई गरेन, अरूबाट मैले पाउनु पर्यो, खाली पाउने लिने लिने लिने मात्रै छ, दिनेतिर नाम हो निशान मन छैन। मलाई श्रीमानले सुख दिएन, श्रीमतीले सुख दिएन, यसले सुख दिएन, यसले गरेन, फलानाले बिगार्यो, उसले बिगार्यो, गुनासही गुनासोले मन भरिएको छ, यो नर्क हो, यो मनको बाध्यात्मक अवस्था हो। अब व्यक्ति फर्केर होइन मैले चाहिँ अरूलाई सुख दिनुपर्छ भनेर आफूलाई अरूको सुखमा प्रयोग गर्न थाल्यो व्यक्ति, एकाग्रतामा गइगयो, त्यो चाहिँ व्यक्ति एउटा व्यक्तिमा है, मैले श्रीमानबाट सुख पाउनु पर्थ्यो भन्ने इच्छा थियो, अब चाहिँ म श्रीमानलाई कसरी सुख दिउँ, श्रीमतीले सुख दिनुपर्छ मलाई भन्ने थियो, अब म श्रीमतीलाई कसरी सुख दिउँ, त्यो व्यक्तिको सुखको लागि व्यक्ति प्रयोग भयो, आफूलाई काम गर्न थाल्यो, व्यक्ति एकाग्रतामा गयो। पछाडि ध्यानस्थ भनेको के हो, त्यो एकजना व्यक्ति श्रीमान श्रीमतीको मात्रै कुरा होइन, पुरै परिवार, पुरै समाज, पुरै मानवताको लागि मैले केही गर्नुपर्छ भनेर पुरै मानवताको लागि कर्म गर्न थाल्यो, त्यो व्यक्ति ध्यानस्थ भयो। यी तिनवटा चरण बाहिरबाट पार गऱ्यौँ भने अनि भित्रको अभ्यास अत्यन्तै सजिलो हुन्छ। त्यसपछि हामी त्यो भित्रको पनि बाध्यात्मक अवस्थामा रहेको मनलाई लिएर आएर एकाग्र अवस्था गर्न सकिन्छ। एकाग्र अवस्था भनेको के हो, राम्रा विषयहरूमा ध्यान जानु। त्यसकारण मैले एकाग्रताको अभ्यास गरेँ अथवा सजगताको अभ्यास गरेँ, होसमा रहने अभ्यास गरेँ, त्यसकारण ध्यान लागेन, यसको अर्थ के हो भने ध्यान लागेन यसको अर्थ म समग्रतामा जान सकिनँ, म एउटा विषय केन्द्रित भएँ, विषय केन्द्रित एउटा होइन समग्र विषय केन्द्रित हुने बित्तिकै, सबैको फाइदाको लागि सोच राख्ने बित्तिकै हामी लुटुक्क निदाउन सक्छौँ, होइन भने झन् एकाग्रतामा श्रम पर्छ। अब एकाग्रता पनि के गर्नु र, राम्रोमा चित्तमा एकाग्र हुन्छु भन्यो, हुँदा हुँदै मन त नराम्रोमा गइहाल्छ, के गर्नु, एउटा राम्रो विषयमा केन्द्रित हुन्छु भन्यो सुत्ने बेलामा, किनभने सजग हुनु छ, होसमा रहनु छ, अब होसमा रहन्छु म भन्यो, राम्रोमा होसमा रहन्छु भने हुँदा हुँदै त्यो नराम्रो सोच्ने बानी लागेको झप्पै नराम्रो आइहाल्छ, अनि नराम्रो विचार आएपछि के कारण निन्द्रा लागोस्, अनि निन्द्रा लाग्दैन, अनि लौ म होसमा रहेँ मलाई निन्द्रा लागेन, गुनासो आउँछ।
1: जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418।

प्रेम सुधा दे। श्रद्धा भक्ति पूर्वक अर्पण गरिएको बेल पत्र द्वारा नै खुशी हुने हे भोलेनाथ, मसित पनि प्रसन्न भई श्री कृष्ण भक्ति प्रदान गर्नुहोस्। श्यामा श्याम धाम टिमीद्वारा सञ्चालित कार्यक्रम अध्यात्म सन्देशमा यहाँहरूलाई हार्दिक स्वागत गर्दै राधे राधेको अभिवादन। सोमबारको बिहानीमा सर्वप्रथम आउनुहोस् भोलेनाथको आराधना गरी कार्यक्रम शुभारम्भ गरौँ।

0: शरीर तेहि उपजाय, याको औषधि बल वैद्य भगाय, काम क्रोध आदि रोग मानस कहाय, जाको कृष्ण भक्ति निर्मूल नसाय। युगल शतक। आदरणीय श्रोताहरू, शारीरिक रोग व्याध आदि जुन हुन्छन् तिनलाई संसारकै कुशल वैद्यले उपचारद्वारा नाश गरिदिन्छन्। तर काम क्रोध आदि जुन मानस रोग हुन्छन् ती केवल श्रीकृष्ण भक्तिद्वारा नै निर्मूल हुन्छन्। र जबसम्म जीवात्मामाथि मायाको प्रभाव रहन्छ तबसम्म यी सम्पूर्ण दोषहरू सबैमा व्याप्त हुन्छन्। आउनुहोस् अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीको प्रवचन।
1: यो भाग्य जुन छ, हामीले गरेको पुरुषार्थ जे छ त्यो नै भाग्य हो। र यो भाग्यको विधाता जुन छ, भाग्य निर्माणकर्ता अरू कोही होइन, हामी स्वयं हौ। स्वयं यो भन्छन् कि के विधाताले के लेख्दैछ भाग्य इत्यादिमा, अरे विधाता विधाता के लेख्दैन। तपाईँ यो भन्नुहोस् कि 1,00,000 रुपियाँ ब्याङ्कमा राखेको थिएँ मैले, ब्याङ्कवालाले खाइदिएछ। अरे तपाईँ चेकबाट निकाल्नुहुन्छ बिचबिचमा पैसा सब, अनि ब्याङ्कवालालाई दोष दिनुहुन्छ। अरे तपाईँले जस्तो राख्नु भएको छ उसले त्यस्तै फर्काउँछ, सिद्धेपछि सिद्धे भन्छ। कारक तपाईँ नै हो। त यो हो भाग्य, पूर्व जन्मकृत कर्म, त्यसैलाई भाग्य प्रारब्ध इत्यादि भन्दछन्। त हेर्नुहोस्, यो भाग्यको सम्बन्धमा अझ थोरै गहिराईमा जाउँ कि एक तपाईँहरूको सञ्चित कर्म हुन्छ, एक प्रारब्ध कर्म हुन्छ, एक क्रियमाण कर्म हुन्छ। तीन प्रकारको कर्म हुन्छ। संचित कर्म माने अनादिकालदेखि तपाईँहरूले गरेको राम्रो नराम्रो काम जुन संचित भएर बसेको अवस्था छ त्यो। र प्रारब्ध माने एक जीवनमा तपाईँहरूले जन्मेदेखि मृत्युसम्म जति राम्रो नराम्रो काम गर्नुहुन्छ त्यसबाट अर्को जन्ममा भोग्नको लागि 2%, केवल 2% भगवान्ले निकालिदिन्छन्, त्यसलाई प्रारब्ध भाग्य लक भन्दछन्। र तेस्रो, यो जीवनमा हामी पूर्व जन्मको 2% भाग्य भोग गर्छौँ तर 98% चाहिँ हामी स्वतन्त्र छौँ। अब हामी जे चाहे त्यो गर्न सक्छौँ त्यो 2% छोडेर। त्यो 2%मा जन्म मृत्यु इत्यादि निश्चित हुन्छ तर अरू कार्य गर्न चाहिँ हामी स्वतन्त्र छौँ, भाग्यले छेक्दैन। यानि कि हाम्रो जीवनको 98% चाहिँ हामी स्वतन्त्र छौँ। मान्नुहोस् कि हामीले जुन 100 रुपियाँ कमायौँ भने 2 रुपियाँ ट्याक्स दिनुपर्छ, त्यसमा हाम्रो अधिकार छैन, तर 98 रुपियाँ खर्च गर्न हामी स्वतन्त्र छौँ। यही समान यो चाहिँ क्रियमाण कर्म। त्यो तीन प्रकारको कर्म हुन्छ। एक व्यक्तिले 1 करोड रुपियाँ जम्मा गर्यो, 50 वर्षको उमेर सम्बन्धमा 1 करोड रुपियाँ जम्मा गर्यो, 1 लाख 2 लाख 5 लाख 10 लाख गर्दै गर्दै 1 करोड जम्मा गर्यो। र उसले सोचे 1 करोड रुपियाँ त भइगयो, जति कमाए नि मर्ने बेलामा लिएर जाने त होइन, यो 1 करोड ब्याङ्कमा राखिदिन्छु, यसको ब्याज खान्छु, मस्तले जीवन बिताउँछु। अब यो सोच्यो र उसले सोच्यो कि जस्तै अवस्था परे पनि म यो पैसा चाहिँ निकाल्दिनँ, साउँ चाहिँ खालि ब्याज मात्रै खर्च गर्छु। यो सोचेर त्यो 1 करोड रुपियाँ जम्मा गर्नु के हो, सञ्चित कर्म, सञ्चित गरे उसले। तर बिचमा यस्तो परिस्थिति आयो कि उसको स्वास्थ्य खराब हो, डाक्टरले भने 10 लाख रुपियाँ चाहिन्छ अपरेसन गर्नलाई। अब उसको सोच त थियो यो करोड साउमा कहिले नघटाउँ, ब्याज मात्र खर्च गरौँ, तर बाध्यता भयो कि 10 लाख ननिकाली भएन। त उसले 10 लाख निकाल्यो 1 करोडबाट। त त्यो 10 लाख जुन निकाल्यो त्यो प्रारब्ध कर्म भाग्य, खर्च गर्नलाई निकालेको। अब बाँकी रहेको 90 लाख जुन छ, त्यो 90 लाखमा अरे भर्खर 50 वर्षको उमेर छ, व्यापार गर्ने अनुभव छ, एक्सपिरियन्स छ, म अझै काम गर्न सक्छु, म अझै कमाउँछु र 10 लाख फेरि भर्ना गर्छु त्यसमा भनेर ऊ लाग्न सक्छ। या अरे 10 लाख त खर्च भएको, बाँकी पनि खर्च गरेर सिद्ध्याउँछु भनेर खर्च गर्न पनि सक्छ। चाहे अरू कमाएर थपोस्, चाहे भएको पनि सिद्ध्याओस्, यो चाहिँ क्रियमाण कर्म हो, जुन गर्न ऊ स्वतन्त्र छ। अब त बुझ्नुभयो? यो 3 प्रकारको त, संचित कर्म, प्रारब्ध कर्म भाग्य, क्रियमाण कर्म। अहिले हामी के गर्दैछौँ? आज हामी जे गर्दैछौँ यसैले हामीलाई फेरि अर्को जीवनमा भाग्य बनाउने छ। हामी आफ्नो भाग्य आफै बनाउन सक्छौँ, अरू कसैले बनाइदिने होइन। जस्तो चाहे त्यस्तो बनाउन सक्छौँ। हेर्नुहोस्, प्रारब्ध भाग्य सम्बन्धी अझ थोरै बुझ्नुहोस्। प्रारब्ध माने, जस्तै मानिलिनुहोस् कि तपाईँहरू घरमा टेलिभिजन हेरेर बस्नुभएको छ, फेभरेट प्रोग्राम आइरहेको छ, वर्ल्ड कप सेमिफाइनल क्रिकेट, सब काम छोडेर बस्नु भएको छ, साथमा कफी पिउँदै हुनुहुन्छ, ठाटले आज कहीँ जाने मुड छैन, एकदम रमाइलो गेम भइरहेछ, तर बिचमै तपाईँको मुड परिवर्तन भयो, के हेर्नु फाल्टु, यो चिज आयो दिमागमा, उसले छोड्यो, टिभी सिभी बन्द गर्यो, चट्ट लुगा सुगा लगायो, बाहिर घुम्न जान्छु निक्ल्यो। त दमक चोकमा एक मेला थियो, त्यहाँ एक व्यक्ति फलाक्दै थियो, आउनुहोस् आउनुहोस्, चिट्ठा लिनुहोस्, 100 रुपियाँमा किन्नुहोस्, 1 करोड रुपियाँ पहिलो पुरस्कार। अब त्यो व्यक्ति, उसको सधैँ मान्यता यो थियो कि यो चिट्ठा सिट्ठा धोका हो, 1 पैसा पनि हाल्नु हुँदैन, जीवनभर चिट्ठामा 1 पैसा नहालेको। तर त्यो दिन के भयो के भयो, अरे 100 रुपियाँ त हो, के हुन्छ, हालिदिउँ हालिदिउँ, मन त्यस्तो बन्यो, 100 रुपियाँको टिकट काट्यो, आयो, लापरवाहपूर्वक टिकट कहीँ फ्याँकिदियो। एक दिन पत्रिका पढ्दै थियो बिहान, त त्यही जुन उसले चिट्ठा किनेको खुल्या रहेछ, प्रथम पुरस्कार, दोस्रो पुरस्कार, अरे त्यही चिट्ठा रहेछ, हेर भाइ दाइ, यी त सब फटा हुन्, पैसा खानी हुन्, पर्ने वर्ने त होइन, तै पनि त्यही कुनातिर फ्यालेको चिट्ठा खोजेर यसो मिलायो, 1 नम्बर 2 नम्बर 3 नम्बर मिलायो, अरे मेरो नम्बर त ठ्याक्कै मिल्यो, फेरि हेरे दोहोऱ्याएर तेह्र्याएर 10 चोटि हेरे, हो कन्फर्म, यानि कि मैले 1 करोड रुपियाँ पाएँ। हेर्नुहोस्, यो जुन उसले नचाहँदा नचाहँदै पनि जुन रकम प्राप्त भयो, यो के हो, प्रारब्ध भाग्य। अब यो 1 करोड रुपियाँ प्राप्त भएपछि अब यो करोडलाई कसरी खर्च गर्ने, अरे मेरो मेहनत वेहनत त केही छैन यसमा, यो 1 करोड रुपियाँ कुनै अनाथालयलाई दान दिइदिउँ, यो सोचेर उसले अनाथालयलाई दान पनि दिन सक्छ, ए होइन यो 1 करोड व्यापारमा लगाएर 10 करोड बनाउँछु, यो पनि सोच्न सक्छ, अरे फाल्तुमा आएको 1 करोड जान्छु काठमाडौँ बस्छु, क्यासिनोमा गएर जुवा खेल्छु, यो पनि सोच्न सक्छ, सक्छ कि सक्दैन, यानि कि अब त्यो प्रारब्धबाट प्राप्त चिजलाई खर्च गर्नलाई ऊ स्वतन्त्र छ, यो क्रियमाण कर्म। त्यसैले निष्कर्ष यो हो कि हामीलाई भाग्यको भरमा परेर पुरुषार्थ गर्न छोड्नु छैन, पुरुषार्थ गर्नु छ, प्राप्त गर्नु छ आफ्नो लक्ष्यलाई, यो हो निष्कर्ष। अर्को एक बिमारी छ तपाईँहरूको, त्यो बिमारी के हो, तपाईँहरू सधैँ आफ्नो भाग्य जान्न लालायित हुनुहुन्छ, मेरो भाग्यमा के होला के होला के होला, अरे भाग्य जानेर के गर्नुहुन्छ, दुखी हुनुहुन्छ। या ध्यान दिनुहोस्, ज्योतिष शास्त्र हुन्छ, अरे वेदकै अङ्ग हो, यो छ अङ्ग मध्ये एक हो, शिक्षा कल्प निरुक्त व्याकरण छन्द ज्योतिष। ज्योतिष भनेको हिसाब किताब हो। यहाँबाट इटरी यति किलोमिटर, हेटौडा यति किलोमिटर, नारायणघाट यति किलोमिटर, काठमाडौँ यति किलोमिटर, जोडा हिसाब आउँछ, काठमाडौँ पुगिन्छ, यही हिसाब त हो। तर यहाँ ठ्याक्कै मिलाउँछौँ कसरी? त्यो वातावरण पनि हुन पर्यो नि। यो मेरो भनाइ हो, ज्योतिषी शास्त्र नै छैन, यो होइन। हेर्नुहोस्, तपाईँहरू चिनो लिएर जानुहुन्छ नि, चिना लिएर, चिना देखाउन बताइदिनुहोस्। तपाईँहरूले लिएर जाने चिनाको प्रारम्भ ठिक छ कि छैन? एक रौ पनि गडबड छ भने त्यसले गलत परिणाम दिन्छ। प्राचीन कालमा त सब व्यक्तिहरू समय आएपछि डेलिभरी दिन्थे, बच्चा पैदा हुन्थ्यो, त्यहाँ ठिक ठिक चिना बनाइन्थ्यो र त्यसको हिसाब किताब मिल्थ्यो। आजकल के हुन्छ? आजकल त हस्पिटल लिएर जान्छन्, डाक्टर नर्सले जति बेला फुर्सद भयो त्यति बेलाको त्यो समय लेखिदिन्छन्, अनि कसरी मिल्छ चिनो? एक रौँ पनि गडबड होस् त मिल्दैन। हेर्नुहोस्, एक मजाक सुनौ तपाईँहरूलाई, कि एक व्यक्ति रहेछ महान ज्योतिष, उसको श्रीमतीले बच्चा दिने बेला भयो। अब अरू ज्योतिष खोज्ने त प्रश्नै भएन, ऊ आफै बस्यो चिना बनाउन। तर सुत्केरी उन लाठोमा बस्ने त प्रश्न भएन, ऊ घरबाट बाहिर बस्यो पिँढीमा। भित्र श्रीमतीलाई भने कि जब बच्चा जन्मिन्छ, जन्मिने बित्तिकै यो थाल यहाँ राखिदिएको छु, बजाइदिनु ठ्याङ्ग, फेरि बाहिर म हिसाब किताब गर्छु। श्रीमतीले भने ठिक छ, थाल बजाउनमा के छ, बजाइदिउँला। त यता ऊ कुरेर बस्यो सिलोट लिएर लेख्नलाई, उता श्रीमतीले बच्चा पाई, तर त्यो व्यथाको झोकमा त बिर्सिन्छ थाल ठोक्न। जति बेला याद आयो त्यति बेला ठोकिदि। त बाहिर बस्ने ज्योतिषजीले हिसाब लगाए, अरे यो घडी यो पलामा जन्मेको मतलब श्रीमतीको अरू कसैसँग सम्बन्ध भएर जन्मेको निक्ल्यो त्यहाँ हिसाब किताब। गडबड भयो, परेशान भए। यस्तो कुचरित्र भाकीसँग के बस्नु, सिलट सिलट फाकेर हिँड, डाँडा काट्यो। यता श्रीमती परेशान, बच्चा पाएपछि कहाँ गए कहाँ गए, श्रीमान गायब भए। बिचारा पतिव्रता थी, त उसले आफ्नो धर्म अनुसार छोरालाई हुर्काई बढाई, उसलाई पनि ज्योतिषी नै बनाई पढाई। त एक दिन सोध्यो, मेरो पिताजी खोइ? त माताले बताए कि बाबु यस्तो यस्तो भएको थियो, ठाल ठोक्न ढिला भएको थियो, के हिसाब निक्ल्यो, हिँडे तिम्रा बाउ। त्यो त्यसले भने आमा चिन्ता नगर, म खोजेर लिएर आउँछु। गयो खोज्नलाई, त त्यो बाउ चाहिँ ज्योतिष जुन छ यो एक किम्बदन्ती हो। काठमाडौँको अन्नपूर्ण थान छ असनमा, त्यहाँ एक कुर्म माछा झरेको किम्बदन्ती छ। त त्यहाँ ती ज्योतिष पुगे, उनले बताए कि ए त्यहाँका स्थानीय बासिन्दालाई केही बेरमा यहाँ कुर्म माछो झर्दैछ, त्यसले विध्वंस मचाउन सक्छ, त्यसबाट बच्नको निमित्त एक खाल्टो बनाइदियाओ पोखरी, त त्यो त्यसमा आएर पऱ्यो भने फेरि अरू विध्वंस हुँदैन। यो सल्लाह दिए, त व्यक्तिहरूले ज्योतिषजीको कुरा मानेर खन्दै थिए। त त्यो छोरो चाहिँ जुन थियो त्यो पनि त्यहीँ पुगेछ घुम्दै घुम्दै। उसले सोध्यो, यहाँ किन खनेको? व्यक्तिहरूले बताए, यहाँ कुर्म माछो खस्दैछ अरे, त्यही भएर पोखरी खन्दैछौँ। उसले भने, कुर्म माछो त खस्छ तर यहाँ होइन, ऊ त्यहाँ खस्छ। त्यो झन् जान्ने रहेछ। त पहिलो ज्योतिष र दोस्रो ज्योतिष चिन्जान छैन बाउ छोरा कुरा भयो, कसरी त्यहाँ खस्छ? उसले भन्यो तपाईँले भने ठिक हो यहीँ खस्छ, तर उहाँदेखि खस्दा हावाले अलिअलि अलिअलि हुत्यारो त्यहाँ पुर्याउँछ क्या। त फेरि स्थानीय बासिन्दाले भने यो झगडामा किन पर्नु, सानो सट्टाले ठुलो खन्दिउँ त्यहीसम्म जहाँ खस्ला खस्ला। नभन्दै कुर्मा माछु खस्यो, छोरो चाहिँले भने ठाउँमै खस्यो। त दुवैजनाले सोधखोज गरे कहाँ हो घर इत्यादि जम्मै बताउँदै जाँदा त बाउ छोराइ रहेछन्। त छोराले बाउलाई सम्झायो, बा आमाले त्यो बेथाको झोकमा कुन बेला ठोकी होला, त्यस्तो सिलेट हेरेर पनि घर छोड्नुहुन्छ, हिँड्नुहोस् घर जाउँ। लिएरै गयो। त हेर्नुहोस् ज्योतिषमा यो विद्या छ, तर हिसाब किताब ठिक ठिक हुनुपर्छ, यो निष्कर्ष। फेरि जानेर के गर्नुहुन्छ? आजकल व्यक्तिहरू भर्खर विवाह भएछ तुरन्त पुग्छन् ज्योतिषीका, हेरिदिनुहोस् हाम्रो छोराछोरी कति हुन्छन्, के हुन्छ। अब ज्योतिषले बताइदिया छोरै हुन्छ, होनाहारको हुन्छ, खुसी भए, सब चिज बतायो। तर पछि भने तर अघिसम्म राम्रो कुरा बतायो, त्यसमा ध्यान गएन, ज्योतिषीले तर भने तर के, अरे राणा देऊ किन जान्नु पर्यो, अरे बताउनुहोस् बताउनुहोस्। त उसले बताए ज्योतिषले कि तपाईँको छोरा त हुन्छ, होनाहारको हुन्छ, कसैको नभएको हजारौँ लाखौँमा एक, तर यस्तो छ कि 20 वर्षको उमेरमा जब ऊ विदेशबाट पढेर आउँछ, तप गरेर आफ्नो पढाइमा, त्यति बेलै बाटोमा आउँदा आउँदै उसको मृत्यु हुनेछ। अब यो सुनाइदियो त हेर्नुहोस् 20 वर्षपछि छोरो मर्नेवाला छ, अहिलेदेखि यहाँ परेशानी सुरु भयो, जानेर के फाइदा भयो? यदि नजानेको भए 20 वर्षसम्म छोरासँग बस्ने सुख भोग्न पाउँथ्यो, 20 वर्षपछि जे होला त्यो होला। त्यसैले यो भाग्य जान्ने चक्करमा पनि पर्नु छैन। जुन स्वतन्त्र छौँ हामी 98%, जसको बलमा हामी भगवान्लाई समेत प्राप्त गर्न सक्छौँ, त्यो प्रयत्न गर्नु छ। जुन प्रयत्न र भगवान्को कृपाद्वारा हामी भगवान्लाई जान्नेछौँ, प्राप्त गर्नेछौँ, आनन्दमय हुनेछौँ, त त्यो कृपा हेतु प्रयत्न गर्नुपर्नेछ। प्रयत्न के हो त्यो बताइनेछ, तर आज होइन भोलि। श्रीमत् सद्गुरु भगवान् की।
0: भर्खरै सुन्दै हुनुहुन्थ्यो जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दर्शन।

यसका साथै आजको कार्यक्रम यही नै समाप्त हुन्छ। भोलि बिहान 5:25 बजे सत्सङ्गसहित यहाँहरू समक्ष उपस्थित हुने नै छौँ। जय श्री राम।